0: बालिका सहित 7 जनाको ज्यान गएको छ भने 15 जना घाइते भएका छन्। इजरायली सेनाले हिजबुल्लाहसँग सम्बन्धित सैन्य संरचनालाई लक्षित गरी आक्रमण गरेको जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत अप्रिल 16 इजरायल र लेबनान बीच युद्ध विराम घोषणा गरेपछि पनि दुवै पक्षबीच आक्रमण जारी छ। लेबनानी समाचार संस्था एनएनएका अनुसार हिजो दक्षिणी लेबनानका विभिन्न क्षेत्रमा इजरायली आक्रमण भएका थिए। स्वास्थ्य मन्त्रालयले नाबाटियाह क्षेत्रमा मोटरसाइकलमा सवार एक सिरियाली नागरिक र उनकी 12 वर्षीय छोरीमाथि पनि ड्रोन आक्रमण भएको जनाएको छ। उता हिजबुल्लाहले पनि उत्तरी इजरायलतर्फ ड्रोन आक्रमण गरेको छ। इजरायली सेनाका अनुसार उक्त आक्रमणमा 3 जना सैनिक घाइते भएका छन्, जसमा 1 जनाको अवस्था गम्भीर छ। लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार मार्च 2 यता इजरायली आक्रमणमा 2,795 जनाको मृत्यु भइसकेको छ। अब आर्थिक समाचार।
1: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
2: नेपालको कुल विद्युत जडित क्षमता 4,296 मेगावाट पुगेको छ। नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रका ऊर्जा उत्पादकहरूद्वारा उत्पादित विद्युतका आधारमा उक्त क्षमता निर्धारण भएको ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयले जनाएको छ। परीक्षणमा रहेका आयोजना र वैकल्पिक ऊर्जाको स्रोतबाट उत्पादित बाहेकको 4,296 मेगावाट क्षमता निर्धारण भएको हो। चालु आर्थिक वर्षको अन्त्यसम्म कुल जडित क्षमता 4,500 मेगावाट भन्दा माथि पुग्ने मन्त्रालयले प्रक्षेपण गरेको छ। हाल 3,000 मेगावाट क्षमताका आयोजना निर्माणको क्रममा रहेको पनि मन्त्रालयले जनाएको छ। हालसम्म 36 केभी भन्दा माथिका करिब 7,360 सर्किट किलोमिटर र 33 केभी क्षमताका करिब 8,225 सर्किट किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भएको छ। पछिल्लो समय प्रति व्यक्ति विद्युत खपत 450 किलोवाट घण्टा बराबर पुगेको छ। हालसम्म राष्ट्रिय विद्युत प्रणाली र वैकल्पिक ऊर्जाको स्रोतबाट विद्युत पहुँच पुग्ने जनसङ्ख्या 99% बराबर पुगेको छ। हालसम्म सौर्य विद्युत उत्पादन क्षमता 62.7 मेगावाट बराबर भएको छ भने लघु तथा साना जलविद्युत आयोजनाबाट 55.3 मेगावाट विद्युत उत्पादन भएको छ। विदेशबाट सामान आयात गर्दा अनिवार्य अधिकतम खुद्रा मूल्य एमआरपी टाँस्नुपर्ने नियम कार्यान्वयनमा आएसँगै रोकिएको रोसुवा भन्सार कार्यालयको जाँचपास पुनः सुचारू भएको छ। पैठारीकर्ताहरूले आयात गरिएका सामान गोदाममा पुर्याएपछि एमआरपी स्टिकर टाँसी बजारमा पठाउने सहमति भए पश्चात प्रक्रिया नियमित रूपमा सुरु भएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत तुलसी प्रसाद भट्टराईले जानकारी दिनुभयो। भन्सार कार्यालयका अनुसार दैनिक उपभोग्य सामग्रीको जाँचपास सुरु भएको पहिलो दिन बिहिबार करिब 4,50,00,000 र शुक्रबार 2 करोड गरी 2 दिनमा 6,50,00,000 राजस्व संकलन भएको छ। उपभोक्ताको हित संरक्षणका लागि आयातित वस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य एमआरपीको स्टिकर टाँस्नुपर्ने व्यवस्था यही वैशाख 15 गतेदेखि भन्सार कार्यालयहरूमा कार्यान्वयनमा ल्याइएको थियो। झापाको मेची भन्सार कार्यालय मातहतका 5 वटा छोटी भन्सार कार्यालयहरू बन्द हुँदा कारोबार ठप्प भएको छ। राजस्व असुली र सीमा पार व्यापारको सहजीकरणका लागि मेची भन्सार कार्यालय मात्रत रहने गरी स्थापना गरिएका 6 वटा छोटी भन्सार कार्यालय मध्ये हाल 1 मात्र सञ्चालनमा रहेको छ। मेची भन्सार कार्यालय अन्तर्गत गौरीगंज 2 8 मौजा छोटी भन्सार लगायतका भन्सार स्थापना भएका थिए। हाल गौरीगंज 2 स्थित 8 मौजा बाहेक अरू छोटी भन्सार कार्यालय बन्द रहेको मेची भन्सार कार्यालय काँकडभित्ताका सूचना अधिकारी ईश्वर कुमार हुमागाईले जानकारी दिनुभयो। आवश्यक पूर्वाधार र व्यवस्थापकीय कमीका कारण ती कार्यालयहरू सञ्चालन गर्न नसकिएको उहाँले उल्लेख गर्नुभयो।
0: आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
3: काठमाडौँमा जारी एक दिवसीय अभ्यास श्रृङ्खलामा नेपालले लगातार तेस्रो जित हात पारेको छ। श्रृङ्खलाको चौथो खेलमा शनिबार नेपालको ए टोलीले स्कटल्याण्डलाई डीएलएस मेथडमा 9 रनले पराजित गरेको हो। स्कटल्याण्डले दिएको 303 रनको लक्ष्य पछ्याएको नेपालले 34.5 ओभरमा 4 विकेट गुमाउँदै 204 रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो। त्यसपछि डीएलएस नियमका आधारमा नेपालको ए टोली 9 रनले विजयी भयो। स्कटल्याण्ड विरुद्ध नेपालका सन्दीप जोराले अभिजित 83 र इशान पाण्डेले 50 रनको योगदान गरे। त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्कटल्यान्डले 8 विकेटको क्षतिमा 303 रन बनाएको थियो। स्कटल्यान्डका जर्ज मुन्सीले 62 र माइकल इङ्ग्लिसले नट आउट 6

0: 56 रन बनाउँदा नेपालका आकाश चन्दले 3 विकेट लिए। आइसिसी विश्वकप क्रिकेट लिग 2 खेल्न नेपाल आएका अमेरिका र स्कटल्यान्डको टोलीसँग नेपाल एले एक दिवसीय अभ्यास श्रृङ्खला खेलिरहेको हो। यसअघि बिहिबार भएको खेलमा नेपाल एले स्कटल्यान्डलाई 54 रनले र शुक्रबार भएको खेलमा अमेरिकालाई 3 विकेटले पराजित गरेको थियो। श्रृङ्खलाको अन्तिम खेलमा नेपालले सोमबार अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ। अभ्यास खेलपछि यही वैशाख 29 जेठ 8 गतेसम्म नेपाल अमेरिका र स्कटल्यान्ड बीच त्रिवी क्रिकेट रङ्गशालामा आइसिसी विश्वकप क्रिकेट लिग 2 प्रतियोगिता हुने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ। सुनसरीको भोकराहा नर्सिंह गाउँपालिका 4 केपीएल कोशी प्राइड लिग सिजन 3 ट्रफी अनावरण गरिएको छ। नेपालको प्रमुख घरेलु क्रिकेट लिग कोशी प्राइड लिग केपीएल सिजन 3 आगामी जेठ 9 प्रारम्भ हुने भएकाले त्यस अगाडि शनिबार कोशी प्राइड लिग सिजन 3 ट्रफी अनावरण गरिएको हो। शनिबार आयोजित एक कार्यक्रमका बीच कोशी प्राइड लिग सिजन 3 ट्रफी अनावरण गरिएको हो। कोशी प्राइड लिग जस्ता प्रतियोगिताले खेलाडीहरूलाई व्यावसायिक प्लेटफर्म प्रदान गर्ने उल्लेख गर्दै स्थानीय प्रादेशिक र राष्ट्रिय स्तरका क्रिकेट संरचना बीच सहकार्य आवश्यक रहेको आयोजक समितिका अफजल हुसेनले जानकारी दिनुभयो। निजी क्षेत्रको लगानी, स्थानीय समुदायको साथ र क्रिकेट प्रतिको बढ्दो आकर्षणले यस्ता प्रतियोगितालाई सफल बनाउने प्रमुख आधार भएको उहाँले बताउनुभयो।
1: खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो राजेन्द्र शाही। अब मौसम सम्बन्धी जानकारी। आज देशका हिमाली र पहाड़ी भागमा साधारणतया बादल लाग्ने तथा तराई भागमा आंशिक बादल लाग्नेछ। कोशी बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको एक दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 26.5 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 14 सेल्सियस रह्यो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 26 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:13 भयो भने सूर्यास्त भरे साँझ 6:49 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सरकारद्वारा आगामी वर्षको बजेट र नीति कार्यक्रममा सुझाव लिन सुझाव संकलन पोर्टल सञ्चालनमा। बजार सुशासनका लागि भोलिदेखि देशभर मूल्य पारदर्शिता सप्ताह शुरू हुँदै। विधिद्वारा स्थापित पद्धति र परम्परा पालना हुनुपर्नेमा राष्ट्रपति रामचन्द्र पौडेलको जोड। यस वर्षको मनसुन आगामी जेठ 18 प्रारम्भ भई असोज 14 रहने जल तथा मौसम विज्ञान विभागको प्रक्षेपण। मुलुकका अधिकांश भूभागमा सरदरभन्दा कम वर्षा हुने। राष्ट्रियताको मुद्दामा सरकारलाई काँग्रेसको साथ र सहयोग रहने पार्टी सभापति गगन कुमार थापाको भनाई। र लेबनानमा इजरायलले गरेको भीषण हवाई आक्रमणमा कम्तीमा 39 मृत्यु। यो सँगै बिहान 7 समाचार सकियो। यसपछि समाचारको अर्को बुलेटिन 8 अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
1: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
2: नमस्कार स्वयंसेविका दिदी।
3: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
4: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
3: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
2: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
3: हो त,
4: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
3: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: सार्वजनिक सेवा प्रसारण, रेडियो नेपाल,
7: नेपालको समावेशी आवाज।

0: नमस्कार, बिमा सचेतना कार्यक्रमबाट नेपाल बिमा प्राधिकरणको सहयोगमा रेडियो नेपालबाट उत्पादित यो कार्यक्रम तपाईँ हरेक आइतबार बिहान यसै समयमा सुन्न सक्नुहुन्छ। कार्यक्रमका साथमा हामी छौँ केशव ढुङ्गाना, अर्जुन श्रेष्ठ र म सुरेन्द्रमणि त्रिपाठी। रेडियो नेपालको मिडियम वेभ फ्रिक्वेन्सीसँगै रेडियो नेपालका देशका विभिन्न स्थानमा रहेका एफएम रिले केन्द्रहरूबाट ठाउँ अनुसार एफएम ब्यान्डको 98, 100 र 103 मेगाहर्जमा तपाईँ यो कार्यक्रम सुनिरहनु भएको छ।
1: यस्तै अनलाइनमा रेडियो नेपाल online.com यो कार्यक्रम संसारभर लाइभ सुन्न सकिन्छ। साथै आफूलाई फुर्सदको समयमा रेडियो नेपाल online.com मल्टिमिडिया अडियो खण्डमा गएर यो कार्यक्रम जुनसुकै बेला पनि सुन्न सक्नुहुन्छ। बिमा सचेतना कार्यक्रम हरेक हप्ताको आइतबार बिहान 7 बजेको समाचारपछि 15 मिनटसम्म प्रसारण हुन्छ। बिमा सचेतना कार्यक्रमको आजको अङ्कमा मुख्य रूपमा नेपाल बिमा प्राधिकरणका निर्देशक निर्मल अधिकारीसँग गरिएको कुराकानी सुनाउनेछौँ। कार्यक्रममा उहाँसँगको कुराकानीसँगै केही सन्देश र जानकारीहरू पनि प्रस्तुत गर्नेछौँ। कार्यक्रमको सुरुमा भने बिमा सम्बन्धी यो छोटो सन्देश।

0: प्रत्येक वर्ष जेठ 1 गते वार्षिक उत्सव मनाउँदै आएको नेपाल बीमा प्राधिकरण यही जेठ 1 गतेदेखि 58 वर्षमा प्रवेश गर्दैछ। विक्रम सम्बत 2025 सालको जेठ 1 गतेलाई आधार मानेर स्थापना दिवस मनाउन थालेको बीमा प्राधिकरणले यसै दिन अर्थात् जेठ 1 गतेलाई बीमा दिवसको रूपमा समेत मनाउने गर्दछ। बीमा ऐन 2079ले तत्कालीन बीमा समितिलाई नेपाल बीमा प्राधिकरणमा रूपान्तरण गरेपछि प्राधिकरणले बीमा उद्योगलाई व्यवस्थित, नियमित, प्रतिस्पर्धी तथा विश्वसनीय बनाउँदै बीमा ऐन 2079को परिधिभित्र रहेर आफ्नो अधिकारको प्रयोग गर्दै आएको छ। प्राधिकरणले हरेक वर्ष बीमा दिवस तथा वार्षिक उत्सवका अवसरमा प्रभात फेरी, रक्तदान, बीमा साक्षरता कार्यक्रम र उत्कृष्ट कर्मचारी तथा बीमा कम्पनीहरूलाई सम्मान गर्ने कार्यक्रमहरू समेत आयोजना गर्दै आएको छ। बीमा प्राधिकरणको वार्षिक उत्सव विशेष आजको कार्यक्रममा प्राधिकरणले वर्षभरि के कस्ता गतिविधिहरू सञ्चालन गरियो, आगामी दिनमा के कसरी अगाडि बढ्दैछ, वार्षिक उत्सवको तयारी के छ, यी लगायतका विषयमा नेपाल बीमा प्राधिकरणका निर्देशक निर्मल अधिकारीसँग कुराकानी गरेका छौँ। सुन्नुहोस् नेपाल बीमा प्राधिकरणका निर्देशक निर्मल अधिकारीसँग सहकर्मी केशव ढुङ्गनाले गर्नुभएको कुराकानी।
1: निर्देशकज्यू, नेपाल बीमा प्राधिकरण 58 वार्षिक उत्सवको पूर्व सन्ध्यामा छ। वार्षिक उत्सव कसरी मनाउँदै हुनुहुन्छ, म कुराकानी यहीँबाट सुरु गर्न चाहे।
2: हजुर, बिमा प्राधिकरण चाहिँ अब तत्कालीन बिमा समिति होइन, अहिले चाहिँ बिमा प्राधिकरण भयो। हामी चाहिँ 57 वर्ष पुरा भएर चाहिँ 58 वर्षमा चाहिँ प्रवेश गर्दै गर्दा हामीले चाहिँ अब नियमित रूपमा यो वार्षिक उत्सव मनाउँदै गर्दा विभिन्न किसिमका चाहिँ कार्यक्रमहरू गर्दै आइरहेको थियौँ। अब त्यसैको निरन्तरता स्वरूप अहिले हामीले यो ब्लड डोनेसनको, त्यसपछि गएर विभिन्न खेलकुदहरू, फुटसल होइन, अनि सँगसँगै चाहिँ ब्याडमिन्टन होइन, अनि त्यसपछि टिटी गेमहरू चाहिँ हामीले आयोजना गरेर चाहिँ कर्मचारीहरूलाई अलिकति मोटिभेट गर्ने, उहाँहरूमा पनि एउटा वार्षिक उत्सवको चाहिँ उल्लास होस् भन्ने आशयले चाहिँ त्यो किसिमका कार्यक्रमहरू चाहिँ राखेका छौँ। अब विगतको वर्षहरूमा हामीले यो प्रभात फेरी गर्ने गरेका थियौँ होइन, अनि त्यो सँगसँगै अन्य विभिन्न पत्र पत्रिका मिडियाहरूमा पनि आम बिमा क्षेत्रमा के कसरी भइरहेछ, कस्तो छ, त्यो विषयहरू चाहिँ जानकारी गराउने गरेका थियौँ। नियमित रूपमा तिनै कार्यक्रमहरू चाहिँ नियमित कार्यक्रमकै रूपमा चाहिँ चलिरहेछ।
1: हजुर, निर्देशकज्यू, वार्षिक उत्सव मनाउनु भनेको गएको एक वर्षमा के कति कामहरू भए र आगामी दिन कसरी अगाडि बढ्ने भन्ने एउटा समीक्षा गर्ने दिन र योजना बनाउने दिन पनि हो। 58 वार्षिक उत्सवको सङ्गारमा उभिएर हेर्दा नेपालको बिमा बजार कस्तो ठाउँमा रहेको पाउनुहुन्छ?
2: हजुर, अब यो नेपालमा बिमाको सुरुवात चाहिँ अब औपचारिक रूपमा हामी 2004 सालबाट सुरु भयो भन्छौँ होइन, अनि त्यस पछाडि यो बिस्तारै विकसित हुँदै जाने क्रममा 2025 सालमा चाहिँ हाम्रो यो बिमा समिति भनेर स्थापना गर्यो। त्यसपछि त्यति बेला नै एउटा बिमा ऐन जारी भयो, बिमा संस्थानको स्थापना पनि भयो 26 सालमा गएर होइन। पछि नेपाल सरकारले चाहिँ यो आर्थिक उदारीकरणको नीति लिएपछि 49 सालमा चाहिँ बिमा क्षेत्रलाई विकसित, व्यवस्थित, नियमित होइन, नियन्त्रित गर्ने उद्देश्यले भनेर बिमा ऐन आयो, तत्कालीन बिमा ऐन आयो, र अहिले आएर चाहिँ हाम्रो त्यो तत्कालीन बिमा ऐनलाई पनि प्रतिस्थापन गरेर नयाँ बिमा ऐन आइसकेको छ 2079, र त्यसले चाहिँ तत्कालीन बिमा समितिलाई चाहिँ बिमा प्राधिकरणमा रूपान्तरण गरेको अवस्था छ होइन। यसरी क्रमिक रूपमा कानुनी सुधार, संरचनात्मक सुधारहरू पनि हुँदै गए, र त्यो सँगसँगै अब हामीले चाहिँ विगत अब 8-10 वर्ष 9-10 वर्ष अगाडिको चाहिँ उसमा हेर्ने हो भने बिमाको दायरामा रहेको जनसङ्ख्या चाहिँ जम्मा 6-7% होइन, 9-10% हाराहारीमा रहेको जनसङ्ख्या अहिले झन्डै झन्डै 50% हाराहारीमा पुगेको छ। सबै आम नागरिकहरूले चाहिँ बिमा गर्नुपर्छ भन्ने भावना, त्यो चेतना चाहिँ विकास हुँदै गइरहेको छ। कृषि पशुपक्षी जडीबुटी बिमामा चाहिँ नेपाल सरकारले प्राथमिकता राखेर अनुदान दिने कार्यक्रमहरू चलाएको छ। स्थानीय सरकारहरूले पनि त्यसलाई बिस्तारै प्राथमिकतामा राखेको अवस्था छ होइन। निर्माणाधीन सम्पत्तिहरूको बिमा गर्नुपर्ने व्यवस्थाहरू अनिवार्य छ, मोटर बिमा गर्नुपर्ने व्यवस्थाहरू छ। भनेपछि समग्रमा हेर्ने हो भने सरकारले, आम नागरिकहरूले होइन बिस्तारै यो बिमाको विषयलाई चाहिँ बुझ्दै गइरहेको चाहिँ अवस्था छ। हामी 8-10 वर्षको अन्तरालबाट अहिले हेर्ने हो भने अहिले आएर हेर्दा चाहिँ धेरै फड्को मारिसकेको अवस्था छ, र यो सँगसँगै हामीले चाहिँ बिमा क्षेत्रमा केही सुधारहरू पनि गर्नुपर्नेछ। आम नागरिकहरूबाट बिमाको बारेमा विभिन्न खालका चाहिँ गुनासाहरू आउने गर्छन्, दावी भुक्तानी समयमा पाइँदैन, विभिन्न बाहनामा चाहिँ बिमा कम्पनीहरूले बिमा गराउँछन् तर दावी भुक्तानी समयमा पाइँदैन भन्ने खालका गुनासाहरू अझै पनि केही विषयहरू ती कायम नै रहेका छन् होला। कतिपय चाहिँ अब बिमितको तर्फबाट पनि केही जालसाजी फ्रडका घटनाक्रमहरू हुने भएर बिमा कम्पनीहरूले नै त्यसलाई दावी भुक्तानीलाई चाहिँ अलिकति छानबिन गर्नुपर्ने, हेर्नुपर्ने अवस्था त्यो एकातिर छ होइन। यी समग्रमा हेर्ने हो भने चाहिँ बिमा क्षेत्र चाहिँ विकसित हुँदै गइरहेछ होइन, दायरा बढ्दै गइरहेछ, र यसको आवश्यकता, महत्त्व चाहिँ हरेक क्षेत्रले चाहिँ बुझ्दै गइरहेको चाहिँ देख्न सकिन्छ।
1: हजुर, निर्देशकज्यू, यहाँले पनि थोरै प्रसङ्ग उक्काउनु भयो कि स्थानीय सरकारहरू यसमा सचेत छन्, केही कार्यक्रमहरू आएको छ भनेर, तर समग्रमा हेर्दाखेरिमा बिमा नीति केन्द्रमा एउटा बनेको छ, प्रदेशमा पनि सरकार छ, स्थानीय तहमा पनि सरकार छ, तिनै तहका सरकारले आफ्नो अधिकार क्षेत्रभित्र आफूलाई चाहिने नीति निर्धारण गर्ने र कार्यक्रमहरू बनाउने काम पनि भइरहेछ। तर बिमाको क्षेत्रमा हेऱ्यो भने चाहिँ केन्द्र सरकारले जे बनाउँछ तलको पनि त्यही कपी गर्ने या त्योभन्दा धेरै अर्को ठोस नीति बन्ने गरेको देखिया छैन। प्राधिकरणले अलिकति झकझक्याउन नसकेको हो कि, त्यसमा कुरा बुझाउन नसकेको हो कि, जस्तो बाहिरबाट हेर्दा अनुभव हुन्छ। यहाँहरूले चाहिँ के गर्दै हुनुहुन्छ प्रदेश तहमा या पालिकाको स्तरमा बिमाको छुट्टै नीति बन्ने, छुट्टै कार्यक्रम बन्ने, त्यस्तो बनाउने गरी यहाँहरूको कार्यक्रम नपुगेको हो?
2: हजुर, हजुरले एकदम राम्रो प्रश्न गर्नुभयो। होइन, यो विषय चाहिँ कस्तो हो भने हामीले पहिला त यो कानुनी व्यवस्थाहरू के छ भन्ने कुरालाई हेर्नुपर्छ। अब मूलत हाम्रो संविधानमा चाहिँ सङ्घलाई नीति बनाउने काम र प्रदेशलाई चाहिँ व्यवस्थापन सञ्चालनको काममा चाहिँ प्रदेश पनि संलग्न हुने भन्ने आशय देखिन्छ। त्यो सँगसँगै अब संविधानकै मर्म अनुरूप चाहिँ बिमा ऐन पनि आएको छ। बिमा ऐनमा प्रदेशको केही अधिकारका कुराहरू पनि आएको छ। प्रदेशले पनि बिमा सम्बन्धी चाहिँ कानुन बनाएर चाहिँ लागू गर्न सक्ने भन्ने व्यवस्थाहरू छ। त्यो विषयमा हामी सातवटै प्रदेशका चाहिँ प्रदेश सरकारहरूसँग पनि छलफल गरिसकेको अवस्था छ। बिमाको दायरा कसरी बढाउने, बिमा ऐनका भएका व्यवस्थाहरूलाई चाहिँ कसरी कार्यान्वयन गरेर लैजाने भन्ने कुरा, र समग्रमा फेरि कानुनमै नभएका कतिपय ऐन कानुनमा उल्लेख नभएका विषय भए पनि बिमा ऐनले त बिमा व्यवसायलाई प्रवर्धन गर्नुपर्छ, अनि दुर्गम क्षेत्र होइन, अनि त्यसपछि गरिब न्यून आय भएका वर्गमा त बिमा पुर्याउनुपर्छ भनेको छ। त्यो क्षेत्रमा बिमा पुर्याउने माध्यम भनेको त हाम्रो केन्द्र सरकारले नीतिमा चाहिँ सहजीकरण गर्ने कुरा एउटा भयो, र मेन मुख्य गर्ने भनेको त हाम्रो प्रदेश र स्थानीय सरकारले नै हो। त्यसैले बिमा भन्ने कुरा चाहिँ प्रदेश सरकार र स्थानीय सरकारको चाहिँ संलग्नता नभई, उहाँहरूसँग समन्वय नगरी, उहाँहरूले सहजीकरण नगरी, इनिसिएसन नलिकन चाहिँ त्यो अगाडि बढ्ने विषय भएन। तिनै विषयलाई मनन गरेर नै हामी प्राधिकरणले चाहिँ प्रत्येक वर्ष चाहिँ हामी प्रदेश सरकारहरूसँग अन्तर्क्रिया छलफल गर्छौँ। बिमाको नीति कस्तो बनाउने, प्रदेशमा चाहिँ बिमाको कानुनलाई चाहिँ कसरी अगाडि बढाएर लैजाने, त्यो प्रदेशमा चाहिँ बिमालाई कसरी परिवर्तन गर्ने भन्ने विषयमा छलफल गर्छौँ। बिमा प्राधिकरणको चाहिँ प्रादेशिक कार्यालयहरू पनि छवटा प्रदेशमा, बागमती प्रदेश बाहेक छवटै प्रदेशहरूमा हाम्रो कार्यालय छ। उहाँहरूले पनि प्रत्येक वर्ष चाहिँ स्थानीय तहहरूमा चाहिँ कार्यक्रमहरू सञ्चालन गर्नुहुन्छ। हामीले अहिले यो विगत 3-4 वर्षको अन्तरालमा हेर्ने भने झन्डै 500 भन्दा बढी चाहिँ स्थानीय सरकारहरूसँग चाहिँ बिमाको बारेमा अन्तर्क्रिया छलफल गरेका छौँ। अब स्पष्ट रूपमा कानुनी रूपमा चाहिँ स्थानीय तहले यो नै गर्ने हो बिमाको बारेमा भनेर नभने पनि बिमा पुर्याउने एउटा माध्यम त स्थानीय सरकार हो। स्थानीय सरकारलाई पनि केही अधिकार छ, स्थानीय सरकारले पनि बिमा सम्बन्धी चाहिँ कानुन बनाएर त अगाडि बढाउन सक्छ। त्यसैले बिमाको बारेमा चाहिँ हामीले स्थानीय सरकारलाई बुझाइदिनुपर्छ भनेर हामी बिमा प्राधिकरणले चाहिँ हामी अब सरकारको सल्लाहकार निकाय पनि हो होइन, बिमा ऐनमा नै स्पष्ट लेखिएको छ नेपाल सरकारलाई आवश्यक राय सल्लाह सुझाव दिने भन्ने पनि छ। त्यो भएपछि हामीले केन्द्र सरकार, प्रदेश सरकार, स्थानीय सरकारहरूलाई चाहिँ राय सल्लाह सुझाव दिने काम पनि हामी प्राधिकरणको हो। त्यसैले गर्दा हामी स्थानीय सरकारसँग, प्रदेश सरकारसँग, केन्द्र सरकारसँग चाहिँ प्रत्यक्ष रूपमा चाहिँ हामी यो बिमालाई कसरी अगाडि बढाउने, कसरी प्रवर्धन गरेर लैजाने भन्ने रूपमा चाहिँ निरन्तर छलफल अनि समन्वय सहजीकरणमा चाहिँ रहिराखेको चाहिँ छौँ।
1: हजुर, निर्देशकज्यू, गएको एक वर्षलाई फर्केर हेर्ने हो भने नेपालको बिमा क्षेत्रले सम्भवतः सबैभन्दा ठुलो दाबी भुक्तानी गरेको वर्ष पर्छ होला, किनभने भदौको आन्दोलनका क्रममा भएको भौतिक सम्पत्तिको क्षतिको दाबी भुक्तानी सम्भवतः सबैभन्दा ठुलो अङ्कमा होला।
2: हजुर,
1: यो घटनाले आगामी दिनका लागि दिएको सन्देशलाई कसरी लिएको छ बिमा प्राधिकरणले?
2: हजुर, अब यो कस्तो हो भने बिमा भनेको चाहिँ के हो भने हामीले बिमा किन गर्ने त भन्दा जोखिम आउँछ हाम्रो चाहिँ सम्पत्तिमा, हाम्रो जीवनमा विभिन्न खालका चाहिँ प्राकृतिक, गैर प्राकृतिक किसिमका चाहिँ जोखिमहरू छन्। ती जोखिमलाई चाहिँ आर्थिक रूपमा सुरक्षण गर्नुपर्छ भनेर हामीले बिमा गर्ने हो। त्यस्तै अहिले हामीले चाहिँ यो आर्थिक वर्षमा चाहिँ बिमा क्षेत्रले ठुलै धक्का चाहिँ बेहोर्नु पर्यो होइन, जस्तै बाढी पहिरोको भयो, त्यो पछि जेएनजी आन्दोलनपछि ठुला हाम्रा चाहिँ संरचनाहरू, सार्वजनिक सम्पत्ति, निजी सम्पत्तिहरूको चाहिँ क्षति भयो होइन। ती बिमा भएका सम्पत्तिहरूको चाहिँ बिमा कम्पनीहरूले चाहिँ दायित्व तिर्नुपर्ने भयो। कति त बिमा कम्पनीहरूबाट चाहिँ तिरिसक्नु भएको छ, कति तिर्ने प्रक्रियामा छ होइन। त्यसैले गर्दा बिमा गरियो भने भोलि विपद आइलागेको अवस्थामा चाहिँ दाबी पाइन्छ है भन्ने सन्देश गइराखेको छ आम नागरिकमा चाहिँ। जति हाम्रा अहिले सम्पत्तिहरूको चाहिँ क्षति भएका थियो, ती क्षतिबाट चाहिँ बिमा मार्फत दाबी भुक्तानी गर्नु हो उहाँहरूबाट, त्यो सन्देश गइराखेको छ। अर्को सँगसँगै हामीले बुझ्नुपर्ने कुरा के छ भने सरकारले पनि र अरू विभिन्न निकायहरूले पनि हाम्रा चाहिँ त्यति धेरै सरकारी सम्पत्तिहरूको चाहिँ क्षति भयो तर बिमा थिएनन्। निजी क्षेत्रका बिमा थियो, उहाँहरूले चाहिँ बिमाबाट पैसा लिनुभयो, बिस्तारै त्यो चाहिँ पुनर्निर्माण गर्दै हुनुहुन्छ। हाम्रो झन्डै जेएनजी आन्दोलनबाट 6-12 मात्रै 1100-1200 सवारी साधनहरूको चाहिँ क्षति भयो, तर त्यो तेस्रो पक्ष बिमा बाहेक त्यसको चाहिँ व्यापक बिमाले चाहिँ थिएन होइन। त्यसैले गर्दा तिनीहरूको चाहिँ बिमाले चाहिँ क्षतिपूर्ति दिन सक्ने अवस्था भएन। यदि हामीले ती सम्पत्तिहरूको बिमा गर्न सकेका थियौँ भने त त्यो त बिमा मार्फत प्राप्त गरेको पैसाले चाहिँ हामीले तत्काल ती सवारी साधनहरू चाहिँ नयाँ खरिद गर्न सक्थ्यौँ, भवनहरू निर्माण गर्ने प्रक्रिया चाहिँ अगाडि बढाउन सक्थ्यौँ। त्यसले के गर्यो त भन्दा जुन सम्पत्तिहरूको हामीले बिमा गरेनौँ, नगर्दाखेरि सरकारलाई चाहिँ आर्थिक दायित्व थपियो, त्यो अब हामीले चाहिँ तत्कालै होला अर्थात् आउने वर्षको बजेटमा अर्थात् आउने आगामी आर्थिक आर्थिक वर्षहरूमा चाहिँ ती संरचनाहरू निर्माण गर्नको लागि चाहिँ सरकारले बजेट छुट्याएर जानुपर्ने हुन्छ। भनेपछि सरकारको लागि पनि यो किन आवश्यक भयो त भन्दा, यदि बिमा गरेको छ भने त सरकारले बिमा मार्फत प्राप्त गरेको पैसाले ती संरचनाहरू निर्माण गर्न, तिनीहरूलाई चाहिँ मर्मत सम्हार गर्न, निर्माण गर्न सक्ने भयो। सरकारलाई त आर्थिक भार नपरेपछि सरकारले चाहिँ पुनर्निर्माणमा, पुनर्भरणमा खर्च गर्नुपर्ने, राहतमा खर्च गर्नुपर्ने पैसा चाहिँ विकास निर्माणका कार्यमा, अन्य क्षेत्रहरूमा खर्च गर्न पाउने भयो। सँगसँगै हामीले यो विपदका घटनाहरूले के सिकायो त भन्दा, सरकारलाई पनि नेपाल चाहिँ यो एकदमै विपदको चाहिँ जोखिमयुक्त क्षेत्रमा छौँ हामी, त्यसैले गर्दा हामीले चाहिँ हाम्रो सम्पत्तिहरूको, नागरिकहरूको बिमा गर्नका लागि नीतिमा व्यवस्था गरेर जानुपर्छ भन्ने एउटा पाठ सिकाएको छ। र सँगसँगै बिमा कम्पनीहरूलाई पनि पर्याप्त पुनर्बिमाको व्यवस्था गरेर मात्रै बिमा गर्नुपर्छ, एकैचोटि ठुला जोखिमहरू, विपदहरू पनि आउँदा रहेछन् भन्ने खालको चाहिँ पाठ सिकाएको छ। र सँगसँगै अहिलेको यो घटनाक्रमहरूले के भएको छ भने, बिमा क्षेत्रमा चुनौतीका सँगसँगै अवसर पनि सिर्जना गरेका छ। आम नागरिकहरूमा अहिले चाहिँ बिमा गर्नुपर्छ भन्ने प्रचलन बढेको छ, धेरै संरचनाहरू क्षति भए पछाडि सवारी साधनहरूको चाहिँ व्यापक बिमा गर्ने प्रचलन वाच्चै बढेर गएको देखिन्छ। त्यस्तै व्यक्तिहरूले चाहिँ आफ्ना घरहरूको बिमा गर्ने, सम्पत्तिहरूको बिमा गर्ने चाहिँ बिस्तारै त्यो क्रम चाहिँ बढ्दै गइरहेछ। त्यसले चाहिँ बिमा कम्पनीहरूलाई पनि एउटा चाहिँ व्यवसायको वातावरण चाहिँ बन्दै गएको छ, एकातिर लसको पाटो छँदैछ, सँगसँगै मान्छेमा जुन त्यो चेतना आयो नि, त्यो चेतनाले चाहिँ बिमा व्यवसायमा चाहिँ त्यो व्यवसायको त्यो अवसर पनि सिर्जना हुँदै चाहिँ गइराखेको चाहिँ देख्न सकिन्छ।
1: हजुर निर्देशकज्यू, हामी कुराकानीको अन्त्यमा छौँ। अन्त्यमा यहाँलाई छुट्टै जस्तो लागेको या भन्नुपर्ने जस्तो लागेको केही छ?
2: मैले यी विषयहरू समग्रमा त राखि नै हालेँ होइन। मुख्य भनेको हामीले बुझ्नुपर्ने कुरा भनेको के हो भने, अब विकसित मुलुकहरूमा चाहिँ हरेक सेक्टरको चाहिँ हरेक विषयवस्तुको चाहिँ बिमा हुन्छ। बिमा नभइकन उहाँहरूको चाहिँ कुनै पनि त्यो नागरिकको जीवन, उहाँहरूको त्यो चाहिँ प्रणाली चाहिँ चल्दैन। भने हाम्रो चाहिँ कस्तो भएको छ भने, एकाध बिमा बाहेक, जस्तै हामीले मोटर बिमा सरकारले अनिवार्य गरेको छ, वैदेशिक रोजगार बिमा अनिवार्य गरेको छ, तीदेखि बाहेक हाम्रो अन्य बिमाहरू चाहिँ प्रायोरिटीमा परेको चाहिँ देखिँदैन। भने हामीले के गर्नुपर्छ भने, बिस्तारै यो जनचेतनाको लेभल पनि बढाउँदै जानु पर्यो। नागरिकलाई पनि हामीले बिमा चाहिँ आवश्यक छ, बिमा मेरो लागि हो, मैले चाहिँ बिमा गरेँ भने भोलि कुनै विपद आइलाग्यो भने त्यो बिमाबाट चाहिँ मैले पैसा प्राप्त गर्छु, मृत्यु भयो भने पनि परिवारका सदस्यले चाहिँ त्यो बिमा बाबतको पैसा प्राप्त गरेर चाहिँ उहाँहरूले दैनिकी चाहिँ सञ्चालन गर्न सक्नुहुन्छ भन्ने बुझाउने किसिमले हामीले कार्यक्रमहरू लैजान सक्नुपर्छ आम नागरिकमा। र सरकारले पनि के बुझ्नु पर्यो भने, नीतिमा नै स्पष्टसँग चाहिँ हाम्रा सबै संरचनाहरू होइन, हाम्रा सम्पत्तिहरू र नागरिकहरूलाई चाहिँ बिस्तारै बिमाको दायरामा ल्याएर जोखिम मुक्त बनाउनका लागि चाहिँ होइन, जोखिम रक्षावरण गर्नलाई चाहिँ के गर्न सकिन्छ भनेर बिस्तारै नीतिमा सुधार गर्दै जाने, छलफल गर्ने, बिमालाई प्रवर्धन गर्ने किसिमले चाहिँ राज्यले पनि यसलाई प्राथमिकता राखेर चाहिँ अगाडि लैजानुपर्छ जस्तो लाग्छ।
1: हस् निर्देशकज्यू, यहाँ र सम्पूर्ण नेपाल बिमा प्राधिकरण परिवारलाई 58 वार्षिक उत्सवको उपलक्ष्यमा हाम्रा तर्फबाट पनि धेरै धेरै शुभकामना।
2: हस् हजुरलाई पनि धेरै धेरै धन्यवाद। बिमा प्राधिकरणले गरिरहेका गतिविधि र समग्र बिमाको बारेमा चाहिँ आम नागरिकहरू, दाजुभाइ, दिदीबहिनी, बुवा आमाहरूमा चाहिँ जानकारी गराउने चाहिँ अवसर उपलब्ध गराइदिनु भयो, हजुरलाई विशेष धन्यवाद।
0: उहाँ हुनुहुन्थ्यो नेपाल बिमा प्राधिकरणका निर्देशक निर्मल अधिकारी, सहकर्मी केशव ढुङ्गानासँग कुराकानी गर्नुहुँदै।
3: आजका लागि बिमा सचेतना कार्यक्रमको समय सकिने लाग्यो। अब आगामी आइतबार बिहान 7 बजेको समाचारपछि कार्यक्रम बिमा सचेतनामा बिमा क्षेत्रका नयाँ नयाँ जानकारीका साथ तपाईँ हाम्रो भेटघाट हुने नै छ। यतिन्जेल हाम्रो साथ दिई कार्यक्रम सुनिदिनु भएकोमा तपाईँलाई धन्यवाद।
1: साथै कार्यक्रम सञ्चालन गर्न सहयोग गर्ने नेपाल बिमा प्राधिकरणलाई पनि धन्यवाद। आजका लागि कार्यक्रमबाट संयोजक सुरेन्द्र मणि त्रिपाठीसँगै अर्जुन श्रेष्ठ र केशव ढुङ्गाना बिदा हुन्छौँ। नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल अनलाइन .com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहुँ,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: स्वाभाविक विषादीको प्रयोगले शत्रु किरा मात्र होइन मित्रु किराहरूलाई समेत मारेर वातावरण बिगार्नुको साथै दम, छालाको रोग तथा क्यान्सर सम्म गराउन सक्छ।
1: त्यसकारण प्राविधिकको सल्लाह अनुसार मात्र विषादीको प्रयोग गरौँ। विषादीको बट्टामा लेखिएको कुराको सधैँ पालना गरौँ।
2: समृद्ध कृषि, समृद्ध जीवन।
3: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
4: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
3: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
4: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
3: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
4: त्यसो भए अब म चुप बस्दिनँ, सहायता खोज्छु।
5: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
6: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुनाउँछौ ज्ञानु राणाको स्वरमा रहेको यो स्वदेशकार। उन्नति बोहराको रचना अनि सङ्गीत हो सम्भुजित बाँसकोटाको हो।

स्वदेशगान सुनाउने क्रममा अब सुनाउँछौ दीपक खरेल र रविन शर्माको स्वर, नारायण कुमार आचार्यको रचना अनि सङ्गीत हो किशोर खतिवडाको।

0: सडकको भार वहन क्षमता भन्दा बढी लोड मालवाहक सवारी साधनमा नबोकौ।
1: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
2: परदेशको सपना बोकेर निस्किँदा घर परिवारको आशा बाँधिएको हुन्छ, तर श्रम स्वीकृति नलिई काम गर्दा दुर्घटना वा मृत्यु भयो भने न सहयोग पाइन्छ न बिमाको भर पर्न सकिन्छ।
3: श्रम स्वीकृति लिएर मात्र विदेश जाऊ, परिवार सुरक्षित, भविष्य सुरक्षित।
2: वैदेशिक रोजगार बोर्डको सचिवालय।
4: हामी रेडियो नेपालबाट बोलिरहेका छौ। यस बेला बिहानको 8 बज्नै लाग्यो। अब सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार।

0: जैविक तत्त्वहरू हुन्छन् होला, अनि के यिनीहरू पनि चौरको जस्तै अन्तर सम्बन्धित हुन्छन् र?
1: पारिस्थितिक पद्धति भन्ने बित्तिकै अन्तर सम्बन्धित त हुने नै भयो नि, होइन र?
2: ओहो, मलाई त तिमीहरूको कौतूहलतादेखि साँच्चै खुसी लागिरहेको छ। तिमीहरू दुबैको कुरा सही छ, यिनीहरूको महत्वपूर्ण भूमिका पनि छ अनि एक आपसमा अन्तर सम्बन्धित पनि।
1: के पोखरीमा पनि चौरमा जस्तै अजैविक तत्त्वहरू हुन्छन्?
0: हो त नि, पोखरीको अजैविक तत्त्व अन्तर्गत पानी, माटो, प्रकाश, ताप आदि हुन्, होइन त मिस?
2: साह्रै राम्रो। यी लगायत खनिज पदार्थ, अक्सिजन, कार्बन डाइअक्साइड ग्यास, नाइट्रोजन आदि पनि पोखरीका अजैविक तत्त्वहरू हुन्।
1: यी अजैविक तत्त्वहरूले चाहिँ कसरी सहयोग गर्छन्? अनि पोखरीमा हुने सजीवहरू यी अजैविक तत्त्वहरूमा कसरी भर पर्छन्? म त अलमल्लमा परे।
2: ल सुन, पोखरीमा भएका वनस्पतिले पानीमा घुलेको कार्बन डाइअक्साइड, पानी साथै नाइट्रेट लवण अनि पोखरीको पिँधसम्म पुगेको प्रकाशको किरणको प्रयोग गरी खाना बनाउने गर्छन्।
0: जुन वनस्पतिलाई पोखरीमा उपस्थित जीवहरूले खाएर बाँच्छन्।
1: अनि एक आपसमा अर्थात् पोखरीमा उपस्थित सजीवहरू खान र बाँच्नको लागि त्यहाँ भएका अजैविक तत्त्वमा आश्रित हुने रहेछ।
0: ओहो, विपना त निकै जान्ने पो भइसकी छिन् त।
1: त्यसो होइन नि, खालि यसो प्रयास मात्र गरेको।
2: हो स्याबास, तिमीहरूले कति छिटो टिपेको, म त साह्रै खुसी छु।
0: पोखरी पारिस्थितिक पद्धतिका जैविक तत्त्वहरू बारे पनि अलि प्रष्ट पारिदिनु न
1: मिस। के पोखरी पारिस्थितिक पद्धतिमा पनि चौरको जस्तै उत्पादक, उपभोक्ता अनि विच्छेदक हुने गर्दछन्?
2: हो, यहाँ पनि जैविक तत्त्वहरूलाई तीन तहमा नै वर्गीकरण गरिएको छ।
0: पोखरीमा चाहिँ उत्पादक के हुन् मिस?
2: पोखरीमा पनि वनस्पतिहरू पाइन्छन्। जस्तै पोखरीमा पाइने सूक्ष्म वनस्पतिहरू फाइटोप्लाङ्क्टन साथै अन्य हरिया वनस्पति जस्तै पिसिटा, हाइड्रिला आदिले सौर्य शक्तिबाट खाना बनाउँछन्।
1: उसो भए यी फाइटोप्लाङ्क्टन, पिसिटा, हाइड्रिला सबै उत्पादक हुन्, होइन त?
0: त्यस्तै पोखरीमा हुने लेउ पनि उत्पादक होला नि।
2: एकदम ठिक बन्यो। अनि यहाँ पनि उपभोक्ताहरूको वर्गीकरण गरिएको हुन्छ।
1: चौरको पारिस्थितिक पद्धतिमा जस्तै गरी प्रथम, द्वितीय र तृतीय गरेको, होइन त मिस?
2: हो, यहाँ पनि उत्पादकलाई खाएर बाँच्ने सजीवहरू अर्थात् पानीमा भएका सूक्ष्म वनस्पतिहरू खाएर बाँच्ने जीवहरू जस्तै पोखरीमा हुने साना माछा, चेपागाँडा, गडेउला आदि प्राथमिक उपभोक्ताहरू हुन्। पोखरीमा हुने यस्ता सूक्ष्म जीवहरूलाई जू प्लाङ्क्टन भनिन्छ।
0: उसो भए जू प्लाङ्क्टन अर्थात् प्राथमिक उपभोक्तालाई खाएर बाँच्ने जस्तै ब्यागुत्ता, गङ्गटा, ठुलो माछा आदि द्वितीय उपभोक्ता अन्तर्गत पर्छन् होला, होइन त?
1: अनि त्यस्तै साना साना माछा खाने ठुला माछा, गोही, सर्प जो मांसाहारी हुन्छन् ती चाहिँ तृतीय उपभोक्ता होलान्, होइन त मिस?
2: एकदम सही, स्याबास तिमीहरू दुबैजनालाई।
1: मिस, पोखरी पारिस्थितिक पद्धतिमा पनि विच्छेदकहरू हुन्छन् होला नि?
0: भइहाल्छ नि, नभए यहाँका सजीव अर्थात् उत्पादक अनि उपभोक्ता मरेर कहाँ जान्छन् त?
2: तिमीहरू त निकै बाटो भइसकेछौ त। पोखरीमा पनि सूक्ष्म जीवाणुहरू ब्याक्टेरिया, फन्जाई आदिले मरेका जीवहरूलाई कुहाउने, सडाउने गर्छन् र सरल अणुमा परिणत गरी माटोमा मिलाइदिन्छन्
1: जसलाई उत्पादकले पुनः प्रयोग गर्दछन्।
0: यसरी निरन्तर यो चक्र चलि नै रहन्छ।
2: स्याबास, धेरै राम्रो। ल, मेरो माइती घर पनि आइपुग्यो। तिमीहरूसँग कुराकानी गर्दै आएकोले बाटो कटेको त पत्तै पाइन, बाँकी कुराकानी पछि गरौँला।
1: हुन्छ मिस, यहाँलाई धेरै धेरै धन्यवाद हामीलाई सिकाउनु भएकोमा।
2: तिमीहरूलाई पनि धन्यवाद ध्यानपूर्वक सुनेर सिकेकोमा। ल, अहिलेलाई छुट्यौ है त।
1: हुन्छ मिस, नमस्कार।
2: नमस्कार।
3: हस्त श्रोताबिन, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिन्छौँ। नमस्ते। श्रोताबिन नमस्कार। नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित शैक्षिक रेडियो कार्यक्रममा हार्दिक स्वागत गर्दछौँ। विद्यार्थी भाइ बहिनीहरू, आज हामी माध्यमिक तह

0: कक्षा 9 सामाजिक अध्ययन विषयको एकाइ 2 विकासका पूर्वाधार अन्तर्गत पाठ 1 रहेको विकासको अवधारणा र पूर्व शर्तका सम्बन्धमा शिक्षक र विद्यार्थीबीच गरिएको छलफल प्रस्तुत गर्दैछौँ। भाइ बहिनीहरू, तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै मुख्य मुख्य कुराहरू टिपोट गर्न तयार हुनुहोस् है। त तयार हुनुभयो?
1: यहाँबाट त पुरा काठमाडौँ, ललितपुर र भक्तपुरका विभिन्न ठाउँहरू देखिँदो रहेछ। साँच्चै नै काठमाडौँ उपत्यका साह्रै रमाइलो छ है।
2: हो नि पृथ्वीनारायण शाहले, यसरी नै अहिले हामी बसे जस्तै गरी चन्द्रगिरीको डाँडाबाट उपत्यका देखे अनि उनलाई उपत्यका सुन्दर लागेर त एकीकरण अभियानको सुरुवात गरेका थिए।
1: मिस, म कक्षा 6 पढ्दा मेरो बुबा आमासँग चाङ्गु नारायण घुम्न आएकी थिएँ। त्यति बेला आउँदा कच्ची सडक थियो, अहिले त सडक पिच भएको रहेछ, घरहरू पनि कति धेरै बनेका रहेछन्।
2: हो, तपाईँले कति राम्रो कुरा गर्नुभयो दिपा। सबै ठाउँहरूमा अहिले यसरी नै परिवर्तन भएको छ।
3: हो नि मिस, हाम्रै घरतिर पनि कच्ची सडक पिच भएका छन्, ठुला ठुला पक्की घरहरू बनेका छन्, अहिले त ढल खनिराखेको छ।
2: हो, यसरी हाम्रो समाजमा योजनाबद्ध, प्रगतिशील र व्यवस्थित रूपमा गरिने सकारात्मक परिवर्तन नै विकास हो।
1: मिस, बरु यतै कतै सजिलो ठाउँमा बसेर सामाजिक अध्ययनको एकाइ 2 विकासको अवधारणा र पूर्व शर्त भन्ने पाठको बारेमा छलफल गरौँ न, हुँदैन?
3: हो मिस, भक्तपुर क्षेत्र, चाङ्गु नारायण मन्दिर, सङ्ग्रहालय सबै घुमिहाल्यौँ। कतै बसेर खाजा पनि खाने अनि एकछिन दिपाले भने जस्तै बसेर छलफल पनि गरौँ न, हुन्न?
2: भइहाल्छ नि, तपाईँहरू सबैको सिक्न खोज्ने यति राम्रो चाहनालाई मैले नाइ भन्छु त। लजाउँ हिँड्नुहोस्, त्यहाँ तल चौर रहेछ, खाजा पनि खाने अनि बसेर छलफल पनि गरौँला।
1: मिस, हजुरलाई पनि खाजा ल्याएका छौँ, सबैले सँगै खाऊँ है।
2: भइहाल्छ नि।
1: मिस, खाजा खाँदै कुरा पनि गरौँ है। हजुरले अघि विकासलाई सकारात्मक परिवर्तन भन्नुभएको थियो नि, किन हो?
2: तपाईँले ठिक भन्नुभयो दिपा, जथाभावी जङ्गल फडानी गरेर अव्यवस्थित रूपमा घर बनाएर गरिएको विकास सकारात्मक परिवर्तन होइन नि।
3: त्यो परिवर्तन नभएर के हो त मिस?
2: परिवर्तन त हो नि नानु, तर विकास हुनका लागि त व्यवस्थित रूपमा घरहरू बनेको हुनुपर्छ। त्यस्तै गरी वन जङ्गल संरक्षण गरिएको र समाजका जनताका लागि आवश्यक सेवा सुविधाहरू पुरा भएको अवस्था हुनुपर्छ।
1: ए, त्यसो भएर पो यहाँ पाठ्य पुस्तकमा विकास हुनका लागि समाजको सामाजिक, आर्थिक, राजनीतिक, वैज्ञानिक सबै पक्षमा परिवर्तन भएको हुनुपर्छ भनेर भनिएको रहेछ है मिस?
2: हो, तपाईँले ठिक भन्नुभयो दिपा। विकासलाई धेरै तरिकाले परिभाषित गर्न सकिन्छ। समाजमा आधुनिकीकरण हुनु पनि विकास हो, त्यस्तै गरी सामाजिक गतिशीलता, समाजको रूपान्तरणलाई पनि विकास नै भन्न सकिन्छ।
3: विकास के हो भन्ने त प्रश्न भयो मिस।
2: ओहो, कताबाट आइपुगेछन्? ऊ त्यो नीलो सर्ट लगाउने मेरो साथी हुन्, तिनी यतै आउँदैछन्। नमस्कार दिनेश। होइन, यतिका वर्षपछि फेरि यहाँ पो भेट हुँदैछ, के हो?
4: नमस्कार सीता मिस। होइन, म पनि अचम्म परे। कताबाट यहाँ पो भेट हुँदैछ त?
2: विद्यार्थीहरू लिएर शैक्षिक भ्रमणमा आएको थिएँ, यहाँ खाजा खाँदै छलफल गरेर बसिरहेका थियौँ, एक्कासी तपाईँलाई पो देखेँ।
4: ए, म पनि हाम्रो कम्पनीले एउटा भ्यू टावर बनाउने ठेक्का लिएको छ, त्यसको सर्वेक्षणका लागि आएको।
2: मनिषा, दिपा, सुन्नुहोस् त, उहाँ मेरो साथी इन्जिनियर हुनुहुन्छ, हामी दुईजना स्कुल पढ्दा सँगै पढेका थियौँ।
5: नमस्कार सर।
4: नमस्कार सबैजनालाई। मलाई त विद्यार्थीसँग कुराकानी गर्न साह्रै मनपर्छ। अनि सीता मिस, विद्यार्थीहरू देख्ने बित्तिकै मलाई हामी स्कुल पढ्दाको याद आउँछ।
1: सर, त्यसो भए हामीले विकासको अवधारणा र पूर्व शर्तको बारेमा छलफल गरिरहेका छौँ, हजुरले पनि केही कुरा सिकाइदिनुहोस् न।
4: भइहाल्छ नि, मेरो त झन् पढाइ पनि विकास कार्य कसरी गर्ने भन्ने सम्बन्धी नै हो। ल भन्नुहोस् त, तपाईँहरूलाई के सिकाउनु पर्यो मैले?
3: सर, विकास के हो भन्ने त हामीलाई थाहा भइसक्यो, विकासको पूर्व शर्त भनेको के हो बताइदिनुहोस् न।
4: ल भन्नुहोस् त, तपाईँहरूको भविष्यमा कतै रोजगारी गरेर पैसा कमाउने चाहना छ कि छैन?
1: छ नि सर, त्यसकै लागि त अहिलेदेखि मेहनत गरेर पढ्दैछौँ।
4: भविष्यमा रोजगारीका लागि सक्षम बन्न तपाईँहरूले के गर्नुपर्छ होला भन्नुहोस् त?
3: मेहनतका साथ पढेर हातमा प्रमाण पत्र हुनु पर्यो र तालिम लिएर हातमा सिप पनि हुनु पर्यो।
4: स्याबास, साह्रै राम्रो कुरा गर्नुभयो मनिषा तपाईँले। हो, जसरी तपाईँ भविष्यमा रोजगारीका लागि सक्षम बन्न आवश्यक आधारहरू, शिक्षा र तालिम लिनुपर्छ। त्यसै गरी विकासका लागि पनि निश्चित आधारहरूको आवश्यकता पर्छ।
1: सर, विकासका लागि आवश्यक आधारहरू के हुन् त?
4: दूरदृष्टि, साक्षरता, स्रोत साधन, पुँजी, जनसहभागिता, उद्यमशीलता, शान्ति, प्रविधि आदि विकासका लागि नभई नहुने निश्चित आधारहरू हुन्। त्यसैले यिनीहरूलाई विकासका पूर्व शर्त भनिन्छ।
2: दिनेश, मेरा विद्यार्थीहरू त तपाईँसँग कति खुसी भएर छलफल गर्दैछन् त।
4: हो नि, मलाई पनि रमाइलो लागिरहेछ आफूले जानेको कुरा सिकाउन पाउँदा। भाइ बहिनीहरू, पूर्व शर्त के हो भन्ने त बुझ्नुभयो होइन त? विकासका लागि पहिले पूर्व शर्तको विकास गर्नु पर्यो, अनि आफै हुन्छ विकास।
2: मनिषा, दिपा, सुन्नुहोस् है त, विकसित देशहरूमा यही त हो नि, पहिले आवश्यक पूर्व शर्तहरू जस्तै राम्रो योजना, नयाँ नयाँ प्रविधिको विकास जस्ता कार्यहरूमा जोड दिन्छन्, जसले गर्दा विकास निर्माणका कार्यहरू पनि सजिलै सम्पन्न हुन्छन्।
4: हो, ल एउटा उदाहरण सुन्नुहोस् है त। कुनै ठाउँमा बाटो बन्नु विकास हो भने बाटो बनाउनका लागि आवश्यक योजना, पुँजी, दक्ष तथा अर्धदक्ष जनशक्ति, डोजर आदि बाटो निर्माणका लागि नभई नहुने पूर्व शर्त हुन्।
3: मिस, अब हामी क्रमैसँग विकासका पूर्व शर्तहरूको बारेमा छलफल गरौँ है।
2: हुन्छ, ल सुन्नुहोस् है त, दूरदृष्टिको अर्थ म तपाईँहरूलाई शब्दबाट नै प्रष्ट पारिदिन्छु। दूर भनेको टाढा वा पछिसम्म, र दृष्टि भनेको हेर्नु हो। यसबाट के बुझिन्छ भने दूरदृष्टि भनेको दीर्घकालीन दृष्टिकोण हो।
4: हो, देशमा विकासका योजना बनाउँदा, लक्ष्य, उद्देश्य, रणनीति तर्जुमा गर्दा दीर्घकालीन सोच राखेर गर्नुपर्छ। यसो भयो भने मात्र विकासका कार्यहरू दिगो, टिकाउ र गन्तव्य उन्मुख हुन्छन्।
1: सर, विकासमा दूरदृष्टि भयो भने त देशमा भएका प्राकृतिक सम्पदाहरूको संरक्षण हुने र वातावरण पनि प्रदूषण नहुने हुन्छ कि जस्तो लाग्यो मलाई त।
2: हो नानु, तपाईँले एकदम ठिक भन्नुभयो। दूरदृष्टि भनेको भावी पुस्ताहरूको आवश्यकता पूरा गर्न विकासका लागि देखिएको एउटा सपना हो भनेर भन्न सकिन्छ।
3: सर, हाम्रो देशमा पनि दूरदृष्टि राखेर विकासका योजनाहरू बनेका छन् कि छैनन्?
4: मनिषा, तपाईँको कुरा मलाई साह्रै चित्त बुझ्यो। हाम्रो देशमा सबै योजनाहरू दूरदृष्टि राखेर नै बनेका छन्। तिनीहरूको कार्यान्वयन राम्रोसँग भयो भने विकासका अन्य पूर्व शर्तहरू पनि पूरा हुन्छन्।
1: मिस, दूरदृष्टि त बुझियो, अब साक्षरताको बारेमा पनि छलफल गरौँ है।
2: हुन्छ, साक्षरताको बारेमा त अघिल्ला कक्षाहरूमा पनि तपाईँहरूले केही सिकिसक्नु भएको छ नि, होइन त?
3: हो मिस, मैले जानेका केही कुराहरू भन्छु है।
2: हुन्छ, भन्नुहोस् न।
3: सबै जनताले साधारण लेखपढ गर्न र साधारण किसिमका हिसाब किताब गर्न जान्ने अवस्थालाई साक्षरता भनिन्छ, होइन त?
4: हो हो, जनता साक्षर भइसकेपछि उनीहरूमा भएको अन्तर्निहित क्षमताको विकास हुन्छ, सशक्तिकरणमा मद्दत पुर्याउँछ, सचेतना अभिवृद्धि हुन्छ।
2: त्यति मात्र हो र? सचेतना अभिवृद्धि सँगै जनतामा आफ्नो ठाउँको विकास हामी आफैले गर्नुपर्छ भन्ने भावनाको विकास हुन्छ, र उद्यमशीलता र आय आर्जनमा समेत मद्दत पुग्छ। त्यसैले त साक्षरतालाई विकासको राम्रो पूर्व शर्तको रूपमा लिइएको हो नि।
1: मिस, मेरो मामा घर सिन्धुपाल्चोक हो। त्यहाँ सबै गाउँलेहरूले पहिले प्रौढ कक्षा पढे, त्यसपछि सचेत भएर आय आर्जनका विभिन्न कामहरू गरेका छन् र आफै घर खर्च जुटाउन सक्षम भएका छन् भनेर मामाले भन्नुहुन्थ्यो।
4: हो, तपाईँहरूले भने जस्तै प्रौढ शिक्षाकै कारणले गाउँलेहरू साक्षर भएर आय आर्जन गर्न सफल भएका थुप्रै उदाहरणहरू भेट्न सकिन्छ।
2: साक्षरताले योग्य र सक्षम जनशक्ति विकासका लागि आधार तयार गर्छ, किनभने व्यक्ति साक्षर भइसकेपछि प्राविधिक तथा व्यावसायिक शिक्षा र सिपमूलक तालिमका लागि पनि सक्षम हुन्छन्।
3: अब जनसहभागिताको बारेमा पनि छलफल गरौँ न, हुँदैन?
4: हुन्छ, जनसहभागिता भनेको के हो भन्न सक्नुहुन्छ?
1: जनता स्वयं आफ्नो गाउँ टोलको विकास निर्माण कार्यमा सहभागी हुनुलाई जनसहभागिता भनिन्छ, होइन त?
2: स्याबास, ठिक भन्नुभयो। अघि हामी आउँदा बाटोमा गाउँलेहरू मिलेर मूल सडकबाट आफ्नो गाउँतिर जाने बाटो खनिरहेको देख्नु भएको थियो। एकछिन हामी जाममा पनि परेका थियौँ नि, याद छ कि छैन?
3: ओहो मिस, मैले सम्झिए, एकछिन हामी रोकिएका थियौँ है।
2: त्यो पनि विकासमा जनसहभागिताको एउटा राम्रो उदाहरण हो।
3: मिस, जनसहभागिताले गाउँकै मुहार परिवर्तन भएको मैले देखेको छु नि।
2: कहाँ मनिषा?
3: मेरो फुपूको घर तनहुँको याम्पा फाटमा पर्छ। त्यहाँ गाउँलेहरू मिलेर आफै नजिकको खोलाबाट नहर खनेर सिँचाइ सुविधा मिलाए। त्यसपछि व्यावसायिक रूपले तरकारी खेती गरे। अहिले गाउँमा कोही पनि बेरोजगार छैनन् र राम्रो आमदानी गर्न सफल भएका छन्।
4: आहा, कति राम्रो उदाहरण सुनाउनु भयो मनिषा तपाईँले। हो, यसरी नै जनता स्वयं आफ्नो गाउँ टोलको विकास गर्ने कार्यमा सहभागी भई निर्णय गर्ने, कार्यक्रम बनाउने तथा कार्यान्वयन गर्ने कार्य नै जनसहभागिता
2: हो। यसरी जनता सचेत भए भने उनीहरू आफै आफ्नो ठाउँको विकास गर्न अग्रसर हुन्छन्, जसले गर्दा विकासका कार्यहरू सजिलै सम्पन्न हुन्छन्। त्यसैले नै जनसहभागितालाई पनि विकासको पूर्व शर्त भनेर भनिएको हो।
1: अब स्रोत साधनको बारेमा छलफल गरौँ है मिस।
2: हुन्छ, स्रोत साधन भनेको के हो तपाईँहरूले केही भन्न सक्नुहुन्छ त?
3: देश विकासका लागि नभई नहुने प्राकृतिक स्रोतहरू जस्तै वन जङ्गल, नदी नाला आदिलाई स्रोत साधन भनिन्छ, होइन त?
4: हो, सही भन्नुभयो मनिषा तपाईँले। देश विकासका लागि आवश्यक पर्ने प्राकृतिक स्रोत, खनिज सम्पदा, मानवीय स्रोत, कच्चा पदार्थ आदि सबैलाई स्रोत साधन भनिन्छ।
1: मानिस पनि स्रोत साधन हो र सर?
4: लौ हो नि, ल सुन्नुहोस् है त, हाम्रो देशमा प्रशस्त मात्रामा नदी नाला, वन जङ्गल, खनिज सम्पदाहरू छन्। यी सम्पदाहरूको सही रूपमा प्रयोग गरेर विकास गर्ने काम मानिसहरूले गर्छन्।
3: साँच्ची नै मलाई मनमा लागिरहन्थ्यो, हाम्रो देशमा यति धेरै सम्पदाहरू भएर पनि किन विकास नभएको होला भनेर।
2: तपाईँले सोच्नु भएको ठिक हो, स्रोत साधन भएर मात्र हुँदैन, तिनीहरूको सही रूपमा सदुपयोग हुनुपर्छ, अनि मात्र देशको विकास हुन्छ।
4: हो, यिनै स्रोत साधनहरूको उपलब्धता र त्यसको प्रभावकारी परिचालन गरेर विश्वका धेरै देशहरू अहिले विकासको शिखरमा पुगेको समाचारहरू सुन्नु भएको छैन त?
1: हो नि सर, सुनेका छौँ। मेरो काका साउदी अरब गएर आउनु भएको हो। उहाँले भन्नुहुन्थ्यो, त्यो त खाडी मुलुक हो, जताततै मरुभूमि छ, त्यही पनि पेट्रोलियम पदार्थका कारणले आज विकासमा अगाडि बढेको छ।
2: हो, यो उदाहरणलाई हामी यसरी पनि प्रष्ट पार्न सक्छौँ। त्यहाँ पेट्रोलियम पदार्थका खानी थिए र तिनीहरूको उत्खनन मानिसहरूबाट सम्भव भयो। यसैबाट भन्न सकिन्छ कि स्रोत साधन विकासको राम्रो पूर्व शर्त हो भनेर।
3: सर, उद्यमशीलता भनेको के हो नि?
4: राम्रो प्रश्न सोध्नुभयो। उद्यमशीलता भनेको के होला तपाईँहरू नै भन्न सक्नुहुन्छ होला?
1: उद्यमशीलताको बारेमा त हामीलाई थाहा छैन सर।
4: केही छैन, तपाईँहरूलाई थाहा नभए पनि तपाईँहरूले आफ्नो घर, विद्यालय वरपर कसैले व्यवसाय सञ्चालन गरेको देख्नु भएको छ?
1: मेरो काकाले कुखुरा पालन व्यवसाय सञ्चालन गर्नुभएको छ सर।
4: हो, यसरी मुनाफा आर्जन गर्ने उद्देश्यले व्यवसाय सञ्चालन गर्ने व्यक्तिलाई उद्यमी भनिन्छ।
3: उद्यमशीलता चाहिँ के हो त सर?
4: म भन्दैछु, सुन्नुहोस् है त, उद्यमीले आफ्नो व्यवसायलाई सफल बनाउनका लागि गर्ने सम्पूर्ण प्रयास तथा खोजमूलक कार्य नै उद्यमशीलता हो।
2: अरू थप कुराहरू पनि सुन्नुहोस् है त, आफ्नो व्यवसायलाई सफल बनाउनका लागि गर्ने सम्पूर्ण प्रयासहरू जस्तै योजना निर्माण, विज्ञापन गर्ने, थप लगानी गर्ने, कर्मचारीहरूलाई तालिम दिने आदि सबै गतिविधिहरू उद्यमशीलता अन्तर्गत नै पर्दछन्।
1: उद्यमशीलता कसरी विकासको पूर्व शर्त भयो त सर?
4: एउटा व्यक्तिले सञ्चालन गरेको उद्यमबाट अरू व्यक्तिहरू पनि लाभान्वित हुन्छन्, आफू स्वरोजगार भई अरूलाई पनि रोजगारीको अवसर दिन सक्छन्।
2: त्यस्तै गरी देशमा भएका स्रोत साधनहरूको उपयोग हुन्छ, आर्थिक क्रियाकलापमा वृद्धि भई गरिबी निवारणमा समेत मद्दत पुग्छ। यसरी देशमा जति धेरै व्यवसायहरू खुले त्यति नै विकासको लागि बाटो पनि खुल्दै जान्छ।
3: त्यसो भए व्यवसायले जोखिम उठाएर उत्पादन प्रक्रियामा संलग्न हुने व्यावसायिक गतिविधिलाई उद्यमशीलता भनिन्छ भनेर बुझ्नु पर्यो है हामीले।
4: एकदम ठिक भन्नु मनिषा।
1: सर, शान्ति भनेको के हो?
4: ल सुन्नुहोस् है त, हरेक व्यक्तिले एक अर्का बीचको द्वेष, कलह, मनमुटाव, ईर्ष्या, बेमेल जस्ता भावना नराखी सामूहिक रूपमा मिलेर बस्नु नै शान्ति हो।
3: अनि शान्तिलाई कसरी विकासको पूर्व शर्त भनिएको हो?
2: शान्ति बिना समाजमा विकास सम्भव नै छैन, किनभने समाजमा शान्ति भएन भने असमझदारी कायम हुन्छ र एक अर्काको बीचमा बेमेल पनि हुन्छ।
4: त्यसै गरी मनमुटाव बढ्दै जान्छ, समाजमा एकता हुन सक्दैन, जसले गर्दा समाजको विकासमा बाधा अडचन पैदा हुन्छ।
2: त्यसको ठिक विपरीत द्वन्द्वरहित अवस्था हुँदा समाजमा विकासले गति लिन सक्छ। त्यस्तै गरी समाजमा कामहरू पनि सजिलै सम्पन्न हुन सक्छन् र कम लागतमा कामहरू सम्पन्न हुन्छन्।
1: ए, बल्ल बुझे, समाजमा सबैको बीचमा एकता कायम नभएपछि कुरा मिल्दैन, अनि कसरी हुनु त है समाजको विकास?
3: मिस, आजको यो शैक्षिक भ्रमण त साह्रै उपलब्धिपूर्ण भयो। उता घुमेर मनोरञ्जन पनि भयो, अर्कोतिर दिनेश सरसँगको भेटले साह्रै रमाइलोसँग सिक्ने अवसर मिलेको छ।
1: हो नि मनिषा, तिमीले एकदमै ठिक भन्यौ। अझै प्रविधिको बारेमा छलफल गर्न बाँकी नै छ त।
4: प्रविधिको बारेमा त तपाईँहरू जस्ता नयाँ पुस्ताका मानिसहरूलाई थाहा हुनुपर्ने होइन र?
3: आजको युगमा प्रविधिको प्रयोग र आवश्यकता बढ्दै गएको कुरा त हामीलाई थाहा छ नि सर। तर प्रविधिलाई विकासको पूर्व शर्त किन भनिएको हो भन्ने चाहिँ त्यति राम्रो थाहा छैन।
2: यसको बारेमा चाहिँ म भन्छु, सुन्नुहोस् है त। कुनै पनि काम सहज ढङ्गले कम समयमा थोरै स्रोत साधनको प्रयोगद्वारा गुणस्तरीय किसिमले सम्पन्न गर्न मद्दत पुर्याउने उपायलाई प्रविधि भनिन्छ।
1: उदाहरण पनि भनिदिनुहोस् न मिस।
2: सजिलै छ, मैले एउटा उदाहरण भने तपाईँहरू आफैले अरू उदाहरण भन्न सक्नुहुन्छ। ल सुन्नुहोस् है त। जस्तै कृषि क्षेत्रमा आधुनिक कृषि औजारका सामग्रीहरूको प्रयोग गर्नु पनि प्रविधिको प्रयोग हो।
4: अर्को सुन्नुहोस् है त। सूचना प्रविधिको प्रयोगबाट संचारको क्षेत्रमा सहजता हुनु, आधुनिक प्रविधिका सामग्रीहरूबाट बैङ्किङ कारोबार सहज हुनु, यो पनि प्रविधिको उदाहरण होइन र?
3: ए, उद्योगमा ठुला मेसिन यन्त्र उपकरणको प्रयोग गरिनु, घरायसी काममा आधुनिक सामग्रीहरूको प्रयोग गर्नु पनि हुन् है। अब त बल्ल बुझे,
1: अब त प्रष्ट भयो। यिनै प्रविधिको विकासका कारणले विकसित देशहरू धनी भएका होइनन् त मिस?
2: हो दिपा, तपाईँले एकदम ठिक भन्नुभयो।
3: विकासका लागि पूर्व शर्त अति नै आवश्यक रहेछन् भन्ने त थाहा भयो। हाम्रो देशमा अझ पनि राम्रो गतिमा विकास हुन नसक्नका कारणहरू के हुन्?
1: यिनै विकासका पूर्व शर्तहरूको विकास नभएर हो सर।
4: हेर्नुहोस् न, अब यी नानी बाबुहरू धेरै जान्ने भएछन्। कति राम्रा राम्रा प्रश्न गर्दैछन्।
2: हो नि दिनेश, तपाईँलाई भेटेर पनि हुन सक्छ है, मलाई त त्यस्तै लागिरहेको छ।
4: ल ल, ठट्टा नगरौँ। ल सुन्नुहोस् है त भाइ बहिनीहरू, मुख्यत हाम्रो देशमा विकासका लागि प्रशस्त मात्रामा पुँजी जुटाउन नसक्नु नै हो।
3: अघि हामीले छलफल गरेका थियौ नि, हाम्रो देशमा स्रोत साधन भएर पनि प्रयोग हुन नसक्नु पनि हो कि जस्तो लाग्यो।
2: सही भन्नुभयो तपाईँले। दक्ष जनशक्तिको अभावले पनि भएका स्रोत साधनहरू प्रयोग हुन सकेका छैनन्।
1: सर, विकासका लागि सबै ठाउँमा समान रूपले जनसहभागिता जुट्न नसक्नु पनि हो कि जस्तो लाग्यो।
4: हो नि। अर्को सुन्नुहोस् है त, कृषि प्रधान देश भएर पनि कृषिमा आधुनिकीकरण नहुनु, सिंचाई सुविधाको अभाव जस्ता कारणले कृषि क्षेत्रको समेत विकास हुन सकेको छैन।
2: त्यति मात्र हो र? सुन्नुहोस् है, बेरोजगारी समस्या समाधान र गरिबी निवारणका लागि नयाँ नयाँ कार्यक्रमहरू सञ्चालन हुन नसक्नु पनि एउटा कारण हो।
3: प्रशस्त मात्रामा उद्योग धन्दा कल कारखानाहरू खोल्न नसक्नु पनि एउटा कारण हो कि जस्तो लाग्यो।
4: सही भन्नुभयो तपाईँले। यस्ता कारणहरू अरू पनि धेरै छन्। अब तपाईँहरू आफूले खोज्ने प्रयत्न गर्नुहोस् है त।
1: हुन्छ सर।
2: दिनेश, आज कताबाट संजोगले तपाईँसँग भेट भयो। विद्यार्थीहरू पनि धेरै खुसी भए। मलाई त झन् यतिका वर्षपछि तपाईँसँग भेट्दा खुसीको सिमाना नै रहेन।
4: हो नि सीताजी, आज विद्यार्थीहरूसँग विकास निर्माणका सम्बन्धमा छलफल गर्न पाइयो र तपाईँसँग पनि भेट हुन पायो, असाध्यै खुसी लागेको छ।
1: सर, पछि हाम्रो विद्यालयमा पनि आउनुहोस् है।
4: भइहाल्छ नि, पछि कुनै बेला समय मिलाएर विद्यालयमा आउँला। अहिलेलाई चाहिँ साथीहरू काममा हुनुहुन्छ, म त्यतै लागे। सबैलाई बाई बाई।
1: ल सर, हजुरलाई धेरै धेरै धन्यवाद।
2: ल जाउँ, हामी पनि विद्यालयतिर, ढिला हुन लागिसक्यो।
0: हस्त श्रोताबिन, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिन्छौँ। नमस्ते।
5: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
6: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुनाउँछौ प्रदीप बमजन र रिमा गुरुङको स्वरमा रहेको यो जागरण गीत, रतिन्द्र खत्रीको रचना अनि सङ्गीत हो प्रदीप बमजनकै।

जागरण गीत सुनाउने क्रममा अब सुनाउँछौ भगत राईको स्वर, रचना अनि संगीत गायक स्वयंकै। यसपछि केही सूचना र सन्देश अनि ठिक 9 बजी बिहान समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: कस्तो धेरै खोकेको नानीले, छातीमा घ्यारघ्यार आवाज आएको पनि सुनिरहेको छ त, के भयो?
1: हेर्नुहोस् न नानीको बाबा, नानीलाई लगातार खोकी आइरहेको छ, छाती दुखेको जस्तो गर्छे, रातको समयमा सास फेर्न गाह्रो भएको झै पनि गर्छे।
0: ओहो नानीको आमा, बच्चालाई त गाह्रो भएको जस्तो छ, जाउँ जाउँ ल अस्पताल गएर एकपटक जाँच गराउँ।
2: ल यता राख्नुहोस् त बच्चालाई, म जाँच गर्छु। यो सबै दम रोगको लक्षण हो, श्वास फेर्न गाह्रो हुनु, श्वास फेर्दा घ्यारघ्यार गर्दै खोकी लाग्नु, छाती दुख्नु दम रोगको लक्षण हो।
0: अब के गर्नु त डाक्टर साहब, साह्रै अत्यास लाग्यो, मेरो बच्चालाई त ठिक हुन्छ नि?
2: नातिनुहोस् न, मैले औषधि दिइसकेको छु, बच्चालाई बिस्तारै ठिक भइहाल्छ नि।
3: दम अथवा आस्थमा भएका बिरामीहरूलाई समय समयमा अचानक स्वास हुने, सास फेर्न गाह्रो हुने, छाती घ्यारघ्यार हुने, कोखा हान्ने, ओठ निलो हुने जस्ता लक्षणहरू देखिन सक्छन्। यस्ता लक्षणहरू देखिएमा जति सक्यो चाँडो स्वास्थ्य संस्था लैजानु पर्छ र स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि उपचार गराउनु पर्छ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: वैदेशिक रोजगारीका क्रममा परदेशमा हुँदा शारीरिक र मानसिक स्वास्थ्य सम्बन्धी कुनै पनि सल्लाह लिन परे सिधै डाक्टरहरूसँग कुराकानी गरौँ।
6: यसका लागि वीर अस्पतालमा सञ्चालित टेली मेडिसिन सेवाको सम्पर्क नम्बर 98513547001 र 98513547002 बिहान 10 बजेदेखि 6 बजेसम्म भाइबर, वाट्सएप वा इमोमा म्यासेज वा कल गर्न सकिन्छ। स्वास्थ्य सुरक्षित राखौँ, भविष्य सुरक्षित बनाऊ।
5: वैदेशिक रोजगार बोर्डको सचिवालय।
7: सडकमा कोरिएका प्रत्येक लेन दुर्घटनाबाट बच्नका लागि कोरिएका हुन्, तसर्थ लेन अनुशासनको पूर्ण पालना गरौं। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।

0: यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। सरकारद्वारा आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटबारे सुझाव लिन पोर्टल सञ्चालनमा। स्थापित पद्धति र परम्परा पालना हुनुपर्नेमा राष्ट्रपति रामचन्द्र पौडेलको जोड। र लेबनानमा इजरायली आक्रमण जारी। आक्रमणमा परि हिजो एकै दिन 24 जनाको मृत्यु। अब समाचार विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले विधिद्वारा स्थापित पद्धति र परम्परा पालना हुनुपर्नेमा जोड दिनुभएको छ। कानून दिवस 2083 अवसरमा हिजो सर्वोच्च अदालतले आयोजना गरेको कार्यक्रममा राष्ट्रपति पौडेलले कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्ने बताउनुभयो। राष्ट्रपति पौडेलले नेपालको संविधानको मर्म एवं वर्तमान आवश्यकता अनुरूप नयाँ कानूनको निर्माण र प्रचलित कानूनमा समसामयिक सुधार गरी आधुनिक पद्धति र प्रविधि समेतको प्रयोगबाट आम नागरिकको न्यायमा सहज पहुँच स्थापित गर्ने, मुद्दाको शीघ्र व्यवस्थापन मार्फत छिटो छरितो न्याय सम्पादन गर्नुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले कुनै पनि डर र प्रभावमा नपरी न्याय सम्पादन गर्न सम्पूर्ण न्यायाधीशलाई आग्रह गर्नुभयो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्ने प्रक्रियामा आम नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न सुझाव संकलन पोर्टल सञ्चालनमा ल्याएको छ। सरकारले सार्वजनिक गर्ने नीति तथा कार्यक्रममा जनताका वास्तविक आवश्यकता र मौलिक अपेक्षालाई समेट्दै शासन व्यवस्थालाई थप पारदर्शी र जनमुखी बनाउने उद्देश्यले सुझाव संकलन पोर्टल सञ्चालनमा ल्याइएको हो। पोर्टलका माध्यमबाट देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली नागरिक, विषय विज्ञ र नीति निर्माताले बजेट निर्माण र विकासका प्राथमिकताका सम्बन्धमा आफ्ना राय सुझाव सिधै सरकार समक्ष पेश गर्न सक्नेछन्। सरकारले बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्य वृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्ने उद्देश्यले भोलिदेखि देशभर विशेष अभियान सञ्चालन गर्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा आम नागरिकको दैनिक जीवनसँग जोडिएको मूल्य वृद्धिको समस्या समाधान गर्न मूल्य पारदर्शिता सप्ताह सञ्चालन गर्न लागि प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले जनाएको छ। अभियान कार्यान्वयनका लागि गृह मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सबै प्रदेशका मुख्यमन्त्री कार्यालय र स्थानीय तहलाई प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले निर्देशन दिइसकेको छ। आगामी जेठ 3 गतेसम्म सञ्चालन हुने अभियानमा सबै सरोकार भएका निकाय, नागरिक समाज र सञ्चारकर्मीलाई सहयोग र बजारमा हुने अनियमितताको खबरदारी गर्न समेत आग्रह गरिएको छ। यस वर्षको मनसुन सरदर जेठ 30 जुन 13 देखि सुरु हुने अनुमान गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आगामी असोज 16 अक्टोबर 2 सम्म रहने मनसुनमा मुलुकका अधिकांश भूभागमा सरदरभन्दा कम वर्षा हुने तथा अधिकतम र न्यूनतम तापक्रम भने देशभर सरदरभन्दा बढी रहने विभागको पूर्वानुमान रहेको छ। यसैबीच मनसुनजन्य विपदको जोखिम तथा क्षति न्यूनीकरण गर्ने उद्देश्यले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना परिमार्जन गरी कार्यान्वयनमा ल्याउने तयारी गरेको प्राधिकरण का निर्देशक रामबहादुर केसीले जानकारी दिनुभयो। तनहुँ जलविद्युत आयोजना अन्तर्गत निर्माणाधीन दमौली भरतपुर 220 केभी प्रसारण लाइन निर्माणका लागि चितवन खण्डमा पर्ने रुख कटानको अनुमति प्राप्त भएको छ। डिभिजन वन कार्यालय चितवनले 2083 वैशाख 25 गतेदेखि लागू हुने गरी प्रसारण लाइनको मार्गाधिकारमा पर्ने राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रका रुखहरू कटान, मुछान र घाट गद्दीका लागि आयोजनालाई वन प्रवेश इजाजत पत्र प्रदान गरेको हो। यस सम्बन्धमा आयोजना र डिभिजन वन कार्यालय बीच औपचारिक सम्झौता सम्पन्न भएसँगै निर्माण कार्यले थप गति लिने आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभयो। दार्चुलाको ब्यास गाउँपालिका दुई स्थित दुम्लिङ गाउँमा पहिलो पटक सवारी साधन पुगेको छ। नेपाली सेनाले निर्माण गरिरहेको तुसार पानी थिङ्कर सड़क अन्तर्गत शून्य बिन्दु तुसार पानीदेखि दुम्लिङसम्मको 12 किलोमिटर सड़क निर्माण सम्पन्न गरेपछि शुक्रबारदेखि यातायात सञ्चालनमा ल्याइएको हो। दुम्लिङ गाउँमा पहिलो पटक गाड़ी पुगेपछि स्थानीय उत्साहित भएका छन्। सड़क सञ्चालनसँगै दैनिक उपभोग्य सामग्री ढुवानी, बिरामीको ओसार पसार तथा शिक्षा र अन्य सेवा सुविधामा सहजता आउने अपेक्षा गरिएको छ। नेपाली सेनाका अनुसार तुसार पानीदेखि तिङ्करसम्म निर्माणाधीन कुल 79 किलोमिटर सडक अन्तर्गत हालसम्म 22.15 किलोमिटर सडकको ट्र्याक खोल्ने कार्य सम्पन्न भएको छ। काठमाडौँ उपत्यकामा बढ्दो ध्वनि प्रदूषण नियन्त्रण तथा ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गरेको विशेष अभियान अन्तर्गत हिजो जथाभावी हर्न बजाउने 200 भन्दा बढी सवारी साधनका चालकलाई कारवाही गरिएको छ। उपत्यकाका विभिन्न मुख्य सडक, व्यस्त चोक तथा सवारी चाप बढी हुने क्षेत्रमा ट्राफिक प्रहरीले विशेष निगरानी सञ्चालन गर्दै ट्राफिक नियम उल्लङ्घन गर्ने तथा अनावश्यक रूपमा हर्न बजाउने चालकलाई नियन्त्रणमा लिई कारवाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेश राज सुवेदीले बताउनुभयो। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
1: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
1: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: अब बाँकी समाचार। सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका 6 स्थित बभन गामा टोलमा गैराती आगलागी भएको छ। आगलागीमा परि 6 परिवारका 12 घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ। स्थानीय राम अवतार यादवको गाईगोठमा बालिएको घुरबाट सल्केको आगोले 12 घर पूर्ण रूपले जलेर नष्ट भएको स्थानीय रामनाथ यादवले जानकारी दिनुभयो। जिल्ला प्रहरी कार्यालयका अनुसार आगलागीबाट खाद्यान्न, लत्ता कपडा, गरगहना, फर्निचर लगायत नगद सहित करिब 45 लाख भन्दा बढीको धनमाल नष्ट भएको प्रारम्भिक अनुमान गरिएको छ। हनुमान नगर कङ्कालिनी नगरपालिका, मधेस प्रदेश प्रहरी तालिम केन्द्र, राजविराजबाट गएको बारुण यन्त्र र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। भारतबाट प्रत्येक रात हात्तीको बथान आएर पाकेको बाली खान थालेपछि झापाको मेची नगरको बाहुन डाँडी लगायत सीमा क्षेत्रका बासिन्दामा त्रास फैलिएको छ। मेची नगर नगरपालिकाको वडा नम्बर 1, 4 र 5 स्थित बाहुन डाँगी क्षेत्रमा एक साताएता दिन हो भारतीय जंगलबाट प्रवेश गर्ने 30-40 संख्याका हात्तीको बथानले किसानको मकै, सुपारी लगायत बालीमा क्षति पुर्याउने गरेका छन्। प्रवेश नाकामा हात्ती रोक्न, स्थानीयलाई सुरक्षा प्रदान गर्न र खेती बालीमा क्षति हुन नदिन सर्वपक्षीय बैठकबाट निर्णय गरेर सुरक्षाकर्मी, वनरक्षक, रेपिड रेस्पोन्स टिम लगायतको संयुक्त टोली परिचालन गरिएको मेची नगर वडा नम्बर 4 वडा अध्यक्ष अर्जुन कार्कीले बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। इजरायलले लेबनानमाथि लगातार हवाई आक्रमण जारी राख्दा हिजो कम्तीमा 24 जनाको मृत्यु भएको छ। आक्रमण का कारण विभिन्न क्षेत्रमा क्षति पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। यसैबीच इरान र अमेरिका बीचको युद्धविराम कायम रहे पनि होर्मुज जल मार्ग क्षेत्रमा छिटफुट झडप जारी रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्स आइआरजिसीले इरानी तेल ट्याङ्कर तथा व्यावसायिक जहाजमाथि आक्रमण भए अमेरिकी सैन्य अखडा र शत्रु पक्षका जहाजमाथि प्रति आक्रमण गरिने चेतावनी दिएको छ। वासिङटनले तेहरानले युद्ध अन्त्य तथा वार्ता पुनः शुरू गर्न प्रस्तुत गरिएको पछिल्लो प्रस्तावमा इरानले सकारात्मक प्रतिक्रिया दिने अपेक्षा गरेको जनाएको छ। अब मौसम सम्बन्धी जानकारी। आज देशका हिमाली र पहाडी भागमा साधारणतया बादल लाग्ने तथा तराई भागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 26 28 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सरकारद्वारा आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटबारे सुझाव लिन पोर्टल सञ्चालनमा स्थापित पद्धति र परम्परा पालना हुनुपर्नेमा राष्ट्रपति रामचन्द्र पौडेलको जोड। र लेबनानमा इजरायली आक्रमण जारी, आक्रमणमा परि हिजो एकै दिन 24 मृत्यु। यो सँगै बिहान 9 समाचार सकियो। यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
3: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: नमस्कार, ज्येष्ठ नागरिक कार्यक्रममा हार्दिक स्वागत छ। तपाईँले यो कार्यक्रमलाई सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रत्येक आइतबार बिहान यसै बेलादेखि सुन्दै आउनुभएको छ। यसका साथै यस कार्यक्रमलाई तपाईँले रेडियो नेपाल .gov.np, रेडियो नेपालको मोबाइल एप र रेडियो नेपाल .com पनि प्रत्यक्ष सुन्न सक्नुहुन्छ। कार्यक्रममा हामी ज्येष्ठ नागरिकको हक अधिकारलाई सुनिश्चित गर्न गरिएको संवैधानिक तथा कानूनी व्यवस्थाका साथै सरकारले गरेका नीतिगत निर्णयको कार्यान्वयनको अवस्था, ज्येष्ठ नागरिकहरूको हेरचाहका लागि विभिन्न संघ संस्थाहरूले सुरु गरेका काम र उनीहरूले प्रदान गर्दै आएका सेवा सुविधाका बारेमा जानकारी दिँदै आइरहेका छौं। यसका अतिरिक्त गतिविधि, कुराकानी, जीवन अनुभव र अन्तर्राष्ट्रिय प्रसंग समेत यस कार्यक्रमका विषयवस्तु रहँदै आएका छन्। आज हामी ज्येष्ठ नागरिकलाई पालन पोषण र हेरचाह सम्बन्धी ऐनमा भएको व्यवस्था र उहाँहरूलाई अवहेलना गरेमा वा दुःख दिएमा कहाँ गएर उजुर गर्ने भन्ने सम्बन्धमा ऐनमा गरिएको व्यवस्थाका बारेमा जानकारी र कुराकानी लिएर आएका छौं। कार्यक्रम सुन्दै गर्नुहोला।
1: आउनुहोस् कार्यक्रम सुरु गरौं।
0: कार्यक्रमको सुरुमा ज्येष्ठ नागरिक सम्बन्धी ऐन 2063 ज्येष्ठ नागरिकको पालन पोषण तथा हेरचाह कसले गर्ने, कसरी गर्ने, नगरीमा कहाँ गएर उजुर गर्ने र यस विषयमा स्थानीय शान्ति समितिको दायित्व र काम कस्तो रहने लगायतका विषयमा सो ऐनमा गरिएको व्यवस्थाका बारेमा जानकारी दिन्छौ।
1: ज्येष्ठ नागरिक सम्बन्धी ऐन 2063 दफा 4 ज्येष्ठ नागरिकलाई पालन पोषण तथा हेरचाह गर्नुपर्ने व्यवस्था गरिएको छ, जस अनुसार ज्येष्ठ नागरिकलाई आफ्नो आर्थिक हैसियत तथा इज्जत आमद अनुसार पालन पोषण तथा हेरचाह गर्नु परिवारको प्रत्येक सदस्यको कर्तव्य हुने भनिएको छ। ज्येष्ठ नागरिकले आफ्नो अंशली परिवारबाट अलग बसेको वा बस्न चाहेको अवस्थामा बाहेक निजले चाहेको परिवारको सदस्यले आफ्नो साथमा राखी पालन पोषण गर्नुपर्छ। ज्येष्ठ नागरिकको इच्छा विपरीत निजलाई परिवारबाट अलग राख्न वा अलग बस्न बाध्य गराउनु हुँदैन। यदि पालन पोषण गर्ने परिवारको सदस्यको आर्थिक हैसियत कमजोर भएमा परिवारको अन्य सदस्यले पालन पोषण तथा हेरचाह गर्नुपर्दछ। तर ज्येष्ठ नागरिकको चल अचल सम्पत्ति प्रयोग वा उपयोग गर्ने परिवारको कुनै सदस्य, नातेदार वा हकवालाले निजलाई आफूसँगै राखी पालन पोषण तथा हेरचाह गर्नुपर्दछ।
0: कर्तव्य र जिम्मेवारी भएका परिवारका सदस्यहरूले ज्येष्ठ नागरिकलाई पालन पोषण नगरेमा वा आफूसँगै राखी हेरचाह नगरेमा त्यस्तो ज्येष्ठ नागरिकले सम्बन्धित गाउँपालिका वा नगरपालिकाको वडाध्यक्ष समक्ष उजुरी दिनुपर्दछ। साथै ज्येष्ठ नागरिकलाई त्यसरी हेरचाह वा पालन पोषण नगरेको भन्ने विषयमा छर छिमेकीलाई पनि थाहा भएमा छर छिमेकीले समेत उचित कारण खोली उजुरी दिन सकिने व्यवस्था ऐनको दफा 5 गरिएको छ। वडा अध्यक्षलाई सम्बोधन गरेर यस्तो उजुरी परेमा सम्बन्धित वडा अध्यक्षले आवश्यक छानबिन वा जाँचबुझ गरी ज्येष्ठ नागरिक र उहाँलाई पालन पोषण तथा हेरचाह गर्ने परिवारको सदस्य वा नातेदार वा हकवालालाई बोलाएर मेलमिलाप गराइदिनु पर्दछ। यसरी मेलमिलाप हुन नसकेमा वडा अध्यक्षले त्यस्ता सदस्यहरूलाई लिखित रूपमा आदेश दिन सक्ने व्यवस्था समेत ऐनमा रहेको छ।
1: यसरी दिएको आदेशमा चित्त नबुझ्ने पक्षले सम्बन्धित स्थानीय तहको न्यायिक समिति समक्ष निवेदन दिनुपर्दछ। न्यायिक समितिमा परेको यस्तो निवेदन उपर समितिले दुवै पक्षलाई बोलाई सम्झाई बुझाई ज्येष्ठ नागरिकलाई पालन पोषण तथा हेरचाह गर्न परिवारको सदस्य, नातेदार वा हकवालालाई लिखित आदेश दिन सक्नेछ। यस्तो आदेशको पालना गर्नु सम्बन्धित व्यक्तिको कर्तव्य हुनेछ। यसरी दिएको आदेशको पालना नगरेमा स्थानीय न्यायिक समितिले ज्येष्ठ नागरिकको नाममा रहेको चल अचल सम्पत्ति निजको सट्टा निजलाई पालन पोषण गर्ने नातेदार वा हकवालालाई जिम्मा लगाउन सक्नेछ।
0: प्रचलित कानून बमोजिम अंश बन्ना गरिरहनु नपर्ने आफ्नो अंश भागमा परेको चल अचल र सोबाट बढे बढाएको सम्पत्ति ज्येष्ठ नागरिकले आफू खुसी गर्न पाउने व्यवस्था सो ऐनको दफा 6 गरिएको छ। सो ऐनको दफा 6(क)मा स्थानीय तहको दायित्वका बारेमा उल्लेख गरिएको छ, जस अनुसार स्थानीय तहले ज्येष्ठ नागरिकको जीवनयापनमा समस्या देखेमा निजका सन्तान वा नजिकको हकवालाको आर्थिक आमदानी वा हैसियत वा उपार्जनको व्यवस्था पहिचान गरी तोकिए बमोजिमको रकम मासिक रूपमा सम्बन्धित ज्येष्ठ नागरिकको खातामा जम्मा गर्न लगाउन सक्दछ। यसरी रकम जम्मा गर्दा बाबुआमा सगोलमा बस्नुभएको छ भने बाबुआमाको संयुक्त खातामा र बाबुआमा भिन्न बस्नुभएको छ भने आफूले पालन पोषण तथा हेरचाह गर्नुपर्ने बाबु वा आमाको खातामा जम्मा गर्नु पर्दछ।
1: रकम जम्मा गर्नुपर्ने दायित्व भएका व्यक्तिले आफूले जम्मा गरेको रकमको विवरण एवं भौचर वा भरपाई सम्बन्धित स्थानीय तह एवं आफू कार्यरत निकायमा 35 दिनभित्र जानकारी गराउनु पर्दछ र यसरी वार्षिक रूपमा जम्मा गरेको रकमको विवरण प्रत्येक आर्थिक वर्षको अन्त्यमा सम्बन्धित स्थानीय तहमा पेश गर्नुपर्ने व्यवस्था पनि ऐनमा रहेको छ। यदि तोकिए बमोजिमको रकम जम्मा नगरिदिएमा सो विषय उल्लेख गरी सम्बन्धित व्यक्तिले स्थानीय तहमा फेरि निवेदन दिनुपर्दछ।
0: ज्येष्ठ नागरिकलाई कसले पालन पोषण तथा हेरचाह गर्ने, पालन पोषण तथा हेरचाह नगरिएमा कहाँ गएर उजुर गर्ने, उजुरी गरेपछि सम्बन्धित वडा अध्यक्षले के कस्तो प्रक्रिया अपनाउनु पर्ने र स्थानीय न्यायिक समितिले यस सम्बन्धमा के कस्तो सेवा प्रदान गर्न सक्दछ भन्ने विषयमा ज्येष्ठ नागरिक सम्बन्धी ऐन 2063 भएको व्यवस्थाका बारेमा अहिले हामीले जानकारी दियौं। यसबाट ज्येष्ठ नागरिकहरूलाई थाहा नभएको विषयमा राम्रो जानकारी हुनेछ भन्ने कुरामा हामी विश्वस्त रहेका छौं। ऐनमा भएको व्यवस्थाको बारेमा दिइएको यो जानकारीपछि अब सुनाउँदैछौ कुराकानी। आजको कुराकानीमा हुनुहुन्छ लुम्बिनी प्रदेशमा रहेको गुल्मी जिल्लाको गुल्मी दरबार गाउँपालिकाका उपाध्यक्ष तारा थापा ढेङ्गा। गाउँपालिकाले ज्येष्ठ नागरिकहरूलाई दिएको सेवा सुविधा, ज्येष्ठ नागरिकका समस्या समाधानका लागि खेलेको भूमिका, ज्येष्ठ नागरिकले लिँदै आउनुभएको सामाजिक सुरक्षा भत्ता वितरणको अवस्था लगायतका विषयमा उहाँसँग हामीले कुराकानी गरेका छौं। सुनाउँदैछौ सहकर्मी विमला राईले उहाँसँग गर्नुभएको कुराकानी।
2: पछिल्लो समयमा विकास निर्माणका सन्दर्भमा यो गाउँपालिकामा के गतिविधिहरू गरिरहनु भएको छ उपाध्यक्षज्यू?
3: हजुर, विकास निर्माण सँगमा विशेष गरी भौतिक पूर्वाधार, सडक, विद्यालय, स्वास्थ्य चौकी, खाने पानी, स्वास्थ्य, शिक्षा लगायत यो मानव विकासको क्षेत्रमा पनि हेरिरहेका छौँ।
2: विशेष गरी ज्येष्ठ जनहरूको लागि के कामहरू भइरहेको छ?
3: ज्येष्ठ नागरिकहरू हाम्रो गुल्मी दरबार गाउँपालिकामा टोटल 1835 हुनुहुन्छ।
2: उहाँहरू सबैजना सामाजिक सुरक्षा भत्ता पाउनुहुने नपाउनुहुने सबै गरेर?
3: हजुर, सामाजिक सुरक्षामा आबद्ध हुनुहुन्छ। सामाजिक सुरक्षा भन्दा बाहेक बाहिर खासै हुनुहुन्न यहाँ। जति पनि ज्येष्ठ नागरिकहरू हुनुहुन्छ उहाँहरू हुनुहुन्छ, अनि उहाँहरूलाई हामीहरूले प्रत्येक वर्ष ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सँगसँगै फाइबर सिरकहरू, ब्ल्याङ्केटहरू, त्यस्तो असहायहरू जुन विपन्न हुनुहुन्छ उहाँहरूलाई सिरक, ब्ल्याङ्केट लगायत कपडा लगायतको क्षेत्रमा हेरिरहेका छौँ। अनि त्यस्तै गरेर स्वास्थ्यको क्षेत्रमा हेर्दाखेरि विपन्न अनि लगायत सँगसँगै सम्पूर्ण ज्येष्ठ नागरिकहरूको निशुल्क एम्बुलेन्स सेवा, अनि दीर्घ रोगी ज्येष्ठ नागरिकहरूको घर घरमै औषधि उपचार सेवा यिनी कार्यक्रमलाई जोडेका छौँ। अनि मोतियाबिन्दुको अपरेसन खर्चहरू दिने, अनि विपन्न नागरिक ज्येष्ठ नागरिकहरूलाई निशुल्क एम्बुलेन्स सेवा लगायतका कार्यक्रमहरू गरिरहेका छौँ। सँगसँगै यो ज्येष्ठ नागरिकहरूलाई सामाजिक सुरक्षा भत्तालाई पनि ब्याङ्कसम्म आउनको लागि असुविधा हुने भएको कारणले गर्दाखेरि टोल टोलमा यो सामाजिक सुरक्षा भत्ता पनि लगेर दिने गरेका छौँ।
2: अब जस्तै कुनै ज्येष्ठजनहरूलाई त अब त्यही गाउँपालिकाको स्वास्थ्य संस्थामा उपचार हुन नसक्ने खालको उहाँहरूलाई त्यस्तो खालको समस्या पनि हुनसक्छ। त्यस्तो खालको स्वास्थ्य समस्या भयो भने गाउँपालिकाले के गर्छ? उहाँहरूलाई अब बाहिर उपचार गर्नुपर्ने हुन्छ, अब अलिकति सुविधा सम्पन्न हस्पिटलहरूमा उपचार गर्नुपर्ने हुन्छ, यो विषयमा चाहिँ गाउँपालिकाले के गर्छ?
3: ज्येष्ठ नागरिकहरूको लागि जो यहाँ हाम्रो गाउँपालिकामा भएको स्वास्थ्य सेवा भन्दा अझै थप स्वास्थ्य सेवा उपचार गर्नको लागि अन्यत्र ठाउँमा रिफर गरिएको ठाउँमा लैजाँदाको लागि त्यो एम्बुलेन्स सेवा त्यो निशुल्क गरिएको छ। अनि सँगसँगै जो विपन्न ज्येष्ठ नागरिकहरू हुनुहुन्छ उहाँहरूलाई केही मात्रामा आर्थिक सहयोग दिएर हस्पिटलसम्म जान आउनको लागि र थप स्वास्थ्य उपचार गर्नको लागि पनि केही आर्थिक सहायता दिने गरेका छौँ। अनि सँगसँगै यो विपन्न ज्येष्ठ नागरिकहरूको लागि यो सरकारले विपन्न नागरिक स्वास्थ्य सुविधा सिफारिस गरेर केही सहुलियत दिने गरेको छ, त्यसको लागि सिफारिसहरू पनि दिएर सहयोग गर्ने गरेका छौँ।
2: अहिलेसम्म तपाईँलाई याद भएसम्म त्यस्तो खालको सहयोग गर्नुभएको केही एकिन तथ्याङ्क यति बेला छ?
3: अब हाम्रो 1835 लगभग हुनुहुन्छ ज्येष्ठ नागरिकहरू, यसमा 5-10% त्यस्तो गर्नु परेको छ सहयोग, होइन
2: नै
3: भने अरू आफ्नै तरिकाले जाने आउने गर्नुभएको छ। यदि उहाँहरूलाई सहयोगको खाँचो पर्यो भने गाउँपालिकामा आउने गर्नुभएको छ। यो सुविधाको लागि हामीले प्रत्येक वडामा यस्तो सेवा उपलब्ध छ भनेर सुसूचित गराएका छौँ, त्यही अनुसार आउने गर्नुहुन्छ।
2: जस्तै हुन्छ नि कुनै पनि अहिलेसम्म गर्नुभएको यो सहयोगको विषयमा कुनै एउटा केसलाई सम्झिनु न, अब यतिसम्म सहयोग गर्नुभएको रहेछ, गाउँपालिकाले कसरी समन्वय गर्नुभयो, जस्तै अब कुनै ज्येष्ठजनहरूको उपचार त्यहाँ हुन नसकेको अवस्थामा बाहिर लानु पर्दाखेरि अहिलेसम्म गर्नुभएको त्यस्तो केही?
3: यो विशेष गरी ओडा ओडाबाट आउने गर्नुहुन्छ, हामीहरूले ओडालाई चाहिँ अलि बढी जिम्मेवार गराएर काम गर्ने गरेका छौँ म्याम। अनि ठ्याक्कै भन्दाखेरि अब धेरैजना चाहिँ हुनुहुन्छ त्यस्तोमा, र अहिलेदेखि चाहिँ हाम्रो गुल्मी जिल्लामा एउटा संस्थालाई जिम्मेवार गराएर महिला अनि वृद्ध बालबालिका जो असहाय हुनुहुन्छ, जो होमलेस हुनुहुन्छ नि, उहाँहरूको लागि भनेर एउटा फन्ड तयार गरेर जिल्लामै व्यवस्थापन गर्ने भन्ने पनि, त्यसको लागि सबै जिल्लाका सबै पालिकाहरूले एउटा आर्थिक कोष खडा गर्ने भन्ने गरेका छौँ। ठ्याक्कै भन्दाखेरि यस्तो व्यक्ति पर्सनल्ली त्यस्तो उद्धार गरेको चाहिँ खास यादमा छैन, तर धेरैजना हुनुहुन्छ हामीले ओडाबाटै गर्ने गरेका छौँ म्याम।
2: उहाँहरूलाई त्यस्तो समस्या भयो भने अब पालिकासम्म आफ्नो कुरा राख्न पाउनुहुन्छ र पालिकाले समन्वय गर्छ?
3: हजुर, गर्ने गरेको पनि छ, अबका दिनमा पनि गर्ने गरेका छौँ। हामीले हाम्रो स्वास्थ्य क्षेत्रमा हेर्दाखेरि गुल्मी दरबार अहिले आधारभूत अस्पताल पनि सञ्चालनमा ल्याएका छौँ, र यो आधारभूत अस्पतालमा यही वैशाखदेखि स्वास्थ्य बिमा पनि लागू गर्न गइरहेका छौँ, शुभारम्भ स्वास्थ्य बिमाको लागि।
2: पहिलादेखि लागू भएको होइन र?
3: पहिला थिएन म्याम, अस्पताल 1-1.5 वर्ष जति भयो हामीले लिएको, यो तयार भइसकेको थियो, अहिले गत वैशाखदेखि सञ्चालनमा ल्याएका थियौँ, र अब यही वैशाखको 28 गतेदेखि स्वास्थ्य बिमा शुभारम्भ गर्न गइरहेका छौँ। त्यो भयो भने अझै पनि यहाँका नागरिकहरूले स्वास्थ्यको क्षेत्रमा होइन स्वास्थ्य लिनको लागि आफ्नो पालिकाभन्दा बाहिर जान को लागि त्यो समस्या समाधान होस् भन्ने हिसाबले यहाँ सुरुवात गर्न गइरहेका छौँ। त्यसबाट लाग्छ हाम्रो नागरिकहरूले प्रत्यक्ष स्वास्थ्य सेवा लिन सक्नुहुन्छ भन्नेमा हामी विश्वस्त छौँ।
2: पालिकामा आधारभूत स्वास्थ्य सेवा चाहिँ प्रदान गरिन्छ, अनि त्यहाँ उपचार सम्भव नभएको अथवा अझै थप उपचार चाहियो भने विशेष गरी उहाँहरू कहाँ जानुहुन्छ?
3: धेरै जसो जाने भनेको यहाँबाट पाल्पाको तानसेनमा स्वास्थ्य बिमा लागु भएको लुम्बिनी मेडिकल कलेज छ, अनि त्यस सँगसँगै बुटवलमा जानुहुन्छ, कोही कोही अलि सामान्य भयो भने तम्कासमा पनि पठाउने गरेको छौँ।
2: गुल्मी दरबार गाउँपालिकामा सडक सञ्जालको अवस्था चाहिँ के छ नि?
3: सडक सञ्जाल प्रत्येक वडासम्मको लागि यातायातको साधनहरू नियमित सञ्चालनमा रहेका छन्। अब ग्रामीण भेगसम्म पनि शाखा उपशाखा बाटोहरू पनि त्यस्तो रोकिएको अवस्था छैन। हाम्रो जुनसुकै ओडाको 7 वडा छ गुल्मी दरबार गाउँपालिकामा, 7 वडाको प्रत्येक शाखा उपशाखा बाटोहरू सञ्चालनमै रहेको छ, अनि कच्ची बाटोहरू चाहिँ वर्षाको समयमा कहिले काहीँ अवरुद्ध हुने र त्यसलाई जहाँ अवरुद्ध छ त्यो बाटो खुलाउनको लागि हामीहरूले लागि परेका छौँ।
2: जो अशक्त हुनुहुन्छ उहाँहरूलाई सामाजिक सुरक्षा भत्ता लिनलाई पनि हामी गाडीको व्यवस्थापन गरिरहेछौँ भन्नुभयो। उहाँहरूलाई घरैमा यो सामाजिक सुरक्षा भत्ता पुर्याउनुहुन्छ कि ब्याङ्कमै उहाँहरूले आउनुहुन्छ के छ?
3: हजुर, टोल टोलमा लगेर वितरण गर्ने गरेका छौँ। जो टोलसम्म पनि आउन सक्नुहुन्न अनि घरमा त्यस्तो कोही उहाँहरूको सहयोगी होइन परिवारको सदस्यहरू हुनुहुन्न भने, त्यस्तो जुन वृद्ध पनि हुनुहुन्छ अपाङ्ग पनि हुनुहुन्छ भने उहाँलाई घरसम्म पनि पुर्याएर दिने गरेको अवस्था छ।
2: सामाजिक सुरक्षा भत्ता उहाँहरूले सही मान्छेले, अब कतिपय ज्येष्ठजनहरू त त्यहाँ आउन त सक्नुहुन्न होइन, तपाईँहरूले अब घर घरमै पुर्याउने व्यवस्था पनि गर्नुभएको रहेछ, उहाँहरूले सही मान्छेले सही तरिकाले सदुपयोग गर्नुभएको छ अथवा कतिपय ठाउँमा चाहिँ गलत तरिकाले अरूले नै दुरुपयोग गरेको कुराहरू पनि आइरहेछ, के छ यो सामाजिक सुरक्षा भत्ताको विषयमा केही कसो गुनासो, अप्ठ्यारो गाह्रो कसो छ?
3: यस्तो अलि सुरुको सुरुका दिनमा हामीहरूले यस्तै गुनासोहरू सुनेका थियौँ अनि त्यसैलाई मध्यनजर गरेर हाम्रो सबै वडामा हाम्रो जनप्रतिनिधिहरू हुनुहुन्छ उहाँहरू मार्फत हजुरहरूको घरमा सामाजिक सुरक्षाबाट यस्तो मिसयुज भनौँ न, अरू परिवारका सदस्यहरूबाट नदिने, आफूले बुझेर लिने घरको यस्तो छ कि भनेर सबै प्रत्येक घर घर टोलटोलमा त बुझिन्छ नि, समुदाय सानो सानो हुने भएको कारणले त्यहाँ गएर बुझेका थियौँ। अहिले पछिल्लो अवस्थामा त्यस्तो छैन म्याम, उहाँहरूले एकदम खुसी हुनुहुन्छ। हाम्रो वृद्ध भेटघाट भन्ने कार्यक्रम हुन्छ र अनि शिक्षाको बारेमा स्वास्थ्यको क्षेत्रमा गर्दै जाँदाखेरि हामी प्रत्येक ज्येष्ठ नागरिकहरूसँग टच हुने गरेका छौँ। अब यो विषयमा गुनासो चाहिँ छैन अहिले पछिल्लो अवस्थामा।
2: स्थानीय सरकार सञ्चालन ऐन 2074 र ज्येष्ठ नागरिक ऐन 2063 स्थानीय सरकारलाई ज्येष्ठ नागरिकको लगत सङ्कलन गर्ने, अध्यावधि गर्ने, सामाजिक सुरक्षाको कार्यक्रम सञ्चालन गर्ने, उहाँहरूको उचित व्यवस्थापन गर्ने, अभिलेख राख्ने अधिकार दिएको छ। यो अनुसार कतिको काम भइरहेको छ त्यहाँ?
3: भइरहेको छ म्याम।
2: के भइरहेको छ?
3: अब नवीकरण होइन ज्येष्ठ नागरिकको उहाँहरूको लगत पट्टाहरूदेखि लिएर उहाँहरूको सबै भइरहेको छ।
2: ज्येष्ठ नागरिक ऐन 2063 स्थानीय ज्येष्ठ नागरिक समिति गठन गर्ने भनेको छ, यस्ता समिति गठन भएको छ कि छैन?
3: समिति गठन गर्ने भन्ने एउटा हामीले कार्यक्रम पनि राखेका थियौँ यसै वर्ष, ज्येष्ठ नागरिक यो पुस्तान्तरण कार्यक्रम भनेर राखेका थियौँ अनि त्यही कार्यक्रममा ज्येष्ठ नागरिक यो सञ्जाल गठन गर्ने होइन भन्ने कुरा राखेका छौँ यस वर्ष, तर यसभन्दा अगाडि भएको अवस्था छैन म्याम।
2: गाउँपालिकामा समिति गठन भएको छैन,
3: भएको छैन, अहिले गर्ने भन्ने तयारीमा छौँ।
2: किन ढिलो होला?
3: अब विविध कारणहरूले अब उहाँहरू यस्तो ठ्याक्कै यो पालिकासम्म आउनको लागि प्रत्येक वडाबाट यहाँ आउन जानको लागि पनि कठिन हो नि, र अब वडा वाइज गर्दा सजिलो होला, पालिकामा भन्दा पनि वडा वडामा गर्दा राम्रो हुन्छ भनेर यस वर्ष त्यसरी गर्न गरेका छौँ, गर्ने भन्ने तयारीमा छौँ म्याम।
2: हजुर, कहिलेसम्म गर्ने भन्ने छ योजना?
3: यही आर्थिक वर्षभित्रमा, अब वैशाख ल जेठभित्रै गर्ने भन्ने छ।
2: त्यसको लागि के तयारी हुँदैछ त?
3: त्यसको लागि हाम्रो यो सामाजिक विकास समिति लगायत हाम्रो अन्य समितिको छलफलमा पनि कुरा राखेका थियौँ र यो अहिले बजेटको पनि व्यवस्थापन गरेका छौँ, अब यस वर्ष गर्ने भनेको छ।
2: यो स्थानीय ज्येष्ठ नागरिक कल्याण समितिको गठनको व्यवस्था पनि ऐनमा छ नि?
3: हजुर हजुर।
2: यो चाहिँ के छ, यस अनुसार काम भएको छ छैन?
3: काम त भएको छ म्याम।
2: के काम होला?
3: उहाँहरूले पाउने हेरचाहदेखि लिएर उहाँहरूले पाउने सेवा सुविधाको बारेमा जानकारी लिने अनि भए नभएको रेकर्डहरू राख्ने र नभएको ठाउँमा यो डकुमेन्टेसन भन्दा पनि यो व्यावहारिक रूपमा सोधपुछ लगायतका कामहरू भएका छन्। ठ्याक्कै यो सञ्जाल गठन अनि यो ज्येष्ठ नागरिक कल्याण यो समिति गठन नभएको कारणले गर्दाखेरि यसमा अलि पछाडि परिएको छ।
2: अहिले चाहिँ भएको छ भन्नुभयो, तर अहिले भएको छैन भन्नुभयो फेरि?
3: गठन चाहिँ भएको छैन, काम चाहिँ भएको छ,
2: यो
3: ठ्याक्क रेकर्डहरू चाहिँ राख्ने गरेको छैन।
2: अब गर्नुहुन्छ?
3: हजुर, अब चाहिँ गर्ने।
2: हेरचाह केन्द्र, दिवा सेवा केन्द्र स्थापना तथा सञ्चालनको अवस्था चाहिँ के छ गाउँपालिकामा?
3: अहिलेसम्म त्यस्तो आवश्यकता परेको छैन म्याम, अबका दिनमा चाहिँ बसाई सराई अनि घरमा जुन परिवार सङ्ख्याको यिनी कारणहरूले गर्दा अबका दिनमा चाहिँ यो ज्येष्ठ नागरिक हेरचाह केन्द्र यिनीहरूको चाहिँ आवश्यकता हो कि भन्ने महसुस गरेर अब चाहिँ छलफलमा लैजानुपर्छ भन्ने तयारीमा चाहिँ छौँ हामीहरू।
2: यो ज्येष्ठजनहरू अब ठाउँ ठाउँमा पारिवारिक कलह अथवा परिवारबाटै अपहेलित हुनु परेको अवस्था पनि छ, उहाँहरू अब बाध्यात्मक अवस्था पनि छ, कतिपयको अब सन्तानहरू बाहिर जानुपर्ने हुन्छ कामको सिलसिलामा अथवा बाध्यता पनि छ। तपाईँले काम गर्दै गर्दा ज्येष्ठजनहरूको मुख्य समस्या चाहिँ के रहेछ?
3: मुख्य समस्या चाहिँ यस्तो हेर्दाखेरि अहिले पछिल्लो समय आफ्नो सन्तानहरू होइन पढाइको सिलसिलामा, आफ्नो जागिरको छोराछोरीको पढाइको सिलसिलामा, आफ्नो जागिर व्यवसायको सिलसिलामा घरदेखि बाहिर अनि सहर केन्द्रित बसाइसकेको अवस्था छ, अनि ज्येष्ठ नागरिकहरूले चाहिँ आफू पकाउने खाने आफ्नो स्याहार आफू गर्न सकेसम्म आफ्नो घर यो सम्पत्ति छोडेर जान नमानिरहेको अवस्था, त्यो कारणले गर्दा एक्लै बस्न परेको सकुन्जेलसम्म एक्लै बस्न परेको घरको घर सम्पत्तिको मायाले गर्दा छोराछोरीसँगै सहर केन्द्रित जान पनि नसकेको र घरै अब एक्लै बस्न परेको र त्यस्तो अवस्थामा छर छिमेकीहरूले होइन बिरामी हुँदाखेरि तत्काल सहयोगको खाँचो परेको अवस्था छ। तर त्यसरी अब घरमै एक्लै रहेको एकदमै दुःख पाइरहेको परिवारको परिवारको सहारा दिन भएको अवस्था चाहिँ ठ्याक्कै त्यस्तो छैन, किनभने हाम्रो यो स्वास्थ्य शाखा अन्तर्गत घर घरमा ज्येष्ठ नागरिक उपचार कार्यक्रम भनेर राख्ने गरेका छौँ पालिकाले, र यसमा प्रत्येक वडामा स्वास्थ्य चौकीहरू हुन्छ, स्वास्थ्य चौकीका स्वास्थ्य कर्मीहरू ज्येष्ठ नागरिकहरूको सबैको रेकर्ड हुन्छ र रेकर्ड अनुसार प्रत्येक ज्येष्ठ नागरिकसँग भेटघाट गर्नपर्ने यो अब अनिवार्यता पनि भएको कारणले गर्दाखेरि त्यो रेकर्ड हेर्दाखेरि यस्तो दुःख पाइरहेको अनि एक्लै भएर धेरै दुःख पाइरहेको अवस्था चाहिँ छैन उहाँहरूको हाम्रो रेकर्ड अनुसार।
2: बा दुःख पाइरहनु भएको ज्येष्ठ जनहरूले आफ्नो कुरा पो तपाईँहरूसम्म राख्न नसक्नु भएको हो कि त्यहाँसम्म पो कुरा नआइपुगेको हो कि?
3: त्यस्तो ठ्याक्कै भन्न नसक्ने भन्ने अहिलेको अवस्थामा त्यस्तो छैन पहिला पहिला जस्तो म्याम, अहिले धेरै जनचेतनामूलक कार्यक्रमहरूले पनि होला नभए अनि विभिन्न यो माध्यमहरू अहिले त यो सञ्चारको माध्यमहरू पनि छ होइन, जस्तै मोबाइल फोनहरूको यसबाट पनि अनि भेटघाटको क्रममा पनि हामीहरू पुगिरहेकै हुन्छौँ, कुनै न कुनै कार्यक्रमहरू लिएर नभए भेटघाटकै सिलसिलामा पनि पुगेका हुन्छौँ। त्यस्तो ठ्याक्कै एकदम दुःखै पाइरहेको भन्न नसकिरहेको अवस्था होला जस्तो लाग्दैन।
2: यदि कुनै ज्येष्ठजनहरूले समस्या भोगिरहनु भएको छ, उहाँहरूले यो पाउनुभएको दुःखको विषयमा तपाईँ पालिकाले समाधान अथवा समन्वय गर्ने सक्ने विषयमा उहाँहरूले आफ्नो कुरा राख्नु पर्यो भने के गर्नु पर्ला?
3: उहाँहरूले राख्नु पर्यो भने हाम्रो जनप्रतिनिधिहरू हुनुहुन्छ, हाम्रो टोल विकास समिति छ होइन, टोल प्रत्येक टोल टोल सानो सानो समुदायसम्म कसरी स्थानीय सरकार त्यहाँसम्म पुग्न सक्छ भनेर टोल संयोजकहरू पनि हुनुहुन्छ, उहाँहरू मार्फत पनि हामीले गर्न सकिन्छ होइन, कुनै वृद्धहरू ज्येष्ठ नागरिकहरूले आफ्ना कुरा भन्न गाह्रो मानिरहनु भएको छ, उहाँहरूले आफ्नो दुःख दुःख व्यक्त गर्न सकिरहनु भएको छैन भने यदि उहाँहरूको दुःख पीरमर्का बुझ्नको लागि हामीले टोल संयोजकहरूलाई उहाँहरूसम्म पुर्याउन सकिन्छ र उहाँहरूको जानकारी लिन पनि सकिन्छ आउँदा दिनमा यो लिने हो भने, तर त्यस्तो अवस्था चाहिँ भइरहेको जस्तो लागेको छैन, हामी पुगिरहेका हुने हुन्छौँ।
2: साँच्चै तपाईँले काम गर्दै गर्दा ज्येष्ठजनहरूलाई नजिकबाट निहाल्दा साँच्चै उहाँहरू हामीले के गर्दा चाहिँ उहाँहरू खुसी भएर दिन बिताउन चाहनु हुँदो रहेछ?
3: खासमा त उहाँहरूको समग्रमा यस्तो कुरा बुझ्दै गर्दा आफ्नो परिवारसँग सँगै रहन पाए हुन्थ्यो भन्ने जस्तो हुन्छ, नभए के अरे टोल टोलमा यो त ज्येष्ठ नागरिक सम्पर्क कुनै एउटा होइन प्रतीक्षालयहरू हुनसक्छ, एउटा सार्वजनिक भवनहरू हुनसक्छ, उहाँहरूमा ज्येष्ठ नागरिकहरूलाई जम्मा गर्ने टोल टोलमा आफ्ना मनका कुराहरू व्यक्त गर्ने बेला बेलामा आएर यस्तो खालको कार्यक्रम राखिदियो भने उहाँहरू खुसी हुनुहुन्छ होला जस्तो लाग्छ। अनि खास त त्यही हो, अहिले पछिल्लो समय परिवार र परिवार सँगसँगै ज्येष्ठ नागरिकहरू सँगै रहेको अवस्था छैन होइन, विभिन्न कारणहरूले भने अब यो आधी जसो 50% ज्येष्ठ नागरिकहरू आफ्नै खुसीले म आफूले पकाउँदासम्म आफूले सक्दासम्म घरै खुसी हुन्छु म आफै गरेर खान्छु भनेर पनि आफ्नो परिवारसँग सँगै गइरहेको अवस्था छैन, तर जति हुनुहुन्छ उहाँहरू खुसी चाहिँ हुनुहुन्छ, तर सबै कुरा अब हामीले बाहिरबाट हेर्दाखेरि जति पनि देखिन्छ उहाँहरू खुसी देखिन्छ, अब उहाँहरूको भित्रको कुरा त थाहा हुने कुरा भएन होइन, अबको दिनमा हजुरहरूको पनि केही सल्लाह सुझाव लिएर अगाडि बढ्न सकिन्छ, उहाँहरूलाई के गर् हाम्रो स्थानीय सरकारले के गर्दाखेरि उहाँहरूलाई ह्याप्पी गराउन सकिन्छ भन्ने यो सल्लाह सुझावको पनि मैले अपेक्षा गर्दछु म्याम।
2: हजुर त स्थानीय न्यायिक समितिको संयोजक हुनुहुन्छ,
3: हजुर
2: के कस्ता विषयमा उजुरीहरू आएका छन् नि आजसम्म?
3: धेरै जसो घर आएपछि झै झगडा होइन अनि जग्गा साँच सिमाना यिनीहरू नै हो लेनदेन यिनीहरूको विषयमा आउने गरेको छ।
2: ज्येष्ठ जनहरूकै विषयमा चाहिँ आउने गरेको छ कि छैन?
3: त्यस्तोमा एकदम 1% जति हुन्छ ज्येष्ठ नागरिकको विषयमा।
2: कस्तो खालको समस्या हुँदो रहेछ?
3: छैन म्याम।
2: कस्तो खालको समस्या हुँदो रहेछ, कसरी उहाँहरूले के विषयमा उजुरी दिनु हुँदो रहेछ?
3: ठ्याक्क त्यो उजुरी एउटा उजुरी आएको थियो ज्येष्ठ नागरिक सम्बन्धी. ज्येष्ठ नागरिक भन्दा नै उहाँ 60 वर्ष माथि जो हुनुहुन्छ ज्येष्ठ नागरिक चाहिँ पर्नुभएको थिएन. उहाँले अब आफ्नो छोराको मृत्यु भइसकेको अनि बुहारी चाहिँ बाहिर कोठा लिएर बस्ने बजारमा अनि छोरालाई आफ्नो नाति एकजना भएको र नातिलाई मसँगै राख्नको लागि व्यवस्था मिलाइदिन पर्यो. मेरो छोरा छैन नाति भए पनि मसँगै राख्न पाए मेरो छोराको गुनासो मेटिन्थ्यो भन्ने विषयमा राख्नुभएको थियो एउटा निवेदन अनि हामीले छलफल पनि गराएका थियौँ म्याम. अनि त्यो अहिले आफ्नै उहाँहरूको छोरीहरूको मार्फत अहिले एकछिन कुरा मैले आफै मिलाउँदैछु. अहिले पछि गरौँला त्यस्तो आवश्यक पऱ्यो भने मैले भन्छु अहिलेलाई यतिकै राखौँ भनेर भन्नुभयो. फेरि पछि चाहिँ उहाँले चाहिँ फोन गर्दा त्यस्तो आउनु गरेको छैन त्यो खाना लाउन नदिएर दुःख पाएर यस्तो भएको भन्ने. एक बस्नुहुन्छ एक्लै बस्नुहुन्छ छोरीहरू बेला बेलामा आउने नजिकै नजिकै छ छोरीहरूको घर अनि छोरीहरू आउने बेला बेलामा अनि त्यो बुहारी चाहिँ अहिले सासीलाई दियो भने पढाउने लेखाउने कुरामा गाह्रो होला आमालाई होइन मैले जे स्याहार गर्छु पछि ठुलो भएपछि म बरु मैले पठाइदिन्छु भन्ने कुरा आयो उहाँ बुहारीको तर्फबाट भन्ने कुरा आएको थियो.
2: अहिले त्यो विषयमा यहाँहरूले फलो गर्नु भएको छैन?
3: हजुर फलो गरेको अनि उहाँले त्यो भन्नुभयो अहिले आफै समस्या मिलाउँछन् अहिले पछि यदि आवश्यकता पर्यो भने मैले फोन गर्छु नभए म आउँछु भन्ने कुरा गर्नु हो. त्यही भएर हामीले केही गरेको छैन फोन नआउँदैन उहाँको.
2: गाउँपालिकाको तर्फबाट निर्णय गरेर थप सेवा सुविधा केही प्रदान गरेको छ ज्येष्ठ नागरिकहरूलाई?
3: ज्येष्ठ नागरिकहरूलाई हाम्रो तर्फबाट गर्ने त यिनी होइन अहिले मैले अगाडि भनिसकेँ म्याम यिनी यिनी कुराहरू ज्येष्ठ नागरिकको बारेमा हामीले गरिरहेका छौँ र अझै थप सल्लाह सुझावहरू पनि लिने गरेका छौँ होइन ज्येष्ठ नागरिकहरू हामी सार्वजनिक सुनवाईहरूमा जाने गरेका छौँ लगायत विभिन्न अन्य कार्यक्रममा जाँदाखेरि ज्येष्ठ नागरिकहरूको केही गुनासो छ कि होइन महिलाहरूको छ कि बालबालिकाहरूको छ कि अपाङ्गहरूको छ कि भनेर हामीले त्यो लिने गरेका छौँ. अब उहाँहरूको सल्लाह सुझाव अनुसार कार्यक्रम गर्दाखेरि त्यही ज्येष्ठ नागरिकहरूलाई यो पुस्तान्तरण कार्यक्रमहरू होइन पहिला के गरिन्थ्यो आउँदा दिनमा के गर्दा ठिक हुन्थ्यो होइन हाम्रो यिनी परम्परागत कुराहरू पनि केही त अब लोप हुँदै गइरहेका छन् नि यसको विषयमा पनि केही गर्न सकिन्छ कि भनेका छौँ. अनि अरू त खासै केही छैन म्याम अरू यिनी निरन्तर यिनी भइरहेका कार्यक्रमहरूलाई यिनीलाई अगाडि बढाएर जाने भन्ने सोच्छौँ हामीहरू.
0: अहिले सुन्नुभयो गुल्मी दरबार गाउँपालिकाका उपाध्यक्ष तारा थापा ढेङ्गासँग गरिएको कुराकानी. यो कुराकानी त्यस गाउँपालिकामा रहनुभएका ज्येष्ठ नागरिकको अवस्था गाउँपालिकाले उपलब्ध गराएको सेवा सुविधा सामाजिक सुरक्षा भत्ता लिने सम्बन्धमा ज्येष्ठ नागरिकहरूले पाउनु भएको कठिनाई र त्यसको समाधानका लागि गरिएको पहल लगायतका विषयमा केन्द्रित रहेको थियो.
1: श्रोता हिमाली र उच्च पहाडी जिल्लाहरूमा सधैँ चिसो भइरहे पनि पहाडी र तराईका जिल्लाहरूमा भने निकै गर्मी हुन थालेको छ. बाह्रै काल चिसो हुने हिमाली र उच्च पहाडी जिल्लाहरूमा बस्नुहुने ज्येष्ठ नागरिकहरूले आफूलाई चिसोबाट सधैँ बचाउनु पर्छ. तातो झोलिलो खानेकुरा खानु पर्दछ, न्यानो लुगा लगाउनु पर्दछ र आफू बस्ने कोठा सधैँ न्यानो बनाएर राख्नु पर्दछ. तर गर्मी हुने पहाडी र तराईका जिल्लाहरूमा बसोबास गर्नुहुने ज्येष्ठ नागरिकहरूले भने आफूलाई गर्मीबाट सुरक्षित राख्नुपर्छ. यसका लागि पानी प्रशस्त मात्रामा पिउनुपर्छ. घर बाहिर निस्कदा शरीर ढाक्ने गरी पातलो लुगा लगाउनु पर्दछ. काम परेमा साँझ बिहानको समयमा मात्र बाहिर निस्कनु पर्दछ. सकभर दिउँसोको समयमा घर बाहिर निस्कनु हुँदैन, तर निस्कनै परेमा छाता लिएर मात्र निस्कनु पर्दछ. सधैँ औषधि सेवन गरिरहनुभएका ज्येष्ठ नागरिकहरूले चाहिँ नियमित रूपमा औषधि सेवन गरिरहनु पर्दछ र बेला बेलामा आफ्नो स्वास्थ्यको जाँच पनि गराइरहनु पर्छ.
0: ज्येष्ठ नागरिकहरूले आफ्ना कुराहरू एक अर्कामा साटासाट गर्न धेरै मन पराउनुहुन्छ. आफ्ना कुराहरू यसरी एक आपसमा साटासाट गर्दा उहाँहरूको मन हलुका हुन्छ र पीडा कम भएको महसुस गर्नुहुन्छ. यसका लागि उहाँहरू दिवा सेवा केन्द्र, भेटघाट स्थल चिया चौतारी, ज्येष्ठ नागरिक क्लब वा टोल छिमेकमा भेला भएर बस्नुहुन्छ. यसरी भेला भएर बस्दा सधैँ दूरी बनाएर बस्ने गर्नुपर्छ. धुवा धुलो लगायत रुगा खोकीबाट आफू सुरक्षित रहन सधैँ राम्रोसँग मास्क लगाएर बस्नुपर्छ. सम्भव भएसम्म बेला बेलामा साबुन पानीले राम्रोसँग हात धुने गर्नुपर्छ. कार्यक्रमका बारेमा कुनै सुझाव सल्लाह र प्रतिक्रिया छ भने पठाउन पनि सक्नुहुन्छ. यसका लागि कार्यक्रमको इमेल हो jesthanagarik@gmail.com jesthanagarik@gmail.com। तपाईँले पठाउनुभएका सुझाव, सल्लाह र प्रतिक्रिया कार्यक्रमका लागि निकै महत्त्वपूर्ण हुनेछन्। लौत श्रोता, हामीलाई पत्र पठाउने यसै ठेगानाका साथसाथै आजलाई ज्येष्ठ नागरिक कार्यक्रमको समय यहीँ सकियो। ज्येष्ठ नागरिकसँगको सम्बन्धलाई मायालु र घनिष्ठ बनाउनका लागि परिवारका अन्य सदस्यहरूले अझ बढी प्रयास र प्रयत्न गरौं भन्दै कार्यक्रमबाट बिदा चाहन्छौ। अर्को कार्यक्रमसम्मका लागि प्राविधिक मित्र देवकी भण्डारीलाई धेरै धेरै धन्यवाद दिँदै सहकर्मी विमला राईसँगै म राजन कार्की पनि बिदा हुन्छु। नमस्कार।

0: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
1: नागरिक लगानी कोष।
0: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
1: नागरिक लगानी कोष।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: सडकमा राखिएका ट्राफिक चिन्हको सदैव पालना गर्नुहोस्। यसले तपाईँको यात्रालाई सहज र सुरक्षित बनाउँछ।
4: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
5: श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई कुनै पनि प्रकारको सहायता आवश्यक परे वैदेशिक रोजगार बोर्ड सचिवालयमा सम्पर्क राखौ।
6: यसका लागि श्रमाधान कल सेन्टरको पैसा नलाग्ने नम्बर 1141 पनि सम्पर्क राख्न सकिन्छ।
5: वैदेशिक रोजगार बोर्डको सचिवालय।
7: होइन, के पोको पारा त्यस्तो सुन भेट्यौ कि क्या?
8: ओ, सुनै हो, हेर त,
7: माटो पो रहेछ त।
8: ल, यही माटोमा राम्रो फलाएर बेचेर घाँटीमा कानमा लाउने सुन किन्न पाएपछि भएन त यो सुन।
7: बाठी पो रहेछ त। अनि यो माटो चाहिँ किन पोको पार्यो नि?
8: माटोलाई सुधार गर्नु परेन। माटोमा के तत्त्वको कमी छ जान्न, जचाउन जान्ला।
7: ए, अनि यो माटो जचाउन चाहिँ कहाँ जाने नि?
8: पालिकाको कृषि शाखा वा प्रदेशको माटो परीक्षण प्रयोगशाला त हो नि। तर आफ्नो ठाउँमा भएको माटोको अवस्था इन्टरनेट सुविधा भएको मोबाइल वा कम्प्युटरमा डिजिटल सोइल म्याप हेरेर पनि थाहा पाउन सकिन्छ।
9: हो, इन्टरनेट भएको ठाउँमा soil.narc.gov.np लग इन गरेर कम्प्युटर वा मोबाइलबाट आफ्नो ठाउँको माटोको अवस्थाको बारेमा जानकारी लिऊ र माटोको गुणस्तर बढाऊ।
10: नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्र, हरियर भवन।
11: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। यस बेला बिहानको 10 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। अब बाबुराम तिमिल सिन्हाबाट समाचार सुन्नुहोस्। राष्ट्रपति रामचन्द्र पौडेलले विधिद्वारा स्थापित पद्धति र परम्परा पालना हुनुपर्नेमा जोड दिनु भएको छ। कानून दिवस 2083 अवसरमा हिजो सर्वोच्च अदालतले आयोजना गरेको कार्यक्रममा राष्ट्रपति पौडेलले कानून दोषीका लागि भएर निर्दोषका लागि आशा भरोसा र सहारा हुनुपर्ने बताउनुभयो। राष्ट्रपति पौडेलले नेपालको संविधानको मर्म एवं वर्तमान आवश्यकता अनुरूप नयाँ कानूनको निर्माण र प्रचलित कानूनमा समसामयिक सुधार गरी आधुनिक पद्धति र प्रविधि समेतको प्रयोगबाट आम नागरिकको न्यायमा सहज पहुँच स्थापित गर्ने मुद्दाको शीघ्र व्यवस्थापन मार्फत छिटो छरितो न्याय सम्पादन गर्नुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले कुनै पनि डर र प्रभावमा नपरी न्याय सम्पादन गर्न सम्पूर्ण न्यायाधीशहरूलाई आग्रह गर्नुभयो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्ने प्रक्रियामा आम नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न सुझाव संकलन पोर्टल सञ्चालनमा ल्याएको छ। नीति तथा कार्यक्रममा जनताका वास्तविक आवश्यकता र मौलिक अपेक्षालाई समेट्दै शासन व्यवस्थालाई थप पारदर्शी र जनमुखी बनाउने उद्देश्यले सुझाव संकलन पोर्टल सञ्चालनमा ल्याएको हो। पोर्टलका माध्यमबाट देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली नागरिक विषय विज्ञ नीति निर्माताले बजेट निर्माण र विकासका प्राथमिकता सम्बन्धमा आफ्ना महत्वपूर्ण राय सुझाव सिधै सरकार समक्ष पेश गर्न सक्नुहुने प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो। सरकारले बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्य वृद्धि, उपभोक्ता ठगी नियन्त्रण गर्ने उद्देश्यले भोलिदेखि देशैभर विशेष अभियान सञ्चालन गर्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा आम नागरिकको दैनिक जीवनसँग जोडिएको मूल्य वृद्धिको समस्या समाधान गर्न मूल्य पारदर्शिता सप्ताह सञ्चालन गर्न लागि प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो। अभियान कार्यान्वयनका लागि गृह मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सबै प्रदेशका मुख्यमन्त्री कार्यालय र स्थानीय तहलाई प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जानकारी दिइसकेको दाहालले जानकारी दिनुभयो। नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रियताका मुद्दामा सरकारलाई पार्टीको साथ र सहयोग रहने बताउनु भएको छ। पार्टी केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा हिजो धनगढीमा आयोजित प्रदेश स्तरीय भेलामा सभापति थापाले शासन र अर्थतन्त्रमा सुधार तथा राष्ट्रिय हितका विषयमा सरकारलाई पूरा सहयोग रहने तर लोकतन्त्रका आधारभूत पक्षमाथि हुने गलत काम भने स्वीकार्य नहुने बताउनुभयो। सभापति थापाले नेता कार्यकर्तालाई पराजित मानसिकता त्यागेर आफ्नो जिम्मेवारी अनुसार संगठनको काममा लाग्न निर्देशन दिँदै गत निर्वाचनमा पार्टीका उम्मेद्वारलाई असहयोग गर्ने नेता कार्यकर्तालाई केही समय जिम्मेवारी भन्दा बाहिर राखिने उल्लेख गर्नुभयो। पार्टीका उपसभापति विश्व प्रकाश शर्माले नवीन ऊर्जाका साथ पार्टीलाई सम्हालेर अघि बढ्ने समय भएको बताउनुभयो। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले दुई दिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण हिजोदेखि सुरु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूका लागि सक्षम सांसद सशक्त संसद भन्ने नाराका साथ सांसदहरूलाई प्रशिक्षण दिने कार्यक्रम सुरु गरिएको हो। ललितपुरको जाउला खेलमा हिजोदेखि सुरु भएको प्रशिक्षणमा पार्टीका पदाधिकारी सहित सांसदहरू सहभागी हुनुहुन्छ। चितवनमा एम्बुलेन्स सेवालाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउन एम्बुलेन्समा जिपिएस जडान अनिवार्य गरिएको छ। रेडियो नेपालबाट अहिले बिहान 10 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवैजना फेसबुक र भाइबरमा जिरो, अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा जिरो रहेछौ? अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु, यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। काठमाडौँ उपत्यकामा बढ्दो ध्वनि प्रदूषण नियन्त्रण तथा ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गरेको विशेष अभियान अन्तर्गत हिजो जथाभावी हर्न बजाउने 200 भन्दा बढी सवारी साधनका चालकलाई कारवाही गरिएको छ। अब अन्तर्राष्ट्रिय समाचार। इजरायलले लेबनानमाथि लगातार हवाई आक्रमण जारी राख्दा हिजो एकै दिन कम्तीमा 24 जनाको मृत्यु भएको छ। आक्रमणका कारण विभिन्न क्षेत्रमा क्षति पुगेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन्। यसैबीच इरान र अमेरिका बीचको युद्ध विराम कायम रहे पनि होर्मुज जलमार्ग क्षेत्रमा छिटपुट झडप जारी रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। रेडियो नेपालबाट बिहान 10 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 11 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
3: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
4: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।

जुजलोपा नेपाल भाषा ज्याज हो यो वहाँको नुग स ज्याजोले चितलस कुसैया नाचना गुदु अलि थो ज्याजो आइतबा पतिक चिता ई जु झिगु मिनेट नि चिन छता ई तक वै थोए ज्याजोले चिता ना लस कुसैया नाचना गुदु जिरु विश्वस्त नपा प्राविधिक पासा मोहम्मद असलम अलि नामी भाजु मेजु पि छिन झ्या दि फु थौ या थो ज्याजोले थास चिता फोन ल्या ब्याचना फोन ल्या ख 42711 हो 42711 36 अहिले नामी बाजुमे जुपी थौ विशेष सेनाची सन हुनु गुमे अज त्यहाँको खस ल्या म पिन्त यही गुमे अवश्य न थकाली पिन्त नै यही जिदै आशा भला सकाया छ न छादछ ठी थौको नै ठेक सेको खस यिकै मोडर्नाइज धुन उगिन थौ मोडर्नाइज इले जिसन छुन छोक्छ छि गु थिति कथा यहाँ गुहे पुसे चङ्गु छुन ज्याचो जुल कि अहिले छि गु थिति कथा यहाँ गु नखा चखा जात्रा पर्व निसेकया छिगु छ्यान दुने जुइगु भिजागु लिन जुइ यही पानी से के केटा पूजा नापा थिति जाजोले न चिस नुनु गुमे पाखेन चिस प्याक हुई गुमे हाले गु या नाचना गुजुल ओके अवश्य नसक सिता यही जी दैगो आशा भलसा कासे निनामी भाजु मेजुबी यदि छि नेपाल सिबे पिने दुसा वा हलिनेङको चिन यथा दुसा न चिस www.radionepal.gov.np वा www.radionepalonline अले रेडियो नेपालिया हे फेसबुक पेज पाखेन छिसँग हले न्याङ्क चना निनादी फु दासे आधा साधक लिना पा छिन्यवाते गु राष्ट्र मेनि ने मेना प्रपा चितलस कुसैया नाचने झासँग दासे थोमे झिसक्क सियागु निटी

0: जो निनामी भाजो मे जुबी चिनेवा ते गु राष्ट्रिय मे नापना पाँच तलस कु स्याना चना निनामी भाजो मे जुबी खेतला निवा ते गु राष्ट्रिय मे थुसिबे बाला गु जन्म जुला मजुला होला जि मसु एसा तबी गु ये खुशी न कुतला ना चंगु जुल अले जि छौ चने थापु दु ड्य जुइ जु ड्य जुइ जु तर अन्ध भक्त जुई मजु दै गुपटि गुपटि खफियाता थाना जे देशना सोनाले निनामी भाजु मेजुपे धागु खसा थौँ कने सरकारी विशेष यको एक किङ खिना कुङ खिना चङ्गु दुधासा अहिले यको एक थासा न सरकारी त छौको थ बालागु दु भिङ्गु दुधका खलाइ पिन दु उकिङ सरकारी विशेष थासा छु गते ख धैगु कन्डिसन दासा ठ्याक्कै धामो पनि छ दासा सचिनु ठेङ्गुला मधु तर एसान तबी न ठेक सुएको खसा सुकुम्बासी समस्या या त जेङ्केको विशेष अन्दासा यो कोको थन जाने कुन किने गुनिसिका यो कोको आन्दोलन जुयासँग दु ओके यो थासन चाहिने छौको थान देखाएको खसा सरान ब्याचङ्गु दु सुकुम्बासी पिन्छ अहिले राजनीति दल निसिका थिति सङ्घ संस्था दुथ्या भि मनु ते छन थुकिया त चाहिने थो बामलागु ज्याजुल छौ चाहिने अभिभावक नेपामी पिन्ता छौ ब्या विहीनी आगु चाहिँ छौ बामलागु ज्याजुल दैगु कथन कया कुन किन चङ्गु दु छिगु थापु छु दु थो विशेषण थगु बिचा पङ्का दिफु वा छिस मेगु थगु ए छुन्द छौ विशेषण पङ्का दिफु दासे आदा सफुन सप्ति दिमा पासा तलस कुसेन जना हजुर हेलो
1: हेलो जोजोलपा नमस्कार
0: हजुर जोजोलपा नमस्कार ज्याजुले लस कुसे दु गन न चुनने रत्नलाल ज्यू हजुर हजुर अले म फु रत्नलाल ज्यू
1: होटले त्याग क्या लेऊ होटल क्या लेऊ ढ्या म यसरी बाला थिएछ झिस गुना गुना प्याउनु भएको छ जाँचौँ डु मलाई नि फुसा झिस बोजी दालमोट अहिले झिस डु नि हरेक दायाँ बायाँ त्यो खुसी उठा डु नि ऊ आन मोटरसाइकल मोटर मोटर मोटरसँग जिउ त्यहाँ बर्खु जाँचौँ नि बाबा चन्द्रो यजुले त्यो सुसुधा दिए त्यहाँ फिजिक भए सुभा जेमा भए
0: ज्यू शुभ जय मा भारतलाल ज्यू लिपा दिसन स्वप्त्यादि त इना फेन अलि वेक ल खोप थास याना दि गुख अलि वेक ल सुझ बिहा दिगु छि सैन याना दिल गन गन पिने वनि ब्ले थप्न फकु छुछु दु थगु हैसियत अनुसार नसा जोल्न थप्न हे जना वंश बालाई दिएका छ वेक ल त्यही दि गु खसा नापा थौकने बर्खा इजु गुली गुलिना थास स्थानीय सरकार अञ्चने गुलिना थास सुचन बिहा तगु दुखी थोले जुइ मते छुछु ज्ञान पुगु था चलाइगु था वेम ते तका दैगु धया तगु दु वो बाहेक न गन गन खुसी लिकडु अन पाखेन मटेटा वेक ल इना पेना दिगु दु छाडा छ थोइ नाप दैगु थौकने बर्खा इ अले गुब्ले वाइ गुब्ले वाइ मखु ध्या मकु उकिन चाहिँ थोपाखेन त पाकेको नीति न थो सल्लाह सुझाउ बिहा दिगु खुवादा चाहिँ फोन सब्दी दिमा पर्छ त्यसलाई सुसेना छुना हजुर हेलो
2: हेलो जोजोलपा नमस्ते
0: हजुर जोजोलपा नमस्ते जाजो लस्कुसदु मफु
2: मफु सुभाष सुना छ
0: हजुर अहिले के गथे जुवा चङ्गु दु बुद्ध जिउ छिगु लगा
2: हजुर झ्याप्लै बाला नाउँछ उठ्का पन्ध्रवटा पन्ध्रवटा झ्याप्लाइ बाँला
0: झ्याप्लाइ बाँला अहिले ढुम्बा खियत युपट्टि एजुसा चाहिँ सदाहै बाँला नचुने जुल
2: सिद्धि विनायक डो होला हजुर थाप्ने नौ अहिले बापी सक्ले ग्वाल बेला अहिले अनु उही झ्याउने भाग भेटप डो अहिले उही नाम अलिक कमन काम न डो अनकर नामे डो डो उहिलेक सरस्वती माता डो उहाँ उही झ्याउने ओ नमा बुद्ध चैते डु
0: फुकन ड्योटेसन चाहिँ रक्षा नाटौ डु
2: अहिले अहिले उयो चिबा डु गुलदाम थो ढुमा खाइ त माओ सक्ता डुगा कुलदेव टाट डिडिया डु मङ्ला टापुक टापुक वन भएको डुक्वे डुक्वे ठने ठुमा खेले सम्पूर्ण डुका वन म पिन्ट लागि या वन फुपि वन मला पिन्यो लागि एकदमै बाँ लागा
0: हिजा
2: चाहिँ ज्ञान गुण्यो खकनी पि पाँच मिनट ठना ध्यान केन्द्र रेगा स्थापना जिरुङ्ला बुद्ध धर्म ध्यान केन्द्र रेगा चाहिँ ठन स्थापना या ढुङ्ला चार चार पाँच वर्ष देरुङ्ला
0: पहिले
2: सीमा पिना दिस मङ्गला खुसी छ सिटा सिटा जमा जमा खुवा ल्याउँछ जमा खुवा पिना दिस मलाई उयो डठै चाहिँ ग्राबिल लाया दिस ग्राबिल लाया यङ्की बेला अनि ठ्यास तिर्छ जुस अनि लिक चपिन्च छेटवा त्यता उन्ट नअपि उयो नअपि मलाई मालबाल ट्रक चाहिँ ठुवा खुसी छिटाए ऊ छेटुना ठुवा थाहा छ है ऊ ग्राबिल लाया बेलकै अन दस
0: पाङ्ग्रा
2: आठ पाङ्ग्रा चौधौँ पाङ्ग्रा हेभी गाडी त वै मग्ला लोड गाडी त वै वै खुसी स्टा स्टा चलाइक त इना पिना होइन अहिले स्टोर नगनिया रहेछ हात डन्डी कुब्या वर्ष अन खुसी टाइ वे अनि ऊ फु फड्काइ चाहिँ लाएन ऊ सिटर स्टा चाहिँ ऊ स्टोर याकल गाटा रहेछ सिमेन्टी स्टोर डन्डी स्टोर एउटा कन्टको सामान त अनलोड अनलोड एकल लगाता छ अहिले सहरी क्षेत्र मोटर चाप्न पऱ्यो जिम्मको अठि नजिम्मको जाम नजिम्मको अहिले बहने ठो मालबाग ट्रक चाहिँ बहने आठ बजे अन्तकर पठाउँ जुन थ्याङ्क्यु खुसी टाँसिटा मङ्गला अहिले अनलोड ल्यायो कनेस्ट चार बजीलाई प्याउँड गटायो
0: है
2: नियमावल डेकल गटा छ ठो सुचारु रूपमा चाहिँ ठो खुसी टाइ जग्गा बचाएपछि अहिले वर्ल्ड रोड लाया बिल गटा छ अन्त पनि छेटबाट ग्वालिए अहिले सरकार हेर्न मान्यता दया होइ ओराजमा पनि ओराजसित हेर्न स्थानीय सरकार हेर्न मान्यता दया
0: अहिले अहिले अनन थाना छोपिन सुकुम्बासी त्यो त चाहिँ छु नि त
2: वो जो ओके नक्सया मरो मग्ला आज गन बिरगाट यहाँ वो जो वहीँ वो सरकार यही न मुखो फल्ला था बिरगाट है वहाँ जी ठाठी यही मुखो मग्ला आ खाली जगह जगह जी सुठा लगा अरे ना यात्रा कर रहा है लब ख्यापुट मुखो आ सुंगो बासी तैं आ गन जगह खाली दुर्गा ठोक डे मर रहा साझो आ चौहारे को डू आ ठुलो किर्तिपुरी क्षेत्र नगरपालिका ला हामीसँग पिल म पिला मग्ला होइन ओके यहाँ चपी यसलाई चपी किप्ले चपी बाबुजी हेरे पालको सल्लाह सुझावको आजक नगरपालिका नगरपालिका महापालिका नगर महापालिका पिपना मग्ला ठो ठो मल्न ठाठो याद नौ ठो याद जुलुक मजुरका चाहिँ सरकार र नगरपालिकै मेयर उपमेयर पि ओडाजी पि तयार समन्वय यहाँ छलफल यहाँ वितरण यात्राका टाजक लिपलबा प्याएमा हो मग्ला न त हाक्न अन्न चुहाउन हान अन्न ते मुर्गा बाबु यहाँ आए आज चाहिँ ओ छलफल बाँलक यहाँ आजक ऊका पिण्ड सुकुम्बाजी तेट
0: फोन सब त्यो जो बुद्ध सिकमी जिउ ख धुम्बा खे यहाँ पखेङ बेग्लो शब्द यादिगो अहिले बुद्ध जिन्न धैदी थिए टुक्लिन सुकुम्बासी दु सुकुम्बासी

0: Chisankana Difu. That's in front of the Dima Pastelas, who say, Azur, hello. Hello.
1: Hello.
0: Azur, Jazz Loscusa Dugan on a Sunana dear thing.
1: Where the Santana?
0: Azur Loscusa, Sugan on a car?
1: Yellow it, eh? Random near.
0: Eh, Azur, Tom, that you saw La Maria, where at on Duga.
1: नेटवर्क
0: नेपाली नेटवर्किङ बच्चा रफेर सन्जु मुखला आ गुब्लिङ गुब्लिङ चाहिँ सुसु मोनिटेसन खलाना छौँ न छेउ मोबाइल भइहाल्छ छ नि ऊ चाहिँ नेटवर्क छिटा लुवा उठ्या होला छिटा उसलाई छकनीको जुयो तर छिटा जु उठे चाहिँ नक्टिनी निमा भाजु विषय यहाँ नदिने नि वेको विषय चाहिँ त्यो कमेन्ट म या सुए छिउछा छु आमेमा छमा नपना क्या ढुङ्का नि चाहिँ ठो छु जुको प्रब्लम र चाहिँ छिटै अहिले आला जिउ सला छिसन त नि ए तर छेउसँग छ न एकदम क्लियर छिसन्तुको चिया थगु नुको खम्पङ्का दिफु
1: स्मार्ट विषय नथको खला स्मार्ट सुर्गा छ गौले लाइनै नदिने ठुली ऊ डिस्टर्ब दियो कि खला लाला ऊ क्रस दियो ट्याँ भइहाल्छ त्यो छुमिल्या मुदो रे वा एनटिसी नापाए थियो अफिस हो उहाँको न्याना दिएछ ठुकाइदो चाहिँ नि सुधार्यान्दि त इनाप थिएनजना होला थो छु विकास हो थो मस्तै रोजगारी लागि विदेशै अनुमा हो थो न्यु खै त विचार तयार खलाए थिएँ विकासलाई छि नेपालले सुझु छुमुझु सख्या नुक्ले तयार चौँदो मङ्गला आ बरोबर चाहिँ नि आ घरि गइजी पिन्छला सुठी गल्ली गिल्ली चाहिँ नि गल्ली घिउ तेन गाह्रा छ ठोक्ने लुँ लाना ऊ लुँ चाहिँ नि छो मक्सा चाहिँ नि वर्षे निकोसँग सेङ्क्यु डेक्यु सेङ्क्यु डेक्यु याना हे ले उन त ठुली चाहिँ नि टुर्सी आइपिन त चाहिँ असुविधा दुल्के अथवा सम्बन्धित वडावडाको चाहिँ नुक्ले तैरी छ त्यहाँबाट घुल्न तेज छिस विकास लागि चाहिँ नि बजेट चाहिँ नि फेरि ओ तिज बजेट चाहिँ नि अठाइनाको खर्च या खला घुल्न चाहिँ आम लागि जनता प्लटो राजस्व ढैति ठासै वना चाहिँ नि छेउन गाह्रो छ ऊ चिज सधैँ लागि विकास जे आठो घुल्न चिज विचार त चाहिँ छिस यहाँलाई चाहिँ देश भिङ्क्यु लागि ख तो खैन सम्बन्धित निकाय ठाउँ निङ्क्यु लागि ख होला
0: तो
1: ख यो को तन तेर्न घुल्न चिज चाहिँ नि झन्टै त माओ आधारभूत आवश्यकता थिएँ लम्पुन थिएँ कहाँ डुक्क चिज बनाए जुन लाग्छ विकास चाहिँ अन्ठा चाहिँ छिस सिकेपछि ख नि त मगला
0: आठो
1: अब्ले टाको चाहिँ नि छिस 25 वर्ष हिँटाको छिस छुछुन जिल्ला ओ जिल्ला ठोजिल धारा धाना ठोक्ने मस्त ढाक्कै प्याउने हो मस्त थन चुनिय मगो विदेशी आउना ज्यायो जिम त थन छुँ सुविधा मरो ट्याक्स न जिमसँग पुग्ने जिरो 2 लाख रुपियाँ चाहिँ नि दस सुमसँग 30% फुलमा ढाँछ दस छुटले छ होला नेमाले तनमाल मस्त पालेमाल अलि देशमा सुविस्ता बिउपट्टि थया खला मस्तै छ नुक्ले छिटो दुखाइन्छ कारण थया उख्न मिहान त सिधा म त छुटा लाग्छ जे न्याकु कमाया सानो सरकार त बिमा जे बि तर बिहान चाहिँ नि जो बुढेसकाले चाहिँ नि मतलब चाहिँ 60 वर्ष ढुङ्गालाई जे ज्याए अवस्था डैमुख हो ऊ टाइममै सरकारमा छुबिले छ फट्ट चाहिँ बिउसा 17 वर्ष घाटे हामीले ऊ यीले चाहिँ नि सुझि अबले टक्क चाहिँ नि जे फट्ट काट्ने खला त सरकारीपट्टि चाहिँ नि नियमित अनुसार चाहिँ नि छुयामल लाग्छ त झन्तै त माओ भुल्न चाहिँ नि थप्छ या माओ चाहिँ नि राजस्व पुल संस्था कुनै भविष्य जिम त चाहिँ छु मोटो कारण होइन जिम त देशै चाहिँ म चाहिँ पिने भन्नु भएको छ तर सुविधा त ऊ सुविधा चाहिँ जिम त दस चाहिँ कने जिम त टस्कै चाहिँ आरामदायी नसक्छ चाहिँ नि जिमै जीविका चलाए भए मह आ जिमसँग सो ल्याम्प चाहिँ यो कै कुटाएन चाहिँ जिमसँग ज्याए आशा न भविष्य लागि जिम त चाहिँ छुँ म रोगा चाहिँ म चाहिँ टुकै चुपुकाए चाहिँ ठोक छु खन तैका नि
0: जस्तै फुलाउँ सरकार पिँचे बाम लानु सरकारमा फुकन ज्या खुवा ज्याङ्की तखा जाने धाउ ख आ जाने सरकारी सचिनु म रूपले आ ठोकठाँ या गुलियामा टेगु दुखन जागु खैब्ले ला आ झिसन छु कठाँ क्याफै
1: ढुक्ले नपला मस्तै त रोजगारी चाहिँ व्यवस्था छ यो नेपालले हेमाउडो घुल्न उद्योग त चाहिँ नि धन्दा चाहिँ बन्द जित ऊ त्याकमाउडो होला उल्मुसी उद्योग त डो ऊ उद्योग त छ्या अठियन्त ल तर चाहिँ
0: जिनिस मुखला
1: उसलाई त्याका उनमाउडो त हटाएस चाहिँ सरकार न त
0: आफ्नो
1: चाहिँ नि छिस चाहिँ नि चुई सुहानी कथ घेटहरू उसलाई मिल्या मजो छिटो छिटो चाहिँ नि अब

0: थियो अवस्थाको जे चाहिँ मनोदय ठोक्ने नेट हुने चाहिँ दुनि ठोक्ने कमाइ मरिया टस्क दुःख जे चाहिँ दुखा होला अहिले ओख्न न्युरोट न छिङ्गेन दिल अयो अवस्थाको छुजुल लिएर गएको छ न्युरो ठ्या या ठासा सुची छ सुरक्षा चाहिँ मरो ठ्या ठ्या झुल्ला छौ पसले चाहिँ अभ्यास भनुखा केना चाहिँ अन छो नुया लुटे आउला अयोका ठाल मङ्गला पहिले छिस निउलाई साबे सुख मरो खख नि तक्ष्यान अन अयो ठासे टक चाहिँ छि मनो त भिडभाड झि ठासे अयो अवस्था झा छिउ जिउ जाने सुरक्षा गर्नु त तले छ एज म सेत चाहिँ या मासु ढाछ शिक्षा छ्या काया डक्को चिज चाहिँ म सेत चाहिँ ठो रोजगारी तुल इम त थन चाहिँ आँख बनान कुनै भविष्य बालन हुनु गएको छ मस्त उनी अवस्था मरो तर थने चाहिँ सरकार एनडिए मालके ज्यायो अवस्था चाहिँ यहाँका चाहिँ मसे त चाहिँ तलब न चाहिँ इम त ज्यायाउपट्टि अनुसार चाहिँ पारिश्रमिक डर गएर छ कुनै मस्त प्याउनेपट्टि विचार त्यही म आइम त कमाएको त सरकार त ट्याक्स उसले उखाइ ठुका खर्च त लाओ कुनै छुट्टल छ फैटल हातले चाहिँ सुन्न जुल थोची जो कारण होइन सरकार किले विचार दिँदैछ मस्त चाहिँ अझ न थन चुनी कुटा नै चाहँदो नि जसको ट्याग
1: ज्ञान पुसे जोना चोङ्क लुवा भत्त जोना छुरी चक्कु अहिले खुकुरी जोना जोना ल्यामट लना चङ्गु डु सेना चङ्गु डु किन चाहिँ शान्ति शान्ति सुरक्षा यागु ग्या चिकु धासा अवश्य नै जोया चङ्गु दु थुके पाखे सरकार ध्यान मुनिजी अवश्य नै देश शान्ति सुरक्षा पलिस्ता त सरकार चाहिँ हिजै जितेको आशा बल्ल साओ इना ब्यासे आधा सा थोमे ने मेन आफ्ना पछि त लस्कु छ यहाँ नयाँ चुने छ सा दसैँ थोमे छुनी थिएँ।

0: gana gana mika
1: jo nena me vaso me juke jo nena me vaso me juke ji sanena he dilo me madan krishna asale du gu me khatho ale tho me chai dhagu kasa tho केबिएस प्रोडक्सन पिकाएको ख अहिले त्यो मे के चाहिँ ठेकाजीसँग कि पासोला ढासा टी युट्युब एजीसँग सोधु मदन कृष्ण श्रेष्ठ करिश्मा मानन्दन ठुकी चाहिँ अघु भूमिका मिता दिगु दु नाफा सायक कलाकार पिनदु अहिले ठुकी थोए मे या त मदन कृष्ण श्रेष्ठ हे हाला दिगु ख कल जोना मे जुधेगु पट्टि मे खो थो मे निर अवश्य नै चिता यसलाई जितेको आशा बोला सकाया जना निनामी भाजु मेजु पिन्छ बयालिस एघार सात सय एक्काइस हो बाइस एघार सात सय छत्तिस दासम फोन सब्ति दिमा पास लस्कु छ हजुर हेलो
2: हजुर
1: अहिले चन्द्रबहादुर ज्यू मफु छि जेना भविष्य दुःख हजुर जिना म फेका नागु दु
2: हजुर
1: अहिले यति नानी पाके गेजु चङ्गु दु
2: कार्यक्रम ल मरु म आफ्नो किनकि बुद्ध जयन्ती यहाँ बुद्ध जयन्ती कार्यक्रम एक वर्षीय कार्यक्रम छ सिधो ल आत्मापन कार्यक्रम छ भाग लिने आत्मापन कार्यक्रम छ आज छ तिन गते हेर्छ अनाल जिज ल अनाले पनि कुनै यहाँ खोजा छ सायद अनाले पनि कुनै चिज समापन ज्याज जिजे ल हामी हो जुन बुद्ध जयन्ती हो घुल्न एक वर्षीय घुल्न चिसो कार्यक्रम होइन ऊ टालकै चिसो चाहिँ यहाँ ठाउँमा ल ठठमन टु टालको ठाउँमा मिल्यो मुजो मलाई आइकर विशेष ठाउँमा चिज छ तर नेपुगै को त ल हामी हो चाहिँ छिटो आदिवासी परिस्थिति छौँ चाहिँ प्रधान न्यायाधीशी खै विषय चाहिँ व्यवेजित हुन्छ होला अग्नि संसद वेलकम मिता एट रेजुन मला अग्निश सूर्या गुलिस सूर्यान सर मला एन आसो छिसन पेड विषय छिसन छिन जो ठाउँ विचार छोड छ आशा न्याय परिषदहरूलाई खुमेसी खुमेसी नाम बिउ नि
1: जो
2: मखला
1: जो
2: न्यायाधीश याट हो मला
1: प्रधान न्यायाधीश याट
2: प्रधान न्यायाधीश याट हो मला खुमेसी खुम न्यायाधीश नाम बिउ न्याय परिषदहरूलाई मला यदि रोल क्रम अनुसार या खसल हा खुमेसी एउटा नाम ब्याजुङ भाउ न्याय परिषद नाम ब्याजुङ भाउ जरुरै मर्ने मला ऊ न्याय परिषद रोल क्रम अनुसार छुट्टा याहरू गा थाहा छ खसिरो हुने मला तर खुमेसी विद्यालय यामेसै छिस यहाँसँग जोज्ने नभए इतिहास छिस नभए इतिहास गएन जुन अठ्या यामा अझै जरुर मर्ने मला इतिहास यो भुनियो छेर आएको छ भानो चिज र छिसन भानु कृष्ण क्या मल मामला चिज र छिसन इतिहास हातमा मैले बुझ्ने ढु चिज हे मैले मला इतिहास यी छिसन भुनियो कारण नै बोखर्ने मला नभए ठे मुखु जाएन ठुटो आ छिसन मैया मलाई बाह्र चिज भाडाहरू गा छिसन भए रोल क्रम अनुसार छिसन इतिहास भुनियो ख नि मला यसले आज खुमे विचारले घु भिचेतोमा चाहिँ घु चाहिँ प्राण न्याय काल अब विषयले चाहिँ विभिन्न कोणमा चाहिँ विरोध नै ज्याएको होला हरेक ज्याएको हुन्छ मला त ठुकै चाहिँ टाढाको चाहिँ विरोध नाचन भए जरुर मर्छ तँका मला छ अब विजय चौमिसन जाइयो भने सरकारमा चाहिँ भयो मन कोसा छ ऊ विजय चौम काल लगा ऊ चाहिँ छिसो छु आपरि मर्छ होला छ आफ्नो रोल क्रम अनुसार बोलाएर छन् नाभी पिएर घुली चाहिँ छ महिनाको म्याट डुबिएँ घुली नौ महिना म्याट डुबिएँ मला अब हरेक महिना हरेक वर्ष फेरि राम्रो भाव अवस्था नै छु ल मला छु हाम्रो ठिकै चाहिँ घुनी घुनी घुनी छु पार्टी घुनी छु पार्टी लगाइजाएको छु बिना झिसेर खण्डु छेछु मला आठ विजय जुन योलाई चाहिँ छ वर्ष त गर्छ चुनि मेजु ल अब छ वर्ष त गाउँ न्याय परिषद छु चाहिँ झाए फैला मलाई छोड्छु खोज्छु ल मला ए जातिका चाहिँ छिसा चाहिँ उठ फेसबुक हरेक किसिममा खुबी चौँदो मला आठ चाहिँ कागज चाहिँ माठे मजा मलाई आठ इटा चाहिँ भाँगो चाहिँ चाहियो कि बिमल मला हामी चाहिँ छि सुकुमवासी घुल्न छिन्छ सुकुमवासी उठेर नाच्न मना चाहिँ आठको झिसेर भाँ लाग्छ मलाई आठ सुकुमवासी त्यसै जान छिसा दिसा चाहिँ छि सुन्ने गरेन त्यसमा चाहिँ फोहोर्न ज्याउँदो ल अस्त व्यस्त नै नचाउँछु ल मलाई आठके चाहिँ बरु उयो खास सुकुमवासी चाहिँ एउटा व्यवस्थित यामाहरू पकाएको तर उयो सुकुमवासी सानो हुकुमवासी चाहिँ यो कुरो छेछौँ होला एजा ठुकेन छिसा बिदा मार्छे छौँ एजा अठो विरोधी लागि विरोधीको मुखु भाँडा जाइ त भाँडाहरूको छिसा थाहा नमला बामला जाइ त छिसा विरोध नै जाए मलाई मलाई तर नक्टिङ चाहिँ दुई महिना दु मुख जयमिन्टिङ त झाइ नाचौँ आटोको चाहिँ जनपक्ष नाचौँ ठुसेछौँ मलाई थुया थाहा सुभाटो होइन
1: कसैको सुबेदुली पेदिसन सप्त्यादिता इनाब्दु धासे बुद्धसी कमी छिमाना दिसन चन्द्रबहादुर चाके इति नानी चोमा भाजु नापा ब्यादु न अहिले वेकलाई यसलाई नफोनिना दिएको खनि नामी भाजु मेजु पनि सिएसियु चाहिँ अहिले आछिको देशे नुगु सरकार नापा नुनुको खला वै गयो जुल तर त नुनुको खनापा थिति विशेषण आकुङ्खिनिगु अहिले जाने जुल मजुल बाल्नाट बाम्नाट डै खला वै गयो जुल तर यसान त झिसन थे सोएको खसा एक एक मूल्य मान्यता झिगु देशे आउन दनी नक्तिनी नक्तिनी पलिस्ता यागु अलि संविधान नक्तिनी नक्तिनी जारी आगु नुनु गुन कानुन निसकया नीति तन दु ओके आ ठेक सोएगु विशेष नक्तिनी झिमा चन्द्रबहादुर साके जिउन धैगु विशेष ध्याकु खसा जित लगे जो ख चाहिँ आ छौकथ प्रधान न्यायाधीश तैमा रोल क्रमे सपना प्रधान मल्ल दुगुख जिउ लागि चाहिने आस्था दै गुला राजनीति आस्था फुकै सिकेदै गर्न चाहिने मत वा भोट टेगु अधिकार डु अन आस्था दैगु दया हे चुनिगु जुल ओके चाहिने वेक छौ हिसाब मिसा न जो गुली अहिले समानुपातिक समावेशित हिसाब न वेक या त या सम्पान लागु ख तर मसु छौकथन ध्याएको खसा सरकार अथवा त अपुकेगु नीति ज्या या त यख्न फास्ट ट्र्याक हेगु नीति न थ त जी थगु विश्वास पात्र अहिले बाला कि धैमा भलसा दुमा मनु लिएई त धागु लिइन् जाने आ मेमापट्टि हगु धैगु खनन्दु उके अवश्य न आनुमा हगु दु व हमसिन देव जनता या त यो बाला देव जनता त छौ जाने प्रजातान्त्रिक मु मान्यता कथौ वैक्ल ज्याया फेमा धैगु मनन्तु नापा अहिले शुभ्यादशना सुन अहिले नापा सुकुम्बासी पिनिगु समस्या या विशेषण छौ ध्याएको खस जिन्न जन ध्या दुन ओरिजिनल सुसुकुम्बासीको उम्मिता अवश्य नै यक्न इम्ता शिक्षा स्वास्थ्य रोजगारी घाँसबास कपासी व्यवस्था न सरकार यक्न या फेमा दसे फोन शब्द दिमा पासे त लस्कु स्याना सुना हजुर हेलो
0: हेलो जोजुलोपा
1: जोजुलोपा जी हजुर लस्कु छ दु
0: जी रूपरत्न साथी
1: हजुर रूपरत्न जी माफु रूपरत्न सके जुत्ता मुसो वे चुङ्गु दु बिस्तार बुनुनु आना दिसान जी रूपरत्न जी वोकल ठेन चुन ल बच्च पुपे दिसान
0: जी इसे कता इतना दु
1: ए
0: मम्री जरा दुगा
1: हजुर दै
0: ब एकदम खिजिदा यो कोपी गाले ल
1: खला अर्जे अर्जे भोपु लागि गएको क्षमा नचना नि अर्जे भोपु कसा
0: हजुर अन्त कतिनी चाहिँ
1: चन्द्रबहादुर साके जिउन दिदी छु नुले मेउ छुन दुस अब पोङ्गा दिपो
0: जिउन ठोकाइछु मनोज अहिले ऊ ल्याउलिया घिसु कटाउँदै वेकअपिन छ छौजका घाउहरू उछुलाइरहेको छ यो को मुद्दा चाहिँ फैसला हेरेर वेक मको मिमेउन त यो छोकाइदिएर मिमेउन वेक या उसला हो झिम मसिन घिसु यदि उजको खट घाट यो खसा उजको फुका चाहिँ हिजो मुख्य चर्क यो खसा भन्ने ऊ छौ चाहिँ छौ प्रमाण थप अथवा चाहिँ ऊ खस हिसाबलाई जिउ विचार हेर्दा ठट विचार बिगो ऊ खस ऊको पाठी नै जम्मा ढाका यदि हामी मेउन डु मेपी पिछाएर मे मेपिन मे मेउ कठाउनु उयो सक्षम खर यो खसा टुल्ना दुसा ऊ मुसिला तर झिङ्गेनो कोठा चाहिँ उयो गर्न अफवा मुटा फैसला या डु ढाका ढाल तर ऊको खस फुकाउँदै म संविधान संशोधन याना वडा अध्यक्ष सम्झको टेउ मेबी टेउ मुखुट हेउ खन ऊ गुल्ट सत्य ख होला मसिल तर मनसँगै मुख वडा सम्झको डाका सदस्य त छ्या खर्च बढाइ आयो गाडाई तर ए मुखु कहाँ छुलेर गएको छ वडा अध्यक्ष प्लस मेबी टाउ छुलेको छ कमसे कम विरोध आइपुगे डेमा मलाई अथवा ल्याटा सुए मलाई बजेट गुली हो बेहो घिठो हो ढेउ खै मेबी घुमी सदस्य ख इन्सोर इन्सेट कया कुट होइन मतलब छलफल या डेमा हर्का टाउ ख अब इपिए चाहिँ ऊ पाको खोला प्रयास ल्याएको हो बुझ्यो तर सरकार टाउ झिस ऊ याको अचार चाहिँ वडा अध्यक्ष याको अचार मन परी मायामा yakata mayama tersala byakata ni mangla chu yak moju khoyau kho se be birod ya ma mangla moku ta se laga ni moju ma ga dai ora so rishi to edini chu chu sa be pur kim ma sa ni mote ora ora so rishi ni disable te ma na to te u so rishi da tin so te bojer chu ese ke mala thada mile moju kho sa so te ese ke mala ali pe ke mala wo lakki the dula e dalo la dalo ga dai ora te dalo la dalo bi dai moju ba
1: फोन सफ्टुल तर देशे गुलिन थासे चाहिने छौकथन राष्ट्रिय पुँजी चाहिँ खर्च मयागु मयागु दैगु कथन गुलिन फुकन थासे कटौती जुया चङ्गु दु त्यो कटौती धैगु छगु बेरोजगार नख मुखला सरकार कि मुख सफुलाङ्गु कल कारखाना उद्योग धन्दा सञ्चालन यामल मजौला निसे स्थानीय फुकन कल कारखाना शिव क्षमता त्यता थ्याबी माला छादासा नेवा नेवाजक मकु थिथि थासे थिथि जात जाति नापा स्वागु यकु यकु शिव क्षमता तनन्दु उकिता कि मक्स छौकथन लजगा कथन विकास च्या फेके माला मुक्त धासा चाहिँ छौकथन गुलिना नापा निसे पलिस्ताना चङ्गु अले गुलिन कथन चाहिने नुगु मुमा नेता देका तगु फुक सेङ्के धका सोल दशा अनपाखे मनु त बेरोजगार जुई बेरोजगार र हैगु धैगु विकृति विसङ्गति अलि अनियमितता बेमानी चोरी डकैती हत्या हिंसा खाउ किन्थुके पाकिना सरकार सचिव जुईमा छादशा ध्यागु वो यागु ख पाई मनु त्यता फुकसिता माला चङ्गु धैगु ए बालागु लजगा अलि बालागु शिक्षा स्वास्थ्य ख उकिन्थो पाखे सरकार सचिव जुई हेमा यदि मजुल सरकार छु कथ चाहिने फुकन थासे कटौती एना सरकार यागु मु स्रोत टेवा वा सरकारी कर अले निसेका सरकारी पुँजी जग मकेको धका सोया चोन तले मेघु थास मेघु एक कथा यागु पला छिन फु उके थो फुक या त सन्तुलन यता या सरकार बिचाया फेमा यदि ख दास मखु दास अवश्य नलिया म पिँ यक्को दु अले तमी पिन यक्को दु अले बुना त पिन यक्को दु गुली एन वैक पिसा बाला गु कथ थ पिनी गु योजना अले थ पिनी गु शिव अले थ पिनी गु दक्षता सरकार पाके दे न्यङ्क याता छौकथ बिफेमा अले सकल नेपामी सकल नेपा याता चाहिने तजिक्क वैकपिस हना बना या फेमा थासे निनामी भाज मेजुपिन थौक्लिन फोन सपु तया दिल छिक पिन्दा एक एक सुभा विषय नाको याचना वैकपिं ख रत्नलाल श्रेष्ठ नेवाको पशुरे विनायक पाके बुद्ध सिकमी ज्यू धुम्बा ख्य य पाके अले लुहिटी ये पाखे राजेन्द्र नकमी गोपाल भूमि कमले विनायक खोप पाखे चन्द्रबहादुर साके तिनानी येला पाखे रूपरत्न साके महालक्ष्मी थान येला पाखे अले गुलिना पासपिस फोन सफ्ते त कुतया नदी ल वैक पिन्ता नुगो मचिङ कुसे मेगु वाले हना हना सलजी उब्ले सफ्ते दिदै नापेना अले निसका जिमी गु हले निङ चना गुलिना पासपिस अतिथि वेबसाइट पाखे नेना चना दिगु दु वैक पिन्ता निकु कु सुबे दसे अले गुलिना पासपिस जिमी गु थिति फ्रिक्वेन्सी 100 103 व 98 मेगा हर्ज चुना निना दिगु दु वैक पिन्ता निकु एको सुबे दासे थौ दासा थौ ज्या चुन्या केता जिता पिङया गु नृत्यक ग्वाली बियादिमा प्राविधिक पासा मोहम्मद असलम या त एको एको सुबे बिसे आदासा मतिना धैगु मे जे देसना चुना औठो मे उजन सक्या सले दु अले थुए मे नाप नापा जिरु बि श्रेष्ठ नथौ या थौ ज्या च पाखै बायो नाचना सुबे जयमा भ

0: कस्तो धेरै खोकेको नानीले, छातीमा घ्यार घ्यार आवाज आएको पनि सुनिरहेको छ त, के भयो?
1: हेर्नुहोस् न नानीको बाबा, नानीलाई लगातार खोकी आइरहेको छ, छाती दुखेको जस्तो गर्छे, रातको समयमा सास फेर्न गाह्रो भएको झै पनि गर्छे।
0: ओहो, नानीको आमा, बच्चालाई त गाह्रो भएको जस्तो छ, जाउँ जाउँ ल, अस्पताल गएर एकपटक जाँच गराउँ।
2: ल यता राख्नुहोस् त बच्चालाई, म जाँच गर्छु। यो सबै दम रोगको लक्षण हो, श्वास फेर्न गाह्रो हुनु, श्वास फेर्दा घ्यार घ्यार गर्दै खोकी लाग्नु, छाती दुख्नु दम रोगको लक्षण हो।
0: अब के गर्नु त डाक्टर साहब, साह्रै अत्यास लाग्यो, मेरो बच्चालाई त ठिक हुन्छ नि?
2: नातिनुहोस् न, मैले औषधि दिइसकेको छु, बच्चालाई बिस्तारै ठिक भइहाल्छ नि।
3: दम अथवा आस्थमा भएका बिरामीहरूलाई समय समयमा अचानक स्वा स्वा हुने, सास फेर्न गाह्रो हुने, छाती घ्यार घ्यार हुने, कोखा हान्ने, ओठ निलो हुने जस्ता लक्षणहरू देखिन सक्छन्। यस्ता लक्षणहरू देखिएमा जति सक्यो चाँडो स्वास्थ्य संस्था लैजानु पर्छ र स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि उपचार गराउनु पर्छ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
4: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। यस बेला बिहानको 11 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। अब बाबुराम तिमिल सिन्हाबाट समाचार सुन्नुहोस्। राष्ट्रपति रामचन्द्र पौडेलले विधिद्वारा स्थापित पद्धति र परम्परा पालना हुनुपर्नेमा जोड दिनुभएको छ। कानून दिवस 2083 अवसरमा हिजो सर्वोच्च अदालतले आयोजना गरेको कार्यक्रममा राष्ट्रपति पौडेलले कानूनका दोषीका लागि भय र निर्दोषका लागि आशा भरोसा सहारा हुनुपर्ने बताउनुभयो। राष्ट्रपति पौडेलले नेपालको संविधानको मर्म एवं वर्तमान आवश्यकता अनुरूप नयाँ कानूनको निर्माण र प्रचलित कानूनमा समसामयिक सुधार गरी आधुनिक पद्धति र प्रविधि समेतको प्रयोगबाट आम नागरिकको न्यायमा सहज पहुँच स्थापित गर्ने मुद्दाको शीघ्र व्यवस्थापन मार्फत छिटो छरितो न्याय सम्पादन गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले विधिको शासन कायम गर्ने तथा न्यायिक मूल्य मान्यतामा क्षयीकरण हुन नदी न्यायपालिकाको जनआस्था अभिवृद्धि गर्नुपर्ने बताउनुभयो। कार्यक्रममा कायमुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले कुनै पनि डर र प्रभावमा नपरी न्याय सम्पादन गर्न सम्पूर्ण न्यायाधीशलाई आग्रह गर्नुभयो। उहाँले संविधानको इमान्दारितापूर्वक कार्यान्वयन गर्ने, विधिको शासन पालना गर्ने र पालना गर्न कहीँ कतै चुकेमा समीक्षा गर्ने दिन पनि कानून दिवस नै भएकाले आत्मसमीक्षा गर्नुपर्ने धारणा राख्नु भएको थियो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्ने प्रक्रियामा आम नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न सुझाव संकलन पोर्टल सञ्चालनमा ल्याएको छ। नीति तथा कार्यक्रममा जनताका वास्तविक आवश्यकता र मौलिक अपेक्षालाई समेट्दै शासन व्यवस्थालाई थप पारदर्शी र जनमुखी बनाउने उद्देश्यले सुझाव संकलन पोर्टल सञ्चालनमा ल्याइएको हो। पोर्टलका माध्यमबाट देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली नागरिक, विषय विज्ञ र नीति निर्माताले बजेट निर्माण र विकासका प्राथमिकताका सम्बन्धमा आफ्ना महत्त्वपूर्ण राय सुझाव सिधै सरकार समक्ष पेश गर्न सक्नुहुने प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले जानकारी दिनुभयो। सरकारले यस महत्त्वपूर्ण डिजिटल पहलमा सक्रियताका साथ सहभागी भई समृद्ध नेपाल निर्माणको महाभियानमा रचना योगदान पुर्याउन सम्पूर्णलाई हार्दिक अनुरोध समेत गरेको छ। सरकारले बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्य वृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्ने उद्देश्यले भोलिदेखि देशभर विशेष अभियान सञ्चालन गर्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा आम नागरिकको दैनिक जीवनसँग जोडिएको मूल्य वृद्धिको समस्या समाधान गर्न मूल्य पारदर्शिता सप्ताह सञ्चालन गर्न लागि प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले जानकारी दिनुभयो। अभियान कार्यान्वयनका लागि गृह मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सबै प्रदेशका मुख्यमन्त्री कार्यालय र स्थानीय तहलाई प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले जानकारी दिइसकेको प्रेस विज्ञ दाहालले बताउनुभयो। नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रियताका मुद्दामा सरकारलाई पार्टीको साथ र सहयोग रहने बताउनु भएको छ। पार्टी केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा हिजो धनगढीमा आयोजित प्रदेश स्तरीय भेलामा सभापति थापाले शासन र अर्थतन्त्रमा सुधार तथा राष्ट्रिय हितका विषयमा सरकारलाई पूरा सहयोग रहने तर लोकतन्त्रका आधारभूत पक्षमाथि हुने गलत काम भने स्वीकार्य नहुने बताउनुभयो। सभापति थापाले नेता कार्यकर्तालाई पराजित मानसिकता त्यागेर आफ्नो जिम्मेवारी अनुसार संगठनका काममा लाग्न निर्देशन दिँदै गत निर्वाचनमा पार्टीका उम्मेद्वारलाई असहयोग गर्ने नेता कार्यकर्तालाई केही समय जिम्मेवारी भन्दा बाहिर राख्ने उल्लेख गर्नुभयो। पार्टीका उपसभापति विश्वप्रकाश शर्माले नवीन ऊर्जाका साथ पार्टीलाई सम्हालेर अघि बढ्ने समय आएको बताउनुभयो। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूका लागि हिजोदेखि प्रशिक्षण सुरु गरिएको छ। सक्षम सांसद, सशक्त संसद भन्ने नाराका साथ सांसदहरूलाई प्रशिक्षण दिने कार्यक्रम को आयोजना गरिएको हो। ललितपुरको जाउलाखेलमा हिजोदेखि सुरु भएको प्रशिक्षणमा पार्टी पदाधिकारी सहित सांसदहरू सहभागी हुनुहुन्छ। चितवनमा एम्बुलेन्स सेवालाई व्यवस्थित मर्यादित र पारदर्शी बनाउन एम्बुलेन्समा जीपीएस जडान अनिवार्य गरिएको छ। जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको हिजो बसेको बैठकले एम्बुलेन्स सेवाको व्यवस्थापन, पारदर्शिता र प्रभावकारिता सुधार गर्न तथा सेवा सञ्चालनमा देखिएका विकृति नियन्त्रण गर्न अनिवार्य रूपमा जीपीएस जडान गर्नुपर्ने निर्णय गरिएको हो। काठमाडौँ उपत्यकामा बढ्दो ध्वनि प्रदूषण नियन्त्रण र ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गरेको विशेष अभियान अन्तर्गत हिजो जथाभावी हर्न बजाउने 200 भन्दा बढी सवारी साधनका चालकलाई कारवाही गरिएको छ। अब अन्तर्राष्ट्रिय समाचार। इजरायलले लेबनानमाथि लगातार हवाई आक्रमण जारी राख्दा हिजो कम्तीमा 24 जनाको मृत्यु भएको छ। आक्रमणका कारण विभिन्न क्षेत्रमा क्षति पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। रेडियो नेपालबाट बिहान 11 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 12 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
1: अहिले सुन्नुभयो बिहान 11 बजेको समाचार। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौँ। दिउँसोको सेवामा यहाँहरूलाई हार्दिक स्वागत अनि नमस्कार छ। प्रविधि संयोजनमा देवकी भण्डारी, लक्ष्मण विष्ट, उद्घोषणतर्फ रुक्मिणी पोखरेल अनि म विद्या चौधरी। अब यहाँहरूले सुन्नुहुनेछ आज दिउँसो 2:15 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

0: केही बेरमै यहाँहरूले सुन्नुहुनेछ कार्यक्रम सिलसिला 11:40 सुनाउनेछौँ केही आधुनिक गीतहरू। मध्याह बाह्र बजे सुन्नुहुनेछ समाचार। समाचारपछि बिएफबिएसको प्रस्तुति कार्यक्रम परदेशीको सन्देश सुन्नुहुनेछ। दिउँसो 1 बजे सुन्नुहुनेछ समाचार। समाचारपछि हिजो बेलुकी प्रसारण भएको कृषि कार्यक्रमको पुनः प्रसारण सुन्नुहुनेछ। 1:20 प्रस्तुत गर्नेछौँ कार्यक्रम म्युजिकल आवर। दिउँसो 2 बजे सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार। 2:15 प्रदेश प्रसारण आरम्भ हुनेछ, जस अन्तर्गत रेडियो नेपालका 7 प्रादेशिक प्रसारण केन्द्रबाट 6 बजेसम्म छुट्टा छुट्टै प्रदेश प्रसारणका कार्यक्रम सुन्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपराह चार बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार र 5:15 5:45 शैक्षिक कार्यक्रम विषयगत पाठको पुनः प्रसारण सुन्नुहुनेछ। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब यहाँहरूले सुन्नुहुनेछ कार्यक्रम सिलसिला।
1: मनोरञ्जन र विविध जानकारी सँगै यो हो रेडियो पत्रिका सिलसिला,
2: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट सिलसिला
1: सिलसिला।
2: रेडियो पत्रिका सिलसिलामा प्राविधिक मित्र पराग पोखरेल सहित साथी मनुका कुमार अनि म हरिगिरीको तर्फबाट हार्दिक स्वागत अनि अभिवादन। रेडियो पत्रिका सिलसिला हरेक आइतबार बिहान 11 बजेको समाचार पछि र यसका साथै आइतबारै राति 10 बजेको हिन्दी भाषाको समाचार पछि पुनः प्रसारणमा सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट साप्ताहिक रूपमा सुन्न सक्नुहुनेछ। विभिन्न सेगमेन्टहरू रेडियो पत्रिका सिलसिलामा हुनेछन्। अझ भनौ, खोजमूलक सामग्रीको आधारमा यो कार्यक्रमलाई हामीले तयार पारेका हुन्छौँ।
1: कार्यक्रममा हामीले मनोरञ्जनका लागि गीत, विज्ञान उपयोगी सामग्री, स्वास्थ्य चर्चा, सामान्य ज्ञानका जानकारी, प्रेरक एवं रोचक प्रसङ्ग लिएर आउने गर्दछौ। कार्यक्रममा समावेश हुने सामग्री विभिन्न सञ्चार माध्यम, अनलाइन समाचार एजेन्सी र न्यू मिडियाबाट साभार स्रोत हुनेछन्।
2: त्यसैले यो कार्यक्रमलाई पूरा समय सुन्नका लागि हामी हार्दिक आग्रह गर्दछौ।
1: रोचक र ज्ञानवर्धक सामग्रीको संगालो, यो हो रेडियो पत्रिका सिलसिला,
2: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा सिलसिला
1: सिलसिला।
2: अहिले तपाईँ रेडियो पत्रिका सिलसिला सुन्दै हुनुहुन्छ। अब यहाँहरूमा राख्दैछौँ विभिन्न विज्ञान उपयोगी प्रसङ्गहरू। विज्ञान उपयोगी प्रसङ्ग राख्ने क्रममा सूर्यले प्रकाश कसरी दिन्छ, अबको क्रममा यो सामग्री राख्दैछौँ। सूर्यले हजारौँ करोडौँ वर्षदेखि एकैनाशले प्रकाश दिइराखेको छ, कहिलेदेखि यो प्रक्रिया सुरु भयो त यो कुरा कसैलाई पनि थाहा छैन। अक्सर रूपमा यति लामो समयसम्म प्रकाश र ताप उत्पादन गरिरहेको र यो प्रकाश निम्ने कुनै लक्ष्य नभएको तथ्य अहिले वैज्ञानिक युगमा आएर मात्र अलि प्रष्ट भएको देखिन्छ। सूर्यमा न्युक्लियर फ्युजन प्रक्रियाद्वारा अत्यधिक मात्रामा ताप र प्रकाश निस्कन्छ। सूर्यको अत्यधिक ताप र चापका कारण त्यहाँ रहेको हाइड्रोजन लगातार हिलियम ग्यासमा परिवर्तन भइरहेको हुन्छ, फलस्वरूप सूर्यबाट ताप र प्रकाश निस्किरहेको हुन्छ।
1: तपाईँ रेडियो नेपाल सुनिरहनु भएको छ अनि यो हो कार्यक्रम सिलसिला। रेडियो पत्रिका सिलसिलामा हामी विभिन्न सामग्रीहरू प्रस्तुत गर्ने गर्छौँ। विज्ञान उपयोगी सामग्री समेट्ने क्रममा अबलाई के हो त सौर्य भिटामिन, यो बारे जानकारी। वैज्ञानिक खोजकर्ताका अनुसार भिटामिन डीलाई सौर्य भिटामिन पनि भनिन्छ। सूर्यबाट प्राप्त हुने भएकाले यसलाई सौर्य भिटामिन भनिएको हो। सूर्यको प्रकाशको कमीबाट भिटामिन डी हाम्रो छालामा बन्न पाउँदैन, त्यस्तै खानामा पनि भिटामिन डी को मात्रा कमी भएमा विभिन्न समस्याले सताउँछ। स्वस्थ हड्डीको लागि भिटामिन डी आवश्यक पर्छ, त्यस्तै मधुमेह, मुटु सम्बन्धी समस्याबाट जोगिन पनि भिटामिन डी को महत्वपूर्ण भूमिका रहने गर्दछ। भिटामिन डी को कमी का कारण हाम्रो शरीरमा विभिन्न समस्याहरू निम्तन सक्छन्। भिटामिन डी प्राप्त गर्ने मुख्य स्रोतहरूमा प्राकृतिक खाद्य पदार्थ, अण्डाको पहेँलो भाग, घाममा सुकाइएको च्याउ र माछामा भिटामिन डी प्रशस्त रूपमा पाइन्छ।
2: अब यसै क्रममा अर्को सामग्री, हाम्रो कपाल किन फुल्छ त, अब यो बारेमा जानकारी दिँदैछौँ। कपालमा रहेको केही कोशिकाहरूमा रङ्गीन तत्त्वहरू रहेका हुन्छन्। मानिसको शरीर बुढो हुँदै जाँदा कपालका कोशिकाले यस्ता रङ्गीन तत्त्वहरू उत्पादन गर्ने क्षमता गुमाउँदै जान्छन्। केही मानिसहरूको यो क्षमता सानै उमेरमा हराउँदै जान्छ, त्यसैले गर्दा केही मानिसहरूको कपाल सानै हुँदादेखि नै फुल्न थाल्दछ। कसैको भने निकै उमेर पुगेपछि मात्र कपाल फुल्न थाल्दछ। साधारण सरसफाई र कपालको राम्रो हेरचाहले कपालको रङ यथावत राख्न पनि मद्दत पुग्दछ। वैज्ञानिकहरूले कपाल वास्तवमा किन सेतो हुन थाल्छ त भन्ने विषयमा धेरै अध्ययन गरेका छन्, तर ठ्याक्कै भने यस पछाडिको कारण के हो भनेर पत्ता लगाउन सकेका छैनन्। कुनै पौष्टिक आहारको कमीले गर्दा पनि कपाल फुल्ने सम्भावना हुन्छ। मानिसहरू नभई जनावरहरूको पनि उमेर बढ्दै गएपछि रौँ फुल्दै जान्छ।
1: अबको लागि ट्रान्स फ्याट भनेको के हो र यसले कसरी मुटु बिगार्छ, यो स्वास्थ्य सम्बन्धी जानकारी। ट्रान्स फ्याट दुई किसिमको स्रोतबाट प्राप्त हुन्छ, प्राकृतिक र कृत्रिम। जनावरको रातो मासु र दुधजन्य परिकारबाट ट्रान्स फ्याट हुन्छ, जुन त्यति हानिकारक हुँदैन। कृत्रिम ट्रान्स फ्याट भने वनस्पति तेललाई तताएर त्यसमा केही मात्रामा हाइड्रोजनको अणु मिसाएर उत्पादन गरिन्छ। यस्तो ट्रान्स फ्याटमा खानेकुरा पकाउँदा स्वादिलो हुनुका साथै लामो समयसम्म टिकाउन सकिन्छ। कृत्रिम स्रोतबाट प्राप्त हुने औद्योगिक ट्रान्स फ्याटलाई पर्सियल्ली हाइड्रोजेनेटेड अयल भनिन्छ। वनस्पति तेललाई धेरै पटक वा लामो समय तताउँदा पनि त्यसबाट ट्रान्स फ्याट बढ्दै जान्छ। कुकिज, दालमोठ, त्यस्तै गरेर फ्रेन्च फ्राई आदिमा अत्याधिक ट्रान्स फ्याट प्रयोग गरिएको हुन्छ। बेकरी परिकार, केक, पाउरोटी, आइसक्रिममा पनि ट्रान्स फ्याट हुन्छ। मिठाई, समोसा, पुरी, पकौडामा पनि ट्रान्स फ्याट हुन्छ। व्यापारिक प्रयोजनका लागि उद्योगबाट तयार गरिने खानेकुरामा ट्रान्स फ्याट हुन्छ, जस्तो चाउचाउ, बिस्कुट, कुरकुरे आदि। यसले खानेकुरालाई स्वादिलो र लामो समयसम्म टिकाउन मद्दत गर्छ। ट्रान्स फ्याटलाई मुटु रोग र मृत्युको जड भनिन्छ। यसले रगतमा खराब कोलेस्ट्रोलको मात्रा बढाउँछ। ट्रान्स फ्याट रक्त नलीमा थिग्रिएर बस्छ, यसले गर्दा रक्त प्रवाहमा अवरोध आउँछ। विश्वका उन्नत मुलुकहरूमा ट्रान्स फ्याट प्रतिबन्धित छन्। विकासोन्मुख मुलुकमा भने ट्रान्स फ्याट युक्त खानेकुरा जथाभावी खाइने गरिन्छ। विश्व स्वास्थ्य संगठन WHO का अनुसार ट्रान्स फ्याट युक्त खानेकुराकै कारण विश्वमा 5 लाख भन्दा बढीको मृत्यु हुने गर्छ। हामीले नियमित खाने तेलमा ट्रान्स फ्याट हुन्छ त, यसबारे पनि राख्दैछौ यो सामग्री। नियमित खाने तेलमा ट्रान्स फ्याट हुँदैन, यसमा ओमेगा-3 र ओमेगा-6 हुन्छ। यो अनस्याचुरेटेड फ्याट हो, तर यो तेल पनि धेरै बेर तपाईँको खण्डमा ट्रान्स फ्याट बन्न सक्दछ।
2: किन आउँछ अमिलो डकार, अब यो बारेमा जानकारी दिँदैछौ। अमिलो डकार आउनु वा छाती पोल्नु भनेको स्पष्ट रूपमा पाचन समस्या हुनु हो, जसले व्यक्तिलाई असजिलो मात्र पार्दैन कि समाधान गरिएन भने गम्भीर स्वास्थ्य विकारको कारण पनि बन्न सक्दछ। नेपालमा अधिकांश मानिसहरूमा ग्यास्ट्रिकको समस्याले सताउने गरेको छ, जसले गर्दा धेरै शारीरिक परिश्रम गर्ने, चिया, कफी, रक्सी, चुरोट, खैनी धेरै मात्रामा सेवन गर्ने, बासी खाना या अत्यधिक मसलादार खाना खाँदा, अर्थात् राति धेरै समयसम्म निद्रा मार्दा, मन नलागेको खाना जबरजस्ती खाँदा पनि मानिसहरूलाई ग्यास्ट्रिकले बढी सताउने गर्दछ। यस प्रकार अपच रोगको कारणमा मानसिक एवं शारीरिक गलत जीवनशैलीलाई लिन सकिन्छ। एक दुई दिन अम्लीय समस्या सामान्य नै हुन्छ, तर लामो समय यो समस्या रहनु राम्रो होइन। अम्लीयता बढेमा छाती पोल्ने वा दुख्ने, खाने नली पोल्ने, अमिलो डकार आउने, खाना अड्केको महसुस हुने, वाकवाकी लगायतका लक्षणहरू देखिन्छन्। खानालाई तल जान दिने तर माथि आउन नदिने आमाशयमाथि रहेको मांसपेशी पूरे बन्द नहुँदा अम्ल चुहिएर खाने नलीमा आउनाले अघि भनिएका लक्षण उत्पन्न हुने गर्दछ। यसै गरी आन्द्राको तल्लो भागमा उत्पन्न हुने समस्या इरिटेबल बाउल सिन्ड्रोमले गर्दा पेटको तल्लो भाग दुख्ने, कब्जियत हुने, झाडा पखाला लगायतका विकारहरू उत्पन्न हुने गर्दछन्। पेटमा अम्लीयता बढ्नु र इरिटेबल बाउल सिन्ड्रोममा केही खाद्य वस्तु र खाद्य वस्तुमा मिसाइएका रसायन उत्तरदायी हुने गर्दछन्। यस्तो बेलामा फ्राई गरिएका खाद्य वस्तु खानु हुँदैन, प्रशोधन तथा सेकिएका खाद्य वस्तु पनि खानु हुँदैन, कफी र अल्कोहल खानु हुँदैन, मोनोसोडियम ग्लुटामेट र अन्य कृत्रिम रसायन युक्त खानेकुराहरू खानु हुँदैन। यसका अतिरिक्त पेट स्वस्थ राख्ने हो भने टन्न पेटभरि खानु पनि हुँदैन, हल्का खाना खाने र त्यो पनि राम्रोसँग चपाएर खानु पर्दछ। खाना खाए लगत्तै सुत्ने गर्नु पनि हुँदैन, सुत्नै पर्ने भएमा बायाँ कोल्टे परेर सुत्न सकिन्छ, तर खाना खाएपछि केही बेर हिँड्नु राम्रो हुने जनस्वास्थ्य विज्ञहरूले जनाएका छन्।
1: रेडियो पत्रिका सिलसिलामा अबलाई हामीले प्रयोग गर्ने ऐनाको पछाडिको भागमा किन रातो रङ पोतिएको हुन्छ त भन्ने प्रसङ्ग। हामीले हेर्ने ऐनाको पछाडिको भागमा रातो रङ वास्तवमा एक प्रकारको पारो अर्थात् मर्करिक अक्साइड हो। उक्त पारो अँध्यारोले गर्दा ऐना हेर्ने हुने भन्दछ, अन्यथा अनुहार नदेखिने साधारण पारदर्शक ग्लास जस्तै हुन्छ। पारोलाई ऐनामा पोतेपछि पारोले प्रकाशलाई परावर्तन गरिदिन्छ र प्रकाश परावर्तन भएकोले नै हामी ऐनामा आफ्नो अनुहार राम्ररी प्रष्टसँग देख्न सक्छौँ।
2: अब यो सामग्री पछि यहाँहरू माझ राख्दैछौँ एउटा गीतलाई अन्जु पन्तको स्वरबाट। यो गीत स्वीकारौँ, गीतपछि हामी अन्य विषय सामग्रीका साथ आउने नै छौँ। रेडियो नेपाल सुन्दै गर्नुहोला।

0: रोचक र ज्ञानवर्धक सामग्रीको सङ्गालो यो हो रेडियो पत्रिका सिलसिला। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा आइतबार बिहान 11 बजेको समाचार पछि र आइतबारकै राति 10 बजेको हिन्दी भाषाको समाचार पछि पुनः प्रसारणमा सुन्न सक्नुहुनेछ।
1: यो हो रेडियो पत्रिका सिलसिला,
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट।
1: सिलसिला
0: सिलसिला अहिले हामी रेडियो पत्रिका कार्यक्रम सिलसिलामा छौँ। अब यसै क्रममा राख्दैछौँ विभिन्न सामान्य ज्ञान सम्बन्धी जानकारीहरू। माछाले गिल्सको सहयोगमा सास फेर्ने कार्य गर्दछ।
2: 3 मुटु र निलो रगत भएको प्राणी अक्टोपस हो।
0: चमेरेको दृष्टि शक्ति कानमा रहेको हुन्छ।
2: सूर्यको प्रकाश पृथ्वीमा आइपुग्न 8 मिनट 20 सेकेन्ड लाग्दछ।
0: कबड्डी खेलमा एक समूहमा 7 खेलाडी रहेका हुन्छन्।
2: सूर्य केन्द्रित सिद्धान्तका प्रतिपादक निकोलस कोपरनिकस हुन्।
0: गाईको दुधमा मस्तिष्कको गति छिटो गराउन सक्ने गुण रहेको हुन्छ।
2: सबैभन्दा सानो उपग्रह लिडा हो।
0: 3 मुटु हुने प्राणी अक्टोपस हो। यो प्राणीको रगत निलो हुन्छ।
2: रिमोट कन्ट्रोलमा इन्फ्रारेड रेको प्रयोग भएको हुन्छ।
0: पकाउँदा सबैभन्दा छिटो नष्ट हुने भिटामिन सी हो।
2: क्याप्साइसिन तत्वको कारणले खुर्सानी पिरो हुन्छ।
0: विश्वको सबैभन्दा ठुलो टापु ग्रीनल्यान्ड हो।
2: सुनको शुद्धता क्यारेट इकाइमा नापिन्छ।
0: विश्वमा पहिलो मोबाइल फोन उत्पादन गर्ने कम्पनी अमेरिकाको मोटोरोला हो।
2: प्रकाशले 1 सेकेन्डमा 3,00,000 किलोमिटर दूरी पार गर्दछ।
0: महिलादेखि डराउने रोगलाई गाइनोफोबिया भन्दछन्।
2: पहाडको अध्ययन गर्ने विज्ञानलाई ओरोलोजी भन्दछन्।
0: एउटा पनि नदी नभएको देश साउदी अरब हो।
2: संसारको सबभन्दा पातलो वस्तु साबुनको फिज हो।
0: चिम्पान्जी जनावरलाई सबैभन्दा बुद्धिमानी जनावर मानिन्छ।
2: मान्छेको जस्तै हस्तरेखा भएको अर्को प्राणी ओराङ ओटाङ हो।
0: इन्टरनेटको प्रयोग गर्ने पहिलो राष्ट्र अमेरिका हो।
2: बाली नाली जोगाउन खेतबारीमा ठडाइएको मान्छे आकारको पुतलालाई बुख्या छ भनिन्छ।
0: हाम्रो रगत प्लेटलेट्सको कारणले जम्ने गर्दछ।
2: यो प्रसङ्ग पछि अबलाई भने गीत सुनाउँदैछौ बबिना भट्टराईको स्वर, सुनिता प्रसाईको रचना बबिना भट्टराईकी संगीतमा।

0: विज्ञान मनोरञ्जन र स्वास्थ्य उपयोगी सामग्री सहित यो हो रेडियो पत्रिका सिलसिला
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा सिलसिला अहिले हामी कार्यक्रम सिलसिलामा छौँ। अब हामी कार्यक्रमको अन्त्यतिर एउटा प्रेरक र रोचक प्रसङ्ग राख्दैछौँ। 40 लाख वर्ष अघि अफ्रिकामा रहने एक जमात बाँदरलाई रुखबाट झरेर हिँड्ने भाव जाग्दछ। उनीहरूले रुख छोड्छन् र उभिएर हिँड्न सङ्घर्ष गर्छन्। उनीहरू अस्ट्रेलोपिथेकस जातका बाँदर थिए। लाखौं वर्षपछि तिनै बाँदरमा अर्को विचार प्रस्फुटित हुन्छ, हतियार बनाउने र शिकार गर्ने। ढुङ्गाको हतियार बनाएर शिकार गर्ने कुरामा उनीहरूलाई कौतल त जाँदछ। यही विचारलाई पछ्याउँदै गर्दा उनीहरू झनै विकसित भई मान्छे हुन थाल्दछन्। यिनलाई होमो ह्याबिलस भनियो। पुनः धेरै वर्षपछि उनीहरूले शिकारको खोजमा अन्यत्र जाने विचार पनि गर्छन् र अफ्रिकादेखि एसियासम्मको सङ्घर्षपूर्ण यात्रा गर्छन्। फलस्वरूप सिधा मान्छेको आकारमा आउन सक्दछन् उनीहरू। त्यसपछि यिनीहरूलाई होमो इरेक्टस भनियो। धेरै वर्षपछि यी होमो इरेक्टसले बस्ती बसाउने शानदार विचार गर्दछन् र सङ्घर्ष गरी त्यसलाई साकार पनि तुल्याउँछन्। उनीहरूले नयाँ सभ्यताको विकास गर्दछन्। यिनीहरूलाई नै आज होमो सेपियन्स भनिन्छ, जो आजका हामी हौ। विचारद्वारा कार्यको सुरुवात हुन्छ र सङ्घर्षद्वारा त्यसलाई पूर्णता दिइन्छ। विचारद्वारा नै मानव जातिको सुरुवात भएको हो र सङ्घर्षद्वारा सृष्टि। यो पनि याद राखौँ हामीले, सकारात्मक विचारद्वारा भगवान बनिन्छ, नकारात्मक विचारद्वारा शैतान बन्न सकिन्छ भने कुनै पनि विचार गर्न नसके उत्साह नभएको लाछी बन्न सकिन्छ। त्यसैले नयाँ नयाँ सोच, सङ्घर्ष र कार्यले मात्र हामीलाई नयाँ चिन्तन र जागरण पैदा गराउँछ। मौन सोच र विचारहीन भएर हाम्रो प्रगति र उन्नति कदापि हुन सक्दैन। त्यसैले हामीले पनि कुनै नयाँ सोच अभियान आजदेखि थाल्ने पो हो कि।
0: यसै प्रेरक प्रसङ्गसँगै आजलाई रेडियो पत्रिका सिलसिलाबाट हामी पनि छुट्टिँदैछौँ। आज प्रस्तुत गरिएका सामग्री विभिन्न पुस्तक, पत्र पत्रिका, सञ्चार माध्यम, अनलाइन समाचार एजेन्सी र न्यू मिडियाबाट खोज अनि संकलन गरी साभार गरेका हौ। कुनै सामग्री प्रति दुविधा भएमा त्यसलाई सच्याएर बुझिदिनु हुन समेत आग्रह गर्दछौ।
1: अब कार्यक्रमबाट जाँदा जाँदै सुरेश लामा र बेनिसा पौडेलको युगल स्वरमा एउटा गीत राखिदिछौ। गीतकारमा हुनुहुन्छ अम्बिका गुरुङ अनि संगीतकारमा शंकर थापा। यो गीत सँगै आजलाई कार्यक्रम सिलसिलाबाट प्राविधिक मित्र पराग पोखरेल सँगै कार्यक्रम सञ्चालक हामी दुवै मनुका कुमार र हरिगिरी पनि बिदा हुन्छौ।
2: हवस् त, नमस्कार, शुभ साता।

0: झन्डु आयुर्वेद।
1: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झन्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
0: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
1: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
0: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
1: झन्डु नेपाल प्राली पुतली सडक काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि, फोन नम्बर 01-4530-418।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: नेपाल सरकार राष्ट्रिय तथ्याङ्क कार्यालयको अनुरोध, यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौँ। अर्थतन्त्र मापनका लागि आर्थिक गणना, नेपाल सरकार राष्ट्रिय तथ्याङ्क कार्यालय।
4: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ, दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
5: नागरिक लगानी कोष।
6: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। करिब 12 बजेसम्म यहाँहरूलाई विभिन्न कलाकारहरूको स्वरमा सजिएका आधुनिक गीतहरू सुनाउनेछौँ। यो पहिलो गीत राख्दैछौँ, रमन थामीको स्वरमा रहेको गीत राख्दैछौँ भने बाबुराम श्रेष्ठको गीत रचना रहेको छ, गायक स्वयंकै सङ्गीतमा।

अहिले सुनायौँ अन्जु श्रेष्ठ पदम लोहारको स्वरमा रहेको आधुनिक गीत मिन गुरुङको गीत रचना अनि सङ्गीतमा। अब अर्को गीत राख्दैछौँ कल्पना कुसुमको स्वरमा रहेको यो गीत राख्दैछौँ भने पुरु लम्सालको गीत रचना रहेको छ थानेश्वर गौतमको सङ्गीतमा रहेको यो आधुनिक गीत राख्दैछौँ। यो गीतपछि केही सूचना र सन्देशहरू सुन्न सक्नुहुनेछ। मध्याह्न 12 बजे सुन्नुहुनेछ समाचार, समाचारपछि कार्यक्रम परदेशीको सन्देश सुन्नुहुनेछ। सुन्दै रहनुहोला रेडियो नेपाल।

0: कस्तो धेरै खोकेको नानीले, छातीमा घ्यारघ्यार आवाज आएको पनि सुनिरहेको छ त, के भयो?
1: हेर्नुहोस् न नानीको बाबा, नानीलाई लगातार खोकी आइरहेको छ, छाती दुखेको जस्तो गर्छे, रातको समयमा सास फेर्न गाह्रो भएको झै पनि गर्छे।
0: ओहो नानीको आमा, बच्चालाई त गाह्रो भएको जस्तो छ, जाउँ जाउँ ल अस्पताल गएर एकपटक जाँच गराउँ।
2: ल यता राख्नुहोस् त बच्चालाई, म जाँच गर्छु। यो सबै दम रोगको लक्षण हो, श्वास फेर्न गाह्रो हुनु, श्वास फेर्दा घ्यारघ्यार गर्दै खोकी लाग्नु, छाती दुख्नु दम रोगको लक्षण हो।
0: अब के गर्नु त डाक्टर साहब, साह्रै अत्यास लाग्यो, मेरो बच्चालाई त ठिक हुन्छ नि?
2: नातिनुहोस् न, मैले औषधि दिइसकेको छु, बच्चालाई बिस्तारै ठिक भइहाल्छ नि।
3: दम अथवा आस्थमा भएका बिरामीहरूलाई समय समयमा अचानक स्वास हुने, सास फेर्न गाह्रो हुने, छाती घ्यारघ्यार हुने, कोखा हान्ने, ओठ निलो हुने जस्ता लक्षणहरू देखिन सक्छन्। यस्ता लक्षणहरू देखिएमा जति सक्यो चाँडो स्वास्थ्य संस्था लैजानु पर्छ र स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि उपचार गराउनु पर्छ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र,

यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्ने प्रक्रियामा आम नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न सुझाव संकलन पोर्टल सञ्चालनमा ल्याएको छ। नीति तथा कार्यक्रमका जनताका वास्तविक आवश्यकता र मौलिक अपेक्षालाई समेट्दै शासन व्यवस्थालाई थप पारदर्शी र जनमुखी बनाउने उद्देश्यले सुझाव संकलन पोर्टल सञ्चालनमा ल्याइएको हो। पोर्टलका माध्यमबाट देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली नागरिक, विषय विज्ञ र नीति निर्माताले बजेट निर्माण र विकासका प्राथमिकताका सम्बन्धमा आफ्ना महत्वपूर्ण राय सुझाव सिधै सरकार समक्ष पेश गर्न सक्नुहुने प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले जानकारी दिनुभयो। सरकारले यस महत्वपूर्ण डिजिटल पहलमा सक्रियताको साथ सहभागी भई समृद्ध नेपाल निर्माणको महाअभियानमा रचनात्मक योगदान पुर्याउन सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको सचिवालय बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामी छानेको निर्देशन अनुसार आज साँझ 6 बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्न लागेको पार्टीका प्रवक्ता मनिष शाहले जानकारी दिनुभयो। उहाँका अनुसार आजको बैठकको कार्यसूचीमा भेला तथा अधिवेशन विशेष तालिका, आयोग तथा विभागका पदाधिकारी मनोनयन, जिल्ला समिति विघटन, केन्द्रीय समिति बैठक लगायतका विषय समेटिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आज विपद जोखिम न्यूनीकरण तथा विपद व्यवस्थापनका विषयमा राष्ट्रिय नीति मन्थन कार्यक्रम आयोजना गर्दैछ।

0: बेनीको बजार जता माया उतै छ नजर। हजुर श्रोता, नजर लगाउँदै हामी तपाईँहरूको घर आँगनमा आइसकेका छौँ। तपाईँहरू सबै सबैलाई कार्यक्रम परदेशीको सन्देशमा स्वागत तथा अभिवादन गर्छु। र आज भने म दिदीसँग छु, दिदीलाई पनि कार्यक्रममा स्वागत गरौँ। धेरै पछि कार्यक्रममा आउनु भएको छ दिदी। नमस्ते।
1: नमस्ते नमस्ते निशा, अनि यति बेला परदेशीको सन्देश सुनेर बस्नुभएका सम्पूर्ण सम्पूर्ण आदरणीय श्रोतालाई हार्दिक स्वागत तथा नमस्कार। म मीना थापाको तर्फबाट।
0: हजुर, आज भने हामी दुईजना दिदी बहिनी मात्र छौँ। आज दाजु भने अलि कार्य व्यस्तताले गर्दाखेरि कार्यक्रममा आउन पाउनु भएको छैन, र सुसन दिदी पनि अलिक व्यस्त नै हुनुहुन्छ है दिदी।
1: हजुर हजुर, पक्कै पनि आज दुईजना दिदी बहिनी आएका छौँ। विनोदाई अलिकति व्यस्त छु भन्नुभयो, हामी आएका छौँ, हामीलाई साथ दिनुहुन्छ भन्ने पूर्ण विश्वास पनि छ।
0: अवश्य पनि हजुर, हाम्रा श्रोताले निकै साथ दिनुभएको छ दिदी, र नयाँ नयाँ श्रोता पनि आउनु भएको छ है। हजुर, र अहिले प्रश्नोत्तर सेगमेन्ट जबदेखि हामीले राख्न सुरु गर्यौँ होइन, हाम्रा श्रोता सहभागिता पनि निकै बढेर गएको छ। कार्यक्रमतर्फ लाग्नुपर्छ दिदी। र आजको रूपरेखाको कुरा गर्नुपर्दा, आज भने हामी धेरै भन्दा धेरै टुआर जिआर बुनाइका हाम्रा दाजुभाइ दिदीबहिनीहरूको सन्देश लिन्छौँ, र उहाँहरूको सन्देश पठाउन मद्दत गर्नुहुने हाम्रा दाजु धनराज राई र लाल दाजु टिमलाई हामी धेरै धेरै धन्यवाद पनि सुरुवातमा दिन्छौँ है दिदी।
1: पक्कै पनि दिनै पर्छ नि त होइन, सहयोग गर्नु भएको छ उहाँदेखि, त्यसैले पक्कै पनि धन्यवाद त दिनै पर्छ दुईजना दाजु अथवा भाइहरूलाई होइन।
0: उधौली पर्व सुरु भइसकेको छ दिदी, त्यसैले उधौली पर्वको उपलक्ष्यमा पनि उहाँहरूले यो सन्देश पठाउनु भएको छ, र चाडपर्वहरूमा हाम्रा दाजुभाइ दिदीबहिनीहरूले सन्देश पठाउनुहुन्छ। यही क्रममा उधौली पर्व विशेष सन्देश पठाउनु भएको छ, र योभन्दा अगाडि उभौली पर्व पनि पठाउनु भएको थियो दिदी। र यी सन्देशहरू पठाउन जहिले पनि हामीलाई एकदमै तम तयार भएर बस्नुहुन्छ हाम्रा दाजु धनराज राई।
1: हजुर,
0: लाल दाई दाजु पनि हुनुहुन्छ, र उहाँको टिम होइन, विशेष गरी धनराज दाई दाजुलाई चाहिँ हामी अन्तर आत्मादेखि नै धेरै धेरै धन्यवाद टक्र्याउँछौँ।
1: धेरैजनाको आवाजको सन्देश पठाएर हामीलाई धेरै सहयोग गर्नुभएको छ, फेरि पनि उहाँलाई धन्यवाद छ।
0: अब भने बिएफबी सङ्केफबाट पनि हाम्रा दिदीबहिनी दाजुभाइहरूले अवश्य पनि सन्देश रेकर्ड गराउनु भएर हामीलाई पठाउनुहुनेछ भन्ने एकदमै ठुलो आशा छ होइन,
1: अपेक्षा गरेका छौँ दिदीबहिनीहरूसँग पनि होइन, हाम्रो दाजु पनि हुनुहुन्छ, सबै सबैसँग यसरी अपेक्षा गरिरहेका छौँ। हुन सक्छ व्यस्त पनि हुन्छ, तर पनि यसो मिल्छ भने होइन।
0: हजुर हजुर, कतै जाने काम छ अथवा रिपोर्टिङकै लागि कतै जाँदै हुनुहुन्छ भने दुई चारवटा बाइट पनि परदेशीको सन्देशको लागि भनेर होइन रेकर्ड गरेर हामीलाई पठाइदिनु भए सबै कुरा टाकटुक मिलाउने काम भने हाम्रो कि कसो दिदी?
1: पक्कै पनि होइन।
0: हजुर, अनि झट्ट मिठो गीत पनि राखिदिन्छौँ है। ल त, आशा दिदी, शिरीष दिदी, रूपा दिदी अनि योगराज दाजु, तपाईँहरूलाई हामी विनम्र अनुरोध गर्छौँ, तपाईँहरू जहाँ गए पनि परदेशीको सन्देशको लागि भनेर एक दुईवटा यसो बाइटहरू पनि लिइदिनु होला है त। विशेष गरी ब्रिटिस आर्मीमा कार्यरत हाम्रा दाजुभाइ दिदीबहिनीहरू, उहाँको परिवारजन, त्यसै गरी रिटायर्ड लाइफ अहिले बिताइरहनुभएका आमा बुबा बाजे बजै सबै सबैको लागि हो। त्यसैले हामी प्रायोरिटीका साथ उहाँहरूको सन्देश राख्छौँ। यही अनुरोधको साथमा हामी ठेगाना भन्छौँ, र ठेगाना तपाईँको हातमा छ होइन त?
1: हजुर हजुर, पक्कै पनि अब ढिला नगरी ठेगाना पनि भन्नु पर्यो है त। ठेगाना यस प्रकार छ, परदेशीको सन्देश बिएफबिएस नेपाल, पोस्ट बक्स नम्बर 5095 काठमाडौँ नेपाल, र बिएफपिओ ठेगाना बिएफबिएस नेपाल SQBJN BFPO4, इमेल आइडी bfbsgorkha@bfbs.com, र हाम्रो फेसबुक पेज बिएफबिएस गोर्खा तपाईँले टाइप गर्नुभयो भने पक्कै पनि निलो लोगोको पेज यहाँले भेट्न सक्नुहुन्छ, त्यसमा पनि हजुरहरू जोइन हुन सक्नुहुन्छ। र हाम्रा फोन नम्बरहरू छन् 5428055 5437364 र 5433930 हाम्रो फोन नम्बर हो।
0: हजुर, यी त भयो हाम्रा ठेगाना। हजुर, ठेगाना टिपिसक्नुभयो होला, र यदि छुटाउनु भयो भने हाम्रा श्रोतालाई हामी फेरि पनि विश्रामपछि भन्नेछौँ दिदी होइन?
1: पक्कै पनि।
0: हजुर श्रोता, ठेगानापछि भने अब हामी सन्देशतर्फ लाग्छौँ। टुआर जिआर बुनाइबाट हामीलाई दिदीबहिनीहरूले सन्देश पठाउनु भएको छ, र सुरुवातमा हुनुहुन्छ बहिनी अनिमा राई, जो

0: चाहे सार्जन विजय राई बी कम्पनीमा कार्यरत भाइको श्रीमती हुनुहुन्छ। हाई दिदी, उहाँको सन्देश पनि छ र उहाँ सँगसँगै हुनुहुन्छ बहिनी प्रतिमा गुरुङ। उहाँ भने सार्जन दिनेश गुरुङ भाइको श्रीमती हुनुहुन्छ, उहाँ चाहिँ डी कम्पनीमा कार्यरत हुनुहुन्छ। उहाँहरू दुवैजनाको सन्देश हामीले एकै ठाउँमा राखेका छौँ र ठेगाना भन्नुपर्दा अनिमा राई बहिनीको चाहिँ बुइपा खोटाङ रहेछ। उहाँहरूको सन्देश लगत्तै गीत पनि सुनौ।
1: नमस्कार, मेरो नाम चाहिँ अनिमा राई, हामी ब्रुनाईमा बसिरहेका छौँ अनि मेरो हस्बेन्डको नाम चाहिँ सार्जन विजय राई, बी कम्पनीमा हुनुहुन्छ उहाँ। अहिले चाहिँ उहाँ न्युजिल्यान्डमा एक्सर्साइजको लागि 2.5 महिनाको लागि जानुभएको छ। मेरो छोरा पनि छ, 2 वर्ष लाग्नु लाग्यो, अभिनन्दन राई। अनि यो कार्यक्रम परदेशीको सन्देशको थ्रुबाट चाहिँ म मेरो नेपालमा हुनुभएको फ्यामिलीलाई सम्झन चाहेँ। फर्स्टली चाहिँ मेरो ड्याडी राजनशिर राई, मम्मी कमला राई, उहाँहरू चाहिँ अहिले खोटाङको मजुवागढी गाउँपालिका बुइपामा बसिरहनु भएको छ। अनि मेरो सासु जुरन कुमारी राई र ससुरा गिरिराज राई, उहाँहरू पनि खोटाङकै मजुवागढी गाउँपालिका लफ्याङमा बसिरहनु भएको छ। अनि मेरो दिदीहरू युकेमा बसिरहनु भएको छ, उहाँहरूको नाम चाहिँ मेरो जेठी दिदी असीमा राई, माइली दिदी अपेक्षा राई अनि मेरो भाइ अमित राई, उहाँहरूलाई स्पेसली सम्झन चाहेँ। मेरो छुटाउने नहुने दाई पनि हुनुहुन्छ, जेठा दाई, उहाँ चाहिँ अहिले काठमाडौँमा हुनुहुन्छ, अनुज राई, उहाँलाई पनि सम्झन चाहेँ। यही म्यासेज दिन चाहन्छु कि यो परदेशीको सन्देश कार्यक्रमको थ्रु सबैजना सधैँ खुसी रहनुहोस्, तपाईँहरूको सुस्वास्थ्यको कामना अनि धेरै माया। अब डेली नबोले पनि तपाईँहरूलाई चाहिँ म एकदम धेरै सम्झिरहेको हुन्छु, आफ्नो दुःखमा खुसीमा तपाईँहरूको याद आइरहेको हुन्छ र तपाईँहरूको थ्रुबाट चाहिँ फ्यामिलीको थ्रुबाट एउटा एक काइन्ड अफ आटाको हुन्छ भन्न चाहन्छु। अनि जाँदा जाँदै हामी यो December 2025 नेपाल गएको थियौँ अनि त्यतिखेर चाहिँ हामी खोटाङ पनि गएको थियौँ। खोटाङ जाँदाखेरि चाहिँ एकदम एउटा मलाई पूर्वेली गीत चाहिँ यो चाहिँ मेरो माइन्डमा एकदम बसिरह्यो भनौँ न। यो गीतको नाम चाहिँ बेसी गाईको गोठ हो। अनि यो गीतमा चाहिँ एउटा फन फ्याक्ट भन्नुपर्दा चाहिँ मेरो 1.5 वर्षको छोरा पनि एकदम खुसीको साथ डान्स गरेको भएर झन् मलाई यो गीत मनमा बस्यो भनौँ न। अनि प्लस हाम्रो उता खोटाङमा यो गीतमा हाम्रो रिलेटिभ्सहरू सबैजना चाहिँ खुसी भएर नाच्नु भएको देखेर अनि भाका पनि एकदम मन परेर चाहिँ म यो गीत मलाई चिन्नुहुने सबैजनालाई, खोटाङवासी मात्र होइन सबैजनालाई चाहिँ डेडिकेट गर्न चाहन्छु। नमस्कार।
2: नमस्ते सबैजनालाई, मेरो नाम चाहिँ प्रतिमा गुरुङ, मेरो श्रीमानको नाम चाहिँ सार्जन दिनेश गुरुङ, उहाँ चाहिँ डी कम्पनी रेखीपोर्टमा चाहिँ काम गर्नुहुन्छ। मेरो छोराको नाम चाहिँ काइरो गुरुङ अनि हामी चाहिँ अहिले चाहिँ बुर्नेमा बसोबास गर्दैछौँ र मेरो आमाको नाम चाहिँ थकुरसुमा गुरुङ, मेरो बाबाको नाम चाहिँ दुर्गाबहादुर गुरुङ, उहाँहरू चाहिँ अहिले चाहिँ हालै नै बुर्ने आउनुभएको छ घुम्नको लागि भने। मेरो सासूको नाम चाहिँ दिलकुमारी गुरुङ हो भने चाहिँ मेरो ससुराको नाम चलक बहादुर गुरुङ, उहाँहरू चाहिँ अहिले चाहिँ नेपालमा पोखरा लामोचोरमा बस्नुहुन्छ। आज चाहिँ म BFBS गोर्खा रेडियोमा चाहिँ परदेशीको सन्देशमा आइरहेको छु। नेपालमा हुनुभएको मेरो सासु ससुरा, मेरो आथे भथेहरूलाई चाहिँ के भन्न चाहन्छु भने चाहिँ अब बर्खा सुरु हुन लागेको छ, बाढी पहिरोको धेरै जोखिम हुन्छ, त्यो भएर चाहिँ हजुरहरू सबैजना सुरक्षित ठाउँमा बस्नुहोला र हजुरहरू कतै घुम्न जानुहुन्छ भने अब राम्रोसँग तपाईँहरू मौसम राम्रोसँग हेरेर मात्रै जानुहोला र यही वर्षाको कारणले धेरै ठाउँमा चाहिँ पानीहरू नालातिर चाहिँ पानी जम्न सक्छ र त्यही भएर चाहिँ हजुरहरूले चाहिँ छेउछेउमा हुने आफ्नो वातावरण चाहिँ सफा राख्नुहोला, किनभने चाहिँ अहिले यो मच्छरले गर्दा चाहिँ डेङ्गु पनि राख्ने सम्भावना धेरै नै छ। जाँदा जाँदा गीत डेडिकेट गर्न चाहन्छु वा चाहिँ मेरो वानाजीहरूको एकदम मिल्ने नमर्ने र मेरो एकदम प्रिय साथी भनौँ कि अब सोल्टिनी नै भनौँ, उहाँ किबा गुरुङ हुनुहुन्छ, उहाँको लागि चाहिँ डेडिकेट गर्न चाहन्छु र अन्तिममा चाहिँ BFBS गोर्खा रेडियो परदेशी सन्देशमा 1-2 शब्द राख्न दिनुभएकोमा उहाँलाई नै धन्यवाद भन्न चाहन्छु।

0: हजुर, भर्खरै हामीले सुन्यौँ अनिमा राई र प्रतिमा गुरुङ बहिनीहरूको सन्देश, अनि मिठो गीत पनि सुन्यौँ, पूर्वेली भाकाको गीत हामीले।
1: हजुर हजुर, पक्कै पनि मन पर्यो होला भन्ने आशा गरेका छौँ। पूर्वेली गीत यति मिठो पनि थियो, पक्कै पनि दुईजना दिदी बहिनीहरूले मन पराउनु भयो भन्ने आशा राख्छौँ। र फेरि पनि हामी आवाजको सन्देश नै राख्छौँ निशा। यति बेला सुमन राई हुनुहुन्छ, उहाँ भने किओ जेलारको सदस्य हुनुहुन्छ। सुमन राई, उहाँको सन्देश रहेको छ, उहाँ अहिले बुर्नाईमा कार्यरत हुनुहुन्छ भने नेपालको घर ताप्लेजुङ हो। अबको पालो सुमन राईको आवाजको सन्देश सुन्छौँ र सँगसँगै उहाँलाई हामीले एउटा गीत पनि राखिदिएका छौँ। यो गीत पनि हामी सुन्छौँ, मेलिना राई र निकेश राईले गाउनु भएको छ, तान बुन्नी
0: खाया।
2: नमस्ते, मेरो नाम सुमन राई, हाल ब्रुनाई क्युजलाई डेटमा कार्यरत छु। ब्रुनाईमा मेरो श्रीमती रोजा राई तथा मेरो छोरा इक्सुहाङ राईसँग दैनिकी जीवन तथा मेरो कामहरू दिनचर्याहरू बिताउँदै आइरहेको छु। मेरो नेपाल ठेगाना चाहिँ आङखोप 8 हालको सिदिङबा 3 ताप्लेजुङ नेपालमा पर्छ र मेरो बाबा मम्मी हाल त्यहीँ रहनु भएको छ। मेरो बाबाको नाम दीपक कुमार राई।

हामीलाई आशिष दिन सकेको होस्। उहाँहरूले हाम्रो विश्व शान्तिको लागि उहाँहरूले हाम्रो लागि कामना गरिदिन सकेको होस्। हामी नेपालीहरूले पनि खुसीको साहस तथा हामी नेपाली भएर जिउनको एउटा गर्व गर्न सक्ने एउटा नेपाल बनोस्। म जाँदा जाँदै मेलना राईको तामुन्ने भन्ने साकेला गीत सुनाउन चाहन्छु। यो गीत चाहिँ स्पेसल्ली मेरो बाबा मम्मी जो अघि मैले भनेको ताप्लेजुङमा बस्नुहुन्छ उहाँलाई, त्यसै धरानमा हुने मेरो सासु ससुरा, मेरो सासु ससुरा खालहरू, साथै मलाई सुमन राई भनेर चिन्नुहुने सम्पूर्ण मित्रजनहरूलाई चाहिँ म डेडिकेट गर्न चाहन्छु। धन्यवाद।

0: हजुर, कियो जिआरका सदस्य भाइ सुमन राईको यो सन्देशपछि अब हामी लाग्छौ दिदी लीला थापा बहिनीको सन्देशतर्फ है। उहाँ चाहिँ हुनुहुन्छ आनन्द थापा भाइको श्रीमती, जो चाहिँ मोटो प्लटुनमा कार्यरत हुनुहुन्छ र टुआरजिआर बुनाईमा हुनुहुन्छ र उहाँको नेपालको ठेगाना हो पोखरा। उहाँले एउटा मिठो गीत सुनाइदिनुहोस् तर प्रकाश सपुतकै गीत भनेर भन्नुभएको रहेछ। त्यसैले हामीले साँझ पर्यो झमक्कै बोलको गीत राखिदिएका छौँ। आशा गर्छौँ बहिनी लीला थापालाई मनपर्छ नै होला। आउनुहोस् अब उहाँको सन्देश साथसाथै गीत पनि सुनौँ।
1: नमस्ते, मेरो नाम लीला थापा, मेरो हस्बेन्डको नाम आनन्द थापा हो। उहाँ चाहिँ टुआरजिआर डी कम्पनीमा मोटर प्लटुनमा काम गर्नुहुन्छ। मेरो नेपालमा घर चाहिँ पोखरा 10 रामबजारमा हो। मेरो बाबा थमबहादुर थापा, मम्मी माया थापा, भाइ हिमाल थापा पोखरामा बस्नुहुन्छ र हाम्रो गाउँमा पनि बाजे बजै दाई भाउजू ठुलो बाबा ठुलो मम्मी हुनुहुन्छ। मेरो गाउँ चाहिँ बागलुङ तित्याङ सगामा हो। अहिले रेडियो सुन्दै हुनुहुन्छ होला उहाँहरू गाउँबाट। र अब बज्ने गीत चाहिँ म प्रकाश सपुतको कुनै पनि गीत मेरो गाउँमा बस्नुहुने दिदी दाई भाउजू ठुलो बाबा ठुलो मम्मी अनि हजुरहरू जो जसले यो बिएफएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ उहाँहरूको लागि समर्पित गर्न चाहन्छु। नमस्ते, थ्याङ्क यू।

0: बेनीको बजार जता माया उतै छ नजर। हजुर श्रोता, नजर लगाउँदै हामी तपाईँहरूको घर आँगनमा आइसकेका छौँ। तपाईँहरू सबै सबैलाई कार्यक्रम परदेशीको सन्देशमा स्वागत तथा अभिवादन गर्छु। र आज भने म दिदीसँग छु, दिदीलाई पनि कार्यक्रममा स्वागत गरौँ। धेरै पछि कार्यक्रममा आउनु भएको छ दिदी। नमस्ते।
1: नमस्ते नमस्ते निशा, अनि यति बेला परदेशीको सन्देश सुनेर बस्नुभएका सम्पूर्ण सम्पूर्ण आदरणीय श्रोतालाई हार्दिक स्वागत तथा नमस्कार। म मीना थापाको तर्फबाट।
0: हजुर, आज भने हामी दुईजना दिदी बहिनी मात्र छौँ। आज दाजु भने अलिक कार्य व्यस्तताले गर्दाखेरि कार्यक्रममा आउन पाउनु भएको छैन, र सुसन दिदी पनि अलिक व्यस्त नै हुनुहुन्छ है दिदी।
1: हजुर हजुर, पक्कै पनि आज दुईजना दिदी बहिनी आएका छौँ। विनोद दाई अलिकति व्यस्त छु भन्नुभयो, हामी आएका छौँ, हामीलाई साथ दिनुहुन्छ भन्ने पूर्ण विश्वास पनि छ।
0: अवश्य पनि हजुर, हाम्रा श्रोताले निकै साथ दिनुभएको छ दिदी, र नयाँ नयाँ श्रोता पनि आउनुभएको छ है। हजुर, र अहिले प्रश्नोत्तर सेगमेन्ट जबदेखि हामीले राख्न सुरु गर्यौँ होइन, हाम्रा श्रोता सहभागिता पनि निकै बढेर गएको छ। कार्यक्रमतर्फ लाग्नुपर्छ दिदी। र आजको रूपरेखाको कुरा गर्नुपर्दा, आज भने हामी धेरै भन्दा धेरै 2RGR बुनाइका हाम्रा दाजुभाइ दिदीबहिनीहरूको सन्देश लिन्छौँ, र उहाँहरूको सन्देश पठाउन मद्दत गर्नुहुने हाम्रा दाजु धनराज राई र लाल दाजु टिमलाई हामी धेरै धेरै धन्यवाद पनि सुरुवातमा दिन्छौँ है दिदी।
1: पक्कै पनि दिनै पर्छ नि त होइन, सहयोग गर्नु भएको छ उहाँदेखि, त्यसैले पक्कै पनि धन्यवाद त दिनै पर्छ दुईजना दाजु अथवा भाइहरूलाई होइन।
0: उधौली पर्व सुरु भइसकेको छ दिदी, त्यसैले उधौली पर्वको उपलक्ष्यमा पनि उहाँहरूले यो सन्देश पठाउनु भएको छ। र चाडपर्वहरूमा हाम्रा दाजुभाइ दिदीबहिनीहरूले सन्देश पठाउनुहुन्छ, यही क्रममा उधौली पर्व विशेष सन्देश पठाउनु भएको छ, र योभन्दा अगाडि उभौली पर्वको पनि पठाउनु भएको थियो है दिदी। र यी सन्देशहरू पठाउन जहिले पनि हामीलाई एकदमै तम तयार भएर बस्नुहुन्छ हाम्रा दाजु धनराज राई।
1: हजुर,
0: लाल दाई दाजु पनि हुनुहुन्छ, र उहाँको टिम होइन, विशेष गरी धनराज दाई दाजुलाई चाहिँ हामी अन्तर आत्मादेखि नै धेरै धेरै धन्यवाद टक्र्याउँछौँ।
1: धेरैजनाको आवाजको सन्देश पठाएर हामीलाई धेरै सहयोग गर्नुभएको छ, फेरि पनि उहाँलाई धन्यवाद छ।
0: अब भने बिएफबी सङ्केफबाट पनि हाम्रा दिदी बहिनी दाजुभाइहरूले अवश्य पनि सन्देश रेकर्ड गराउनु भएर हामीलाई पठाउनु हुनेछ भन्ने एकदमै ठुलो आशा छ है दिदी।
1: अपेक्षा गरेका छौँ दिदीबहिनीहरूसँग पनि होइन, हाम्रो दाजु पनि हुनुहुन्छ, सबै सबैसँग यसरी अपेक्षा गरिरहेका छौँ। हुन सक्छ व्यस्त पनि हुन्छ, तर पनि यसो मिल्छ भने होइन।
0: हजुर हजुर, कतै जाने काम छ अथवा रिपोर्टिङकै लागि कतै जाँदै हुनुहुन्छ भने दुई चारवटा बाइट पनि परदेशीको सन्देशको लागि भनेर होइन रेकर्ड गरेर हामीलाई पठाइदिनु भए सबै कुरा टाकटुक मिलाउने काम भने हाम्रो कि कसो दिदी?
1: पक्कै पनि होइन।
0: हजुर, अनि चट्ट मिठो गीत पनि राखिदिन्छौँ है। ल त आशा दिदी, शिरीष दिदी, रूपा दिदी अनि योगराज दाजु, तपाईँहरूलाई हामी विनम्र अनुरोध गर्छौँ, तपाईँहरू जहाँ गए पनि परदेशीको सन्देशको लागि भनेर एक दुईवटा यसो बाइटहरू पनि लिइदिनु होला है त। विशेष गरी ब्रिटिस आर्मीमा कार्यरत हाम्रा दाजुभाइ दिदीबहिनीहरू, उहाँको परिवारजन, त्यसै गरी रिटायर्ड लाइफ अहिले बिताइरहनु भएका आमा बुबा बाजे बजै सबै सबैको लागि हो। त्यसैले हामी प्रायोरिटीका साथ उहाँहरूको सन्देश राख्छौँ। यही अनुरोधको साथमा हामी ठेगाना भन्छौँ, र ठेगाना तपाईँको हातमा छ होइन त?
1: हजुर हजुर, पक्कै पनि अब ढिला नगरी ठेगाना पनि भन्नु पर्यो है त। ठेगाना यस प्रकार छ, परदेशीको सन्देश बिएफबिएस नेपाल, पोस्ट बक्स नम्बर 5095 काठमाडौँ नेपाल, र बिएफपिओ ठेगाना बिएफबिएस नेपाल SQBJN बिएफपिओ 4, इमेल आइडी bfbsgorkha@bfbs.com, र हाम्रो फेसबुक पेज बिएफबिएस गोर्खा तपाईँले टाइप गर्नुभयो भने पक्कै पनि निलो लोगोको पेज यहाँले भेट्न सक्नुहुन्छ, त्यसमा पनि हजुरहरू जोइन हुन सक्नुहुन्छ। र हाम्रा फोन नम्बरहरू छन् 5428055 5437364 र 5433930 हाम्रो फोन नम्बर हो।
0: हजुर, यी त भयो हाम्रा ठेगाना। हजुर, ठेगाना टिपिसक्नुभयो होला, र यदि छुटाउनु भयो भने हाम्रा श्रोतालाई हामी फेरि पनि विश्रामपछि भन्नेछौँ दिदी होइन?
1: पक्कै पनि
0: हजुर श्रोता, ठेगाना पछि भने अब हामी सन्देशतर्फ लाग्छौँ। 2RGR बुनाइबाट हामीलाई दिदी बहिनीहरूले सन्देश पठाउनु भएको छ, र सुरुवातमा हुनुहुन्छ बहिनी अनिमा राई, जो चाहिँ सार्जन विजय राई बी कम्पनीमा कार्यरत भाइको श्रीमती हुनुहुन्छ है दिदी। उहाँको सन्देश पनि छ, र उहाँ सँगसँगै हुनुहुन्छ बहिनी बहिनी प्रतिमा गुरुङ, उहाँ भने सार्जन दिनेश गुरुङ भाइको श्रीमती हुनुहुन्छ। उहाँ चाहिँ डी कम्पनीमा कार्यरत हुनुहुन्छ। उहाँहरू दुवैजनाको सन्देश हामीले एकै ठाउँमा राखेका छौँ र ठेगाना भन्नुपर्दा अनिमा राई बहिनीको चाहिँ बुइपा खोटाङ रहेछ। उहाँहरूको सन्देश लगत्तै गीत पनि सुनौँ।
2: नमस्कार, मेरो नाम चाहिँ अनिमा राई, हामी ब्रुनाईमा बसिरहेका छौँ अनि मेरो हस्बेन्डको नाम चाहिँ सार्जन विजय राई, बी कम्पनीमा हुनुहुन्छ उहाँ। अहिले चाहिँ उहाँ न्युजिल्यान्डमा एक्सर्साइजको लागि 2.5 महिनाको लागि जानुभएको छ। मेरो छोरा पनि छ, 2 वर्ष लाग्नु लाग्यो, अभिनन्दन राई। अनि यो कार्यक्रम परदेशीको सन्देशको थ्रुबाट चाहिँ म मेरो नेपालमा हुनुभएको फ्यामिलीलाई सम्झन चाहे। फर्स्टली चाहिँ मेरो ड्याडी राजन शेर राई, मम्मी कमला राई, उहाँहरू चाहिँ अहिले खोटाङको मजुवागढी गाउँपालिका बुइपामा बसिरहनु भएको छ। अनि मेरो सासु जुरन कुमारी राई र ससुरा गिरिराज राई, उहाँहरू पनि खोटाङकै मजुवागढी गाउँपालिका लफ्याङमा बसिरहनु भएको छ। अनि मेरो दिदीहरू युकेमा बसिरहनु भएको छ, उहाँहरूको नाम चाहिँ मेरो जेठी दिदी असीमा राई, माइली दिदी अपेक्षा राई, अनि मेरो भाइ अमित राई, उहाँहरूलाई स्पेसली सम्झन चाहे। मेरो छुटाउने नहुने दाई पनि हुनुहुन्छ, जेठा दाई, उहाँ चाहिँ अहिले काठमाडौँमा हुनुहुन्छ, अनुज राई, उहाँलाई पनि सम्झन चाहे। यही म्यासेज दिन चाहन्छु कि यो परदेशीको सन्देश कार्यक्रमको थ्रु सबैजना सधैँ खुसी रहनुहोस्, तपाईँहरूको सुस्वास्थ्यको कामना अनि धेरै माया। अब डेली नबोले पनि तपाईँहरूलाई चाहिँ म एकदम धेरै सम्झिरहेको हुन्छु, आफ्नो दुःखमा खुसीमा तपाईँहरूको याद आइरहेको हुन्छ र तपाईँहरूको थ्रुबाट चाहिँ फ्यामिलीको थ्रुबाट एउटा एक काइन्ड अफ आटाको हुन्छ भन्न चाहन्छु। अनि जाँदा जाँदै हामी यो December 2025 नेपाल गएको थियौँ अनि त्यतिखेर चाहिँ हामी खोटाङ पनि गएको थियौँ। खोटाङ जाँदाखेरि चाहिँ एकदम एउटा मलाई पूर्वेली गीत चाहिँ यो चाहिँ मेरो माइन्डमा एकदम बसिरह्यो भनौँ न। यो गीतको नाम चाहिँ बेसी गाईको गोठ हो। अनि यो गीतमा चाहिँ एउटा फन फ्याक्ट भन्नुपर्दा चाहिँ मेरो 1.5 वर्षको छोरा पनि एकदम खुसीको साथ डान्स गरेको भएर झन् मलाई यो गीत मनमा बस्यो भनौँ न। अनि प्लस हाम्रो उता खोटाङमा यो गीतमा हाम्रो रिलेटिभ्सहरू सबैजना चाहिँ खुसी भएर नाच्नु भएको देखेर अनि भाका पनि एकदम मन परेर चाहिँ म यो गीत मलाई चिन्नुहुने सबैजनालाई, खोटाङवासी मात्र होइन सबैजनालाई चाहिँ डेडिकेट गर्न चाहन्छु। नमस्कार।
3: नमस्ते सबैजनालाई, मेरो नाम चाहिँ प्रतिमा गुरुङ, मेरो श्रीमानको नाम चाहिँ सार्जन दिनेश गुरुङ, उहाँ चाहिँ डी कम्पनी रेखीपोर्टमा चाहिँ काम गर्नुहुन्छ। मेरो छोराको नाम चाहिँ काइरो गुरुङ अनि हामी चाहिँ अहिले चाहिँ बुर्नेमा बसोबास गर्दैछौँ र मेरो आमाको नाम चाहिँ थकुरसुमा गुरुङ, मेरो बाबाको नाम चाहिँ दुर्गाबहादुर गुरुङ, उहाँहरू चाहिँ अहिले चाहिँ हालै नै बुर्ने आउनुभएको छ घुम्नको लागि भने। मेरो सासूको नाम चाहिँ दिलकुमारी गुरुङ हो भने चाहिँ मेरो ससुराको नाम चलक बहादुर गुरुङ, उहाँहरू चाहिँ अहिले चाहिँ नेपालमा पोखरा लामोचोरमा बस्नुहुन्छ। आज चाहिँ म BFBS गोर्खा रेडियोमा चाहिँ परदेशीको सन्देशमा आइरहेको छु। नेपालमा हुनुभएको मेरो सासू ससुरा, मेरो आथे भतिहरूलाई चाहिँ के भन्न चाहन्छु भने चाहिँ अब बर्खा सुरु हुन लागेको छ, बारी पहिरोको धेरै जोखिम हुन्छ, त्यो भएर चाहिँ हजुरहरू सबैजना सुरक्षित ठाउँमा बस्नुहोला र हजुरहरू कतै घुम्न जानुहुन्छ भने अब राम्रोसँग तपाईँहरू मौसम राम्रोसँग हेरेर मात्रै जानुहोला र यही वर्षाको कारणले धेरै ठाउँमा चाहिँ पानीहरू नालातिर चाहिँ पानी जम्न सक्छ र त्यो भएर चाहिँ हजुरहरूले चाहिँ छेउछेउमा हुने आफ्नो वातावरण चाहिँ सफा राख्नुहोला, किनभने चाहिँ अहिले यो मच्छरले गर्दा चाहिँ डेङ्गु पनि राख्ने सम्भावना धेरै नै छ। जाँदा जाँदा गीत डेडिकेट गर्न चाहन्छु वा चाहिँ मेरो वानाजीहरूको एकदम मिल्ने नम्बर्ने र मेरो एकदम प्रिय साथी भनौँ कि अब सोल्टिनी नै भनौँ, उहाँ किबा गुरुङ हुनुहुन्छ, उहाँको लागि चाहिँ डेडिकेट गर्न चाहन्छु र अन्तिममा चाहिँ BFBS गोर्खा रेडियो परदेशी सन्देशमा 1-2 शब्द राख्न दिनुभएकोमा उहाँलाई नै धन्यवाद भन्न चाहन्छु।

0: हजुर, भर्खर हामीले सुन्यौँ अनिमा राई र प्रतिमा गुरुङ बहिनीहरूको सन्देश, अनि मिठो गीत पनि सुन्यौँ, पूर्वेली भाकाको गीत हामीले।
1: हजुर हजुर, पक्कै पनि मन पर्यो होला भन्ने आशा गरेका छौँ। पूर्वेली गीत यति मिठो पनि थियो, पक्कै पनि दुईजना दिदी बहिनीहरूले मन पराउनु भयो भन्ने आशा राख्छौँ। र फेरि पनि हामी आवाजको सन्देश नै राख्छौँ निशा। यति बेला सुमन राई हुनुहुन्छ, उहाँ भने किओ जेलारको सदस्य हुनुहुन्छ सुमन राई। उहाँको सन्देश रहेको छ, उहाँ अहिले बुर्नाईमा कार्यरत हुनुहुन्छ भने नेपालको घर ताप्लेजुङ हो। अबको पालो सुमन राईको आवाजको सन्देश सुन्छौँ र सँगसँगै उहाँलाई हामीले एउटा गीत पनि राखिदिएका छौँ। यो गीत पनि हामी सुन्छौँ, मेलिना राई र निकेश राईले गाउनु भएको छ, तान बुन्ने
2: नमस्ते, मेरो नाम सुमन राई, हाल ब्रुनाई क्युजला डेटमा कार्यरत छु। ब्रुनाईमा मेरो श्रीमती रोजा राई तथा मेरो छोरा इक्सुहाङ राईसँग दैनिकी जीवन तथा मेरो कामहरू दिनचर्याहरू बिताउँदै आइरहेको छु। मेरो नेपाल ठेगाना चाहिँ आङखोप 8 हालको सिदिङबा 3 ताप्लेजुङ नेपालमा पर्छ र मेरो बाबा मम्मी हाल त्यहीँ रहनु भएको छ। मेरो बाबाको नाम दीपक कुमार राई र मेरो आमाको नाम हेमकुमारी राई। उहाँलाई मेरो सर्वप्रथम सेवा अनि ढोग। मेरो ससुराली धरान, मेरो ससुरा बाबाको नाम विजय राई, सासुआमाको नाम खडकमाया मगर, उहाँलाई पनि मेरो सेवा ढोग। त्यसै गरी मलाई सुमन राई भनेर चिन्नुहुने मेरो सम्पूर्ण प्रियजनहरू, साथीहरू, इष्टमित्रहरूलाई मेरो ढोग तथा मेरो न्यानो सम्झना। यही जेठ 1 गते पर्न गएको उभौली साकेलामा सुम्निमा पारुहाङले हामी नेपाली दाजु दिदी बहिनी जो जति जहाँ जहाँ रहेर बिहे सुन्दै हुनुहुन्छ, उहाँहरूलाई कल्याण गरून्, उहाँहरूले हामीलाई आशिष दिन सकेको होस्, उहाँहरूले हाम्रो विश्व शान्तिको लागि उहाँहरूले हाम्रो लागि कामना गरिदिन सकेको होस्, हामी नेपालीहरूले पनि खुसीको साहस तथा हामी नेपाली भएर जिउनको एउटा गर्व गर्न सक्ने एउटा नेपाल बनोस्। म जाँदा जाँदै मेलना राईको तामुन्ने भन्ने साकेला गीत सुनाउन चाहन्छु। यो गीत चाहिँ स्पेसल्ली मेरो बाबा मम्मी जो अघि मैले भनेको ताप्लेजुङमा बस्नुहुन्छ उहाँलाई, त्यसै धरानमा हुने मेरो सासु ससुरा, मेरो सासु ससुरा खालहरू, साथै मलाई सुमन राई भनेर चिन्नुहुने सम्पूर्ण मित्रजनहरूलाई चाहिँ म डेडिकेट गर्न चाहन्छु। धन्यवाद।

0: यो रेडियो नेपाल हो। अब विनिता चौधरीबाट समाचार सुन्नुहोस्। सरकारले सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरण मैत्री बनाउन भोलिदेखि जेठ 1 गतेसम्म देशभर सरसफाई सप्ताह 2083 सञ्चालन गर्ने घोषणा गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले एक विशेष मार्गदर्शन जारी गर्दै संघीय मन्त्रालयदेखि स्थानीय तहसम्मका सबै निकायहरूलाई यस अभियानमा सक्रिय सहभागी हुन निर्देशन दिएको छ। यस अभियानले सरकारी निकायहरूमा न्यून लागतमा अधिकतम प्रतिफल प्राप्त हुने गरी सरसफाई मापदण्ड कार्यान्वयन गर्ने लक्ष्य सरकारले जारी गरेको सरसफाई सप्ताह सञ्चालन सम्बन्धी मार्गदर्शन 2083 समावेश छ। सरकारी कार्यालयहरूमा नियमित सरसफाई र फोहर व्यवस्थापनको स्पष्ट मापदण्ड नहुँदा सेवा प्रवाह, कर्मचारी र सेवाग्राहीको स्वास्थ्यमा नकारात्मक असर परिरहेको सन्दर्भमा यो मार्गदर्शन तयार पारिएको हो। यसै गरी सरकारले बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्य वृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्ने उद्देश्यले भोलिदेखि देशभर विशेष अभियान सञ्चालन गर्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा आम नागरिकको दैनिक जीवनसँग जोडिएको मूल्य वृद्धिको समस्या समाधान गर्न मूल्य पारदर्शिता सप्ताह सञ्चालन गर्न लागि प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो। अभियान कार्यान्वयनका लागि गृह मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सबै प्रदेशका मुख्यमन्त्री कार्यालय र स्थानीय तहलाई प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले निर्देशन दिइसकेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको सचिवालय बैठक बस्दैछ। पार्टी सभापति रवि लामिछानेको निर्देशन अनुसार आज साँझ 6 बजे पार्टी केन्द्रीय कार्यालय घन्टीघर वनस्थलीमा बैठक बस्न लागेको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिनुभयो। उहाँका अनुसार आजको बैठकको कार्यसूचीमा भेला तथा अधिवेशन, विशेष तालिका, आयोग तथा विभागका पदाधिकारी मनोनयन, जिल्ला समिति विघटन, अनुशासनात्मक कार्यवाही, केन्द्रीय समिति बैठक लगायतका विषय समेटिएको छ। यसै गरी राष्ट्र स्वतन्त्र पार्टी रासोपाले आज विपद जोखिम न्यूनीकरण तथा विपद व्यवस्थापन विषयमा राष्ट्रिय नीति मन्थन कार्यक्रम आयोजना गर्दैछ। रासोपाको पार्टी संसद सरकार समन्वय समितिले आयोजना गर्ने कार्यक्रममा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनका विविध विषयमा छलफल हुने महामन्त्री भूपदेव शाहले जानकारी दिनुभयो। दिउँसो 3 बजेदेखि सुरु हुने नीति मन्थन कार्यक्रममा प्रमुख वक्ताका रूपमा विपद उत्थानशीलता विषयगत प्रमुख प्राविधिक सहायता तथा रणनीतिक सिकाइ परियोजनाका प्रतिनिधि डाक्टर गौरव सागर दवाडीले अनुशिक्षण गर्नुहुनेछ। मनसुन नजिकिँदै गर्दा झापामा बाढी र डुबानबाट प्रभावित हुन सक्ने घर परिवारको विवरण सङ्कलन गर्न थालिएको छ। यसै क्रममा नेपाल रेडक्रस सोसाइटी झापाले यसपालिको मनसुनमा जिल्लाका नदीहरूमा आउन सक्ने बाढीजन्य विपदबाट 8,915 परिवार प्रभावित हुन सक्ने पूर्वानुमान गरेको छ। भारतबाट प्रत्येक रात हात्तीको बथान आएर पाकेको बाली खान थालेपछि झापा, मेची नगरको बाहुनडाङ्गी लगायत सीमा क्षेत्रका बासिन्दामा त्रास फैलिएको छ। मेची नगर नगरपालिकाको वडा नम्बर 1, 4 र 5 स्थित बाहुनडाङ्गी क्षेत्रमा एक साता यता दिनहुँ भारतीय जङ्गलबाट प्रवेश गर्ने 30-40 संख्याका हात्तीको बथानले किसानको मकै, सुपारी लगायत बालीमा क्षति पुर्याउने गरेको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन र सन्देश।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
1: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गते सम्म।
1: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: अब अन्तर्राष्ट्रिय समाचार। विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अधोनोम घेब्रेयेससले हान्टा भाइरसका कारण मानिसहरूलाई नआत्तिन आग्रह गर्नुभएको छ। हान्टा भाइरस प्रभावित भनिएको पानी जहाज स्पेनको क्यानरी टापुमा पुगेपछि टेड्रोसले स्थानीय नागरिकलाई नआत्तिन आग्रह गर्नुभएको हो। उहाँले वर्तमान अवस्था विगतको कोरोना महामारी जस्तो नभएको स्पष्ट पार्दै जनस्वास्थ्य जोखिम हाल न्यून रहेको बताउनुभयो। रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध अब अन्त्य नजिक पुगेको सङ्केत गर्नुभएको छ। तत्कालीन सोभियत सङ्घले नाजी जर्मनी विरुद्ध जित हासिल गरेको सम्झनामा धेरै वर्ष यता पहिलो पटक सानो रूपमा आयोजित विजय दिवस परेडपछि पुटिनले क्रेमलिन मा पत्रकारहरूसँग यस्तो अभिव्यक्ति दिनुभएको हो। पत्रकारहरूले सोधेको अर्को एक प्रश्नको जवाफमा उहाँले थाई शान्ति सम्झौतामा सहमति भएपछि मात्रै आफ्ना युक्रेनी समकक्षी भ्लोदिमिर जेलेन्स्कीलाई भेट्ने पनि स्पष्ट पार्नुभयो। अब मौसम। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। आज कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसका साथै रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्थ्यो दिउँसो एक बजेको समाचार। सकियो, रेडियो नेपाल सुनिरहनुहोला। हवस् त, नमस्कार।
3: ट्राफिक लाइटको सदैव पालना गरौँ, यसले तपाईँलाई चोकमा हुन सक्ने दुर्घटनाबाट प्रत्येक पल्ट सुरक्षा गर्दछ।
4: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
5: वैदेशिक रोजगारीमा जानु अघि आफू जाँदै गरेको देशको जानकारी लिनु अत्यन्त जरुरी हुन्छ।
6: त्यहाँको भाषा, संस्कृति, नियम कानुन सिक्नै पर्छ।
5: यात्रा प्रक्रिया, सुरक्षा उपाय र आपतमा के गर्ने भन्ने कुरा सिकाउने पूर्व प्रस्थान अभिमुखीकरण तालिम लिनु पर्छ।
6: पूर्व प्रस्थान अभिमुखीकरण तालिम तोकिएको संस्थाबाट लिएपछि प्रमाण पत्र अनिवार्य रूपमा लिनु पर्छ।
5: तालिम कुनै औपचारिकता होइन, आफ्नै सुरक्षा र अधिकार संरक्षणका लागि हो।
6: महिला श्रमिकहरूले पूर्व प्रस्थान अभिमुखीकरण तालिम शुल्क भने फिर्ता पाइन्छ।
5: वैदेशिक रोजगार बोर्डको सचिवालय।
7: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
8: कस्तो धेरै खोकेको नानीले, छातीमा घ्यारघ्यार आवाज आएको पनि सुनिरहेको छ त, के भयो?
9: हेर्नुहोस् न नानीको बाबा, नानीलाई लगातार खोकी आइरहेको छ, छाती दुखेको जस्तो गर्छे, रातको समयमा सास फेर्न गाह्रो भएको झै पनि गर्छे।
8: ओहो, नानीको आमा, बच्चालाई त गाह्रो भएको जस्तो छ। जाउँ जाउँ ल, अस्पताल गएर एकपटक जाँच गराउँ।
10: ल, यता राख्नुहोस् त बच्चालाई, म जाँच गर्छु। यो सबै दम रोगको लक्षण हो। श्वास फेर्न गाह्रो हुनु, श्वास फेर्दा घ्यारघ्यार गर्दै खोकी लाग्नु, छाती दुख्नु दम रोगको लक्षण हो।
8: अब के गर्नु त डाक्टर साहब, साह्रै अत्यास लाग्यो, मेरो बच्चालाई त ठिक हुन्छ नि?
10: नातिनुहोस् न, मैले औषधि दिइसकेको छु, बच्चालाई बिस्तारै ठिक भइहाल्छ नि।
11: दम अथवा आस्थमा भएका बिरामीहरूलाई समय समयमा अचानक श्वास हुने, सास फेर्न गाह्रो हुने, छाती घ्यारघ्यार हुने, कोखा हान्ने, ओठ निलो हुने जस्ता लक्षणहरू देखिन सक्छन्। यस्ता लक्षणहरू देखिएमा जति सक्यो चाँडो स्वास्थ्य संस्था लैजानु पर्छ र स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि उपचार गराउनु पर्छ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र,

0: नमस्कार, कृषि पत्रिकामा स्वागत गर्दछौ। म नरेश न्यौपाने
1: अनि म चित्रकला चौहान।
0: कृषि पत्रिकाको सुरुमा कारोबार दैनिकमा प्रकाशित कृषि रणनीति तयार गर्दै कर्णाली सरकार शीर्षकको समाचार। कर्णाली प्रदेश सरकारले 10 वर्षे कृषि रणनैतिक योजना बनाउन थालेको छ। कृषिलाई व्यवसायमुखी बनाउने योजनाका साथ भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले रणनीति नै तयार गर्न लागेको मुख्यमन्त्री एमराज कडेलले जानकारी दिनुभयो। वस्तुगत धरातलमा टेकेर आयोजना अघि बढाउन मन्त्रालयले काम सुरु गरेको मुख्यमन्त्रीले बताउनुभयो। मुख्यमन्त्रीका अनुसार कृषि क्षेत्रका योजना पनि रणनैतिक योजनामा रहेर मात्र कार्यान्वयन गर्न लागिएको हो। कृषिलाई व्यवसायीकरण गर्न 10 वर्षे कृषि रणनैतिक योजना निर्माण गरिएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले गरिरहेको उहाँले जानकारी दिनुभयो। आर्थिक वर्ष 2081-82 2091-92 लागि 10 वर्षे कृषि विकास रणनैतिक योजना निर्माण गरिएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनोद कुमार शाहले जानकारी दिनुभयो। मन्त्री शाहले भन्नुभयो, 2081 फागुन 13 गतेको मन्त्री परिषदको बैठकले कृषि रणनीति योजना स्वीकृत भएको छ। हामी अहिले रणनीति योजनामा रहेर मात्र कृषिका कार्यक्रम कार्यान्वयन गर्ने हुँदा सोही काममा लागि परेका छौँ। कृषिमा विशेष योजना नहुँदा कृषिका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेका छैनन्, जसले गर्दा वास्तविक कृषकले लाभ पाउन नसकेको गुनासो पनि आएको छ। त्यसलाई हल गर्न यो काम गर्न लागेका छौँ, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनोद कुमार शाहको भनाइ छ। आगामी आर्थिक वर्षका लागि योजना निर्माण गर्दा नीतिमा समावेश विषयमा केन्द्रित भएर मात्र काम हुने मन्त्री शाहले बताउनुभयो। कृषि क्षेत्रलाई मूल्यवान, व्यावसायिक, नाफामूलक, जलवायु उत्थानशील र दिगो कृषि उत्पादन प्रणालीमा रूपान्तरण मार्फत प्रतिफल युक्त कार्यक्रम मात्र कार्यान्वयन गरिने मन्त्रालयको लक्ष्य रहेको शाहको भनाइ छ। कृषि जैविक विविधता, जल जमिन र जंगलको संरक्षण, उपयोग गर्न एकीकृत सहभागीमूलक प्रयास गरी प्रदेशको दिगो खाद्य सुरक्षा सुनिश्चित गर्ने गरी रणनीति योजना निर्माण हुन लागेको हो। कृषि क्षेत्रको रूपान्तरण गर्न युवा तथा महिला केन्द्रित रही सार्वजनिक, निजी र सहकारी क्षेत्रबीच साझेदारीमा मात्र अबका काम हुने उद्देश्य रहेका छन्। सबै तहका सरकारसँग सहकारी गरेर गुणस्तरीय उत्पादन सामग्री, प्रविधि र प्राविधिक सेवा सर्वसुलभ र सुनिश्चित गर्दै मूल्य श्रृङ्खला सञ्जाललाई सशक्तिकरण गर्ने गरी आगामी आर्थिक वर्षका योजना बनाइएको छ। रैथाने बाली वस्तु र जैविक विविधताको संरक्षण र सम्वर्धन गरी वातावरण तथा जनस्वास्थ्य मैत्री कृषि प्रवर्धन गर्ने, जलवायु समयानुकूलन गर्दै जीविकोपार्जन सुधार र खाद्य एवं पोषण सुरक्षा सुनिश्चित गर्ने तथा कार्यात्मक संगठन संरचना गर्ने रहेको छ। उपयुक्त नीतिगत व्यवस्था मार्फत सुशासन प्रवर्धन गर्ने गरी योजना निर्माण गरिएको छ। कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष 2074-75 कर्णालीलाई अर्ग्यानिक प्रदेश बनाउन आधारभूत योजना अघि सारेको थियो। त्यसका लागि वर्षेनी प्रदेश र स्थानीय सरकारको गरी 2 अर्ब हाराहारीमा बजेट विनियोजन हुँदै आएको छ। चालु आर्थिक वर्षमा अर्ग्यानिक कार्यक्रमका लागि प्रदेश र संघीय सरकारको गरी 1 अर्ब 97 करोड बजेट छुट्याइएको छ। हरेक वर्ष विनियोजित सबै बजेट भने खर्च हुन सकिरहेको छैन।
1: चिया अनुसन्धान केन्द्र सञ्चालन हुने गोर्खापत्र दैनिकमा प्रकाशित समाचार रहेको छ। इलामको सूर्योदय नगरपालिका साथ कन्याममा निर्माण भएको चिया परीक्षण प्रबन्धन तथा अनुसन्धान केन्द्र सञ्चालन हुने भएको छ। केन्द्र सञ्चालनका लागि कोशी प्रदेश योजना आयोग, उद्योग, कृषि तथा सहकारी मन्त्रालय, कोशी प्रदेश र सूर्योदय नगरपालिका बीच सहमति भएपछि सञ्चालन हुने भएको हो। कोशी प्रदेशको 75% र सूर्योदय नगरपालिकाको 25% गरी 18 करोड भन्दा बढी लगानीमा निर्माण भई प्राविधिक जनशक्ति अभावका कारण सञ्चालनमा आउन नसकेको केन्द्रको सञ्चालनका लागि कोशी प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरोला, कृषि मन्त्री इस्ताइल मन्सुरी सहितको सहभागितामा भएको सहमति पछि कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले आवश्यक प्राविधिक जनशक्ति र उपकरण उपलब्ध गराउने भएपछि केन्द्र सञ्चालनमा आउने भएको सूर्योदय नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विज्ञान कोइरालाले जानकारी दिनुभयो। प्रदेश सरकार, उद्योग, कृषि तथा सहकारी मन्त्री मन्सुरी, प्रदेश योजना आयोगका उपाध्यक्ष निरौला, प्रदेश सचिव विष्णु प्रसाद कोइराला, लगानी प्राधिकरण कोशीका प्रमुख कार्यकारी अधिकृत सरोज कोइराला, उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र राउत, सूर्योदय नगरपालिकाका कार्यवाहक नगर प्रमुख दुर्गा कुमार बराल, प्रमुख प्रशासकीय अधिकृत कोइराला सहितको प्रतिनिधि मण्डल बीच प्रदेश योजना आयोगमा भएको छलफल पछि 2076 साल फागुन 8 गते प्रदेशको उद्योग कृषि तथा सहकारी मन्त्रालय र सूर्योदय नगरपालिका बीच भएको सम्झौता अनुसार उक्त केन्द्रको स्वीकृत विस्तृत परियोजना प्रतिवेदन डिपिआर र चिया परीक्षण प्रबन्धन तथा अनुसन्धान केन्द्र सञ्चालन कार्यविधि 2080 तोके बमोजिम सञ्चालन हुने नगरका कार्यवाहक नगर प्रमुख बरालले जानकारी दिनुभयो। उहाँले उक्त सहमति पछि मन्त्रालयले प्राविधिक जनशक्ति उपलब्ध भएपछि ल्याब सहितको केन्द्र सञ्चालनमा आउने जानकारी दिनुभयो। सूर्योदय नगरपालिका र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्ट बीच भएको सम्झौता अनुसार कोशी प्रदेश सरकार उद्योग कृषि तथा सहकारी मन्त्रालयले आवश्यक पर्ने दक्ष जनशक्ति र उपकरण उपलब्ध गराउने भएको छ। केन्द्रको सञ्चालनका लागि अन्य सरकारी तथा गैर सरकारी निकायसँग समन्वय गर्ने सहमति भएको प्रमुख प्रशासकीय अधिकृत कोइरालाले जानकारी दिनुभयो। सहमति अनुसार चिया कृषक तथा चिया उत्पादनको सर्वेक्षण गरी हरियो पत्ती तयारी चिया साथै चियामा हुन सक्ने रोग विषादीका विषयमा सर्वेक्षण गर्न पहिलो चरणमा कोशी प्रदेश सरकार सूर्योदय नगरपालिका र कोशी प्रदेश उद्योग वाणिज्य महासंघ मार्फत कार्यक्रम सञ्चालन गरिनेछ। चिया परीक्षा प्रबन्धन तथा अनुसन्धान केन्द्र सञ्चालन कार्यविधि 2080 पहिलो दोस्रो र तेस्रो संशोधन सहित राष्ट्रिय अन्तर्राष्ट्रिय मान्यताका लागि सरकारवाला निकाय बीच समन्वय गरेर कार्यान्वयनको सहमति भएको छ। प्रदेश योजना आयोगका उपाध्यक्ष निरौलाले योजना आयोग प्रदेश मन्त्रालय नगरपालिका र नास्ट बीच भएको सहमति अनुसार केन्द्र सञ्चालनमा आउने जानकारी दिनुभयो। निर्माण सम्पन्न भएर पनि उपकरण र प्राविधिक जनशक्तिको अभावमा केन्द्रमा रहेको चिया परीक्षण ल्याब सञ्चालन नहुँदा उपकरण जीर्ण बन्ने लगानी खेर गएको भन्दै आलोचना समेत हुँदै आएको थियो। नगरपालिकाले 2083 वैशाख 14 गते प्रदेशको उद्योग कृषि तथा सहकारी मन्त्रालयलाई पत्र लेख्दै आवश्यक उपकरण र जनशक्ति व्यवस्थापन गरी केन्द्र सञ्चालनको पहल गर्न माग गरेको थियो। नगर प्रमुख प्रशासकीय अधिकृत कोइरालाले उक्त केन्द्रमा ल्याब सञ्चालनको काम संघीय सरकारले गर्नुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, नगरपालिका र प्रदेशको लगानीमा संरचना बनेको छ। अब ल्याबको काम भने अन्तर्राष्ट्रिय स्तरमा मान्यता पाउने गरी संघीय सरकारले सञ्चालन गर्नुपर्छ। कार्यवाहक नगर प्रमुख बरालले विस्तृत परियोजना प्रतिवेदन डिपिआर अनुसार संरचना निर्माण भएको र उक्त संरचना अन्तर्गत हाल चिया परीक्षणको काम बाहेक क्याफे सेमिनार हल अतिथि गृह प्रशासनिक लगायत कक्षको एकमुष्ट सञ्चालनका लागि भाडामा लगाइएको जानकारी दिनुभयो। चियाको राजधानी मानिएको सूर्योदय सहित इलाम जिल्ला देशकै सबभन्दा बढी अर्थोडक्स चिया उत्पादन गर्ने जिल्लामा पर्छ। नेपालको चियाको 80% हाराहारी बजार भारत भएका कारण चिया निकासी गर्दा परीक्षणका कारण चिया उद्योग र व्यवसायीले झन्झट बिहोर्दै आउनु परेको छ। चिया भारत निकासी गर्दा परीक्षणमा लाग्ने समय लाग्ने गरेको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्ड चिया विस्तार आयोजनाका क्षेत्रीय प्रमुख इन्द्र अधिकारीले नेपालमा वार्षिक 75 लाख किलोग्राम अर्थोडक्स चिया उत्पादन भई स्वदेश तथा विदेशमा गरी वार्षिक 15 अर्ब रुपियाँ भन्दा बढीको आर्थिक कारोबार भइरहेको जानकारी दिनुभयो।
0: राष्ट्रिय समाचार समितिमा इलामको नयाँ पर्यटकीय गन्तव्य गुफा पातलबारे समाचार प्रकाशित छ। ढकमक्क एन्जेलिया फुलेपछि रङ्गीचङ्गी फुलहरूले सजिन्छ गुफा पातल। सात रोपनीमा बनेको दृश्यावलोकन स्थल भ्यू टावर सहितको उद्यान र फुलबारीमा पुग्ने बित्तिकै पर्यटक लोभिन्छन्। सूर्योदय नगरपालिका 4 इलाममा पर्ने गुफा पातल इलामको नयाँ पर्यटकीय गन्तव्य हो। सबै फुल एकैपटक फुल्दा त श्रृङ्गारिएकी बेहुली जस्तै धपक्क बल्दो रहेछ। म त उतै बसिरहँ जस्तो लाग्यो। पोखराबाट आएकी शारदा सुवेदीले भन्नुभयो, पर्यटक लोभिदा रहेछन्, अलिकति बाटो चाहिँ बनाउनै बाँकी रहेछ। वसन्त ऋतुमा फुल्ने गुराँस प्रजातिको फुल हो एन्जेलिया। यो क्षेत्रमा करिब 5,000 एन्जेलियाका बोट छन्। याममा नेपाल भारत बङ्गलादेश र भुटानका पर्यटकले गुफा पातल भरिभराउ हुन थालेको छ। फोटो खिच्न भिडियो बनाउन मात्र होइन, यहाँबाट देखिने सूर्योदय सूर्यास्त हेर्न, हिम श्रृङ्खला निहाल्न र इलाम पाँचथर तेह्रथुम झापा सहित भारत पश्चिम बङ्गालका सिक्किम दार्जिलिङ लगायतका पर्यटकीय ठाउँ अवलोकन गर्न पनि पर्यटक यहाँ आइपुग्छन्। गुफा पातल पर्यटन समितिका सचिव विजय लाओतीले भन्नुभयो, नेपालका पर्यटक पनि भारत भएर धेरै आउँछन्। भारततिरका पर्यटकलाई यहाँ आउन सजिलो छ। 3 किलोमिटर सडक कच्ची भएका कारण नेपाल पट्टिको बाटो पर्यटकलाई असहज भएको हो। तर ढुङ्गाको सोलिङ गरिएको छ, पहाडमा ड्राइभिङ नगरेका पर्यटकलाई मात्र असजिलो हो। मेची राजमार्ग छोडेर फिक्कल छिपिटारबाट श्री अन्तु रोडतिर लाग्दा आधा घण्टामा छिरुवा चोक पुगिन्छ।
1: कृषि पत्रिकाको अन्त्यमा नागरिक दैनिकमा प्रकाशित गरिबको तरकारी धनीको स्वाद गुन्द्रुक सम्बन्धी एक विशेष रिपोर्ट।
0: नेपाली भान्सामा एउटा यस्तो स्वाद जीवन्त छ जसले भोक मात्रै मेटाउँदैन, स्मृति पनि जगाउँछ, त्यो हो गुन्द्रुक। सम्झिनुहोस् त, गाउँघरको धुवा मिसिएको भान्सा, माटोको भाँडो, घाममा ओइलाइएको साग अनि पारिलो घाममा अमिलो सुवास, यी सबैको संगम हो रैथाने गुन्द्रुक। तर समय फेरिएको छ। हिजो गरिबको तरकारी भनेर गुन्द्रुक आज सहरका महँगा रेस्टुरेन्टदेखि विदेशीका नेपालीका डाइनिङ टेबलसम्म विशेष परिकार बनेर पुगेको छ। स्वाद उस्तै भए पनि यसको अर्थशास्त्र बदलिएको छ। गुन्द्रुक अब केवल परिकार होइन, बजारको ब्रान्ड बनेको छ। गुन्द्रुक भन्ने बित्तिकै धेरैको मनमा अचारकै तस्विर आउँछ, भुटेको गुन्द्रुक होस् वा साँधेको, दुवैको स्वाद फरक तर उत्तिकै लोभलाग्दो। दाल भातसँग एक चिम्टी गुन्द्रुक अचार भए पुग्छ, सिङ्गो भान्सा नै उज्यालो हुन्छ। नेपाली खानाको विविधतामा गुन्द्रुकको स्थान निकै महत्वपूर्ण छ। थकाली खानामा त यो अनिवार्य जस्तै छ भने नेवारी खाजामा पनि यसको अचार विशेष मानिन्छ। अहिले बजारमा गुन्द्रुकको

0: अहिले गाउँघरमा मात्र सीमित रहेको गुन्द्रुक अहिले उपत्यकाका ग्रामीण क्षेत्र तराई र पहाडी जिल्लाबाट ठूलो मात्रामा सहरभित्रिन्छ। त्यसै गरी विदेशिएका नेपाली बीच यसको माग झन तीव्र छ। पछिल्लो समय गुन्द्रुक विदेश पठाउने क्रम बढेको छ। नेपाल मस्यौरा उद्योगकी कमला नेपाल भन्नुहुन्छ, नेपाली स्वादको खोजी गर्नेहरूका लागि यो महत्वपूर्ण उत्पादन बनेको छ। गुन्द्रुक बनाउन खासै ठूलो प्रविधि चाहिँदैन, तर सिप र धैर्य चाहिन्छ। रायो, तोरी, मुला वा काउलीको सागलाई पहिले घाममा ओइलाइन्छ, त्यसपछि हल्का कुटेर वा मोल्दै हावा नछिर्ने गरी भाँडामा कसेर राखिन्छ। केही दिनपछि प्राकृतिक रूपमा अमिलो बन्ने प्रक्रिया सुरु हुन्छ। अमिलोपन पुगेपछि फेरि घाममा सुकाइन्छ। यही प्रक्रियामै गुन्द्रुक बन्छ। गुन्द्रुकको बढ्दो बजारसँगै यसको गुणस्तर र स्वच्छताको विषय पनि महत्वपूर्ण बनेको छ। यही कारण सरकारले पहिलो पटक विस्तृत मापदण्ड लागू गरेको छ। खाद्य स्वच्छता तथा गुणस्तर ऐन 2081 अन्तर्गत गुन्द्रुकलाई छुट्टै पहिचान दिँदै उत्पादनदेखि बिक्रीसम्मका नियम निर्धारण गरिएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले खाद्य स्वच्छता तथा गुणस्तर ऐन 2081 दफा 3 दिएको अधिकार प्रयोग गर्दै गुन्द्रुकको परिभाषा, उत्पादन प्रक्रिया, प्राविधिक मापदण्ड र लेबलिङका सम्बन्धमा नयाँ व्यवस्था लागू गरेको छ, जस अनुसार 2083 वैशाख 10 गतेबाट देशभरि पूर्ण रूपमा लागू भएको छ। विस्तृत मापदण्डमा अब गुन्द्रुकलाई ब्रासिका जातका साग, रायो, तोरी, मुलालाई सफा गरी नुन नहाली प्राकृतिक वा ल्याक्टिक एसिड फर्मेन्टेसनबाट तयार गरिएको खाद्य पदार्थका रूपमा परिभाषित गरिएको छ। नयाँ नियम अनुसार फलाम, अल्मुनियम, तामा, पित्तलका भाँडामा फर्मेन्टेसन गर्न नपाइने भएको छ। यसलाई घाम, सोलर ड्रायर वा मेकानिकल ड्रायर प्रयोग गर्नुपर्नेछ। त्यस्तै कृत्रिम रङ, सुगन्ध वा रसायन प्रयोग गर्न पूर्ण निषेध छ। यसमा ओसको मात्रा अधिकतम 12% रहनुपर्छ। ल्याक्टिक एसिड कम्तीमा 0.8% इकोली शून्य हुनुपर्ने उल्लेख छ। त्यस्तै गुन्द्रुकमा रौँ, ढुङ्गा, प्लास्टिक, काँच जस्ता कुनै पनि अखाद्य वस्तु भेटिए अवैध मानिनेछ। खाद्य ग्रेड सामग्री प्रयोग अनिवार्य गरिएको छ। प्रयोग गरिएको सागको विवरण उल्लेख गर्नुपर्ने, उत्पादन प्रकार ताजा वा सुक्खा खुलाउनु पर्ने उल्लेख छ। गुन्द्रुकको व्यावसायिक उत्पादन बढ्दै जाँदा एउटा बहस पनि उठेको छ, के यसले परम्परागत स्वाद हराउने हो?
1: गाउँका कृषकहरू जम्मा सूचीकरण गर्न भनेर पालिकाको कृषि शाखा गइसके, हामी जानु पर्दैन भने?
2: केही थाहा छैन, फुर्सद पनि छैन, किन चाहियो? सबैले कृषक भनेर चिनेकै छन्।
1: त्यसो होइन नि बा, सूचीकरणले कृषकको औपचारिक पहिचान मिल्छ, सरकारलाई कृषिका योजना निर्माण गर्न र कृषकले सेवा सुविधा प्राप्त गर्न पनि सहज हुन्छ।
2: कुरा त ठिकै हो, के साँच्चै सूचीकरण गरेपछि हाम्रो पहिचान मिल्छ र सेवा सुविधा लिन यो चाहिने नै हो त?
1: हो नि, कृषि कार्यक्रममा कृषकको पहुँच पुर्याउन पनि यो सूचीकरण अति जरुरी छ। अनि यसले कृषकको पहिचान सहित परिचय पत्र पनि दिन्छ सरकारले।
2: सूचीकरण त गर्नै पर्ने हो।
1: नागरिकता, जमिनको लाल पुर्जा र फोटो पनि चाहिन्छ। ल बा, तपाईँ पालिकाको कृषि शाखा पुग्दै गर्नुहोस्, तला गरी दिदी पनि जान्छु भन्नुभएछ, म उहाँलाई लिएर आउँछु है।
3: कृषक सूचीकरण अभियानमा सहभागी बनौ, कृषकको पहिचान स्थापित गरौ।
0: नागरिक दैनिकमा पत्रकार उपेन्द्र लामिछानेको गरिबको तरकारी धनीको स्वाद गुन्द्रुक शीर्षकको यो विशेष रिपोर्टसँगै आजलाई कृषि पत्रिका यति नै। कृषि पत्रिकाबाट सहकर्मी काशीनाथ दवाडी सहित चित्रकला चौहान र म नरेश नेउपाने आज्ञा चाहन्छौ। नमस्कार।

0: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
1: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजना

0: कस्तो धेरै खोकेको नानीले, छातीमा घ्यारघ्यार आवाज आएको पनि सुनिरहेको छ त, के भयो?
1: हेर्नुहोस् न नानीको बाबा, नानीलाई लगातार खोकी आइरहेको छ, छाती दुखेको जस्तो गर्छे, रातको समयमा सास फेर्न गाह्रो भएको झै पनि गर्छे।
0: ओहो, नानीको आमा, बच्चालाई त गाह्रो भएको जस्तो छ, जाउँ जाउँ ल, अस्पताल गएर एकपटक जाँच गराउँ।
2: ल यता राख्नुहोस् त बच्चालाई, म जाँच गर्छु। यो सबै दम रोगको लक्षण हो, श्वास फेर्न गाह्रो हुनु, श्वास फेर्दा घ्यारघ्यार गर्दै खोकी लाग्नु, छाती दुख्नु दम रोगको लक्षण हो।
0: अब के गर्नु त डाक्टर साहब, साह्रै अत्यास लाग्यो, मेरो बच्चालाई त ठिक हुन्छ नि?
2: नातिनुहोस् न, मैले औषधि दिइसकेको छु, बच्चालाई बिस्तारै ठिक भइहाल्छ नि।
3: दम अथवा आस्थमा भएका बिरामीहरूलाई समय समयमा अचानक स्वास हुने, सास फेर्न गाह्रो हुने, छाती घ्यारघ्यार हुने, कोखा हान्ने, ओठ निलो हुने जस्ता लक्षणहरू देखिन सक्छन्। यस्ता लक्षणहरू देखिएमा जति सक्यो चाँडो स्वास्थ्य संस्था लैजानु पर्छ र स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि उपचार गराउनु पर्छ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मध्य प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: झण्डु आयुर्वेद।
1: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
0: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
1: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
0: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
1: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि, फोन नम्बर 01 45 30 4 18।

0: गोबरलाई गुइठाना बनाऊ, खेती गरिएको जमिनमा प्रयोग गरेर माटोलाई उर्वर र उत्पादनशील बनाऊ।
1: नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्र, हरियर भवन।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एक मात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको Wi-Fi 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा radionepal.gov र radionepalonline.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
4: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
3: कोशी प्रदेशमा
4: भेडेटार धनकुटा,
3: आइतबारे इलाम,
4: पत्ताले डाँडा सोलुखुम्बु
3: र सिलौटी डाँडा पाँच थर,
4: मधेस प्रदेशमा
3: जितपुर बारा
4: र गौरी डाँडा महोत्तरी,
3: बागमती प्रदेशमा
4: खुमलटार ललितपुर,
3: सिमभन्ज्याङ मकवानपुर
4: र चरीकोट दोलखा,
3: गण्डकी प्रदेशमा
4: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
3: दुर्लुङकोट पर्वत,
4: पोखरा कास्की,
3: जोमसोम मुस्ताङ
4: र बन्दीपुर तनहु,
3: लुम्बिनी प्रदेशमा
4: सात दोबाटो रोल्पा,
3: बगनास काली पाल्पा,
4: रेसुङ्गा गुल्मी
3: अनि हेमन्तपुर र चौपट्टा दाङ,
4: कर्णाली प्रदेशमा
3: सिमीकोट हुम्ला,
4: खलङ्गा जुम्ला,
3: मानमा कालीकोट,
4: मुर्माटप मुगु,
3: जुफाल डोल्पा,
4: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
3: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
4: सुदूर पश्चिम प्रदेशमा
3: बुढीतोला कैलाली,
4: खोडपे बैतडी,
3: छापरी दार्चुला,
4: हेमन्तबाडा बजाङ,
3: उडीतोला डोटी
4: र काला जाग्रा पोरखेगढी बाजुरा।
3: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।
5: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौँ। अब आरम्भ हुन्छ प्रदेश प्रसारण, जस अन्तर्गत यहाँले मिडियम एफ 684, 792 र 1143 किलो हर्जका साथमा एफएम 98, 100 र 103 मेगा हर्जमा कोशी प्रादेशिक प्रसारण केन्द्र धनकुटा, रेडियो नेपाल कोशी प्रादेशिक प्रसारण अन्तर्गत तारिणी प्रसाद कोइराला स्मृति सञ्चार ग्राम विराटनगर, मधेस प्रादेशिक प्रसारण केन्द्र बर्दिवास, बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ, गण्डकी प्रादेशिक प्रसारण केन्द्र पोखरा, लुम्बिनी प्रादेशिक प्रसारण केन्द्र दाङ, कर्णाली प्रादेशिक प्रसारण केन्द्र सुर्खेत र सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र दिपालबाट बेग्ला बेग्लै कार्यक्रम सुन्न सक्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपराह चार बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचारका साथै रेडियो नेपालका विभिन्न ठाउँमा रहेका रिले स्टेशनहरूबाट एफएम 98, 100 र 103 मेगाहर्जमा पनि हाम्रो प्रादेशिक प्रसारण सुन्नुहुनेछ।

नमस्कार, मिडियम वेब 792 किलो हर्जका साथमा एफएम ब्यान्ड 98.1 MHz हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट बोलिरहेका छौँ। रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ सुनेर बस्नुभएका सम्पूर्ण आदरणीय श्रोतालाई हार्दिक स्वागत अभिवादन गर्छौँ। प्रविधि संयोजनमा लक्ष्मण विष्ट अनि उद्घोषणतर्फ विद्या चौधरी र म रुक्मिणी पोखरेल। अब प्रस्तुत गर्दैछौँ रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट साँझ 6 बजेसम्म प्रसारण गरिने कार्यक्रमबारे जानकारी।

रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँको आरम्भ गर्नेछौँ सुदेश गानबाट। त्यसपछि भने लोकगीतहरू सुन्नुहुनेछ। 3 बजे समाचार सुन्नुहुनेछ। 3 बजेको समाचार केन्द्रीय प्रसारणबाट सुनिसकेपछि 3:15 दनुवार भाषामा समाचार सुन्नुहुनेछ। 3:25 आधुनिक गीतहरू सुन्नुहुनेछ। 4 बजे समाचार सुन्नुहुनेछ। 4:05 शेर्पा भाषामा समाचार सुन्नुहुनेछ भने 4:15 वैदेशिक रोजगारी कार्यक्रम तामाङ भाषामा सुन्नुहुनेछ। त्यसपछि बागमती पर्यटन डायरी सुन्नुहुनेछ। 5 बजे समाचार सुन्नुहुनेछ। 5:05 तामाङ भाषामा समाचार सुन्नुहुनेछ भने 5:15 शैक्षिक रेडियो कार्यक्रम विषयगत पाठ 1 र 2 पुनः प्रसारण सुन्नुहुनेछ। 5:45 उर्दू भाषामा समाचार सुन्नुहुनेछ भने 5:59 रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणको सेवा समाप्त हुनेछ। हामी सार्वजनिक प्रसारण रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट बोलिरहेका छौँ। अब राख्दैछौँ यो स्वदेश गान। रामकृष्ण नगरकोटीको स्वरमा रहेको छ। शिला पन्तको रचना, राजेन्द्र श्रेष्ठको सङ्गीतमा रहेको छ यो स्वदेश गान। सुनिसकेपछि लोकगीतहरू सुन्नुहुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल।

हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट बोलिरहेका छौँ। अब यहाँहरूलाई सुनाउँछौँ विभिन्न कलाकारका स्वरमा रहेका लोकगीत। यो पहिलो लोकगीत रहेको छ बुद्धिकृष्ण र मच्छेश्वर सापकोटाको स्वरमा, मच्छेश्वर सापकोटाको सङ्कलनमा

अहिलेको यो बसाइमा यहाँहरूलाई सुनाइरहेका छौँ लोकगीत, भर्खरै सुनायौँ ध्रुव खड्का र साथीहरूको सुरमा रहेको गीत सुरेश खड्काको संकलनमा अब सुनाउँछौँ बुलु मुकारुङ र सुरेन्द्र मुखियाको सुरमा रहेको यो गीत।

भर्खरै सुनायौ पदम नवीन र सावित्रीको सामूहिक स्वरमा रहेको गीत क्षेत्र गुरुङको संकलनमा अब सुनाउँछौ लक्ष्मी जोशीको स्वरमा रहेको लोकगीत। यो गीतमा संकलन रहेको छ लक्ष्मी जोशीकै।

भर्खरै सुन्नुभयो ज्ञानु राणा र प्रेम राजा महतको स्वरमा रहेको यो गीत क्षेत्रबहादुर कुँवरको संकलनमा यति बेलाको बसाइमा सुनाइरहेका छौँ लोकगीत लोकगीत स्मरणक्रमलाई अब जोड्दैछौँ कुबेर राई र भरत लामाको स्वरसँग मानसिंह थुलुङको संकलनमा।

भर्खरै सुन्नुभयो शम्भु राई र मनोहरी थापाको सुरमा रहेको गीत, मनोहरी थापाको सङ्कलनमा। हामी सार्वजनिक सेवा प्रसारण रेड नेपालबाट बोलिरहेका छौँ। रेड नेपालबाट ठिक 3 बजे यहाँहरूले 3 बजेको समाचार केन्द्रीय प्रसारणबाट सुनिसकेपछि 3:15 दनुवार भाषामा समाचार सुन्नुहुनेछ। लोकगीत सुनाउने क्रमको अन्तिम गीत अब यहाँहरूका माझमा राख्दैछौँ, लक्ष्मी जोशी र सीताराम ताजपुरियाको स्वरमा, सुन्दर श्रेष्ठको सङ्कलनमा। यो गीतपछि केही सूचना र सन्देश सुन्नुहुनेछ, सुन्दै गर्नुहोला रेडियो नेपाल

0: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
1: बिस्तारै चल्ने मालवाहक तथा यात्रुवाहक सवारी चालकले सदैव सर्भिस लेनको प्रयोग गर्नुहोस्। यसले तपाईँको यात्रालाई सहज र सुरक्षित बनाउँदछ। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: विदेशमा बस्दा फजुल खर्च र गैर कानुनी काम नगरौं, जेल सजाय वा दण्ड जरिवाना पनि हुन सक्छ।
4: सिकेको सीप र पुँजीलाई उद्यममा लगानी गरौं, तपाईँको परिश्रम सुरक्षित भएमा वैदेशिक रोजगारी सफल हुनेछ।
3: वैदेशिक रोजगार बोर्डको सचिवालय।
5: कस्तो धेरै खोकेको नानीले, छातीमा घ्यारघ्यार आवाज आएको पनि सुनिरहेको छ त, के भयो?
6: हेर्नुहोस् न नानीको बाबा, नानीलाई लगातार खोकी आइरहेको छ, छाती दुखेको जस्तो गर्छ, रातको समयमा सास फेर्न गाह्रो भएको झै पनि गर्छ।
5: ओहो, नानीको आमा, बच्चालाई त गाह्रो भएको जस्तो छ। जाउँ जाउँ ल, अस्पताल गएर एकपटक जाँच गराउँ।
7: ल यता राख्नुहोस् त बच्चालाई, म जाँच गर्छु। यो सबै दम रोगको लक्षण हो। श्वास फेर्न गाह्रो हुनु, श्वास फेर्दा घ्यारघ्यार गर्दै खोकी लाग्नु, छाती दुख्नु दम रोगको लक्षण हो।
5: अब के गर्नु त डाक्टर साहब, साह्रै अत्यास लाग्यो, मेरो बच्चालाई त ठिक हुन्छ नि?
7: नातिनुहोस् न, मैले औषधि दिइसकेको छु, बच्चालाई बिस्तारै ठिक भइहाल्छ नि।
8: दम अथवा आस्थमा भएका बिरामीहरूलाई समय समयमा अचानक श्वास हुने, सास फेर्न गाह्रो हुने, छाती घ्यारघ्यार हुने, कोखा हान्ने, ओठ निलो हुने जस्ता लक्षणहरू देखिन सक्छन्। यस्ता लक्षणहरू देखिएमा जति सक्यो चाँडो स्वास्थ्य संस्था लैजानु पर्छ र स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि उपचार गराउनु पर्छ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। अनियमितता र कृत्रिम मूल्य वृद्धि नियन्त्रण गर्न सरकारले भोलिबाट देशैभर विशेष अभियान सञ्चालन गर्दै बजेटको लागि सुझाव संकलन गर्न सुझाव संकलन पोर्टल सञ्चालनमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको सचिवालय बैठक आज साँझ 6 बजे बस्दै। खरबुजा खेतीबाट मनग्गी आमदानी हुने भएपछि मोरङका किसानको आकर्षण बढ्दो र युक्रेन युद्ध अन्त्य नजिक पुगेको रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको संकेत। समाचार अब विस्तारमा। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्ने प्रक्रियामा आम नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न सुझाव संकलन पोर्टल सञ्चालनमा ल्याएको छ। नीति तथा कार्यक्रममा जनताका वास्तविक आवश्यकता र मौलिक अपेक्षालाई समेट्दै शासन व्यवस्थालाई थप पारदर्शी र जनमुखी बनाउने उद्देश्यले सुझाव संकलन पोर्टल सञ्चालनमा ल्याइएको हो। पोर्टलका माध्यमबाट देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली नागरिक, विशेषज्ञ र नीति निर्माताले बजेट निर्माण र विकासका प्राथमिकताका सम्बन्धमा आफ्ना महत्वपूर्ण राय सुझाव सिधै सरकार समक्ष पेश गर्न सक्नुहुने प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले जानकारी दिनुभयो। सरकारले यस महत्वपूर्ण डिजिटल पहलमा सक्रियताको साथ सहभागी भई समृद्ध नेपाल निर्माणको महाअभियानमा रचनात्मक योगदान पुर्याउन सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। सरकारले बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्य वृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्ने उद्देश्यले भोलिदेखि देशभर विशेष अभियान सञ्चालन गर्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा आम नागरिकको दैनिक जीवनसँग जोडिएको मूल्य वृद्धिको समस्या समाधान गर्न मूल्य पारदर्शिता सप्ताह सञ्चालन गर्न लागिएको प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले जानकारी दिनुभयो। अभियान कार्यान्वयनको लागि गृह मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सबै प्रदेशका मुख्यमन्त्री कार्यालय र स्थानीय तहलाई प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले निर्देशन दिइसकेको छ। आगामी जेठ 3 गतेसम्म सञ्चालन हुने अभियानमा सबै सरकार भएका निकाय, नागरिक समाज र सञ्चारकर्मीलाई सहयोग र बजारमा हुने अनियमितताको खबरदारी गर्न आग्रह गरिएको छ। सरकारले सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरण मैत्री बनाउन भोलिदेखि जेठ 1 गतेसम्म देशभर सरसफाई सप्ताह 2083 सञ्चालन गर्ने घोषणा गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले एक विशेष मार्गदर्शन जारी गर्दै संघीय मन्त्रालयदेखि स्थानीय तहसम्मका सबै निकायहरूलाई यस अभियानमा सक्रिय सहभागी हुन निर्देशन दिएको छ। यस अभियानले सरकारी निकायहरूमा न्यून लागतमा अधिकतम प्रतिफल प्राप्त हुने गरी सरसफाई मापदण्ड कार्यान्वयन गर्ने लक्ष्य सरकारले जारी गरेको सरसफाई सप्ताह सञ्चालन सम्बन्धी मार्गदर्शन 2083 समावेश छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको सचिवालय बैठक बस्दैछ। पार्टी सभापति रवि लामी छानेको निर्देशन अनुसार आज साँझ 6 बजे पार्टी केन्द्रीय कार्यालय घण्टी घर वनस्थलीमा बैठक बस्न लागेको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिनुभयो। उहाँका अनुसार आजको बैठकको कार्यसूचीमा भेला तथा अधिवेशन, विशेष तालिका, आयुक्त तथा विभागका पदाधिकारी मनोनयन, जिल्ला समिति विघटन, अनुशासनात्मक कार्यवाही, केन्द्रीय समिति बैठक लगायतका विषय समेटिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आज विपद जोखिम न्यूनीकरण तथा विपद व्यवस्थापनका विषयमा राष्ट्रिय नीति मन्थन कार्यक्रम आयोजना गर्दैछ। रासोपाको पार्टी संसद सरकार समन्वय समितिले आयोजना गर्ने कार्यक्रममा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनका विविध विषयमा छलफल हुने महामन्त्री भूपदेव शाहले जानकारी दिनुभयो। अहिले केही बेरमा सुरु हुने नीति मन्थन कार्यक्रममा प्रमुख वक्ताको रूपमा विपद उद्यानशीलता विषयगत प्रमुख प्राविधिक सहायता तथा रणनीतिक सिकाई परियोजनाका प्रतिनिधि डाक्टर गौरव सागर दवाडीले अनुशिक्षण गर्नुहुनेछ। कम लगानीमा धेरै आमदानी हुने भएपछि खोलाको बगरमा उत्पादन हुने खरबुजा खेतीप्रति मोरङमा किसानको आकर्षण बढ्न थालेको छ। खोलाको बगर र बलौटे जग्गामा उत्पादन हुने खरबुजा खेतीका लागि जग्गा भाडामा लिएर किसानले ठूलो लगानी गर्न थालेका छन्। विराटनगरबाट संवाददाता कुमुद अधिकारीको रिपोर्ट।
1: मोरङ सुनबर्सी नगरपालिका छ झप्पडदलका किसान मोहम्मद उस्मानले 20 लाख लगानी गरेर रतुवा खोलाको बगरमा खरबुजा खेती गर्दै आउनु भएको छ। थोरै लगानीमा धेरै आमदानी हुने भएपछि खोलाको बगरमा उत्पादन हुने खरबुजा खेतीमा किसानको लगानी बढ्न थालेको हो। हुलाकी राजमार्ग अन्तर्गत पर्ने रतुवा नगरपालिका 3 मा रहेको रतुवा खोलाको 7.5 बिगाको बगरमा मोहम्मद उस्मानले खरबुजा, फर्सी तथा काँक्रा खेती गर्दै आउनु भएको छ। 20 लाख रुपियाँ लगानी गर्दा खर्च कटाएर एक सिजनमा 3-4 लाख रुपियाँ आमदानी हुने उहाँको भनाइ छ।
2: फाइदा त अब त्यस्तै हो, यहाँको मजदुरलाई सबभन्दा राम्रो रोजी हुन्छ, 800 रुपियाँ रोजी हुन्छ, 4-5 महिनासम्म रोजी पाउँछ, दिल्ली पन्जाब जानु पर्दैन। 500 जना भन्दा बढी खाल्डो खन्ने, चुली हाल्ने, पानी पटाउने, रोप्ने, डेलीको 20-30 जना मान्छे 5 महिनासम्म लगातार लगानी त 20 लाख, आमदानी खर्च काटेर 2-4 लाख रुपियाँ भइहाल्छ। 2-3 कट्ठामा काँक्रा पनि छ, फर्से पनि 3 कट्ठामा होला, त्यसबाट पनि राम्रै हुन्छ।
1: गत मङ्सिर महिनामा लगाइएको खरबुजा खेतीले चैतदेखि उत्पादन दिन थालिसकेको छ। वैशाख महिनासम्म उत्पादन हुने खरबुजा बिक्रीका लागि काठमाडौँ, पोखरा, धरान तथा विराटनगरसम्म पुग्ने गरेका छन्। ठूलो लगानी गरेर बगरमा खेती गर्दै आए पनि राज्यबाट कुनै प्रकारको अनुदान नपाएको उहाँको गुनासो छ।
2: पानीले गर्दा यसले मौसमले साथ दिएन, कतै सरकारी सहयोग पनि पाइँदैन, साथीभाइको सहयोग पनि पाउँदैन, कसले बालुवामा सहयोग गर्नलाई पैसा हालिदिन्छ, पत्याउँदैनन् पनि बालुवामा पैसा हाल्नलाई, त्यसले गर्दाखेरि आफूसँग जति छ त्यति लगाउने हो।
1: 10 वर्षदेखि सो ठाउँमा खेती गर्दै आउनुभएका उहाँले भारतीय किसानलाई समेत यो खेतीमा संलग्न गराउँदै आउनु भएको छ। भारतीय किसान खरबुजा खेती बारे जानकार रहेकाले प्रत्येक सिजनमा उनीहरू खरबुजा खेती गर्न नेपाल आउने गरेका छन्। विगत 7 वर्षदेखि नेपालमा खरबुजा खेती गर्दै आउनुभएका भारत दिल्लीका किसान मोहम्मद मोमिनले खरबुजा खेतीबाट नेपाली किसानले धेरै फाइदा लिन सक्ने बताउनु भयो।
3: 6-7 साल हो लिएर झपडतल बकरा जङ्गल बालु देखा तो इधर आ गया, बढ़िया है, फल भी ठीक आता है यहाँ, ये जंगल में या मिट्टी में नहीं होगा, बलुआ में होगा। यहाँ 3 परिवार है इंडिया, फर्सी, खीरा, तरबूज ये करते।
1: अहिले खरबुजा उत्पादन को अंतिम सीजन चलेको छ। झापा र मोरङ जिल्लालाई जोड्ने सो पुल भएर दैनिक 100 सवारी साधनहरू आवाजावत गर्ने गर्दछन्। सवारी साधनमा आवाजावत गर्ने प्राय सबैले त्यहाँ उत्पादित खरबुजा खरिद गर्ने गरेका छन्। त्यहाँ उत्पादित खरबुजा प्रति केजी 25-30 रुपियाँसम्म बिक्री हुँदै आएको छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
0: रिपोर्ट पछि बाँकी समाचार। मनसुन नजिकै गर्दा झापामा बाढी र डुबानबाट प्रभावित हुन सक्ने घर परिवारको विवरण संकलन गर्न थालिएको छ। यसै क्रममा नेपाल रेडक्रस सोसाइटी झापाले यसपालिको मनसुनमा जिल्लाका नदीहरूमा आउन सक्ने बाढीजन्य विपदबाट 8,995 परिवार प्रभावित हुन सक्ने पूर्वानुमान गरेको छ। यस वर्षको मनसुनमा जिल्लाका 14 पालिकामा 11 वटा नदीमा आउन सक्ने बाढी र विपदबाट प्रभावित हुन सक्ने परिवारको तथ्याङ्क प्रक्षेपण गरिएको हो। भारतबाट प्रत्येक रात हात्तीको बथान आएर पाकेको बाली खान थालेपछि झापा मेचीनगरको बाहुन डाँगी लगायत सीमा क्षेत्रका बासिन्दामा त्रास फैलिएको छ। मेचीनगर नगरपालिकाको वडा नम्बर 1, 4 र 5 स्थित बाहुन डाँगी क्षेत्रमा एक साता यता दिनहुँ भारतीय जंगलबाट प्रवेश गर्ने 30-40 संख्याका हात्तीको बथानले किसानको मकै, सुपारी लगायतका बालीमा क्षति पुर्याउने गरेका छन्। प्रवेश नाकामा हात्ती रोक्न स्थानीयलाई सुरक्षा प्रदान गर्न र खेती बालीमा क्षति हुन नदिन सर्वपक्षीय बैठकबाट निर्णय गरेर सुरक्षाकर्मी, वनरक्षक, रेपिड रेस्पोन्स टिम लगायतको संयुक्त टोली परिचालन गरिएको मेची नगर वडा नम्बर 4 का वडाध्यक्ष अर्जुन कार्कीले जानकारी दिनुभयो। सल्यानको सिद्धकुमा गाउँपालिका फलाटे गाउँमा अहिले पनि परम्परागत सिप्र श्रममा आधारित पानी घट्ट बनाउने पेसा जीवित छ। त्यहाँका 1 दर्जन भन्दा बढी घर परिवार अझै पनि यही पेसामा आबद्ध छन् भने पानी घट्ट निर्माणबाट उनीहरूले राम्रो आमदानी समेत गर्दै आएका छन्। सल्यानबाट संवाददाता दीपक शर्माको रिपोर्ट।
4: आधुनिक प्रविधिको विकाससँगै परम्परागत पेसा हराउँदै गइरहेका बेला सल्यानको फलाटे गाउँमा भने पानी घट्ट बनाउने सिप अझै जोगिएको छ। यहाँका दर्जन भन्दा बढी परिवार पुस्तौंदेखि यही पेसामा सक्रिय छन्। चट्टान फोडेर बनाइने पानी घट्ट अहिले पनि विभिन्न जिल्लामा माग हुने गरेको छ। स्थानीय बासिन्दाले परम्परागत सिपलाई आमदानीको स्रोत बनाएका छन्। विगत 47 वर्षदेखि घट्ट बनाउने पेसा अङ्गा निकाल्दै आउनु भएका 63 वर्षीय पुराना राम रेउले
5: घट्टो गराउँछु, झाँता गराउँछु, सिलौटा गराउँछु, लोहरा गराउँछु, सब गराउँछु। यो पेसा नभए त म खाना पनि नपाउने खालको थिएँ।
4: छिलो र हथौडाको सहारामा कडा चट्टान फोडेर पानी घट्टको चक्का, जातो र सिलौटो बनाउनु फ्लाटे बासीको दैनिकी जस्तै हो। एक दशक अघिसम्म पानी घट्टको माग धान नै मुस्किल हुने गरेको थियो। गाउँ गाउँमा डिजलबाट चल्ने मिलको विस्तार भएसँगै यसको माग भने ह्वात्तै घट्यो। तर केही वर्ष यता बिजुलीबाट चल्ने उपकरण जडान भएसँगै फेरि घट्टको माग बढ्न थालेको स्थानीय धनवीर चलाउनेको भनाई रहेको छ।
6: विद्युतीय घट्टो चल्ने भएको हुँदा पहिलेको भन्दा अलि राम्रै माग भइरहेको, लगभग 9-10 जोडा जति बिक्री भइसक्यो।
4: पछिल्लो पुस्ताले परम्परागत पेसा प्रति चासो नदिँदा यो सिप भने हराउँदै जाने खतरा उत्तिकै छ। सिप हस्तान्तरणको प्रयास भए पनि नयाँ पुस्ताले खासै चासो देखाएको पाइँदैन। 15 वर्षीय सुजन रेउले भने हजुर बुवालाई बिदाको दिन सघाउँदै आइरहनु भएको छ। हजुर बुवाको पेसालाई निरन्तरता दिने सोच रहेको सुजन बताउनुहुन्छ।
7: हजुरबुवाले नि सिक राम्रो हुन्छ, यो पेसा राम्रो छ भन्नुभयो, अनि अब चासो लाग्यो भन्नुभयो।
4: प्रविधिको विकाससँगै धेरै परम्परागत पेसा लोप हुँदै गइरहेका बेला सल्यानको फलाटेमा भने पानी घट्ट निर्माणले अझै स्थानीयको जीविकोपार्जन थानी रहेको छ। दीपक शर्मा, सल्यान।
0: रिपोर्ट पछि बाँकी समाचार। डिभिजन वन कार्यालय चितवनले सड़क किनारका जोखिमयुक्त रुख हटाउन शुरू गरेको छ। आपटारीदेखि देवघाटसम्मका जोखिमका रूपमा पहिचान गरिएका रुख कटान थालिएको हो। देवघाट क्षेत्र विकास समितिले 10 वर्ष अघिदेखि निरन्तर रूपमा रुख कटानको लागि पहल गर्दै आएकोमा यस वर्ष आपटारीदेखि देवघाटसम्मका 25 रुख कटान शुरू गरिएको छ। सो सड़कमा रहेका 62 रुख जोखिममा रहेको भन्दै समितिले कटानको लागि अनुरोध गरेको थियो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ दिउँसो 3 बजेको समाचार। अब केही बेर विज्ञापन।
8: एसई सकियो, अब रमाइलो सुरु भयो।
9: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
8: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
9: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गते सम्म।
8: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
10: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विज्ञापनपछि अन्तर्राष्ट्रिय समाचार। रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध अब अन्त्य नजिक पुगेको संकेत गर्नुभएको छ। तत्कालित सोभियत संघले नाजी जर्मनी विरुद्ध जित हासिल गरेको सम्झनामा धेरै वर्ष यता पहिलो पटक सानो रूपमा आयोजित विजय दिवस परेडपछि पुटिनले क्रेमिनलमा पत्रकारहरूसँग यस्तो अभिव्यक्ति दिनुभएको हो। पत्रकारहरूले सोधेको अर्को एक प्रश्नको जवाफमा उहाँले स्थायी शान्ति सम्झौतामा सहमति भएपछि मात्रै आफ्ना युक्रेनी समकक्षी भ्लोदिमिर जेलेन्स्कीलाई भेट्ने पनि स्पष्ट पार्नुभयो। विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अधानोम घेब्रियसले हान्टा भाइरसको कारण मानिसहरूलाई नआत्तिन आग्रह गर्नुभएको छ। हान्टा भाइरस प्रभावित भनिएको पानी जहाज स्पेनको क्यानरी टापुमा पुगेपछि टेड्रोसले स्थानीय नागरिकलाई नआत्तिन आग्रह गर्नुभएको हो। उहाँले वर्तमान अवस्था विगतको कोरोना महामारी जस्तो नभएको स्पष्ट पार्दै जनस्वास्थ्य जोखिम हाल न्यून रहेको बताउनुभयो। अब मौसम। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज केही स्थानमा मेघगर्जन र चट्यानसहित हल्का वर्षाको सम्भावना रहेको छ। विभागका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको 1-2 स्थानमा मेघगर्जन र चट्यानसहित हल्का वर्षाको सम्भावना रहेको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार पुनः एकपटक। अनियमितता र कृत्रिम मूल्य वृद्धि नियन्त्रण गर्न सरकारले भोलिबाट देशैभर विशेष अभियान सञ्चालन गर्दै बजेटको लागि सुझाव संकलन गर्न सुझाव संकलन पोर्टल सञ्चालनमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको सचिवालय बैठक आज साँझ 6 बजे बस्दै खरबुजा खेतीबाट मनग्गी आमदानी हुने भएपछि मोरङका किसानको आकर्षण बढ्दो र युक्रेन युद्ध अन्त्य नजिक पुगेको रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको संकेत। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो दिउँसो 3 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन अपराह्न 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

यी रेडियो नेपाल हो। दनुवारी भाषाक समाचार भेष बहादुर दनुवारबाट सुन। प्रतिनिधि सभा कानुन न्याय अञ्चल मानव अधिकार समिति जग्गा जमिन नयाँ क्लास सुकुम्बासी अञ्चल अव्यवस्थित बस्तीबाट हट्याला नागरिक लागि तरला होल्डिङ सेन्टर डिठाला सुरु गर्ला रचिक नेपाल सरकार स्थानीय तह तसु सुरक्षा निकाय सहयोगमा काठमाडौँ ललित तसु सहायक ललित आसपासमा रहला सुकुम्बासी बस्तीलाई यी वैशाख 12 गतेदेखि सुरक्षित ठाउँमा सारेलाई करेर थाल रहेछ। सार लखलाई लागि भिन्न भिन्न होल्डिङ सेन्टर तसु बस्ला क्षेत्रमा तर्ल रहेछ। अहिले आर्थिक वर्ष 2083-84 नीति अंश कार्यक्रम तसु बजेटमा सेभ्य मानिसकलाई सुझाव समेटेलाई उद्देश्यसँगै सरकारको सुझाव जम्मा गरेलाई पोर्टल चलाएला रचे। एकरक लागि प्रधानमन्त्री अंश मन्त्री परिषद कार्यालय suggestion.opmcm.gov.np नाम रहला डिजिटल प्लेटफर्म सुरु गर्ला हो। सरकार अहिले कानु सोमबार सेभ्य लागि डिठाला करे लाग्ला नीति अंश कार्यक्रम लागि पनि नागरिक यीबाट सुझाव दिएर सक्ला रहेछ। नागरिक मन्त्री परिषद कार्यालयका आधिकारिक वेबसाइटबाट यी पोर्टल प्रयोग गरेको आफ्नै राय सुझाव सिधै प्रधानमन्त्री सचिवालयसम्म पुर्याएर सक्ला रहेछ। अर्थमन्त्री डाक्टर सोनी वागले बजेट जैला समयक्रम भङ्गता गरेलाई तसु सुशासन प्रत्यावधिक आधार तयार गरेलाई सभ्य आगु डिठाला मञ्च बास्टी आएल रहेछ। सञ्चार अंश सूचना प्रविधि मन्त्रालयका नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष तसु सदस्य सुरक्षण मुद्रण केन्द्र कार्यकारी निदेशक पदक लागि दरखास्त आह्वान गर्ला छ। मन्त्रालयको शनिबार सूचना जारी गरेको दरखास्त आह्वान गर्ला हो। सूचनामा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पदमा 1 तसु सदस्य पदमा 4 उम्मेद्वार छान्ला गरेको नियुक्त कार्यपरि अक्ल इच्छा गर्ल योग्य रहला मानिसकलाई जेठ 5 गतेभित्र दरखास्त पेश गरेलाई आग्रह गर्ल मा उल्लेख रचिक। ओस्निके गरेको सुरक्षण मुद्रण केन्द्र कार्यकारी निदेशक पदमा 1 उम्मेद्वार छान्ला गरेको नियुक्त कार्यपरल हकल इच्छा गर्लाई योग्य मानिसकलाई जेठ 5 गतेभित्र दरखास्त पेश गरेलाई सूचनामा उल्लेख गर्ला रचिक। सरकारका अध्यादेशबाट निजामती सेवा एन फेरेलाई गरेको कर्मचारी सभ्य ट्रेड युनियन खारेज गर्लसँगै सभ्य ट्रेड युनियन प्रयोगकर्ती आयोग कार्यालय बन्द गरेको सरकारी सेवा सुविधा फिर्ता ल्याएर सम्बन्धित निकायलाई आग्रह गर्ला रहेछ। सङ्घक सङ्गठनक प्रयोगकर्ती आयोग कार्यालय भवन काम गर्न ठाउँ सवारी साधन लगायत सेवा सुविधा अंश सरकारी सम्पत्ति फिर्ता ल्याएर सम्बन्धित कार्यालयलाई निर्देशन दिलो। सरकारक ट्रेड युनियनक भिन्न भिन्न तह समितिमा जोड्ल कर्मचारी लागि तोक्ल दरबन्दी अनुसार नियमित कामक जिम्मेवारीमा खट्याल व्यवस्था मिलाएर समेत सम्बन्धित निकाय लागि निर्देशन दिलेर छ। आइला मनसुनक लागि लक्षित कटी विपद जोखिम मनेक अंश सम्भावित नाश रोक्याले लागि सरकारी निकाय सुरक्षा संगठन तसु सरकार लखक संस्था तयारीमा जुट्ल रचिक। नेपाल लग जटिल भू संरचना कमजोर भौगोलिक अवस्था अव्यवस्थित बस्ती विस्तार वन नाश अंशो जलवायु फेल प्रभाव कारण मनसुन जाने विपद सेभ्य वर्ष बर्के नाश पुर्याटी आएर रचिक। विशेष गरीको पहाडी अंश हिमाली जिल्लामा पहिरा तसु तराई क्षेत्रमा 12 अंश डुबानक घटना दोहोर्याल कर्ल रहेछ। काठमाडौँ महानगरपालिका वातावरण व्यवस्थापन विभाग काठमाडौँ उपत्यकामा बढेरला वायु प्रदूषण मनेक कार्यालयलाई सवारी साधनक जाँच लागि बेसको दिलर्सिक। विभागक उपत्यका ट्राफिक पुलिस कार्यालय सँगै समन्वयमा उच्च भिन्दै भिन्ने ठाउँमा गुडला सवारी साधनक सन्दुक प्रदूषण जाँच गर्दै आइला हो। उपत्यकामा वायु गुणस्तरको सुधार गर्दै उद्देश्य बाटमा गुडेर सवारी साधनक तोक्ल मापदण्ड गर्ल नैकर्ल एकिन कार्यालय यी अभियान चालयलाई गरेर काठमाडौँ महानगरपालिका जनादर्शिक। प्रदूषण जाँच क्रममा सरकारक तोक्ल मापदण्ड पुरा नैकल्ला सवारी साधनलाई पुलिसक चाँडसोको कानुन अनुसार कारवाही दायरामा ल्याला कर्ल रहेछ। आइला कानु सोमबारदेखि सरकारी कार्यालयमा राष्ट्रिय सरसफाई सप्ताह चाल लाग्ला रहेछ। सरकारक आइला कानु सोमबारदेखि जेठ 1 सङ्घक प्रदेश तसु स्थानीय तह सेभ्य कार्यालयमा सरसफाई सप्ताह सुरु गरेलाई थाल हो। ओस्निकेलाई सरसफाई सप्ताह चालला सम्बन्धी मार्ग निर्देशन 2083 समेत जारी गर्ला प्रधानमन्त्री अंश मन्त्री परिषद शाखा अधिकृत सुवर्ण बजार चालक जानकारी दिला अक्लर छ। सेभ्य सरकारी निकाय अंश शैक्षिक संस्थामा स्वच्छ स्वस्थ तसु व्यवस्थित वातावरण कायम गर्ला तसु सरसफाई सम्बन्धी आचरण विकास गर्ला सरसफाई सप्ताह चलाएला कर्ला थाल उ एक जानकारी दिएर रहेछ। सप्ताह चलाएला कर्ला सेभ्य सङ्घ प्रदेश कार्यालय सेभ्य सङ्घ प्रदेश तसु स्थानीय तहक लागि पत्राचार गरे सिद्धाल रहेछ। स्वास्थ्य अंश जनसङ्ख्या मन्त्रालयको समन्वयमा सोमबार बिहानी 8:30 वीर अस्पतालबाट सरसफाई सुरु गर्ल मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारी जानकारी दिएर रहेछ। काभ्रेपलाञ्चोक जिल्ला 5 नगरपालिका कृषि सहरक नारा लागि सार्थक देला कृषि उपजक सेभ्य आगु सोलारी रहला डिठाला उद्देश्यक साथ 2 कृषि मेलाक आयोजना कर्ला रहेछ। नगर कार्यालय लभ ग्रिन नेपाल सङ्घिक मिलिकु कर्ला कार्यक्रममा करिब 20,000 मानिसक डिठाला कर्ला रहला बाजल रहेछ। नगर
ब्लक ग्रीन सँगै समन्वय गरेको आयोजन कला मेलामा कृषि क्षेत्रमा नयाँ काम कला किसान लोकेकलाई प्रोत्साहन गर्नलाई मुख्य उद्देश्य रचेको उयो मेलामा कुन 20 नैधारीको फलालाई कृषि खेती बालिक डिठाला अंश बेच्न लागि शिविरमा चलालाई कृषि उपचार प्रतिस्पर्धात्मक कार्यक्रम समेत चलालाई कलर छट मेला कार्यक्रम नगरक मुख्य महेश खरेल उद्घाटन कलर छट उयो मेलामा बाली शिविर चलाला रैथाने उत्पादनक डिठाला अंश बेचला कृषि उपचक प्रतिस्पर्धात्मक कार्यक्रम किसानसँग किसान समूहसँग कुरोकानी गर्न समेत उयो कार्यक्रममा अख्लर छ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाक सचिवालय बैठक आज बिहारको बस्लर छ पार्टी सभापति रवि लामिछाङ निर्देशन अनुसार आज बिहारको 6 बजे पार्टी केन्द्रीय कार्यालय घन्टीघरमा वनस्थलीमा बैठक बसे लाग्न पार्टी प्रवक्ता मनिष चाय जानकारी गराएर चेक ओखरीको अनुसार आजको बैठक कार्यसूचीमा भेला अंशु अधिवेशनक विशेष तालिका आयोग अंशु विभाग पदाधिकारी मनोनयनक जिल्ला समिति विघटन गर्ला केन्द्रीय समिति बैठक लगायत विषयमा समेत समेटला रहेछ नेपाली काङ्ग्रेसक सभापति गगन कुमार थापाको सुशासन सन्दर्भमा सरकार कर्न प्रयत्नको लागि पार्टीको समर्थन रहल बाजेर छ नेपाली काङ्ग्रेसक जरा अभियान अन्तर्गत आज धनगढीमा आयोजना अख्लो प्रदेश तसु स्थानीय तह केन्द्रित प्रदेश स्तर भेला लागि सम्बोधन कटी सभापति थापा राष्ट्रिय हित सुशासन अर्थतन्त्र सुधारक सवालमा सरकारलाई सहयोग तसु समर्थन रहल बाजेर छ उपसभापति विश्वप्रकाश शर्मा जरा अभियान काङ्ग्रेसलाई सशक्त एकताबद्ध ऊर्जाशील सुदृढ बनाएको लेगाल बाजला सिक ओक्रिक निर्वाचनमा काङ्ग्रेसको हार व्यवहारलाई पनि चुनावक लोकतान्त्रिक पद्धतिलाई बाल्लो बनाला तसु जित हार काङ्ग्रेसको जिन्दगी भइरहल बाजला सिक दार्चुला तपोवन आसपासलाई केन्द्रबिन्दु बनाएको भुइँचाल जैला हो राष्ट्रिय भुइँचाल नाप्ल अनुसन्धान केन्द्रको अनुसार आज बिहानी 11:55 4.1 म्याग्निच्युड भुइँचाल जैला हो सहकारी ठगलाई आरोपमा मञ्जुश्री सेभिङ एन्ड क्रेडिट को अपरेटिभ लिमिटेडका अध्यक्ष नारायण प्रसाद घिमिरे लागि पक्राउ कर्ला छ सहकारी बचतकर्तालाई 4 वर्षदेखि पैसा फिर्ता नै कर्ला बाजीको बागमती प्रदेश सरकार सहकारी मन्त्रालयमा उजिर पर्न पाछु उही पत्रकमा आधारमा पुलिसक वृत्त बौद्ध बाटी खट्लौ टोल लेखक शुक्रबार घिमिरेलाई पक्राउ कर्ला हो वृत्तक पुलिस नायब उपरीक्षक सन्तोष रोकाक सहकारी ठगी अभियोगमा सोधपुछ गरेको थप कारवाही प्रक्रिया आगु बढाएर उहीलाई पक्राउ कर्ला जानकारी दिएर छ सहकारी करिब 150 बचतकर्ताबाट ₹15 करोड बचत पैसा फिर्ता कर्ला बाँकी रहला जनालर छ सप्तरी तिलाठी कोइलाठी गाउँपालिका 6 ठाउँ भनगाभा टोलमा जलराती आगीबाट जिग्लर छट उही आगी लाग्लोमा करिब परेको 6 परिवार 12 घर जिगेको नासक्ला पुलिस जनालर छ उही ठाउँ राम अवतार यादव गाईगोठमा

भर्खरै यहाँहरूले सुन्नुभयो शिशिर योगीको स्वरमा रहेको आधुनिक गीत विनोद पोखरेलको रचना सन्तोष श्रेष्ठको संगीतमा अब सुनाउँछौँ प्रमोद खरेलको स्वरमा रहेको गीत कमल शर्मा आचार्यको रचना अर्जुन पोखरेलको संगीतमा

पर्खरै सुन्नुभयो बालकृष्ण खनालको स्वरमा रहेको गीत, दीपक बस्नेतको रचना, शिव अनुरागको सङ्गीतमा. अब सुनाउँछौँ बबिना भट्टराईको स्वरमा रहेको गीत, सरला श्रेष्ठको रचना, निर्मल दियालीको सङ्गीतमा.

भर्खरै सुन्नुभयो राजु लामाको स्वरमा रहेको गीत, सन्त बहादुर गुरुङको रचना, मनराज नकर्मीको सङ्गीतमा हामी रेड नेपालबाट बोलिरहेका छौँ। अहिलेको बसाइमा सुनाइरहेका छौँ विभिन्न कलाकारका स्वरमा रहेका आधुनिक गीत। ठिक चार बजे यहाँहरूले चार बजेको समाचार सुन्नुहुनेछ। चार पाँचमा शेर्पा भाषामा समाचार सुनिसकेपछि चार पन्ध्रमा वैदेशिक रोजगारी कार्यक्रम तामाङ भाषामा सुन्नुहुनेछ भने चार तिसमा बागमती पर्यटन डायरी कार्यक्रम सुन्नुहुनेछ। अहिलेको बसाइमा आधुनिक गीत सुनाउने क्रमको अन्तिम गीत राख्दैछौँ नारायण थापाको स्वरमा, डाक्टर कृष्ण हरि बरालको रचना, गैरी सुरेशको सङ्गीतमा।

0: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारी नचलाऊ र चलाउन पनि नदिऊ, अन्यथा दुर्घटना हुने जोखिम बढ्छ।
2: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
3: वैदेशिक रोजगारीसँग सम्बन्धित कुनै पनि जिज्ञासा भएमा वा
4: सरकारले श्रमिकलाई दिने सेवाहरूको बारेमा बुझ्न र कुनै पनि प्रकारका समस्या परेमा समाधानका लागि पैसा नलाग्ने श्रमाधान कल सेन्टरको नम्बर 1141 सम्पर्क गरौँ।
3: वैदेशिक रोजगार बोर्डको सचिवालय,

0: यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। सरकारले सार्वजनिक सेवा प्रवाहलाई मर्यादित स्वच्छ र वातावरण मैत्री बनाउन भोलिदेखि जेठ 1 गतेसम्म देशभर सरसफाई सप्ताह 2083 सञ्चालन गर्ने घोषणा गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले एक विशेष मार्गदर्शन जारी गर्दै संघीय मन्त्रालयदेखि स्थानीय तहसम्मका सबै निकायहरूलाई यस अभियानमा सक्रिय सहभागी हुन निर्देशन दिएको छ। यस अभियानले सरकारी निकायहरूमा न्यून लागतमा अधिकतम प्रतिफल प्राप्त हुने गरी सरसफाई मापदण्ड कार्यान्वयन गर्ने लक्ष्य सरकारले जारी गरेको सरसफाई सप्ताह सञ्चालन सम्बन्धी मार्गदर्शन 2083 समावेश छ। सरकारी कार्यालयहरूमा नियमित सरसफाई र फोहोर व्यवस्थापनको स्पष्ट मापदण्ड नहुँदा सेवा प्रवाह, कर्मचारी र सेवाग्राहीको स्वास्थ्यमा नकारात्मक असर परिरहेको सन्दर्भमा यो मार्गदर्शन तयार पारिएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको सचिवालय बैठक बस्दैछ। पार्टी सभापति रवि लामिछानेको निर्देशन अनुसार आज साँझ 6 बजे पार्टी केन्द्रीय कार्यालय घन्टीघर वनस्थलीमा बैठक बस्न लागेको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिनुभयो। उहाँका अनुसार आजको बैठकको कार्यसूचीमा भेला तथा अधिवेशन, विशेष तालिका, आयोग तथा विभागका पदाधिकारी मनोनयन, जिल्ला समिति विघटन, अनुशासनात्मक कारवाही, केन्द्रीय समिति बैठक लगायतका विषय समेटिएको छ। परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले 2082 सालको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा प्रकाशनको तयारी थालेको छ। गत चैत 19-29 गतेसम्म सञ्चालन भएको उक्त परीक्षाका उत्तर पुस्तिका परीक्षा समाप्त हुनासाथ परीक्षण एवं सम्परीक्षण थालेको कार्यालयले यही वैशाख 29 गतेभित्र परीक्षाफल सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार हाल 35 जना कर्मचारी टेबुलेसनमा व्यस्त छन्। वैशाख 29 गतेभित्र परीक्षाफल प्रकाशन गर्ने लक्ष्य छ। माध्यमिक शिक्षा परीक्षा एसी व्यवस्थापन तथा उत्तर पुस्तिका परीक्षण निर्देशिका 2082 परीक्षा सम्पन्न भएको बढीमा 3 दिनभित्र उत्तर पुस्तिका परीक्षण गरिसक्नुपर्ने व्यवस्था छ। गत वर्ष नियमित र स्तर वृद्धितर्फ गरी 512,421 विद्यार्थी परीक्षामा सहभागी भएका थिए। भरतपुर महानगरपालिका 4 धर्मचोक स्थित चौतारी पार्टी प्यालेसमा आयोजित विवाहको भोज खाएपछि फुड पोइजनिङ भई बिरामी हुनेको संख्या 93 पुगेको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार यही वैशाख 23 गते भोज खाएकाहरू बिरामी हुन थालेका हुन्। बिरामीको भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेसमा उपचार भइरहेको छ। केहीको काठमाडौँको निजामती कर्मचारी सिभिल अस्पताल, त्रिवी शिक्षण अस्पताल लगायत स्वास्थ्य संस्थामा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो। मनसुन नजिकिँदै गर्दा झापामा बाढी र डुबानबाट प्रभावित हुन सक्ने घर परिवारको विवरण सङ्कलन गर्न थालिएको छ। यसै क्रममा नेपाल रेडक्रस सोसाइटी झापाले यसपालिको मनसुनमा जिल्लाका नदीहरूमा आउन सक्ने बाढीजन्य विपदबाट 8,915 परिवार प्रभावित हुन सक्ने पूर्वानुमान गरेको छ। यस वर्षको मनसुनमा जिल्लाका 14 पालिकाका 11 नदीमा आउन सक्ने बाढी र विपदबाट प्रभावित हुन सक्ने परिवारको तथ्याङ्क प्रक्षेपण गरिएको झापा शाखाका सभापति लोकराज ठकालले बताउनुभयो। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ अपराह्न 4 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: सादा खाना 100 रुपियाँ, मटन खाना 200 रुपियाँ। ओए, मोबाइलको डाटा पनि हामीले चलाएको मेनु अनुसार महँगो र सस्तो पर्नुपर्ने होइन र?
2: हुन्छ नि मित्र, फेसबुक, ट्विटर, इन्स्टाग्राम, भाइबर, व्हाट्सएप जस्ता सामाजिक सञ्जालहरू मात्रै चलाउने हो भने नेपाल टेलिकममा असाध्यै सस्तो मूल्यमा सोसियल मिडिया डाटा प्याक पाइन्छ। त्यही लिने मजाले चलाउने
1: *14## डायल गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध अब अन्त्य नजिक पुगेको संकेत गर्नुभएको छ। तत्कालीन सोभियत संघले नाजी जर्मन विरुद्ध जित हासिल गरेको सम्झनामा धेरै वर्ष यता पहिलो पटक सानो रूपमा आयोजित विजय दिवस परेडपछि पुटिनले क्रेमलिनमा पत्रकारहरूसँग यस्तो अभिव्यक्ति दिनुभएको हो। पत्रकारहरूले सोधेको अर्को एक प्रश्नको जवाफमा उहाँले स्थानीय शान्ति सम्झौतामा सहमति भएपछि मात्रै आफ्ना युक्रेनी समकक्षी भ्लादिमिर जेलेन्स्कीलाई भेट्न पनि स्पष्ट पार्नुभयो। परेडमा क्रेमलिनले सामान्यतया अन्तर्राष्ट्रिय मञ्चमा रुसी शक्ति प्रदर्शन गर्ने उद्देश्यले देखाउने गरेको कुनै ट्याङ्क अथवा अन्य सैन्य उपकरणहरू यसपटक नराखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यम बीबीसीले जनाएको छ। रुसले द्वितीय युद्धमा नाजी जर्मनीमाथि तत्कालीन सोभियत संघको जितको सम्झनामा हरेक मे 9 तारिकमा राष्ट्रिय विदा मनाउने गरेको छ। र विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अधानम घेब्रेसेसले हन्टा भाइरसका कारण मानिसहरूलाई नआत्तिन आग्रह गर्नुभएको छ। हन्टा भाइरस प्रभावित भनिएको पानी जहाज स्पेनको क्यानरी टापुमा पुगेपछि टेड्रोसले स्थानीय नागरिकलाई नआत्तिन आग्रह गर्नुभएको हो। उहाँले वर्तमान अवस्था विगतको कोरोना महामारी जस्तो नभएको प्रश्न पार्दै जनस्वास्थ्य जोखिम हाल न्यून रहेको बताउनुभयो। नेदरल्यान्ड्सको झण्डा बोकेको एमभी होन्टियस नामक पानी जहाजमा 140 भन्दा बढी यात्रु तथा चालक दलका सदस्य रहेका छन्। उक्त जहाज आज बिहान पश्चिम अफ्रिकाको तट नजिक रहेको स्पेनको क्यानरी टापुको टेनेरिफमा पुगेको छ। यात्रु तथा चालक दललाई सुरक्षित रूपमा जहाजबाट बाहिर निकाल्न तयारीका लागि समन्वय गर्न विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस स्पेनकी स्वास्थ्य मन्त्री मोनिका गार्सिया तथा गृहमन्त्री फर्नान्डो ग्रान्दे मालास्का हिजो नै स्पेनको क्यानरी टापुको टेनेरिफे पुगेर निरन्तर निगरानीमा जुटिसक्नु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। हन्टा भाइरस प्राय मुसा तथा अन्य कृतक जनावरबाट सर्ने भाइरस हो। रेडियो नेपालबाट अपराह्न 4 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन साँझ 5 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: दी रेडियो नेपाल येन ग्रीष्मा शेर्पाने शेर्वी केकी साङ्ग्योर सेन्डोनाङ सिलोन तेजिन लोन्छोक ल्याखुङकी थाहुङ्गो पल्जुर लोके सिजु तेजिन ल्यारिमताङ बजेट लग्लेने कितोपकोला मिमाङ तेरिला छोकछोक कितोपला तोन्दोकला सुझाव सङ्कलन पोर्टल चिन्क्योङ क्यानगुवा सल सार्वजनिक कितो सिजु तेजिन ल्यारिमला मिमाङला खाक्सेन्पो वतुप कोर्तिवाताङ मितिवी रेवा नाङ सिन लाकी टटिक टेङ्बु ताङ यिछे कितोपु जब्मी ग्योकी दि डिजिटल प्लेटफर्म गोचो येन दि पोर्टल तेमा ग्यालखाप्ताङ छिगेला वतो युबे मिमाङ तेरि ख्यापा ताङ सिजु जब मितिवा बजेट जप्ताङ कोर्ना सुकी कोला टोङ्गोतिवा सुङला तेर्थपु सेन्गुवा लेन तेजिन टोङ्गोतिवा तेरुब्ला सिलोन तेजिन लोन्छोक ल्याखुङकी सजेसन ओपिएमसिएम डट जिओबी डट एनपी सिरोप डिजिटल प्लेटफर्म जिन्क्योङ क्याउ सेन्गुवा प्रतिनिधि सभाकी ठिम डिक्ठिम तेजिन मिमाङ ओङछे छोपी सिङ मेतो सुकुम्बा सिताङ खाङथेप्चे दास जोनी देनी वतुप मितिओला जङ वतुप होल्डिङ सेन्टर हाप्लाका गोचुनगुवा एमबी सुङ सान्डे छेन ततङ सुङक्योप छोपी रोग्रमला ग्यास काठमाडौँकी चाङबी गाडीगुडीला वतुप मितिओला गलुप वैशाख लाकी गते चिङ्गिने जुन सुङक्योप वतुप दासला पोतुब्लाका गोचो येन सुङकी खोङतिओला सुङक्योपकी तन्दोङला होल्डिङ सेन्टर ना सोप्ताङ सुङ बोतुप दासला पौतङ तन्दा प्रतिनिधि सभाकी ठिम डिक्ठिम तेजिन मिमाङ ओङछे छोकपी ती दास तिमी कोला ख्यान्थोक लङ्गुब्लाका गोचु सेन्गुवा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाकी टुङ्गी खाङ छोक्दु आरिङ देतुप गल्गुवा सोखी छोक्चो रवि लामी छानेकी निर्देश नाङसेन आरिङ गोमु छुजो ठुक्ला सोखी उले ल्याखुङ वनस्थलीला छोक्दु देतुप सोखी सुङसेपा मनिष चाकी ख्यान्थोक नाङसुङ सालनी जुन्न थाहुङ्गुप जेट लाकी गते चिक्सेक सुङकी ल्याखुङला ग्यालुङ चिङ्गे दुन्ठक जिन्क्योङ कितुप गल्गुवा सुङकी सालनी जुन्न जेट गते चिक्सेक सङ्घ प्रदेश तङ चान्देछन् त तेरिकी ल्याखुङला दुन्ठक चिक्सेक चेङ्गे जब ल्यारिम गोचु तोप्ताङ ती कोर्की लेन सङ सान्देछन् त अतिवा तिरिला कल्ताङ्गु सेन्गुवा तिलाकी तन्दोग्ला चेङ्गे दुन्ठाङ जिन्क्योङ खितुप कोर्की निर्देशन यितोङ गेचुग्या सुम्म ख्याफेले क्याउ सिलोन तेजिन लोन्छोक ल्याखुङकी शाखा अधिकृत सुवर्ण बज्र चारेकी ख्यान्थोक नाङसुङ ठोतेन तेजिन मिबो लोनखाङकी चिकडिल्ला सालाटोब्ला छुजो ग्याताङ कमा सुमजुला भिर मेनखाङने चेङ्गे दुन्ठक तेम्डेले कितुप ल्यारिम गोतुप लोनखाङकी छाग्रोक सुङसेपा डाक्टर समीर कुमार अधिकारीकी ख्यान्थोक नाङसुङ सुङकी अध्यादेशमा निजामती सेवा ऐन गिरुवा तङनी लचित पातिवी ट्रेड युनियन तेरि मेता जो तङ ट्रेड युनियन कि थोकिनु हौ ल्याखुङसङ बन्दा क्याने सुङतेमा लङ्गिनु हौ सेवा तिवासङ लोको कोला डेलवा वतु छोकपा तिवला सुङगुवा ट्रेड युनियन छोकपी थोकिनु हौ ल्याखुङदङ डिमडुल तिवा तङ सुङकी नोर लोकुला सुङकी ल्याखुङ तिवला निर्देशन बिन्दु भिन तुरङ क्याने सुङकी ट्रेड युनियन कि तहना छोकला लचित पातिवी दरबन्दी शिला दग्दपी लाकी ल्यागेनला लक्लेने कितुब्लासङ डेलवा वतु छोकपा तिवला निर्देशन ग्याङसिङ तेजिन दलिन लक्ष्य लोनखाङकी नेपाल दूरसञ्चार प्राधिकरणकी छोकचोताङ छोकमी तेजिन सुरक्षण मुद्रण केन्द्रकी कार्यकारी निर्देशकी कोसाकी तन्दोग्ला निवेदन तेरुब्ला सुङगुवा लोनखाङकी लेन ख्याफेल क्यानी प्राधिकरणकी छोकचोकी कोसला मेरा चिकताङ छोकमी कोसला मेराजी कोस्याकी गौतवकी ती कोसला कोस्या किदो सेम वतो मितिवी चेटलाकी गतेङ्गा नाङला निवेदन पेस कितुब्ला सु येन परिचय नियन्त्रण ल्याखुङकी यितोङ गेजुग्या कि माध्यमिक लोपटा लोपजुङ परीक्षा एससी कि रिजल्ट तेन्दुप टरी गोचो सेन्गुवा एससी गलोप क्षेत्र लाकी गते चुर्गुने जुन गते यिसु गुसेक जिन्क्योङ क्याउ येन ल्याखुङकी एससी कि रिजल्ट नासेकला ख्याफेल कितुप राष्ट्रिय परीक्षा बोर्ड कि सेतोप येन एससी ला लोपटुक मेरा बुमङा तोङो चिङी सय जिताङ यिसु चिक छोक्सु क्याउ येन ग्यालखपकी चुक्थमी नामकी नेताङला खाक्सेन्पु चिने रङजुङ कल्याङयुङमो जप्ताङ क्योनु फक्थोपु नेताङ टरिक कितुप तन्दोग्ला सुङकी डेलवा वतुप छोकपा सुङक्योप छोकपा तिवा तेरिकी लाका गोचुनगुवा ग्यालखपला रङजुङ कलेकी जोसालेन्सी थेन्दुप कले तिवा गोमलारङ टरिक कितुप मिगुलकी सुङक्योपकी लाका सुङकी छोकपा तिवी टरिक क्याउ सेन्गुवा रङजुङ कलेकी जोसालेन्सी ग्यालखपकी दास तेरिला लोटेङमा क्योनु फोकु नेताङ गोतुप तपकी थयर्बी तुछोला टोकपा शोतक तेजिन डुबानकी नेताङ तेमा सुङक्योप कितुप लाकाला खाक्सेन्बो चिने सुङक्योपकी लाका टरिक्याउ सेन्गुवा काठमाडौँ महानगरपालिका खोर्युक टरिक छोपी ग्यालसक काठमाडौँला फरी गलुबलुङ मेचङ्गा न्युङ चप तन्दोग्ला डिमडोल तिबी नेताङ लाप्लाका हुर्था क्याने खे वतोप स्यानगुवा छोपी ट्राफिक कोर्सुङमाक मेल्या खुङताङ क्यान चिकडिल क्याने ग्यालसक काठमाडौँ नङ्गी डिमडोल तिबी नेताङ ङ्यामसेप क्यान लाप्लाका गो चौ यन ङ्यामसेप केतुप डिम्बला सुङ्की तेन तेन क्याउ सिजु लक लेन मा क्याउ थोङ सिङ तुछोलारङ ठिम तोङ्गोसङ स्यानगुवा नेपाली कङ्ग्रेसकी छोकचो गगन कुमार थापाकी सुशासनकी कोला सुङ्की क्याउलाकी तन्दोग्ला कङ्ग्रेस सोकी ग्याप्क्योर किरूप सुङसुङ नेपाली कङ्ग्रेसकी जरा ल्यारिम नङ्ला आरिङ दनगटिला कोटे क्याउ प्रदेश तङ सान्देसन तकी प्रदेश स्तरीय ल्यारिमला सुङलप नङ्गिन छोकचो थापाकी ग्यालुङ यर्ग्याजब सुशासन टरिक कितोप तङ पल्जोर यर्ग्याजब लाकला सुङला रोग्रामतङ ग्याप्क्योर कितोप सुङसुङ सहकारी ठगीकी क्योन्ला मञ्जुश्री सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेडकी छोकचो नारायण प्रसाद घिमिरेला जिम्गुवा सहकारी छोकपी मितिवी टेङ्गा लोजिने जुन मालोको सिम बागमती प्रदेश सुङ्की सहकारी लोनखाङला खम्जु खेल्सीमा ती खम्जु सिला बौद्धने लक्लेन क्याउकुर सुङमाग्मी घिमिरेला जिम्बो डिएसपी सन्तोष रोकाकी ख्याथोक नाङसुङ सहकारी कि मि मेरा सैचिक तङ मेरा ङपचुकी टेङ्गा करोड टेङ्गा सोइ लोको लुन वतुप तङ तना घिमिरेला कुर्सुङ माग्मी ङ्यामसेपखी गोतो शेनगुवा जोमलोमा खाङ्डी जेगडब रिम्बला अक्सिजन युङम गल्ली मि मेरा चिक नासगलगुवा नासगलो मि सोलु दुध कुण्ड टोङख्यार वडा आङ दिनकी विजय घिमिरे विश्वकर्मा हिन्दुप चोङखी कुर्सुङमा पिल्या खुङकी इन्सपेक्टर विकास राईकी ख्यान्तोक नाङसुङ विश्वकर्मा बेस क्याम्प तेमा लोकु रिम्बला लम्लारङ नासगलो शेनगुवा बाकेकी खजुरा युलछोकमा वडाङ ठुक उठारा फुर्ला कार्की गेम्नी लोङ्गीकी आङा नासगलगुवा जोङखी कुर्सुङमाकमी ल्याखुङ बाकेकी सेतोपनाङ सिन्न कार्की गेम्नी सान्देछन् मि सलमान अहमद जोलहाइकी लोङ्गीकी पुजुङ अरहान अहमद जोला नासगलो सेनगुवा मौतरीकी औराही टोङख्यार वारा आङङीकी न्यू बाबा फिक्स इटा चुक्टुनकी मिक्तुम नङ्ला खेल्ने गोतौछी नङ्ला सोनी आङा मेरा चेक नासगलगुवा औराही टोङख्यार वारा आङङी हरिनारायण यादवकी चुक्टुनकी मिक्तुम नङ्ला खिलोप छि चिब्ला चर्मो च्याब्रिम्बला छि नङ्ला सोनी सिन्धुली जोङखी मरिन यु छोक्पा वारा आङ ग्याकी दिलबहादुर राणा मगरकी लोङ्गीकी फुजुङ हिरा बहादुर राणा मगर नासगलोप चोङखी कुर्सुङमाकमी ल्याखुङ मौतरी कि सुङ सेपा शैलेन्द्र फटकी ख्यान्थोक नाङसुङ सप्तरीकी तिलाठी कोइलाडी युलछोकमा वारा आङ ठुक्ला दाङ नुब्ला मेर्सोने टोङबा ठुक्की खाङबा चिङे चिङनी मेता गलुप कुर्सुङमाकमी सेनगुवा सान्दे छेनमी राम अवतार यादवकी छुङमी गोठेने थेन्दोप मेकी जोसालेन्सी खोङकी खाङबा निताङ गोठे चिक जुगाई यादवकी खाङबा निताङ गोठे चिक अनिल यादवकी खाङबा निताङ गोठे योगेन्द्र यादव राजकुमार यादव धीरेन्द्र यादवकी खाङबा रेरे ताङ क्यान खाङबा गुताङ गोठे सुम क्याने खाङबा चिङे चिङनी मेता गलुप सान्दे छेनमी रामनाथ यादवकी ख्यान्थोक नाङसुङ झापा जोङखी बारदशी युलछोकमा वारा आङी बुटा फारिला सोमुङ सोनी खाङबा चितिरङ मि मेरा चुचिक नाउ सेनगुवा नाथुङतेमा खुनी भाउ सोमुङ चोनी सौ चुग्ला फुटाबारीकी तेजबहादुर खवासकी खाङबे मि तेरे ठोतेनला कल्या छुङ्गुप जोङखी कुर्सुङमाकमी ल्याखुङकी लेन ख्याफेल कितुमी खगेन्द्र बहादुर खट्कागी ख्यान्तोक नाङसुङ कुर्सुङमाकमीकी नाथुङला नेतो सोमुङ तिवा तेरी साप मेङ्गो तपकी ङोसी मेतो सोमुङ तिवा खाङथेप्चे साप मेङ्गोला मिमाङ तेरीला रेडियो नेपालले शर्वी संग्यो डुप्सुङ तुचिसे
1: नेपाल टेलिकमको 4G

0: नेपाल टेलिकम राष्ट्रको संचार।
1: लसो फ्याफुल्ला रेडियो केताङ मुगलान लगे अर्थात वैदेशिक रोजगार रिराङ द टेनमुला ङा सूर्य मोक्तान। वैदेशिक रोजगार बोर्ड लोनखाङला रोरी सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल से शोभा चु केताङ साताला तिरिम दिनेरे आइतबार कुनु चुनुन दुईरी प्रसारणलाई पनि खापमुला तिनीलाई केताङ मुगलानला गेरी गे थेन रोजगार गे दिम गदे ग्याम खारकमा खारकमा खाल्ला सेवा गते किनबारी खाम्बा मुलुम बिबा ताम्री गे थेन रोजगार गे दिम बुटुवल्ला वैदेशिक रोजगार शाखाला फोकल पर्सन अर्थात् सम्पर्क मी हुम पाण्डे थेन लाबा ताम्ला छ्याम्री वैदेशिक रोजगार बोर्ड लन्खाङला महत्त्वपूर्ण सूचना थेन साङ्गिर गदेनन् तिनीलाई गेताङरी ज्ञानबारी खाम्सला मुला गेताङ लिच्छा दोन ज्ञानबारी राङ्दा मोइजेन मुला। फिर्का बिल्डी गे लाबारी निबन मुबाका दिँदा पिनमान खापा बेनन खाल्ला सेवा गते सजिलो थिएन ज्यानलासी पिनमारे विषय सरकार से वैदेशिक रोजगार विभाग से पिनमान खापा बेनन खाल्ला सेवा सुविधा गते गे थिएन रोजगार गे दिम गते सेनुन पिनमान खापा मुला खास लसी गे थिएन रोजगार गे दिम गते से खारङमा खारङमा सेवा गते पिनमान खापा मुलम बिबताम्री गे थिएन रोजगार गे दिम बुटवल डिमोबा वैदेशिक रोजगार शाखाला फोकल पर्सन अर्थात् सम्पर्क लाबारी खाम्बा मि संस्थागत रूपले निबन मोबाका दिँदा खाप्पै बिमा गाछला स्वीकृति नुन पिनमान खापो मुला उसम खालै खालै जा व्यक्तिगत रूपले निबारी सिमला बमुला बिसाम थेराङमा मेगा दिँदा नुन गेलाबारी निबारी स्वीकृति पिनमान खापो मुला
2: थे बिमा स्यान्दो राङनिसे तिला तिला गे लाबान मुला ओम
1: प्रत्यक्ष रूपले खाजी मेन उजुरी गते खाजी बिसाम वैदेशिक रोजगार बोर्डलाई गेदिम से च्याबन खापसे चुरी खालै मि उजुरी भाषी खाजी बिसाम तिले तिला कागज पत्र गति तोब मुला खलङ खलङ निदोब मुला विवाद ताम गते गुण लाबा लिछा थेन रूप तोब प्रमाण गते रूपसी जिम्मा लिछा रोनिदान इमेल लबरिङ अनि से मैजन लाबन खाप मुला यदि सेवा किनमारी खापा गते से इमेल लबरी आसे बमुला बिसाम नन्सेन इमेल लसिनुन पिनमान खाप मुला
2: राङनिसे देपेन फिर्क्या भिल्डी गेलाबारी निबान मुबा मिदा श्रम स्वीकृति नुन पिनमान खाबमुला आहिन
3: कुनै पनि व्यक्तिहरु वैदेशिक रोजगारको लागि
1: खालै मि फिर्का भिल्डी गेलाबारी निबारी सेमलाबमुला बिसाम संस्थागत थेन व्यक्तिगत रूपले बांग्ला सिनुन निबारी खाबमुला ओसेम थेरङला सि निबारी बांग्ला बन खाबका दिनुन राङबमुला संस्थागत रूपले अथवा खाजी बनुन मेन पावर ग्याम फिर्का भिल्डी गेलाबारी निबन मुला बिसाम खाप्पै बिमा गाछा गेलाबारी निबाला स्वीकृति वैदेशिक रोजगार विभाग से पिनबमुला विभाग ग्याम स्वीकृति किन्से जिम्मा लिछा फिर्का भिल्डी निबारी खाप्पै बिमा लिछा पिनमा श्रम स्वीकृति जा चुगे दिम्से पिनमान खापमुला चुरानु नसी खालै मि व्यक्तिगत रूपले फिर्का भिल्डी गेलाबारी निबारी सेमला जिबिसाम थेरङमा मिसे निबन मोबाइल युल्ला भिसा गेलाबारी निबाला सम्झौता रङमा आरेना अथवा से गते अनलाइन ग्याम पुइखा जिबिसाम एनन थेरङमा मिगेदे त चुगे दिम्से श्रम स्वीकृति पिनमान खापमुला चुरानु लसी अर्कु जा रि एन्ट्री बिसे पाङमा जा खारङमा हिन्ना बिसाम खालै फिर्का भिल्डी गेलाबारी निसिजिन बमुला उसम देप्पे निबन मुला रोला श्रमला म्या थुम्मा आरे थे निनुन तोबाका देशे अनलाइन फर्म भर लाबा मुला बिसाम थे दुई रिनुन गनिसे चु ग्याम गेलाबारी निबाला स्वीकृति पिनमान खापु मुला थे तपसे चु गे दिम गदेशे जा संस्थागत व्यक्तिगत थे देपेन फिर्का भ्युली गेलाबारी निबन खापका देलासे गोर्सोम खाल्ला श्रम स्वीकृति पिनमान खापु मुला
2: राङनिसे सुङबा अनुसार गोर्सोम खाल्ला श्रम स्वीकृति पिनमान खाबाडिम खारङलासी तिला तिला कागज पत्रका दे बासी खाजी बिसाम राङनिदा गे लाबारी सजिलो ताबा मुला
3: मुख्यतः संस्थागत सँग सम्बन्धित पहिलो चोटी जाने हुनाले यो मेन
1: विशेष लसी संस्थागत थेन सम्बन्धित तसै गिक्सरेम फिर्का भ्युली निबन मुबाका देशे बिनान खाल्ला कागजात कादे मेन पावर कम्पनी छन् जिम्मा किन्छ गेलाबा मुला ओसेम देपेन श्रम स्वीकृति पिन्दु सम खाप्पै बिमा गाछा जा नेपाल ला पासपोर्ट री लासोम बिमा लामा म्यात मुसम थेदा गिक्सा नम्बर ला कागजात ला रुपरी किनमान खाबो मुला ओसेम निछा बिबजा जुन ह्युली निबन मुला अथवा निसि ए खाबा हिन्ना थे ह्युल्ला भिसा अनिवार्य तोब मुला दुई थालसी आजिनमा भिसा गाछन फिर्का भ्युली गेलाबा बारे निब दुईरी श्रम स्वीकृति किनमाला मुबटी मिसाम नाचन श्रम स्वीकृति किनमाला प्रमाण नन्नन वेबसाइट दिता बमला थेला निसानन तो बमला उसन गेलाबारी निब मी नेपाल देखासे जिन बमला मिसाम थे एसी खाबला लाडु वाइसे आजिन मता दो बमला चुरंगमा सेगदि मुला बिसाम चुग्याम श्रम स्वीकृति पिनमान खाबो मला चु श्रम स्वीकृति किनबारी जा खाजिबैनन गेदेम गदेरी खा दो बमला निवेदन पिनमा मिसे अनलाइन निवेदन पिनसाइनन ताबो मला नन्से थेरंगमा मिगदे दानन श्रम स्वीकृति पिनमान खाबो मला खाइमा गिगजा चुग्याम गुर्गिक कम्पनी रि गेलाबारी बिसि निबा मिसे वर्से निसि गेलाबा कम्पनी पोब मुला बिसाम थेरी गेलाबन मुबा कम्पनी से गेलाबारी पिनमा सम्झौताला कागज अनलाइन ग्यामनन पुइखा छमेनन श्रम स्वीकृति पिनबारी खाबो मला देपेन श्रम स्वीकृति किन्तो साम धोलपाङ बरङमान गुर्बली कागज पत्र गति बसी खासम गेलाबारी सजिलो तापमला
2: फिरक्याब हिल्डे निसी गेलाबा धुरी रेम रेम ठगी लावाला ताम कादेनन खासी टिबा मुला लोलो लोलन समस्या थेन गुनासोला ताम कादे बासी मी कादे खाबा मुला कि आखाबा मुला
1: फिरक्याब हिल्डे निसी गेलाबा धुरी ठगिरी परप्तावाला ताम गति बसी लामन मी कादे खाबा मुला तिरेम मेन्दुगिक मी चुरी खाबा मुबा थे मिला यारी पासपोर्ट मुबा तसैनन रोदाजा खालाई मिसे यला भिसा खाजी बिसे फोटो पुइगावाला भरिङ आइज लाखु टाङ्गा पिन्सी जिम्मा मुला बिसे पाङमान खाबो मुबा त्यसै लामा चुरी ठगिरी परप्ता मेगादे लामन खाबा गाइस्याप मुला थेतापछि याङ बिरान तिल तामरी सचेत ताबारी खाम्दोजी बिसाम यदि राङ फिर्का बिल्ली गेलाबारी निबन मुला उसम राङदा फिर्का बिल्ली लादोबा गेला फेरि तिलाइन ताम था आताजी बिसाम सम्बन्धित गेदिम गदरी निसेन न्युसाम च्याप ताप मुला दान्देम नाम्सा नाम्सरी गेत उत्पन्न गदे ताप मुला थिन्दा ग्वैबा छार्बा लसाइन ताप मुला उसम राङसे खालाइदा टाङ्गा पिनमान मुला बिसाम थे खाला मिहिन्ना बिसे मुसेबारी खाम्दोब मुला टाङ्गा पिनमा दुई रिजा विश्वासला भर्री नेपाली आइन्ना फिर्का भिल्ला मिदा सुताइन टाङ्गा पिनमा लेछ ठगिरी परप्ताजी बिसी उजुरी बासी खापका देन लामन मुला थेतापछि गाङ्से खालाइदा टाङ्गा पिनमान मुला बिसाम थेता टाङ्गा पिनमा नगद आइन्ना थेला बैङ्क खातरी टाङ्गा युसी पिनसाम ज्याबताप मुला चुरङला बारी खामसाम याङ ठगी ताप ग्याम जक्की तसाइन सोबारी खाम मुला थेरिन जुन मिथेन राङ्से तामला सिटी बमुला नि थिसेन स्यान मेला खातरी टाङ्गा युसी पिनगो बिजी बिसाम थे दुई याङसे तिरेम सोचब लानु तोप मला त्यसै लामा याङसे जुन मिथेन ताम्लापन मुला थेनुन मिला खातरी टाङ्गा युसी पिन्छन् ठगी

0: बुल्डी गेलाबारी पुइसी ठगब लासाम
1: फिर्का बुल्डी गेलाबारी पुइसी पिन्ना बिसे लुबा तामथेन लोभ हुन्छे टाङ्गा किनबा लिछा फिर्का बुल्डी आपुइसाम
0: इजाजत पत्र किनबा मिसे सरकारला स्वीकृति आकिन्ना गेलाबा मि फिर्का बुल्डी पुइसाम
1: जाजकोला कतिता फिर्का बुल्डी गेलाबारी पुइसाम
0: सरकार से पुइबारी काबा हुल्डी गेलाबा मि पुइसाम
1: वैदेशिक रोजगार न्यायाधिकरण से सुनवाई थे फैसला बोला
0: यदि राङदा न्यायाधिकरण से लावा फैसला सेम आनिसाम सेम आनिबा कादेसे सोमची गा रे नाङरी ग्रेन ठिमखाङरी पुनरा बेदन लाबारी खाम्बा ठिमनोन शोभा मुला
1: फिर्का बुल्डी गेलाबारी नेमा सचेतता गे यदि राङेनोन ठगिरी पर्ता बमुसाम ठिम अनुसार कारबाई लाबारी बाङला गे यदि हाँ खाजीबानुन फिल्डी केलाबारी निभन मुला बिसाम फिर्का फिल्डी केलाबारी निभा बिमाङ आछा याङसे लामन तामगदेरी ध्यान पिन्तब मुला याङ खापै फिल्डी निभन मुला तिल केलाबारी निभन मुला थे गेलाबारी सेब मुला के आसेब मुला राङ निभन मुबा युल्डी पाङमा ग्योइ सेब मुला के आसेब मुला थे युल्ला ठिमथेन युल्ठिम खारङ बमुला थे युल्ला मिसे तिल धर्म तेन बमुला थे युल्ला मिदा ताङमा थेन आतङमा तामगदे तिल तिल मुला बिबराङमा तामगदे सेसी गोसी निसाम लामन च्याबतापारी खाम्ब मुला याङ गेलाबारी बिसे निभा युल्डी याङसे थे युल्डी दोषी लादोबा गेलाबारी आसेसाम थेन्से पाङबा ताम आगोसाम थेन्द तिलाई ताम ग्योइदो जिबिसाम याङसे खाप्पै बेमा गाछा सेनुन दोब बिबा थे युल्ला ग्योइ हिन्ना थे युल्ला ग्योइ आगोमा थेन्से तिल लाउ बिबा खाराङसी लाउ बिबा ताम था तापारी आखाममा फिर्के फिल्डी गेलाबारी निभा दुईरी लामन खाल्ला दुङ्गाल थेन समस्या गते नहादो बमुला उसेम लुबा आरोप थेन लोलो लोलो ठिम अनुसार ल झन्झट गते नुन नहादो बमुला थे तपसे फेर्का फिल्डी निभा बिमा गाछा चुराङमा ताम गदेरी ध्यान पिन्सी निसाम याङसे खाजी बैनन खाल्ला दुङ्गाल गदे आयनबारी खाम्ब बोला तिनीले गेताङ याङचुबारी राङदा लामा लामन थुजे छे खाबा सातारी छार बिसैरी छारुन गेताङबा सिखासेला मोला थे दुई दोनादा गेताङ सङ्खेन नाना इन्दिरा थिङ थेङ सूर्य मुक्तान्द बिदा दोन्छुको लासो फ्याफुल्ला

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: नेपालको समावेशी आवाज।
2: बागमती प्रदेश प्राकृतिक सौन्दर्य, ऐतिहासिक धरोहर र सांस्कृतिक विविधताले भरिएको भूमि, जहाँ हिमालको काखबाट संस्कृति बग्छ र परम्पराले पर्यटनलाई जीवन्त बनाउँछ। पर्यटनका नयाँ सम्भावना, लुकेका गन्तव्यहरू, स्थानीय स्वाद, संस्कृति र समुदायका कथाहरू सबै एकै ठाउँमा। बागमती प्रदेशका पर्यटन गतिविधि, योजना, अनुभव र सम्भावनाको उजागर अब रेडियो नेपालमा बागमती पर्यटन डायरीका साथमा। बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालयको सकारात्मक प्रयास, पर्यटन प्रवर्धन, संस्कृति र सम्भावनाको यात्रा।
3: नमस्कार, कार्यक्रम बागमती पर्यटन डायरीमा यहाँहरूलाई हार्दिक स्वागत छ। म कार्यक्रम प्रस्तुता राधा ढुङ्गना। सार्वजनिक सेवा प्रसारण रेडी नेपाल मार्फत प्रसारण हुने बागमती पर्यटन डायरी कार्यक्रमको आज हामी 17 अङ्कमा आइपुगेका छौँ। पर्यटन, संस्कृति र प्राकृतिक सम्पदाले समृद्ध बागमती प्रदेशभित्र रहेका विविध पर्यटकीय गन्तव्य, ऐतिहासिक सम्पदा, धार्मिक स्थल, प्राकृतिक सौन्दर्य र स्थानीय कला संस्कृतिलाई चिनाउन तथा प्रवर्धन गर्न बागमती प्रदेश सरकार अन्तर्गतको संस्कृति तथा पर्यटन मन्त्रालयले यो कार्यक्रम उत्पादन गरेको हो। प्रदेशभित्रको पर्यटन सम्भावनालाई उजागर गर्दै पर्यटन प्रवर्धन, प्रचार प्रसार तथा पर्यटन मार्फत आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा योगदान पुर्याउने कार्यक्रमको मुख्य उद्देश्य रहेको छ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको प्रदेश प्रसारण मार्फत FM 100 MHz तथा रेडियो नेपालको अनलाइन radionepalonline.com तपाईँले बागमती पर्यटन डायरी हरेक हप्ताको आइतबार अपरान्ह 4:30 बजेदेखि 4:55 बजेसम्म करिब आधा घण्टाको अवधिमा नियमित रूपमा सुन्न सक्नुहुन्छ।
4: आज हामी कार्यक्रममा भाषा दिवसको सन्दर्भ र बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयले भाषा संरक्षण र प्रवर्धनमा गरिरहेको कामबारे चर्चा गर्दैछौँ। प्रदेश भाषा दिवस भाषिक विविधता, मातृभाषाको संरक्षण र सांस्कृतिक पहिचानको सम्मान गर्ने महत्त्वपूर्ण अवसर हो। नेपाल बहुभाषिक, बहुजातीय र बहुसांस्कृतिक राष्ट्र भएकाले यहाँ बोलिने विभिन्न भाषा संचारका माध्यम मात्र होइनन्, ती समुदायको इतिहास, सभ्यता, परम्परा र अस्तित्वका आधार पनि हुन्। भाषा दिवसले नेपाली समाजमा रहेका सबै मातृभाषाको महत्त्वलाई उजागर गर्दै तिनको संरक्षण, प्रवर्धन र व्यावहारिक प्रयोगमा जोड दिन्छ। नेपालको संविधानले सबै मातृभाषालाई राष्ट्रभाषाको मान्यता दिएको छ भने स्थानीय तथा प्रदेश तहमा भाषाको प्रयोग र संरक्षणका लागि नीतिगत व्यवस्था पनि गरिएको छ। विशेष गरी बागमती प्रदेश जस्ता बहुभाषिक क्षेत्रमा तामाङ, नेवारी, मैथिली, भोजपुरी, गुरुङ, मगर लगायतका भाषाको जगेर्ना गर्नु सांस्कृतिक समृद्धिसँग प्रत्यक्ष जोडिएको विषय हो। भाषा दिवसले यिनै भाषालाई शिक्षा, सञ्चार, प्रशासन र सार्वजनिक जीवनमा स्थापित गर्ने अभियानलाई बल पुर्याउँछ। यसै सन्दर्भमा बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयले भाषा संरक्षण, प्रवर्धन र सरकारी कामकाजमा मातृभाषाको प्रभावकारी कार्यान्वयनका कामलाई प्राथमिकतामा राखेको छ। बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयले भाषा दिवस समेत गएको साता मनाएको छ। मन्त्रालयले भाषा संरक्षण, प्रवर्धन र सरकारी कामकाजमा मातृभाषाको प्रभावकारी कार्यान्वयनका कामका लागि उल्लेखनीय बजेट विनियोजन गर्दै भाषिक विविधताको संरक्षणका कामहरू गर्दै आएको छ। मन्त्री सुरेश श्रेष्ठले भाषा क्षेत्रमा गरिएको लगानी केवल खर्चमा सीमित नभई परिमाणमुखी हुनुपर्ने स्पष्ट धारणा राख्दै प्रभावकारी कार्यान्वयनमा जोड दिनुभयो।
5: त्यो भाषाको लागि नेवा, देवदम्बु, तामाङ, घेदुङले चाहिँ आफ्नो प्रदेशमा कामकाजीको भाषा बनाउन र यसलाई सरकारी भाषामा स्थापना गर्नको लागि धेरै सङ्घर्षहरू गरेको कुरो पनि हामी माझ देखिँदैछ। तर त्यसो हुँदै गर्दाखेरि पनि बागमती प्रदेश सरकारले भाषा प्रवर्धन र संस्कृति जोगाउनको लागि आफ्नो मन्त्रालयको बलबुताले भ्याएसम्म लागिरहेका छौँ। प्रज्ञा प्रतिष्ठान बनाउने विषयमा पनि सचिव ब्युरोमा निरन्तर लागिरहेका, हामीले यो प्रज्ञा प्रतिष्ठानको विषयमा हाम्रै बागमती प्रदेश सरकारको मन्त्रालयहरूलाई पनि बुझाउन सकिरहेका छैनौँ। यो प्रतिष्ठान प्रदेशको लागि बोझ पो हुने हो कि यो प्रतिष्ठान प्रदेशले फेर्न पो नसक्ने हो कि भन्ने किसिमको त्यो चर्चा परिचर्चा पनि चलिरहेको छ। त्यसको लागि म तपाईँहरूलाई नै बोलाएर यसको विषयमा प्रस्ताउनको लागि सम्बन्धित सरकारसँग एकचोटि छलफलको पो गर्नुपर्छ कि भन्ने सोच बनाएर बसेका छौँ। त्यसको लागि हामी निरन्तर रूपमा लागिरहेका छौँ, लागेर पनि रहनेछौँ, दायित्वभित्र पनि पर्छ, हामी त्यसको लागि पूर्ण रूपमा लाग्ने प्रतिबद्धता पनि व्यक्त गर्दछौँ। अब मलाई अलि लागेको कुरा चाहिँ यस्तै, यहाँ बुलेटिनका कुराहरू आए, यहाँ भाषा प्रबन्धनका कुरा आए, हामीले यसलाई औपचारिकतामा मात्र सीमित राखिरहेका छौँ कि साँच्चीकै यसको उपलब्धि पनि हासिल गरेका छौँ? अब यो नेवा देदबु र तामाङ घेदुङ सङ्गमेहरू के हुनु थियो, हामीले कति पर्सेन्ट उपलब्धि गरेको त? राज्यले करोडौँ लगानी गरेर नि नेवारले नेवारी भाषा बोल्न नजान्ने, नेवारी लिपि कको नाममा ख पनि नजान्ने, तामाङले तामाङको केही पनि नजान्ने हो नि राज्यको पैसा नि बालुवामा पानी हाले सर हुनेछ। त्यस कारणले गर्दाखेरि राज्य तपाईँहरूसँग सहकार्य गरेर जान पूर्ण रूपमा तयार छ बागमती सरकार, तर यसको उपलब्धि के हो त? उपलब्धि पनि त यसको फिडब्याक कति भयो? जुन यो संस्थाहरू निरन्तर लागिरहनु भएको छ त्यसको लागि पनि अलिकति लागौँ। साँच्चीकै अब चाहिँ यो बुलेटिन कहाँ गयो भनेर भर खोजेपछि आइपुग्यो होइन? त्यस्तै गरेर पनि नेवा नेवारी पत्रिकाहरू अथवा तामाङ घेदुङ अथवा यस सम्बन्धी गरेका गतिविधिहरूको विषयमा पनि कमसेकम सम्बन्धित निकाय र सरकारवालाले जानकारीमा त पुग्नुपर्छ जस्तो मलाई लाग्छ। यो हाम्रो कमी कमजोरी हो भने सच्याउनुपर्छ, हामी सच्याएर अगाडि जानु पनि तयार छौँ। तर सम्बन्धित यो अब म पनि नेवारकै छोरा हो, अब यो आन्दोलनमा तपाईँहरूसँग म पनि लाग्नुपर्ने, लाग्छु पनि, लागौँला पनि, तर हाम्रै छोराछोरीलाई मेरै छोराछोरीले मैले नेवारी सिकाउन सकिरहेको छैन, अनि मै आन्दोलनमा लाग्ने, मै चाहिँ यसको लागि लाग्ने, तर मेरै छोराले नेवारी भाषा नबोल्ने, मेरै छोरीले नेवारी भाषा नबोल्ने हो भने यसको उपलब्धि चाहिँ सुन्ने हो कि जस्तो लाग्छ। त्यसको लागि घर घर, टोल टोल, स्कुल कहाँ गएर यो भाषा प्रबन्धनको लागि चाहिँ हामी नै लाग्नुपर्छ जस्तो मलाई लाग्छ है। त्यसको लागि के गर्नुपर्छ गरौँ, हामी भाषा प्रबन्धन गरौँ, तामाङ भाषा जोगाउँ, यो नेवारी भाषा जोगाउने लागि हाम्रै घरमा जोगाउन सकेन भने यसको धेरै ठुलो अर्थ रहन्न। त्यो कारणले गर्दाखेरि नेवारले घरमा नेवारी भाषा बोलाउँ, अन्यथा नलागोस्। रामेछापको एउटा नेवारको नेवा भाषा के भन्ने कार्यक्रम मलाई प्रमुख अतिथि बोला कोटेश्वर बोलाउनु, म गएँ, स्वागत स्वागत गीत पनि नेवारी भाषामा छैन, नेपाली भाषामा छ, स्वागत मन्दवी पनि नेपाली नेवारी भाषा त एउटा पनि बोल्न नआउने रहेछ। अनि मैले भने उहाँहरूलाई मञ्च बढेँ, अनि यो नेवारको कार्यक्रम एउटै एक शब्द नेवार नबोल्ने हो नि, यसलाई नेवारको कार्यक्रम यो नेवार दिएन के कार्यक्रम चाहिँ नराखिदिनुहोस् है, यसले साँच्चीकै नेवारहरूको चाहिँ भाषा नेवारहरूको उसमा चाहिँ अप्ठ्यारो परेको छ भन्ने कुरा गरेँ। त्यसको लागि हाम्रो पनि कमी कमजोरी होला, त्यसलाई सच्याउँ। साँच्चीकै यो भाषा प्रबन्धन, यो भाषाको रक्षाको लागि चाहिँ हामीले हामीबाटै सुरु गर्नुपर्छ। त्यसको लागि मैले भने अब राज्यले लगानी गरिरह नि, अनि यसको उपलब्धि चाहिँ सुन्ने हो नि, त्यसको धेरै ठुलो अर्थ छ। त्यही कारणले गर्दाखेरि मन्त्रालयले करोडौँ लगानी गर्दाखेरि कमसेकम एक वर्षमा कतिजना नेवारले चाहिँ कति पर्सेन्ट चाहिँ नेवारी लिपि लेख्न सिके, कति तामाङ लिपि लेख्न सिके भन्ने चाहिँ त्यो त्यसको तथ्य र त्यसको तथ्याङ्क पनि मन्त्रालयमा पेस हुनुपर्छ, मन्त्रालयले लिनु पनि पर्छ जस्तो मलाई लाग्छ। नभएदेखि यो पालोमा पानी खनाउने काम चाहिँ गर्नु हुन्न जस्तो लाग्छ मलाई। तपाईँ जुन यो नेवार डेडबु र तामाङ घेदुङसँगहरू लागिरहनुहोस्, तपाईँहरूसँग मन्त्रालय सहकार्य गरेर पूर्ण रूपमा अगाडि बढ्नु पूर्ण रूपमा प्रतिबद्धता व्यक्त गर्छ। त्यसमा मन्त्रालयले थप रकमको व्यवस्था गर्नुपर्छ भने पनि यसपालि आर्थिक वर्ष 83-84 तपाईँहरूसँग बसेर छलफल गर्नुलाई, तर हामीले गर्न खोजेको उद्देश्य हाम्रो मकसद चाहिँ पुरा गरौँ। अब मकसद पुरा नगर्ने हो यतिकै जानी जाने भाषा दिवस मनाउने कार्यक्रम गर्ने त्यो मात्र नगरौँ, र फेरि मैले बोल्दै गर्दा साथीहरू कसैको भावनामाथि चोट परेको छ भने मैले एकदम विनम्रतापूर्वक क्षमा पनि मागेँ, तर हामीले गरेको लगानी चाहिँ ठिक ठाउँमा हुनुपर्छ र त्यसले परिणाम निकाल्नुपर्छ भन्ने मात्र। त्यो कारणले गर्दाखेरि अहिले हाम्रो यहाँ यो हाम्रो बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले चाहिँ अब यो बहुभाषी स्वास्थ्य सेवा प्रदान गर्ने निर्णय भक्तपुर हस्पिटलले त्यो निर्णय गरेको छ, त्यो एकदम स्वागतयोग्य छ। त्यसको लागि बागमती प्रदेश सरकार संस्कृति पर्यटन मन्त्रालय तपाईँहरूसँग सहकार्य गरेर अगाडि बढ्न पनि तयार छ। त्यस्तै किसिमका भाषा कला संस्कृति जोगाउने नाममा बागमती प्रदेश सरकार पूर्ण रूपमा तयार छ तपाईँहरूसँग सहकार्य गरेर अगाडि बढ्ने, र तपाईँहरूको यहाँ उठेका मागहरूलाई टेबुलमा बसेर छलफल गरेर सरकार बागमती प्रदेश सरकार तपाईँहरूको मागहरू पुरा गर्ने बनेको, यहाँ निस्केका समस्या समाधान गराउने बसेको, हामी साँच्चीकै सिरियसली यस यहाँ उठेका समस्याहरू भाषाकै विषयमा उठेका समस्याहरू र यो तपाईँको यसको एनका विषयमा चाहिँ हामी लागिरहेका छौँ। छिट्टै नै यसको टुङ्गोमा पुर्याउन लागिरहेको छ। जस्तै यो प्रतिष्ठानका विषयमा हामी नै बिचमा अलिकति समस्या आएको छ, हामीले त्यो तयारी गर्दछौँ। त्यसको लागि चाहिँ तपाईँहरूसँग बसेर छलफल गरेर अगाडि बढ्छौँ भन्दै
4: मन्त्रालयका सचिव दिपेन्द्र सुवेदीले गत आर्थिक वर्ष भाषा संरक्षण प्रवर्धन तथा कार्यान्वयनका लागि बागमती प्रदेश सरकारले 2 करोड भन्दा बढी बजेट विनियोजन गरेको जानकारी दिनुभयो। यस्तै नेपाली तामाङ र नेपाल भाषामा त्रैमासिक बुलेटिन प्रकाशनका लागि 8 लाख, तामाङ र नेपाली भाषा अनुवाद सफ्टवेयर निर्माण खरिदमा 20 लाख, प्रदेश भाषा स्मारिका प्रकाशनमा 5 लाख, भाषा संस्कृति कला सम्पदाको प्रवर्धन तथा जोगिन्नका लागि एनिमेटेड कार्टुन निर्माणमा 45 लाख, भाषा ऐन कार्यान्वयन तथा भाषा दिवस कार्यक्रम सञ्चालनका लागि 28 लाख रुपियाँ बजेट विनियोजन तथा कार्यक्रम भएको छ। यसै गरी नेवा दिय दबु र नेपाल तामाङ घेदुङ केन्द्रीय कार्य समितिसँगको सहकार्यमा प्रदेश सरकारी कामकाजको भाषा ऐन कार्यान्वयन कार्यक्रममा 28 लाख, अनुसन्धान बापत 10 लाख, प्रशिक्षण सञ्चालन 28 लाख, संस्कृति पाली र मगर भाषा प्रशिक्षणमा 33,80,000, बालबालिकामा मातृभाषा प्रवर्धनका लागि पाठ्य सामग्री विकासमा 14 लाख र बागमती प्रदेश साहित्य सम्मेलन, बाल साहित्य सम्मेलन र लेखक सम्मेलनका लागि 27,50,000 रुपियाँ बजेट विनियोजन भएको उहाँको भनाइ छ। यो वर्ष पनि भाषा संरक्षण र प्रवर्धनका कस्ता काम मन्त्रालयले गरिरहेको छ त? सचिव सुवेदी यसो भन्नुहुन्छ।
6: नेवा देवा दबु र नेपाल तामाङ घेदुङ दुईटा संस्था केन्द्रीय कमिटी जसले यहाँसम्म ल्याउनका लागि उहाँको अथक प्रयास रह्यो। भाषा आन्दोलन सुरुवात गर्नेदेखि लिएर संविधानमा लेखाउनेदेखि लिएर आज कार्यान्वयन तहमा बागमती प्रदेशलाई घसघच्याउनेसम्मका चाहिने सबै स्टेपहरूमा दुवै तहका संस्थाहरूले असाध्यै महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो। त्यस कारणले आज हामी यो स्थितिमा पुगेका छौँ र बागमती प्रदेश सरकारले चाहिने यो सरकारी कामकाजको भाषा घोषणा गर्दै गर्दाखेरि आज हामीले संविधानले दिएको संविधानको धारा 6 भएको हाम्रो मातृभाषासँग सम्बन्धित व्यवस्था र धारा 7 भएको चाहिँ नि प्रदेशमा बोलिने अधिक जनसङ्ख्या भएका 2 मातृभाषाहरू तामाङ भाषा र नेपाल भाषालाई प्रदेश सरकारले कामकाजको भाषाको रूपमा घोषणा गर्न सक्ने संवैधानिक व्यवस्थालाई टेकेर हामीले सरकारी कामकाजको भाषालाई चाहिँ यहाँसम्म ल्याएका छौँ र हामीले के गर्यौँ त भन्ने विषयमा मैले यहाँ चाहिँ यहाँहरूसँग यो प्रस्तुति राख्ने जमर्को गरेको छु। र भाषाको हिसाबले नेपालको लेटेस्ट तथ्याङ्कले हाम्रो जनसङ्ख्या गणना हुँदाखेरिको अवस्थामा 124 विभिन्न भाषाहरू हाम्रो चाहिँ अहिलेसम्म अभिलेखीकृत हो तर भाषा आयोगलेलाई 131 पुर्याइसकेको कुरा पनि मैले सुनेको छु नेपालमा भने। त्यसै गरिकन नेपाली भाषा पहिलो भाषा नै भयो हाम्रो र जसमा चाहिँ 44% जनसङ्ख्या त्यो भाषा बोल्नुहुन्छ भने दोस्रो भाषाको रूपमा मैथिली छ, त्यसै तेस्रो भाषाको रूपमा भोजपुरी छ, यो राष्ट्रिय रूपमा छ भने बागमती प्रदेशको सन्दर्भमा हेर्दा नेपाली भाषा बोल्ने नेपाली भाषीहरू हाम्रो 56% र तामाङ भाषा बोल्ने 18%, नेवारी भाषा बोल्ने 11%। यसरी 2 मुख्य भाषा नेपाली भाषा छोडेर तामाङ भाषा र नेवारी भाषालाई चाहिँ हामीले यही सङ्ख्याको कारणले गर्दाखेरि सरकारी कामकाजको भाषाको रूपमा र अहिलेसम्मका मुख्य उपलब्धिहरू र त्यस पछाडि यसका मुख्य चुनौतीहरू र अबको हाम्रो मार्गदर्शन के हुन सक्ला, अबको हाम्रो कार्यदिशा के हुन सक्ला, अब यो भाषा कार्यक्रमको सन्दर्भमा अब हामीले लिने बाटो तय गरेका बाटोहरू के छन् कस्ता छन् भन्ने बारेमा पनि मैले राखेर मेरो प्रस्तुतिलाई म टुङ्ग्याउने छु। र त्यस कारणले सुरुमा संवैधानिक व्यवस्था मैले अघि नै यहाँलाई निवेदन गरेँ, संविधानको प्रस्तावनामा नै उल्लेखित छ कि हाम्रो मुलुक बहुभाषिक मुलुक हो, त्यस कारणले यहाँ बहुभाषा बोल्ने जनसङ्ख्याहरू हुनुहुन्छ। त्यस अर्थमा हामीले भाषाको रूपमा पनि हाम्रो प्रदेशले भाषालाई सरकारी कामकाजको भाषाको रूपमा अगाडि बढाउन सक्ने व्यवस्था रहेको छ संविधानको धारा 6 भएको मातृभाषासँग सम्बन्धित व्यवस्था अघि मैले भने। त्यस्तै गरिकन धारा 7 व्यवस्था मैले त्यो कुरा पनि यहाँलाई निवेदन गरिसकेका छु। धारा 31-32 पनि समुदायले आफ्नो भाषा र लिपिको संरक्षण गर्न सक्ने गरी नीतिगत व्यवस्था गरेको छ। यसैले टेकेर हामी अगाडि बढ्यौँ र अनि बागमती प्रदेश सरकारले संविधानको यही व्यवस्थालाई टेकेर प्रदेश सरकारी कामकाजको भाषा ऐन 2080 हामीले जारी गऱ्यौँ संवैधानिक व्यवस्थालाई टेकेर भने। प्रदेश कला भाषा तथा संस्कृति र सम्पदा संरक्षण सम्बन्धमा व्यवस्था गर्न परेको विधेयक 2082 अहिले हामीले सहमतिको लागि अर्थ मन्त्रालयमा पठाएका छौँ र अब हामीले यसलाई अझ चाहिँ टेक्निकल सपोर्ट दिने एउटा संस्थाको रूपमा प्रदेश प्रज्ञा प्रतिष्ठान स्थापना गरेर जाने गरी हामीले अगाडि बढाएका छौँ, नीतिगत व्यवस्था गर्न खोजिरहेका छौँ। त्यसलाई पनि हामीले अर्थ मन्त्रालयमा सहमतिको लागि पठाइसकेको अवस्था छ। त्यस्तै बागमती प्रदेश सरकारको चाहिँ कामकाजको भाषा नियमावली 2082 यो लगभग अन्तिम तयारीमा छ, क्याबिनेटले निर्णय गर्ने क्रममा छ, नियमावली तयार भइसकेको छ, यो क्याबिनेटमा जाने क्रममा छ। त्यस्तै विभिन्न पालिकाहरूले पनि यो भाषा ऐनहरू बनाउनु भएको छ, जस्तै मरिन गाउँपालिकाले प्रदेश भाषा प्रदेशमा पहिलोपटक भाषा नीति जारी गरेको थियो भने मैले त्यस्तै गरेर मण्डल देवपुर गाउँपालिकाले नेपालमै पहिलो पटक चाहिँ स्थानीय भाषा ऐन जारी गर्नुभएको थियो र यसरी विभिन्न पालिकाहरूबाट पनि तामाङ र नेपाल भाषामा चाहिँ नै मातृभाषामा पठन पाठन गर्ने स्थानीय पाठ्यक्रमहरू निर्माण गर्ने कामहरू पनि गरिरहनु भएको छ। यो कानुनी प्रबन्धहरू भयो र यसै क्रममा बागमती प्रदेशभित्रका बहुसङ्ख्यक जनताले बोल्ने तामाङ भाषा र नेपाली भाषा लाई प्रदेशको सरकारी कामकाजको भाषामा हुने व्यवस्था चाहिँ हाम्रो प्रदेश सरकारी कामकाजको भाषा ऐन 2080 व्यवस्था गर्यो र यस पछाडि अनि हामी बिस्तारै अगाडि बढ्दै गयौँ र अनि यसै ऐनमा चाहिँ हामीले विभिन्न किसिमका सरकारी निकाय सार्वजनिक संस्थानहरू तथा प्रतिष्ठान लगायतका सरकारी कामकाजको मान्यता प्राप्त भाषालाई प्रयोग गर्ने गरी व्यवस्था हामीले त्यहाँ गऱ्यौँ। त्यसै गरिकन देवनागरी लिपिमा लेखिने नेपाली भाषाका अतिरिक्त तामाङ भाषा र नेपाल भाषाका लिपिलाई समेत सरकारी कामकाजको भाषाको रूपमा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ। त्यसकारणले हामीले माध्यमको रूपमा मात्रै होइन कि लिपि नै हामीले गर्ने सञ्चार गर्ने हाम्रा चाहिँ विभिन्न किसिमका पत्र व्यवहारहरू हाम्रा अभिलेखहरूलाई पनि यी दुई भाषामा गर्न सकिने गरी भाषा ऐनले व्यवस्थापन गरेको छ। हामी त्यो अनुसार काम गर्ने तयारीमा छौँ, अगाडि बढाइरहेका छौँ। त्यसै गरिकन अभिलेखहरू राख्ने विषय मैले भने त्यस्तै अन्य राष्ट्र भाषाको प्रयोगलाई विभेद र बहिष्करण गर्न अब हामीले दुईटा सरकारी कामकाजको भाषा भन्दा भन्दै पनि बागमती प्रदेशमा अरू थुप्रै मातृभाषा बोल्ने मातृभाषीहरू हुनुहुन्छ र यसको कारणले गर्दाखेरि अरू मातृभाषा बोल्नेहरूलाई बहिष्करण गर्न नमिल्ने त्यस्तै तामाङ भाषा र नेपाल भाषा प्रयोग हुने सन्दर्भमा झन् सार्वजनिक निकायमा बहिष्करण गर्न नहुने गरी चाहिँ हाम्रो भाषा ऐनले व्यवस्थापन गरेको छ भने सरकारी तथा सार्वजनिक निकायको कार्यक्षेत्र तथा सङ्गठित संस्था समुदाय र सार्वजनिक स्थानमा तामाङ भाषा र नेपाल भाषा प्रयोगमा निषेध गर्न नपाइने स्पष्ट व्यवस्था गरेको छ। त्यसैले हामीले हाम्रो सरकारी निकायहरूमा यी दुवै भाषालाई प्रयोग गर्न सक्ने भएका छौँ भने हाम्रो प्रदेश विश्वविद्यालय उच्च शिक्षा एवं शिक्षण संस्थाहरूमा स्नातकोत्तर तह तथा विद्यावारिधि तहसम्म पनि यो दुवै भाषामा अध्ययन गर्न सक्ने गरी नीतिगत व्यवस्था गरिएको छ। त्यस्तै राष्ट्र भाषाहरूको संरक्षण र विकासका लागि प्रदेश सरकारले स्थानीय तहसँगको समन्वय गरी आवश्यक कार्य गर्न सक्ने गरी स्थानीय तहले समेत प्रदेश सरकारसँग समन्वय गरेर यी दुवै भाषाको प्रयोग गर्न सक्ने नीतिगत व्यवस्था गरेको छ भने प्रदेश सरकारी कामकाजको भाषा प्रयोगलाई मानकीकरण तथा स्तरीकरण आधुनिकीकरण व्यवस्थित सेवा प्रवाह गर्दै लैजाने गरी चाहिँ हामीले नीतिगत व्यवस्था गर्दैछौँ र हामीले अहिले सफ्टवेयर पनि निर्माण गरिरहेका छौँ अनुवाद सफ्टवेयर। यसमा चाहिँ हामीले अब बिस्तारै सञ्चार गर्ने क्रममा आवश्यक पर्दाखेरि नेपाल भाषामा लेखेर आएको पत्र अथवा तामाङ भाषामा लेखेर आएको पत्रलाई अनुवाद गर्ने अनुवाद सफ्टवेयर पनि वेब बेस गरेर हामीले तयार पार्दैछौँ जुन चाहिँ हामी स्थानीय तहसम्म पुर्याउने तयारीमा छौँ। प्रदेशका सबै मन्त्रालय र सबै कार्यालयहरूमा समेत अनुवाद सफ्टवेयरलाई चाहिँ व्यवस्थित गर्ने तयारीमा छौँ हामी। यसरी उपकरणहरू मार्फत पनि यसलाई सहज चाहिने सुविधा उपलब्ध गराउने गरी हामीले काम गरिरहेका छौँ। त्यस्तै बागमती प्रदेशभित्रका स्थानीय तहहरूले पनि यस ऐन बमोजिम सरकारी कार्य नेपाल भाषाको प्रयोग गर्न तथा भाषाका संरक्षण विकास र प्रवर्धनका लागि आवश्यक कार्य गर्न सक्ने गरी हामीले भाषा ऐनमा व्यवस्थापन गरेका छौँ। यी भाषा ऐनमा भएका मुख्य व्यवस्थाहरू भए त्यसै गरिकन अब यो भाषा ऐनलाई कार्यान्वयनमा लैजानका लागि केही संरचनागत व्यवस्था पनि बागमती प्रदेश सरकारले गरेको छ जसमध्ये हाम्रो मन्त्रालय संस्कृत तथा पर्यटन मन्त्रालयलाई यो सरकारी कामकाजको भाषा कार्यान्वयनको फोकल मन्त्रालय तोकिएको छ। मन्त्रालयले यसका सबै जिम्मेवारीहरू लिएको छ र त्यही अनुसार कामहरू अगाडि बढाइरहेका छौँ हामीले। त्यस्तै मन्त्रालयको मातहतमा रहने गरी संस्कृति तथा पर्यटन महाशाखा र मातहतका पर्यटन कार्यालयहरू स्थापना गरेर यो संस्कृत तथा तामाङ भाषा कार्यान्वयनका लागि चाहिँ सरी यो चाहिँ तामाङ तथा नेपाल भाषा कार्यान्वयनका लागि चाहिँ संरचनात्मक व्यवस्था हामीले बनाएर जिम्मेवारी तोकेका छौँ। त्यसै गरिकन प्रदेश कला भाषा तथा संस्कृति सम्पदा संरक्षण व्यवस्था गर्न भनेको विधेयक 2082 चाहिँ हामीले के गर्न खोजेका छौँ त यसबाट भने प्रदेश प्रज्ञा प्रतिष्ठानको स्थापना गरी प्रदेश सरकारी कामकाजको भाषा कार्यान्वयनलाई विज्ञताको आधारमा प्रभावकारी तुल्याउने गरी हामीले प्रक्रिया अगाडि बढाइसकेका छौँ। त्यस्तै प्रदेश सभामा दुवै भाषाका लागि दुईजना भाषा अनुवादक नियुक्त गरेर जिम्मेवारी प्रदान गरिएको छ। हाम्रो प्रदेश सभामा चाहिँ दुवै भाषाका भाषा अनुवादहरू हामीले व्यवस्था गरेका छौँ भने भाषा नियमावलीहरूमा चाहिँ केही मन्त्रालयहरूमा समेत भाषा अनुवादक राख्ने प्रस्ताव हामीले गरेका छौँ। भाषा नियमावली स्वीकृत भइसकेपछि हामी यसलाई पनि कार्यान्वयनमा ल्याउनेछौँ। प्रदेशभित्र बोलिने भाषा कला साहित्य धर्म तथा मौलिक संस्कृतिको पहिचान संरक्षण र प्रवर्धन गर्ने नीति लिएको छ। विशेष त हाम्रो यो कार्यक्रम बजेट तथा नीतिको सन्दर्भमा बोल्नु पर्दाखेरि त्यस्तै गरिकन हामीले विभिन्न बजेटहरू चाहिँ नि अहिले चालु आर्थिक वर्षमा यो भाषा कार्यान्वयनकै लागि केही बजेटहरू व्यवस्थापन गरेका छौँ। जस्तै हामीले सरकारवालाहरूको सहकारीमा सरकारी कामकाज भाषा तामाङ भाषा र नेपाल भाषा प्रशिक्षण सञ्चालन गर्नका लागि मात्रै रु 28 लाख बजेट चालु आर्थिक वर्षमा नै हामीले विनियोजन गरेका छौँ। त्यस्तै सरकारी कामकाजको भाषा अतिरिक्त संस्कृत भाषा, पाली भाषा र मगर भाषा प्रशिक्षण तथा प्रवर्धनका लागि समेत रु 33,80,000 बजेट हामीले यो दुई भाषा मात्रै नभइकन भाषा विकासको हिसाबले अरू मातृभाषाहरू र विशेष त संस्कृत र पाली भाषा, संस्कृत पुरानो धर्मग्रन्थको हिसाबले र पाली भाषा बुद्धकालीन दर्शन अध्ययन अध्यापन गराउने हिसाबले त्यसको पनि तालिम कार्यक्रम हामीले राखेका छौँ। त्यस्तै प्रदेशभित्र बोलिने सबै भाषा र साहित्यको विकासका लागि बागमती प्रदेश साहित्य सम्मेलन, बाल साहित्य सम्मेलन र लेखक सम्मेलनको आयोजना गर्ने गरी कार्यक्रम बजेट व्यवस्थापन गरेका छौँ। यसको लागि मात्रै हामीले 27,50,000 बजेट चाहिँ विनियोजन गरेर कार्यक्रम अगाडि बढाइरहेका छौँ। त्यस्तै बालबालिकामा मातृभाषा प्रवर्धनका लागि श्रव्य दृश्य पाठ्य सामग्री निर्माणका लागि भनेर हामीले चाहिँ नि रु 14 लाख बजेट यसरी भाषा विकासका हिसाबले भाषिक सिप अभिवृद्धि गर्ने हिसाबले बालबालिकाहरूका लागि चाहिने स्रोत सामग्री व्यवस्थापन गर्नका लागि पनि बजेट व्यवस्थापन गरेका छौँ। त्यस्तै नेपाली भाषा तामाङ भाषामा चाहिँ हामी त्रैमासिक रूपमा बुलेटिनहरू प्रकाशन गर्छौँ। प्रत्येक तीन महिनामा हामीले 3 भाषामा लेखिएको विशेष त बागमती प्रदेश सरकारका सम्पूर्ण गतिविधिहरू सबैले बुलेटिन प्रकाशन गरिरहेका छौँ। हामी अहिले 3 भाषामा गर्छौँ ती 3 महिनामा, नेपाल भाषा, तामाङ भाषा र नेपाली भाषामा। त्यस्तै तामाङ र नेपाल भाषा अनुवाद सफ्टवेयर निर्माणका लागि भनेर हामीले यो वर्ष 20 लाख बजेट विनियोजन गरेर त्यसको अन्तिम स्टेजमा हामी पुगिसकेका छौँ। अब केही दिनभित्रमै हामी यो अनुवाद सफ्टवेयर लन्च गर्दैछौँ। त्यस्तै भाषा दिवसको अवसरमा प्रदेश भाषा स्मारिका प्रकाशन गर्छौँ हामी। हामीले पहिलो अङ्क प्रकाशन गरिसकेका छौँ दोस्रो भाषा दिवसमा भने, अब यो तेस्रो भाषा दिवस मनाउँदै गर्दाखेरि हामी दोस्रो अङ्क पनि यो 3 भाषामा हामी प्रकाशन गर्दैछौँ। त्यस्तै गरिकन भाषा संस्कृति कला सम्पदाको प्रवर्धन तथा जगेर्ना गर्ने उद्देश्यसहित एनिमेटेड कार्टुन निर्माण गर्नका लागि रु 45 लाख बजेट विनियोजन गरेका छौँ। त्यस्तै भाषा ऐन कार्यान्वयन तथा भाषा दिवस कार्यान्वयन सञ्चालन गर्नका लागि भनेर 28 लाख बजेट विनियोजन गरिएको छ। त्यस्तै तामाङ भाषा, नेपाल भाषा, संस्कृत भाषा तथा लोपोन्मुख र मातृभाषामा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शोध अनुसन्धान बापत सहयोग गर्न भनेर रु 10 लाख बजेट विनियोजन गरेका छौँ। एउटा विद्यार्थीले कम्तीमा 50,000 बजेट चाहिँ प्राप्त गर्न सक्नुहुन्छ। यो विषय लिएर अध्ययन अनुसन्धान गर्दै गर्नुभएको स्नातक तह र स्नातकोत्तर तहमा चालु आर्थिक वर्षभित्र प्रस्ताव पेश गर्ने विद्यार्थीहरूका लागि सहयोग गर्न भनेर यो पनि बजेट हामीले व्यवस्थापन गरेका छौँ। र यसरी जम्मा यो भाषा कार्यान्वयनकै लागि भनेर हामीले कुल बजेटको 2,47,30,000 बजेट चाहिँ हामीले यो भाषा कार्यान्वयनमा व्यवस्थापन गरेका छौँ।
4: उहाँ हुनुहुन्थ्यो बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालयका सचिव दिपेन्द्र सुवेदी। भाषाको संरक्षण र यसको प्रवर्धनका लागि मन्त्रालयले गरिरहेका कामबारे जानकारी दिनुहुँदै, आजको प्रविधि मैत्री युगमा स्थानीय भाषालाई डिजिटल माध्यम, पाठ्यक्रम, सञ्चार माध्यम र सरकारी सेवासँग जोड्न सकिए मात्र भाषा संरक्षण प्रभावकारी हुन्छ। भाषा दिवसले सरकार, समुदाय, शिक्षण संस्था र सञ्चार क्षेत्रलाई साझा जिम्मेवारी बोध गराउँदै भाषिक समावेशिता र सामाजिक न्यायको सन्देश दिन्छ। अन्तत भाषा दिवस हाम्रो भाषिक सम्पदाप्रतिको सम्मान, पहिचानको रक्षा र सांस्कृतिक समृद्धिको प्रतिबद्धता हो। सबै भाषाको संरक्षण र प्रवर्धन मार्फत मात्र समावेशी, सभ्य र समुन्नत समाज निर्माण सम्भव छ।

बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयका गतिविधि र कार्य प्रगतिबारे चर्चासँगै हामी कार्यक्रमको अन्त्यतिर छौँ। पर्यटकीय गन्तव्य, प्राकृतिक सौन्दर्य र स्थानीय कला संस्कृतिलाई सिनाउन तथा यसको प्रवर्धन गर्न बागमती प्रदेश सरकार अन्तर्गतको संस्कृति तथा पर्यटन मन्त्रालयले उत्पादन गरेको यो कार्यक्रमलाई तपाईँले रेडियो नेपालमा हरेक हप्ताको आइतबार यसै समयमा करिब आधा घण्टासम्म सुन्दै आउनु भएको छ। तपाईँले यस कार्यक्रमलाई रेडियो नेपालको 100 MHz र वेबसाइट त्यसै गरी रेडियो नेपाल मोबाइल एपबाट समेत संसारभर सुन्न सक्नुहुन्छ। अर्को हप्ता बागमती प्रदेशका पर्यटकीय गतिविधि सहित नयाँ विषयको जानकारी लिएर हामी आउनेछौ। आजको कार्यक्रमबाट प्राविधिक साथी सहित कार्यक्रम उत्पादक तथा प्रस्तुता राधा ढुङ्गना बिदा चाहन्छु। नमस्कार।

0: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: पैदल यात्रीले सदैव बाटो पार गर्दा जेब्रा क्रस, आकाशे पुल वा सुरक्षित स्थानबाट मात्रै बाटो पार गरौँ।
2: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
3: के तपाईँ वैदेशिक रोजगारीमा जाने सोच बनाएर पासपोर्ट बनाउँदै हुनुहुन्छ?
4: त्यसो हो भने जिल्ला प्रशासन कार्यालय भित्र रहेको आप्रवासी स्रोत केन्द्र MRC आफूलाई लागेका जिज्ञासा समाधान गर्न नबिर्सनु होला। साथै सबै पालिकामा हुने रोजगार संयोजकबाट पनि जानकारी लिन सकिन्छ।
3: वैदेशिक रोजगार बोर्डको सचिवालय।
5: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
6: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
7: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। प्रविधि संयोजनमा धर्मपाल प्रसाद शाह, रामकृष्ण शाह, उद्घोषणमा सहकर्मी बलराम कोइराला, गणेश थापासँगै म विष्णुदेवी पौडेल। यति बेला साँझको 5 बज्न लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। संघीय संसदको बजेट अधिवेशन भोलि सोमबारदेखि प्रारम्भ हुँदैछ। भोलि नै सरकारको नीति कार्यक्रम पनि प्रस्तुत हुने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई भोलि सम्बोधन गर्ने कार्यक्रम रहेको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो। नेपालको संविधानको धारा 95 अनुसार राष्ट्रपतिले अपराह्न 4 बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने उहाँले बताउनुभयो। राष्ट्रपति पौडेलबाट नीति तथा कार्यक्रम प्रस्तुत हुने संयुक्त बैठकमा अपराह्न 3:45 बजे अगावे उपस्थित हुन प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका सदस्यहरूलाई संसद सचिवालयले अनुरोध गरेको छ। त्यसअघि दिउँसो 2 बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठक बस्नेछन्। सरकारले सार्वजनिक सेवा प्रवाहलाई मर्यादित स्वच्छ र वातावरण मैत्री बनाउन भोलिदेखि जेठ 1 गतेसम्म देशभर सरसफाई सप्ताह 2083 सञ्चालन गर्ने घोषणा गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले एक विशेष मार्गदर्शन जारी गर्दै संघीय मन्त्रालयदेखि स्थानीय तहसम्मका सबै निकायहरूलाई यस अभियानमा सक्रिय सहभागी हुन निर्देशन दिएको छ। यस अभियानले सरकारी निकायहरूमा न्यून लागतमा अधिकतम प्रतिफल प्राप्त हुने गरी सरसफाई मापदण्ड कार्यान्वयन गर्ने लक्ष्य सरकारले जारी गरेको सरसफाई सप्ताह सञ्चालन सम्बन्धी मार्गदर्शन 2083 समावेश छ। सरकारी कार्यालयहरूमा नियमित सरसफाई र फोहोर व्यवस्थापनको स्पष्ट मापदण्ड नहुँदा सेवा प्रवाह, कर्मचारी र सेवाग्राहीको स्वास्थ्यमा नकारात्मक असर परिरहेको सन्दर्भमा यो मार्गदर्शन तयार पारिएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको सचिवालय बैठक बस्दैछ। पार्टी सभापति रवि लामिन छानेको निर्देशन अनुसार आज साँझ 6 बजे पार्टी केन्द्रीय कार्यालय घन्टीघर वनस्थलीमा बैठक बस्न लागेको पार्टीका प्रवक्ता मनिष शाहले जानकारी दिनुभयो। उहाँका अनुसार आजको बैठकको कार्यसूचीमा भेला तथा अधिवेशन, विशेष तालिका, आयोग तथा विभागका पदाधिकारी मनोनयन, जिल्ला समिति विघटन, अनुसन्धानात्मक कारवाही, केन्द्रीय समिति बैठक लगायतका विषय समेटिएका छन्। परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले 2082 सालको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा प्रकाशनको तयारी थालेको छ। गत चैत 19-29 गतेसम्म सञ्चालन भएको उक्त परीक्षाका उत्तर पुस्तिका परीक्षा समाप्त हुनासाथ परीक्षण एवं सम्परीक्षण थालेको कार्यालयले यही वैशाख 29 गतेभित्र परीक्षाफल सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डले बताएको छ। परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार हाल 35 जना कर्मचारी टेबुलेसनमा व्यस्त छन्। वैशाख 29 गतेभित्र परीक्षाफल प्रकाशन गर्ने लक्ष्य छ। माध्यमिक शिक्षा परीक्षा एसईई व्यवस्थापन तथा उत्तर पुस्तिका परीक्षण निर्देशिका 2082 परीक्षा सम्पन्न भएको बढीमा 3 दिनभित्र उत्तर पुस्तिका परीक्षण गरिसक्नुपर्ने व्यवस्था छ। गत वर्ष नियमित र स्तर वृद्धितर्फ गरी 512,421 विद्यार्थी परीक्षामा सहभागी भएका थिए। मनसुन नजिकिँदै गर्दा झापामा बाढी र डुबानबाट प्रभावित हुन सक्ने घर परिवारको विवरण सङ्कलन गर्न थालिएको छ। यसै क्रममा नेपाल रेडक्रस सोसाइटी झापाले यसपालिको मनसुनमा जिल्लाका नदीहरूमा आउन सक्ने बाढीजन्य विपदबाट 8,915 परिवार प्रभावित हुन सक्ने पूर्वानुमान गरेको छ। यस वर्षको मनसुनमा जिल्लाका 14 पालिकाका 11 नदीमा आउन सक्ने बाढी र विपदबाट प्रभावित हुन सक्ने परिवारको तथ्याङ्क प्रक्षेपण गरिएको झापा शाखाका सभापति लोकराज ढकालले बताउनुभयो। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ 5 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
2: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
1: यहाँ पनि सबै राम्रो छ। ला, तेरो आमासँग कुरा गर।
2: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
1: किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसीको कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
2: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
1: सेवा सुचारु गर्नका लागि *14## डायल गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध अब अन्त्य नजिक पुगेको सङ्केत गर्नुभएको छ। तात्कालीन सोभियत सङ्घले नाजी जर्मनी विरुद्ध जित हासिल गरेको सम्झनामा धेरै वर्ष यता पहिलोपटक सानो रूपमा आयोजित विजय दिवस परेडपछि पुटिनले क्रेमलिनमा पत्रकारहरूसँग यस्तो अभिव्यक्ति दिनुभएको हो। पत्रकारहरूले सोधेको अर्को एक प्रश्नको जवाफमा उहाँले स्थानीय शान्ति सम्झौतामा सहमति भएपछि मात्रै आफ्ना युक्रेनी समकक्षी भ्लादिमिर जेलेन्स्कीलाई भेट्ने स्पष्ट पार्नुभयो। र विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस अधानम घेब्रेयेससले हान्टा भाइरसका कारण मानिसलाई नआत्तिन आग्रह गर्नुभएको छ। हन्चा भाइरस प्रभावित भनिएको पानी जहाज स्पेनको क्यानोरी टापुमा पुगेपछि टेड्रोसले स्थानीय नागरिकलाई नआत्तिन आग्रह गर्नुभएको हो। उहाँले वर्तमान अवस्था विगतको कोरोना महामारी जस्तो नभएको प्रश्न पार्दै जनस्वास्थ्य जोखिम हाल न्यून रहेको बताउनुभयो। नेदरल्यान्ड्सको झण्डा बोकेको एमभी होन्डिएस नामक पानी जहाजमा 140 बढी यात्रु तथा चालक दलका सदस्य रहेका छन्। उक्त जहाज आज बिहान पश्चिम अफ्रिकाको तट नजिक रहेको स्पेनको क्यानोरी टापुमा पुगेको छ। रेडियो नेपालबाट साँझ 5 समाचार सकियो। हवस् त, नमस्कार।
4: हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। समाचारपछि सुन्न सक्नुहुनेछ शैक्षिक रेडियो कार्यक्रमको पुनः प्रसारण। अहिले भने सुन्नुहुनेछ तामाङ भाषामा समाचार।

0: जु रेडियो नेपाल हिन्न तामाङ सानगिरी ढाङनी दा ढेनमुला गा इन्दिरा थिङ काइब्लोन थेन ब्लोन सेङझाङला गेजाङसे दाखाबा नोरदिङला नीति गेखोर थेन बजेट सोमा मिनीला पो तागाई विशेष सुझाव किनबा पोर्टल सेङबा मुला नाङ्गर हेन्से ताबा नीति थेन गेखोर मिनीसे माइबा राङबा सोबारी बिसी चु डिजिटल प्लेटफर्म ती बा हिन्ला चु पोर्टल ग्याम स्यान्दो युल्डी चिबा नेपाली मिनी विषय विज्ञ थेन थिम सोबा कादेशेनोन बजेट शोभा थिएन विकासला प्राथमिकतालाई ताम्री राङला सुझाव सरकारदा थानबारी खाम्सेदा मुला सुझाव पिनबारी काइब्लोन थेन ब्लोन सेङझाङला गेजाङसे सजेसन डट ओपिएमसिएम डट जिओभी डट एनपी मिनला डिजिटल प्लेटफर्म तिबारी खाम्सेदा मुला नोर ब्लोन डाक्टर सोनिम वाग्लेसे छार बजेट गाछा गाछाला बिमा लोलोन खाला बिसी सुङबान खाबा मुला राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाला लोनखाङला चिसाङ दाते तिलाई लिछा चिबान मोला पार्टी चोहो रवि लामिछानेला निर्देशन दि तिनी ङ्यासे डु ङ्यामा पार्टी मियो घेजाङ वनस्थलिरी चिसाङ चिसेदा ताबा मुला बिसी पार्टीला सुङबोन मनिष झासे सुङबा मोला नाङ्गर हेन्से सरकारी गेजाङ रे ह्युलबाङ सरसफाई निस्रा सेङबा ताबा मुला सरकारसे नाङ्गर हेन्से जेठ घिक्ला कुनु धोना सङ्घ प्रदेश थिएन स्थानीय तहला मोकोन गेजाङ रे सरसफाई निस्रा तिबारी माइबा खिन्ला सरसफाई सप्ताह सेङबा निर्देशन 2083 नोन जारी लाबा मुला बिची काइब्लोन थिएन ब्लोन सेङझाङला गेजाङ शाखा अधिकृत सुवर्ण भज्राचार्य से सुङबा मुला निस्रा सेङबारी मोकोन सङ्घ प्रदेश थिएन स्थानीय तहदा चिठी पुइसी झिन्बा मुला लुइतेन जनसङ्ख्या ब्लोनखाङला रोरी नाङ्गर सियोला ब्रे ङ्यासी सोमचुई मिनेट्री वीर अस्पताल ग्याम सरसफाई सप्ताह तिसेदा मुला बिसी ब्लोनखाङला रोलोन डाक्टर समीर कुमार अधिकारी से सुङबा मुला प्रतिनिधि सभा ला थिम न्याय थेन मिली पो समिति से सा आरेबा मिनी कादेदा थानबा ग्ला होल्डिङ सेन्टर च्याबारी तिबा मुला नेपाल सरकार स्थानीय तह थेन सुरक्षा निकायला रोरी याम्बुला गान्धी स्योङामरी चिबा सुकुम्बासी बस्तीदा चु बैशाख चुई निला कुनु हेन्से सुरक्षित ग्लारी थानबारी तिबा मुला दाखाबा मनसुन्दा घोषी विपद जोखिम न्यूनीकरण थिएन ताबारी खाम्बा छेतिदा काबारी सरकारी निकाय सुरक्षा घेन्दुन थिएन चु गामला घेन्दुन कादेशे तयारीला घे लाभन मुला नेपालला कमजोर सा खारङ दामान दिम शोभा रिला विनाश लाभा थिएन जलवायु पोबासे लामा दिङे दाङसे मनसुनला विपदसे ग्रेन क्षति शोभन खाब मुला लाना राङबा पहाडी थिएन हिमाली जोङरी डुई थिएन ग्यागर थुम्री भाल थिएन ब्लुम्बाला घटना लाना ताबा मराङबा मुला परीक्षा नियन्त्रण गेजाङसे 2082 सालला एसईई जाँचला रिजल्ट तेबा तयारी तिबा मुला निबा चैत्र चुई कुला कुनु हेन्से निचुई कुला कुनु धोना किन्बा जाँचला रिजल्ट रेङेन धोना तेबारी माइबन मुला बिसी राष्ट्रिय परीक्षा बोर्डसे पाङबा मुला सहकारी ठगीला आरोपी मञ्जुश्री सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेडला चोहो नारायण प्रसाद घिमिरेदा चुङबा मुला सरकारसे सहकारीसे टाङ्गा थान्बा मिनी कादे दा ब्ली दिङ हेन्से याइसी आपिन्बा भिवान बागमती प्रदेश सरकारला सहकारी ब्लोनखाङरी उजुरी खाबा लिछा होजान चिठीला आधारी प्रहरी वृत बौद्ध ग्याम निबा टोलीसे तिलमा घिमिरेदा चुङबा मुबा सहकारी से ग्यार्जा गिक्से गाँचुई भीमा लाना मिनीला करोड चुई गा टाङ्गा याइसी पिनबारी बाँकी मराङबा मुला नेपाली काङ्ग्रेसला चोहो गगन कुमार थापासे सुशासन डी सरकारसे लाभा घेदा पार्टीसे रो लाभा बिसी सुङबा मुला नेपाली काङ्ग्रेसला जरा अभियान डी धनगढीरी सेङबा प्रदेश थिएन स्थानीय तह मियो प्रदेश स्तरीय वाल्डी लेङ्मो थान्छुबान चोहो थापासे युलबाङ हित सुशासन नोरठिम सुधारला ताम्री सरकारदा रोथेन समर्थन ताला बिसी सुङबा मुला सरकारसे अध्यादेश ग्याम निजामती सेवा ऐन संशोधन लासी कर्मचारीला मोकोन ट्रेड युनियन खारेज लाभा लिछा ट्रेड युनियनसे प्रयोग लाभन खाबा गेजाङ बन्द लासी सरकारी सेवा सुविधा याइसी किनबारी चुला ला निकायदा मोइजेन लाभा मुला गेन्दुन कादेशे प्रयोग लाभन खाबा गेजाङ दिमखाङ मोटर कादे राङबा सेवा सुविधा थिएन सरकारी सम्पत्ति याइसी किनबारी सम्बन्धित गेजाङदा पाङबा खिन्ला सरकार से ट्रेड यूनियन ला लोलो लोलो तहला समिति री मुबा कर्मचारी दा तोक लाबा दरबंदी अनुसार गे जिम्मेवारी री पुईबारिनोन पुईसी गे लाबा रिनोन पांगबा मुला। संचार थिएन सूचना प्रविधि ब्लोनखाङसे नेपाल दूरसञ्चार प्राधिकरणला चोहोथेन सदस्य थिएन सुरक्षण मुद्रण केन्द्रला कार्यकारी निर्देशक धान्डी दरखास्त पिनबारी मोइजेन लाबामुला ब्लोनखाङसे तिलमा कागुर छिपान दरखास्त पिनबारी मोइजेन लाबाखिनला कागुरी नेपाल दूरसञ्चार प्राधिकरणला चोहोला धान्डी मेन्दो गिक्तेन सदस्य धान्डी मेन्दोब्ली उमेरद्वार थिएन सुरक्षण मुद्रण केन्द्रला कार्यकारी निर्देशक धान्डी मेन्दो गिक उमेरद्वार दाम्बा ताबासे सेम ताबा मिनिसे जेठ गा नाङ्री दरखास्त पिनबारी मोइजेन लाबामुला। याम्बु महानगरपालिका वातावरण व्यवस्थापन विभागसे याम्बु उपत्यकारी लेबा वायु प्रदूषण च्याङना सोबारी मोटर कादेला चेक जाँच लाबा गे तिबा मुला विभागसे उपत्यका ट्राफिक प्रहरी गेजाङला रोरी मोटर कादेला चेक जाँच लाबारी तिबा हिँला याम्बु नाङ्री लाबाला गुणस्तर ज्याबा सोबारी बिसी ग्यालाम्री सेङबान लाबा मोटर से तोक लाबा ठिम्दा तेन्बा मुलाकी आरे बिसी च्याबा गोबारी चु अभियान सेङबा हिँला बिची याम्बु महानगरपालिका से पाङबा मुला चेक लाबा धुइरी सरकार से पाङबा मापदण्ड आलाबा मोटर कादेदा प्रहरी से चुङसी ठिम अनुसार कारबाही लाबारी तिसी झिन्बा मुला। भरतपुर महानगरपालिका गा धर्म चोकला चौतारी पार्टी प्यालेश्री सेङबा बामा लाबा भोज चाबा लिचा फुड पोइजनिङ तासी आखाम्बा ताबा कादे मेन्दो कुचुई सोम धोबा मुला थेनी कादेरी दातेनोन मेन्दो गाचुइला लोलो लोलो अस्पताल कादेरी मान लाबान मुला जोङ प्रहरी गेजाङला ग्रेनपो एसपी गोविन्द पुरीसे सुङबा अनुसार चु बैशाख निचुई सोमला कुनो भोज चाबा कादे आखाम्बा ताबा रितिबा मुबा भर आखाम्बा ताबा कादेला भरतपुर अस्पताल चितवन मेडिकल कलेज थेन कलेज अफ मेडिकल साइन्सेस थेन याम्बुला निजी निजामती कर्मचारी सिभिल अस्पताल टिचिङ अस्पताल कादेरी थान्सी मान लाबन मुला घटना लिछा पार्टी प्यालेसला मेन्दो निदा चुङसी कारबाही लाबारी तिबा मुला। महोत्तरीला औरही नगरपालिका निला न्यू बाबा फिक्स इटा उद्योगला खालडोरी छ्याबा क्युरी ब्लुम्सी मेन्दोगिक झाझाकोला सिबामुला सिन्धुली जोङला मरिन गाउँपालिका ब्रे पाँच तल्ले धिम्ताबा दिल बहादुर राणा मगरला निदिङला जा हिरा बहादुर राणा मगर सिबामुला बिसी जोङ प्रहरी गेजाङ महोत्तरीला प्रहरी सुङबोन शैलेन्द्र भट्टासे सुङबामुला। दार्चुलाला तपो वन घाम्री केन्द्र बिन्दु तासी तिनी साङ्गुल निबा मुला राष्ट्रिय भूकम्प मापन थिएन अनुसन्धान केन्द्र से पाङ्बा अनुसार तिनी स्योला चुई घिक घ्याँसी घाँचुई घा मिनेट निमा ब्ली दशमलव घिक स्केल्ला साङ्गुल निबा मुबा। ज्योमो लुङमा क्रेबारी निबा धुरी अक्सिजन आछ्योमा मेन्दोगिक मिनी सिबा मुला सोलु दुधकुण्ड नगरपालिका निस्दिम्ताबा विजय घिम्रे विश्वकर्मा अक्सिजन आछ्योमा तिनी सिबा हिँला बिची जोङ प्रहरी गेजाङ से पाङबा मुला गेजाङला सूचना अधिकारी प्रहरी निरीक्षक विकास राई से सुङबा अनुसार ज्योमो लुङमाला क्याम्प गिक थुम्री दोबा घिमिरे तिनी स्योरी ब्ली ह्यामा क्यार बेस क्याम क्यार बाबन लामा घ्याम्रिन सिबा मुबा जङ्गली श्यामु चामा दिम घिक्लान मेन्दो चुइगीका मिनी आखाम्बा ताबा मुला बारादशी गाउँपालिका नि बट्टा बारीला तेजबहादुर खवासला दिम थेमेसे तिनी स्योरी कान थेन रि ग्याम्से बाबा श्यामु सोसी चामा थेनिका दे आखाम्बा ताबा हिन्ला स्यान्स्युबान मोबा सानगिर जिन्जी फ्याफुल्ला।
1: श्रोताबिन नमस्कार, नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित शैक्षिक रेडियो कार्यक्रममा हार्दिक स्वागत गर्दछौ। विद्यार्थी भाइ बहिनीहरू, आज हामी माध्यमिक तह कक्षा 9 अनिवार्य नेपाली विषयको पाठ 2 रहेको स्वाद कथा अन्तर्गत रहेर पठन प्रवाह र बोध अभ्यासमा केन्द्रित भई शिक्षक र विद्यार्थी बीच गरिएको छलफल प्रस्तुत गर्दैछौ। भाइ बहिनीहरू, तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै मुख्य मुख्य कुराहरू टिप्पण गर्न तयार हुनुहोस् है। त तयार हुनुभयो?
2: ए, को रहेछ भनेको त मान भाइ पो रहेछन्। अघिदेखि चोरमा आएर मजासँग पढेर पो बसेका रहेछौ। पढ्न भनेपछि तिमीलाई यस्तो जाँगर चल्दो रहेछ अघि भाइ। तर
3: अमिरा दिदी, मैले स्वाद शीर्षकको कथा पढेको थिइन, त्यही भएर। ल ल, आउनुहोस् दिदी, बस्नुहोस् न। हुन र,
2: किन नआउनु नि मान भाइ? मलाई त खै पढ्नलाई अझै समय नै जुरेको छैन भन्या गरायसी कामले गर्दा। जे होस्, चोरमा बसेर पढ्नुको मजा बेग्लै होइन त भाइ?
3: होइन अमिरा दिदी, म कथा पढौ कि भनेर बसेको, तर मनमा चाहिँ कथा भनेको के होला भन्ने कुरा पो खेलिरहन्छ भने। अरू कक्षामा पनि कथा त पढेको नै हो, तर पनि।
2: ल सुन मान, कथा भनेको घटनाहरूको सिलसिला मिलाएर लेखिएको र जीवनको सानो अंशलाई समेट्ने रचना हो।
3: लौ है, मैले त अर्को प्रश्न राखिहाले, मलाई बुझाउने हो कि होइन कुन्नी अमिरा दिदीले?
2: लौ के भनेको मान तिमीले, कुनै जिज्ञासा राखेपछि मैले त्यसका बारेमा नभने कि कुनै दिन छ र? मलाई आएको कुरा त आफ्नो भाइलाई भनिहाल्छु नि।
3: ए, सोनुका पनि आइपुगिन्। हामी कथा बारे चर्चा गर्दैछौ सोनुका। ल बस, कथा भनेको घटनाहरूको सिलसिला मिलाएर लेखिएको कहानी हो रे सोनुका।
2: आहा, मानले कथा बारे मैले भनेको कुरा टपक्कै टिपिहाले है। अनि सोनुकालाई थाहा छ त कथा शब्द कसरी बनेको?
4: खै मलाई त थाहा भएन, अनुमान गर्छु है त। कथा भनेको के र थाहा भन्ने शब्द मिलेर बनेको हो कि होइन भने चाहिँ क अक्षरमा थाहा अक्षर जोडेर कथा शब्द बनेको होला अघि।
3: जे मन लाग्यो त्यही भनेर मिल्छ त। कथा शब्द त मूल शब्द होला, यसलाई टुक्र्याउन मिल्दैन होला है।
2: हाँस्नु पर्दैन मान, मानको पनि सोनुकाको पनि प्रयास एकदमै राम्रो छ है। म पनि पहिला त्यही भन्थे, पछि सरले भनेर पो थाहा पाएकी हुँ। कथा शब्द कथ धातुमा आ प्रत्यय लागेर बनेको अरे। कथ भनेको बन्नु हो, अनि कुनै घटनाका बारेमा सिलसिला मिलाएर भन्नु नै कथा हो अरे।
3: बुझे बुझे। ए, त्यसो पो रहेछ। अनि कथामा अरू के नभए हुँदैन त? अमिरा दिदी त कक्षा 10 पुगिसक्नुभयो, सबै कुरा आउँछ अघि।
4: कथामा संवाद हुन्छ भने त मलाई पनि थाहा छ, किनभने त्यहाँ कुराकानी गराएर पनि कथा अगाडि बढाएको हुन्छ नि।
2: हो सोनुका, त्यस्तै कथामा आउने घटनाको सिलसिलालाई कथानक भनिन्छ भने संवाद गर्ने व्यक्तिलाई पात्र भनिन्छ। यसरी कथामा विभिन्न कुराहरू हुन्छन् रे।
4: हेर त, को आउँदैछ परबाट?
2: सर होइन र, सर जस्तै देखिनुहुन्छ। हो, यतैतिर आउँदै हुनुहुन्छ जस्तो छ है।
3: हो, सर नै आउनु भएको रहेछ। अब उहाँसँग थप छलफल गरौँ है त।
5: नमस्कार सर।
6: ओहो, नमस्कार। के हो अमिरा, सोनुका र मान चौरमा बसेर के विषयमा छलफल गर्दै हुनुहुन्छ हँ? कतै म आएर छलफलमा बाधा त पुगेन नि?
3: हामीलाई त ढुङ्गा खोज्दा देउता मिलेको जस्तो भएको छ सर। हामीले कथामा के हुनुपर्छ भनेर छलफल गर्दैछौ।
2: हो सर, हामीलाई कथामा संवाद पात्र कथानक हुन्छ भन्ने कुरा गरेका हौ। अनि कथामा अरू के नभई हुँदैन भनिदिनुहुन्छ कि?
6: कुनै पनि कथा पढेपछि हामीले केही न केही सन्देश पाउँछौ, त्यसैले कथाको उद्देश्य पनि हुन्छ। यस्तै कथाको आफ्नै भाषा शैली पनि हुन्छ। कथाले कुनै समय र स्थान बारे पनि जनाउ दिन्छ है।
4: हामीले लोककथा, गीतिकथा, पञ्चतन्त्रका कथा त सुनेका छौँ, यी चाहिँ के हुन् त सर?
3: यस्तै हामीले स्वस्तानीका कथा अनि अघिल्ला कक्षामा पनि कथा पढेका थियौँ। खरायो र कछुवाका कथा पनि सुनेकै हौ, खरायो र सिंहका कथा पनि सुनेका छौँ।
6: हो, कथामा मानवीय पात्र र अमानवीय पात्र पनि हुन्छन्। कथा सामाजिक, पौराणिक, ऐतिहासिक, मनोवैज्ञानिक आदि विभिन्न प्रकारका हुन्छन्। होइन, के सोचे कि हँ अमिरा?
2: पौराणिक पुराणमा आधारित, ऐतिहासिक इतिहाससँग सम्बन्धित र मनोवैज्ञानिक भन्नाले मानव मनको अध्ययन गर्ने खालका कथा हुन् भन्ने कुरा सरले हाम्रो कक्षामा भन्नुभएको थियो, त्यही सम्झेको नि सर।
3: म भन्छु है सर, आज म यही किताब हेरेर कक्षा 9 स्वाद कथा पढ्दै थिएँ, त्यसपछि अमिरा दिदी आउनुभयो अनि कथा भनेको के हो भनेर चर्चा भयो। अब स्वाद कथा पढौ न त, हुन्न सर?
2: स्वाद शीर्षकको कथा कसले लेखेका हुन् थाहा छ त?
3: कक्षा 9 नेपाली किताबमा रहेको यो स्वाद शीर्षकको कथा कथाकार ध्रुव चन्द्र गौतमले लेखेका हुन्।
2: सर, हामीलाई ध्रुव चन्द्र गौतम कस्ता कथाकार हुन् भन्ने बारे केही बताइदिनु हुन्छ कि?
4: हो सर, कथाकारका बारेमा धेर थोर भनिदिनु भयो भने हामी पनि भोलि यस्तै कथाकार बन्न सक्छौ कि?
3: आहा, कति राम्रो सोचाइ! मेरी साथी सोनुका भविष्यमा कथाकार बन्ने योजनामा रहेछन्, बल्ल पो थाहा भयो।
6: ठिक छ, कथाकार बन्ने क्षमता सबैजनामा देख्छु है म त। साहित्य प्रतिभाशालीहरूको सिर्जना हो, कथाकार बन्न पनि साधना गरे असम्भव छैन। सोनुका, के यो कथा पढिसक्नुभयो त?
4: मैले त पढिसके सर। के त्यसकै आधारमा पनि ध्रुव चन्द्र गौतम कस्ता कथाकार हुन् भन्ने लख काट्न सकिन्छ अघि?
6: म भन्दैछु, सुन। ध्रुव चन्द्र गौतमको जन्म विषम 2001 साल पुष 2 गते भएको हो। उनले कथा, नाटक, उपन्यास, गजल, समालोचना आदि धेरै क्षेत्रमा सशक्त रूपमा कलम चलाएका छन्।
3: त्यसो भए उनी कस्ता कथाकार हुन् त सर?
6: कथाकार ध्रुव चन्द्र गौतम विशिष्ट आख्यानकार तथा कथाकार हुन्।
4: स्वाद शीर्षकको कथा पढिसक्दा कथाकार ध्रुव चन्द्र गौतमलाई समाजका विभिन्न विषयलाई समेटेर कथा लेख्ने कथाकार हुन् भन्न सकिन्छ, हो त सर?
2: ओहो, सोनुका बहिनीले मैले जे सोचेकी थिएँ त्यही पो भनिन् त। के हामीले कथाकारको विशेषता पहिचान गरेको ठिक हो त सर?
6: हो, एकदम ठिक। सोनुका र मानले जस्तै कथा पढ्दै त्यहाँबाट कथाकारको कथागत प्रवृत्ति पहिल्याउन सकिन्छ। कथाकार गौतमका कथामा नेपाली समाज र संस्कृतिका विविध पक्षको चर्चा पाइन्छ।
3: अब त झन् प्रष्ट भयो सर। के म पार्ट दुईको स्वाद कथा पढेर सुनाउन सक्छु? मेरो पठन अलि कमजोर छ जस्तो लाग्छ मलाई त।
6: ठिक छ, अब सस्वर पठन गर्दा भइहाल्छ नि। मानले पठन गरेर सुनाउनुहोस् न त।
3: साबुन लगायत अरू पनि कति चिजबिज किन्नु थियो। साबुन त कति दिनदेखि सकिएको थियो र नुहाउन नपाएर जिउ मैलो भएको आफैलाई अनुभव हुन्थ्यो। कपालमा चाया परेको छ। स्वास्नी चाहिँ त त्यसै पनि नुहाउथी, तर लोग्ने चाहिँ साबुन नभइकन नुहाउँदैन थियो।
6: ठिकै छ मान, प्रयास एकदमै राम्रो छ। केही न केही सुधार त गर्नुपर्छ है। साबुन लगायत शब्द एक शब्द भएकाले त्यसलाई एकै गतिमा पठन गर्ने, यस्तै आफैलाई र नुहाउँदैन थियो जस्ता शब्दका शब्दचारणमा पनि ध्यान दिनुपर्छ है त।
3: म अर्को अनुच्छेद पनि पढ्छु है त सर।
6: भइहाल्छ नि, तर अब अलि होसियारीका साथ पठन गर्नुहोस् है त।
3: उसकी स्वास्नी भन्थे, देशमा यतिका गरिबहरू बस्छन्, कसैलाई साबुन जुर्दैन, तपाईँलाई मात्र स्वाङ।
2: अहिले मानले पढेको त सबै शुद्ध भयो। अब अर्को अनुच्छेद चाहिँ म पढु है त सर?
6: एकदम ठिक छ। अमिराले भने चाहिँ मानले पठन राम्रो गर्नुभएको छ, अब अमिराको पठन गर्ने इच्छा पूरा गरौ न त।
2: ऊ भन्थ्यो, यो के राम्रो कुरा हो त? आफूले भोग्नै पर्यो भन्दैमा गरिबीलाई सुमसुम्याउने हो त? म घृणा गर्छु। प्रत्येक गरिबले आफ्नो गरिबीसित घृणा गर्नै पर्छ।
6: पठन एकदम राम्रो छ, तापनि घृणा शब्दलाई घृणा सुनियो, शुद्धोच्चारण गर्दा घृणा हुन्छ।
2: आज बिहानै पनि यस्तो कुरा तिनीहरूका बीच भएको थियो। स्वास्नी नुहाउनमा जोड दिइरहेकी थिए। लोग्ने चाहिँ देशको गरिबी माथि भाषण दिएर त्यसलाई टार्न खोजिरहेको थियो। अन्त्यमा आज पनि ऊ ननुहाएरै अड्डा गएको थियो।
4: अमिरा दिदीले जस्तै गरेर म मिलाएर पढ्छु है त सर। अड्डामा ऊ एउटा साधारण कारिन्दा थियो। कैयौं वर्षदेखि ऊ त्यसै गरी साधारण थियो। बहाली भएको मितिदेखि ऊ त्यस पदमा आसीन थियो।
6: आज सोनुकाले पढेको पनि अमिराले पढेको जस्तै एकदम शुद्ध र प्रष्ट छ।

0: वा रसेन्द्रियले गर्ने अनुभव वा चाख्दा जिब्रामा हुने मिठो नमिठो नुनिलो अलिनो तितो पिरो आदिको क्रिया प्रतिक्रियालाई नै स्वाद भनिन्छ।
1: धन्यवाद सर, मैले राम्रोसँग बुझे।
2: सर, जुर्दैन र स्वाङ शब्दको अर्थ थाहा पाउन पाए हुन्थ्यो?
1: स्वाङ भनेको आडम्बर वा नक्कल वा ठाट हो भने जुर्दैन शब्दको अर्थ चाहिँ थाहा भएन सर।
0: हो, अमिराले भने चाहिँ स्वाङ भनेको आडम्बर वा नक्कल वा ठाट हो भने जुर्दैन शब्दको अर्थ कुनै कार्यका लागि सायद नपर्नु हो।
3: स्वाङ र जुर्दैन शब्दको अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गरिदिनुहुन्छ कि सर?
0: नसक्ने गरिबले धनी छु भन्ने स्वाङ पार्न मागेर गरगहना लगाएर किन देखाउनु परेको हो कुन्नी? साउनमा विवाह गर्नका लागि सायद जुर्दैन रे भनेर पण्डितले भनेका छन्। यसरी वाक्य बनाउन सकिहालिन्छ नि।
2: गरिब शब्दको विपरीतार्थक शब्द धनी हुन्छ भने साधारण शब्दको विपरीतार्थक शब्द के हो सर?
0: साधारण शब्दको विपरीत शब्द विशिष्ट हो।
3: सर, हामी अब 5-6 अनुच्छेद मौन पठन गर्छौ अनि नयाँ शब्द उच्चारण गर्ने प्रयास गर्छौ र वाक्यमा प्रयोग गर्न आएन भन्ने सोध्छौ नि, हुन्छ त सर?
0: आज तलब आउने दिनबाट सुरु भएको अनुच्छेददेखि त्यति भनेर स्वास्नीले सान्त्वना दिई चामललाई चाहिने जति रुपियाँ छुट्याइदिएको छ सम्म मौन पठन गर्नुहोस् अनि हामी छलफल गरौँला है त।
3: जागिर खानेको आर्थिक अवस्था कति दयनीय हुन्छ र घर चलाउनका लागि आमदानी नहुँदा कस्तो हुन्छ भन्ने कुरा रहेछ अघि सर।
2: अनि सर, लोग्नेको तलब आएपछि लोग्ने स्वास्नी र छोरा बजारमा किनमेल गर्न जाँदा भ्याए जति सामान ल्याउनु पर्छ भन्दै फुरुङ्ग हुँदै सरसल्लाह गर्छन्। मैले त यति कुरा मात्र बुझे।
0: आहा, कति राम्रोसँग कथाका घटना बुझ्नु भएको छ तपाईँहरूले, ध्यान दिएर पढेकामा धन्यवाद छ है।
2: यी कुरा त सबै बुझियो सर, तर यहाँ प्रयोग भएको अपर्झट शब्दको अर्थ चाहिँ के होला?
1: म कोसिस गर्छु है सर।
0: अवश्य।
1: अपर्झट शब्दको अर्थ एक्कासी अथवा अकस्मात हो।
3: अनि खोटो भनेको चाहिँ के हो त?
0: खोटो शब्दको अर्थ काम नलाग्ने हो। यसपछि अब दुई दुई अनुच्छेद पालैसँग सस्वर पठन गर्नुहोस् त अमिरा, सोनुका र मानले।
1: लोग्ने सन्तुष्ट भएर हिँड्न थाल्यो। आउन साथ उसले सारा तलब स्वास्नीलाई बुझाइदिएको थियो ताकि स्वास्नीलाई गुनासो नरहोस् र उसलाई अनिश्चिन्तता। सबभन्दा पहिले उसले साबुन नै किन्यो, त्यसपछि तेल मसला। स्वास्नीले महिनावारी खर्चलाई बनाएको लिस्ट हेर्दै उकिन्थ्यो। जहाँ अक्षर बुझिन्नथ्यो त्यहाँ स्वास्नी स्पष्ट पार्दै जान्थे।
3: जब स्वास्नीको स्वभाव प्रत्येक चिजमा संशोधन गर्दै जाने देखियो, लोग्ने पड्क्यो। यस्तै हो बजेट, यहाँ आएर थप्दै जाने मान्छेको मगज तात्दैन कि जिस्क्याएकी तिमीले मलाई, उसले बम्केर भन्यो।
2: भइगयो त भइगयो, भोलि पुगेन भने मलाई के पुगेन भनिदिन्छु। स्वास्नीले पनि आफ्नो कुराको स्वाङ रची। त्यसपछि स्वास्नीले लिस्ट हेर्दै संशोधन गर्न छाडिदिई र तिनीहरूले जति कागजमा लेखिएको थियो त्यति मात्र किन्न थाले। अरू केही त बाँकी छैन किन्न? अन्त्यमा उसले सोध्यो।
0: एकदम राम्रोसँग पठन गर्नुभयो, तर अझै अमिराको पठन अति द्रुत गतिमा छ, अलि ढिला पढ्नु पर्छ भने मानले चाहिँ आरोह र अवरोह मिलाउने कुरामा सुधार चाहिँ गर्नुपर्छ है। ल अब सबैले सायद छोरो चाहिँ यसमा पक्का थिएन सम्म मौन पठन गर्नुहोस् त।
2: सर, सुकी शब्दको प्रयोग भएको छ। सुकी भनेको कति पैसा हो?
1: मलाई थाहा छ सर, सुकी भनेको 100 पैसाको 4/1 अर्थात् 25 पैसा हो।
3: एउटा जिज्ञासा उत्पन्न भएको थियो, सोधु सर। फटाफट, कपाकप, हुरुरु जस्ता शब्दहरूलाई कस्ता शब्द भनिन्छन्, जानकारी दिनुहुन्छ कि भनेर।
0: कति राम्रो प्रश्न। वास्तवमा कुनै वस्तु ध्वनि गति दृश्य अवस्था काम गराएको नक्कल गर्ने जस्तै कपाकप फुरुखुरु किटिक्क जस्ता शब्दहरू अनुकरणात्मक शब्द हुन्। निश्चित ठाउँमा मात्र यसको प्रयोग गर्नुपर्छ। जस्तै कुवाँ कुवाँ शब्द रुने बुझाउन प्रयोग गर्नुपर्छ।
3: प्रष्ट भयो सर मलाई त। अब त यसको सन्दर्भ मिलाएर प्रयोग पनि गर्न सक्छु सर।
2: कथामा प्रयोग भएका भो लाइसक्या दिनुस लानुस जस्ता शब्दहरू कस्ता शब्द हुन्? यी किन कथामा प्रयोग हुन्छन् सर?
0: कति राम्रो प्रश्न। भो लाइसके दिनुस जस्ता शब्दहरू कथामा संवादमा प्रयोग गरिएका यस्ता शब्दहरूलाई भाषामा कथ्य भाषाका शब्द भनिन्छ। बोलीचालीमा प्रयोग हुने यी शब्दहरू भोको भयो, लाइसकेको लागिसकेको, दिनुसको दिनुहोस्, लानुसको लैजानुहोस् हुन्छ।
3: त्यसो भए याको यहाँ, सक्याको सकेको, कहाँ भए कहाँ, एकोटाको एकोटा हुन्छ हो सर?
0: हो, सही भन्नुभयो। यस्ता कथ्य शब्दको प्रयोग कथामा धेरै छन्, जुन विशेषत संवाद

0: मा प्रयुक्त हुन्छन्। अब आज पठन गरेको अनुच्छेदमा आधारित भएर केही प्रश्नहरू एक आपसमा सोध्नुहोस् न त।
1: म सोध्छु है त प्रश्न। लोग्ने अड्डाबाट तलब लिएर आउँदा कति बजेको थियो? मानले भन त।
2: मलाई यसको उत्तर थाहा छ सोनुका। लोग्ने अड्डाबाट तलब लिएर आउँदा 5:30 बजेको थियो, हो कि होइन भन त?
1: हो, लोग्ने अड्डाबाट तलब लिएर आउँदा 5:30 बजेको थियो।
0: को आउनु भएको रे? ए, हेडसरले भन्नुभएको हो। हुन्छ हुन्छ, म तुरुन्त आइहाल्छु नि। लौ सोनुका, मान र अमिरा, मलाई विद्यालयमा तुरुन्तै जानुपर्ने भयो। हेडसरले बोलाउनु भएको छ, पाठका बारेमा पछि फेरि कुराकानी गराउँला है। म गएँ है त।
3: धन्यवाद सर, नमस्कार, हामी पनि जान्छौँ अब।
4: आएको पनि धेरै भइसक्यो, बाँकी पाठ अर्को दिन सलफल गरौला, आजलाई यति गरौँ न त है। लौ जाउँ अब।
3: अब बाटोतिर नर्मल ल्याऊ है।
5: हस्त श्रोताबिन, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिन्छौँ।

0: हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। भर्खरै सुन्नुभयो स्वदेश गान, कृष्णमानको स्वरमा प्रदीप रिमालको रचना, गायक स्वयंकै संगीतमा।
1: यसका साथै आजलाई रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँको प्रसारण यही सकिन्छ। अब केन्द्रीय प्रसारण सुन्नुहुनेछ। हवस् त, प्रादेशिक प्रसारणबाट बिदा हुन्छौ। नमस्कार।
0: हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। छ दसको समयमा सुन्न सक्नुहुनेछ प्रदेश समाचार। यति बेला भने साँझको छ बज्न लाग्यो। अब सुन्नुहुनेछ मैथिली भाषामा समाचार।

यो रेडियो नेपाल हो। अब शोक मिश्रबाट प्रदेश समाचार सुन्नुहोस्। मार्ग खुलेको 15 वर्षपछि म्याग्दीको मङ्गला गाउँपालिका 5 छिसबाङमा सडक स्तर उन्नति गरिएको छ। मङ्गला मालिका र धौलागिरी गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी दरबाङ सडकको बाबियाचोर दरबाङ खण्डको वैकल्पिक मानिएको पोक सेराफाट पिपल बोर्ड छिसबाङ खोप्टी दरबाङ अन्तर्गत छिसबाङ सडक खण्ड स्तर उन्नति गरिएको हो। 3 करोड रुपैयाँको लागतमा छिसबाङमा सडक स्तर उन्नति भएको सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ। गत माघ महिनादेखि सुरु भएको सडक स्तर उन्नति योजनाको म्याद आगामी आषाढ मसान्तसम्म भए पनि 3 महिना अघि नै सम्पन्न भएको छ। हुलाकी राजमार्ग अन्तर्गत कैलालीको लम्की टिकापुर खकरौला सडकको काम सम्पन्न नहुँदा नागरिकले निकै शास्ति खेप्नु परेको छ। 3 प्याकेजमा निर्माण सुरु भएको 29 किलोमिटर सडकमध्ये हालसम्म 2 प्याकेजका काम सम्पन्न भएका छन् भने टिकापुरको असनेरी हुँदै खकरौलासम्मको 11 किलोमिटर सडक 5 वर्षसम्म सम्पन्न हुन नसक्दा समस्या भएको हो। समयमा काम सम्पन्न नहुँदा सडक आसपासमा बसोबास गरिरहेका नागरिकलाई गर्मीयाममा धुलो तथा वर्षायाममा हिलोले झनै शास्ति खेप्नु परेको छ। बाँकेमा चालु आर्थिक वर्षको 9 महिनामा 729 जना क्षयरोगीका बिरामी फेला परेका छन्। स्वास्थ्य कार्यालय बाँकेका क्षयरोग फोकल पर्सन रविन्द्र कुमार शाहका अनुसार चालु आर्थिक वर्षको सावनदेखि चैत्र मसान्तसम्म 729 जना बिरामी फेला परेको र सबैभन्दा धेरै नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकामा रहेका छन्। गत वर्ष 1182 जना क्षयरोगीको बिरामी फेला परेका थिए। पछिल्लो समय बाँकेमा एआई एक्सरे विधिद्वारा क्षयरोगीको सक्रिय खोज पड़ताल भइरहेको उहाँले बताउनुभयो। जिल्ला वन कार्यालय चितवन काबिलियती वन संरक्षण र प्रवर्धन अभियानमा जुटेको छ। लामो समयदेखि नवीकरण नभएका काबिलियती वनको हकमा दाता जुटाएर नवीकरण गर्दै संरक्षण र प्रवर्धन सुरु गरिएको हो। जिल्ला वन कार्यालय चितवनका प्रमुख विष्णु प्रसाद आचार्यका अनुसार जिल्लामा 433 काबिलियती वन रहेका छन्। यसैबीच डिभिजन वन कार्यालय चितवनले सडक किनारका जोखिमयुक्त रुख कटान सुरु गरेको छ। आँपटारीदेखि देवघाटसम्मका जोखिममा रहेका पहिचान गरिएका रुख कटान थालिएको हो। देवघाट क्षेत्र विकास समितिले 10 वर्ष अघिदेखि निरन्तर रूपमा रुख कटानका लागि पहल गर्दै आएकोमा यस वर्ष आँपटारीदेखि देवघाटसम्मका 25 वटा रुख कटान सुरु गरिएको छ। सो सडकमा रहेका 62 वटा रुख जोखिममा रहेको भन्दै समितिले कटानका लागि अनुरोध गरेको थियो। हात्तीको बथान आएर पाकेको बाली खान थालेपछि झापाको मेची नगरका बाहुन डाङ्गी लगायत सीमा क्षेत्रका बासिन्दामा त्रास फैलिएको छ। मेची नगर नगरपालिकाको वार्ड नम्बर 1, 4 र 5 स्थित बाहुन डाङ्गी क्षेत्रमा एक साता यता दिनहुँ भारतीय जङ्गलबाट प्रवेश गर्ने 30 देखि 40 को संख्याका हात्तीको बथानले किसानको मकै सुपारी लगायत बालीमा क्षति पुर्याउने गरेका छन्। यसैबीच प्रवेश नाकामा हात्ती रोक्न स्थानीयलाई सुरक्षा प्रदान गर्न र खेती बालीमा क्षति हुन नदिन सुरक्षाकर्मी वनरक्षक रेपिड रिस्पोन्स टिम लगायतको संयुक्त टोली परिचालन गरिएको मेची नगर वार्ड नम्बर 4 का वडाध्यक्ष अर्जुन कार्कीले बताउनुभयो। परीक्षा नियन्त्रण कार्यालयले 2082 सालको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा प्रकाशनको तयारी थालेको छ। गत चैत्र 19 गतेदेखि 29 गतेसम्म सञ्चालन भएको परीक्षाको परीक्षाफल यही वैशाख 29 गतेभित्र सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार हाल 35 जना कर्मचारी टेबुलेसनमा व्यस्त छन् भने वैशाख 29 गतेभित्रै परीक्षाफल प्रकाशन गर्ने लक्ष्य रहेको छ। गत वर्ष नियमित तथा स्तर वृद्धितर्फ गरी 512,421 विद्यार्थी परीक्षामा सहभागी भएका थिए। यसका साथै प्रदेश समाचार सक्यो। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्कार।

0: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुन्न सक्नुहुनेछ राति 11 बजेसम्म प्रसारण हुने कार्यक्रमबारे जानकारी। अहिले केही बेरमै सुन्न सक्नुहुनेछ कार्यक्रम बालबाटीका 46 कृषि कार्यक्रम। 7 बजे समाचार, 7:25 समय रहनेछ घटना र विचारको, 7:45 आधुनिक गीत, 8 बजे अंग्रेजीमा समाचार, 8:10 समयमा नेपाल एन्ड बियोन्ड कार्यक्रम, 8:45 शास्त्रीय सङ्गीत, 9 बजे समाचार, समाचार पछिको समय रहनेछ कार्यक्रम हाम्रो बोलीको, 9:45 लोकगीत, 10 बजे हिन्दीमा समाचार, 10:10 समय रहनेछ कार्यक्रम सिलसिलाको पुनः प्रसारणको, 10:40 सदाबहार गीत, 11 बजे समाचार, समाचार पछि पनि हाम्रो प्रसारण भने निरन्तर रूपमा रहिरहनेछ। तपाईँहरू भने रेडियो नेपाल सुन्दै गर्नुहोला।
1: मासु अन्डा दुधमा अब हामी आत्मनिर्भर बन्दै छौँ नि। हामी सबै यसरी नै उत्पादनमा लागेपछि बाहिरबाट आयात गर्नै पर्दैन, हामी आफै सक्षम बन्दै छौँ। अब
2: यति कुरामै खुसी भएर हुँदैन के धुर्मु, हामीले अझै उत्पादन र उत्पादकत्व बढाउन जोड दिनुपर्छ, त्यो पनि गुणस्तरीय उत्पादन।
1: सही भने सुन्ताली, यो कुरा त सबैलाई भन्न जानु पर्यो नि।
3: मासु र अन्डा उत्पादनमा आत्मनिर्भर बनौँ,
2: गुणस्तरीय उत्पादन गरी निर्यात प्रवर्धन गरौँ।
4: नेपाल सरकार, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्र, हरियर भवन।
5: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
6: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
7: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
6: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
7: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
6: ए हो र बाबु?
7: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
6: ए
7: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
6: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल, 46 समयमा सुन्न सक्नुहुनेछ कृषि कार्यक्रम। अहिले भने सुन्नुहुनेछ कार्यक्रम बालबाटिका।

0: नमस्कार भाइ बहिनी, कार्यक्रम बालबाटिकाको आजको यो अङ्कमा तपाईँहरूलाई स्वागत छ। सदा झैं आइतबारको यो समयमा हामी उपस्थित भइसकेका छौँ प्राविधिक दाजु उत्तम पाण्ड्य अनि म कार्यक्रम सञ्चालिका प्रमिला गजुरेल अर्थात् तपाईँहरूकै सिर्जना दिदी। तपाईँ हामीलाई रेडियो नेपालका सातै प्रदेशका रेडियो स्टेशन, देशभरिका एफएम रिले स्टेशनका साथै रेडियो नेपालको वेबसाइट www.radionepal.gov.np www.radionepalonline.com मार्फत तथा www.psbnepal.gov.np मार्फत पनि संसारभर यसै समय प्रत्यक्ष सुन्न सक्नुहुन्छ। छ नि भाइ बहिनी, कार्यक्रम बालबाटिका प्रत्यक्ष सुन्न भ्याउनु भएन भने तपाईँहरूले हाम्रो वेबसाइटभित्र गएर मल्टिमिडिया अन्तर्गत अडियो सङ्ग्रहभित्र कार्यक्रम बालबाटिका डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। मेरा प्यारा प्यारा भाइ बहिनी, साँच्चै तपाईँहरू के गर्दै हुनुहुन्छ? विद्यालयबाट घर आएर खाजा खाइसक्नु भयो होला, तपाईँहरू कार्यक्रम बालबाटिका कुर्दै हुनुहुन्थ्यो होला, हैन त? आज दिदीले कार्यक्रम बालबाटिकामा के सुनाउनु हुन्छ लागिरहेको छ होला, हैन? आजको यो अङ्कमा मैले तपाईँहरू जस्तै तपाईँहरूकै साथी कामना सेजुवालसँग गरिएको कुराकानी लिएर आएकी छु। अब त्यही कुराकानी सुन्ने है त। कार्यक्रम बालबाटिकामा कामनाजीलाई धेरै धेरै स्वागत छ।
1: धन्यवाद।
0: कामना सेजुवाल है पुरा नाम?
1: हजुर।
0: कति कक्षामा पढ्नुहुन्छ?
1: अहिले म छमा।
0: छ कक्षामा पढ्नुहुन्छ, भर्खरै नयाँ सेसन सुरु भएको है पढाइ। कस्तो भइरहेछ पढाइ, कतिको चलिरहेछ?
1: राम्रो चलिरहेको छ, अब पहिलाको भन्दा त धेरै गाह्रो भइरहेको छ।
0: पाँच कक्षा भन्दा छ कक्षा गाह्रो लाग्यो? के विषय गाह्रो लाग्यो?
1: अहिले चाहिँ साइन्स अनि म्याथ्सहरू
0: अलिक गाह्रो लाग्यो।
1: हजुर।
0: कामनाको त बहिनी पनि हुनुहुन्छ मलाई थाहा छ, बहिनी कति वर्षको हुनुभयो?
1: अहिले पाँच भन्दा भयो, साढे चार पाँच।
0: अनि दिदी बहिनीको झगडा चाहिँ कतिको गर्छ त?
1: झगडा त हुन्छ, तर झगडा भन्दा बढी मिल्छौँ।
0: मिल्नुहुन्छ। बहिनीले के न्युमा झगडा गर्नुहुन्छ त?
1: उसले त अब सानो सानो कुरामा न्यु खोजिरहेको थिए। अब उसको खाना बढी पऱ्यो कि मेरो बढी पऱ्यो कि, त्यस्तै कुरा उसले खोजिरहन्छ।
0: लुगा नि लुगा, लुगा कस्तो राम्रो भन्ने कुरामा झगडा गर्नुहुन्छ कि गर्नु हुँदैन बहिनीले?
1: अहिले त खासै छैन, तर अलिक ठुलो भइसकेपछि त्यसमा पनि झगडा होला
0: है। कामनाजीको घरमा को को हुनुहुन्छ?
1: मेरो जोइन्ट फ्यामिली हो, बाजे आमा मामु बाबा अनि बहिनी अनि म।
0: बाबा मामु के गर्नुहुन्छ?
1: मामुको चाहिँ बुटिक छ, फेसन डिजाइनर हो। अनि बाबाले चाहिँ अफिसमा काम गर्नुहुन्छ।
0: मैले कामनाजीलाई चिनेको चाहिँ केही वर्ष भयो, पहिला सानो सानो हुँदाखेरि चस्मा लगाउनु हुन्नथ्यो, यो चस्मा लगाउन थाल्नुभएको चाहिँ कति भयो?
1: तिन चार वर्ष भयो।
0: पावर कति छ चस्माको?
1: पावर त थाहा भएन। अनि
0: यो पावरवाला चस्मा हो नि है, आँखा कमजोर भएर लाउनु भएको?
1: हजुर।
0: माइनस कि प्लस त आँखा? माइनस हो। मलाई लागिरहेछ कोरोना कालमा चाहिँ धेरै ल्यापटप मोबाइल हेरेर हो कि जस्तो नि लाग्छ। त्यो पश्चात चाहिँ विद्यार्थीहरूले चाहिँ घरमै अनलाइन क्लास पढ्न थालेका थिए,

0: मिलाउने, बहिनीको मक्सुमा गराउने, त्यस्तै कामहरू।
1: खाना पकाउन आउँछ कि आउँदैन?
0: खाना पकाउन चाहिँ ऊ चामल बसाल्न चाहिँ आउँछ। अब तरकारी पकाउन चाहिँ सिक्नुपर्नेछ।
1: यस्तो पनि हो, हजुरआमासँग बसेपछि त कति काम त गर्नै नि पर्दैन कहिले, फेरि त्यस्तै पर्दाखेरि धेरै काम सिक्न पनि पाइन्छ है।
0: धेरै काम सिकेँ मैले।
1: मम्मी बुटिकमा काम गर्नुहुन्छ, अनि कामनाजीलाई चाहिँ केमा रुचि छ त?
0: मलाई चाहिँ मैले अहिले बुके बनाउँछु रिबनको, अनि त्यही अहिले त त्यही गरिरहेको छु। अनि त्यस पछाडि त्यही बुके बनाउने भयो, ड्रइङहरू पेन्टिङहरू गर्छु, अनि त्यस पछाडि त्यही पढाएँ। त्यस्तै
1: विद्यालयमा हुने अतिरिक्त क्रियाकलापहरू के केमा भाग लिनुहुन्छ?
0: मैले फुटबल भयो, अनि डान्समा चाहिँ इन्टर स्कुलै गएको थिएँ।
1: हो र? मलाई त्यस्तै लागिरहेको थियो, नाच्नु पनि हुन्छ कामनाजी जस्तै लागिरहेको थियो, भनिहाल्नुभयो तपाईँले। अनि अरू?
0: अनि अरू फुटबल भयो, अनि त्यस पछाडि बास्केटबलहरू, सबैमा रुचि छ।
1: सबैमा रुचि छ,
0: हजुर।
1: कति घन्टा पढ्नुहुन्छ?
0: पढ्न त अब घर आएर होमवर्क सहित चाहिँ 2 घन्टा जति
1: पढ्नुहुन्छ। कतिजना साथीहरू हुनुहुन्छ त क्लासमा?
0: साथी चाहिँ मेरो अब धेरैजना साथीहरू धेरैजना हुन्छ, तर अब मिल्ने साथी भनेको चाहिँ 4 जना।
1: त्यो 4 जनाले के गर्नुहुन्छ त? छुट्टीमा भेटघाट पनि गर्नु भएको छ?
0: धेरै
1: 4 जना ग्यादरिङ भइहाल्ने, के गर्नुहुन्छ अनि जम्मा भएर?
0: ए हामीले फुटबलहरू खेल्ने भयो, अनि के खाने, घुम्ने, गफ गर्ने, त्यस्तै हो।
1: कामनाको घर त धेरै टाढा छ है? गाउँको घर कति टाढा? कुन ठाउँ रे गाउँको घर?
0: मेरो कालीकोट गेला।
1: तपाईँ जानुभएको छ कि छैन?
0: म गएको छु।
1: कतिपल्ट जानुभयो?
0: जानु त अब पहिला अब 3-4 वर्ष भएर गएको, तर त्योभन्दा अगाडि चाहिँ हरेक वर्षमा गएकै थिएँ।
1: काठमाडौँबाट कालीकोटको घर जान चाहिँ कति समय लाग्दो रहेछ?
0: लाग्नु त अब के अरे आज गयो भने भोलि नै पुगिन्छ।
1: को हुनुहुन्छ कालीकोटमा?
0: बजै हुनुहुन्छ, फुपू, फुपाजु, अनि दिदी, अनि हजुरबाजे कहिले काहीँ बस्नुहुन्छ, न त धेरैजसो काठमाडौँमै आउनुहुन्छ, अनि त्यही फुपूहरू हुनुहुन्छ।
1: कालीकोटमा के राम्रो लाग्यो कामनालाई?
0: कालीकोटको त अब गाउँ भइसकेपछि त सबै कुरा राम्रो लाग्छ, त्यहाँबाट दृश्यहरू पनि कस्तो राम्रो देखिन्छ।
1: डाँडामा छ घर?
0: हजुर।
1: घर के को छ, ढुङ्गाको छाना छ कि जस्ताको छाना छ?
0: हाम्रो त जस्ताकै छाना छ होला।
1: हो? कस्तो भने कालो ढुङ्गाको छानाहरू पनि हुन्छन् क्या गाउँघरतिर, त्यही भएर मैले कस्तो छ छाना भनेर सोधेको। कति दिन बस्नुभयो पछिल्लो पटक कालीकोट जाँदा?
0: त्यो बेला त दसैँ भर नै बसेको थियो अनि आएको यहाँ।
1: अब फेरि कालीकोट जाने योजना छ कि छैन?
0: अब यो दसैँमा जाने रे।
1: सबैजना जानुहुन्छ है?
0: हजुर।
1: नाच्न चाहिँ राम्रो नाच्नुहुन्छ तपाईँ, गाउनमा इन्ट्रेस्ट छ कि छैन?
0: गाउनमा इन्ट्रेस्ट छ, तर यस्तै खासै राम्रो छैन।
1: ए ठुलो भएपछि के बन्नु पर्छ मैले, अथवा के बन्न मन लाग्छ जस्तो लाग्छ तपाईँलाई?
0: मलाई चाहिँ लयर बन्न मन,
1: लयर बन्न मन पर्छ। किन लयर बन्न मन परेको?
0: अब मैले एउटा फिल्म हेरेको थिएँ, अनि त्यस पछाडि त्यहीँबाट अलिक इन्सपिरेसन।
1: फिल्मको कुरा गरिहाल्नुभयो, मैले त हिजो भर्खर एउटा फिल्म हेरेर आएको। मैले चाहिँ नेपाली फिल्म हेरेँ, कमै हेर्छु होला मैले, हिन्दी फिल्म भनेको त 1-2 वटा मात्र हुन्छ होला के हलहरूमा गएर। तपाईँले चाहिँ कुन फिल्म हेर्नुहुन्छ, कस्तो फिल्म हेर्न रुचाउनुहुन्छ ज्यादा जसो?
0: घरमा चाहिँ मैले बलिउड फिल्महरू हेर्ने गरेको छु,
1: हजुर,
0: अनि हलमा गएर चाहिँ नेपाली मुभीहरू नै हेरेको छ हलसम्म चाहिँ।
1: पछिल्लो पटक कुन मुभी हेर्नुभयो नेपाली?
0: हामीले उनको स्वेटर हेरेको थियौँ होला।
1: को गएर हेर्नुभएको?
0: मम्मी, बाबा अनि आन्टीहरूसँग।
1: त्यो फिल्म चाहिँ कस्तो लाग्यो त?
0: मलाई एकदमै मन पर्यो।
1: रुनु पनि भयो कि?
0: बिचमा
1: बिचमा रुनु भयो। कार्टुनहरू कतिको हेर्नुहुन्छ त कामनाजी?
0: कार्टुनहरू त अहिले त खासै हेर्दिनँ, पहिला चाहिँ धेरै हेर्थेँ मैले।
1: अहिले त बहिनीले हेर्नुहुन्छ होला है? अनि दिदी र बहिनीको चाहिँ यो हेर्ने भन्ने कुरामा झगडा पर्छ कि पर्दैन?
0: पर्न त पर्छ, तर अब लास्ट एन्ड मोमेन्टमा चाहिँ ल यो हेरौँ नै भनेर चाहिँ ऊ हुन्छ। अहिले हामीले अब एउटा इङ्ग्लिस सो छ अनि त्यही हेर्छौँ कहिलेकाहीँ।
1: बहिनीले पनि त्यही हेर्नुहुन्छ?
0: अनि त्योसँग अब कहिलेकाहीँ झगडा गरेँ भने त्योसँगै मैले त्यसले हेर्ने कार्टुनहरू पनि हेर्ने गर्छु।
1: ए बहिनीले चाहिँ कुन कुन कार्टुन हेर्नुहुन्छ त?
0: अहिले हरिड ह्यान्ड्री हेर्छ, अनि त्यही पेपा पिक,

0: अनि त्यसरी सर्ट्सहरू हेर्छ त्यसले युट्युबको।
1: अब दिदी भएपछि त बहिनीलाई त धेरै कुरा सिकाउनु पर्छ, के सिकाउनुहुन्छ तपाईँले?
0: मैले त अब सबैभन्दा धेरै फोकस गर्ने भनेको चाहिँ पढाइमा हो, अनि त्यसैले पहिला भन्दा इम्प्रुभ भइराखेको छ पढाइमै।
1: पढ्न मान्नुहुन्छ बहिनीले?
0: पढ्न पहिला पहिला त अब हुन त झगडा गर्छ, पहिला पहिला झगडा गर्छ, अनि त्यसरी पढ्न थाल्यो भने त त्यसले पनि रुचाउँछ।
1: होमवर्क सिकाउन गाह्रो छैन?
0: गाह्रो चाहिँ छैन, भनेको काम चाहिँ गर्छ आफै। होमवर्क उसले आफै नै गर्ने हो, नआएको कुरा मात्र मैले सिकाइदिने हो।
1: सबै बानी राम्रो लाग्यो सुनिरहँदा। खाने कुराहरूमा चाहिँ कतिको ज्ञानी हुनुहुन्छ त कामना तपाईँ?
0: अब खाना त सबै कुरा खान्छु।
1: बहिनीले पनि खानुहुन्छ? त्यो त तपाईँले जे गर्नुभयो बहिनीले त्यही सिक्ने हो, त्यही भएर मैले तपाईँलाई सोधेँ। खानामा के मनपर्छ?
0: मलाई घरको कुरामा कि बाहिरको?
1: घरको बाहिरको सबै भन्नुहोस् न।
0: अब बाहिरकोमा चाहिँ त्यही पिज्जा, अनि घरको त त्यही दाल भात भयो।
1: खाजामा के खानुहुन्छ?
0: खाजामा मैले स्कुलमा चाहिँ कहिलेकाहीँ आमाले घरमै मोमो बनाएर पठाइदिनुहुन्छ, भेज मोमो पनिर हालेर, अनि त्यस पछाडि चाहिँ कहिले पकौडाहरू, रोटी, परौठा त्यस्तै आउँछ।
1: साथीहरूमा चाहिँ खाजा सेयर गरेर खाने बानी छ कि छैन?
0: हामीले जहिले सेयर गरेर खान्छौँ।
1: सल्लाह गरेर आज यो लिएर आउने भनेर सल्लाह हुन्छ कि हुँदैन त?
0: हुन्छ
1: हुन्छ। कसको घरको खाजा चाहिँ मिठो लाग्छ कामनाजीलाई चारजना साथीमध्ये?
0: मलाई अदितिको घरको पास्ता, कृषाको त भुटीमामै कस्तो मिठो हुन्छ, त्यो मुलाको अचारसँग कस्तो मिठो हुन्छ, अनि अस्मिताको त होटेल छ त्यसको, अनि के अरे मिठो मिठो खाजा ल्याउँछ। हिमानीको चाहिँ अब उसको मम्मी बाबा चाहिँ इन्डियामा बस्नुहुन्छ, अनि त्यो अहिले नेपालमा चाहिँ दिदीसँग बस्छ, त्यसैले त्यसको खाजा चाहिँ कहिले पपकर्नहरू त्यस्तै आएको हुन्छ, चाउचाउ बिस्कुटहरू आउँछ।
1: साथीहरूमा चाहिँ कतिको झगडा पर्छ त?
0: झगडा त हाम्रो खासै पर्दैन साथी भएर होला, तर झगडा पऱ्यो भने पनि अब बडीमा झगडा पऱ्यो दुई तिन पिरियड होला, त्यसपछि त
1: मिल्ती भइहाल्छ,
0: मिलिहाल्छौँ।
1: बहिनी त अलि सानै पनि हुनुहुन्छ, खाना खाने बेलामा कतिको झगडा गर्नुहुन्छ बहिनीले?
0: बहिनीले झगडा गरेको त छैन त्यसरी, तर अब कहिलेकाहीँ चाहिँ त्यसलाई खान मन लागेन भने खाना बाहिर लग्ने, त्यहाँ राखेर फेरि भित्र हिँड्ने, भित्र लग्ने, फेरि बाहिर हिँड्ने, त्यस्तै गर्छ खान मन लागेन भने चाहिँ।
1: पछिल्लो समयमा चाहिँ मैले बच्चाहरूलाई चाहिँ खाना खुवाउन चाहिँ एकदम समस्याको रूपमा देखेको छु के, त्यही भएर तपाईँको बहिनीले चाहिँ तपाईँहरूलाई सताउँछिन् कि सताउँदिनन् भनेर यो प्रश्न सोधेँ। मम्मी बुटिकमा व्यस्त हुनुहुन्छ, हजुरबा हजुरआमा पनि पसलमा व्यस्त हुनुहुन्छ है, बाबा कहिलेकाहीँ मात्र आउनुहुन्छ होइन त? बिदाको दिन, छुट्टीको दिन कामनाजीको चाहिँ जिम्मेवारी है बहिनी? आफ्नो कपडाहरू धुने बानी छ कि छैन कामनाजीको?
0: कपडा धुने त अब ठुल्ठुलो कपडाहरू त मम्मीले नै धुनुहुन्छ, अब सानो सानो कपडाहरू, आफ्नो अन्डरगार्मेन्ट्सहरू, मोजा, रिबन, अनि कहिलेकाहीँ सानोतिनो टी सर्टहरू चाहिँ मैले आफै धुने गर्छु।
1: अघि हामी चलचित्रको कुरा गरिरहेको थियौँ, नेपाली चलचित्रको कुन एक्टर, कुन एक्ट्रेस, कुन नायक नायिका मनपर्छ नेपालको?
0: मलाई स्वस्तिमा खड्का।
1: नायिका नायकमा?
0: नायकमा चाहिँ नायकमा चाहिँ नेसनल बस्ने
1: नाजिर हुसेन चिन्नुहुन्छ? अरू को चिन्नुहुन्छ?
0: प्रियङ्का कार्की भयो, अनि त्यस पछाडि वर्षा राउत।
1: पुरानो हिरो हिरोइनको नाम थाहा छ?
0: पुरानो त थाहा छैन, राजा समाल थाहा छ, अब अरू त खासै थाहा छैन।
1: राजा समाल थाहा भएको मान्छेलाई करिश्मा मानन्दर पनि थाहा छ होला है?
0: ध्यान आयो।
1: मसँग चाहिँ यतिन्जेल कुरा गर्नुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद।
0: कार्यक्रम बालबाटिकामा तपाईँले मलाई बोल्न दिनुभएकोमा तपाईँलाई पनि धेरै धेरै धन्यवाद।
2: मेरा प्यारा प्यारा भाइ बहिनी, आज मैले तपाईँहरू जस्तै तपाईँहरूको साथी कामना सेजुवालसँग गरिएको कुराकानी सुनाएँ। आजका लागि हाम्रो समय सकिनै लागिसकेको छ, तर केही छैन, अर्को हप्ताको आइतबार कार्यक्रम बाल बाटिकामा हाम्रो भेट हुने नै छ। त्यतिन्जेल स्वस्थ रहनुस्, व्यस्त रहनुस् र मस्त रहनुहोस् भन्दै प्राविधिक दाजु उत्तम पाण्ड्य र म कार्यक्रम सञ्चालिका प्रमिला गजुरेल अर्थात् तपाईँहरूको सिर्जना दिदी बिदा माग्छौँ। हवस् त, नमस्ते।
3: जय नेपाल।

0: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
1: नागरिक लगानी कोष।
2: हेलो
3: हेलो बहिनी, सन्चै छौ?
2: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
2: अनि हुलाकमा पो जानु?
3: हो नि, हुलाकमा जाऊ न।
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
3: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
2: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
3: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
2: ए, सहरमा मात्र होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
2: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: कृषि तथा पशुपक्षी विकास मन्त्रालय कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम साप्ताहिक कृषि गतिविधि। साताभरि कृषि क्षेत्रमा भए गरेका विविध कृषि गतिविधिहरूको सङ्गालो साप्ताहिक कृषि गतिविधि।
1: कृषक दाजुभाइ तथा दिदीबहिनी, साप्ताहिक कृषि गतिविधि अन्तर्गत आजको कार्यक्रममा हामी साताभरिका कृषि समाचार प्रस्तुत गर्दैछौँ।
2: नेपालमा माछा पालन क्षेत्रलाई थप प्रभावकारी र सुरक्षित बनाउन सरकारवालाहरूले जोड़ दिनुभएको छ। पछिल्लो समय मत्स्य पालनमा देखा परेका चुनौती र जैविक सुरक्षाका उपायबारे ललितपुरको हरियर भवनमा विशेष छलफल गरिएको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय मत्स्य प्रवर्धन तथा संरक्षण केन्द्र बालाजुको आयोजनामा शुक्रबार एक महत्वपूर्ण अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको हो। गुणस्तरीय मत्स्य उत्पादन सामग्री उपलब्धता तथा मत्स्य पालनमा जैविक सुरक्षा अवलम्बन विषय कार्यक्रममा मत्स्य क्षेत्रका विज्ञ, नीति निर्माता, कृषक र व्यवसायीहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा प्रस्तुत गरिएको तथ्याङ्क अनुसार नेपालको कुल गार्हस्थ उत्पादनमा मत्स्य क्षेत्रले 0.95% योगदान पुर्याएको छ। तर अझै पनि गुणस्तरीय भूरा र दानाको अभाव तथा बढ्दो रोगको जोखिमले यो क्षेत्र चुनौतीपूर्ण बन्दै गएको छ। छलफलका क्रममा सहभागीले मत्स्यको दानाको उच्च लागत, दक्ष जनशक्तिको कमी र क्वारेन्टाइनमा कडाई गर्नुपर्ने लगायतका कुराहरूमा जोड दिनुभएको थियो। जवाफमा आयोजकले आगामी दिनमा माछामा आत्मनिर्भर बन्ने र स्थानीय दाना उद्योगलाई प्रवर्धन गर्ने रणनीतिक योजना अघि सारेको छ। मत्स्य क्षेत्रमा देखिएका यी समस्याहरूलाई सम्बोधन गर्दै व्यवस्थित बजार र प्रविधिको विकास गर्न सके नेपाल माछामा पूर्ण आत्मनिर्भर बन्ने देखिन्छ।
3: नेपालमा खेतीयोग्य जमिन बाँझिने र युवा जनशक्ति विदेशिनी लहर चलिरहँदा झापाको गौरदहका किसानले भने फरक तरिकाले खेती गर्दै आएका छन्। विक्रम सम्बत 2070 सालदेखि नमुना एकीकृत सहकारी खेती समूह मार्फत 40 सदस्यबाट सुरु भएको यो अभियानमा अहिले 80 जमिन समेटिएको छ। झापाको गौरदह 5 किसानहरूले व्यक्तिगत भन्दा सामूहिक रूपमा खेतीलाई अगाडि बढाउँदै आएका छन्। यहाँ अहिले व्यावसायिक बिउ उत्पादनदेखि माछा पालन र लघु उद्यमका काम भइरहेको समूहका व्यवस्थापक अर्जुन खतिवडा बताउनुहुन्छ।
4: सर्वप्रथम त हामीलाई कसरी यसको अवधारणा आयो भने, यो जमिन जब सबै खेतीयोग्य जमिनहरू विविध कारणले गर्दाखेरि बाँझो हुँदै जाने प्रक्रिया बढ्दै गयो, अब घरमा खेती गर्ने खालको मानिसहरू नहुनु र खेतीहरूलाई अर्कालाई दिँदाखेरि पनि त्यो खेती गर्नको लागि सेक्युरिस एउटा सुरक्षा पनि नभएको किसानहरूलाई महसुस भइरहँदाखेरि अब यो खेतबाट कसरी हामीले अधिकतम लाभ लिन सक्छौँ भन्ने एउटा सोचले गर्दै जाँदाखेरि हामीले अब एकीकृत रूपमा चाहिँ खेती गऱ्यौँ भने अलिकति सजिलो हुन्छ कि भन्ने आशा अपेक्षा राख्दै यो कार्यक्रमलाई हामीले सुरु गरेका हौँ। यो 2070 सालमा हामीले यसलाई एकीकृत गरेर एउटा व्यावसायिक रूपमा चाहिँ कृषिलाई परम्परागत शैलीभन्दा अलिकति भिन्न तरिकाले र आधुनिक कृषि प्रणालीतर्फ चाहिँ हामी अनुभव गरेर काम गर्ने भनेर चाहिँ हामीले सुरु गर्दै आइरहेका छौँ। त्यो बेलामा हामीसँग जम्मा क्षेत्रफल 80 थियो। हाम्रो यहाँ वरिपरि एउटा बााउन्ड्री बाटो छ, त्यो बाटोभित्रको जमिनहरूलाई चाहिँ हामीले यस कार्यक्रममा चाहिँ हामीले समावेश गरेर काम गर्दै आएका थियौँ। त्यतिखेर हामीसँग 45 घर परिवारको जमिनहरू संलग्न गरिएको थियो। पछाडि जग्गाहरू आफ्नो आफ्नो घरमा भागभन्डा हुने क्रमहरू अथवा बेचबिखन गर्ने क्रमले गर्दाखेरि सदस्य सङ्ख्या बढेर अहिले हामीसँग 80 हुनुभएको छ भने जग्गाको भोल्युम 80 सीमित रहेर काम गर्दै आइरहेका छौँ। हाम्रो नितान्त हाम्रो उत्पादनमूलक कार्यहरू मात्रै हामीले गरेका छौँ, त्यसमा हाम्रो बाली उत्पादन प्रमुख कार्यक्रमहरू पनि हो। अब हामीसँग जमिन भएको कारणले गर्दाखेरि जमिन अनुकूल हुने खालका बालीहरू हामीले उत्पादन गर्दै आइरहेका छौँ। बालीहरूमा हामीले बिउ उत्पादन गर्छौँ विशेष गरेर, र अब यसको अलावा हामीले यहाँनिर कृषिसँग डिपेन्डेन्ट रहेका र यसैका कच्चा पदार्थहरू प्रयोग गरेर सञ्चालन हुने खालका चाहिँ लघु उद्यमहरू पनि हामीले यहाँ प्रमोट गरेर सञ्चालन गर्दैछौँ। त्यसै गरेर अब अचार उद्योगहरू भयो, चिप्स उद्योगहरू भयो, दुग्ध परिकार उद्योगहरू भयो, गोठ अथवा गाई पालन व्यवसायहरू भयो, खाद्य उद्योगहरू भयो, र यसरी चाहिँ हामीले माछा पालनहरू चाहिँ यही कृषिसँगै सम्बन्धित भएका युनिटहरूलाई चाहिँ हामीले सञ्चालन गरेर आउँदै आइरहेका छौँ। यसलाई हामीले मुख्य प्रायोरिटी भनेको जसको जमिन यहाँनिर छ भनेको उहाँहरू सेयर होल्डर हो हाम्रो, र पहिलो प्राथमिकता हामीले सेयर होल्डरलाई दिएका छौँ। र यसको अलावा जो कोही पनि आएर इच्छुक व्यक्तिहरूले आएर हामी गर्छौँ भनेर गर्नुहुन्छ भने उहाँहरूसँग मिलेर गर्नको लागि चाहिँ मार्ग प्रशस्त गरेका छौँ। विशेष गरेर हाम्रो यो क्षेत्रमा धान बाली हुने गरेकोले गर्दा गर्दाखेरि धान बालीका बिउहरू हामी उत्पादन गर्छौँ। धान बालीहरूमा नेपाल सरकारले सूचीकृत गरेका बालीहरू अधिकांश हामी उत्पादन गर्छौँ। त्यसको अलावा हामीले मकैमा पनि हाइब्रिड बिउहरू, धानमा पनि हामीले हाइब्रिड बिउहरू उत्पादन गर्छौँ। र अब मकैमा रामपुर कम्पोजिट भयो, रामपुर हाइब्रिड 10 भयो। अब यस एरियामा तोरी खेतीहरू भयो, तोरीको अब हामीले उन्नति, प्रगति लगायत अब प्रीति यस्ता जातहरू पनि हामीले उत्पादन गरेका छौँ। हामीसँग किसान सदस्यबाट हामीले लगानी सुरुमा एक्सेप्ट गरेनौँ, उहाँहरूले जमिन मात्रै दिनुभयो। एउटा हामीलाई हाम्रो स्थानीय भाषा भन्यो भने एउटा चलन चल्तीमा चाहिँ ठेक्का जस्तो भनेर भनिन्छ होइन। उहाँहरूले जमिन मात्रै दिनुभयो र उहाँहरूले आफ्नो समर्थन दिनुभयो। सबैभन्दा ठुलो कुरो चाहिँ उहाँहरूको नैतिक समर्थन चाहिँ हाम्रो लागि ठुलो प्रेरणाको कुराहरू भयो। अनि जमिन उहाँहरूले दिइसकेपछि हामीलाई तत्कालीन आवश्यकता हुने पुँजी चाहिँ हामीले सहकारीबाट सेयर बापत भनेर हामीले सङ्कलन गऱ्यौँ र उहाँहरूलाई हामीले केही बेनिफिट दिने, त्यही जमिनको एक बिगाले दिने बेनिफिट दिने भन्ने शर्तमा चाहिँ केही रकमहरू हामीले सङ्कलन गरेर काम गर्न थाल्यौँ। र त्यसैबाट हामीले रेगुलेटरी आफूले आन्तरिक परिचालन गर्दै गर्दै आइरहेका छौँ। र थप केही आवश्यकता परेको खण्डमा हामीले सिजनेबल ऋणहरू चाहिँ ब्याङ्कहरूबाट अथवा वित्तीय संस्थाहरूबाट चाहिँ हामीले ऋण लिने र त्यसलाई हाम्रो कार्यक्रमहरू सञ्चालन गर्ने गरेका छौँ। अब सदस्यहरूलाई चाहिँ हामीले ऋणको बोझ बोकाएका छैनौँ र उहाँहरूलाई हामीले बचत पनि र उसको कार्यक्रम पनि हामीले यसमा इन्क्लुड गरेका छैनौँ। नितान्त हामी एउटा सहकारी खेती भन्ने चाहिँ हाम्रो मोडल हो। यसमा चाहिँ हाम्रो कस्तो भन्दा जमिनलाई हामीले सेयरको बापतले स्वीकार गर्ने र उहाँहरूलाई एउटा सहकारी तरिकाकै तरी बेनिफिटहरू दिने, जस्तो नाफा भएको खण्डमा पनि 40% उहाँहरूलाई दिने, त्यस्ता किसिमको प्रावधानहरू भएको हुँदाले सहकारी खेती भनेर चाहिँ हामीले सञ्चालन गरिएको एउटा बिउ उत्पादन समूह हो। र हामी भनेको चाहिँ हामीले राज्यको सहयोगहरू र नितान्त हाम्रा सहकारीका ऋणहरू लगायत हाम्रो आन्तरिक यी उत्पादनहरू नै हाम्रो चाहिँ परिचालित पुँजीहरूको स्रोत हो।
3: यस समूहको सबैभन्दा आकर्षकको रूपमा एकीकृत कृषि सौर्य प्रणाली रहेको छ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्ट र नार्कको प्राविधिक सहयोगमा यहाँको जमिनको दोहोरो उपयोग गरिएको छ। जमिनको माथिल्लो भागमा सौर्य प्यानलबाट बिजुली निकालिन्छ भने त्यसको मुनिको भागमा खेती गरिन्छ। यसले सिँचाइका लागि ऊर्जा दिने मात्र नभई जलवायु परिवर्तनको असरबाट बालीलाई समेत जोगाउँछ।
4: परम्परागत शैलीलाई मात्रै अबको कृषि सस्टेनेबल हुन सक्दैन भन्ने मान्यता हो। त्यसकारण गर्दाखेरि कृषिलाई आधुनिकीकरण गर्नु अब अहिलेको आवश्यकता र खाँचो पनि हो। यसै क्रममा चाहिँ अब नेपाल सरकारको नास्ट नार्क जस्ता निकायहरू जसले चाहिँ कृषिलाई आधुनिकीकरणमा लिएर जान र उन्नत खालको प्रविधिहरू भित्राउनमा जहिले अनवरत रूपमा कोसिस गरिराख्नु भएको छ, लागिराख्नु भएको छ, यही क्रममा हामीले यस स्थानीय क्षेत्रहरू अन्तर्गत रहेर चाहिँ हामीले हाम्रो जमिनहरू उपलब्ध गराउने, साथै हामीसँग भएका चाहिँ गौरव नगरपालिका कृषि शाखा, अब कृषि कलेज, यहाँ भएको कृषि कलेजसँग समन्वय गरेर हामीले चाहिँ यहाँनिर नास्ट नार्कसँग चाहिँ हामीले विभिन्न अनुसन्धानमा कार्यहरू चाहिँ गर्दै आइरहेका छौँ, जसले गर्दा चाहिँ भोलि किसानहरूलाई चाहिँ अब प्रभावकारी खालको रिजल्टहरू चाहिँ दिन सकौँ भनेर हामी चाहिँ त्यसमा समाविष्ट भएर काम गरेका छौँ। अब अहिले हामीले त्यहाँनिर सोलर प्यानल सँगसँगै पनि हामीले एउटा ऊर्जा उत्पादन पनि गर्ने, साथसाथै त्यसको मुनि बाली लगाउने र बाली पनि उत्पादन गर्न सक्छौँ, त्यसले कुनै हेम्बर गर्दैन भन्ने कुराले चाहिँ रिसर्चको भनेर चाहिँ हामीले एउटा यहाँ रिसर्च गरिरहेका छौँ। राज्यले हामीले आवश्यकता परेका कृषि यन्त्र उपकरणहरू औजारहरूमा सहयोग गर्ने, गोदाम घरहरूमा सहयोग गर्ने, अथवा हामीलाई आवश्यकता हाम्रो यो जुन यात्रा छ, यो अभियान छ, यो अभियानमा हामीलाई परेका समस्याहरू चाहिँ हामीले राज्य समक्षै हारगुहार गर्दाखेरि उहाँहरूले यसलाई सपोर्ट गर्ने खालका कुराहरू सबै कुराहरूमा गर्दै आइराख्नु भएको छ। हामीले नितान्त त्यसलाई एउटा चाहिँ इमान्दारीताका साथ हामीले व्यवहारमा परिवर्तन गरेर चाहिँ हामीले काम गर्दै आइरहेका छौँ। र अब भोलिका दिनमा के आवश्यकता हुन्छ त्यो कामले हामीले सिकाउँदै आइरहेको छ। हामीले सुरुमै हामीले यस्तो गर्छौँ भनेर योजना तयार नगरिकन प्रत्येक पाइलाले हामीलाई सिकाउँदै सिकाउँदै गर्दा हामी यहाँसम्म आइरहेका हौँ।
3: समूहले अहिले स्मार्ट सिँचाई कार्यक्रम पनि लागू गरेको छ। मकै बालीमा आधुनिक प्रविधि मार्फत पोषक तत्त्वको व्यवस्थापन गरिन्छ। विभिन्न बालीको हाइब्रिड बिउ उत्पादनमा जोड दिएको यस समूहले उत्पादन गरेको बिउ देशका विभिन्न भागमा पुर्याउने लक्ष्य राखिएको छ।
4: मकै बालीहरूमा विभिन्न खाद्यहरूको प्रयोग गरेर विभिन्न प्रविधिहरूको मल्चिङदेखि लिएर होइन विभिन्न खालको तत्त्वहरू इम्प्लाइ गरेर चाहिँ कस्तो किसिमको रिजल्टहरू आउँछ, हामीलाई कुन बाली सुइटेबल होला भनेर हामीले मकैमा पनि गरिरहेका छौँ, तोरी बालीमा पनि हामीले गरिरहेका छौँ। अब हाम्रो क्षेत्रमा तोरी किन हुँदैन त भन्ने कुरा जस्तो अनुसन्धान कार्यक्रमसँग रामपुरसँग मकैमा को लागि, हरदिनासँग धानको लागि, अनि अब क्षेत्रीय कृषि अनुसन्धान कार्यक्रमहरूसँग चाहिँ विभिन्न प्राविधिक कुराहरूको लागि समन्वय गरेर चाहिँ हामीले काम गर्दै आइरहेका छौँ। साथसाथै अब अहिले हामीले कृषिलाई अझै आधुनिकीकरण गर्दै जाउँ, अझै यो प्रविधियुक्त कृषि बनाऊँ भनेर हामीले एउटा स्मार्ट इरिगेसन सिस्टम भनेर चाहिँ सरकार नेपाल सरकारको चाहिँ अब जलस्रोत विकास केन्द्रबाट चाहिँ कार्यक्रम आएको छ, त्यो पनि हामीले यहाँ अहिले इम्प्लिमेन्ट गर्ने कार्यक्रम भइरहेछ। र अब यसरी हामीले एउटा कृषिलाई सबैजना भएर चाहिँ नेपालको मूल व्यवसायलाई चाहिँ एउटा कृषि हो र त्यसैलाई हामीले प्रमोट लिएर गएर चाहिँ सबैलाई हामीले खाद्यान्नको सेक्युर गरौँ भन्ने कुरा अथवा राज्यको चाहिँ जुन दिगा लक्ष्यहरू हुन्छ ती लक्ष्यहरूलाई पनि हामीले केही हदसम्म सम्बोधन गरौँ भन्ने उद्देश्यले हामीले आएका छौँ।
3: कृषिलाई केवल खेतीमा मात्र सीमित नराखी यहाँका किसानले लघु उद्यम, अचार उत्पादन र पशुपालनलाई पनि सँगसँगै बढाएका छन्। यसले स्थानीय स्तरमै रोजगारी सिर्जना गरेको छ। यद्यपि बिउ उत्पादनमा नीतिगत झन्झट र बजारका केही चुनौती भने कायमै रहेको छ।
4: अलिकति माथिल्लो लेभलबाट काम गर्ने, हामीसँग विभिन्न परियोजनाहरू सञ्चालन गर्ने, यहाँको आवश्यकताहरूलाई मध्यनजर गर्दै, किसानका आवश्यकताहरूलाई सम्बोधन गर्दै, बजारको आवश्यकताहरू बुझ्दै हामी, अनि यहाँ रोजगारीको सृजनाहरूलाई चाहिँ अब अलिकति प्राथमिकतामा राख्दै काम गर्दै जाने भएको हुँदाखेरि कानुनले अलिकति हामीलाई दिएका कुराहरूले हाम्रा पाइलाहरूमा केही प्रावधानहरू आउन सकेका छन्। जस्तो आर्थिक व्यवस्थापनका कुराहरूमा अब हामीले लोन माग्न जाँदाखेरि कसलाई लोन दिने भन्छ, ब्याङ्कहरूले भन्छ होइन, अब समूहलाई लोन दिने भन्दाखेरि ब्याङ्कसँग त्यो प्रावधान नहुने, अब व्यक्ति जाँदाखेरि व्यक्ति नितान्त व्यक्ति हुने, ऊ समूहमा नहुने, अब सहकारी हौँ भन्दा हामी सहकारी डिभिजनमा रजिस्टर नभएको, किन हामीसँग बचत तथा ऋणको कार्यक्रम नभएको, अब कृषि समूह हो भन्दाखेरि बृहत्तर यत्रो काम गर्नका लागि कृषि समूहलाई चाहिँ त्यत्रो ठुल्ठुलो पुँजी पनि बजेट पनि त्यो कार्यालयहरूसँग नभएको, सानो सानो इक्विपमेन्टहरूमा भएको हुँदाखेरि यस्ता कुराहरू छन्। नितान्त यति हुँदा हुँदै पनि राज्यले हाम्रो आवश्यकताहरूलाई बुझेर होइन, हामीले हाम्रो अभ्यासहरूलाई बुझेर उहाँहरूले चाहिँ कसरी अथवा कुन निकायबाट हामीले सहयोग गर्दाखेरि चाहिँ हामीले सहयोग पाउँछौँ भन्ने कुरामा राज्य पनि लागेको छ भने, हामीले पनि राज्यले निर्दिष्ट गरेका कुराहरू जस्तो बिउ उत्पादनकै कुराहरू किसानको बजारको माग एकातिरको भेराइटीहरूमा अथवा जातहरूमा भइरहेको हुन्छ, तर राज्यले चाहिँ अब यिनीहरू हाम्रा लागि लङ टर्मका लागि चाहिँ अब सुइटेबल छैनन् है भनेर अलर्ट गराइरहँदाखेरि हामीले राज्यकै नियमलाई फलो गरेर नेपाली भेराइटीहरूलाई मात्रै प्रमोट गरेर आज हामीले नेपाली भेराइटी मात्रै उत्पादन गरिरहेका छौँ। अब कानुनी रूपमा त हामीले राज्यलाई सहयोग गर्नुपर्छ, किन राज्य हाम्रो हो र हामी पनि राज्यको हौँ भन्ने कुरालाई चाहिँ हामीले मूल मन्त्रका रूपमा लिएका छौँ, र राज्यले जे हामीलाई निर्देशन गर्छ त्यो कुराहरू हामी गर्छौँ, अनि हामीलाई जे बाधा हुन्छ त्यो बाधा फुकाउन चाहिँ हामी राज्यलाई हारगुहार गर्छौँ। अब अहिले बिउको समस्या त्यही भइरहेछ, अब राज्यले तोकेका नेपाली भेराइटीहरूमा किसानको रुचि कमी हुने, तर इन्डियन जातहरू चाहिँ राज्यले एक्सेप्ट नगर्ने अथवा हामीले सूचीकृत नभएको कारणले गर्दाखेरि पनि अब अहिले हामीसँग गत सालमा चाहिँ स्टोर भएको धानको बिउहरू अहिले बिउको ट्यागिङ हुन नसकेको अवस्थाहरू, यो कानुनी जटिलता भयो, राज्यले गत साल सूचीकृत गरेर दिएको जातहरूलाई पनि अहिले चाहिँ अब त्यो ट्यागिङ हुन नसक्दाखेरि हाम्रो धेरै धानहरूलाई बजारमा चाहिँ वैधानिक रूपमा लानलाई बाधा भइरहेको छ। अब त्यसै गरेर अरू लघु उद्यमहरूमा पनि, खाद्य उद्योगहरूमा पनि हामी सबैलाई पार्टली हामीलाई आवश्यकता हुँदाखेरि हामीले रोजगारी दिँदै गइरहेको छौँ। कस्टम हायरिङ भनेको चाहिँ नितान्त हामीले यहाँ काम गर्दै जाँदा कहिलेकाहीँ मेन पावरको पनि हामीलाई अभाव हुन्थ्यो, किन अब ठुलो भोल्युममा मान्छेको यहाँ आवश्यकता हुन्थ्यो, त्यही बेला बाहिर पनि मान्छेको आवश्यकता हुन्थ्यो, त्यो हुँदाखेरि अब हामी प्रविधिमा जाने भनिसकेपछि हामीले केही यन्त्र उपकरणहरू आवश्यकता अनुसार खरिद पनि गर्नु पर्यो, अब त्यो यन्त्र उपकरणलाई हामी आफैले मात्रै उपभोग गर्न पनि सक्दैनथ्यौँ होला, त्यस कारणले गर्दा त्यसको खाली रहेको समयलाई उपयोग गर्नको लागि पनि हामीले हाम्रो सदस्यदेखि लगायत बाहिरको सदस्यहरूलाई जसलाई आवश्यकता हुन्छ उहाँहरूले माग गर्नुभएको खण्डमा हामीलाई सेवा दिने भनेर चाहिँ हामीसँग कम्बाइन हार्वेस्टर, ट्र्याक्टरहरू, अब अरू अरू साना उपकरणहरूलाई पनि हामीले किसान समक्ष चाहिँ सेवा प्रवाह गरिरहेका छौँ।
3: परम्परागत खेतीलाई प्रविधिसँग जोडेर गौरदहका किसानले गरेको यो अभ्यास अन्य क्षेत्रका लागि पनि अनुकरणीय रहेको छ। यस समूहले गरेका असल अभ्यास देशव्यापी बनाउन सकी कृषिमा आत्मनिर्भर बन्ने राष्ट्रिय लक्ष्य पूरा गर्न सहज हुने देखिन्छ। नेपालको पूर्वी जिल्ला झापा नगदी बालीका लागि उर्वर भूमि मानिन्छ। यहाँका कृषकले सुपारी, रबर र मरिच खेतीबाट राम्रो आमदानी गर्दै आएका छन्। तर पछिल्लो समय प्रविधिको अभावका कारण मरिच उत्पादन घट्न थालेको छ। अर्जुनधाराका एक व्यवसायिक कृषकले सुरुवातमा राम्रो उत्पादन गरे पनि अहिले उत्पादन 60% घटेको बताउनु भएको छ। व्यावसायिक रूपमा रबर र सुपारीसँगै मरिच खेती गर्दै आउनुभएका झापा अर्जुनधाराका कृषक दिनबन्धु पोखरेल यस क्षेत्रका पुराना कृषक हुनुहुन्छ। सुरुवाती दिनमा 500 बोटबाट खेती सुरु गर्दा उहाँमा जुन उत्साह थियो अहिले उत्पादन घट्दै जाँदा त्यो उत्साह निराशामा परिणत हुन थालेको छ। कुनै समय वार्षिक 8 क्विन्टल भन्दा बढी मरिच उत्पादन गरेर राम्रो आमदानी गर्ने पोखरेलको बगानमा अहिले उत्पादन घटेर 2-3 क्विन्टलमा सीमित भएको छ। खेतीलाई निरन्तरता दिए पनि अपेक्षा अनुसार प्रतिफल नआउँदा उहाँ चिन्तित हुनुहुन्छ। नेपालमा मरिच खेतीको सम्भावना उच्च रहे पनि कृषकले परम्परागत प्रविधिकै भर पर्नुपर्ने बाध्यता छ। सुपारीको बोटलाई सहारा बनाउँदा हावाहुरीको जोखिम उच्च रहने र बोट मर्न सक्ने समस्या छ। सरकारले कंक्रिट वा काठको पोलको व्यवस्था गरिदिने हो भने उत्पादन बढाउन सकिने उहाँको भनाइ छ।
5: मैले व्यावसायिक रूपमा गरेको रबरको खेती अनि यो चिकुको खेती, यो सपोटा पनि भनिन्छ, अनि मरिच सुपारीको खेती व्यावसायिक रूपमा गरेको छु। यो 2066 सालमा मैले रोपण कार्य सुरु गरेको। यो मेरो घरमा 2 बोट पुरानो बोटहरू थियो, त्यसलाई हेर्दाखेरि अलिकति यो फल राम्रैसँगले उपलब्ध हुने हुनाले मैले यसैलाई विस्तार गरौँ न त भनेर 500 बोटमा सुरुमा एकैचोटि नै व्यावसायिक रूपमा हुनुपर्ने नेपालमा भनेर सुरु गरेको। चुनौती चाहिँ अब त्यो बेलामा अब सिकाउने मानिसहरू कोही हुनुहुन्थ्यो, आफ्नो मनोज्ञानले रोपेको, र पनि मैले जसरी रोप्नुपर्ने हो त्यसरी रोप्न चाहिँ अब त्यो जसरी रोप्दाखेरि सर्थ्यो त्यो चाहिँ काम मैले आफ्नो मनोज्ञानले भए पनि ठिकै गरेको छु। अहिले पनि साथीहरूले हामी त रोप्न सार्नै सक्दैनौँ भन्नुहुन्छ, त्यो चाहिँ छैन, म जे होस् राम्ररी नै सरेछन्, मैले राम्ररी नै गरेछु भन्ने मलाई लाग्छ। तर यसलाई चाहिँ अब सुपारीमा रुखमा नलगाएर अन्य अरू रुखमा लगाउनु पर्ने रहेछ, त्यो चाहिँ मलाई पनि ज्ञान भएन त्यो बेलामा। मरिचलाई व्यावसायिक रूपमा रोप्नु पर्दाखेरि भनेको कि काठको पोल पिलरमा, पोलमा अथवा सिमेन्टको कि कङ्क्रिट पिलरमा रोप्दा चाहिँ व्यावसायिक दीर्घकालीन व्यावसायिक हुने रहेछ। अब यो रुखमा सुपारीको रुखमा रोपेर चाहिँ दीर्घकालीन व्यावसायिक आउँदो पिँढीलाई पनि हुने गरी चाहिँ असम्भव देखिन्छ। प्र्याक्टिस अब भर्खर कसै कसैले सुरु त गर्दैछन्, तर त्यो कुन हाइटमा रोप्नु पर्ने हो, कति डिस्टेन्समा रोप्नु पर्ने हो, त्यसरी त्यो सिकाइदिने मान्छे नि अभाव भएको देख्छु म चाहिँ। नीतिको समस्यामा त अब यसो हो, अब यो जुन व्यावसायिक तरिकाले त्यसरी यो भियतनामले गरेको छ त्यसरी नै कि त्यो किसानलाई सिकाइदिनु पर्यो कि चाहिँ सिक्ने ठाउँमा किसानलाई पठाएर तिमीहरू कसरी हुन्छ यसलाई अगाडि बढाऊ भनेर सरकारले भनिदिएदेखि चाहिँ, कृषि विभागले भनिदिएदेखि चाहिँ हामीलाई सहज हुन्थ्यो। अब यहाँ चाहिँ अब सिक्ने मान्छे पनि छैन, सिकाउन पठाइदिने मान्छे पनि छैन। मेरो चाहिँ 8 क्विन्टल 10 केजीसम्म म उत्पादन गरेर बेच्दै थिएँ। अब जब मैले व्यावसायिक तरिकाले मैले गर्न सकिनँ छु भनेपछि मैले चट्टै हात खुट्टै छोडेर त्यसलाई चाहिँ स्याहार चक्र पुरै गर्न छोडेर चाहिँ अहिले भनेको त्यही 2-2.5 क्विन्टल मात्रै हुँदैछ, त्यो पनि जिरोमा पुग्ने अवस्था छ। त्यस पछाडि म फेरि अब त्यो व्यावसायिक रूपमा फेरि सुरु गर्नेवाला। राज्यले चाहिँ कि कङ्क्रिट पोल कि काठको पोल चाहिँ किसानलाई उपलब्ध गराउनु पर्यो, किसानले आफूले ल्याएर गाड्ने, त्यसलाई अब त्यो पिट खन्ने, गाड्ने, ल्याउने, ट्रान्सपोर्टेसन त्यो किसानले गर्न सक्छ त्यति होइन। मलाई पनि कसैले चाहिँ 150 पोल धेरै परेन नि, कमसे कम किसानले 100-100 पोल मात्र दिएर सुरु गराएदेखि त त्यो त 1000-1000 पोल आफै त्यसैले फलाएर उत्पादन गरेर गाड्न थालिहाल्छ नि त, आउनु थालेपछि त उसले गर्न थालिहाल्छ नि।
3: नगदे बालीको रूपमा चिनिने मरिचको संरक्षण र विस्तारका लागि स्थानीय र प्रदेश सरकारको ठोस नीति आवश्यक देखिन्छ। प्राविधिक सहयोग र भौतिक पूर्वाधारको अभाव टार्न सकी दिनबन्धु जस्ता कृषकहरूको पसिनाको मूल्य जोगिने देखिन्छ।
1: हवस् त, यसका साथै आजको लागि कृषि कार्यक्रम यति नै। कार्यक्रमबाट सहकर्मी काशीनाथ दवाडी र महोदत्त चापागाई बिदा हुन्छौँ। नमस्ते।

0: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
1: नागरिक लगानी कोष
2: प्रक्रिया पूरा गरी वैदेशिक रोजगारीमा जाँदा गम्भीर रोग लागेमा, दुर्घटना, अङ्गभङ्ग वा मृत्यु भएमा वैदेशिक रोजगार बोर्ड सचिवालयबाट आर्थिक सहायता पाउने कानुनी व्यवस्था छ।
3: जानु अघि पाउने सेवा र सहायता बारे बुझेर जाऊ। वैदेशिक रोजगार बोर्डको सचिवालय।
4: कस्तो धेरै खोकेको नानीले, छातीमा घ्यारघ्यार आवाज आएको पनि सुनिरहेको छ त, के भयो?
5: हेर्नुहोस् न नानीको बाबा, नानीलाई लगातार खोकी आइरहेको छ, छाती दुखेको जस्तो गर्छे, रातको समयमा सास फेर्न गाह्रो भएको झै पनि गर्छे।
4: ओहो, नानीको आमा, बच्चालाई त गाह्रो भएको जस्तो छ। जाउँ जाउँ ल, अस्पताल गएर एकपटक जाँच गराउँ।
6: ल यता राख्नुहोस् त बच्चालाई, म जाँच गर्छु। यो सबै दम रोगको लक्षण हो। श्वास फेर्न गाह्रो हुनु, श्वास फेर्दा घ्यारघ्यार गर्दै खोकी लाग्नु, छाती दुख्नु दम रोगको लक्षण हो।
4: अब के गर्नु त डाक्टर साहब, साह्रै अत्यास लाग्यो, मेरो बच्चालाई त ठिक हुन्छ नि?
6: नातिनुहोस् न, मैले औषधि दिइसकेको छु, बच्चालाई बिस्तारै ठिक भइहाल्छ नि।
7: दम अथवा आस्थमा भएका बिरामीहरूलाई समय समयमा अचानक स्वास्वा हुने, सास फेर्न गाह्रो हुने, छाती घ्यारघ्यार हुने, कोखा हान्ने, ओठ निलो हुने जस्ता लक्षणहरू देखिन सक्छन्। यस्ता लक्षणहरू देखिएमा जति सक्यो चाँडो स्वास्थ्य संस्था लैजानु पर्छ र स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि उपचार गराउनु पर्छ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
0: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
1: नागरिक लगानी कोष।
8: सवारी क्षमता भन्दा बढी यात्रु नचढाउँ र नचढाउँ, अन्यथा दुर्घटना हुने जोखिम बढ्दछ।
9: नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग।
10: राष्ट्रिय आर्थिक गणना सम्पन्न हुन अब 42 दिन बाँकी।
11: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। यति बेला साँझको 7 बज्न लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। सुरुमा प्रमुख समाचार। संघीय संसदको बजेट अधिवेशन भोलिदेखि सुरु हुँदै सरकारको नीति तथा कार्यक्रम भोलि संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत हुने। प्रधान न्यायाधीशको सिफारिस संवैधानिक घेराभित्रै भएको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेको भनाई। माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा पर्सिसम्ममा सार्वजनिक गर्ने तयारी। र युक्रेनमा युद्ध अन्त्य हुँदै गएको रुसका राष्ट्रपति व्लादिमिर पुटिनको भनाई।
1: एसईई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
1: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
1: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: अब समाचार विस्तारमा। संघीय संसदको बजेट अधिवेशन भोलिदेखि प्रारम्भ हुँदैछ। प्रतिनिधि सभा र राष्ट्रिय सभाको अपरान्ह 2 बजे बस्ने छुट्टा छुट्टै बैठकमा सरकारबाट जारी भएका सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश 2083, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083, संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश 2083 लगायत 8 अध्यादेश पेश गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा भोलि प्रस्तुत हुँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन मार्फत सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो। राष्ट्रपतिले अपरान्ह 4 बजे बस्ने दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने उहाँले जानकारी दिनुभयो। संयुक्त बैठकमा प्रस्तुत हुने नीति तथा कार्यक्रमको रेडियो नेपालले प्रत्यक्ष प्रसारण गर्नेछ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले सर्वोच्च अदालतको प्रधान न्यायाधीशको सिफारिस संविधानभित्रबाट भएको बताउनु भएको छ। पार्टीको प्रशिक्षण विभागले सांसदहरूका लागि आयोजना गरेको प्रशिक्षणको समापन समारोहमा आज सभापति लामिछानेले संवैधानिक परिषद र प्रधान न्यायाधीशको नियुक्ति संविधान सम्मत रहेको उल्लेख गर्नुभयो। भागभण्डामा आफूहरूलाई विश्वास नभएको भन्दै सभापति लामिछानेले न्यायमूर्तिहरूको सूची अनुसार संवैधानिक परिषदबाट प्रधान न्यायाधीश छानिएको बताउनुभयो। सभापति लामिछानेले विधि र कानून बनाउँदा जनताको हित र भावनालाई केन्द्रमा राखेर कानून बनाउने जिम्मेवारीमा लाग्न पार्टीका सांसदहरूलाई निर्देशन दिनुभयो। सभापति लामिछानेले देशमा रहेका समस्या समाधानका लागि अध्यादेश ल्याइएको र पार्टी नेतृत्वको सरकार जनताको हितभन्दा बाहिर नजाने प्रश्न पार्नुभयो। नीतिगत कमजोरी सुधार र विकासका काममा गति दिन अध्यादेश ल्याइएकाले देश र नागरिकलाई अप्ठ्यारो पर्ने कुनै निर्णय नगरिएको उहाँले बताउनुभयो। सभापति लामिछानेले आम नागरिक समाज र देशले रासोपालाई हेरिरहेको भन्दै देश बनाउने काममा रचनात्मक भूमिका खेल्न सांसदहरूलाई निर्देशन दिनुभयो। उहाँले सुकुम्बासी व्यवस्थापनका लागि सरकार क्रियाशील रहेको र कसैलाई पनि विकल्प विहीन ढंगले घरबार विहीन नबनाइने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले 2082 सालको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा प्रकाशनको तयारी थालेको छ। गत चैत 19 देखि 29 गतेसम्म सञ्चालन भएको परीक्षाका उत्तर पुस्तिका परीक्षा समाप्त हुनासाथ परीक्षण एवं सम्परीक्षण थालेको कार्यालयले यही वैशाख 29 गते भित्र परीक्षाफल सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डले बताएको छ। परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार हाल 35 जना कर्मचारी ट्याबुलेसनमा व्यस्त छन्। वैशाख 29 गते भित्र परीक्षाफल प्रकाशन गर्ने लक्ष्य छ। माध्यमिक शिक्षा परीक्षा एसईई व्यवस्थापन तथा उत्तर पुस्तिका परीक्षण निर्देशिका 2082 मा परीक्षा सम्पन्न भएको बढीमा 3 दिनभित्र उत्तर पुस्तिका परीक्षण गरिसक्नुपर्ने व्यवस्था छ। गत वर्ष नियमित स्तर वृद्धि तर्फ गरी 5,12,421 विद्यार्थी परीक्षामा सहभागी भएका थिए। सल्यानको सिद्धकुमाख गाउँपालिका फलाटे गाउँमा अहिले पनि परम्परागत सिप र श्रममा आधारित पानी घट्ट बनाउने पेसा जीवित छ। त्यहाँका एक दर्जन भन्दा बढी घर परिवार अझै पनि यही पेसामा आबद्ध छन् भने पानी घट्ट निर्माणबाट उनीहरूले राम्रो आमदानी समेत गर्दै आएका छन्। सल्यानबाट संवाददाता दीपक शर्माको रिपोर्ट।
4: आधुनिक प्रविधिको विकाससँगै परम्परागत पेसा हराउँदै गइरहेका बेला सल्यानको फलाटे गाउँमा भने पानी घट्ट बनाउने सिप अझै जोगिएको छ। यहाँका दर्जन भन्दा बढी परिवार पुस्तौंदेखि यही पेसामा सक्रिय छन्। चट्टान फोडेर बनाइने पानी घट्ट अहिले पनि विभिन्न जिल्लामा माग हुने गरेको छ। स्थानीय बासिन्दाले परम्परागत सिपलाई आमदानीको स्रोत बनाएका छन्। विगत 47 वर्षदेखि घट्ट बनाउने पेसा अंगाल्दै आउनु भएका 63 वर्षीय पुराना राम रेउले
5: घट्टो गराउँछु, दाँता गराउँछु, सिलौटा गराउँछु, लोहरा गराउँछु, सब गराउँछु। यो पेसा नभए त म खाना पनि नपाउने खालको थिएँ।
4: छिनो र हथौडाको सहारामा कडा चट्टान फोडेर पानी घट्टको चक्का, जातो र सिलौटो बनाउनु फलाटे बासीको दैनिकी जस्तै हो। एक दशक अघिसम्म पानी घट्टको माग धान्नै मुस्किल हुने गरेको थियो। गाउँ गाउँमा डिजलबाट चल्ने मिलको विस्तार भएसँगै यसको माग भने घट्यो। तर केही वर्ष यता बिजुलीबाट चल्ने उपकरण जडान भएसँगै फेरि घट्टको माग बढ्न थालेको स्थानीय धनवीर चलाउनेको भनाइ रहेको छ।
6: विद्युतीय घट्ट चल्ने भएको हुँदा पहिलेको भन्दा अलि राम्रै माग बढेर लगभग 9-10 जोडा जति बिक्री भइसक्यो।
4: पछिल्लो पुस्ताले परम्परागत पेसा प्रति चासो नदिँदा यो सिप भने हराउँदै जाने खतरा उत्तिकै छ। सिप हस्तान्तरणको प्रयास भए पनि नयाँ पुस्ताले खासै चासो देखाएको पाइदैन। 15 वर्षीय सुजन रेउले भने हजुरबुवालाई बिदाको दिन सघाउँदै आइरहनु भएको छ। हजुरबुवाको पेसालाई निरन्तरता दिने सोच रहेको सुजन बताउनुहुन्छ।
7: हजुरबुवाले नि सिक राम्रो हुन्छ, यो पेसा राम्रो छ भन्नुभयो, अनि अब चासो लाग्यो भन्नुभयो।
4: प्रविधिको विकाससँगै धेरै परम्परागत पेसा लोप हुँदै गइरहेका बेला सल्यानको फलाटेमा भने पानी घट्ट निर्माणले अझै स्थानीयको जीविकोपार्जन धानी रहेको।
0: चितवनको भरतपुर महानगरपालिका 4 धर्मचोक स्थित एक पार्टी प्यालेसमा आयोजित विवाहको भोज खाएपछि फूड पोइजनिङ भई बिरामी हुनेको संख्या 93 पुगेको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार यही वैशाख 23 गते भोज खाएकाहरू बिरामी हुन थालेका हुन्। बिरामीको भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेसमा उपचार भइरहेको छ। केहीको काठमाडौँको निजामती कर्मचारी सिभिल अस्पताल, त्रिवी शिक्षण अस्पताल लगायत स्वास्थ्य संस्थामा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो। झापामा जंगली च्याउ खाएर एकै परिवारका 11 जना बिरामी परेका छन्। बारादशी गाउँपालिका 2 बुट्टाबारीमा एक परिवार आज बिहानको खानामा जंगली च्याउको परिकार बनाएर खाँदा बिरामी परेका हुन्। जंगलबाट ल्याएको च्याउ पकाएर खाएपछि परिवारका सबै सदस्यमा स्वास्थ्य समस्या देखिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्र बहादुर खड्काले बताउनुभयो। बिरामीलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएकोमा प्रारम्भिक उपचारपछि 9 जनालाई दमक स्थित बाल अस्पतालमा थप उपचारका लागि पठाइएको खड्काले बताउनुभयो। यसैबीच प्रहरीले जंगली च्याउ सेवन गर्दा विषाक्त हुने र स्वास्थ्य समस्याको जोखिम रहने भएकाले पहिचान नभएका च्याउ नखान सर्वसाधारणलाई आग्रह गरेको छ। कम लगानीमा धेरै आमदानी हुने भएपछि खोलाको बगरमा उत्पादन हुने खरबुजा खेतीप्रति मोरङका किसानको आकर्षण बढ्न थालेको छ। खोलाको बगर र बलौटी जग्गामा उत्पादन हुने खरबुजा खेतीका लागि जग्गा भाडामा लिएर किसानले लगानी गर्न थालेका छन्। विराटनगरबाट संवाददाता कुमोद अधिकारीको रिपोर्ट।
8: मोरङ सुनबर्सी नगरपालिका 6 झप्पडदलका किसान मोहम्मद उस्मानले 20 लाख लगानी गरेर रतुवा खोलाको बगरमा खरबुजा खेती गर्दै आउनु भएको छ। थोरै लगानीमा धेरै आमदानी हुने भएपछि खोलाको बगरमा उत्पादन हुने खरबुजा खेतीमा किसानको लगानी बढ्न थालेको हो। हुलाकी राजमार्ग अन्तर्गत पर्ने रतुवा नगरपालिका 3 रहेको रतुवा खोलाको 7.5 बिघाको बगरमा मोहम्मद उस्मानले खरबुजा फर्सी तथा काँक्रा खेती गर्दै आउनु भएको छ। 20 लाख रुपियाँ लगानी गर्दा खर्च कटाएर एक सिजनमा 3-4 लाख रुपियाँ आमदानी हुने उहाँको भनाइ छ।
9: फाइदा त अब त्यस्तै हो, यहाँको मजदुरलाई सबभन्दा राम्रो रोजी हुन्छ। 800 रुपियाँ रोजी हुन्छ, 4-5 महिनासम्म रोजी पाउँछ। दिल्ली पन्जाब जानु पर्दैन, 500 जना भन्दा बढी खाल्डो खन्ने, कुली हाल्ने, पानी पटाउने, रोप्ने, डेलीको 20-30 जना मान्छे 5 महिनासम्म लगातार लगानी त 20 लाख। आमदानी खर्च काटेर 2-4 लाख रुपियाँ भइहाल्छ। 2-3 कठ्ठामा काँक्रा पनि छ, फर्सी पनि 3 कठ्ठामा होला, त्यसबाट पनि राम्रै हुन्छ।
8: गत मङ्सिर महिनामा लगाइएको खरबुजा खेतीले चैतदेखि उत्पादन दिन थालिसकेको छ। वैशाख महिनासम्म उत्पादन हुने खरबुजा बिक्रीका लागि काठमाडौँ, पोखरा, धरान तथा विराटनगरसम्म पुग्ने गरेका छन्। ठूलो लगानी गरेर बगरमा खेती गर्दै आए पनि राज्यबाट कुनै प्रकारको अनुदान नपाएको उहाँको गुनासो छ।
9: पानीले गर्दा यसपालि मौसमले साथ दिएन, कतै सरकारी सहयोग पनि पाइँदैन, साथीभाइको सहयोग पनि पाउँदैन, कसले बालुवामा सहयोग गर्नलाई पैसा हालिदिन्छ, पत्याउँदैनन् पनि बालुवामा पैसा हाल्नलाई, त्यसले गर्दाखेरि आफूसँग जति छ त्यति लगाउने हो।
8: 10 वर्षदेखि सो ठाउँमा खेती गर्दै आउनुभएका उहाँले भारतीय किसानलाई समेत यो खेतीमा संलग्न गराउँदै आउनु भएको छ। भारतीय किसान खरबुजा खेती बारे जानकार रहेकाले प्रत्येक सिजनमा उनीहरू खरबुजा खेती गर्न नेपाल आउने गरेका छन्। विगत 7 वर्षदेखि नेपालमा खरबुजा खेती गर्दै आउनुभएका भारत दिल्लीका किसान मोहम्मद मोमिनले खरबुजा खेतीबाट नेपाली किसानले धेरै फाइदा लिन सक्ने बताउनु भयो।
10: 6-7 साल हो लिया जी, इधर करतो करतो उधर झपटतल करा करे थे बकरा में, उधर ठाउन रिया जंगल होगा तो इधर बालू देखा तो इधर आ गया। बढ़िया है, फल भी ठीक आता है यहाँ, ये जंगल में या मिट्टी में नहीं होगा, बलुआ में होगा। यहाँ 3 परिवार है इंडिया से, फर्सी, खीरा, तरबूज ये करते।
8: अहिले खरबुजा उत्पादन को अंतिम सीजन चलेको छ। झापा र मोरङ जिल्लालाई जोड्ने सो पुल भएर दैनिक 100 सवारी साधनहरू आवाजावत गर्ने गर्दछन्। सवारी साधनमा आवाजावत गर्ने प्राय सबैले त्यहाँ उत्पादित खरबुजा खरिद गर्ने गरेका छन्। त्यहाँ उत्पादित खरबुजा प्रति केजी 25-30 रुपियाँसम्म बिक्री हुँदै आएको छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
0: मनसुन नजिकिँदै गर्दा झापामा बाढी र डुबानबाट प्रभावित हुन सक्ने घर परिवारको विवरण संकलन गर्न थालिएको छ। यसै क्रममा नेपाल रेडक्रस सोसाइटी झापाले यसपालिको मनसुनमा जिल्लाका नदीहरूमा आउन सक्ने बाढीजन्य विपदबाट 8,915 परिवार प्रभावित हुन सक्ने पूर्वानुमान गरेको छ। यस वर्षको मनसुनमा जिल्लाका 14 पालिकाका 11 नदीमा आउन सक्ने बाढी र विपदबाट प्रभावित हुन सक्ने परिवारको तथ्याङ्क प्रक्षेपण गरिएको नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सभापति लोकराज ढकालले बताउनुभयो। झापामा हरेक वर्षायाममा सबैभन्दा बढी क्षति कन्काई र विरिङ नदीमा आउने बाढीले पुर्याउने गरेको छ। डिभिजन वन कार्यालय चितवनले सडक किनारका जोखिमयुक्त रुख हटाउन सुरु गरेको छ। आपटारीदेखि देवघाटसम्मका जोखिमका रूपमा पहिचान गरिएका रुख कटान थालिएको हो। देवघाट विकास समितिले 10 वर्ष अघिदेखि निरन्तर रूपमा रुख कटानका लागि पहल गर्दै आएकोमा यस वर्ष आपटारीदेखि देवघाटसम्म 25 वटा रुख कटान सुरु गरिएको छ। सो सडकमा रहेका 62 रुख जोखिममा रहेको भन्दै समितिले कटानका लागि अनुरोध गरेको थियो। अब अन्तर्राष्ट्रिय समाचार। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा युद्ध अन्त्य हुँदै गएको बताउनु भएको छ। हिजो मस्कोमा भएको सैन्य प्रदर्शनमा राष्ट्रपति पुटिनले सैनिकहरूलाई आफूहरू युक्रेनमा नेटोद्वारा समर्थन गरेको आक्रामक शक्तिसँग लडिरहेको बताउनु भएको थियो। रुसी नेताले दोस्रो विश्वयुद्धमा नाजी जर्मनीमाथि सोभियत संघको विजयको सम्झनालाई आफ्नो 25 वर्षीय शासनको केन्द्रीय कथा बनाउनु भएको छ र आफ्नो युक्रेन आक्रमणको औचित्य पुष्टि गर्न बारम्बार यसको प्रयोग गर्नुभएको छ। सैन्य प्रदर्शन समारोहपछि युक्रेनका लागि पश्चिमा सैन्य सहायतामा कमी आएको छ कि छैन भनेर सोधिएको प्रश्नमा पुटिनले यो द्वन्द्व समाप्त हुने क्रममा रहे पनि अझै गम्भीर विषय रहेको बताउनुभयो। पुटिनले पश्चिमी देशहरूलाई संकेत गर्दै युक्रेनलाई सहयोग गर्ने बहानामा उनीहरूले रुस विरुद्धको जनमत सिर्जना गर्ने प्रयास गरे पनि उनीहरू विफल भएको र फस्दै गएको बताउनुभयो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार रुस र युक्रेन बीच शनिबारदेखि 3 दिने युद्धविराम लागू हुने घोषणा गर्नुभएको थियो। मस्को र कियेभले एकअर्कामाथि युद्धविरामका शर्त उल्लङ्घनको आरोप लगाएका छन् तर कुनै ठूलो आक्रमणको रिपोर्ट गरिएको छैन। इजरायलले लेबनानमाथि लगातार हवाई आक्रमण जारी राख्दा हिजो कम्तीमा 24 जनाको मृत्यु भएको छ। आक्रमणका कारण विभिन्न क्षेत्रमा क्षति पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। यसैबीच इरान र अमेरिका बीचको युद्ध विराम कायम रहे पनि हर्मुज जलमार्ग क्षेत्रमा छिटफुट झडप जारी रहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोप्स आईआरजीसीले इरानी तेल ट्याङ्कर तथा व्यावसायिक जहाजमाथि आक्रमण भए अमेरिकी सैन्य अखडा र शत्रु पक्षका जहाजमाथि प्रति आक्रमण गरिने चेतावनी दिएको छ। वाशिङटनले तेहरानले युद्ध अन्त्य तथा वार्ता पुनः शुरू गर्न प्रस्तुत गरिएको पछिल्लो प्रस्तावमा इरानले सकारात्मक प्रतिक्रिया दिने अपेक्षा गरेको जनाएको छ। अब आर्थिक समाचार।
11: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
0: आगामी आर्थिक वर्षमा उद्योग विस्तार तथा लगानी वृद्धि गराउन सहज हुने बजेट ल्याउन नेपाल उद्योग परिसंघले आग्रह गरेको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई आइतबार उहाँकै कार्यकक्षमा भेटेर परिसंघका अध्यक्ष वीरेन्द्र राज पाण्डे सहितको टोलीले आर्थिक वर्ष 2083-84 बजेट निजी क्षेत्रलाई विकासको वाहकका रूपमा लिई उद्योग तथा लगानी वृद्धि गराउनेतर्फ केन्द्रित हुनुपर्ने सुझाव दिएको हो। आय आर्जन र सम्पत्ति सिर्जनालाई सहयोग गर्ने गरी बजेट ल्याइनुपर्ने अर्थतन्त्र विस्तार, रोजगारी सिर्जना तथा लगानी वृद्धिमा उल्लेख्य सुधार हुने विषयलाई केन्द्रमा राख्न सुझाइएको परिसंघले जनाएको छ। उद्योग तथा लगानी, प्रत्यक्ष विदेशी लगानी, कर नीति तथा प्रणाली, भन्सार, पर्यटन, कृषि, जडीबुटी तथा वन पैदावार, ऊर्जा, सूचना प्रविधि क्षेत्र, बैंकिङ तथा वित्त, बीमा, सहकारी तथा पुँजी बजार, स्वदेशी उत्पादन प्रवर्धन, पूर्वाधार, स्वास्थ्य तथा शिक्षा, गैरकर, राजस्व चुहावट तथा सम्पत्ति शुद्धिकरणसँग सम्बन्धित क्षेत्रमा क्षेत्रगत रूपमा बजेट ल्याउन सुझाव दिएको छ। राष्ट्रिय योजना आयोगले विभिन्न 8 सड़क आयोजनाको बहुवर्षीय स्रोत सहमतिका लागि अर्थ मन्त्रालयमा सिफारिस गरेको छ। आयोगको हालैको बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट कार्यान्वयनमा रहेका धनगढी खुटिया दिपायल चैनपुर उरै भन्ज्याङ सड़क, खुलालु सल्ली सल्ला सड़क र सो अन्तर्गतका 6 पुल, कर्णाली करिडोरको उत्तर खण्ड, हिल्सा सिमकोट सड़क, लेले भारदेव चन्दपुर ठुला दुर्लुङ सड़क, भेरी करिडोर जाजरकोट दुनै मरिम तिन्जे धो रिम्ना सड़क खण्डका 14 पुल, रोल्पा स्थित शहीद मार्गका लागि स्रोत सहमतिका लागि सिफारिस गरेको हो। भौतिक पूर्वाधार मन्त्रालयबाट जम्मा बहुवर्षीय स्रोत सहमतिका लागि 9,90,00,000,000 प्रस्ताव भएको थियो। सहरी विकास मन्त्रालय अन्तर्गत विभिन्न 53 आयोजनाका लागि पनि 3,81,07,00,000 बहुवर्षीय स्रोत सहमतिका लागि सिफारिस गरिएको छ। आयोगले नरदेवी स्थित आयुर्वेद चिकित्सालय, लगनखेल स्थित मानसिक अस्पताल, अछाम जिल्ला अस्पताल र प्राकृतिक तथा वैकल्पिक चिकित्सा विधा सहितको 100 आयुर्वेद अस्पताल भवन निर्माणका लागि सुरु विनियोजन रकमको 4 भन्दा बढी नहुने गरी स्रोत सहमतिका लागि अर्थमा सिफारिस गरेको छ। दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क मुलुकका उद्योग, व्यापार तथा सेवा सम्बन्धी अवसरहरूलाई एकै थलोमा ल्याउने उद्देश्य सहित गत बिहिबारदेखि स्थानीय भ्रिकुटी मण्डपमा साउथ एसिया ट्रेड फेयर 2026 जारी छ। सार्क राष्ट्रका उत्पादन तथा सेवाको प्रवर्धन, बजार सम्भाव्यता अध्ययन तथा क्रेता विक्रेता बीच सहकार्य विस्तार गर्न मेला आयोजना गरिएको हो। भोलिसम्म सोमबारसम्म जारी रहने सार्क मुलुकका उत्पादन, कपडा तथा तयारी सामग्री, सौन्दर्य प्रसाधनका सामग्री, हस्तकला, सवारी साधन तथा पाठपूर्जा, फर्निचर, कृषि उत्पादन, सूचना प्रविधि तथा घरेलु उपकरण लगायत सामग्री छन्। देशभित्र लामो समयदेखि सुस्त रहेको व्यापारिक वातावरण र लगानीगत अनिश्चितता बीच यो मेला निजी क्षेत्रका लागि पुनः सक्रिय बनाउने माध्यम भएको मेला संयोजक सुमन महर्जनले बताउनुभयो। सार्क स्तरीय क्षेत्रीय व्यापार मेलाले व्यावसायिक गतिविधि पुनः चलायमान बनाउने अपेक्षा गरिएको छ। र गत शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुन चाँदीको मूल्यमा सामान्य उतार चढाव आएको छ। सुन तोलामा 1,000 घटेको छ भने चाँदीको मूल्य भने 25 रुपियाँ बढेको छ। नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रति तोला 2,98,900 रुपियाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य 5,300 रुपियाँ कायम भएको छ। गत शुक्रबार 1 तोला छापावाल सुन 2,79,900 रुपियाँ र त्यति नै परिमाणको चाँदी 5,275 रुपियाँमा खरिद बिक्री भएको थियो। अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा 1 अंश सुन 4,715 र त्यति नै परिमाणको चाँदी 80 अमेरिकी डलरमा कारोबार भइरहेको छ। अब खेल समाचार रमेश टमट्टाबाट।
12: नेपाल भलिबल संघको आयोजनामा आगामी जेठ 8-15 गतेसम्म हुने काबा महिला भलिबल च्याम्पियनसिपको ट्रफी सार्वजनिक गरिएको छ। काठमाडौँमा आइतबार आयोजित कार्यक्रम बीच संघका अध्यक्ष जितेन्द्र बहादुर चन्द लगायतले ट्रफी सार्वजनिक गर्नुभयो। त्रिपुरेश्वर स्थित दशरथ रङ्गशालाको कवर्ड हल कोर्टमा हुने च्याम्पियनसिपमा नेपाल सहित 8 देशको सहभागिता रहनेछ। च्याम्पियनसिपको बजेट 2,50,00,000 रुपियाँ रहेको नेपाल भलिबल संघले जनाएको छ, जसमा सरकारले 1 करोड र काठमाडौँ महानगरपालिकाले 30,00,000 रुपियाँ प्रायोजन सहयोग गरेको छ। च्याम्पियनसिपका लागि नेपालले 16 जना खेलाडीलाई प्रशिक्षणमा राखेको छ। यही वैशाख 29-देखि जेठ 8 गतेसम्म घरेलु मैदानमा हुने नेपाल स्कटल्यान्ड र अमेरिका सम्मिलित विश्वकप लिग 2 अन्तर्गत त्रिकोणात्मक सिरिजका लागि नेपाली टोलीको घोषणा भएको छ। नेपाल क्रिकेट संघ क्यानले शनिबार राति ईशान पाण्डेलाई समेट्दै रोहित कुमार पौडेलको कप्तानीमा 15 सदस्यीय टोलीको घोषणा गरेको हो। नेपालले अघिल्लो साता घरेलु मैदानमै खेलेको सिरिज मध्ये 4 खेलमा 3 जित निकालेको थियो। अब नेपालले वैशाख 29 गते स्कटल्यान्ड, जेठ 2 गते अमेरिका, 4 गते स्कटल्यान्ड र 8 गते अमेरिकासँग खेल्नेछ। 8 देश सहभागी लिग 2 मा 24 खेल सकेको नेपाल 18 अङ्क सहित 7 स्थानमा रहेको छ। शीर्ष स्थानमा रहेको अमेरिकाले 24 खेलबाट 36 अङ्क बनाएको छ। 2 स्थानमा रहेको स्कटल्यान्डको 28 खेलबाट 34 अङ्क छ। नेपाली टोलीमा रोहित कुमार पौडेल, दिपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, ईशान पाण्डे, गुलशन झा, नन्दन यादव, सोमपाल कामी, करण केसी, ललित राजवंशी, विनोद भण्डारी, अर्जुन कुमार र भीम सार्की रहेका छन्। सुनसरीको इनरुवामा जारी प्रथम कोशी टप्पू खुला महिला राष्ट्रिय कबड्डी प्रतियोगितामा आइतबार एपीएफ क्लब विजयी भएको छ। एपीएफले नेपाल प्रहरी क्लबलाई 29-18 हरायो। प्लेयर अफ दि म्याच रविना चौधरी भइन्। यस्तै अर्को खेलमा बागमती प्रदेशले गण्डकी प्रदेशलाई 52-22 हरायो। बागमतीकी सन्जस धामी प्लेयर अफ दि म्याच भइन्। अर्को खेलमा सुदूरपश्चिमले मध्य प्रदेशलाई 51-21 स्तब्ध बनायो। सुदूरपश्चिमकी दीपा दर्जी प्लेयर अफ द म्याच बनिन्। यसअघि शनिबार भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपाल आर्मीले कोशी प्रदेशलाई 45-25 हराएको थियो।
0: अब मौसम। आज राति कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङ सहित मध्यम वर्षा तथा मधेस प्रदेश तथा बाँकी हिमाली र पहाडी भूभागका 1-2 स्थानमा मेघगर्जन, चट्याङ सहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख सहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 27.5 डिग्री सेल्सियस, न्यूनतम 15.3 डिग्री सेल्सियस, वर्षा 0.2 मिलिमिटर। काठमाडौँको अधिकतम 26.5 डिग्री सेल्सियस, न्यूनतम 14.7 डिग्री सेल्सियस, वर्षा 1 मिलिमिटर। पोखराको अधिकतम 29.5 डिग्री सेल्सियस, न्यूनतम 17.8 डिग्री सेल्सियस, वर्षा 0.9 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 33.3 डिग्री सेल्सियस, न्यूनतम 19.1 डिग्री सेल्सियस। दिपालको अधिकतम 33.2 डिग्री सेल्सियस, न्यूनतम 21.2 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। संघीय संसदको बजेट अधिवेशन भोलिदेखि सुरु हुँदै सरकारको नीति तथा कार्यक्रम भोलि संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत हुने। प्रधान न्यायाधीशको सिफारिश संवैधानिक घेराभित्रै भएको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेको भनाई। माध्यमिक शिक्षा परीक्षा एसीईको नतिजा पर्सिसम्ममा सार्वजनिक गर्ने तयारी र युक्रेनमा युद्ध अन्त्य हुँदै गएको रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको भनाई। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा।

0: सामूहिक खिचौ न।
1: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला कसो गर्ने होला हजुर?
0: यो दाइजोको कुरा चाहिँ नगरौँ। तपाईँको यस्तो सुशील छोरी हाम्री बुहारी हुँदैछिन्, योभन्दा ठुलो उपहार अरू के हुनसक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानुनी समेत हुन्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
4: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
3: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
4: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
3: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
4: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
3: सचेत बनाऊ।
4: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नमस्ते डाक्टर साहब।
1: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
1: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य सङ्गठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
1: हो नि, बालबालिकाको तिन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।

0: नमस्कार, कार्यक्रम घटना र विचारमा स्वागत छ। म उत्तम भट्टराई। राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमको प्रस्तुति विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँले साँझ 7 बजेको समाचारपछि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौँ। सबैभन्दा पहिले आजका मुख्य मुख्य विषयहरू।
1: संघीय संसदको बजेट अधिवेशन भोलिदेखि प्रारम्भ हुँदै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने।
2: आगामी वर्षको नीति तथा कार्यक्रममा जनअपेक्षा समेट्ने सरकारको कसरत, सञ्चालनमा आयो सुझाव संकलन पोर्टल।
1: पार्टीभित्र गुटबन्दी गर्नेलाई ठाउँ नभएको राष्ट्रपा सभापति रवि लामिछानेको भनाइ।
3: पार्टीका रूपमा हामी अलग हौँला, विचारका रूपमा हामी अलग हौँला, सिद्धान्तका रूपमा हामी अलग हौँला, तर मुलुकमा राजनीतिक परिवर्तनका हिसाबले
2: बजारको मनपरी रोक्न देशभर मूल्य पारदर्शिता सप्ताह, अब मूल्य सूची अनिवार्य, ठगी गर्नेलाई तत्काल कारवाही।
1: शासकीय सुधारको 100

0: देखाएर सूची कार्यान्वयनमा तीव्रता, 45 दिनमा के भयो त काम।
1: र अन्तर्राष्ट्रिय प्रसङ्गमा दक्षिण भारतीय प्रान्त तमिलनाडुमा थलापति विजयको विजय यात्रा सुरु।
2: कार्यक्रम सुरु गरौं संघीय संसदको बजेट अधिवेशन भोलिदेखि प्रारम्भ हुँदै सम्बन्धी प्रसङ्गबाट। मुलुकको आगामी वर्षको नीति र योजनाको मार्गचित्र कोर्ने संघीय संसदको बजेट अधिवेशन भोलि सोमबारदेखि सुरु हुँदैछ। अधिवेशनको पहिलो दिनै सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ। संसद सचिवालयले संयुक्त बैठक र त्यसअघि बस्ने सदनका छुट्टा छुट्टै बैठकहरूका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा भोलि नै वर्तमान सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यसूची रहेको छ। संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले भोलि अपराह्न 4 बजे संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ। नेपालको संविधानको धारा 95 रहेको प्रावधान बमोजिम प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि राष्ट्रपतिले दुवै सदनलाई सम्बोधन गर्ने संवैधानिक व्यवस्थालाई कार्यान्वयन गरिँदैछ। संसद सचिवालयले सबै माननीय सदस्यहरूलाई अपराह्न 3:45 बजे भन्दा अगावै आफ्नो आसन ग्रहण गरिसक्न विशेष अनुरोध समेत गरेको छ। संयुक्त बैठक अगाडि भोलि अपराह्न 2 बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाका छुट्टा छुट्टै बैठकहरू बस्नेछन्। मुलुकको पछिल्लो राजनीतिक सरगर्मी र संसदीय अभ्यासका बदलिँदा स्वरूपहरूका बीच राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना जनप्रतिनिधिहरूका लागि विशेष प्रशिक्षण सम्पन्न गरेको छ। ललितपुरमा आयोजित 2 दिने प्रशिक्षण कार्यक्रमको समापन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समसामयिक राजनीति, सुकुम्बासी समस्या र न्यायपालिकाको क्षेत्राधिकारका विषयमा अत्यन्तै कडा र तार्किक धारणा सार्वजनिक गर्नुभएको छ। थप सामग्री सहित सहकर्मी सुनिता पोखरेल।
0: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू नयाँ भएकाले मात्र होइन, बरु सिक्ने र सिकाउने प्रक्रियालाई जीवनको अभिन्न अङ्ग मान्दै यो प्रशिक्षण आयोजना गरिएको सभापति लामिछानेले स्पष्ट पार्नुभयो। सो अवसरमा उहाँले पार्टीभित्र हुन सक्ने सम्भावित गुटबन्दी प्रति निकै कडा शैलीमा आफ्ना सांसदहरूलाई सचेत गराउनु भएको छ। हामी व्यक्तिगत मुद्दाका लागि होइन, देशको इतिहास लेख्न जुटेका हौ भन्दै उहाँले पार्टी फुट्ने हल्ला गर्नेहरूलाई जवाफ दिनुभयो। सभापति लामिछानेले वर्षौंदेखि बल्झिरहेको सुकुम्बासी समस्यालाई पुराना दलहरूले भोट बैंकका रूपमा मात्र प्रयोग गरेको आरोप लगाउनुभयो। उहाँले वर्तमान सरकार सुकुम्बासीलाई लाल पूर्जा दिलाउन र उनीहरूको स्थायी व्यवस्थापन गर्न प्रतिबद्ध रहेको दावी गर्दै कोही पनि नागरिक घरबार विहीन नहुनेमा आश्वस्त पार्नुभयो।
3: राष्ट्रपतिले ल्याइदिएको यो परिवार सुकुम्बासी परिवार भनेर यो देशभरि एउटा परिवार मलाई देखाउनुहोस्, एउटा मान्छे खडा गरेर देखाउनुहोस् न, एउटा पनि होइन। यो त पुराना राजनीतिक दलहरूले भोट बैंकका रूपमा आफूलाई खडा गरेर उनीहरूको समस्यालाई आफ्नो लाभका लागि प्रयोग गरेको भन्ने कुरा जगजाहिर छ नि। हो, हामी त्यसलाई समाधान गर्न चाहन्छौँ। समाधान गर्ने क्रममा अझ राम्रा तरिकाबाट समाधान गर्न सकिन्थ्यो कि? यस, सकिन्थ्यो, गरौँला पनि। तपाईँ निर्धक्कका साथ के भन्न सक्नुहुन्छ भने अव्यवस्थित रूपमा खोलाको छेउमा असुरक्षित ढङ्गले बस्नुभएका र हाका हाकी देखादेखि सोझै गैर कानुनी रूपमा हडपिएको अवस्था मा कलम चालिएको त्यसभन्दा बाहेकका कसैले पनि आत्तिनु पर्दैन, त्यसका लागि छाती थाप्छु भनेको छाती त थापिएकै छैन अहिले पनि, सबैलाई लाल पूर्जा दिन्छ।
0: त्यसै गरी सभापति लामिछानेले कानून दिवसका अवसरमा कामो प्रधान न्यायाधीशले दिनुभएको अभिव्यक्ति प्रति कडा आपत्ति जनाउनु भएको छ। प्रधान न्यायाधीश सिफारिस प्रक्रियालाई लिएर न्यायपालिकाबाट आएका टिप्पणीहरूलाई उहाँले चुनौती दिँदै राजनैतिक पूर्वाग्रह नराख्न आग्रह गर्नुभयो।
3: सरकारले असंवैधानिक काम गर्यो, गैर संवैधानिक काम गर्यो, संविधान मिच्यो, विधि मिच्यो भनेको हामीले सुनेका छौँ। राजनीतिक रूपमा यो संविधान बन्दा राष्ट्रपतिको राजनीतिक उपस्थिति थिएन। संविधान बनिसकेको अवस्थामा, त्यो अभ्यासमा गइसकेको अवस्थामा राजनीतिक रूपमा राष्ट्रपतिको उदय भएको, संविधानका अक्षरहरू उहाँहरूले लेख्नुभयो होला, तर त्यसको भावना राष्ट्रपतिले प्रतिनिधित्व गरिरहेको छ। संवैधानिक परिषद र प्रधान न्यायाधीशको नियुक्तिका विषयमा चर्चाहरू चलिरहेको कुरालाई लिएर मूर्धन्य मूर्धन्य मानिसहरूले, विभिन्न राजनीतिक दलका मानिसहरूले समेत यो असंवैधानिक भयो, अभ्यास यस्तो थिएन, परम्परा यस्तो थिएन, यो परम्पराभन्दा बाहिर गयो भनेको सुनियो। मलाई एकजना कसैले भनियोस् कसरी असंवैधानिक भयो, असंवैधानिक भएको भए 600 न्यायाधीशहरूलाई प्रधान न्यायाधीश बन्न सक्ने योग्य मान्छे भएर संवैधानिक परिषदमा सिफारिस किन गरिएको? त्यही असंवैधानिक काम भयो होला नि, त्यो संविधान विपरीत कार्यक्रम हो, काम हो, संविधान मिच्यो। त्यसो गर्दा 6 साटो संविधानमा वरिष्ठतम जो हुनुहुन्छ उहाँलाई नै चुन्नुपर्नेछ भनेको भए संवैधानिक परिषदको बैठकको पनि आवश्यकता पर्दैन थियो, सोझै वरिष्ठतमको नियुक्ति हुने व्यवस्था हुन्थ्यो होला, तर संविधानले त्यसो भन्दैन। छजना न्यायाधीशहरूको सिफारिस राष्ट्रपतिको सरकारले राष्ट्रपतिको उपस्थितिमा पनि भएको होइन, त्यो त सिफारिस भएर बसेको थियो। र संवैधानिक परिषदमा हाम्रो पार्टीका वरिष्ठ नेता प्रधानमन्त्री भएर गएपछि उहाँहरूले बैठक गर्दा त्यसरी आएकाहरूमध्येबाट त्यसरी आएका नामहरूमा त ती नामहरू योग्यतम नामहरू हो, यही नामबाट चाहिँ यही नाम छबाट जना सिफारिस हुनुभएकाहरूबाट प्रधान न्यायाधीशको चयन हुन्छ भनेर बनाइएको विधि गलत हो भने संविधान संशोधनको बहस चलेको छ, गरौँ बहस।
0: प्रशिक्षणका क्रममा उहाँले राष्ट्रपतिको उदयलाई विश्व राजनीतिको नयाँ मोड र समाजको निरन्तर विद्रोहको उपजका रूपमा अर्थ्याउनुभयो। आफूहरू सरकारको पद प्राप्त का लागि मात्र नभई मर्यादित संसदीय अभ्यास र समृद्ध इतिहास निर्माणको यात्रामा रहेको उहाँको दाबी थियो।
3: यो संघर्ष यति सजिलो पार्नु भन्दा अगाडि जुन गाह्रो संघर्षको यात्रा यो देशका राजनीतिज्ञहरूले गरे त्यो जग त हामीसँग छ नि। राजनीतिका रूपमा पार्टीका रूपमा हामी अलग हौला, विचारका रूपमा हामी अलग हौला, सिद्धान्तका रूपमा हामी अलग हौला, तर मुलुकमा राजनीतिक परिवर्तनका हिसाबले खनिएको त्यो जगमा गरिएको दुःख जस्तो दुःख तपाईँ हामीले अहिले पनि गर्नु परेन, भोलि पनि गर्नु पर्ने छैन, अब 5 वर्ष हामीले काम गर्नु पर्नेछ।
0: पार्टीभित्रका आन्तरिक विवादका हल्लाहरूलाई चिर्दै र न्यायपालिका तथा कार्यपालिका बीचको सन्तुलनमा आफ्ना अडानहरू राख्दै राष्ट्रपतिले आफ्ना सांसदहरूलाई आगामी संसदीय यात्राका लागि थप परिष्कृत बनाएको दावी गरेको छ।
2: यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीले ललितपुरमा आयोजना गरेको प्रशिक्षणको संयोजन गरिरहनुभएका संसदीय दलका नेता गणेश पराजुललाई केही बेर अघि हामीले सम्पर्क गरेर यो 2 दिने प्रशिक्षणमा विशेष कुन कुन प्राविधिक विषयमा केन्द्रित थियो भनेर सोधेका छौँ।
4: राष्ट्रिय स्वतन्त्र पार्टीले यो बजेट अधिवेशन लक्षित गरेर राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूलाई संसद दल मार्फत यो प्रशिक्षण विभागले 2 दिने प्रशिक्षण कार्यक्रम आयोजना गरेको थियो। हिजो र आजको प्रशिक्षण कार्यक्रममा विशेष गरी समितिहरूमा सांसदको भूमिका, ल मेकिङ प्रोसेसमा, कानुन निर्माण प्रक्रियामा यो प्री लेजिस्लेटिभ, लेजिस्लेटिभ र पोस्ट लेजिस्लेटिभ स्क्रुटिनीमा निर्वाह गर्नुपर्ने भूमिका, त्यसपछि समितिहरूमा निर्वाह गर्नुपर्ने भूमिका, सँगसँगै पार्लियामेन्टमा जनताको तर्फबाट आवाज उठाउँदै गर्दाखेरि सरकारसँग समन्वय गर्ने, बजेट निर्माण प्रक्रियामा भाग लिने, यो बाहेक आफ्नो व्यक्तिगत जीवन व्यवस्थापन गर्दै गर्दाखेरि कसरी ती पाटोहरूकोमा पनि, अनि मिडिया ह्यान्डलिङ, यिनै विषयहरूसँग जोडिएर हामी 2 दिने अन्तर्क्रिया यो प्रशिक्षण कार्यक्रम सम्पन्न गर्यौँ। निकै नै प्रभावकारी रूपमा सांसदहरूले सिक्ने अवसर पाएको र त्यसपछि धेरै कुरामा प्रश्न हुँदै गर्दाखेरि अधिवेशनमा सहभागी हुनको लागि आत्मविश्वास बढेको भनेर सांसदहरूले अभिव्यक्ति हुँदै गर्दाखेरि यो प्रशिक्षण कार्यक्रम निकै प्रभावकारी रहेको महसुस गरेको छ।
5: जस्तो संसदीय मर्यादा, विधेयक निर्माण प्रक्रिया र जनताका मुद्दालाई सदनमा उठाउने सन्दर्भमा सांसदहरूलाई कस्तो खालको नयाँ सिप वा ओरिएन्टेसन प्रदान गर्नुभएको छ?
4: कम्प्लिटली बजेट निर्माण प्रक्रिया, कम्प्लिटली यो कानुन निर्माण प्रक्रिया नयाँ हुने त होइन, तर नवनिर्वाचित सांसद नयाँ कुरा हो नि त। अनि फेरि अहिलेसम्म चाहिँ हामीले अघिल्लो यो 32 महिनाको संसदीय अभ्यासमा हामीले यो लेजिस्लेटिभ स्क्रुटिनी अर्थात् सदनमा बिल टेबल भइसकेपछि मात्रै त्यसमा संशोधन प्रक्रिया छलफल प्रक्रियामा हामीले भाग लिएर काम गरेका थियौँ, तर अब त्योभन्दा अगाडि बढेर यो प्री लेजिस्लेटिभ स्क्रुटिनी पनि, त्यो कानुन नबनेका कानुनहरूका विषयमा पनि समितिहरूमा छलफल गरेर कानुन बनाउने प्रक्रियामा, ड्राफ्ट बनाउनुभन्दा अगाडि सरकारसँग समन्वय गर्ने प्रक्रियामा पनि भाग लिनुपर्नेछ, र बनिसकेका कानुनहरूका नियमावलीहरू र त्यो कानुन कार्यान्वयन हुँदै गर्दाखेरि जनताको पक्षमा त्यो कानुनले प्रभावकारी रूपमा काम गरेको छ कि छैन यी विषयहरूमा पनि हामीले अध्ययन गरेर त्यो व्यवस्थापिकाले अध्ययन गरेर त्यसपछि त्यो सम्बन्धी छलफल गरेर त्यो सम्बन्धी सुधार गर्नु छ। त्यस कारण सबै पाटोमा अहिले चाहिँ एक किसिमको अभिमुखीकरण तालिम आयोजना गरिएको हो। पुरानो संसदीय अभ्यास भएकाहरूलाई त नयाँ कुरा होइन, तर भर्खरै निर्वाचित भएर आउनुभएकाहरूको लागि त नित्यान्त नयाँ कुरा हो नि त। बजेट अधिवेशन लक्षित, किनकि यो फेरि यही अधिवेशनमा धेरैवटा विधेयकहरू पनि ड्राफ्ट हुने भएको हुँदै गर्दाखेरि, र विगतमा चाहिँ हामीले 32 महिनामा 26-27 कानुन हार्डली पास गर्यौँ होला इन टोटल, तर अहिले चाहिँ हामीले 8 कानुन त अध्यादेशबाटै सरकारले ल्याइसकेको छ, यहाँलाई थाहा छैन छ, र 45 भन्दा बेसी विधेयकहरू चाहिँ ड्राफ्ट हुँदैछन् जुन यही बजेट अधिवेशनमै टेबल हुँदैछन्। एकातिर बजेट निर्माण प्रक्रियामा पनि सहभागी हुनुपर्ने, तुरुन्तै लगतै प्रस्तुत हुने नीति तथा कार्यक्रममा, सिद्धान्त प्राथमिकतामा, त्यसपछि आय व्यय अर्थात् बजेटमा सहभागी पनि हुनुपर्ने, अनि सँगसँगै यो कानुन निर्माण प्रक्रियामा पनि सहभागी हुनुपर्ने, कारण यी सबै कुराहरूलाई व्यवस्थापन गर्दै गर्दाखेरि मिडियासँग अनि जनतासँग निर्वाचन क्षेत्रसँग जोडेर पनि काम गर्नुपर्ने। फेरि विगतमा यो रातो किताबमा आफ्ना क्षेत्रका निर्वाचन आफ्ना क्षेत्रका योजनाहरू लेखाएकै कारण मैले तपाईँहरूलाई बाधा गरेको कुरा पुरा गरेँ नि भनेर जुन जाने चलन थियो त्यो प्रक्रियालाई तोड्नु पर्ने पनि पर्नेछ। योचोटि सिर्फ रातो किताबमा मात्र बजेट लेखाएर काम हुँदैन, हामीले राज्यका प्राथमिकतामा रहेका नेसनल हाइवेहरू कनेक्टिभिटीलाई जोड दिनुपर्छ, त्यसपछि अनि ब्रिजहरूलाई ब्रिजहरू बनाउने प्रक्रियालाई जोड दिनुपर्छ, हुलाकी राजमार्गहरू बनाउनलाई जोड दिनुपर्छ, जुन कुराहरू दायित्व सिर्जना भइरहेका छन् तिनीहरूलाई पूर्णता दिनुपर्छ, त्यसपछि अरू प्राथमिकता कुराहरूमा तीव्रता दिनुपर्ने भएको हुँदा राज्यको ढुकुटी त्यसपछि प्राप्त गर्न सक्ने ऋण यी सबै कुराहरूलाई व्यवस्थापन गरेर प्रायोरिटीका योजनाहरू बन्नुपर्ने भएको हुँदा युनिभर्सिटीको बजेट निर्माण प्रक्रियामा कसरी सहभागी हुने, त्यसपछि परेका बजेटहरू आफ्नो निर्वाचन क्षेत्रमा परेका बजेटहरूलाई कसरी समन्वय गर्ने, प्रभावकारी रूपमा अगाडि बढाउने, यिनै विषयहरूसँग छलफल अन्तर्क्रिया भएको छ
5: भने पछाडि अब आगामी दिनमा रासोपाका सांसदहरूको भूमिकामा परिवर्तन देख्न पाइनेछ।
4: अहिले निर्वाचित भएका सांसदहरूको भूमिका त यहाँले धेरै देख्नै पाउनु भएको छैन, सुरुको अधिवेशन धेरै दिन चल्नै पाएन, 12-13 दिनमै टुङ्गिने गयो। तर पछिल्लो 32 महिनामा राष्ट्रिय स्वतन्त्र पार्टीले सदन चलायमान भएको थियो भने, सदन हेर्न लायक भएको थियो भने राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूको प्रस्तुतिको कारण सदन चाहिँ हामीलाई हेर्नु हेर्नु लाग्छ भनेर आम जनताले भन्दै गर्दाखेरि त्योभन्दा त्यतिखेर जम्मा 20 जना सांसद थियौँ, अहिले त देशकै जिम्मेवारी राष्ट्रिय स्वतन्त्र पार्टीको कान्धमा छ, 182 जना सांसद, सरकार पनि राष्ट्रिय स्वतन्त्र पार्टीले सम्हालेको छ र व्यवस्थापिका पनि राष्ट्रिय स्वतन्त्र पार्टीले सम्हालेको छ, समितिका सबै जिम्मेवारी पनि राष्ट्रिय स्वतन्त्र पार्टीले सम्हालेको छ, अनि यतिखेर जनताले फरक ढङ्गबाट हेर्ने मात्र होइन महसुस गरेर त्यो जुन सपना देखेको छ, समृद्धिप्रतिको सपना, भ्रष्टाचार उन्मूलन गर्ने सपना, त्यसपछि सुशासनको सपना, विकासलाई गति दिने सपना, र तपाईँ हाम्रो यो राष्ट्र पनि अरू देश जस्तै समृद्ध प्रतिनिधि देशभन्दा पनि समृद्ध देश बनाउने त्यो सपना देखेको छ त्यो पुरा गर्ने जिम्मेवारी छ। त्यो पुरा गर्ने जिम्मेवारीको प्रक्रियामा सुरुवाती चरणमा छौँ हामीले, र अहिले सुरुवाती चरणमा सांसदहरूले चाहिँ विशेष गरी कानुन निर्माण प्रक्रियामा सशक्त भूमिका निर्वाह गर्न सके मात्र, र त्यो कानुन बनाउँदै गर्दा कानुन निर्माण गर्दै गर्दाखेरि पनि जनपक्ष, जनहित, राष्ट्रहित र राष्ट्रको पक्षमा, विकासको पक्षमा कानुन बनाउने त्यो ध्येयसहित काम गर्नुपर्ने भएको हुँदाखेरि यो प्रशिक्षणले उहाँलाई किसिमको गाइडेन्स मात्र दिएको छ, बाँकी त फेरि के छ भने सांसदको आफ्नो भूमिका, व्यक्तिगत क्षमता, व्यक्तिगत प्रस्तुति यिनले पनि फरक पार्छ नै। यद्यपि पक्कै पनि यहाँले भने जस्तै सशक्त भूमिका निर्वाह गर्नको लागि यसले एक किसिमको सहयोग पक्कै पनि उपलब्ध गराएको छ।
5: अन्त्यमा जस्तो प्रशिक्षणमा सुकुम्बासी समस्या, सुशासन र समसामयिक राजनीतिक मुद्दाहरूमा पनि के आवाज उठेका हुन्?
4: सभापतिज्यूले आज समापनमा बजारमा उठेका, प्रतिपक्षले उठाउने कोसिस गरेका र त्यसपछि सुकुम्बासी समस्यालाई राजनीतिकरण गर्न गरेका प्रयासहरूका बारेमा स्पष्ट पारिदिनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले आफूले एकजना नेपाली जनतालाई सुकुम्बासी बनाएको छ भने भनिदिनु होइन, भने यहाँहरूले आजसम्म सिर्जना गरेका, यहाँले बनाएका नेपाली नागरिकलाई, सुकुम्बासी बनाइएका नेपाली नागरिकलाई जग्गा उपलब्ध गराउने, लालपूर्जा उपलब्ध गराउने, उनीहरूको बासको व्यवस्था गर्ने जिम्मा चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीले लिएको छ। भूमि विधेयक यो प्राधिकरण गठन गरेर, शक्तिशाली प्राधिकरण गठन गरेर राष्ट्रिय स्वतन्त्र पार्टीले यो समस्या सम्बोधन गर्ने भनेर हामीले सबै प्रक्रियालाई अगाडि बढाइसकेका छौँ, र अब बाचा मात्र होइन, यो यथार्थमा साँच्चै भूमिहीनहरूले भूमि प्राप्त गर्ने, अव्यवस्थित बसोबासीहरूले को व्यवस्थित गरिने र सुकुम्बासीहरूलाई व्यवस्थापन गर्ने जिम्मा राष्ट्रिय स्वतन्त्र पार्टीले लिइसकेको छ। त्यसकारण यसमा अन्य प्रकृतिका राजनीतिकरण गर्ने प्रयासले त्यस्तो तात्विक फरक पार्दैन। त्यसकारण यहाँहरू ढुक्क हुनुपर्छ कि राष्ट्रिय स्वतन्त्र पार्टीले सिर्फ दोजर लगाएर उठीवास लगाए भन्ने जुन भ्रम सिर्जना गरिएको छ त्योभन्दा माथि उठेर वास्तविक भूमिहीनहरूलाई त्यो भूमि उपलब्ध गराउने र समस्याको समाधान गर्ने बाटोमा चाहिँ सरकार र पार्टी समग्र लागि परेको छ भन्ने कुरा उहाँले जानकारी गराउनु भएको छ आज। र यथार्थमा अहिले भइराखेको कुरा पनि त्यही नै हो, सरकारले पनि त्यही प्रयास अगाडि लगिरहेको छ, अध्यादेश मार्फत पनि यतिखेर चाँडो यी मुद्दालाई सम्बोधन गर्नको लागि भूमि सम्बन्धी अध्यादेश हामीले प्राधिकरण भनिआएको छौँ अथवा आयोग भनिआएको छौँ, आयोग भए पनि प्राधिकरण भने पनि यसले त्यो मुद्दा, भूमिहीनहरूको मुद्दा सम्बोधन गर्ने गरी काम गर्नको लागि तुरन्तै काम गर्न अब केहीले पनि रोक्ने छैन।
2: उहाँ हुनुहुन्थ्यो राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता गणेश पराजुली, सहकर्मी दिनेश लुटेलसँग कुराकानी गर्दै। बजारमा पाइने एउटै सामानको मूल्य पसलै पछि फरक, उपभोक्ताको भान्सा महँगी त छ तर वास्तविक मूल्य कति हो कसैलाई पत्तो छैन। कृत्रिम अभाव र मूल्यवृद्धिको मारमा परेका नागरिकलाई राहत दिन सरकारले अब एउटा विशेष कदम चाल्ने भएको छ। भोलि सोमबारदेखि देशभर मूल्य पारदर्शिता सप्ताह सुरु हुँदैछ, के हो त यो अभियान अनि कसरी हुन्छ कार्यान्वयन? प्रस्तुत छ यसै सन्दर्भमा तयार पारिएको यो रिपोर्ट।
1: पर्सभरि पैसा लिएर जाँदा पनि एउटा सानो झोला भरिने गरी सामान नआउने अवस्था छ अहिले। उपभोक्ता ठगिने क्रम रोकिएको छैन। यही व्यतिथि अन्त्य गर्न प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले कम्मर कसेर काम गरेका छन्। भोलिदेखि जेठ 3 गतेसम्म देशैभर एउटा साझा संकल्पका साथ मूल्य पारदर्शिता सप्ताह मनाइँदैछ। प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार यो अभियान केवल औपचारिकतामा मात्र सीमित हुने छैन। आम नागरिकको दैनिक जीवनसँग जोडिएको मूल्य वृद्धिको समस्या समाधान गर्न यो अभियान कोसे ढुङ्गा साबित हुनेछ। हामी बजारमा हुने गलत क्रियाकलापलाई निर्ममतापूर्वक रोक्न चाहन्छौँ। प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहाल। यो अभियानलाई सफल पार्न केन्द्रदेखि स्थानीय तहसम्मको संयन्त्रलाई परिचालन गरिएको छ। गृह मन्त्रालय, संघीय मामिला मन्त्रालय र सबै प्रदेशका मुख्यमन्त्री कार्यालयलाई निर्देशन दिइसकिएको छ। अबको 7 दिन के हुनेछ त? आफ्नो क्षेत्रका हरेक पसलमा अनिवार्य मूल्य सूची राख्न लगाइनेछ। बजार अनुगमन सीमितलाई सक्रिय बनाएर नियमनलाई तीव्र पारिनेछ। मूल्यमा स्पष्टता नभएका वा ठगी गर्ने व्यापारीमाथि तत्कालै कडा कानुनी कारवाहीको डण्डा चलाइनेछ। बजारमा वस्तु र सेवाको मूल्यमा एकरूपता ल्याउनु र व्यापारीलाई जवाफदेही बनाउनु यसको मुख्य ध्येय हो। सरकारले मात्र होइन, नागरिक समाज र सञ्चारकर्मीलाई पनि बजारको अनियमितता विरुद्ध खबरदारी गर्न आह्वान गरिएको छ। कानूनले तोकेको मूल्यभन्दा बढी लिनु अपराध हो, तर जबसम्म उपभोक्ता स्वयं सचेत हुँदैनन् र राज्यको संयन्त्र चनाखो हुँदैन तबसम्म बजार सुध्रिने छैन। आशा गरौँ यो मूल्य पारदर्शिता सप्ताहले उपभोक्ताको भान्सामा केही राहत र बजारमा केही नैतिकता पक्कै फर्काउनेछ।
2: कुनै पनि सरकारी कार्यालय टेक्ने बित्तिकै हाम्रो मानसपटलमा कस्तो चित्र आउँछ? धुलोले भरिएका दराज, उक्किएका रङ्गरोगन, गनाउने शौचालय अनि जताततै छरिएका पुराना फाइल र कवाडी सामान। तर अब यो परिचय बदलिने भएको छ। सरकारले सार्वजनिक सेवा प्रवाहलाई मर्यादित र वातावरण मैत्री बनाउन भोलि वैशाख 28 गतेदेखि जेठ 1 गतेसम्म देशभर सरसफाई सप्ताह 2083 मनाउँदैछ। यसै विषयमा तयार पारिएको यो रिपोर्ट।
0: सुशासन भनेको नीति र नियममा मात्र होइन, सेवाग्राहीले सेवा लिने ठाउँको वातावरणमा पनि झल्किनु पर्दछ। यही मान्यतालाई आत्मसात गर्दै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले एक विशेष मार्गदर्शन जारी गरेको छ। सिंहदरबारदेखि स्थानीय तहका वडा कार्यालयसम्म अब सरसफाईको लहर चल्ने भएको छ। यस राष्ट्रिय अभियानको औपचारिक शुभारम्भ भोलि वैशाख 28 गते बिहान 8:30 बजे ऐतिहासिक वीर अस्पतालबाट हुनेछ, जहाँ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहता आफै भएर कुचो समाप्तै यो महाअभियानको सुरुवात गर्नुहुनेछ। सरकारले जारी गरेको सरसफाई सप्ताह सञ्चालन सम्बन्धी मार्गदर्शन 2083 झारो टार्ने सफाईलाई मात्र समेटेको छैन, यसले त सरकारी कार्यालयको स्वरूप नै बदल्ने खाका कोरेको छ। अब सरकारी कार्यालय छिर्दा नागरिक वडा पत्र र संकेत चिन्हहरू स्पष्ट देखिनु पर्नेछ। चर्किएका भित्तामा रङ रोगन गरिनेछ र प्रवेशद्वारलाई आकर्षक बनाइनेछ। सबैभन्दा महत्वपूर्ण, शौचालयहरूलाई दुर्गन्ध रहित बनाइनेछ, जहाँ साबुन पानी र महिलाका लागि सेनेटरी डिस्पोजलको अनिवार्य व्यवस्था हुनेछ। हो, फोहोर व्यवस्थापनमा पनि अब नयाँ शैली अपनाइनेछ। कुहिने र नकुहिने फोहोरका लागि छुट्टा छुट्टै डस्टबिन राखिनेछ भने खुल्ला रूपमा फोहोर जलाउन पूर्ण प्रतिबन्ध लगाइएको छ। कार्यालयको 100 मिटर वरिपरिको क्षेत्र, नाली र ढोलको सफाईले वरपरको वातावरण नै फेरिने विश्वास गरिएको छ। तर प्रश्न उठ्छ, के यो एक हप्ताको कार्यक्रम मात्रै हो त? मार्गदर्शनले यसको दिगोपनका लागि पनि स्पष्ट व्यवस्था गरेको छ। प्रत्येक कार्यालयले एक सरसफाई सम्पर्क व्यक्ति तोक्नु पर्नेछ, हप्ताको कार्यतालिका बन्नेछ र मासिक रूपमा सो मूल्याङ्कन गरिनेछ। यसको सम्पूर्ण जिम्मेवारी सम्बन्धित कार्यालय प्रमुखलाई सुम्पिएको छ, जसले गर्दा यो अभियान प्रचारमा मात्र सीमित नभई संस्कारका रूपमा स्थापित होस्। संघीय मन्त्रालयदेखि विद्यालयसम्म र प्रदेशदेखि स्थानीय तहसम्म फैलिने यो अभियानले कर्मचारीमा कार्य ऊर्जा भर्नेछ भने सेवाग्राहीले पनि सरकारी कार्यालय पुग्दा सम्मानित महसुस गर्नेछन्। स्वच्छ प्रशासनले नै अन्तत स्वास्थ्य नागरिक र समृद्ध राष्ट्रको आधारशिला खडा गर्नेछ। सरसफाई सप्ताह सरसफाई मात्र होइन, यो सार्वजनिक सेवाको विश्वसनीयता र नागरिक प्रतिको सम्मान प्रकट गर्ने एउटा महान अवसर पनि हो।
2: सरकारले सार्वजनिक गरेको 100 बुँदे शासकीय सुधारको कार्यसूची कार्यान्वयन भएको 45 दिन पुग्दा विभिन्न मन्त्रालयहरूले सेवा प्रवाहमा सुधारका प्रयासहरू तीव्र पारेका छन्। हिजो बालुवाटारबाट चलेको सत्ता र आज सिंहदरबारबाट सरकारले सुरु गरेको शासकीय सुधारले जनतामा ल्याएको परिवर्तन, बालुवाटार र सिंहदरबारबाट चलेका हिजो र आजको सरकारको गतिका बारेमा विश्लेषण गर्दैछन् सहकर्मी दिनेश लुइटेल। के भयो?
1: आम नागरिकदेखि हाजिरी जवाफ प्रतियोगितासम्म सोधिने सामान्य दुईवटा प्रश्न सोधौँ ल पहिला तपाईँलाई। हाम्रो देशका प्रधानमन्त्रीको सरकारी निवास कहाँ छ? अनि दोस्रो प्रश्न, हाम्रो मुलुकको मुख्य प्रशासनिक केन्द्र कुन हो जहाँ प्रधानमन्त्री बसेर काम गर्नुहुन्छ? दुवै प्रश्नको उत्तर मनमा नै दिनुभयो होला, दिनु भएन भने मै भनिदिन्छु। प्रधानमन्त्रीले बसेर काम गर्ने मुख्य प्रशासनिक केन्द्र सिंहदरबार हो अनि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छ। हिजोका दिनमा प्रधानमन्त्रीको दैनिकी कसरी सुरु हुन्थ्यो? झिसमिसेमा भाले बाँच्न नपाउँदै बालुवाटारमा रहेको प्रधानमन्त्री निवास भरिभराउ भइसक्थ्यो। नेता कार्यकर्ता मन्त्री सांसद कर्मचारी ठेकेदारदेखि बिचौलियाको घेरामा प्रधानमन्त्रीको कुर्सी हुन्थ्यो। प्रधानमन्त्रीको दैनिकी बिहानको ब्रेकफास्ट समेत गर्न नपाई कुनै नेता कार्यकर्ताले लेखेको पुस्तक विमोचनबाट सुरु हुन्थ्यो अनि भेटघाट, शिलान्यास, उद्घाटन, रिबन काट्ने, पार्टीका बैठक, यी अनेकन व्यस्त कार्यतालिकाले मन्त्री परिषद बैठक समेत राति 9 बजे त्यो पनि प्रधानमन्त्री निवास बालुवाटारमै बस्थ्यो। मन्त्रालयबाट घर फर्किएर खाना खाएर सुत्नै लाग्दा मन्त्रीका फोनमा म्यासेज आउँथे, क्याबिनेट छ बालुवाटार आउनु भनेर। प्रधानमन्त्रीको दैनिकी त्यो क्याबिनेट सकिए पछाडि पनि बाँकी नै रहन्थ्यो। त्यो हो सत्ता सहकार्य दलका शीर्ष नेताको बैठक बसेर मन्त्री परिषदले गरेका निर्णयलाई अनुमोदन गर्नुपर्ने। मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमा छ, जहाँ प्रधानमन्त्रीको कार्यालय बेग्लै छ, तर दशकौंदेखि देश बनाउने भनेर 18 घण्टा खटिएको छु भनेर हाम्रा पूर्व प्रधानमन्त्रीहरूको दैनिकी सिंहदरबारको गेट भित्रै नपसी पूरा हुन्थ्यो। डाक्टर कृष्णहरि बरालको रचनामा आनन्द कार्कीले स्वर भर्नु भएको यो गीतले भने जस्तै जे जे हुन्थ्यो सबै बालुवाटारमै हुन्थ्यो। अहिले साँझको 7:30 बजिसकेको छ। यदि तपाईँ बालुवाटारमा रहेको प्रधानमन्त्री निवास रहेको बाटो हुँदै कतै जाँदै हुनुहुन्छ भने एकपटक रोकिएर हेर्नुहोस् त। प्रधानमन्त्री निवासमा विगतमा जस्तो कुनै भिडभाड छैन, सुनसान छ, किनकि अहिलेका हाम्रा प्रधानमन्त्री सबै काम सिंहदरबारबाटै गर्नुहुन्छ। बिहान कार्यालय समय सुरु हुनु पहिले प्रधानमन्त्री कार्यालय पुगिसक्नुहुन्छ। हिजो त आफ्ना पार्टीका नेता कार्यकर्ता सांसद मन्त्री प्रधानमन्त्रीलाई भेट्न पहिलो प्राथमिकतामा पर्थे, तर आज संसदमा प्रतिनिधित्व गर्ने हरेक पार्टीका सांसदलाई प्रदेशका मुख्यमन्त्रीलाई बोलाएर सामूहिक छलफल गरिराख्नु भएको छ हाम्रा प्रधानमन्त्रीले। 6 दलका घोषणा पत्रमा उल्लेख भएका राम्रा राम्रा योजनाहरू समेटेर गर्नुपर्ने कामको सूची तयार पार्नु भएको छ प्रधानमन्त्रीले। तर विगतमा के हुन्थ्यो, विपक्षीका योजना किन समेट्ने भन्ने अभ्यास थियो। परराष्ट्र नीतिमा पनि उत्तिकै अडिग हुनुहुन्छ हाम्रा प्रधानमन्त्री। एकजना दुईजना राजदूत बोलाएर होइन, सामूहिक रूपमा सबै राजदूतलाई बोलाएर भेटघाट गर्नुहुन्छ र अन्तर्क्रिया गर्नुहुन्छ अनि प्रष्टसँग आफ्नो भनाई राख्नुहुन्छ। हरेक दिन जनताका पक्षमा, सुशासनका पक्षमा, मुलुक बनाउने कुरामा प्रधानमन्त्री नयाँ योजना सहित प्रस्तुत भइरहनु भएको छ। फेरि प्रधानमन्त्री बोल्नु हुन्न भन्नेलाई उहाँ कहाँ मार्फत जवाब दिनुहुन्छ र बेला बेला त्यसको जानकारी फेसबुक मार्फत गराउनु नै हुन्छ। अब बोल्ने र शासन प्रणाली कहाँबाट कसरी चलाउने के अन्तर्राष्ट्रिय अभ्यास पनि हेरौँ न। विश्वको सबैभन्दा शक्तिशाली मुलुक अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प व्हाइट हाउसबाटै अधिकांश काम गर्नुहुन्छ। अझ ओभल अफिस जहाँ राष्ट्रपति ट्रम्पले औपचारिक कार्यक्रमहरू गर्नुहुन्छ र कतिपय विशेष कुराकानी सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत विश्व समुदायलाई जानकारी गराउनुहुन्छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि सामाजिक सञ्जाल मार्फत नै धेरै कुरा जानकारी गराउनुहुन्छ। राज्य सत्ता साउथ ब्लकबाटै सञ्चालित छ। चीन, रसियाका राष्ट्रपति त बोल्ने लेख्ने भन्दा काममै बढी केन्द्रित हुनुहुन्छ। हिजो विद्यालय व्यवस्थापनदेखि उपकुलपतिसम्म राजनीतिक नियुक्ति हुन्थ्यो, आज के हुँदैछ? शिक्षा जस्तो पवित्र क्षेत्रमा वर्षौंदेखि जरो गाडेर बसेको राजनीति र राजनीतिका आडमा हुने हरेक गतिविधि बन्द हुँदैछ, अर्थात् मेरिटका आधारमा उपकुलपतिसम्म नियुक्त हुँदैछ। हुँदा हुँदा आफ्ना कार्यकर्तालाई भर्ती गर्ने ठाउँ नभेटेर झाडु खेल्ने काम भनेर प्रधानमन्त्रीको नाम जोडेर कार्यक्रम ल्याइयो अनि राज्यको ढुकुटी दोहन गरियो। त्यस्ता कार्यक्रममा प्रधानमन्त्री कैची लगाउँदै हुनुहुन्छ। कृषि अनुदानको रकममा गैर किसान बनेर पहुँचवालाले राज्यको ढुकुटी रित्याएको हिजोको विगत कसैले बिर्सेका छैनन्। वास्तविक किसानले कहिले समयमा मल समेत पाएनन्, तर अहिले के हुँदैछ थाहा छ? तिनै वास्तविक किसानले समयमा मल पाउन् भनेर सार्वजनिक खरिद ऐन नै संशोधन गरेर झन्झटिलो र ढिलो प्रक्रियालाई सरल र छिटो बनाइएको छ। मजदुरी गरेर जीविकोपार्जन गर्ने सामान्य नागरिकदेखि हातमा डिग्री सकेका नेपाली रोजगारी पाइएन भनेर विदेश हानिन्थे, नहानिउन् पनि कसरी? योग्यता र क्षमताले मुलुकमै पाउने रोजगारीमा पार्टीका कार्यकर्ता भर्ती गरिन्थ्यो, त्यही राजनीतिक नियुक्ति अन्त्य गर्दै प्रतिस्पर्धाका आधारमा राइट मेन अन राइट प्लेसको नीति अघि सार्दा सरकार सबैको हो भन्ने भाष्य मात्र होइन, व्यवस्था नै बदलिएको भान हुँदैछ। भनिन्थ्यो ब्रिटिस साम्राज्यमा घाम कहिले अस्ताउँदैन, त्यही भनाइका आवरणमा लोकतन्त्रका नाममा अति पनि अति नै भएर त हो जनताले झन्डै दुई तिहाई नै दिएर शासन सत्ताको चाबी सुम्पेका, होइनन् र? भ्रष्टाचार, कुशासन, नातावाद, आशीर्वाद, भनसुन सबै चरम उत्कर्षमा पुगेर त हो नि जनताले आफ्नो मनमा दन्केको विद्रोहको आगो ब्यालेट बक्समा सल्काइदिएका। ए बाबा, हिजो पनि त जनताले अवसर दिएकै थिए नि कि थिएनन्?
2: आगामी आर्थिक वर्षको नीति र बजेट कस्तो हुनुपर्छ? सडकको खाडल पुर्नेदेखि राष्ट्रिय गौरवका आयोजनासम्मका लागि अब तपाईँले सिंहदरबार आइरहनु पर्दैन। सरकारले पहिलो पटक नागरिकको आवाज सिधै प्रधानमन्त्रीको कार्यकक्षसम्म पुर्याउने डिजिटल सेतु निर्माण गरेको छ। यसै विषयमा केन्द्रित यो रिपोर्ट।
0: हरेक वर्ष जेठको 15 नजिकै गर्दा सिंहदरबारभित्र बजेटको सरगमी पर्छ, तर ती बन्द कोठाभित्र
6: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
7: सडक तथा सडक पेटीमा पसल नराखौं, निर्माण सामग्री नथुपारौं र सडक सीमा अतिक्रमण नगरौं। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
8: रमेश, तिमी त विदेश गएर घरै बनायो, म त ऋणमा चुरलुम्मै डुबे यार।
9: हेर सुरेश, म चाहिँ विदेश जानु अघि स्थानीय तहमै इलेक्ट्रिसियनको तालिम लिएर गएको थिएँ। विदेशमा पनि सिप सिकेर गए, सिप अनुसारको काम पाए, काम गर्न पनि सजिलो भयो, दाम पनि राम्रै कमाए नि केटा।
8: अब बुझे यार, विदेश जानु अघि तालिम नलिएर ठुलै गल्ती गरेछु नि।
10: हो, त्यसैले वैदेशिक रोजगारमा जाँदा सिप सिकेर मात्र जाने गरौँ। वैदेशिक रोजगार बोर्डको सचिवालय।
11: गाउँका कृषकहरू जम्मा सूचीकरण गर्न भनेर पालिकाको कृषि शाखा गइसके, हामी जानु पर्दैन भने?
12: केही थाहा छैन, फुर्सद पनि छैन, किन चाहियो? सबैले कृषक भनेर चिनेकै छन्।
11: त्यसो होइन नि बा, सूचीकरणले कृषकको औपचारिक पहिचान मिल्छ, सरकारलाई कृषिका योजना निर्माण गर्न र कृषकले सेवा सुविधा प्राप्त गर्न पनि सहज हुन्छ।
12: कुरा त ठिकै हो, के साँच्चै सूचीकरण गरेपछि हाम्रो पहिचान मिल्छ र सेवा सुविधा लिन यो चाहिने नै हो त?
11: हो नि, कृषि कार्यक्रममा कृषकको पहुँच पुर्याउन पनि यो सूचीकरण अति जरुरी छ, अनि यसले कृषकको पहिचान सहित परिचय पत्र पनि दिन्छ सरकारले।
12: ए, सूचीकरण त गर्नै पर्ने हो।
11: नागरिकता, जमिनको लाल पुर्जा र फोटो पनि चाहिन्छ। ल बा, तपाईँ पालिकाको कृषि शाखा पुग्दै गर्नुहोस्, तलागारी दिदी पनि जान्छु भन्नुभएछ, म उहाँलाई लिएर आउँछु है।
13: कृषक सूचीकरण अभियानमा सहभागी बनौ, कृषकको पहिचान स्थापित गरौँ।

0: नमस्कार। नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्राविधिक अमलदार चरित्रा खत्री। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम रेडियो नेपाल सहित देशभरका 212 एफएम स्टेशनहरूबाट सुन्दै आउनु भएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np समेत सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा हामी नेपाली सैनिक गतिविधिको साथमा सैन्य आधार तालिम दीक्षान्त समारोह सम्बन्धी रेडियो सामग्री प्रस्तुत गर्नेछौ। कार्यक्रमको सुरुवात गरौं नेपाली सैनिक गतिविधिबाट।
1: नेपाली सैनिक गतिविधि प्राविधिक सहसेनानी अपेक्षा ढुङ्गानाबाट सुन्नुहोस्। प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलको प्रमुख आतिथ्यमा सैनिक हवाई सेवाले वैशाख 21 गते मध्य एयरबेस गौचरमा विविध कार्यक्रमको आयोजना गरी 60 वार्षिकोत्सव मनाएको छ। सो दौरान प्रधान सेनापतिले सैनिक हवाई सेवामा कार्यरत रही उत्कृष्ट योगदान दिनुभएका 4 भूतपूर्व रथीवृन्द तथा अधिकृतहरूलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गर्नुभएको थियो। नेपाली सेनाको अगुवाईमा जंगी अड्डामा वैशाख 21 गतेदेखि 23 गतेसम्म 8 संस्करणको अभ्यास हातेमालो सञ्चालन भएको छ। विपद व्यवस्थापन सम्बन्धी भइरहेका गतिविधिहरूको समीक्षा, प्रतिकार्य क्षमता अभिवृद्धि एवं सरकारवाला निकायहरूबीच समन्वय र सहकार्यलाई प्रभावकारी बनाउने उद्देश्यले उक्त अभ्यास सञ्चालन गरिएको हो। बलाधिकृत रथी श्री प्रदीप जङ्केसीले समापन गर्नुभएको सो अभ्यासको युद्धकार्य विभागका विभागीय प्रमुख उपरथी श्री अनुप जङ थापाले शुभारम्भ गर्नुभएको थियो। सो अभ्यासमा विपद व्यवस्थापनसँग सरकार राख्ने निकायहरूको सहभागिता रहेको थियो। 3 सञ्चालित अभ्यासका दौरान विपद पूर्व तयारी तथा विपद प्रतिकार्यका दौरान अवलम्बन गर्नुपर्ने नीतिगत व्यवस्था, संरचनागत सुधार, क्षमता विकास, तालिम, राहत तथा बन्दोबस्ती लगायत विविध पक्षहरूमा प्रस्तुतीकरण तथा छलफल गरिएको थियो। सैनिक तालिम महानिर्देशक उपरथी श्री प्रेम बहादुर पुनले काभ्रेपलाञ्चोक जिल्ला पनौती नगरपालिकामा सञ्चालन भइरहेको फिल्ड क्याम्प अभ्यासको वैशाख 25 गते निरीक्षण गर्नुभएको छ। सो दौरान उहाँले अभ्यासको निरीक्षण गरी वस्तुस्थितिबारे जानकारी लिनुभयो। उपत्यका प्रेतना अन्तर्गतका वाहिनी तथा अन्तर्गत युनिटहरूले युद्ध तथा युद्ध मद्दती फौजको सहभागितामा अभ्यास चक्रव्यूह 1 सञ्चालन गरेका छन्। उक्त अभ्यास कम्बाइन्ड आर्म्स कन्सेप्ट र परम्परागत युद्ध विधिमा आधारित रहेको थियो। सो क्रममा वैशाख 23 गते नम्बर 1 वाहिनी अड्डा तथा अन्तर्गत युनिटका सकल दर्जा सहभागी गराई ललितपुर जिल्ला बागमती गाउँपालिका 3 भट्टे डाँडा स्थित रडार स्टेशनमा अभ्यास सञ्चालन गरिएको थियो। सो दौरान उपत्यका प्रेतनापति उपरथी श्री रविन्द्र खत्रीले अभ्यासको निरीक्षण गर्नुभई आवश्यक निर्देशन दिनुभयो। यसै गरी वैशाख 22 गते नम्बर 26 वाहिनी अड्डा तथा अन्तर्गत युनिटका सकल दर्जा सहभागी गराई काभ्रेपलाञ्चोक जिल्ला धुलीखेल नगरपालिका 7 ठुलीचौर इलाकामा अभ्यास सञ्चालन गरिएको थियो। त्रिनेत्र दलगढबाट वैशाख 22 गते खटिएको टोलीले काभ्रेपलाञ्चोक जिल्ला रोशी गाउँपालिका 9 स्थित रोशी खोलामा आएको बाढीमा फँसेका 89 यात्रुहरूको उद्धार गरेको छ। टोलीले अन्य सुरक्षा निकायसँगको सहकार्यमा मोटरबोट, हार्नेट्स र लाइफ ज्याकेट लगायतका सामग्रीहरू प्रयोग गरी यात्रुहरूको उद्धार गरेको हो। नेपाली सैनिक गतिविधिमा अब खेल समाचार। नेपाल एडभेन्चर रनिङ महासंघले काठमाडौँमा वैशाख 19 गते सञ्चालन गरेको चागु नारायण राष्ट्रिय ट्रेल रन 2026 सैनिक धावक विजयी भएका छन्। प्रतियोगितामा पुरुषतर्फको 36 किलोमिटर दौड़मा कुमारी दलगुल्मका अमलदार राजन रोकायाले निर्धारित दूरी 2:06:23 पूरा गरी प्रथम हुनुभएको छ। प्रथम भएसँगै उहाँले नगद रु 1,00,000 जित्नुभयो। इन्द्रध्वजगढको व्यवस्थापन र भोटेकोसी गाउँपालिकाको प्रायोजनमा सञ्चालन भएको 6 लिस्टिकोट दुगुनागढी माउन्टेन ट्रेल रेस 2083 सैनिक धावक विजयी भएका छन्। उक्त प्रतियोगिता वैशाख 21 गते सिन्धुपाल्चोक जिल्ला भोटेकोसी गाउँपालिका 3 ड्राइपोर्टदेखि दुगुनागढीसम्म सञ्चालन गरिएको थियो। प्रतियोगिता अन्तर्गत 24.5 किलोमिटर ट्रेल दौड़को खुल्ला पुरुष विधातर्फ रडसेरगढका सिपाही सञ्जय राईले निर्धारित दूरी 2:11:00 पूरा गरी प्रथम हुनुभयो। प्रथम भएसँगै उहाँले नगद रु 1,10,000 प्राप्त गर्नुभएको छ। सुन्दै हुनुहुन्थ्यो नेपाली सैनिक गतिविधि पूरा भयो।
2: यो नेपाली सैनिक रेडियो कार्यक्रम हो। दरखास्त आह्वान
3: नेपाली सेनाको स्वीकृत दरबन्दी भित्र रिक्त रहेका सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स बन्दोबस्ती कार्य सिपाही सूचीकार सफाईकर्मी चर्मकर्मी लोहकार केशकर्तक सिकर्मी सयस र नालबन्दी पदमा खुल्ला प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको छ।
2: आवश्यक योग्यता पुगेका नेपाली नागरिकले तोकिएका भर्ना केन्द्रमा स्वयं उपस्थित भई वा अनलाइन फारम भरी सोको प्रिन्ट आउट सहित तोकिएको भर्ना केन्द्रमा दरखास्त पेश गर्न सक्नुहुनेछ।
3: सैन्य पदका लागि भर्ना केन्द्रहरू
2: उपत्यका प्रितना हेडक्वार्टर नारायणहिटी काठमाडौँ,
3: राजदलगण लगनखेल ललितपुर,
2: श्री मेहरगढ धुलीखेल काभ्रे पलाञ्चोक,
3: पूर्वी प्रितना हेडक्वार्टर इटहरी सुनसरी,
2: नम्बर 2 बाहिनी अड्डा हिले धनकुटा,
3: नम्बर 18 बाहिनी अड्डा भुल्के उदयपुर,
2: नम्बर 21 बाहिनी अड्डा तुपगाछी झापा,
3: दुर्गा बक्सगण ओखलढुङ्गा,
2: वीरदलगण उदिन पाँचथर,
3: मध्य पूर्वी प्रितना हेडक्वार्टर बर्दिवास महोत्तरी,
2: गरुडदलगण चरीकुट दोलखा,
3: श्रीजङ बीरगंज पर्सा,
2: बरकगण राजविराज सप्तरी,
3: मध्य प्रितना हेडक्वार्टर हेटौडा मकवानपुर,
2: नम्बर 6 बाहिनी अड्डा बैरिनी धादिङ,
3: नयाँ सबुजगण भरतपुर चितवन,
2: पश्चिम प्रितना हेडक्वार्टर विजयपुर कास्की,
3: नम्बर 23 बाहिनी अड्डा सेराडिल बागलुङ,
2: चण्डी प्रसादगण श्रीस्वारा लमजुङ,
3: मध्य पश्चिम प्रितना हेडक्वार्टर योगीकुटी बुटवल रूपन्देही,
2: शमशेर दलगण गुरुसिङ्गे कपिल वस्तु,
3: ज्वाला दलगण भरतपुर दाङ,
2: रामबाड गुल्मा धागीथुम गुल्मी,
3: उत्तर पश्चिम प्रितना हेडक्वार्टर निमारे सुर्खेत,
2: नम्बर 4 बाहिनी अड्डा नेपालगञ्ज बाँके,
3: देवी दत्तगण परिमला चौर जुम्ला,
2: हनुमान दोष गुल्मा हुटु मुगु,
3: सुदूर पश्चिम प्रितना हेडक्वार्टर तेघरी कैलाली,
2: नम्बर 25 बाहिनी अड्डा भगतपुर कञ्चनपुर,
3: नम्बर 5 बाहिनी अड्डा दिपायल डोटी
2: र श्री दल गुल्मा खलङ्गा दार्चुला।
3: विभिन्न ट्रेडका फलोअर्स पदका लागि भर्ना छनौट केन्द्रहरू
2: उपत्यका प्रितना हेडक्वार्टर नारायणहिटी काठमाडौँमा सूचीकार केशकर्तक सिकर्मी सयस र नालबन्दी पदका उम्मेद्वारले दरखास्त पेश गर्न सक्नुहुनेछ।
3: यस्तै वीरदलगण ओदिम पाँच थरमा बन्दोबस्ती कार्य सिपाही र सफाईकर्मी,
2: बरकगढ राजविराज सप्तरीमा बन्दोबस्ती कार्य सिपाही चर्मकर्मी लुहाकार र केशकर्तक,
3: नयाँ सबुजगण भरतपुर चितवनमा बन्दोबस्ती कार्य सिपाही चर्मकर्मी र केशकर्तक,
2: चण्डी प्रसादगढ श्रीस्वारा लमजुङमा बन्दोबस्ती कार्य सिपाही र सूचीकार,
3: शमशेर दलगण गुरुसिङ्गे कपिल वस्तुमा बन्दोबस्ती कार्य सिपाही सूचीकार सफाईकर्मी र केशकर्तक,
2: देवी दत्तगढ परिमला चौर जुम्लामा बन्दोबस्ती कार्य सिपाही चर्मकर्मी र लुहाकार,
3: कालीबहादुरगढ कपासे सुर्खेतमा बन्दोबस्ती कार्य सिपाही सफाईकर्मी चर्मकर्मी र लोहकार,
2: र श्री दल गुल्म खलङ्गा दार्चुलामा बन्दोबस्ती कार्य सिपाही चर्मकर्मी र लोहकार पदका उम्मेद्वारले दरखास्त पेश गर्न सक्नुहुनेछ।
3: दरखास्त पेश गर्ने मिति
2: वैशाख 18 गतेदेखि जेठ 16 गतेसम्म र दोब्बर दस्तुर बुझाई जेठ 17 गतेदेखि जेठ 23 गतेसम्म।
3: सैन्य पदका लागि उमेरको हद
2: 18 वर्ष पुरा भई 22 वर्ष ननागेको हुनुपर्नेछ भने बहालवाला सैनिकको हकमा 26 वर्ष ननागेको र सेवा अवधि 1 वर्ष पुरा भएको हुनुपर्नेछ।
3: विभिन्न ट्रेडका फलोअर्सका लागि उमेरको हद
2: 18 वर्ष पुरा भई 26 वर्ष ननागेको हुनुपर्नेछ।
3: विस्तृत जानकारीका लागि
2: नेपाली सेनाको भर्ना छनौट निर्देशनालयको आधिकारिक पोर्टल vacancy.nepalarmy.mil.np वा वैशाख 18 गतेको गोर्खापत्र दैनिक हेर्नुहुन अनुरोध गरिन्छ।
4: सूचना सूचना सूचना
5: प्रधान सेनापति राष्ट्रिय खुल्ला टेनिस प्रतियोगिता 2083 चौथो संस्करण जेठ 4 गतेदेखि 12 गतेसम्म सञ्चालन हुने भएको छ।
4: प्रतियोगितामा समावेश विधाहरू
5: खुल्ला तर्फ पुरुष र महिलाको एकल र डबल,
4: भेटरान्स तर्फ 35, 45, 55 र 65 वर्ष माथिको उमेर समूह तर्फ एकल र डबल,
5: र 70 वर्ष माथिको उमेर समूह तर्फ एकल विधामा प्रतिस्पर्धा हुनेछ।
4: दर्ता र स्थान
5: वैशाख 25 गतेदेखि 30 गतेसम्म त्रिभुवन आर्मी अफिसर्स क्लब जङ्गी अड्डामा बिहान 8 बजेदेखि बेलुकी 4 बजेसम्म नाम दर्ता गर्न सक्नुहुनेछ।
4: थप जानकारीका लागि
5: 01-59-79-468 वा 98-41-29-15-54 सम्पर्क गर्न सक्नुहुनेछ।
6: नेपाली सेनाको स्वीकृत दरबन्दीभित्र रिक्त रहेका प्राविधिक हवाई तथा विविध सेवातर्फका पदिक र बिल्लादार पदहरूमा खुल्ला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको छ। दरखास्त आह्वान गरेका पदहरू प्राविधिक पदिकतर्फ प्राविधिक सुबेदार सैनिक उपचारिका नर्सिङ, प्राविधिक सुबेदार ओभरसियर, प्रार्ड जमादार, प्राविधिक जमादार भेहिकल मेकानिक्स, प्राविधिक जमादार रेडियो मेकानिक्स, प्राविधिक जमादार छापाखाना, प्राविधिक जमादार एएनसी डिग्री मेकानिकल र प्राविधिक जमादार एभियोनिक्स इलेक्ट्रिक इलेक्ट्रोनिक रहेका छन्। प्राविधिक बिल्लादारतर्फ पण्डित हुत्ता, प्राविधिक अमलदार मेडिकल, डेन्टल, जनरल मेकानिकल, इलेक्ट्रिकल, आर्मर मेकानिक्स, आर्मामेन्ट मेकानिक्स, रेडियो मेकानिक्स, भेहिकल मेकानिक्स, जनरल मेकानिक्स एसी एन्ड रेफ्रिजरेसन मेकानिक्स, जनरल मेकानिक्स जेनेरेटर, जनरल मेकानिक्स इलेक्ट्रिसियन, प्लम्बर, पेन्टर, वेल्डर, कम्प्युटर, सर्वे, भेटेरिनरी, ब्यान्ड, अशवाफ, एएनसी मेकानिकल, एभियोनिक्स, इलेक्ट्रिक इलेक्ट्रोनिक, ग्राउन्ड ह्यान्डलिङ, एभिएसन स्टोर, डिस्प्याचर र अमलदार कर्मचारी रहेका छन्। दरखास्त पेश गर्ने मिति चैत्र 27 गतेदेखि आगामी वैशाख 26 गतेसम्म सामान्य दस्तुर र वैशाख 27 गतेदेखि जेठ 2 गतेसम्म दोब्बर दस्तुर बुझाई दरखास्त दिन सकिनेछ। उमेरको हद दरखास्त पेश गर्ने अन्तिम दिन वैशाख 26 गतेसम्म 18 वर्ष पुरा भई 25 वर्ष ननागेको हुनुपर्नेछ। विस्तृत जानकारीका लागि 01-5979-478 कार्यालय समयभित्र सम्पर्क गर्न सक्नुहुनेछ।
0: श्रोता, अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। अब प्रस्तुत गर्दैछौ सैन्य आधार तालिम दीक्षान्त समारोह सम्बन्धी रेडियो सामग्री।
7: आवाजसँगै उठिरहेका कदम नयाँ सपना र सोचसहित सिपाही बन्ने लक्ष्य पूरा भएको क्षणको हो। एक सामान्य व्यक्तिले 9 महिनासम्म गरेको त्याग कठोर परिश्रम पछिको सफलताको गौरवपूर्ण क्षण अर्थात् लामो समयको धैर्यता पछि सिपाहीको गौरवपूर्ण पहिचानमा बदलिएको क्षण सैन्य आधार तालिम दीक्षान्त समारोहको हो।

0: सेनालाई कुनै पनि राष्ट्रको पहिचान र सुरक्षाको बलियो आधार मानिन्छ र त्यसलाई जीवन्त र शक्तिशाली बनाउने काम भने सिपाहीले नै गर्दछन्। त्यसैले भनिन्छ, सेना राष्ट्रको पहरेदार हो भने सिपाही त्यसको मेरुदण्ड हो। 9 महिनासम्म घाम पानी दिन र रात नभनी राइफलको सिरानी हालेर रा, तालिमको मैदानमा पसिना बगाएका जवानहरू अब राष्ट्रका मेरुदण्ड बनेका छन्। बगाए पसिना तालिममा बग्ने छैन रगत रणभूमिमा भन्ने आदर्शलाई आत्मसात गर्दै विभिन्न तालिम केन्द्रबाट 2087 जना पुरुष तथा 384 जना महिला गरी 2471 जना नयाँ ऊर्जावान जनशक्ति नेपाली सेनाको 263 वर्ष भन्दा लामो ऐतिहासिक विरासतको हिस्सा बनेका हुन्।
1: श्रोता, आजको कार्यक्रममा हामी नेपाली सेनाका विभिन्न वाहिनी अड्डा गण गुल्म तथा तालिम केन्द्रमा सञ्चालित 9 महिनाको कठोर सैन्य आधार तालिम सम्पन्न गरी सैन्यबाट सिपाहीमा प्रवेश गरेका जवानहरूको अन्तिम दलेल कवाज, उनीहरूको अनुभव, परिवारजनको खुसी र तालिमको महत्व समेटेर तयार पारिएको रेडियो सामग्री प्रस्तुत गर्नेछौ। प्रस्तुतिमा छौ म प्राविधिक सुबेदार मुकुन्द बस्नेत
0: र म प्राविधिक सुबेदार सुजना किस।

0: श्रोता, सिपाही हुनका लागि निस्वार्थपन, सच्चाई, अनुशासन, साहस, कुशल युद्धकला जस्ता गुणहरू अनिवार्य शर्त हुन्। यस्ता गुणहरूमा पारङ्गत बनाउन नवप्रवेशी युवाहरूलाई नेपाली सेनाले विभिन्न युनिटमा सैन्य आधार तालिम सञ्चालन गर्दै आएको छ। यसैबीच गत वर्ष 2082 असार 2 गतेबाट नेपाली सेनाका विभिन्न तालिम केन्द्रहरू सहित 16 स्थानमा सञ्चालित सैन्य आधार तालिम वैशाख 11 गते सम्पन्न भएको छ। उक्त अवसरमा आयोजित छुट्टा छुट्टै कार्यक्रमहरूमा सैन्य जवानहरूले अन्तिम दलिल कवाच प्रदर्शन गरेका थिए।
1: यसै क्रममा त्रिशुली स्थित नम्बर 1 सैन्य तालिम केन्द्रमा सञ्चालित सिसम 83 सैन्य आधार तालिमको बलाधिकृत रथी श्री प्रदीपजङ केसीले अन्तिम दलेल कवाचको निरीक्षण गर्नुभई तालिम समापन गर्नुभएको थियो। सो अवसरमा उहाँले तालिम सफलतापूर्वक सम्पन्न गरी सिपाहीमा नियुक्त हुनुभएका 528 जना तालिमे सिपाहीलाई बधाई तथा शुभकामना दिनुभयो। उहाँले राष्ट्रको मेरुदण्ड सेना भएकोले जस्तोसुकै विषम परिस्थितिमा पनि विचलित नभई एक कर्मठ, वफादार, इमानदार र अनुशासित सदस्यको रूपमा आफूलाई उभ्याउनु पर्ने बताउनुभयो।
2: सिपाही बलियो भए सेना बलियो हुन्छ र सेना बलियो भए देश बलियो हुन्छ भन्ने यथार्थलाई दृष्टिगत गर्दै कर्तव्य पथमा तपाईँहरूले आफ्नो व्यवसायिक क्षमता, दक्षता र सिप प्रदर्शन गर्दै पेसाप्रति गौरव गर्ने जस्तो सुकै विषम परिस्थितिमा

0: गर्नुभएको थियो। सो दौरान उहाँले माटोले माग्दैन आफैले दिनुपर्छ भन्ने यथार्थलाई मनन गर्दै आगामी दिनहरूमा नेपाली सेनाको छवि उच्च राख्न सैनिक मूल्य मान्यता परम्परा र सैनिक परिधिभित्र रही कार्य गर्न निर्देशन दिनुभयो।
1: सफल सैनिक जीवन तथा कार्यकालका लागि शुभकामना व्यक्त गर्दछु। आजबाट तपाईँहरूमा राष्ट्र जनता र नेपाली सेनाप्रतिको जिम्मेवारी थप भएको छ। माटोले माग्दैन आफैले दिनुपर्छ भन्ने यथार्थलाई मनन गर्दै आगामी दिनहरूमा नेपाली सेनाको छवि उच्च राख्न सैनिक मूल्य मान्यता परम्परा र सैनिक परिधिभित्र रही कार्य गर्नुहुनेछ भन्ने कुरामा तपाईँहरूलाई म स्मरण गराउन चाहन्छु।
2: यस्तै भक्तपुरको सूर्य विनायक स्थित रणशेर गढमा सञ्चालित सिसम नौ सैन्य आधार तालिमको नम्बर एक वाहिनीपति सहायक रथी श्री सुनिल सिंह राठौरले अन्तिम दलेल कवाजको निरीक्षण गर्नुभई समापन गर्नुभएको हो। सो क्रममा उहाँले नवजवानहरूलाई सम्बोधन गर्नुभई तालिममा सिकेको व्यावसायिक क्षमता दक्षता र सिपलाई पेसागत जीवनमा लागू गरी नेपाली सेनाको गौरवलाई उँचो राख्न निर्देशन दिनुभयो।
3: नेपाली सेनाको सही प्रतिनिधित्व गर्ने पेसाप्रति गौरव गर्ने जस्तोसुकै जटिल र विषम परिस्थितिमा विचलित नहुने सकारात्मक सोच भएको एक कर्मठ वफादार इमान्दार अनुशासित सदस्यको रूपमा आफूलाई खरो रूपमा उभ्याउने हुनेछ भन्ने विश्वास नेपालीलाई लिएको छ।
0: राष्ट्र सेवाका लागि हरेक नागरिकको आआफ्नै भूमिका रहने भए तापनि सैनिक भई प्रत्यक्ष रूपमा सेवा गर्ने अवसर जो कोहीलाई प्राप्त हुँदैन। यस्तो सौभाग्य प्राप्त गर्ने सैनिकहरू हर हमेसा राष्ट्र र जनताको लागि आफ्नो ज्यान समेत आहुति दिन तत्पर हुन्छन्। साथै सेना हुनु भनेको नै अनुशासन तथा कर्तव्य परायणता जस्ता विशिष्ट गुण भएको प्रमाण समेत हो।
2: यसरी राष्ट्रले विश्वास गरी आफ्नो विशिष्ट गुणहरूको कदर गर्दै निस्वार्थ सैनिकका रूपमा छनौट हुनु आफैमा ठूलो उपलब्धि हो। अझ गौरवशाली इतिहास बोकेको विश्वकै पुरानो सैनिक संगठनको रूपमा परिचित नेपाली सेनाको सदस्य हुनु त झनै गर्वको विषय हो। यो गौरवपूर्ण क्षण र आगामी लक्ष्य सार्दै नवनियुक्त सिपाहीहरू भन्नुहुन्छ।
4: रामा सुनिल बुढा, तालिम दौरानमा कतिपय अवस्थामा कठिनाई पनि आयो, कतिपय अवस्थामा रमाइलो पनि भयो। गुरुजीहरूले सम्पूर्ण ट्याक्टिक्सहरू सिकाउनु भयो। वास्तविक लडाइँमा चाहिँ हामीले अवश्य सिकेका कुराहरूलाई लागू गर्नेछौँ र आज पास आउट भएर अझै हाम्रो तालिम सकिएको छैन, हामी अझै पनि तिखारिनेछौँ। जसरी हाम्रो पुर्खाहरूले यो इतिहास यो संस्थालाई अहिलेसम्म जोगाएर बचाइराख्नु भएको छ, हामीहरूले चाहिँ यो संस्थालाई अझै बलियो र देश र जनतालाई हामी अझै सेवा गर्नेछौँ र यो मौका दिने नेपाल आर्मी संस्थालाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु।
5: सिपाही आनन्द गुरुङ, मेरो घर चाहिँ खोटाङ जिल्ला दिक्तेलुपाकोट मजगढ नगरपालिका। सेनामा चाहिँ म खेलकुदमा रुचि भएकोले चाहिँ सेनामा प्रवेश गरेको। दुःख पछिको सुख चाहिँ कस्तो हुन्छ आज थाहा पाउँछु। फर्स्ट भए सुरुमा चाहिँ अलिक गाह्रो गाह्रो कता कता डर लगाइ थियो, तर त्यो जोस आएपछि त्यो डर सर हराएर चाहिँ झन् जोस फुर्तीको साथ झन् रमाइलो हुँदो रहेछ। अझ गरौँ गरौँ, अब यो कति छिटो सकिएको छ, अझै धेरै परेड गर्नु पाए हुन्थ्यो जस्तो लाग्दो रहेछ। यहाँ जति पनि कुराहरू सिकेको छ त्यही अनुभवहरू लिएर चाहिँ म आउने दिनमा अगाडि बढ्नेछु भन्न चाहन्छु।
0: श्रोता, सैन्य आधार तालिम कठोर तालिम हो। बिहानको झिसमिसेसँगै रातको अन्धकारसम्म विभिन्न अभ्यासमा सरिक भई आफूलाई पोख्त बनाउन हरेक नवप्रवेशी युवाले कडा मेहनत गरेका हुन्छन्। यो मेहनतमा परिवारको साथ सहयोग र हौसला पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। त्यसैले तालिमको यो 9 महिनाको अवधि ती परिवारजनका लागि पनि एउटा प्रतीक्षाको घडीकै रूपमा रहेको हुन्छ।
6: किता घरतीलाई एकदमै गर्व लाग्छ, एकदमै खुसी लाग्छ। अझै सधैँ यस्तै देशको रक्षा गर्दै जाओस्, राम्रो होस्। खुसीको आँसु हो। बाबुले आफ्नो सोचायो, मैले त खालि पढाइमा फोकस गरेको थिएँ। बाबु चाहिँ आफै पढेर एकदम मिहिनेत गरे। बाबुले त सधैँभरि देशको रक्षा गरोस्, एकदमै राम्रो होस्, अझै ठुलो बनोस्।
7: म राजु काफले, काभ्रे पलानचोक जिल्ला नवबुधन नगरपालिका वडा नम्बर 4। हाम्रो वंशमा यसरी आफ्नो छोरो छोरीहरूलाई यसरी दीक्षित भइरहँदाखेरि देख्न पाउँछौँ पाउँदैनौँ। अब हिजोसम्म पनि थिएन, अब भोलि पनि होला नहोला, तर एकदम गर्वको महसुस भइरहेछ। सुरुमा स्कुल पढ्दैदेखि चाहिँ म पुलिस अथवा आर्मीमा जान्छु उसको भित्रदेखिको जुनुन थियो। अनिखेरि त्यहाँबाट स्कुलमा एनसिसी आइरहँदा स्कुलबाट एनसिसीमा कनेक्ट गर्ने अवसर मिल्यो। त्यसबाट कन्टिन्यू अब उसको त्यो इच्छा पनि जागरुक हुँदै गयो। एनसिसीमा पनि राम्रो सफलता प्राप्त गरी एकदम धेरै खुसी लागेको छ।
8: प्रदीप पार्की हो, सामाखुसी बस्छु, भाइको पासवर्डको लागि आएको। मेरो भाइको नाम चाहिँ निरज पार्की। अनि यहाँ आउँदाखेरि चाहिँ एकदमै गर्व फिल भइरहेछ कि जब यो यसरी सैनिक ब्यारेकमा छिर्न पाउँदाखेरि र यो मोमेन्टहरू देख्दाखेरि एकदमै राम्रो छ, एकदमै खुसी लागेको छ।
9: सूर्यबहादुर सुनार, घोराई उपमहानगरपालिका वार्ड नम्बर

0: दिनदेखि हजारौँ युवाहरू विदेश खाडीमा चाहिँ जाने पसिना बगाउने होइन, त्यो गर्नुभन्दा आफ्नो स्वदेशमै नै केही गर्नुपर्छ र देश र जनताको सेवा गर्नुपर्छ भन्ने मेरो एउटा चाहिँ त्यो सोचले पनि देशभक्त बन्नुपर्छ भन्ने त्यो सोचाइले मैले छोरालाई पठाएको हो। आफ्नो चाहिँ परिश्रम देशमै गरेर देशको सुरक्षा गर्ने र नेपाली जनताहरूको सुरक्षा कायम गर्ने गरून् भन्ने चाहिँ मेरो बिडाना चाहिँ त्यो छ। मेरो मात्रै छोरा नभएर हरेक नेपालीको छोराहरू सबैले आफ्नो स्थानमा गरून् भन्ने मेरो चाहिँ सोचाइ।
1: श्रोता, एउटा सिपाहीको काँधमा सिङ्गो देश करोडौं जनताको भविष्य र सुरक्षाको गहन जिम्मेवारी रहेको हुन्छ। त्यसैले देशको अभिभारा बोकेका सिपाहीमा थकान र मनमा हारको कुनै स्थान हुँदैन। एउटा साधारण नागरिकलाई अनुशासित र साहसी सिपाही बनाउँदै शत्रुको अगाडि सधैँ अटल र अभिमानी रहने सामर्थ्य तालिमले नै दिन्छ।
2: यही ज्ञान सिप प्रदान गर्ने महत्वपूर्ण भूमिका सैन्य तालिम केन्द्रले खेलिरहेको छ, जसले नवजवानलाई पेसागत दक्षता सिप प्रदान गरी एक सच्चा सिपाही बन्न प्रेरित गरिरहेको हुन्छ। एक साधारण नागरिकलाई सबल तथा सक्षम सिपाहीमा रूपान्तरण गर्ने यो प्रक्रियामा तालिम केन्द्र र तालिम शिक्षकको भूमिका कस्तो रहन्छ त? प्यारा तालिम शिक्षालयका शिक्षक अधिकृत सेनानी श्री शिव लम्साल र नम्बर एक सैन्य तालिम केन्द्रका सेनानी श्री क्षेत्रजङ हमाल,
3: उनीहरूमा चाहिँ गर्छु भन्ने भावना जागृत होस् भन्ने हिसाबले पनि हामीले हरेक दिन चाहिँ हामीले रोल कल मार्फत पनि उनीहरूलाई जानकारी गराइरहेछौँ, उनीहरूलाई मोटिभेट गरिराखेका हुन्छौँ र आज के गरियो, भोलि के गर्ने भन्ने कुराको पनि समीक्षा प्लस योजना पनि गर्छौँ, उनीहरू सँगसँगै बस्छौँ, उनीहरूसँगै हिँड्दै बस्दै गर्दाखेरि उनीहरू पनि हामीसँग जस मोटिभेट नै हुन्छ। अझ भन्ने हो भने हामीले चाहिँ हरेक चरण चरणमा चाहिँ उनीहरूको काउन्सिलिङ पनि लिने गरेका छौँ। त्यो काउन्सिलिङले गर्दाखेरि पनि उनीहरूको पिर मर्काहरू जस्तो के छ, समस्याहरू के छ, हामीले प्रत्यक्ष रूपमा बुझ्न पाइन्छ र त्यस्तै हामी पनि आफै शिक्षकहरू बसेर त्यसलाई चाहिँ त्यस्तो खालको समस्यालाई कसरी निराकरण गर्न सकिन्छ भनेर हामी चाहिँ कोर्डिनेट गरेर मिटिङ बसेर त्यही अनुसारको हामीले चाहिँ उनीहरूको समस्याहरूलाई सुझाउनतर्फ पनि गरिरहेका छौँ। त्यसले गर्दाखेरि उनीहरूले चाहिँ आफूलाई आफूमा देखेको समस्याहरू यस्तो छ भन्ने कुरा समस्याको पनि समाधान पाउँदाखेरि चाहिँ उनीहरू झन् मोटिभेट भएको देखिन्छ।
4: तालिम अधिकृतको भूमिका चाहिँ यो नेपाली सेनाले तालिम निर्देशिका 2077 बहुमुखी चाहिँ नवप्रवेशी व्यक्तिहरूलाई चाहिँ तालिम गराउने, उनीहरूको तालिम सुरुवात गर्नुभन्दा अगाडि सम्पूर्ण व्यवस्थाहरू गरी तालिमको योजना गर्ने र तालुकोटासँग समन्वय गरी व्यवस्थित पारदर्शी र स्पष्ट ढङ्गले तालिम सञ्चालन गराउने मुख्य भूमिका छ। सैन्य आधार तालिम भनेको नवप्रवेशी गैर सैनिक व्यक्तिहरूलाई एउटा मिलिट्री प्याटर्नमा ढाल्नलाई तालिम गराइन्छ। त्यसको लागि इनिसियल फेजदेखि हामीले ससाना कुराहरूलाई सूक्ष्म ढङ्गले चाहिँ मोनिटर गरेर तालिमहरू कन्डक्ट गराइन्छ र यो सैन्य आधार तालिममा विशेषतः हामीले उनीहरूलाई चाहिँ बिस्तारै ग्रेजुअली चाहिँ तालिमहरू कन्डक्ट गराउँदै लगिन्छ भने यो सैन्यबाट तालिम सिपाहीमा प्रवेश गर्ने सम्पूर्ण शिक्षार्थी भाइ बहिनीहरूलाई आगामी तिनीहरूको यो सैन्य करियर चाहिँ राम्रो बनोस् हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।
1: नेपाली सेनाको एउटा विशिष्ट सुन्दरता भनेकै यसको विविधता हो। मेचीदेखि महाकालीसम्मका विभिन्न समुदाय, भाषाभाषी र फरक फरक संस्कृति एउटै संगठनको ओतमुनि भेटिनुले नेपाली सेनाको समावेशी रङलाई चहकिलो बनाउँदै आएको छ। यसरी फरक पृष्ठभूमि, फरक बानी, व्यवहार र बुझाइ बोकेर आएका गैर सैनिक व्यक्तिलाई एउटै लय, एउटै अनुशासन र एउटै लक्ष्यमा बाँध्न सक्नु तालिमको सबैभन्दा चुनौतीपूर्ण र सुन्दर पक्ष हो। एउटा सामान्य नागरिकलाई सैनिक जीवनको कठोर साँचोमा ढाल्ने यस प्रक्रियाका अनुभव र अवसर बारे तालिम शिक्षक हुँदा सरिता नेपाल र प्युठ खगेश्वर रेग्मी भन्नुहुन्छ,
5: आफूले ट्रेनिङ गरेर पठाएका ती सिभिललाई अहिले सेना बनाएर पठाइयो, उनीहरू अब ठुलो ठुलो माथि माथि पुग्छन्, एकदम गर्व लाग्छ उनीहरूलाई देख्दा चाहिँ। हामी त कहिले उनीहरू बाबा मम्मी जस्तो पनि हुनुपर्छ, कहिले साथी, कहिले इन्स्ट्रक्टरमा हामी सबै रूपमा उनीहरूसँग घुलमिल भएर तालिम गराउँदा चाहिँ उनीहरूलाई राम्रो हुन्छ। उनीहरूलाई चाहिँ के भन्न चाहन्छु भने अझै राम्रो उन्नति प्रगति गर्दै जानुहोस्, हामीले तपाईँहरूलाई जसरी सिकाए तपाईँहरूले पछि आउने चेलाहरूलाई उनीहरूलाई चाहिँ यही हिसाबले राम्रोसँग सिलाउनु, अझै अगाडि बढ्न प्रोत्साहन दिनुहोस् भनेर चाहिँ एकदम गर्व लाग्छ उनीहरूलाई देखेर।
6: यो चाहिँ एकदम मलाई अवसर जस्तो पनि लाग्छ नेपाली सेनामा आफूले सिकेका कुराहरूलाई सिकाउन पाउँदाखेरि चाहिँ आफूले आफैलाई चाहिँ गर्व लाग्छ। तालिमको क्रममा चाहिँ यिनीहरू बेसिक भएको भएर ड्रिल सिकाउँछ, हतियार सम्बन्धी सिकाउँछ यिनीहरूलाई, मेजर ट्याक्टिस, माइनर ट्याक्टिसहरू चाहिँ नर्मल सिकाइरहेको।
2: श्रोता, तालिमको मैदानमा बगाएको पसिना र हासिल गरेको ज्ञान नै सिपाहीको असली हतियार हो। तालिमको कठोर दिनहरू संयमतापूर्वक पार गरी परिश्रम र लगनशीलतालाई निरन्तरता दिँदै तालिम पूरा गरेको क्षण नवनियुक्त सिपाहीहरूको लागि अविस्मरणीय बन्ने गर्दछ।
7: त्यसको माया अनि आफ्नो घर परिवारको खुसी अनि आफ्नो सपना पुरा गर्नको लागि आर्मी अबको योजना देशको लागि सुरक्षामा खटिनु पर्छ। गुरुजीलाई धन्यवाद दिन चाहन्छु, हामीलाई राम्रोसँग सिकाउनु भयो।
8: चेतन गुरुङ, अनुशासन नै सेनाको पहिलो जग हो जस्तो लाग्छ मलाई। यो कुरा चाहिँ हाम्रो गुरुबाहरू लगायत शिक्षालय परिवारले मलाई एउटा सच्चा सिपाही हुन सिकाएको छ र म आफ्नो कर्तव्यप्रति सधैँ वफादार रहेर काम गर्नेछु।
1: सैन्य आधार तालिम पुरा गरेसँगै संस्थाले समेत नयाँ जनशक्ति प्राप्त गर्दछ। नयाँ ऊर्जाका साथ संस्थामा थपिएका यस्ता जनशक्ति राष्ट्रकै सम्पत्ति हुन्। सैन्य आधार तालिमको दीक्षान्त समारोहमा आमन्त्रित स्थानीय जनप्रतिनिधि र सञ्चारकर्मीले समेत नवप्रवेशीहरूमा देशको सुन्दर र सुरक्षित भविष्य देखेका छन्।
9: अहिले जुन परिस्थिति अवस्थामा नेपाली सेनाले जनताको चाहिँ बिचमा जनताको मन बिच जितेर जुन चाहिँ अगाडि बढेको छ यसमा हामी आफू पनि गर्व मान्दै छौँ। अझ चाहिँ बढी परिष्कृत भएर चाहिँ अगाडि बढ्नेछ भन्ने मैले आशा पनि लिएकै छु।
10: रामहरि नेउपाने हो, घर नुवाकोट, नुवाकोटमै बसेर पत्रकारिता गरिरहेको छु। सुरक्षाको प्रमुख जिम्मेवारी सम्हाल्दै आएको नेपाली सेनामा थप दक्ष जनशक्तिहरू निर्माण भइरहँदाखेरि चाहिँ यो देशको गरिमा, यो देशको व्यवस्थापन, यो देशको सुरक्षामा थप अझ बढी हामीलाई विश्वास र आकर्षक बनाएको छ। राष्ट्रको सुरक्षा गर्ने, विपद व्यवस्थापन गर्ने, अन्तर्राष्ट्रिय स्तरमा समेत शान्ति स्थापना गर्नको लागि नेपाली सेनाको जुन भूमिका रहेको छ, अहिले सिपाही हुनुभएका कर्मठ इमान्दार जनशक्तिहरूबाट चाहिँ यो देशको रक्षाको लागि हामी सम्पूर्णलाई नेपाल र नेपालीको रक्षार्थको लागि चाहिँ एउटा थप उत्साह र उमङ्गहरू पनि फैलिएको छ। यसले नेपाली सेना आम जनमानसमा, आम नागरिक जनसमुदाय स्तरसम्म एउटा नयाँ सम्बन्ध स्थापित गर्नको लागि, आपसी सामिप्यता बढाउनको लागि, आपसी सम्बन्ध स्थापित गर्नको लागि चाहिँ ठुलो योगदान दिएको छ। यसलाई हेर्दाखेरि रमाइलो, रोमाञ्चक सँगसँगै हाम्रो थप जिम्मे बारीहरूलाई पनि एक आपसमा बढाएको महसुस भएको छ।
2: पक्कै पनि एउटा सिपाही योद्धा मात्र नभई समाजको भरोसा र विकासको संवाहक पनि हो। हालै सैन्य आधार तालिम पुरा गरेका 2471 जनाको संख्या सानो लागे पनि संस्थागत जीवनका लागि ठूलो संख्या हो। जननी जन्मभूमिश्च स्वर्गादपी गरिएसीको मर्मलाई सिरोपर गर्दै राष्ट्र सेवालाई नै जीवनको अन्तिम लक्ष्य बनाउने शपथ खाएका तालिमी सिपाहीहरूको काँधमा राष्ट्रिय जिम्मेवारी समेत थपिएको छ।
1: दीक्षित भएका यी नवायुक्त जवानहरूले राष्ट्रिय झण्डालाई साक्षी राखी लिएको शपथ अब देशकै शक्ति बनेको छ। राष्ट्रको रक्षा, सेवा र सम्मानमा समर्पित नेपाली सेनाका नव सिपाहीहरूको यो 9 महिनाको कठोर तालिम, पसिनाको मेहनत र अनुशासनको अभ्यासले उनीहरूलाई साधारण नागरिकबाट सक्षम सिपाहीमा रूपान्तरण गरेको छ। मातृभूमिको रक्षा, जनताको सेवा, राष्ट्रको गौरव र देशको झण्डालाई सधैँ उच्च राख्ने संकल्पसहित अघि बढेका नवजवानहरूलाई नेपाली सैनिक रेडियो कार्यक्रमको तर्फबाट सफल कार्यकालको शुभकामना।
2: श्रोता, यस प्रस्तुति सँगै आजको लागि हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ। आजको कार्यक्रमबाट प्राविधिक सहकर्मी प्राविधिक जमादार सन्तोष बजगाई सँगै म प्राविधिक अमलदार चरित्र खत्री पनि बिदा हुन्छु। नमस्ते।
11: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
12: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
13: नागरिक लगानी कोष।
14: Thank you. यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मन्जुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानुनी कारवाही गरौं।
15: नेपाल सरकार विज्ञापन बोर्ड।
16: अहिले तपाईँ सुन्दै हुनुहुन्छ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल। अब हामी शास्त्रीय सङ्गीतको कार्यक्रम प्रस्तुत गर्दैछौँ। कलाकार पण्डित राजन मिश्रबाट विशेष शास्त्रीय गायन राग रहेको छ पहाडी ठुमरी, बोल छ आवत जाऊ मेरो प्रियतम, तबलामा साथ दिने कलाकार पुनः महाराज, हार्मोनियममा कृष्ण नारायण श्रेष्ठ, तानपुरामा हर्ष डङ्गोल।

नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि

0: हेलो
1: हेलो,
0: म हजुरको बैङ्कबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
1: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी, छोरी।
2: हजुर।
1: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी। लो
2: दिन त। हेलो, भन्नुहोस् त।
0: हेलो हजुर।
2: हजुर,
0: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
2: ए, मलाई मूर्ख बनाउन खोज्नुभएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
1: ए नानी, के भने रहेछ, के भयो?
2: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
1: ल ल ल, म किन दिन्थे।
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
4: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ।
3: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
4: अनलाइन ठगीबारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: अहिले हामीले एउटा चलचित्रको गीत सुनायौँ, उदित नारायण झा र दिपा गहतराजको स्वरमा। रचना र सङ्गीत रञ्जित गजमेरको थियो। चलचित्र कुसुमे रुमालबाट।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: सडक सीमाभित्र कुनै पनि निर्माण कार्य गर्दा अनिवार्य रूपमा सडक विभागको पूर्व स्वीकृति लिऊ, अन्यथा 1 वर्ष कैद वा 5,000 रुपियाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ।
3: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
4: कस्तो धेरै खोकेको नानीले, छातीमा घ्यारघ्यार आवाज आएको पनि सुनिरहेको छ त, के भयो?
5: हेर्नुहोस् न नानीको बाबा, नानीलाई लगातार खोकी आइरहेको छ, छाती दुखेको जस्तो गर्छे, रातको समयमा सास फेर्न गाह्रो भएको झै पनि गर्छे।
4: ओहो, नानीको आमा, बच्चालाई त गाह्रो भएको जस्तो छ। जाउँ जाउँ ल, अस्पताल गएर एकपटक जाँच गराउँ।
6: ल, यता राख्नुहोस् त बच्चालाई, म जाँच गर्छु। यो सबै दम रोगको लक्षण हो। श्वास फेर्न गाह्रो हुनु, श्वास फेर्दा घ्यारघ्यार गर्दै खोकी लाग्नु, छाती दुख्नु दम रोगको लक्षण हो।
4: अब के गर्नु त डाक्टर साहब, साह्रै अत्यास लाग्यो, मेरो बच्चालाई त ठिक हुन्छ नि?
6: नातिनुहोस् न, मैले औषधि दिइसकेको छु, बच्चालाई बिस्तारै ठिक भइहाल्छ नि।
7: दम अथवा आस्थमा भएका बिरामीहरूलाई समय समयमा अचानक श्वास हुने, सास फेर्न गाह्रो हुने, छाती घ्यारघ्यार हुने, कोखा हान्ने, ओठ निलो हुने जस्ता लक्षणहरू देखिन सक्छन्। यस्ता लक्षणहरू देखिएमा जति सक्यो चाँडो स्वास्थ्य संस्था लैजानु पर्छ र स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि उपचार गराउनु पर्छ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। 9 बजेको समाचारपछि हाम्रो बोली कार्यक्रम प्रस्तुत हुनेछ, रेडियो नेपाल सुन्दै रहनुहोला। यस बेला रातिको 9 बज्न लागेको छ, अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म रमेश टमट्टा। सुरुमा प्रमुख समाचार। संघीय संसदको बजेट अधिवेशन भोलिदेखि सुरु हुँदै सरकारको नीति तथा कार्यक्रम भोलि संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत हुने। प्रधान न्यायाधीशको सिफारिस संवैधानिक घेराभित्रै भएको। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेको भनाई। माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा पर्सिसम्ममा सार्वजनिक गर्ने तयारी। र युक्रेनमा युद्ध अन्त्य हुँदै गएको रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको भनाई। समाचार अब विस्तारमा। संघीय संसदको बजेट अधिवेशन भोलिदेखि प्रारम्भ हुँदैछ। प्रतिनिधि सभा र राष्ट्रिय सभाको अपराह्न 2 बजे बस्ने छुट्टा छुट्टै बैठकमा सरकारबाट जारी भएका सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश 2083, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083, संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश 2083 लगायत 8 अध्यादेश पेश गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा भोलि प्रस्तुत हुँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन मार्फत सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो। राष्ट्रपतिले अपराह्न 4 बजे बस्ने दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने उहाँले जानकारी दिनुभयो। संयुक्त बैठकमा प्रस्तुत हुने नीति तथा कार्यक्रमको रेडियो नेपालले प्रत्यक्ष प्रसारण गर्नेछ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वोच्च अदालतको प्रधान न्यायाधीशको सिफारिस संविधानभित्रबाट भएको बताउनु भएको छ। पार्टीको प्रशिक्षण विभागले सांसदहरूका लागि आयोजना गरेको प्रशिक्षणको समापन समारोहमा आज सभापति लामिछानेले संवैधानिक परिषद र प्रधान न्यायाधीशको नियुक्ति संविधान सम्मत रहेको उल्लेख गर्नुभयो। भागबण्डामा आफूहरूलाई विश्वास नभएको भन्दै सभापति लामिछानेले न्यायमूर्तिहरूको रुचि अनुसार संवैधानिक परिषदबाट प्रधान न्यायाधीश छानिएको बताउनुभयो। सभापति लामिछानेले विधि र कानून बनाउँदा जनताको हित र भावनालाई केन्द्रमा राखेर कानून बनाउने जिम्मेवारीमा लाग्न पार्टीका सांसदहरूलाई निर्देशन दिनुभयो। नीतिगत कमजोरी सुधार र विकासका काममा गति दिन अध्यादेश ल्याइएकाले देश र नागरिकलाई अप्ठ्यारो पर्ने कुनै निर्णय नगरिएको उहाँले बताउनुभयो। उहाँले सुकुम्बासी व्यवस्थापनका लागि सरकार क्रियाशील रहेको र कसैलाई पनि विकल्पविहीन ढङ्गले घरबारविहीन नबनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो। परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले 2082 सालको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा प्रकाशनको तयारी थालेको छ। गत चैत्र 19 देखि 29 गतेसम्म सञ्चालन भएको परीक्षाका उत्तर पुस्तिका परीक्षा समाप्त हुनासाथ परीक्षण एवं सम्परीक्षण थालेको कार्यालयले यही वैशाख 29 गतेभित्र परीक्षाफल सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डले बताएको छ। परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार हाल 35 जना कर्मचारी टेबुलेसनमा व्यस्त छन्। वैशाख 29 गतेभित्र परीक्षाफल प्रकाशन गर्ने लक्ष्य छ। माध्यमिक शिक्षा परीक्षा एसईई व्यवस्थापन तथा उत्तर पुस्तिका परीक्षण निर्देशिका 2082मा परीक्षा सम्पन्न भएको बढीमा 3 दिनभित्र उत्तर पुस्तिका परीक्षण गरिसक्नुपर्ने व्यवस्था छ। गत वर्ष नियमित स्तर वृद्धि गरी 512,421 विद्यार्थी परीक्षामा सहभागी भएका थिए। सल्यानको सिद्ध कुमाख गाउँपालिका फलाटे गाउँमा अहिले पनि परम्परागत सिप र श्रममा आधारित पानी घट्ट बनाउने पेसा जीवित छ। त्यहाँका 1 दर्जनभन्दा बढी घर परिवार अझै पनि यही पेसामा आबद्ध छन् भने पानी घट्ट निर्माणबाट उनीहरूले राम्रो आमदानी समेत गर्दै आएका छन्। सल्यानबाट संवाददाता दीपक शर्माको रिपोर्ट।
1: आधुनिक प्रविधिको विकाससँगै परम्परागत पेसा हराउँदै गइरहेका बेला सल्यानको फलाटे गाउँमा भने पानी घट्ट बनाउने सिप अझै जोगिएको छ। यहाँका दर्जन भन्दा बढी परिवार पुस्तौंदेखि यही पेसामा सक्रिय छन्। चट्टान फोडेर बनाइने पानी पनि घट्ट अहिले पनि विभिन्न जिल्लामा माग हुने गरेको छ। स्थानीय बासिन्दाले परम्परागत सिपलाई आमदानीको स्रोत बनाएका छन्। विगत 47 वर्षदेखि घट्ट बनाउने पेसा अंगाल्दै आउनु भएका 63 वर्षीय पुराना राम रेउले
2: घट्ट गराउँछु, दाँता गराउँछु, सिलौटा गराउँछु, लोहरा गराउँछु, सब गराउँछु। यो पेसा नभए त म खाना पनि नपाउने खालको थिएँ।
1: सिलो र हथौडाको सहारामा कडा चट्टान फोडेर पानी घट्टको चक्का, जातो र सिलौटो बनाउनु फ्लाटे बासीको दैनिकी जस्तै हो। एक दशक अघिसम्म पानी घट्टको माग धान्नै मुस्किल हुने गरेको थियो। गाउँ गाउँमा डिजलबाट चल्ने मिलको विस्तार भएसँगै यसको माग भने ह्वात्तै घट्यो। तर केही वर्ष यता बिजुलीबाट चल्ने उपकरण जडान भएसँगै फेरि घट्टको माग बढ्न थालेको स्थानीय धनवीर चलाउनेको भनाइ रहेको छ।
3: विद्युतीय घट्ट चल्ने भएको हुँदा पहिलेको भन्दा अलि राम्रै माग भइरहेको, लगभग 9-10 एउटा जति बिक्री भइसक्यो।
1: पछिल्लो पुस्ताले परम्परागत पेसा प्रति चासो नदिँदा यो सिप भने हराउँदै जाने खतरा उत्तिकै छ। सिप हस्तान्तरणको प्रयास भए पनि नयाँ पुस्ताले खासै चासो देखाएको पाइँदैन। 15 वर्षीय सुजन रेउले भने हजुरबुवालाई बिदाको दिन सघाउँदै आइरहनु भएको छ। हजुरबुवाको पेसालाई निरन्तरता दिने सोच रहेको सुजन बताउनुहुन्छ।
4: हजुरबुवाले नि सिप राम्रो हुन्छ, यो पेसा राम्रो छ भन्नुभयो, अनि अब चासो लाग्यो।
1: प्रविधिको विकाससँगै धेरै परम्परागत पेसा लोप हुँदै गइरहेका बेला सल्यानको फलाटेमा भने पानी घट्ट निर्माणले अझै स्थानीयको जीविकोपार्जन थानी रहेको छ। दीपक शर्मा, सल्यान।
0: अब बाँकी समाचार। चितवनको भरतपुर महानगरपालिका 4 धर्मचौक स्थित एक पार्टी प्यालेसमा आयोजित विवाहको भोज खाएपछि फूड पोइजनिङ भई बिरामी हुनेको संख्या 93 पुगेको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार यही वैशाख 23 गते भोज खाएकाहरू बिरामी हुन थालेका हुन्। बिरामीको भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेसमा उपचार भइरहेको छ। केहीको काठमाडौँको निजामती कर्मचारी सिभिल अस्पताल, त्रिवी शिक्षण अस्पताल लगायत स्वास्थ्य संस्थामा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
5: एसई सकियो, अब रमाइलो सुरु भयो।
6: नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
5: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
6: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
5: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
7: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। मनसुन नजिकिँदै गर्दा झापामा बाढी र डुबानबाट प्रभावित हुन सक्ने घर परिवारको विवरण संकलन गर्न थालिएको छ। यसै क्रममा नेपाल रेड क्रस सोसाइटी झापाले यसपालिको मनसुनमा जिल्लाका नदीहरूमा आउन सक्ने बाढीजन्य विपदबाट 8,915 परिवार प्रभावित हुन सक्ने पूर्वानुमान गरेको छ। यस वर्षको मनसुनमा जिल्लाका 14 पालिकाका 11 नदीमा आउन सक्ने बाढी र विपदबाट प्रभावित हुन सक्ने परिवारको तथ्याङ्क प्रक्षेपण गरिएको नेपाल रेड क्रस सोसाइटी झापा शाखाका सभापति लोकराज ढकालले बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा युद्ध अन्त्य हुँदै गएको बताउनु भएको छ। हिजो मस्कोमा भएको सैन्य प्रदर्शनमा राष्ट्रपति पुटिनले सैनिकहरूलाई आफूहरू युक्रेनमा नेटोद्वारा समर्थन गरेको आक्रामक शक्तिसँग लडिरहेको बताउनु भएको थियो। रुसी नेताले दोस्रो विश्वयुद्धमा नाजी जर्मनीमाथि सोभियत सङ्घको विजयको सम्झनालाई आफ्नो 25 वर्षीय शासनको केन्द्रीय कथा बनाउनु भएको छ र आफ्नो युक्रेन आक्रमणको औचित्य पुष्टि गर्न बारम्बार यसको प्रयोग गर्नुभएको छ। सैन्य प्रदर्शन समारोहपछि युक्रेनका लागि पश्चिमा सैन्य सहायतामा कमी आएको छ कि छैन भनेर सोधिएको प्रश्नमा पुटिनले यो द्वन्द समाप्त हुने क्रममा रहे पनि अझै गम्भीर विषय रहेको बताउनुभयो। इजरायलले लेबनानमाथि लगातार हवाई आक्रमण जारी राख्दा हिजो कम्तीमा 24 मृत्यु भएको छ। आक्रमणका कारण विभिन्न क्षेत्रमा क्षति पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। अब आर्थिक समाचार।
8: आगामी आर्थिक वर्षमा उद्योग विस्तार तथा लगानी वृद्धि गराउन सहज हुने बजेट ल्याउन नेपाल उद्योग परिसंघले आग्रह गरेको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई आइतबार उहाँकै कार्यकक्षमा भेटेर परिसंघका अध्यक्ष वीरेन्द्र राज पाण्डे सहितको टोलीले आर्थिक वर्ष 2083-84 बजेट निजी क्षेत्रलाई विकासको वाहकका रूपमा लिई उद्योग तथा लगानी वृद्धि गराउने तर्फ केन्द्रित हुनुपर्ने सुझाव दिएको हो। आय आर्जन र सम्पत्ति सिर्जनालाई सहयोग गर्ने गरी बजेट ल्याइनुपर्ने, अर्थतन्त्र विस्तार, रोजगारी सिर्जना तथा लगानी वृद्धिमा उल्लेख्य सुधार हुने विषयलाई केन्द्रमा राख्न सुझाइएको परिसंघले जनाएको छ। उद्योग तथा लगानी, प्रत्यक्ष विदेशी लगानी, कर नीति तथा प्रणाली, भन्सार, पर्यटन, कृषि, जडीबुटी तथा वन पैदावार, ऊर्जा, सूचना प्रविधि क्षेत्र, बैंकिङ तथा वित्त, बीमा, सहकारी तथा पुँजी बजार, स्वदेशी उत्पादन प्रवर्धन, पूर्वाधार, स्वास्थ्य तथा शिक्षा, गैरकर, राजस्व चुहावट तथा सम्पत्ति शुद्धिकरणसँग सम्बन्धित क्षेत्रमा क्षेत्रगत रूपमा बजेट ल्याउन सुझाव दिएको छ। राष्ट्रिय योजना आयोगले विभिन्न 8 सडक आयोजनाको बहुवर्षीय स्रोत सहमतिका लागि अर्थ मन्त्रालयमा सिफारिस गरेको छ। आयोगको हालैको बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट कार्यान्वयनमा रहेका धनगढी खुटिया दिपायल चैनपुर उरैभन्ज्याङ सडक, खुलालु सल्ली सल्ला सडक र सो अन्तर्गतका 6 पुल, कर्णाली करिडोरको उत्तरखण्ड हिल्सा सिमकोट सडक, लेले भारदेव चन्दपुर ठुला दुर्लुङ सडक, भेरी करिडोर जाजरकोट दुनै मरिम तिन्जे धो रिम्ना सडक खण्डका 14 पुल, रोल्पा स्थित शहीद मार्गका लागि स्रोत सहमतिका लागि सिफारिस गरेको हो।
0: आर्थिक समाचारको साथमा हुनुहुन्थ्यो निर्मला भट्ट। अब खेल समाचार। नेपाल भलिबल संघको आयोजनामा आगामी जेठ 8 15 गतेसम्म हुने काबा महिला भलिबल च्याम्पियनसिपको ट्रफी सार्वजनिक गरिएको छ। काठमाडौँमा आइतबार आयोजित कार्यक्रमबीच संघका अध्यक्ष जितेन्द्र बहादुर चन्द लगायतले ट्रफी सार्वजनिक गर्नुभयो। त्रिपुरेश्वर स्थित दशरथ रङ्गशालाको कवर्ड हल कोर्टमा हुने च्याम्पियनसिपमा नेपाल सहित 8 देशको सहभागिता रहनेछ। च्याम्पियनसिपको बजेट 2,50,00,000 रुपियाँ रहेको नेपाल भलिबल संघले जनाएको छ, जसमा सरकारले 1 र काठमाडौँ महानगरपालिकाले 30,00,000 रुपियाँ प्रायोजन सहयोग गरेको छ। च्याम्पियनसिपका लागि नेपालले 16 खेलाडीलाई प्रशिक्षणमा राखेको छ। यही वैशाख 29 जेठ 8 गतेसम्म घरेलु मैदानमा हुने नेपाल स्कटल्यान्ड र अमेरिका सम्मिलित विश्वकप लिग 2 अन्तर्गत त्रिकोणात्मक सिरिजका लागि नेपाली टोलीको घोषणा भएको छ। नेपाल क्रिकेट संघ क्यानले शनिबार राति ईशान पाण्डेलाई समेट्दै रोहित कुमार पौडेलको कप्तानीमा 15 टोलीको घोषणा गरेको हो। नेपालले अघिल्लो साता घरेलु मैदानमै खेलेको सिरिज मध्ये 4 खेलमा 3 जित निकालेको थियो। अब नेपालले वैशाख 29 गते स्कटल्यान्ड, जेठ 2 गते अमेरिका, 4 गते स्कटल्यान्ड र 8 गते अमेरिकासँग खेल्नेछ। 8 देश सहभागी लिग 2 24 खेल सकेको नेपाल 18 अङ्क सहित 7 स्थानमा रहेको छ। शीर्ष स्थानमा रहेको अमेरिकाले 24 खेलबाट 36 अङ्क बनाएको छ। दोस्रो स्थानमा रहेको स्कटल्यान्डको 28 खेलबाट 34 अङ्क छ। नेपाली टोलीमा रोहित कुमार पौडेल, दिपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, ईशान पाण्डे, गुलशन झा, नन्दन यादव, सोमपाल कामी, करण केसी, ललित राजवंशी, विनोद भण्डारी, अर्जुन कुमार र भीम सार्की रहेका छन्। सुनसरीको इनरुवामा जारी प्रथम कोशीटप्पु खुला महिला राष्ट्रिय कबड्डी प्रतियोगितामा आइतबार एपीएफ क्लब विजय भएको छ। एपीएफले नेपाल प्रहरी क्लबलाई 29-18 हरायो। प्लेयर अफ दि म्याच रविना चौधरी भइन्। यस्तै अर्को खेलमा बागमती प्रदेशले गण्डकी प्रदेशलाई 52-22 हरायो। बागमतीकी सञ्जस धामी प्लेयर अफ दि म्याच भइन्। अर्को खेलमा सुदूरपश्चिमले मध्य प्रदेशलाई 51-21 स्तब्ध बनायो। सुदूरपश्चिमकी दीपा दर्जी प्लेयर अफ दि म्याच बनिन्। यसअघि शनिबार भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपाल आर्मीले कोशी प्रदेशलाई 45-25 हराएको थियो। अब मौसम। आज राति कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन चट्याङसहित मध्यम वर्षा तथा मध्य प्रदेश तथा बाँकी हिमाली र पहाडी भूभागका 1-2 स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। संघीय संसदको बजेट अधिवेशन भोलिदेखि सुरु हुँदै सरकारको नीति तथा कार्यक्रम भोलि संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत हुने प्रधान न्यायाधीशको सिफारिस संवैधानिक घेराभित्रै भएको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेको भनाई माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा पर्सिसम्ममा सार्वजनिक गर्ने तयारी र युक्रेनमा युद्ध अन्त्य हुँदै गएको रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको भनाई हवस् त राति 9 बजेको समाचार सकियो 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ नमस्कार

0: नमस्कार, कार्यक्रम हाम्रो बोलीमा तपाईँलाई हार्दिक स्वागत छ। म विद्या चौधरीको यो कार्यक्रम यहाँले सार्वजनिक सेवा प्रसारण रेडियो नेपालका विभिन्न मिडियम वेबका फ्रिक्वेन्सीहरू रेडियो नेपालको मोबाइल एप फेसबुक पेज मार्फत सुन्दै हुनुहुन्छ। यो कार्यक्रम अपाङ्गता भएका व्यक्तिहरूको सरोकार र सवालमा केन्द्रित रहनेछ। हामी शारीरिक, मानसिक, बौद्धिक वा इन्द्रिय सम्बन्धी दीर्घकालीन अशक्तता, कार्यगत सीमितता वा विद्यमान अवरोधको कारण अन्य व्यक्ति सरह समान आधारमा पूर्ण र प्रभावकारी ढङ्गले सामाजिक जीवनमा सहभागी हुन बाधा भएका व्यक्तिहरूका सरोकार र सवालहरूलाई समेटेर कार्यक्रम लिएर उपस्थित भएका छौँ। आशा छ कार्यक्रममा समेटिएका सामग्रीहरूले अपाङ्गता भएका व्यक्तिहरूको सामाजिक, आर्थिक, सांस्कृतिक, भौगोलिक तथा राजनीतिक दृष्टिकोणबाट समेत सरल र सहज जीवनयापनका लागि उत्प्रेरित गर्नेछ। आजको कार्यक्रम हाम्रो बोलीमा शारीरिक रूपमा अपाङ्गता भएकी व्यक्ति आमा छोरी अचार उद्योगकी सञ्चालिका रूपा अर्यालसँग कुराकानी गरेका छौँ। शारीरिक रूपमा अपाङ्गता भएर पनि केही गर्न सकिन्छ भन्ने दृढ विश्वास लिएर काम गरिरहँदा आज एक सफल व्यवसायी हुनुहुन्छ। आउनुहोस् उहाँसँगको संवाद सुरु गरौँ। कार्यक्रम हाम्रो बोलीमा स्वागत छ।
1: हजुरलाई धेरै धेरै धन्यवाद, मलाई यहाँसम्म बोलाइदिनु भयो।
0: आमा छोरी अचार व्यवसाय सुरु गर्नु भएको छ, यो सोच कसरी आयो त?
1: म चाहिँ एउटा शारीरिक अपाङ्गता भएको व्यक्ति हो, होइन, म सिडीहरू चढ्न मलाई गाह्रो हुन्छ, अलिकति खुड्किलाहरू चढ्न मलाई गाह्रो हुन्छ। त्यही कारणले गर्दा चाहिँ मेरो एजुकेसन मिट भएर पनि मैले कामहरू पाएकै थिइनँ, होइन, पाएँ भने पनि काम चलाऊ कि कोरे मात्र हुन्छ नि स्यालेरी, जुन चाहिँ मैले घरलाई धान्नै नसक्ने टाइपको त्यस्तो खालि स्यालेरी हुन्थ्यो। त्यही पनि जिरो ब्यालेन्स भन्दा अलिअलि भए पनि गरौँ, एक्सपिरियन्स हुन्छ भनेर मैले लागिरहेको थिएँ एनजिओ। पछि एनजिओमा जब गर्दै गर्दा होइन, अब प्रोजेक्टहरू सकिन्छ नि त एनजिओमा, प्रोजेक्ट सकेपछि म घरै थन्किए चाहिँ अब सधैँ छोरी बाहिर गइराख्ने मान्छे होइन, अब घर परिवारले पनि ए आज तेरो काम छैन भन्ने होइन यस्तै कुराहरू गर्थे। अब साथीहरू तँलाई त मोज छ है, त बाबु आमाले पालिरहेको छ नि, केही गर्नु पर्दैन टाइपको यस्तै हुने, जुन त अब म फेरि सानैदेखि काम गर्न खोज्ने मान्छे, त्यो गर्न खोज्ने मान्छेलाई टर्न बेसी त झन् हुन्छ नि त, एकदम नेगेटिभ इम्प्याक्ट भइरहेको छ। घर बसिरहेको थिएँ अनि त्यसपछि पहिल्यैदेखि मम्मीलाई भनिरहेको थिएँ आफ्नो व्यवसाय गर्छु, मलाई पार्लर गर्न एकदम मन थियो तर मेरो खुट्टाको कारणले पार्लर गर्न सक्थिनँ, किनभने कस्टमरलाई चाहिने त्यो निड पुरा गर्न सक्थिनँ, अनि अरू थ्रु मलाई गर्नु मन थिएन कि, आफ्नो इच्छा अरूबाट चाहिँ मलाई पुरा गर्नु मन थिएन। त्यहीसँग रिलेटेड मलाई कस्मेटिक चाहिँ खोल्नु मन थियो तर घरमा कुरा राख्दाखेरि होइन तैँले गर्न सक्दिनस्, कहाँबाट हुन्छ, फेरि पैसा खर्च हुन्छ, मतलब हुन्छ डुब्छ टाइपको हुन्छ नि, एउटा विश्वास नभएको, इभन अहिले पनि गाह्रै छ है। ठिकै छ, अब फिजिकल्ली त मैले उहाँहरूलाई पेन दिइरहेको छु, एज अ डिसेबल मैले पेन दिइरहेको छु, अरू कुरामा किन मैले चाहिने भन्दा त्यो डिस्कस गरेँ पेन दिउँ भनेर चाहिँ मैले पढाइ पनि निरन्तरता दिइरहेको थिएँ, प्लस साथसाथै अरू एनजिओ पनि खोजिरहेको थिएँ, तर पाउँदै नपाएपछि चाहिँ अब सबैको तानाहरू यताउता हुँदाखेरि चाहिँ अब भएन, अब के भयो भनेर मम्मीलाई ब्ल्याकमेल गरेर होइन बास गरेर, होइन मम्मी बरु मलाई अचार मात्र बनाइदिनु, बरु पैसा पनि चाहिँदैन मलाई, होइन पैसा पनि नदिनु मलाई, बरु म आफै डोर टु डोर गएर म अचारहरू बेच्छु, तपाईँ सिर्फ एउटा बनाइदिनु, अरू सब म काम गर्छु भनेर त्यसरी प्रमिस गरेर मम्मीलाई कन्भिन्स गरेर एउटा संस्थाले कोरोनाको बेला थियो होइन, कोरोना अरूहरूलाई ब्याड लक या नेगेटिभ इम्प्याक्ट भयो, मेरो लागि पोजिटिभ पर्यो क्या। कोरोनाको बेला चाहिँ के थियो भने डिसेबलले गर्न खोजेको लागि सहयोग गर्ने होइन, त्यो 23,500 दिनुभएको थियो त्यो संस्थाले, त्यहीबाट त्यो पैसाले मम्मीलाई दिएँ, मम्मीलाई दिएपछि हामीले त्यहीबाट अचारहरू किन्यौँ, किनेर अब चाहिने भाँडाकुँडा अरूहरू त अब सबै किचनमै एभाइलेबल हुन्छ नि त, अनि त्यही 23,500 अचार बेच्दै फेरि त्यसलाई रिइन्भेस्ट गर्दै गऱ्यो, 4 वर्ष हुन्छ।
2: कोभिडको समयमा त धेरै जसो व्यवसायहरू धराशायी नबने, यहाँ अलिकति फरक भयो, अगाडि बढ्नुभयो।
1: हजुर, अरूहरूले चाहिँ अब त्यति बेला सबैको बिजनेस डुब्थ्यो नि, म त्यति बेलै मैले आर्ट गरेर मैले बिजनेस खोलेँ होइन, अनि सुरुमा स्टार्टिङ गर्दाखेरि त मलाई पनि गाह्रो भयो, नयाँ प्रडक्ट थियो, कोरोना भएपछि मैले अनलाइन डेलिभरी पनि गर्न सकिनँ, अनि मार्केटमै निकालेको थिएन भने त अर्डर कहाँबाट आउँथ्यो होइन, अनि त्यसले गर्दा डिमोटिभेट पनि भयो। अब एक ठ्याक्क कोरोनाको सेकेन्ड लकडाउनदेखि हामी स्टार्ट गरे होला सायद, लकडाउन तत्कालीन भएपछि अब कसैको अर्डर आएपछि त ला मन पराएनन् कि हाम्रो अचार, कतै त्यसरी मैले एकदम जिद्दी गरेर गरेको कुराहरू पछि कहिले गर्दा त हो भन्ने आउने हो कि भने, त्यसमा पनि मलाई एकदम धेरै टेन्सन भयो, अनि बिचमा मैले रोक्न पनि चाहेको यो होइन सायद हुँदैन होला जस्तो पनि फिल भइरहेको थियो। त्यही पनि अब कतिजनाले अलिअलि मिडियाबाट पनि हेरिराख्नु भएको थिएन अनि कतिजना एप्रिसिएट गरिराख्नु भएको थियो नि त हो ल ल भनेर होइन मैले उहाँहरूको कुरा त्यसरी गर्नु हुँदैन। म एज अ डिसेबल स्टार्ट गरेपछि फेरि मैले गर्न सकिनँ भने मान्छेमा के इम्प्याक्ट हुन्छ नि ए गर्दैन सक्दैन रहेछ आधी नै छोड्दो रहेछ नेगेटिभ इम्प्याक्ट नपरोस् भनेर पनि आफैलाई स्ट्रङ बनाएर चाहिँ जोस लागे तर मैले चाहिँ राइट पाथ चुज गरेर रहेछु अहिले मलाई फिल हुन्छ।
0: यो व्यवसायबाट खुसी हुनुहुन्छ?
1: हजुर हजुर एकदम म चाहिँ आफ्नो व्यवसाय होइन कामलाई इन्जोय गर्नुपर्छ भने चाहिँ म एकदम इन्जोय गरिरहन्छु।
2: शारीरिक रूपले अपाङ्गता भएको व्यक्ति हुनुहुन्छ अचार बनाउनुहुन्छ अब बजारमा लगेर बेच्नलाई कतिको गाह्रो छ?
1: डिसेबलले चाहिँ मलाई कहिले पनि केही कुरामा रोकेन मलाई रोक्ने भनेको एसेसिबल यो पहुँचयुक्त हुन्छ नि के भन्छ भौतिक संरचना त्यो ठाउँले गर्दा चाहिँ मलाई एकदम गाह्रो हुन्छ। जस्तै अब म यहाँबाट मैले मार्केटिङ गर्न निस्केँ होइन तर कति ठाउँमा सिडी हुन्छ पसलहरूमा ए साउजी आउनुहोस् त तल म मार्केटिङ तपाईँलाई बुझाउँछु भन्यो भने त त्यो राम्रो भएन नि त म त बेच्न आएको नि त मैले त उहाँहरूलाई सेटिस्फाई गर्नुपर्छ नि त अब उहाँ जाने मेरो प्रडक्टहरू देखाउने यस्तो छ यस्तो छ अनि उहाँहरूले लिनुहुन्छ नि त तर मेरो केसमा के भने मैले बोलाउनु पर्ने भयो कि मेरो कामको लागि उहाँहरू आउनुपर्ने कतिजनाले त बुझेर आइदिनुहुन्छ कतिजना बुझेर आइदिनु नि त त्यसले गर्दा चाहिँ यो भौतिक संरचनाले गर्दा चाहिँ मेरो मार्केटिङ गर्न एकदम प्रब्लम छ तर मेरो डिसेबलले त्यस्तो छेक जस्तो लाग्दैन मलाई।
0: यहाँले उत्पादन गरेका अचारहरू बजारसम्म लान भौतिक संरचनाले कस्तो खालको प्रभाव पारेको छ त?
1: जुन चाहिँ बनिरहेको छ नि अब के भयो भने त्यो सबैजनालाई इक्वल्ली टाइपले बनाइरहेको छ कि तर यहाँ इक्विटी चाहिँ मेन हुनुपर्छ किनभने व्हील चेयरलाई स्लोपवाला चिप्लोवाला स्लोप पनि उहाँहरूलाई इजी हुन्छ होइन जस्तै म यहाँ आउँदै गर्दा रेडी नेपाल आउँदै त्यो स्लोप कस्तो थियो अलिकति ठाडो थियो जुन चाहिँ क्रचेस युजरलाई गाह्रो भयो त्यसले गर्दा यो जुन एसेसिबल टोयलेट हाम्रो लागि जुन बनाइन्छ त्यो ठाउँमा जानै डर लाग्छ किनभने मार्बल बिछाएको हुन्छ नि त क्रचेस युजरलाई के हुन्छ चिप्लिन्छ क्रचेस युजर युज नगर्ने अरू डिसेबल फिजिकल डिसेबलहरू पनि उहाँको खुट्टा त्यसै कमजोर हुन्छ अनि हामी त्यो ब्यालेन्स गर्नै सकिँदैन कि अनि त्यही भएर त अहिले जुन बनाइरहेको छ यसमा पनि मलाई एसेसिबल हो कि होइन म कन्फ्युज छु कि यो चाहिँ जस्तो पब्लिक टोयलेट ठाउँ ठाउँमा भइरह हुन्छ तर म त्यहाँ जानै सक्दिनँ किनभने त्यहाँ मार्बल बिछाएको हुन्छ हामी फेरि एकचोटि चिप्लियौँ भने त हामीलाई फेरि कि हड्डी नै भाँचिन्छ कि हुन्छ किनभने हाम्रो खुट्टाहरू कमजोर हुन्छ होइन अनि हाम्रो बडीले त्यो धान्न पनि सक्दैन यो कुराहरूमा चाहिँ ध्यान दिनुपर्छ जस्तो लाग्छ मलाई। सबैलाई बराबर गरेर अब अपाङ्गता भएको व्यक्तिहरूको लागि भनेर जुन कुरा बनाइएको छ त्यो उहाँहरूले युज गर्न सक्नु भएको छ त त्यो पनि त रिसर्च गर्नु पर्यो नि त होइन सबै अब व्हील चेयरलाई मात्रै हेरेर भएन नि त उहाँहरूलाई स्लोप बनाइदिए अनुसार हामीलाई माटहरूमा पनि छ एसेसिबल छ भनेर गयो तर त्यहाँ मार्बलवाला स्लोप एबलहरू त उहाँहरू चिप्लिन्छ अनि हामी त डिसेबल त त्यसै पनि चिप्लिन्छौँ नि त त्यही भएर कुराहरू ध्यान दिएर इक्वल्ली भन्दा नि इक्विटीहरूमा चाहिँ ध्यान दिनुपर्छ जस्तो लाग्छ।
2: भनेपछि भौतिक संरचनाहरू अपाङ्ग मैत्री बनेका छन् तर पहुँच योग्य छैन?
1: अब कति ठाउँमा मलाई प्रोग्राम हुन्छ मलाई के हुन्छ भने आई डोन्ट नो कतिजनाले हुन्छ होइन तर मलाई चाहिँ के हुन्छ एउटा प्रोग्राममा बोलायो होइन इभन म यहाँ इन्टरभ्यू आउँदा म मेरो हिजोदेखि माइन्डमा के थियो भने ला म जान सक्छु कि नै त्यहाँ जान सकिनँ भने कसैले मलाई समातेर लग्यो भने म कसैको एउटा आई क्याच हुन्छ नि त्यो पात्र हुन्छु कि जसले गर्दा मलाई डिस्कम्फर्टेबल हुन्छ त्यो मेन्टल स्ट्रेस हुन्छ कि हामीलाई जुन ठाउँमा एसेसिबल हुन्छ हामी मजाले कुदेर जान सक्छौँ नि जस्तै म अब यहाँ आएँ नि आज मलाई भइसक्यो कि यो छ यसरी हिँड्नुपर्छ यो भयो भने मलाई अलिकति स्ट्रेस कम हुन्छ अरूहरूलाई हुन्छ कि नै मलाई चाहिँ यो कुरा एकदम प्रब्लम हुन्छ कसैले मलाई प्रोग्राममा बोलायो भने म पहिले एसेसिबल छ कि नै भनेर सोध्छु कि एसेसिबल छ आउनु भनेर भन्छन् तर उहाँ जाँदाखेरि मार्बलवाला स्लोप हुन्छ जुनले गर्दा कति गाह्रो हुन्छ कि त्यही भएर अब त्यो एसेसिबल हो या होइन त्यही कन्फ्युज छु म।
0: भनेपछि यहाँहरूले भने अनुसारको भौतिक संरचनाहरू पहुँच योग्य अझै पनि छैनन्?
1: यसरी बनाइदिनुहोस् कि सबैजनाले युज गर्न मिलेस् होइन हामी कतै जाँदा पनि त्यहाँ बाथरुम छ है भनेर हामी खुलेर जान सकौँ कि नडराइकन ला म चिप्लिन्छु कि पानी पोख्यो भने चिप्लिन्छु कि भन्ने मेन्टल स्ट्रेस नहोस् होइन सबैजना अपाङ्गताको मान्छेहरूले फिजिकली आफू अपाङ्ग छु भनेर टेन्सन हुँदैन कि त्यहाँ जान सक्छु कि नै भने त्यो कुरामा टेन्सन छ मलाई कहिले पनि म डिसेबल छु भनेर मलाई कहिले पनि पोइन्ट आउट हुँदैन म जान नसक्दा चाहिँ मलाई के हुन्छ भने त डिसेबल छे छ भने पोइन्ट आउँछ जस्तै म यहाँबाट गएँ त्यहाँ सिडी त्यसले मलाई के भन्छ त डिसेबल छे छ भने पोइन्ट आउट गर्छ यदि त्यहाँ कुनै सिडी छैन मजाले ठ्याक्क छ म स्विच गरे म किन आफूलाई डिसेबल सोध्छु म पनि हजुरहरू जस्तै एबल मान्छे कि साथमा हुन्छु किनभने हजुरले गर्ने काम मैले गर्ने काम सेम भयो नि त त्यो कसैले पनि फिल हुँदैन मलाई त के लाग्छ भने सबै ठाउँमा एसेसिबल भयो भने कोही डिसेबलले चाहिँ म डिसेबल हो भनेर सोच्दैन त्यो
0: अपाङ्गता भएकै कारण कारणले केही गर्न सक्दिन भनेर बस्नु हुनेलाई के भन्न चाहनुहुन्छ?
1: अरूले के भन्छ भने सुरुमा आफैले स्ट्रङ हुनु पर्यो, आफैले माइन्ड मेक गर्नु पर्यो कि यो सेक्टरमा म गर्न सक्छु कि नै। पहिला आफू स्ट्रङ भएपछि त बिस्तारै सपोर्टमा आउँदो रहेछ। तर मेरो फ्यामिली पनि मेरो अगेन्स्ट हो। अहिले मान्छेहरूलाई भन्दाखेरि कि उसको फ्यामिलीले सपोर्ट गरेको थियो यहाँसम्म आयो भन्ने उहाँहरूको सोच होला, तर मलाई पनि धेरै गाह्रो भयो उहाँहरूलाई कन्भिन्स गर्न। अलिकति मान्छेले हुन्छ नि तेरो अचारमा त नुन चर्को छ भने मेरो मम्मीहरू डिमोटिभेट हुने कि के चल्दैन कि क्या हो भन्ने त्यस्तो थिएँ होइन। अनि त्यही भएर मैले कतिजनाको फिडब्याकहरू पनि मैले मम्मीलाई सुनाउँथेन कि, किनभने मैले सबै कुरा ह्यान्डल गरिरहेको थिएँ नि त। अनि उहाँहरूलाई डिमोटिभेट नहोस्, यो फिल्ड नछोडिदिनुहोस् भनेर मैले उहाँहरूलाई सुनाउँथेन। सुरुमा एक त आफैले स्ट्रङ गर्नुपर्छ, मैले एउटा गर्न सक्छु कि नै जज गर्ने त धेरै आउँछ, त्यसलाई ट्याकल गर्न पनि सक्नुपर्छ। एक त इन्जोय हो, जुन काम आफूले रोजेको छ नि त्यसमा इन्जोय गर्न मिल्छ कि नै। यदि हामीले इन्जोय गर्यौँ भने त हामी हरेक अब्स्ट्रगल गर्न सक्छौँ। अनि जस्तै मलाई अब कतिजनाले पहिला जब खोज्दाखेरि चाहिँ के भन्थे, लोकसेवा पढा भन्थ्यो। मलाई त इन्ट्रेस्टको विषय नै होइन, म जति पढेँ म सक्दिनँ त्यो लोकसेवा पढ्न होइन। त्यही भएर मान्छेले भन्थ्यो म एउटा कामले सुन्थेँ अर्को कामले भन्थ्यो, मलाई इन्ट्रेस्टै थिएन, त्यही भएर मैले त गर्न पनि सकिनँ। तर अचारको मलाई इन्ट्रेस्ट हो, मान्छेले मलाई यति प्रडक्ट यतिमा

0: मन चाहिँ किन्दैन अहिलेसम्म.
1: त्यस्तो मेरो डिसेबललाई पोइन्ट आउट गरे त मैले अझैसम्म पाएको छैन. आई डोन्ट नो ब्याक ब्याक वेबसाइटमा उहाँहरूले के भन्नुहुन्छ होइन, अचारकैमा अब उहाँहरूलाई कसैलाई पिरो मन पर्दैन, कसैलाई नुन मन पर्दैन, त्यो फिडब्याक आइरहन्छ. तर धेरै जस्तो जनाले पोजिटिभै दिनुहुन्छ उहाँहरू होइन, त्यस्तो नेगेटिभमा त आएको छैन. तर जब मैले डेलिभर गर्दा चाहिँ होइन, अब अनलाइनबाट उहाँहरूले डेलिभर गर्दा, सुरुमा त मैले आफै डेलिभर गरेँ ठाउँ ठाउँमा गएर. अनलाइनमा चाहिँ अब अर्डर गर्दा चाहिँ म कस्तो भनेर थाहा हुँदैन नि त. जस म अचालेर जाँदा चाहिँ अनि के हजुर भने जुन लुक हुन्छ नि, के सोचेको थिएँ के भइदियो टाइपको हुन्छ नि, त्यो लुक चाहिँ म फिल गर्थेँ होइन. कतिजनाले त्यही कुराले होला सायद अर्डर नगरे जस्तो पनि लाग्छ. कतिजना चाहिँ ए हजुरलाई गाह्रो हुन्छ नि होस् भनेर भन्थ्यो क्या, एउटा चाहिँ बिचरा बिचरा भनेर चाहिँ उहाँले अर्डर नगरे कि जस्तो फिल हुन्थ्यो त्यति बेला. है धेरैजना त होइन, एक दुईजना अब त्यस्तै भइहाल्छ त्यति बेला फिल हुन्छ. तर स्टाइलमा मेरो डिसेबिलिटीको कारणले चाहिँ कसैलाई फरक परेको छैन जस्तो लाग्छ मलाई चाहिँ.
2: यहाँको स्कुलले जीवन कस्तो रह्यो?
1: हजुर मैले अहिले मास्टर कम्प्लिट गरेको छु. जन्मजातै डिसेबल होइन, म जन्मेको 2 वर्षमा होइन मलाई एकदम ज्वरो आएको थियो अनि त्यसले गर्दा चाहिँ मलाई हस्पिटल लग्यो. हस्पिटल लगेपछि मेरो अप्पर पार्टमा चाहिँ इन्जेक्सन हान्ने हो होइन, त्यसले गर्दा मेरो कम्मर पनि चल्न सक्यो. मलाई घिसिएर हिँड्थेँ त्यति बेला, अहिले त अपरेसन गरेँ त्यो हिँड्नु. अनि त्यति बेला 9 वर्षसम्म चाहिँ मैले स्कुल पढ्नु पाएँ किन कसैले पनि भर्ना नदिनु कि मलाई. इभन मेरो डिसेबल स्कुलहरूमा पनि रिजेक्ट हान्यो त्यति बेला. म त सानै थिएँ है, अहिले भए त केही बोल्न सक्थेँ, आफूलाई केही गर्न सक्थेँ. तर त्यति बेला अब हामीहरूलाई चाहिँ अब अङ्कलहरूले लिएर जानुभएको त्यसरी चाहिँ भयो. तर एउटा स्कुलमा चाहिँ एउटा म्यामको चाहिँ फ्र्याक्चर भएको थियो खुट्टा, अनि उहाँले चाहिँ मेरो प्रब्लम बुझ्नुभयो कि फ्र्याक्चर हुने. अब उहाँले बुझ्नुभयो नि त खुट्टाको अलिअलि सेम रिलेटेड भयो, अनि उहाँले चाहिँ त्यसरी मलाई भर्ना लिनुभएको 9 वर्षकोमा. स्कुलमा पनि राम्रो छ साथी, म डिसेबल स्कुल कहिले पनि गइनँ, म एभलै स्कुल गएँ, कलेज पनि एभलै गइरहेँ. एकजना इन्सिडेन्ट मैले धेरै ठाउँमा मैले भनिरहेको छु होइन, एकजना साथीले मलाई लङ्गडी भन्यो क्या. त्यो मान्छेले लङ्गडी भन्यो अनि प्रिन्सिपल म्यामले बोलाएर मेरो अगाडि आएर उसलाई रूपाले लङ्गडी भन्यो, सरी भन रूपालाई भनेर भन्यो. अब मलाई त्यति बेला थाहा पनि थिएन लङ्गडी भने के हो होइन, म्यामले सरी भन्न लाउनु अनि मैले इट्स ओके भने सक्यो त्यो कुरा. है मलाई अझैसम्म त्यो मात्र इन्सिडेन्ट थाहा छ. त्यहाँसम्म त मलाई कसैले पनि डिस्क्रिमिनेसन ए त यस्तै है त जहाँ जहाँ त हामीसँग जुन मैले टिभीहरूमा या साथीहरूको कुराहरूबाट सुन्छु नि मलाई असम्म लाग्छ है, त्यस्तो मलाई कुनै पनि फिल भएन. स्कुलहरूमा पनि त्यस्तो भएन, अब अलिअलि कुरा त भइहाल्छ जुन चाहिँ अब एडजस्ट पनि गर्नुपर्छ होइन. अब छु त छु, सायद मैले छिट्टै एक्सेप्ट गरेर होला मलाई इजी हुन्छ होइन, मान्छेले केही कुरा भन्यो भने चाहिँ मलाई त्यस्तो अलिकति पिन्च आउट हुँदैन, एकछिन त नराम्रो लाग्छ. तर त्यति साह्रो पनि खोइ मैले ध्यानै नदिएर होला या आई डोन्ट नो म लक्की भएर होला, तर अझैसम्म त्यसरी मलाई डिस्क्रिमिनेसन चाहिँ त्यस्तो खासै चाहिँ आएको छैन मलाई.
2: एक हिसाबले सफल भइसक्नु भएको छ यहाँले यो क्षेत्रमा होइन, घर परिवार र जुन छिमेकी यहाँ कस्तो खालको प्रतिक्रिया दिनुहुन्छ?
1: यस्तो हुँदो रहेछ, धेरै कुरा चेन्जेस हुनु रहेछ है. आफू इन्डिपेन्डेन्ट हुनु र डिपेन्डेन्ट हुनुमा चाहिँ धेरै फरक हुने रहेछ. पहिला मलाई 100 रुपियाँ नविश्वास गर्ने मेरो फ्यामिली, मेरो साथीभाइहरू, अहिले मसँग पैसा छ भनेर सोध्न आउँछन् होइन, 100 रुपियाँ विश्वास गर्थेन नि. हुन्छ नि योसित कहाँबाट हुन्छ र टाइपको हुन्थ्यो नि त. त्यही मान्छेहरूलाई दिनु पाउँदा मलाई कस्तो खुसी लाग्छ कि होइन, कसैलाई दिनु पाउँदा. अनि त्यसपछि त्यो हुन्छ. अनि फ्यामिलीमा चाहिँ के भयो भने मलाई एउटा इन्सिडेन्ट, कहिले पनि मलाई त्यो डिसेबलले नभनौँ होइन, हरेक कुरा मलाई डिसेबलमा जोइन हुनु मन लाग्दैन होइन, आई डोन्ट नो किन. तर फ्यामिलीमा चाहिँ के हुन्थ्यो भने भाइ म जेठी छोरी अनि माइली छोरी अनि कान्छी छोरा हो, हामी 3 जना हो. अनि कहिले पनि मलाई फाइनेन्सियल प्रब्लम या घरको कुराहरू कहिले पनि सेयर नगर्ने क्या मम्मीले, मम्मी बाबा कसैले पनि मसँग सेयर गर्ने, भाइ बहिनीहरूसित आज त्यस्तो भन्यो नि. एक दिन के भयो भने थोरै एमाउन्ट थियो, त्यो पैसा लोन तिरौँ के गरौँ रुपा भनेर सोध्नु भयो क्या मम्मीले मलाई. अनि मम्मी तपाईँले मलाई सोध्नु भएको भनेर त्यो एउटा हुन्छ नि एक्साइटेड, अनि तपाईँले मलाई सोध्नु भएको अनि के गर्ने भन्न भन्दा त्यति बेला चाहिँ एकदम खुसी भएर यसरी चाहिँ हुँदो रहेछ है. उहाँले जोस् म पनि एउटा फ्यामिलीको पार्ट रहेछ है भनेर भर्खरै भएको 2-3 वर्ष अगाडि हो, त्यसपछि चाहिँ कन्टिन्यू अहिले सोधिरहनुहुन्छ होइन, त्यो चाहिँ भएको छ. तर हेर्ने नजरहरू धेरै डिफ्रेन्स हुने रहेछ पहिलाको रूपमा र अहिलेको रूपमा. इभन म काम गर्ने ठाउँहरूमा होइन, जसरी म जब लिन जान्थे उहाँहरूको जुन बोली हुन्छ अहिले हरेक ठाउँमा रूपा रूपा भन्ने हुन्छ होइन, कुनै प्रोग्राम होस् कुनै के होस् रूपा तिमी आउनुपर्छ है टाइपको हुन्छ नि एउटा, त्यो बिल्डअप गरेको छु. त्यो अचारले चाहिँ यत्तिको बनाएको छ मलाई,
2: धेरै कुरा दिएको छ. हजुर सर, यहाँ जागिर पनि गर्नुभयो, जागिर पछिको व्यवसाय रोज्नु भयो होइन, जागिर र व्यवसायमा यहाँले के फरक पाउनुभयो?
1: धेरै ऊ छ होइन, हामीले म त के भन्छु नि अपाङ्गता भएको व्यक्तिले गर्ने भनेको बिजनेसै हो. तर हामीलाई फ्यामिली सपोर्ट हुँदैन, हामीसँग फाइनेन्सियल हुँदैन होइन. जस्तै अब मेरो र बहिनीको केस गर्यो भने फ्यामिलीले बहिनीलाई इन्भेस्ट गर्न खोज्छ तर मलाई इन्भेस्ट गर्न खोज्दैन. इभन अहिले पनि मेरोमा इन्भेस्ट छैन, मैले यताउता एरेन्ज गरिरहेको छु, अहिले पनि उहाँहरू डराउनुहुन्छ कि डुब्छ. त्यो चाहिँ हुन्छ है, त्यो डिफरेन्स चाहिँ हुन्छ. चाहे एबलमा के हुन्छ नि, छोरा र छोरीमा त्यो भेदभाव हुन्छ नि एबल र डिसएबलमा, त्यो लाग्छ मलाई. फाइनेन्सियल छ, फ्यामिली सपोर्ट छ भने गर्ने भनेको बिजनेसै हो एकदम हुन्छ नि. किनभने हामी अब जब गर्न जाँदा त्यही हो, कुर्ती

0: हुन्छ, भरिङ हुन्छ, टोयलेट एसेसिबल हुँदैन, मान्छेले बुझ्दैन होइन, अब जस्तो जाडोहरूमा बाटो त्यस्तै छ, जाडोमा हाम्रो खुट्टाहरू दुख्छ उहाँले बुझ्न, तर आफ्नो जबमा के हुँदो रहेछ नि, आज अर्डर गरिदिनु भोलि गर्छु है त्यो भन्न मिल्छ, आज प्याक गरिदिनु भोलि गर्छु है भन्न मिल्छ, तर गरिँदैन त्यही पनि मिल्छ, त्यो चाहिँ डिफ्रेन्स हुँदो रहेछ होइन। मैले सकेसम्म गर्ने भनेको त बिजनेसै हो, मिल्यो भने।
1: दिदी बहिनीहरू जो अपाङ्गता भएको हुनुहुन्छ उहाँहरू पनि केही स्वस्थ बनाउनु भएको छ, तर के नमिलेको हुन्छ नि, कहिले परिवारबाट सपोर्ट नआउनु, कहिले आफैले केही कुरामा चाहिँ अलिकति सही डिसिजन लिन नसकेको कारणले चाहिँ उहाँहरू बिचमा अलमलमा हुनुहुन्छ कि, त्यस्तो धेरै हुनुहुन्छ।
0: म पनि थिएँ होइन, अब मैले पनि यो पार्ट युज गर्न धेरै पहिले मलाई आँट आएको भए म यतिखेर कहाँ पुगिसकेँ, त्यो चाहिँ मलाई अझै फिल छ कि, जुन मेरो गरम भन्ने एज थियो नि अहिले त अलिकति एज पनि भइसक्यो होइन, त्यसले गर्दा चाहिँ अब जब मैले 20-21 मैले म एकदम स्ट्रङ भएर मम्मीहरूलाई कन्भिन्स गरेर म गर्छु है भन्ने त्यति बेला भएको भए अझै राम्रो गर्न सक्थेँ। पहिला सुरु आफैलाई कन्भिन्स गर्न धेरै गाह्रो हुन्छ, अरूलाई कन्भिन्स भन्दा नि आफैले कन्भिन्स गर्नुपर्छ, तर यो डेली माले नै गर्दा हो जस्तो हुन्छ नि, मैले पनि त्यही सोचिरहेको कसैले गर्ने होला, डुब्यो भने मलाई सबैले ब्लेम गर्छन्, फ्यामिली सपोर्ट गर्दैनन्, सोसलमा के भन्छ, मैले गर्न खोइ ल गरिस तेरो डुब्यो भने एउटा हाँसोको पात्र हुने कि भन्ने सबैमा हुन्छ, तर गर्छु भनेर आँट गर्नु भने चाहिँ हार मान्नु,
1: आफ्नो कुराहरू चाहिँ राख्न सक्छ,
0: हजुर त्यो चाहिँ राख्न सक्नु।
1: धेरै जसो अहिले अपाङ्गताको क्षेत्रमा काम गर्ने थुप्रै संस्थाहरू छन् होइन, ती संस्थाहरूले जुन काम गरेका छन् त्यो काम गरे अनुसारको यहाँहरूलाई सजिलो भएको छ कि छैन, कस्तो तरिकाले काम गरिदिएको भए अझ यहाँहरूलाई सजिलो हुन्थ्यो जस्तो लाग्छ?
0: त्यो काम गरे त खै जसले पाउने हो त्यसले पाएको छैन जस्तो लाग्छ मलाई चाहिँ होइन, जुन उहाँहरूको एम हुन्छ नि यो मान्छेलाई चाहिँ हामी सहयोग गर्छौँ भने त्यो मान्छेले पाएको भन्नु साइड मान्छेले पाइरहेको हुन्छ, उहाँहरूकोहरू काम त गर्नुभयो होला होइन, उहाँहरूले पनि गर्नुभएको छ, गर्नु भएन त भन्दिनँ म, अब संस्थामै मैले काम गर्दा पनि हामीले गरिरहेको हो, त्यही भएर जो मान्छेलाई चाहिन्छ त्यो। तर मलाई त के लाग्छ भने जस्तै हुन त हामीलाई पोलिसी यताउता ट्रेनिङहरू यताउता चाहिँदैन, तर यस्तो प्रोग्राम होस् कि मान्छेलाई इन्डिपेन्डेन्ट बनाउनु परोस्, त्यो इन्डिपेन्डेन्ट भएपछि त्यो हरेक कुरा आफसे आप आउँदो रहेछ त्यो कुराहरू, त्यही भएर संस्थाहरूले चाहिँ उहाँहरूलाई कसरी आफ्नो व्यवसाय या रोजगार प्रदान गर्ने हो त्यस्तोमा चाहिँ धेरै फोकस गर्दै हुन्छ जस्तो लाग्छ मलाई चाहिँ।
2: जो केही गर्छु भनेर सोच बनाउनु भएको छ सानो पुँजीबाट पनि सुरुवात गर्न सक्नुहुन्छ होला नि त है, यहाँ जस्तै
0: यस्तो हुने रहेछ कि हाम्रो सेलेक्सन जब हामी मान्छेलाई सेलेक्ट गर्छौँ नि सबैजना म गर्छु म गर्छु म गर्छु भन्ने हुन्छ कि, अनि त्यो चुजिङ गर्न गाह्रो हुँदो रहेछ क्या। मैले के भने एज अ प्रोग्राम कोअर्डिनेटर हामीले गार्मेन्ट ट्रेनिङ गरेको थियौँ, त्यति बेला सबैजना है म नै गर्छु म नै गार्मेन्ट खोल्छु टाइपको गरेर आएको थिएँ, सबैलाई मैले चान्स दिएको थिएँ होइन, तर एकजना जति निस्किनु भयो त्यो मध्येमा होइन, अनि त्यसरी अब सेलेक्सन गर्न पनि हामीलाई अब कसरी सेलेक्सन गर्ने अब होला नि केही न केही टुल्सहरू होइन, त्यो गरेर उहाँहरूले जस्तै अब गर्न खोज्ने मान्छेलाई अलिकति फाइनेन्सियल सपोर्ट दिनु, जस्तै म गर्न खोजेँ नि मलाई अलिकति सहयोग हेर्नु म अहिले कति राम्रो भइरहेको छु नि त होइन, त्यस्तै अरूहरूलाई पनि सहयोग थोरै भए पनि त्यसले गर्दा चाहिँ फ्यामिलीले पनि विश्वास गर्दो रहेछ नि अलिकति कतै गएर गयो भने।
1: यहाँको अचार कुन कुन जिल्लासम्म पुगेको छ?
0: मेरो सबै छ जुम्ला हुम्ला अल ओभर नेपाल छ मेरो चाहिँ, खुसी लाग्छ सुरु सुरुमा एकदम एउटा अर्डर आउँदा नि कति खुसी लाग्थ्यो नि होइन, त्यसरी एकजना सरले नै हो मलाई हुम्ला हो क्या, उहाँले चाहिँ मेरो यस्तो यस्तो गाडी छ त्यहीमा हालिदिनु भनेर उहाँले प्रिपेमेन्ट गरेर पठाइदिनु भएको थियो, यसरी जान्छ जुन ठाउँमा कुरियर जान सक्दैन यसरी मैले पठाएको छु होइन गाडीमा हालिदिएर उहाँहरूले गर्नुभएको छ, उहाँहरूले त अब टेस्ट पनि गर्नु छैन तर कस्तो हुन्छ नि टेस्ट नगरिकन उहाँहरूले अर्डर गर्दा त्यो पनि थोरै होइन 1-2 केजी यस्तै अर्डर गर्नुभएको थियो त्यति बेला, त्यो सरले अनि खुसी लाग्ने त्यति बेला नयाँ नयाँ हुँदाखेरि त एकदम धेरै खुसी लाग्छ। मेरो फेसबुक पेजै छ आमा छोरी अचार भनेर, हजुरले हरेक सोसियल मिडियामा सर्च गर्नु इन्स्टाग्राम टिकटकदेखि लिएर फेसबुक पेजहरू सबैमा छ, अनि त्यही पनि छ वाट्सएप नम्बरहरू छ त्यो थ्रु पनि हजुरले मलाई कल गर्न सक्नुहुन्छ, हरेक बारमा हाम्रो ठाउँ ठाउँमा स्टलहरू हुन्छ होइन, हजुरले मलाई पेजमा फलो गर्नुभयो भने कुन ठाउँमा हाम्रो स्टल छ भन्ने त्यहाँबाट चाहिँ थाहा हुन्छ, यदि हजुर त्यही ठाउँ नजिक आसपास हुन्छ भने हजुर हाम्रो स्टल पनि भिजिट गर्न सक्नुहुन्छ। मेरो मम्मी नभएको भए म यहाँसम्म त हुनै सक्छु किनभने मम्मीले अचार बनाइदिएर त मैले आज मलाई सबैजनाले एउटा व्यवसायको रूपमा लिएको छ होइन, मम्मीलाई म धेरै धेरै धन्यवाद गर्न चाहन्छु, उहाँलाई त अरूहरूले पनि पाल्न सक्थेन तर मेरो लागि चाहिँ उहाँले मेरो लागि केही होस् भनेर चाहिँ उहाँ लागि पर्नु भएको छ, त्यसको लागि चाहिँ मम्मीलाई चाहिँ धेरै धेरै धन्यवाद, मम्मी नभएको भए म सायद आज व्यवसाय व्यवसायको रूपमा पनि हुन्थेन, अहिले पनि म जबको भौतारीमै हुन्थेँ होइन, खोजिरह हुन्थेँ जबहरू, कति निराशा हुन्थ्यो होला, कति के हुन्थ्यो होला, अब त्यो छँदैछ होइन। तर जे होस् ठिक छ, मम्मीले हेल्प गर्नुभयो, मम्मीले अचार बनाइदिनु भयो, अनि यहाँसम्म
1: मम्मीले अचार बनाइदिनु भयो, छोरीले चाहिँ मजाले मार्केटिङ गरेर
0: हजुर
1: व्यवसायमा हात हालिहाल्यो भने चाहिँ के कुराहरूमा विचार पुर्याउनु पर्छ जस्तो लाग्छ यहाँलाई?
0: मलाई त सुरुमा मान्छेहरू हुन्छ नि एकदम धेरै ह्युज एमाउन्ट इन्भेस्ट गरिहाल्छन् कि सुरुमा, होइन सुरुमा थोर थोरै भएर स्टार्ट गरौँ न कि धेरै होइन। जस्तै मैले स्टार्ट घरैबाट स्टार्ट गरेको चाहिँ मैले कम्पनी पनि अहिले खोलेको छैन, मैले माटहरू मैले गरेको छैन, किनभने माटहरूमा के हुन्छ नि मेरो अचार भर्खरै स्टार्ट हुँदैछ, मैले माटमा गएर राख्यो भने मेरो अचार कसैले पनि पिकअप गर्दैन, त्यही भएर चाहिँ मैले माटहरू कतिजना आउनुहुन्छ कि हामीले अचार राख्छौँ तपाईँको पसलमा राख्छौँ माटमा राख्छौँ भने मैले अहिले उहाँहरूतिर फोकसै गरेको छैन, किनभने मैले पहिला स्टलमा राखौँ, ठाउँ ठाउँमा स्टलमा राख्छु, त्यहाँ चाहिँ हामीले हरेक आफ्नो जुन प्रडक्टहरू छ त्यसको स्याम्पल पिस राखिरहन्छौँ, उहाँहरूलाई टेस्ट गराउँछौँ, उहाँहरूलाई जुन मनपर्छ उहाँले त्यो लिनुहुन्छ। त्यही भएर अहिले चाहिँ मैले माटहरूमा अब जस्तै मान्छेहरूले अचारकै कुरा गरौँ न, उहाँहरूले अलग्गै ठाउँ खोज्नुभयो, माटहरूमा दिनुभयो, अनि माटहरूमा दिएपछि अब नयाँ प्रडक्ट हुन्छ, नयाँ प्रडक्ट भएपछि मान्छेले चिन्दैनन्, नयाँ भयो नि ए कस्तो होला भने लिँदैनौँ नि त, पैसा हालिसकेपछि आफूलाई थाहा भयो कि लिन्छ, अब कसैलाई चाहिँ नयाँ टेस्ट गरौँ न भन्ने पनि हुन्छन् हुन त, त्यो हुँदाखेरि चाहिँ अनि माटमा हामी दिन्छौँ, अनि त्यो भएपछि त्यहाँबाट अब उड्दैन, त्यो प्रडक्ट बिग्रिन्छ, एक्सपायर भएपछि अब त्यो के गर्ने, फ्याँकिन्छ होइन। त्यसरी चाहिँ मान्छेलाई बिजनेस गर्न अलिकति हुन्छ, तर सानोबाट स्टार्ट गरौँ, बिस्तारै बिस्तारै अगाडि बढौँ न त, वा त किन होइन, त्यो त छँदैछ। अब बिस्तारै मैले सोच्दैछु कि अब चाहिँ मेरो कि मैले अलग्गै बिजनेस गरौँ, कम्पनी खोलौँ भने चाहिँ अब चाहिँ मेरो सोचाइ आउँदैछ,
1: त्यो छिटै नै पुरा
2: हस्। हामी कार्यक्रमको अन्त्यतिर आइसक्यौँ, अन्त्यमा यहाँलाई कार्यक्रम हाम्रो बोलीको तर्फबाट एकदमै धेरै भन्दा धेरै धन्यवाद छ।
0: हजुरलाई पनि धन्यवाद। कसैले पनि हामीलाई साथ दिँदैन होइन, अब हजुरहरूलाई हेर्दाखेरि मलाई एकदम धेरै साथ सपोर्ट पायो भन्ने होला सायद, कतिजना ए फ्यामिली नै इन्भल्भ छन् त्यो यसको त होइन, रूपाको पो फ्यामिलीले साथ दिएको छ र रूपा यहाँसम्म गरे, त्यस्तो केही पनि हुँदैन। मैले पनि धेरै टाइम लगाएको थिएँ उहाँहरूलाई कन्भिन्स गर्न होइन, मैले बुझाउनलाई होइन तपाईँको छोरी अपाङ्ग त छ तर माइन्डबाट छैन है, तपाईँको छोरी स्ट्रङ छ भन्नलाई चाहिँ मलाई गाह्रो भयो, धेरै गाह्रो हुन्छ सुरु सुरुमा, इभन अहिले पनि उहाँहरू बुझ्नुहुन्न, अहिले पनि केही गर्दाखेरि त सक्सेस र भन्ने उहाँहरूको क्वेसन हुन्छ कि, यति गर्दा गर्दा त उहाँहरूको क्वेसन हुन्छ भने होइन, त्यही भएर चाहिँ हार खान हुँदैन, कसैले भनिहाल्यो भने पनि डिमोटिभेट गर्न चाहिँ हुँदैन, आफूलाई गर्न सक्छु भन्ने चाहिँ एउटा स्ट्रङ पोइन्ट हुँदछ, जस आफैले आफैलाई एक्सेप्ट गरेपछि चाहिँ हामी अगाडि बढ्न सकिँदो रहेछ होइन। त्यही भएर सक्दो छिटो आफूले एक्सेप्ट म जस्तो छु ठिक छु भनेर चाहिँ एक्सेप्ट गर्यो भने चाहिँ म जुन बाटोमा जान्छु कसैले पनि मलाई डिसेबलको रूपमा हेर्दैनन् जस्तो लाग्छ कि मलाई चाहिँ, जब मैले नै सोचु म अपाङ्ग छु भन्छ अरूले के गरेर यसो हाँस्यो नि उसले मलाई अपाङ्ग देख्यो हाँस्यो, नेगेटिभ हुन्छ जस्तो लाग्छ। अब जस्तो म डिसेबलै छैन भने त्यो हाँसी चाहिँ म पनि हाँसिदिन्छु सक्थ्यो नि त, त्यो पोजिटिभमा भयो, त्यो त्यसले गर्दा हामीलाई इजी हुन्छ कुनै काम गर्नलाई, कुनै ठाउँमा जानलाई कन्फिडेन्ट बिल्डअप गर्छ। त्यही भएर केही नसोच्नु होइन, सबैको यस्तै हुन्छ, जे छ त्यहीमै एक्सेप्ट गर्नुपर्छ, टेक्नोलोजीले हामीलाई बाहिर निस्किनै पर्दैन अहिले त होइन। त्यही भएर मैले भन्छु बिजनेस चाहिँ भनेको डिसेबलकै लागि बनाएको हो, तर फ्यामिली सपोर्ट र फाइनेन्सियल सपोर्ट भयो भने चाहिँ, किनभने अहिले त सोसियल मिडिया नै हो नि हाम्रो मार्केटिङ गर्ने, मैले अघि भने नि एउटा सिडी चढ्न गाह्रो भयो मान्छेलाई बोलाउन किन जानु पर्यो, अहिले त सोसियल मिडियामा छ, फोन गरेर कुरा गरेर कन्भिन्स गरेर प्रविधि एकदम सजिलो बनाएको छ, अहिले अनलाइन बिजनेस कति आइरहेको छ नि, कम्पिटिसन भइरहेको छ अनलाइन बिजनेस होइन। त्यही भएर हामी बाहिर त्यति भौतारी पनि पर्दैन, उहाँहरूले होइन एज अ टोकन अफ लभ भने जस्तै कोसेलीको रूपमा चाहिँ उहाँहरूले लग्नुहुन्छ। मेरो चाहिँ धेरै ठाउँ भनेको क्यानाडा अमेरिका यस्तै ठाउँहरू गइरहेको छ, विदेशको लग्ने है भनेर उहाँहरूले चार पाँचवटा उठाउनुहुन्छ कि, नेपाल मात्र नभएर विदेशमा पनि मेरो अचार जे होस् मान्छेले थाहा पाइसक्नु भएको छ।
2: आज हामी कार्यक्रम हाम्रो बोलीमा शारीरिक रूपमा अपाङ्गता भएकी आमा छोरी अचार उद्योगकी सञ्चालिका रूपा अर्यालसँग कुराकानी गर्यौं। तपाईलाई आजको कार्यक्रम कस्तो लाग्यो? कार्यक्रमका बारेमा सल्लाह सुझाव एवं प्रतिक्रियाहरू छन् भने हाम्रो बोली .radionepal@gmail.com इमेल गर्न सक्नुहुनेछ। प्राविधिक मित्र मिनर्वा वज्राचार्यसँगै म विद्या चौधरी पनि बिदा हुन्छु। हौस् त नमस्कार, शुभरात्री।

0: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
1: नागरिक लगानी कोष।
2: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। अब हामी यहाँहरूलाई सुनाउँदैछौँ केही बेर विभिन्न कलाकारहरूका स्वरमा रहेका लोकगीतहरू। पहिलो गीत सुनाउँछौँ अम्बिका रञ्जित र कविता आलेको स्वर हरिबहादुर रञ्जितको संकलनमा।

अहिले भर्खरै यहाँहरूले सुन्नुभयो मच्छेश्वर सापकोटाको स्वर, मच्छेश्वर सापकोटा र सरस्वती सापकोटाको संकलनमा रहेको लोकगीत। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ र यति बेला यहाँहरूलाई सुनाइरहेका छौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका लोकगीतहरू। लोकगीतहरू सुनाउने क्रममा अर्को गीत सुनाउँदैछौँ, मीना दाहाल र अनिरुद्र ओलीको स्वर हरिहर भट्टराईको संकलनमा।

हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। यति बेला यहाँहरूलाई सुनाइरहेका छौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका लोकगीतहरू। लोकगीतहरू सुनाउने क्रमको अन्तिम गीत सुनाउँदैछौँ राम थापा र हरिवंश आचार्यको स्वर राम थापाको संकलनमा। यो गीत सुनिसकेपछि राति ठिक 10 बजे हिन्दी भाषामा समाचार सुन्नुहुनेछ। हिन्दी भाषाको समाचार पछि सिलसिला कार्यक्रमको पुनः प्रसारण सुन्नुहुनेछ। सुन्दै रहनुहोला रेडियो नेपाल।

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ न त।
1: हुन्छ हुन्छ
2: ल हुन्छ।
0: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेतभन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: सडकको भार वहन क्षमता भन्दा बढी लोड मालवाहक सवारी साधनमा नबोकौं।
6: नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग।
7: परदेशको सपना बोकेर निस्किँदा घर परिवारको आशा बाँधिएको हुन्छ, तर श्रम स्वीकृति नलिई काम गर्दा दुर्घटना वा मृत्यु भयो भने न सहयोग पाइन्छ न बिमाको भर पर्न सकिन्छ।
8: श्रम स्वीकृति लिएर मात्र विदेश जाऊ, परिवार सुरक्षित, भविष्य सुरक्षित।
7: वैदेशिक रोजगार बोर्डको सचिवालय।
9: कस्तो धेरै खोकेको नानीले, छातीमा घ्यारघ्यार आवाज आएको पनि सुनिरहेको छ त, के भयो?
10: हेर्नुहोस् न नानीको बाबा, नानीलाई लगातार खोकी आइरहेको छ, छाती दुखेको जस्तो गर्छ, रातको समयमा सास फेर्न गाह्रो भएको झै पनि गर्छ।
9: ओहो, नानीको आमा, बच्चालाई त गाह्रो भएको जस्तो छ। जाउँ जाउँ ल, अस्पताल गएर एकपटक जाँच गराउँ।
11: ल, यता राख्नुहोस् त बच्चालाई, म जाँच गर्छु। यो सबै दम रोगको लक्षण हो। श्वास फेर्न गाह्रो हुनु, श्वास फेर्दा घ्यारघ्यार गर्दै खोकी लाग्नु, छाती दुख्नु दम रोगको लक्षण हो।
9: अब के गर्नु त डाक्टर साहब, साह्रै अत्यास लाग्यो, मेरो बच्चालाई त ठिक हुन्छ नि?
11: नातिनुहोस् न, मैले औषधि दिइसकेको छु, बच्चालाई बिस्तारै ठिक भइहाल्छ नि।
12: दम अथवा आस्थमा भएका बिरामीहरूलाई समय समयमा अचानक श्वास हुने, सास फेर्न गाह्रो हुने, छाती घ्यारघ्यार हुने, कोखा हान्ने, ओठ निलो हुने जस्ता लक्षणहरू देखिन सक्छन्। यस्ता लक्षणहरू देखिएमा जति सक्यो चाँडो स्वास्थ्य संस्था लैजानु पर्छ र स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि उपचार गराउनु पर्छ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: मनोरञ्जन र विविध जानकारी सँगै यो हो रेडियो पत्रिका सिलसिला,
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट सिलसिला
0: सिलसिला।
1: रेडियो पत्रिका सिलसिलामा प्राविधिक मित्र पराग पोखरेल सहित साथी मनुका कुमार अनि म हरिगिरीको तर्फबाट हार्दिक स्वागत अनि अभिवादन। रेडियो पत्रिका सिलसिला हरेक आइतबार बिहान 11 बजेको समाचार पछि र यसका साथै आइतबारै राति 10 बजेको हिन्दी भाषाको समाचार पछि पुनः प्रसारणमा सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट साप्ताहिक रूपमा सुन्न सक्नुहुनेछ। विभिन्न सेगमेन्टहरू रेडियो पत्रिका सिलसिलामा हुनेछन्। अझ भनौ, खोजमूलक सामग्रीको आधारमा यो कार्यक्रमलाई हामीले तयार पारेका हुन्छौँ।
0: कार्यक्रममा हामीले मनोरञ्जनका लागि गीत, विज्ञान उपयोगी सामग्री, स्वास्थ्य चर्चा, सामान्य ज्ञानका जानकारी, प्रेरक एवं रोचक प्रसङ्ग लिएर आउने गर्दछौँ। कार्यक्रममा समावेश हुने सामग्री विभिन्न सञ्चार माध्यम, अनलाइन समाचार एजेन्सी र न्यू मिडियाबाट साभार स्रोत हुनेछन्।
1: त्यसैले यो कार्यक्रमलाई पूरा समय सुन्नका लागि हामी हार्दिक आग्रह गर्दछौँ।
0: रोचक र ज्ञानवर्धक सामग्रीको संगालो, यो हो रेडियो पत्रिका सिलसिला,
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा सिलसिला
0: सिलसिला।
1: अहिले तपाईँ रेडियो पत्रिका सिलसिला सुन्दै हुनुहुन्छ। अब यहाँहरूमा राख्दैछौँ विभिन्न विज्ञान उपयोगी प्रसङ्गहरू। विज्ञान उपयोगी प्रसङ्ग राख्ने क्रममा सूर्यले प्रकाश कसरी दिन्छ, अबको क्रममा यो सामग्री राख्दैछौँ। सूर्यले हजारौँ करोडौँ वर्षदेखि एकै नासले प्रकाश दिइराखेको छ। कहिलेदेखि यो प्रक्रिया सुरु भयो त यो कुरा कसैलाई पनि थाहा छैन। अक्सर रूपमा यति लामो समयसम्म प्रकाश र ताप उत्पादन गरिरहेको र यो प्रकाश निम्ने कुनै लक्षण नभएको तथ्य अहिले वैज्ञानिक युगमा आएर मात्र अलि प्रष्ट भएको देखिन्छ। सूर्यमा न्युक्लियर फ्युजन प्रक्रियाद्वारा अत्यधिक मात्रामा ताप र प्रकाश निस्कन्छ। सूर्यको अत्यधिक ताप र चापका कारण त्यहाँ रहेको हाइड्रोजन लगातार हिलियम ग्यासमा परिवर्तन भइरहेको हुन्छ। फलस्वरूप सूर्यबाट ताप र प्रकाश निस्किरहेको हुन्छ।
0: तपाईँ रेडियो नेपाल सुनिरहनु भएको छ अनि यो हो कार्यक्रम सिलसिला। रेडियो पत्रिका सिलसिलामा हामी विभिन्न सामग्रीहरू प्रस्तुत गर्ने गर्छौँ। विज्ञान उपयोगी सामग्री समेट्ने क्रममा अबलाई के हो त सौर्य भिटामिन, यो बारे जानकारी। वैज्ञानिक खोजकर्ताका अनुसार भिटामिन डीलाई सौर्य भिटामिन पनि भनिन्छ। सूर्यबाट प्राप्त हुने भएकाले यसलाई सौर्य भिटामिन भनिएको हो। सूर्यको प्रकाशको कमीबाट भिटामिन डी हाम्रो छालामा बन्न पाउँदैन। त्यस्तै खानामा पनि भिटामिन डी को मात्रा कमी भएमा विभिन्न समस्याले सताउँछ। स्वस्थ हड्डीको लागि भिटामिन डी आवश्यक पर्छ। त्यस्तै मधुमेह, मुटु सम्बन्धी समस्याबाट जोगिन पनि भिटामिन डी को महत्वपूर्ण भूमिका रहने गर्दछ। भिटामिन डी को कमी का कारण हाम्रो शरीरमा विभिन्न समस्याहरू निम्तन सक्छन्। भिटामिन डी प्राप्त गर्ने मुख्य स्रोतहरूमा प्राकृतिक खाद्य पदार्थ, अण्डाको पहेँलो भाग, घाममा सुकाइएको च्याउ र माछामा भिटामिन डी प्रशस्त रूपमा पाइन्छ।
1: अब यसै क्रममा अर्को सामग्री, हाम्रो कपाल किन फुल्छ त, अब यो बारेमा जानकारी दिँदैछौँ। कपालमा रहेको केही कोशिकाहरूमा रङ्गीन तत्त्वहरू रहेका हुन्छन्। मानिसको शरीर बुढो हुँदै जाँदा कपालका कोशिकाले यस्ता रङ्गीन तत्त्वहरू उत्पादन गर्ने क्षमता गुमाउँदै जान्छन्। केही मानिसहरूको यो क्षमता सानै उमेरमा हराउँदै जान्छ। त्यसैले गर्दा केही मानिसहरूको कपाल सानै हुँदादेखि नै फुल्न थाल्दछ। कसैको भने निकै उमेर पुगेपछि मात्र कपाल फुल्न थाल्दछ। साधारण सरसफाई र कपालको राम्रो हेरचाहले कपालको रङ यथावत राख्न पनि मद्दत पुग्दछ। वैज्ञानिकहरूले कपाल वास्तवमा किन सेतो हुन थाल्छ त भन्ने विषयमा धेरै अध्ययन गरेका छन्। तर ठ्याक्कै भने यस पछाडिको कारण के हो भनेर पत्ता लगाउन सकेका छैनन्। कुनै पौष्टिक आहारको कमीले गर्दा पनि कपाल फुल्ने सम्भावना हुन्छ। मानिसहरू नभई जनावरहरूको पनि उमेर बढ्दै गएपछि रौँ फुल्दै जान्छ।
0: अबको लागि ट्रान्स फ्याट भनेको के हो र यसले कसरी मुटु बिगार्छ, यो स्वास्थ्य सम्बन्धी जानकारी। ट्रान्स फ्याट दुई किसिमको स्रोतबाट प्राप्त हुन्छ, प्राकृतिक र कृत्रिम। जनावरको रातो मासु र दुधजन्य परिकारबाट ट्रान्स फ्याट हुन्छ, जुन त्यति हानिकारक हुँदैन। कृत्रिम ट्रान्स फ्याट भने वनस्पति तेललाई तताएर त्यसमा केही मात्रामा हाइड्रोजनको अणु मिसाएर उत्पादन गरिन्छ। यस्तो ट्रान्स फ्याटमा खानेकुरा पकाउँदा स्वादिलो हुनुका साथै लामो समयसम्म टिकाउन सकिन्छ। कृत्रिम स्रोतबाट प्राप्त हुने औद्योगिक ट्रान्स फ्याटलाई पर्सियल्ली हाइड्रोजेनेटेड ऑयल भनिन्छ। वनस्पति तेललाई धेरै पटक वा लामो समय तताउँदा पनि त्यसबाट ट्रान्स फ्याट बढ्दै जान्छ। कुकिज, दालमोठ, त्यस्तै गरेर फ्रेन्च फ्राई आदिमा अत्याधिक ट्रान्स फ्याट प्रयोग गरिएको हुन्छ। बेकरी परिकार, केक, पाउरोटी, आइसक्रिममा पनि ट्रान्स फ्याट हुन्छ। मिठाई, समोसा, पुरी, पकौडामा पनि ट्रान्स फ्याट हुन्छ। व्यापारिक प्रयोजनका लागि उद्योगबाट तयार गरिने खानेकुरामा ट्रान्स फ्याट हुन्छ, जस्तो चाउचाउ, बिस्कुट, कुरकुरे आदि। यसले खानेकुरालाई स्वादिलो र लामो समयसम्म टिकाउन मद्दत गर्छ। ट्रान्स फ्याटलाई मुटु रोग र मृत्युको जड भनिन्छ। यसले रगतमा खराब कोलेस्ट्रोलको मात्रा बढाउँछ। ट्रान्स फ्याट रक्त नलीमा थिग्रिएर बस्छ, यसले गर्दा रक्त प्रवाहमा अवरोध आउँछ। विश्वका उन्नत मुलुकहरूमा ट्रान्स फ्याट प्रतिबन्धित छन्। विकासोन्मुक्त मुलुकमा भने ट्रान्स फ्याट युक्त खानेकुरा जथाभावी खाइने गरिन्छ। विश्व स्वास्थ्य संगठन WHO का अनुसार ट्रान्स फ्याट युक्त खानेकुराकै कारण विश्वमा 5 लाख भन्दा बढीको मृत्यु हुने गर्छ। हामीले नियमित खाने तेलमा ट्रान्स फ्याट हुन्छ त, यसबारे पनि राख्दैछौ यो सामग्री। नियमित खाने तेलमा ट्रान्स फ्याट हुँदैन। यसमा ओमेगा 3 र ओमेगा 6 हुन्छ। यो अनस्याचुरेटेड फ्याट हो, तर यो तेल पनि धेरै बेर तताएको खण्डमा ट्रान्स फ्याट बन्न सक्दछ।
1: किन आउँछ अमिलो डकार, अब यो बारेमा जानकारी दिँदैछौ। अमिलो डकार आउनु वा छाती पोल्नु भनेको स्पष्ट रूपमा पाचन समस्या हुनु हो, जसले व्यक्तिलाई असजिलो मात्र पार्दैन कि समाधान गरिएन भने गम्भीर स्वास्थ्य विकारको कारण पनि बन्न सक्दछ। नेपालमा अधिकांश मानिसहरूमा ग्यास्ट्रिकको समस्याले सताउने गरेको छ, जसले गर्दा धेरै शारीरिक परिश्रम गर्ने, चिया, कफी, रक्सी, चुरोट, खैनी धेरै मात्रामा सेवन गर्ने, बासी खाना या अत्यधिक मसलादार खाना खाँदा, अर्थात् राति धेरै समयसम्म निद्रा मार्दा, मन नलागेको खाना जबरजस्ती खाँदा पनि मानिसहरूलाई ग्यास्ट्रिकले बढी सताउने गर्दछ। यस प्रकार अपच रोगको कारणमा मानसिक एवं शारीरिक गलत जीवनशैलीलाई लिन सकिन्छ। एक दुई दिन अम्लीय समस्या सामान्य नै हुन्छ, तर लामो समय यो समस्या रहनु राम्रो होइन। अम्लीयता बढेमा छाती पोल्ने वा दुख्ने, खाने नली पोल्ने, अमिलो डकार आउने, खाना अड्केको महसुस हुने, वाक वाकी लगायतका लक्षणहरू देखिन्छन्। खानालाई तल जान दिने तर माथि आउन नदिने आमाशयमाथि रहेको मांसपेशी पूरे बन्द नहुँदा अम्ल चुहिएर खाने नलीमा आउनाले अघि भनिएका लक्षण उत्पन्न हुने गर्दछ। यसै गरी आन्द्राको तल्लो भागमा उत्पन्न हुने समस्या इरिटेबल बाउल सिन्ड्रोमले गर्दा पेटको तल्लो भाग दुख्ने, कब्जियत हुने, झाडा पखाला लगायतका विकारहरू उत्पन्न हुने गर्दछन्। पेटमा अम्लीयता बढ्नु र इरिटेबल बाउल सिन्ड्रोममा केही खाद्य वस्तु र खाद्य वस्तुमा मिसाइएका रसायन उत्तरदायी हुने गर्दछन्। यस्तो बेलामा फ्राई गरिएका खाद्य वस्तु खानु हुँदैन, प्रशोधन तथा सेकिएका खाद्य वस्तु पनि खानु हुँदैन, कफी र अल्कोहल खानु हुँदैन, मोनोसोडियम ग्लुटामेट र अन्य कृत्रिम रसायन युक्त खानेकुराहरू खानु हुँदैन। यसका अतिरिक्त पेट स्वस्थ राख्ने हो भने टन्न पेटभरि खानु पनि हुँदैन, हल्का खाना खाने र त्यो पनि राम्रोसँग चपाएर खानु पर्दछ। खाना खाए लगतै सुत्ने गर्नु पनि हुँदैन, सुत्नै पर्ने भएमा बायाँ कोल्टे परेर सुत्न सकिन्छ, तर खाना खाएपछि केही बेर हिँड्नु राम्रो हुने जनस्वास्थ्य विज्ञहरूले जनाएका छन्।
0: रेडियो पत्रिका सिलसिलामा अबलाई हामीले प्रयोग गर्ने ऐनाको पछाडिको भागमा किन रातो रङ पोतिएको हुन्छ त भन्ने प्रसंग। हामीले हेर्ने ऐनाको पछाडिको भागमा रातो रङ वास्तवमा एक प्रकारको पारो अर्थात् मर्करिक अक्साइड हो। उक्त पारोले गर्दा ऐना हेर्ने हुने बन्दछ, अन्यथा अनुहार नदेखिने साधारण पारदर्शक ग्लास जस्तै हुन्छ। पारोलाई ऐनामा पोतेपछि पारोले प्रकाशलाई परावर्तन गरिदिन्छ र प्रकाश परावर्तन भएकोले नै हामी ऐनामा आफ्नो अनुहार राम्ररी प्रष्टसँग देख्न सक्छौँ।
1: अब यो सामग्री पछि यहाँहरू माझ राख्दैछौँ एउटा गीतलाई अन्जु पन्तको स्वरबाट। यो गीत स्वीकारौँ। गीतपछि हामी अन्य विषय सामग्रीका साथ आउने नै छौँ। रेडियो नेपाल सुन्दै गर्नुहोला।

0: रोचक र ज्ञानवर्धक सामग्रीको सङ्गालो यो हो रेडियो पत्रिका सिलसिला। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा आइतबार बिहान 11 बजेको समाचार पछि र आइतबारकै राति 10 बजेको हिन्दी भाषाको समाचार पछि पुनः प्रसारणमा सुन्न सक्नुहुनेछ।
1: यो हो रेडियो पत्रिका सिलसिला,
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट।
1: सिलसिला
0: अहिले हामी रेडियो पत्रिका कार्यक्रम सिलसिला

0: उत्पादन गर्ने कम्पनी अमेरिकाको मोटोरोला हो।
1: प्रकाशले एक सेकेन्डमा 3,00,000 किलोमिटर दूरी पार गर्दछ।
0: महिलादेखि डराउने रोगलाई गाइनोफोबिया भन्दछन्।
1: पहाडको अध्ययन गर्ने विज्ञानलाई ओरोलोजी भन्दछन्।
0: एउटा पनि नदी नभएको देश साउदी अरब हो।
1: संसारको सबभन्दा पातलो वस्तु साबुनको फिंज हो।
0: चिम्पान्जी जनावरलाई सबैभन्दा बुद्धिमानी जनावर मानिन्छ।
1: मान्छेको जस्तै हस्तरेखा भएको अर्को प्राणी ओराङ ओटाङ हो।
0: इन्टरनेटको प्रयोग गर्ने पहिलो राष्ट्र अमेरिका हो।
1: बाली नाली जोगाउन खेतबारीमा ठडाइएको मान्छे आकारको पुतलालाई बुख्या छ भनिन्छ।
0: हाम्रो रगत प्लेटलेट्सको कारणले जम्ने गर्दछ।
1: यो प्रसङ्ग पछि अबलाई भने गीत सुनाउँदैछौ बबिना भट्टराईको स्वर, सुनिता प्रसाईको रचना बबिना भट्टराईकी संगीतमा।

0: ज्ञान मनोरञ्जन र स्वास्थ्य उपयोगी सामग्री सहित यो हो रेडियो पत्रिका सिलसिला
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा सिलसिला अहिले हामी कार्यक्रम सिलसिलामा छौँ। अब हामी कार्यक्रमको अन्त्यतिर एउटा प्रेरक र रोचक प्रसङ्ग राख्दैछौँ। 40 लाख वर्ष अघि अफ्रिकामा रहने एक जमात बाँदरलाई रुखबाट झरेर हिँड्ने भाव जाग्दछ। उनीहरूले रुख छोड्छन् र उभिएर हिँड्न सङ्घर्ष गर्छन्। उनीहरू अस्ट्रेलोपिथेकस जातका बाँदर थिए। लाखौं वर्षपछि तिनै बाँदरमा अर्को विचार प्रस्फुटित हुन्छ, हतियार बनाउने र शिकार गर्ने। ढुङ्गाको हतियार बनाएर शिकार गर्ने कुरामा उनीहरूलाई कौतल त जाँदछ। यही विचारलाई पछ्याउँदै गर्दा उनीहरू झनै विकसित भई मान्छे हुन थाल्दछन्। यिनलाई होमो ह्याबिलिस भनियो। पुनः धेरै वर्षपछि उनीहरूले शिकारको खोजमा अन्यत्र जाने विचार पनि गर्छन् र अफ्रिकादेखि एसियासम्मको सङ्घर्षपूर्ण यात्रा गर्छन्। फलस्वरूप सिधा मान्छेको आकारमा आउन सक्दछन् उनीहरू। त्यसपछि यिनीहरूलाई होमो इरेक्टस भनियो। धेरै वर्षपछि यी होमो इरेक्टसले बस्ती बसाउने शानदार विचार गर्दछन् र सङ्घर्ष गरी त्यसलाई साकार पनि तुल्याउँछन्। उनीहरूले नयाँ सभ्यताको विकास गर्दछन्। यिनीहरूलाई नै आज होमो सेपियन्स भनिन्छ, जो आजका हामी हौ। विचारद्वारा कार्यको सुरुवात हुन्छ र सङ्घर्षद्वारा त्यसलाई पूर्णता दिइन्छ। विचारद्वारा नै मानव जातिको सुरुवात भएको हो र सङ्घर्षद्वारा सृष्टि। यो पनि याद राखौँ हामीले, सकारात्मक विचारद्वारा भगवान बनिन्छ, नकारात्मक विचारद्वारा शैतान बन्न सकिन्छ भने कुनै पनि विचार गर्न नसके उत्साह नभएको लाछी बन्न सकिन्छ। त्यसैले नयाँ नयाँ सोच, सङ्घर्ष र कार्यले मात्र हामीलाई नयाँ चिन्तन र जागरण पैदा गराउँछ। मौन सोच र विचारहीन भएर हाम्रो प्रगति र उन्नति कदापि हुन सक्दैन। त्यसैले हामीले पनि कुनै नयाँ सोच अभियान आजदेखि थाल्ने पो हो कि।
0: यसै प्रेरक प्रसङ्गसँगै आजलाई रेडियो पत्रिका सिलसिलाबाट हामी पनि छुट्टिँदैछौँ। आज प्रस्तुत गरिएका सामग्री विभिन्न पुस्तक, पत्र पत्रिका, सञ्चार माध्यम, अनलाइन समाचार एजेन्सी र न्यू मिडियाबाट खोज अनि संकलन गरी साभार गरेका हौ। कुनै सामग्री प्रति द्विविधा भएमा त्यसलाई सच्याएर बुझिदिनु हुन समेत आग्रह गर्दछौ।
1: अब कार्यक्रमबाट जाँदा जाँदै सुरेश लामा र बेनिसा पौडेलको युगल स्वरमा एउटा गीत राखिदिन्छौ। गीतकारमा हुनुहुन्छ अम्बिका गुरुङ अनि संगीतकारमा शंकर थापा। यो गीत सँगै आजलाई कार्यक्रम सिलसिलाबाट प्राविधिक मित्र पराग पोखरेल सँगै कार्यक्रम सञ्चालक हामी दुवै मनुका कुमार र हरिगिरी पनि बिदा हुन्छौ।
2: हवस्त, नमस्कार, शुभ साता।

0: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
1: नागरिक लगानी कोष।
2: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ।
3: झण्डु आयुर्वेद,
4: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
3: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पाइल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
4: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
3: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
4: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01-4530-418।
5: तपाईँ यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सुनिरहनु भएको छ। अब हामी यहाँहरूलाई सुनाउँदैछौँ केही बेर विभिन्न कलाकारहरूका स्वरमा रहेका सदाबहार गीतहरू। पहिलो गीत सुनाउँछौ नारायण गोपालको स्वर, राजेन्द्र रिजालको रचना हो भने सिके रसैलीको सङ्गीतमा।

अहिले भर्खरै यहाँहरूले सुन्नुभयो मीरा राणाको स्वर, बिर्ख राहुलको रचना भनी हुतराज शर्माको संगीतमा रहेको सदाबहार गीत। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ र यति बेला यहाँहरूलाई सुनाइरहेका छौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका सदाबहार गीतहरू। सदाबहार गीतहरू सुनाउने क्रममा अर्को गीत सुनाउँछौ, सरोज गोपालको स्वर, रचना र संगीत गायक स्वयंकै।

अहिले भर्खरै यहाँहरूले सुन्नुभयो हिरण्य भोजपुरेको स्वर, प्रेम शाहको रचना हो भने गणेश रसिकको संगीतमा रहेको सदाबहार गीत। तपाईँ यति बेला रेडियो नेपाल सुनिरहनु भएको छ र यति बेला यहाँहरूलाई सुनाइरहेका छौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका सदाबहार गीतहरू। सदाबहार गीतहरू सुनाउने क्रमको अन्तिम गीत सुनाउँदैछौँ रमेश ताम्राकारको स्वर, रत्न शमशेर थापाको रचना हो भने नाति काजीको संगीतमा। यो गीत सुनिसकेपछि राति ठिक 11 बजे समाचार सुन्नुहुनेछ। सुन्दै रहनुहोला रेडियो नेपाल।

0: कस्तो धेरै खोकेको नानीले, छातीमा घ्यारघ्यार आवाज आएको पनि सुनिरहेको छ त, के भयो?
1: हेर्नुहोस् न नानीको बाबा, नानीलाई लगातार खोकी आइरहेको छ, छाती दुखेको जस्तो गर्छे, रातको समयमा सास फेर्न गाह्रो भएको झै पनि गर्छे।
0: ओहो नानीको आमा, बच्चालाई त गाह्रो भएको जस्तो छ, जाउँ जाउँ ल अस्पताल गएर एकपटक जाँच गराउँ।
2: ल यता राख्नुहोस् त बच्चालाई, म जाँच गर्छु। यो सबै दम रोगको लक्षण हो, श्वास फेर्न गाह्रो हुनु, श्वास फेर्दा घ्यारघ्यार गर्दै खोकी लाग्नु, छाती दुख्नु दम रोगको लक्षण हो।
0: अब के गर्नु त डाक्टर साहब, साह्रै अत्यास लाग्यो, मेरो बच्चालाई त ठिक हुन्छ नि?
2: नातिनुहोस् न, मैले औषधि दिइसकेको छु, बच्चालाई बिस्तारै ठिक भइहाल्छ नि।
3: दम अथवा आस्थमा भएका बिरामीहरूलाई समय समयमा अचानक श्वास हुने, सास फेर्न गाह्रो हुने, छाती घ्यारघ्यार हुने, कोखा हान्ने, ओठ निलो हुने जस्ता लक्षणहरू देखिन सक्छन्। यस्ता लक्षणहरू देखिएमा जति सक्यो चाँडो स्वास्थ्य संस्था लैजानु पर्छ र स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि उपचार गराउनु पर्छ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
4: आवाजले छुने सम्पूर्ण नेपाल, रेडियो नेपाल।

0: यो रेडियो नेपाल हो। राति 11 बजेको समाचारमा स्वागत छ, म रमेश टमाटा। संघीय संसदको बजेट अधिवेशन भोलिदेखि प्रारम्भ हुँदैछ। प्रतिनिधि सभा र राष्ट्रिय सभाको अपराह्न 2 बजे बस्ने छुट्टा छुट्टै बैठकमा सरकारबाट जारी भएका सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश 2083, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083, संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश 2083 लगायत 8 अध्यादेश पेश गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा भोलि प्रस्तुत हुँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन मार्फत सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो। राष्ट्रपतिले अपराह्न 4 बजे बस्ने दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने उहाँले जानकारी दिनुभयो। संयुक्त बैठकमा प्रस्तुत हुने नीति तथा कार्यक्रमको रेडियो नेपालले प्रत्यक्ष प्रसारण गर्नेछ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वोच्च अदालतको प्रधान न्यायाधीशको सिफारिस संविधानभित्रबाट भएको बताउनु भएको छ। पार्टीको प्रशिक्षण विभागले सांसदहरूका लागि आयोजना गरेको प्रशिक्षणको समापन समारोहमा आज सभापति लामिछानेले संवैधानिक परिषद र प्रधान न्यायाधीशको नियुक्ति संविधान सम्मत रहेको उल्लेख गर्नुभयो। भागबण्डामा आफूहरूलाई विश्वास नभएको भन्दै सभापति लामिछानेले न्यायमूर्तिहरूको सूची अनुसार संवैधानिक परिषदबाट प्रधान न्यायाधीश छानिएको बताउनुभयो। सरकारले सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरण मैत्री बनाउन सोमबारदेखि आगामी जेठ 1 गतेसम्म देशभर सरसफाई सप्ताह 2083 सञ्चालन गर्ने घोषणा गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले एक विशेष मार्गदर्शन जारी गर्दै संघीय मन्त्रालयदेखि स्थानीय तहसम्मका सबै निकायलाई यस अभियानमा सक्रिय सहभागी हुन निर्देशन दिइएको हो। राष्ट्रिय अभियानको औपचारिक उद्घाटन भोलि बिहान 8:30 वीर अस्पतालबाट स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहताको उपस्थितिमा हुने तय भएको छ। परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले 2082 सालको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा प्रकाशनको तयारी थालेको छ। गत चैत्र 19 देखि 29 गतेसम्म सञ्चालन भएको परीक्षाका उत्तर पुस्तिका परीक्षा समाप्त हुनासाथ परीक्षण एवं सम्परीक्षण थालेको कार्यालयले यही वैशाख 29 गते भित्र परीक्षाफल सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डले बताएको छ। परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार हाल 35 जना कर्मचारी टेबुलेसनमा व्यस्त छन्। वैशाख 29 गते भित्र परीक्षाफल प्रकाशन गर्ने लक्ष्य रहेको छ। माध्यमिक शिक्षा परीक्षा एसई व्यवस्थापन तथा उत्तर पुस्तिका परीक्षण निर्देशिका 2082 परीक्षा सम्पन्न भएको बढीमा 3 दिनभित्र उत्तर पुस्तिका परीक्षण गरिसक्नुपर्ने व्यवस्था छ। गत वर्ष नियमित र स्तर वृद्धितर्फ गरी 5,12,421 विद्यार्थी परीक्षामा सहभागी भएका थिए। चितवनको भरतपुर महानगरपालिका 4 धर्मचौक स्थित एक पार्टी प्यालेसमा आयोजित विवाहको भोज खाएपछि फुड पोइजनिङ भई बिरामी हुनेको संख्या 93 पुगेको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार यही वैशाख 23 गते भोज खाएकाहरू बिरामी हुन थालेका हुन्। मनसुन नजिकै गर्दा झापामा बाढी र डुबानबाट प्रभावित हुन सक्ने घर परिवारको विवरण सङ्कलन गर्न थालिएको छ। यसै क्रममा नेपाल रेडक्रस सोसाइटी झापाले यसपालिको मनसुनमा जिल्लाका नदीहरूमा आउन सक्ने पहाडी झन्ने विपदबाट 8,915 परिवार प्रभावित हुन सक्ने पूर्वानुमान गरेको छ। हवस् त, राति 11 बजेको समाचार सकियो। नमस्कार।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।
2: हवस् त, राति 11 बजेको यो समाचारसँगै आजलाई रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबारबाट प्रसारण हुने सम्पूर्ण कार्यक्रमहरू यहीँ पुरा हुन्छन्। अब यहाँहरूले खुमलटार प्रसारण केन्द्रबाट रात्रिकालीन प्रसारणमा सुमधुर गीत सङ्गीतका साथै विविध कार्यक्रमहरूको पुनः प्रसारण एफएम 98.1 र 103 MHz साथै अनलाइनमा पनि हाम्रो प्रसारण सुन्न सक्नुहुनेछ। सुन्दै रहनुहोला रेडियो नेपाल। सिंहदरबार स्थित केन्द्रीय स्टुडियोबाट प्राविधिक सहकर्मी शरद चौलगाई, सहयोगी दुर्गा श्रेष्ठ र म उद्घोषक गणेश थापा बिदा हुन्छौँ। नमस्कार, शुभरात्री।

बुझेको छु मैले सबै ठुक डुबेको भाषा, बुझेको छु मैले सबै ठुक डुबेको भाषा, चले जस्तो गरे

यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ।

यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ।

0: माध्यम अनलाइन समाचार एजेन्सी र न्यू मिडियाबाट साभार स्रोत हुन्छन्।
1: कार्यक्रमको माध्यमबाट यहाँहरूले मनोरञ्जनका अतिरिक्त बढी भन्दा बढी रोचक र ज्ञानवर्धक विषय प्रसंग सुनेर लाभ लिन सक्नुहुनेछ। कार्यक्रमलाई पूरा समय सुन्नु हुन समेत हामी हार्दिक आग्रह गर्दछौ। स्वास्थ्य सम्बन्धी जानकारी, सामान्य ज्ञानका प्रसंग, विज्ञान उपयोगी जानकारीका साथमा प्रेरक प्रसंग
0: केवल रेडियो नेपालको केन्द्रीय प्रसारणबाट।
1: यो हो कार्यक्रम सिलसिला।
0: सिलसिला
1: अहिले हामी कार्यक्रम सिलसिलामा छौँ। अब हामी यहाँहरूमा राख्दैछौँ विभिन्न विज्ञान उपयोगी सामग्रीहरू। धेरै खुसी हुँदा वा ज्यादै दुखी हुँदा आँखाबाट आँसु किन आउँछ त? अब यो बारेमा जानकारी दिँदैछौ। आँसु भनेको अश्रु ग्रन्थिबाट निस्कने एक प्रकारको पानी जस्तो रस हो। अश्रु ग्रन्थि हाम्रो आँखाको माथितिरको ढकनी भित्र हुने गर्दछ। कसैलाई ठुलो आघात परेमा वा रिस उठेका बेला मानसिक कम्पनका कारण अश्रु ग्रन्थिका मांसपेशीहरू थिचिएपछि त्यसबाट आँसु बाहिर छचल्किन्छ। साथै धेरै खुसी भएर हाँस्दा पनि यसरी नै मांसपेशीहरू थिचिन गई हाम्रो आँसु आउने गर्दछ।
0: कार्यक्रम सिलसिलामा अब प्रसंग छ, हामीलाई ऐठन किन हुन्छ? हामीले सुत्ने र उठ्ने प्रक्रियामा निद्राका चार चरण हुन्छन्। पहिलो चरणमा निदाउने बित्तिकै 10 मिनटको स्थिति यस्तो हुन्छ कि आधा बिउजिएको र आधा निदा आएको। यति बेला सानो तिनो दखले पनि हाम्रो निद्रा बिथोलिन सक्छ। कसैले चरको स्वरमा बोल्यो भने, ढोका खोलेको आवाज आयो भने, भाँडा बर्तन बजेको आवाज आयो भने मान्छेको निद्रा भङ्ग हुन्छ। बाह्य वातावरण शान्त भयो र निद्रा बिथोल्ने कुनै कारण भएन भने आसपासमा भइरहेको कुरा क्रमशः मधुर हुँदै जान्छ। दोस्रो चरणमा मुटुको धड्कनको पनि गति बिस्तारै घट्दै जान्छ। तेस्रो चरणमा पुगेपछि हामी एकदमै गहिरो निद्रामा पुग्छौँ। चौथो चरणलाई ऱ्यापिड आई मुभमेन्टको चरण भनिन्छ। यो चरणसम्म पुग्दा हाम्रो निद्रा अझ गहिरो हुन्छ। यति बेला श्वास प्रश्वास प्रक्रिया बढिरहेको हुन्छ, दिमाग एकदम सक्रिय हुन्छ, रक्त संचार बढिरहेको हुन्छ, तर हाम्रो मांसपेशीहरू एकदम निष्क्रिय हुन्छन् र केही कुरा थाहा नपाउने स्थितिमा हुन्छौँ। यही चरण हो हामीले सपना देख्ने पनि। ऱ्यापिड आई मुभमेन्टबाट निस्किने क्रममा हामीलाई कहिले काहीँ ऐठन हुन सक्छ। दिमाग चलिरहेको हुन्छ, शरीर चलाउन खोज्दा शरीर चल्दैन, त्यसकारण हामी अत्तालिँदै बिउजिन्छौँ। हल्का निद्रा र शरीर निष्क्रिय भएको अवस्था हो यो। यसैले हाम्रो पुरातन समाजमा भूत प्रेतले दुःख दिएको भन्ने बुझाइ छ। यसैलाई ऐठन भन्ने गरिएको छ। अङ्ग्रेजीमा भने यसलाई स्लिपिङ प्यारालाइज भनिन्छ। मनोचिकित्सक भन्छन् खास गरी निद्राको तालमेल नमिल्दा ऐठन हुने हो। खास गरी निद्राको चक्र बदलिने बेलामा यस्तो हुन्छ। ऐठनका सम्बन्धमा व्यक्ति पछि फरक फरक अनुभव सुनिएको छ। कसैलाई गरौँ वस्तुले थिचे जस्तो हुन्छ भने कसैलाई बलियो वस्तुले अठ्याए जस्तै हुन्छ, कसैलाई सास नै थुनिदिए झैँ हुने गर्छ। यस्तो स्थिति केही सेकेन्ड वा मिनटसम्म हुने हो। मनोचिकित्सकका अनुसार ऐठन पर्नु भनेको सुताएको स्थिति नमिल्नु वा ओछ्यान असजिलो हुनु नै हो। तर ऐठनका बारेमा समाज अनेक धारणा वा भ्रम व्याप्त छन्। त्यही कारण ऐठन परेपछि मान्छेहरू चिन्तित हुने गरेका छन्। ऐठन आफैमा रोग नभए पनि यसका बारेमा जुन भ्रम छ त्यसले मान्छेलाई भने मनोरोगी बनाउने डर हुन्छ। अनिद्रा, उत्तानो परेर सुत्ने, नशालु पदार्थ खाएर सुत्दा ऐठन हुने सम्भावना बढी हुन्छ। कहिलेकाहीँ शरीरमा अक्सिजनको मात्रा कम हुँदा पनि ऐठन भएको जस्तो हुने मनोचिकित्सकहरू बताउँछन्।
1: विज्ञान उपयोगी प्रसंग राख्ने क्रममा हाम्रो मुटु किन ढुकढुक गर्दछ त? अब यो बारेमा जानकारी दिँदैछौ। मुटुलाई प्राणीहरूको अति महत्वपूर्ण अङ्गको रूपमा चिन्न सकिन्छ। हाम्रो छाती भित्र बायाँतिर मुटु रहेको हुन्छ। मुटुमा चारवटा कोठा रहेका हुन्छन्। माथिलो दुई कोठालाई अरिकल र तल्ला दुई कोठालाई भेन्ट्रिकल भन्ने गर्दछौ। अरिकल र भेन्ट्रिकलको बीचमा भल्भ हुन्छ। सबभन्दा पहिले रगत मुटुको अरिकलमा आइपुग्दछ अनि अरिकलबाट रगत भेन्ट्रिकलमा पस्दछ। भेन्ट्रिकल रगतले भरिएपछि खुम्चिन थाल्दछ। खुम्चाँदा भेन्ट्रिकलमा भरिएको रगत अर्को भल्भबाट रक्त नलीमा निस्कने कार्य गर्दछ। भेन्ट्रिकल खुम्चिँदा अरिकलको भल्भमा रगतले हिर्काउँछ, तर अरिकलको भल्भ भने आफै बन्द भइसकेको हुन्छ। त्यस्तै भेन्ट्रिकल फुक्दा रक्त नलीको भल्भमा रगतले हान्छ, तर त्यो पनि स्वतः बन्द भइसकेको हुन्छ। यसरी ती दुवै भल्भमा रगतले हान्दा मुटु हाम्रो ढुकढुक गरिरहन्छ।
0: मौरीको कतिवटा पेट हुन्छ यो जानकारी छ? मौरी निकै सानो रहे तापनि त्यसको पेट भने दुईवटा रहेको हुन्छ, मान्छेको भन्दा एउटा बढी। यसको खाना फुलको रस र पराग हो। जब मौरी फुलको रस चुस्छ तब त्यो रस त्यसको पहिलो पेटमा पुग्छ। त्यसको पहिलो र दोस्रो पेटको बीचमा एउटा भल्भ रहेको हुन्छ र यो मौरीको बसमा हुन्छ। मौरीले आफ्नो इच्छा अनुसार अलिकति अथवा सबै रस दोस्रो पेटमा पठाउन सक्छ अथवा फेरि मुखमै फर्काउन

0: पनि सक्छ जसले त्यसका बच्चाहरूलाई पोस्छ। र जब मौरीलाई आफ्नै लागि खाना चाहिन्छ तब त्यसको पहिलो बाटो दोस्रो पेटमा खाना सर्छ र अरू जनावरको जस्तै पाचन क्रिया त्यहाँ सुरु हुन्छ।
1: मानिस किन बुढो हुन्छ यो बारेमा जानकारी दिँदैछौ। जति जति मानिसको उमेर बढ्दै जान्छ त्यति त्यतिकै रूपमा जैविक प्रक्रियामा पनि परिवर्तन देखा पर्दै जान्छ। उमेर बढ्दै जाँदा शारीरिक क्रियामा पनि शिथिलता बढ्दै जान्छ। शारीरिक अवस्थामा शिथिलता आउनु नै बुढ्यौली लाग्नु हो। शारीरिक शक्ति र अवस्था कमजोर हुनु भनेको हाम्रो कोशिकाहरू क्रमशः असक्षम रहनु हो। कोशिकाहरू कमजोर भएपछि हाम्रो शरीरको मृगौला, कलेजो, मुटु तथा फियोहरू कमजोर हुन थाल्दछन्। यी अङ्गहरू कमजोर भएपछि रक्त सञ्चारमा पनि व्यवधान आउँछ। रक्त प्रणालीको व्यवधानबाट शरीरका प्रत्येक अङ्गमा पोषक तत्त्वहरू पुग्न सक्दैन। यस किसिमको कमीबाट आँखा, कान, दाँत तथा स्मरण शक्ति कमजोर बन्दै जान्छ। पाचन शक्तिले ठिकसँग काम गर्दैन र रक्त प्रणालीमा अनियमितता हुन्छ र बिस्तारै मानिसलाई बुढ्यौलीले छोप्ने गर्दछ।
0: विज्ञान उपयोगी सामग्रीहरू समेटिरहेका छौँ कार्यक्रम सिलसिलामा। यति बेला असिना के गर्दा पर्दछ भन्ने जानकारी छ। असिना भनेको वर्षाको पानीको थोपामा जमेको वा बरफले ढाकेको हिउँको डल्ला हो। पानीको थोपा तल नझरी माथितिर निकै चिसो तापक्रममा पुग्यो भने जम्ने गर्दछ। यो खस्न थाल्दा फेरि माथि उडेर पुग्न सक्दछ र हरेक पल्ट नयाँ बरफको पत्र जम्ने गर्दछ। त्यसैले गर्दा कहिलेकाहीँ असिनाको आकार निकै ठुलो हुने गर्दछ। हामीले असिना छोएर अथवा फोडेर हेर्यौँ भने उक्त असिना बरफले नै बनेको हुन्छ। कार्यक्रम सिलसिलामा अबलाई भने गीत सुनाउँदैछौ तृष्णा गुरुङको स्वर रचना र सङ्गीतमा।

0: हामी कार्यक्रम सिलसिलामा छौँ। यो कार्यक्रम हरेक आइतबार बिहान 11 बजेको समाचार पछि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्दै आइरहनु भएको छ।
1: आजै बेलुकी 10 बजेको हिन्दी भाषाको समाचार पछि पनि पुनः प्रसारणको रूपमा रेडियो नेपालको केन्द्रीय प्रसारणबाट साप्ताहिक रूपमा सुन्न सक्नुहुनेछ।
0: आजको कार्यक्रममा हामीले स्वास्थ्य सेगमेन्ट अन्तर्गत शरीरमा डावर किन आउँछ र कसरी निको गर्ने यो बारे चर्चा राख्दैछौ। शरीरमा थरी थरीका डावर आउँछन्, विशेष गरेर कमिलाले टोकेको जस्तो गरी डावरहरू आउँछन्। 20 मिनेटदेखि 1 घन्टासम्म आउने डावरलाई हामी अर्टिकालिया भन्छौँ। यो अन्तर्गत डावरहरू नभई आँखा ओठ सुन्निने अनि श्वास फेर्न गाह्रो हुने हुन्छ। एउटा एक्युट अर्टिकालिया हो जुन छोटो समयको लागि आउँछ, त्यो भनेको 6 हप्ता भन्दा कमको हो। एक्युट अर्टिकालिया धेरै जसो खानाको कारणले हुन्छ, विशेष गरेर सी फुड र ब्रुफिन जस्तै दुखाई कम गर्ने औषधि खाँदा हुन्छ। अर्को क्रोनिक अर्थात् दीर्घकालीन अर्टिकालिया हो जुन 6 हप्ता बढी समयसम्म रहन्छ। कसैलाई घाममा 10-15 मिनट हिँड्न साथ यस्तो डाबर आउने हुन्छ भने, कसैलाई चिसो हावामा बस्दा, कसैलाई पानी खेलाउँदा त कसैलाई व्यायाम गर्दा डाबर आउँछ। कतिपय अर्टिकारिया कुनै कारण नभइकन पनि आउँछन्। अधिकांश मान्छेलाई रातको समयमा डाबर आउँछ। रगतको जाँच गरी रोगको कारण पहिचान गरी यसको उपचार गरिन्छ। के कारणले अर्टिकारिया भएको हो त्यसको आधारमा चिकित्सकले औषधि दिन्छन्। अर्टिकारियाको कारण हेरेर औषधि 3-6 महिनासम्म चलाउनु पर्छ। यसै क्रममा शरीरमा डावर किन आउँछ यो बारे वीर अस्पतालमा कार्यरत सह प्राध्यापक वरिष्ठ छाला रोग विशेषज्ञ डाक्टर उमा गिरी घिमिरेसँग गरिएको छोटो कुराकानी राख्दैछौ।
2: डाक्टर साहबलाई आजको यो हाम्रो कार्यक्रममा स्वागत गर्दै पहिलो जिज्ञासा, गर्मी महिनामा बढी मात्रामा देखा पर्ने हुन्छ डावर र त्यसको अलावा अघि पछि पनि देखा पर्ने हुन्छ, यो डावर के हो र कस्ता कस्ता प्रकारका डावरहरू हुने गर्दछन् होला डाक्टर साहब?
3: अब शरीरमा आउने डावर चाहिँ थरी थरीका हुन्छन्। स्पेसली अब यो चिलाउने खालको कमिलाले टोकेको जस्तो डावरहरू जुन चाहिँ आउँछ घरिघरि आइराख्ने हुन्छन्। 20 मिनटदेखि 1 दिनसम्म आउने खालको डावरहरूलाई चाहिँ हामीले के भन्छौँ भने अर्टिकेरिया भन्छौँ। यो अर्टिकेरियामा खालि डावर मात्र नभइकन कहिले कहिले चाहिँ आँखा ओठहरू पनि सुन्निने, सास फेर्न गाह्रो हुने पनि हुन्छ।
2: अनि यो डावर चाहिँ के कारणले हाम्रो शरीरमा आउने हुन्छ र कस्तो कस्तो शारीरिक अवस्थामा पनि डावर आउने हुन्छ डाक्टर साहब? डावरसँग शरीरको अन्य रोगका पनि केही सम्बन्धहरू रहेका हुन्छन् कि हुँदैनन् होला?
3: कारण भन्नाले चाहिँ हामीले यसलाई अर्टिकेरियालाई 2 भागमा विभाजन गर्छौँ। एउटा चाहिँ एक्युट अर्टिकेरिया भन्छौँ जो चाहिँ एकदम छोटो समयको लागि आउँछ, त्यो भनेको 6 हप्ता भन्दा कमको लागि। अर्को चाहिँ हामीले क्रोनिक अथवा दीर्घकालीन रूपमा आउने अर्टिकेरिया भन्छौँ, यो चाहिँ 6 हप्ता भन्दा लामो भन्छौँ त्यसलाई हामीले। अनि एक्युट अर्टिकेरिया पनि प्राय जसो चाहिँ खानाको एलर्जीले गर्दाखेरि, स्पेसली सी फुडहरू खाँदाखेरि आउने हुन्छ। अर्को भनेको चाहिँ तपाईँको ब्रुफिन जातिको पेन किलरहरू खाँदाखेरि आउने हुन्छ। त्यस्तै गरी क्रोनिक अर्टिकेरिया चाहिँ हामीले 2 भागमा विभाजन गर्छौँ। एउटा भनेको चाहिँ क्रोनिक इन्ड्युसिबल अर्टिकेरिया भन्छौँ र अर्को चाहिँ क्रोनिक स्पोन्टेनियस अर्टिकेरिया भन्छौँ। क्रोनिक इन्ड्युसिबल भनेको चाहिँ बाहिरी कारणले गर्दाखेरि चाहिँ आउने, कुनै कारणले गर्दाखेरि निस्किने अर्टिकेरिया। जस्तै कसै कसैलाई घाममा हिँड्दा साथ 10-15 मिनटमै डावरहरू शरीरभरि आउने हुन्छ, त्यसलाई हामीले सोलर अर्टिकेरिया भन्छौँ। कसैलाई चिसो हावामा बस्यो भने आउने हुन्छ, त्यो भनेको चाहिँ कोल्ड अर्टिकेरिया हुन्छ। कसैलाई पानी खेलाउँदा बित्तिकै आउने, तातो चिसो केही फरक पर्दैन तर पानी खेलाउँदा बित्तिकै आउने, त्यो भनेको एक्रोजेनिक अर्टिकेरिया भयो। कसैलाई चाहिँ एक्सर्साइज गरेपछि आउँछ, त्यसलाई चाहिँ हामीले एक्सर्साइज इन्ड्युस अर्टिकेरिया भन्छौँ। शरीर तातेर आउने कोलिनर्जिक अर्टिकेरिया पनि भन्न सक्छौँ। कसैलाई कसैको लुगाहरू लगाएको ठाउँमा आउँछ, त्यसलाई हामीले प्रेसर इन्ड्युस अर्टिकेरिया भन्छौँ। कसैलाई चाहिँ त्यो थर्कन भाइब्रेसनको कारणले गर्दाखेरि पनि डावरहरू आउने हुन्छ, त्यसलाई चाहिँ हामीले भाइब्रेटरी अर्टिकेरिया भन्छौँ। त्यस्तै गरी क्रोनिक स्पोन्टेनियस अर्टिकेरिया भने नामैले भन्छ स्पोन्टेनियस, भनेको यसमा कुनै पनि कारण हुँदैन तर डावर चाहिँ आइरहन्छ। यो क्रोनिक स्पोन्टेनियस अर्टिकेरिया फेरि मान्छेलाई एकदमै सताउँछ, लामो समयसम्म आउँछ। कसैलाई 10-20 वर्षसम्म आउने, लामो टाइमसम्म औषधि खाइराख्नु पर्ने हुन्छ। तर यसमा हामीले के चाहिँ भन्न सक्छौँ भने क्रोनिक स्पोन्टेनियस अर्टिकेरियामा चाहिँ हामीले 30-50% केसमा चाहिँ शरीरभित्र गएर आफ्नै शरीरले नै गराएको हो कि भनेर पनि स्टडीहरूले देखाएको छ। त्यस्तो खालको अर्टिकेरियालाई चाहिँ हामीले अटोइम्युन अर्टिकेरिया भन्छौँ। त्यसमा चाहिँ शरीरभित्रले आफै एन्टिबडी बनाउँछ अनि त्यसले गर्दाखेरि चाहिँ अर्टिकेरिया डाबरहरू निस्केर आउँछ।
2: अर्टिकेरिया भन्नुभयो नि, अर्टिकेरिया यो खालको डाबर शरीरका अन्य रोगसँग के कस्तो सम्बन्ध हुन्छ होला?
3: यस्तो खालको अर्टिकेरियाहरू चाहिँ थाइरोइड रोगसँग, डायबिटिससँग पनि आबद्ध हुन्छ र यस्तो खालको अर्टिकेरियालाई चाहिँ हामीले यो अटोइम्युन हो कि होइन भनेर छुट्याउन सक्यो भने त्यसको ट्रिटमेन्टमा धेरै हेल्प हुन्छ। अब त्यसरी छुट्याउनको लागि चाहिँ एउटा अटोलेगस सेरम स्किन टेस्ट भन्ने हुन्छ, त्यसमा चाहिँ हामीले पेसेन्टको रगतलाई निकाल्छौँ, त्यसलाई सेन्ट्रिफ्युज गरेर चाहिँ सेरम सेतो भाग छुट्याउँछौँ, त्यसलाई पेसेन्टमै इन्जेक्सन गर्छौँ। इन्जेक्सन गरेर हामीले 10-15 मिनटमा हेर्छौँ, त्यसले पनि डाबर निकाल्यो भने चाहिँ हामी यो चाहिँ अटोइम्युन अर्टिकेरिया रहेछ भनेर बुझ्छौँ। अब यस्तो अटोइम्युन अर्टिकेरिया चाहिँ के हुन्छ भने त अघि मैले भनिसकेँ लामो टाइम औषधि खानुपर्ने हुन्छ। अब यो औषधि खाने समस्यालाई बिरामीलाई त अब धेरै कुराले असर गर्छ होइन, पैसाको अभाव हुन्छ, औषधि खानु पर्यो, अर्को टेन्सन हुन्छ, त्यसलाई कम गराउनको लागि चाहिँ हामीले अटोलेगस सेरम स्किन थेरापीले चाहिँ एकदमै यसमा मद्दत गर्छ। यस थेरापीमा चाहिँ के गर्छौँ भने हामीले त्यसरी नै हामीले सेरम निकाल्छौँ र हामीले बिरामीलाई चाहिँ इन्जेक्सनको माध्यमबाट मांसपेशीमा हाल्छौँ। यो चाहिँ हप्ते पछि हामीले 9 हप्तासम्म हाल्छौँ। यसरी हाल्दाखेरि चाहिँ के देखाएको छ भने बिरामीले औषधि खानु पर्दैन होइन, अनि यसरी हाल्दाखेरि चाहिँ कतिको अटिकेर चाहिँ आफै डाबा आउने समस्या चाहिँ आफै पनि निको भएर गइरहेको हुन्छ। अब सधैँको लागि नभए पनि कम्तीमा 6 महिनासम्म चाहिँ स्टडीहरूले नै देखाएको छ कि डाबर फेरि आउँदैन। अब फेरि आयो भने हामी फेरि सेरम थेरापी बारम्बार चाहिँ गर्न सक्छौँ। यसरी यो अटोलोगस सेरम स्किन थेरापी भन्ने चाहिँ अहिले यो डाबर आउने समस्यालाई चाहिँ एकदमै राम्रो एउटा उपचारको माध्यम भएर नयाँ देखिएको छ।
2: हजुर, खास गरी डाबर शरीरको सबै भागमा बढी देखिने हुन्छ कि निश्चित भाग हुन्छ डाबर आउने, यस बारेमा पनि थोरै जानकारी थपिदिनुहुन्थ्यो कि?
3: डाबर चाहिँ हाम्रो शरीरको जुनै पनि भागमा आउन सक्छ, शरीरको अब कुनै पनि भागमा बाँकी राख्दा जुन पनि भागमा आउन सक्छ, तर अब डाबरको पनि एउटा लेभल हुन्छ। स्किनको हाम्रो स्किनको अब मिड डर्मिससम्म आयो भने चाहिँ हामीले त्यसलाई विल्स भन्छौँ, तर अब अलिक गहिरोसम्म आयो, स्किनको अलिक तल्लो भागसम्म गयो अनि त्यसपछि बोसोसम्म पनि गयो भने चाहिँ त्यसलाई चाहिँ हामीले एन्जियोइडियामा भन्छौँ। त्यस्तो खालको एन्जियोइडियामा चाहिँ आएपछि जानलाई तपाईँलाई टाइम लाग्छ, कम्तीमा पनि 3 दिन जति चाहिँ लाग्छ त्यो निको हुनलाई। अनि यस्तो खालको एन्जियोइडियामा चाहिँ अलिकति दौडाउनु पर्ने हुन्छ, कसै कसैको भित्र श्वास नली भित्र आयो भने चाहिँ सास फेर्न गाह्रो भएर चाहिँ ज्यान पनि जान सक्ने हुन्छ। त्यही भएर चाहिँ अस्पताल चाहिँ तुरन्त गइहाल्नु पर्ने हुन्छ।
2: डाबर आउनु भनेको खानाको एलर्जीले पनि आउने हुन्छ कि हुँदैन होला? अझ खास गरी कस्तो खानपानले हाम्रो शरीरमा बढी मात्रामा डाबर देखिन सक्दछ, यो बारेमा केही कुरा थपिदिनुहुन्थ्यो कि?
3: डाबर त एलर्जीको कारणले गर्दाखेरि मात्र आउनु त होइन होइन, अब फुड एलर्जी अघि मैले भने बढी मात्रामा चाहिँ एलर्जी पनि हो, तर इन्फेक्सनहरूले गर्दाखेरि पनि अब यो जुन चाहिँ लामो समयसम्म आउँछ नि क्रोनिक अर्टिकेरिया भन्ने हो, त्यस्तो खालको डाबरलाई चाहिँ इन्फेक्सनहरूले जस्तै दाँतको इन्फेक्सन, त्यसपछि ग्यास्ट्रिकले, त्यसपछि अर्को हुन्छ तपाईँको कुनै पनि लामो समयसम्म भयो इन्फेक्सनहरूले चाहिँ त्यस्तो खालको क्रोनिक लामो समय आउने डाबरलाई चाहिँ बढाउँछ। अनि अरू भनेको चाहिँ खानेकुराले गर्दाखेरि पनि कहिले कहीँ डाबर आउँछ, स्पेसली रङ हालेको खानेकुराहरूले गर्दाखेरि, त्यसपछि कसै कसैलाई चाहिँ रेड मिटले गर्दाखेरि, कसैलाई चाहिँ रक्सीले गर्दाखेरि पनि डाबर चाहिँ आइरहने हुन्छ।
2: डाबर आएको व्यक्तिले कहिले कहीँ लापरवाही गर्दाखेरि अर्थात् चिकित्सकलाई नदेखाइकन बस्यो भने पनि यसले डाबर फैलिने अवस्था वा अन्य समस्याहरू के आउन सक्दछन् होला?
3: डाबरको समस्याले लापरवाही गरे, हजुरले औषधि खानु भएन, नियमित रूपमा चेकअपै गराउनु भएन भने यो झन् बढ्दै बढ्दै बढ्दै जान्छ होइन। पहिला सुरु एक ठाउँमा त डाबर आउँथ्यो भने पछि त्यही जे कुराले डाबर गराएको त्यसले शरीरभरि डाबर आउने, त्यसपछि अलिक कडा खालको डाबर आउने, सास फेर्न गाह्रो हुने, ज्यान पनि जाने, त्यस्तो समस्या चाहिँ आउन सक्छ।
2: कस्तो उमेरकालाई यो डाबर आउने हुन्छ डाक्टर साहब?
3: अब यो डाबर चाहिँ प्रायः जस्तो चाहिँ तपाईँको 20 वर्षदेखि 40 वर्षको उमेरमा चाहिँ धेरै देखिन्छ, तर बच्चाहरूमा पनि हुँदै नहुने भने चाहिँ छैन, बच्चाहरूमा पनि देखिने चाहिँ देखि नै रहन्छ डाबरे।
2: अब हाम्रो शरीरमा आएको डाबरको उपचार हामीले कसरी गर्ने त?
3: यसको उपचार चाहिँ हामीले अब मेन उपचार यो डाबरको उपचार भनेको चाहिँ हाम्रो एन्टिहिस्टामिन भन्छौँ। एन्टिहिस्टामिन भनेको यो सिट्रिजिन, फेक्सोफेनाडिन जस्तो औषधिहरू हो। अब फेरि यो औषधिहरू चाहिँ एक दिन खाएर चाहिँ हुँदैन, हामीले यस्तो डाबरको केसमा चाहिँ औषधि नियमित रूपमा होइन दिनका दिन खानुपर्ने हुन्छ, र हामीले भनेको जसरी जसले हामीले सुरुमा चाहिँ 3 महिना चलाउने, त्यसपछि बिस्तारै घटाउने खालको एउटा छुट्टै पद्धतिको ट्रिटमेन्ट हुन्छ कि, त्यसरी चाहिँ हामीले नियमित रूपमा औषधि खाएर बिस्तारै यसलाई कन्ट्रोल गरेर ल्याएर औषधि घटाउनु पर्ने हुन्छ। अब अलिकति गाह्रो खालको अटोइम्युन अर्टिकेरियामा चाहिँ हामीले अटोलोगस सेरम स्किन थेरापी नै गर्नुपर्ने राम्रो हुन्छ।
2: डाबर आउन नदिनका लागि र जोगिनका लागि हामीले कस्ता उपायहरूलाई अवलम्बन गर्न सकिएला डाक्टर साहब, अन्त्यमा भनिदिनुहोस् न?
3: अब डाबरको समस्याबाट जोगिनको लागि त पहिला सुरु तपाईँलाई के कारणले गर्दाखेरि डाबर भएको छ भनेर पत्ता लगाउनु पर्यो। अब मैले अघि भनेको जस्तो एक्युटमा चाहिँ तपाईँको खानाको एलर्जी हो कि औषधिको कारणले हो कि भनेर हेर्नु पर्यो। क्रोनिकमा चाहिँ तपाईँको केही इन्फेक्सनहरू छ कि छैन, तपाईँलाई थाइरोइडको समस्या छ कि छैन, सुगरहरू छ कि छैन, त्यो गर्नु पर्यो। त्यसबाहेक पनि अब तपाईँले चाहिँ अरू अटोइम्युन कजहरू छ कि अटोइम्युन पो हो कि भनेर अरू टेस्टहरू अटोलोगो सेरम स्किन टेस्टहरू गर्न सकिन्छ।
0: अहिले सुन्दै हुनुहुन्थ्यो शरीरमा डाबर किन आउँछ र कसरी निको गर्ने, यो बारे वीर अस्पतालमा कार्यरत सह प्राध्यापक वरिष्ठ छाला रोग विशेषज्ञ डाक्टर उमा गिरी घिमिरेसँग गरिएको छोटो कुराकानी। अहिले हामी रेडियो पत्रिका कार्यक्रम सिलसिलामा छौँ। यो प्रसङ्ग पछि अबलाई भने उर्गेन दोङ र मेलिना राईले गाउनु भएको गीत राख्दैछौ, लक्ष्मण राईको रचना उर्गेन दोङको सङ्गीतमा।

0: ज्ञान मनोरञ्जन र स्वास्थ्य उपयोगी सामग्री सहित यो हो रेडियो पत्रिका सिलसिला विविध विषयका जानकारी सहित केवल रेडियो नेपालको राष्ट्रिय प्रसारणबाट रेडियो पत्रिका सिलसिला अहिले हामी रेडियो पत्रिका कार्यक्रम सिलसिलामा छौँ। अब हामी राख्दैछौ विभिन्न सामान्य ज्ञान सम्बन्धी जानकारीहरू।
1: शनिबार बिदा दिने चलन भीम शमशेरले चलाएका हुन्।
0: विश्वको सबभन्दा सानो संविधान अमेरिकाको हो भने ठूलो संविधान भारतको हो र अलिखित संविधान बेलायतको हो।
1: नेपालको सबभन्दा ठूलो उपन्यास माधवी हो।
0: विश्वमा सबभन्दा बढी टेलिफोनको प्रयोग गर्ने देश स्विडेन हो।
1: आँखा र नाकबाट सास फेर्ने प्राणी मृग हो।
0: सर्वप्रथम SLC परीक्षामा बोर्ड फर्स्ट हुने महिला लुना भट्ट हुन्।
1: धेरै जिल्लासँग सिमाना जोडिएको जिल्ला सिन्धुली हो।
0: रगतको क्यान्सरलाई ल्युकेमिया भनिन्छ।
1: एन्ड्रोजन हार्मोनका कारण लोग्ने मानिसमा दाढी जुँगाउँछ।
0: चिनीको भाँडो भनेर क्युबालाई भन्दछन्।
1: अन्तरिक्षमा जन्मेको पहिलो जीव धानचरी हो।
0: चिठी पत्रमा टिकट टाँच्ने चलन जुद्ध शमशेरको पालाबाट सुरु भएको हो।
1: विश्व सुन्दरी प्रतियोगिता सन् 1951 देखि सुरु भएको हो।
0: त्रिभुवन विश्वविद्यालयबाट PhD गर्ने प्रथम महिला बिनु लोहनी हुन्।
1: समय नाप्ने यन्त्रलाई क्रोनोमिटर भन्दछन्।
0: लेजरको पूर्ण रूप लाइट एम्प्लिफिकेसन बाई स्टिमुलेटेड एमिसन अफ रेडिएसन हो।
1: शनि ग्रहलाई ग्यालिलियो ग्यालिलीले पत्ता लगाएका हुन् भने सौर्य मण्डल पत्ता लगाउने वैज्ञानिक कोपर्निकस हुन्।
0: जापानको संसदलाई डायट भन्दछन्।
1: संसारको सबभन्दा सानो चरा हमिङबर्ड हो। यो पछिल्तिरबाट पनि उड्न सक्दछ।
0: पानीमा खेती गर्ने प्रविधिलाई हाइड्रोफोनिक्स भनिन्छ।
1: महाराज धीराज उपाधि लिने प्रथम राजा अंशु वर्मा हुन्।
0: नेपालको पहिलो महिला पाइलट रक्षा राणा हुन्।
1: सिंहको बच्चालाई केसर भनिन्छ।
0: अङ्ग्रेजी अक्षरको सबभन्दा पुरानो अक्षर ओ हो भने नयाँ अक्षर जे र बी हुन्। अहिले हामी रेडियो पत्रिका कार्यक्रम सिलसिलामा छौँ। अब हामी कार्यक्रमको अन्त्यमा एउटा प्रेरक प्रसङ्गलाई राख्दैछौँ। धेरै पहिले एक बेकर अर्थात् पाउरोटी बनाउने मान्छे र एक किसान एउटै गाउँमा बस्ने गर्दथे। दुवै बीच व्यावसायिक सम्बन्ध पनि थियो। बेकरले किसानलाई दैनिक 1 पाउन्ड पाउरोटी बेच्थे भने किसानले त्यही बेकरलाई 1 पाउन्ड नौनी बेच्ने गर्दथे। एक दिन बेकरले मनमनै सोचे, कतै यो किसानले मलाई कम तौलको नौनी त दिइरहेको छैन। बेकरलाई किसानले दिएको नौनी तौलिन मन लाग्यो। उनले पाउरोटी तौलिने आफ्नो तराजु निकालेर नौनी पनि तौलिए। नभन्दै आफूले तिरिरहेको भन्दा केही कम ओजनको नौनी प्राप्त गरिरहेको उनले थाहा पाए। बेकरले किसानको ठगी विरुद्ध अदालतमा मुद्दा पनि हाले। मुद्दाको सुनवाईको दिन बेकर र किसान दुवै अदालतमा उपस्थित भएका थिए। अदालतमा उपस्थित भएका किसानलाई न्यायाधीशले प्रश्न गरे, तिमीले कुन तराजु प्रयोग गरेर तौलिने गरेका छौ? अनि किसानले पनि सहजै जवाब दिए, म जस्तो एउटा गरिब किसानसँग तराजु कहाँबाट हुनु हजुर? मैले त निकै पुरानो जमानाको नापतौलको विधि प्रयोग गर्दै आएको छु। त्यसैबाट मैले मेरो नौनीलाई झुक्ने गर्दछु। किसानको जवाब सुनेर न्यायाधीशले पुनः प्रश्न गर्दछन्, त्यसो भए तिमीले आफ्नो नौनीलाई कसरी तौलेर बेच्छौ? यो पनि भन्देऊ न महोदय, मैले भनिसके नि मसँग कुनै तराजु र ढक छैन। मैले हरेक दिन यिनै बेकरबाट 1 पाउन्ड पाउरोटी खरिद गर्दै आएको छु। यिनले म कहाँ पाउरोटी ल्याइसकेपछि म त्यही पाउरोटीलाई मेरो घरायसी तराजुमा एकातिर राख्छु र अर्कोतिर नौनी राखेर बराबर तौलिएर यिनलाई दिने गर्दछु, ताकि उनले दिएको पाउरोटी र मैले दिएको नौनीको तौल एकै हुन सकोस्। किसानको कुरा सुनिसकेपछि न्यायाधीशले फैसला गर्दै अन्त्यमा भन्छन्, यस मुद्दाका वास्तविक दोषी ती पाउरोटी बेच्ने बेकर पो रहेछन्, जसले आफ्नो पाउरोटीको तौल पाउन्ड नै पुरा नगरी बजारमा बेच्दा रहेछन्। उनले किसानलाई 100 रुपियाँ जरिमाना तिर्नु पर्दछ र 2 महिनासम्म निशुल्क 1 पाउन्ड पाउरोटी पनि उनले किसानलाई दिनु पर्दछ। अन्त्यमा न्यायाधीशको यो फैसला सुनेर किसान दङ्ग परे भने बेकर भने निराश बनेर घर फर्किएका थिए।
1: रेडियो पत्रिका सिलसिला रोचक र ज्ञानवर्धक सामग्रीको सङ्गालो। यो हो रेडियो पत्रिका सिलसिला रेडियो नेपालको राष्ट्रिय प्रसारणबाट सिलसिला। यसै प्रेरक प्रसङ्ग सँगै आजलाई रेडियो पत्रिका सिलसिलाबाट हामी पनि छुट्टिँदैछौ। अर्को साताको आइतबार बिहान 11 बजेको समाचार पछि विविध विषयका साथ आउने नै छौ। आज प्रस्तुत गरिएका सामग्री विभिन्न पुस्तक पत्र पत्रिका अनलाइन स्रोत त्यस्तै रेडियो टेलिभिजन र न्यू मिडियाबाट खोज र संकलन गरी साभा

0: पार गरेका हौ। कुनै सामग्री प्रति दुविधा पर्न गएमा त्यसलाई सच्याएर बुझिदिन समेत आग्रह गर्दछौ।
1: यसै अनुरोध सहित अब हामी कार्यक्रमबाट छुट्टिँदैछौ। जाँदा जाँदै पुष्पन प्रधान र अस्मिता अधिकारीको युगल स्वरमा एउटा गीत राखिदिन्छौ। गीतमा रचना रहेको छ विपिन किरणको अनि संगीत पुष्पन प्रधानको। यो गीत तपाईँलाई छाड्दै एक साताका लागि आजको यो कार्यक्रमबाट प्राविधिक मित्र पराग पोखरेल सहित कार्यक्रमबाट साथी मनुका कुमार अनि म हरिगिरी पनि बिदा हुन्छौ।
2: हवस् त, नमस्कार।
1: सुबह साता।

रेडियो नेपाल नयाँ नेपालको समावेशी आवाज राष्ट्रिय रेडियो राष्ट्रको सञ्चार।

0: वन नेपालको महत्त्वपूर्ण प्राकृतिक सम्पत्ति हो। नमस्कार, म पार्वती खड्का। कार्यक्रम जलवायु र जीवनमा तपाईँलाई स्वागत छ। तपाईँले यो कार्यक्रम रेडियो नेपालको केन्द्रीय प्रसारण 98.100 र 103 MHz सुन्न सक्नुहुनेछ। त्यसै गरी हाम्रो अनलाइनमा www.radionepal.gov.np बाट पनि संसारभर सुन्न सक्नुहुनेछ। कार्यक्रम जलवायु र जीवनको नियमित श्रृङ्खलामा जलवायु परिवर्तन र यसले मानव जनजीवनमा पारेका असरको बारेमा फरक फरक सन्दर्भहरू प्रस्तुत गर्ने गरेका छौँ। जल, जमिन र जंगल हाम्रो बाँच्ने पहिलो आधार हो। वातावरण र पर्यावरण बलियो बनाउन वनले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ। यही विषयको सेरोफेरोमा केन्द्रित रहेर आज हामीले रेट कार्यान्वयन के हो र रेट कार्यान्वयन र वनको सम्बन्ध के छ त भन्ने सवालमा गरिएको छलफल, जलवायु परिवर्तनको असरले गर्दा अमेरिकामा हालै जारी भएको नयाँ कानूनको बारेमा जानकारी र काठमाडौँ उपत्यकामा वायु प्रदूषण कसरी बढिरहेको छ त भन्ने विषयको सूचना सहितको सन्दर्भ सामग्रीहरू आजको कार्यक्रममा प्रस्तुत गर्नेछौ। कार्यक्रमको सुरुवात गर्छौ एउटा अन्तर्राष्ट्रिय प्रसङ्गबाट। अमेरिकाको न्युयोर्ककी गभर्नर केथी होचुलले हालै क्लाइमेट चेन्ज सुपरफन्ड एक्ट नामक विधेयकमा हस्ताक्षर गरेकी छन्। 2000 देखि 2018 सम्मको प्रदूषणका लागि जिम्मेवार कम्पनीहरूबाट रकम उठाउने लक्ष्य राखेको छ। विधेयकले ठूला कम्पनीहरूलाई जरिवानाको दायरामा ल्याएर नियमन गर्न खोजेको छ। यसको प्रभावले न्युयोर्कका केही बासिन्दाहरूलाई महँगो जीवनयापन गर्न बाध्य पार्न सक्छ। फक्स न्युजका अनुसार अमेरिकन इनर्जी इन्स्टिच्युटका सिइओ र संस्थापक जेसन इसाकले भने बाइडेनले जलवायु सम्बन्धी अर्थव्यवस्था व्यापी कदम चालिरहेका छन्। यो अन्तर्राष्ट्रिय प्रसङ्गपछि नेपालमा वायु प्रदूषणको अवस्था कस्तो छ र काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढ्नुको कारण के हो त, लागौ यही प्रसङ्गतर्फ। 2019 काठमाडौँको वायुको गुणस्तर PM2.5 थियो, जसले संवेदनशील समूहका लागि अस्वस्थ बनाइराख्यो। काठमाडौँको वायु प्रदूषण नागरिकहरूको स्वास्थ्यका लागि चिन्ताको विषय बनिरहेको छ। काठमाडौँमा प्रदूषणको स्तर बढ्नुमा धेरै कारणहरू लुकेका छन्। काठमाडौँ उपत्यकाको गहिरो स्थान र वरिपरिका पर्वत श्रृङ्खलाले प्रदूषण फैलन नदी सहरमै रोक्ने गर्छ। त्यसो त चीन र भारत जस्ता छिमेकी देशहरू जसमा अझै पनि वायु प्रदूषणको समस्या व्यापक छ। सहरमा पुराना सवारी साधन र उद्योगहरूले धेरै धुवा र हानिकारक कणहरू वायुमण्डलमा फ्याँकिरहेका छन्। राष्ट्रको सञ्चार राष्ट्रिय रेडियो रेडियो नेपालबाट अहिले हामी सुनाइरहेका छौँ कार्यक्रम जलवायु र जीवन। नेपालमा वनको महत्त्व कति छ? वन नेपालको आम्दानीको स्रोत हो भन्दा अचम्म लाग्ला, तर वन देशको बलियो अर्थतन्त्र पनि बन्न सक्छ। यही विषयमा आज हामीले रेट कार्यान्वयन के हो र वन र रेट कार्यान्वयनको सम्बन्ध के छ त यही विषयमा छलफल गर्न आज हामीले हाम्रो स्टुडियोमा नेपाल सरकार वन तथा वातावरण मन्त्रालयका सहसचिव एवं रेट कार्यान्वयन केन्द्रका केन्द्र प्रमुख नवराज पुरासैनीलाई निम्ताएका छौँ। आउनुहोस्, उहाँसँगका कुराकानी सुनौ। कार्यक्रम जलवायु र जीवनमा यहाँलाई स्वागत छ।
1: हस्, धन्यवाद।
0: आज विशेष गरी रेट कार्यान्वयन केन्द्र भनेको के हो र वन जङ्गल संरक्षण गरे बापत त्यसको फाइदा, त्यसको महत्त्व र किन हामीले वन, हाम्रो वरिपरि भएको वन रुख बिरुवा संरक्षण गर्नुपर्छ भन्ने विषयमा यहाँसँग छलफल गर्नेछौँ। सुरुमा भनिदिनुहोस् न, रेट कार्यान्वयन केन्द्र भनेको के हो त?
1: हस्, धन्यवाद। तपाईँले मलाई आज यो रेडियो नेपाल मार्फत रेट कार्यान्वयन केन्द्रले के काम गर्छ भनेर आमन्त्रण गर्नुभएको छ। त्यही विषयमा मैले रेट कार्यान्वयन केन्द्र के हो र यसले कसरी काम गर्छ भन्ने विषय चाहिँ जानकारी गराउन चाहन्छु। खास गरी पछिल्लो समय जलवायु परिवर्तनको सन्दर्भमा जलवायु परिवर्तनको दुईटा प्रभावलाई न्यूनीकरण र अनुकूलन गर्नलाई दुईटा मेथडहरू छन्। त्यही मिटिगेसन र एडाप्टेसन अथवा अनुकूलन र न्यूनीकरणका कार्यक्रममध्ये यो रेड भन्ने शब्द चाहिँ न्यूनीकरणसँग सम्बन्धित छ। यो कार्यक्रमले खास गरी कार्बन उत्सर्जन हुने मुख्य स्रोत अथवा कार्बन डाइअक्साइड को उत्सर्जन कमी ल्याउनलाई वन चाहिँ सबैभन्दा सस्तो, सजिलो र व्यवस्थापनको हिसाबले सबभन्दा सहज विषय भएको वैज्ञानिकहरूले भनेका छन्। त्यसकारण जलवायु परिवर्तनको प्रभाव र असरलाई कम गर्ने सबैभन्दा सजिलो सस्तो उपाय चाहिँ वनको क्षयीकरण घटाउने, वन विनाश घटाउने मुख्य कार्यक्रम हो। यसै सन्दर्भमा रहेर अङ्ग्रेजीमा यसलाई चाहिँ हामीले डिफरेस्टेसन घटाउने र डिग्रेडेसन घटाउने भन्ने अवस्थाबाट रिड्युसिङ डिफरेस्टेसन एन्ड डिग्रेडेसन शब्दबाट रेड भन्ने शब्द आएको र यो रेड भन्ने शब्दले खास पाँचवटा विषयलाई फोकस गर्छ। एउटा डिफरेस्टेसन भनेको वन विनाश घटाउने, डिग्रेडेसन भनेको वनको क्षयीकरण घटाउने र अरू तिनवटा क्रियाकलाप प्लस भन्छ हामीले। त्यो रेड प्लसभित्र प्लसमा तिनवटा क्रियाकलाप पर्छन्। त्यो प्लस भन्नाले चाहिँ एउटा दिगो वन व्यवस्थापन, सस्टेनेबल फरेस्ट म्यानेजमेन्ट भन्छ। त्यस पछाडि अर्को चाहिँ कार्बनको सञ्चिति संरक्षण भन्छ, कार्बन स्टक कन्जर्भेसन भन्छ। र अर्को चाहिँ कार्बन स्टक इन्हान्समेन्ट भन्छौँ हामीले, अथवा कार्बन सञ्चित अभिवृद्धि। यो पाँचवटा क्रियाकलाप गरिसकेपछि चाहिँ हाम्रो वनको उत्सर्जन कमी आउँछ भन्ने अवधारणा हो। र हामी जस्ता अल्प विकसित मुलुकहरू, कम विकसित मुलुकहरूको लागि युएनले बनाएको एउटा अवधारणा कन्सेप्ट हो, जसले चाहिँ जलवायु परिवर्तनको लाभ र वातावरणीय सेवा बापतको भुक्तानीको रकम हामी जस्ता मुलुकहरूले पाउन सकौँ भनेर बनाइएको अवधारणा रेड प्लस हो। र यो रेड प्लस कार्यक्रम चाहिँ संसारका 65 मुलुकहरूले कार्यान्वयन गरिरहेका छन्। र यो रेड कारण केन्द्र मार्फत चाहिँ नेपाल सरकारले रेड प्लसका कार्यक्रमहरू कार्यान्वयन गरिरहेको छ। र यो बिल्कुलै विदेशी जस्तो नाम, अङ्ग्रेजी जस्तो नाम सुनिए पनि यो नेपाल सरकारको स्थायी संरचना र वन तथा वातावरण मन्त्रालयको विभाग स्तरको संरचना हो। र यो चाहिँ सहसचिवको नेतृत्वमा सञ्चालित कार्यक्रम हो। र रेड प्लस कार्यक्रम चाहिँ हामीले अहिले नेपालमा खास गरी दुईवटा कार्यक्रम चलाइरहेका छौँ। एउटा विश्व ब्याङ्क र विश्व यो कार्बनको FCPF भन्छ, फरेस्ट कार्बन पार्टनरसिप फेसिलिटी भन्ने छ। त्योसँग हामीले तराईको 13 जिल्लाको चाहिँ कार्बन बिक्री गर्ने, उत्सर्जन घटाएर बिक्री गर्ने कार्यक्रम एउटा रहेको छ, त्यसको हामी भुक्तानीको चरणमा छौँ भने दोस्रो चाहिँ हामीले अमेरिका, नर्वे, बेलायत र दक्षिण कोरिया सम्मिलित लिफ कोलिजन भन्छ, लोअर इमिसन एक्सिलेटिङ फरेस्ट फाइनेन्स भन्ने एउटा संयन्त्र छ, त्यो रेड प्लस कार्यक्रम चाहिँ हामीले गण्डकी, लुम्बिनी र बागमती तीनवटा प्रदेशमा सञ्चालन गरेका छौँ। र यसै वर्ष यही रेड प्लस कार्यक्रम अन्तर्गत नेपाल सरकारले हाम्रो कर्णाली र कोशीमा यो रेड प्लस कार्यक्रम मार्फत कार्बन उत्सर्जन न्यूनीकरण गर्ने, कार्बन बिक्री र व्यापारका कार्यक्रमहरूको अगाडि सारेको छ। यो वर्ष हामी यो कार्यक्रम कार्यान्वयन गरेछौँ। र यसै सन्दर्भमा यही कार्यक्रमलाई जोडेर हामीले समृद्धिका लागि वन भन्ने कार्यक्रम, 15 पञ्चवर्षीय योजनाको गेम चेन्जर प्रोजेक्ट र हाम्रो 16 पञ्चवर्षीय योजनाले पनि परिलक्षित गरेको समृद्धिका लागि वन कार्यक्रम पनि रेड कार्यान्वयन केन्द्रले कार्यक्रम कार्यान्वयन गरिरहेको छ।
0: हजुर, यहाँले भर्खरै उठाउनु भयो कार्बन बिक्री गर्दैछौँ भनेर। खासमा यो कार्बन बिक्री भन्या चाहिँ के त हाम्रा श्रोताले बुझिने गरिकन बताइदिनुहोस् न।
1: हस्, यो खास गरी विकसित राष्ट्रहरूले कार्बन उत्सर्जन वायुमण्डलमा धेरै गर्छन् र हाम्रा जस्ता मुलुकहरूले यो कार्बन उत्सर्जन न्यून गर्छौँ र जलवायु परिवर्तन हाम्रो न्यून भूमिका छ। र हामी जस्ता मुलुकहरूलाई खास गरी हामीले सञ्चित गरेको वनबाट त्यो कार्बन चाहिँ विश्व बजारमा विकसित मुलुकहरूलाई चाहिँ बिक्री गर्ने सामान्य बिजाइ चाहिँ यो हो। तर हामीले यो चाहिँ नतिजामा आधारित हुन्छ। हामीले वन जङ्गल जोगायौँ, वनमा हामीले दिगो वन स्थापन गऱ्यौँ र तपाईँको वनमा हामीले चाहिँ कार्बन जोगायौँ भनेर हामीले हिसाब गर्छौँ। त्यो हिसाब गरेर हामीले नापेको कार्बनभन्दा काम गरेर कति कार्बन बढायौँ भन्ने हिसाब गरिसकेपछि त्यो हिसाबको आधारमा हामीले चाहिँ जोसँग सम्झौता हुन्छ त्यो पक्षसँग चाहिँ हाम्रो कार्बन यति उत्सर्जन कमी ल्याएछौँ भनेर भुक्तानीको लागि दाबी गर्छौँ। र सम्बन्धित पक्ष वा मुलुक वा सम्बन्धित निकायले हामीलाई हाम्रो सृजित भएको, उत्सर्जन कटौती भएको कार्बनलाई हामीले कार्बन क्रेडिट भन्छौँ, त्यसको भुक्तानी चाहिँ नेपाललाई गर्नुपर्छ। यो भनेको हाम्रो चाहिँ के हो भने हामीले काम गरेर वन जङ्गल जोगाएर दिगो वनस्थापन गरेर र घटाएको कार्बनको भुक्तानी उनीहरूले दिनुपर्छ भन्ने चाहिँ जलवायु परिवर्तनसँग सम्बन्धित सम्मेलनको म्यान्डेट छ, हामीसँग सम्झौता हुन्छ, त्यो अनुसार हामीले रकम प्राप्त गर्छौँ। यो नै हाम्रो कार्बन व्यापार हो। खास गरी यसलाई अझ सजिलो भाषामा हामीले भन्नुपर्दाखेरि के हो भने, विकसित मुलुकले, हामी जस्ता मुलुकले कार्बन घटाएका छौँ, घटाएको परिमाणलाई आधार मानेर हामीलाई पैसा दिने प्रक्रिया नै कार्बन व्यापार हो। र हामीले यो वर्ष चाहिँ विश्व ब्याङ्कसँग चाहिँ एक टन कार्बन इक्विभ्यालेन्ट कार्बन डाइअक्साइडको चाहिँ हामीले $5 पाउने गरी सम्झौता 2021 गरेका थियौँ। त्यसै गरी लिफ कोलिजन भन्ने अघि मैले भने यो गण्डकी, लुम्बिनी र बागमतीको 32 लाख हेक्टरको वन क्षेत्रको कार्बन बिक्री गर्दैछौँ। त्यस्तो चाहिँ एक टन कार्बन डाइअक्साइड इक्विभ्यालेन्टको चाहिँ हामीसँग चाहिँ लगभग $10 हामीले रकम पाउने सम्झौता र एलओआई भएको छ। त्यही अनुसार हामी अगाडि बढिरहेछौँ र यो कार्बन व्यापार चाहिँ नतिजामा काम गराउने हो। मैले एउटा साझा बुझाइ के भन्नुपर्छ भने, यदि हामीले वनको दिगो वन स्थापन गऱ्यौँ, वनमा हामीले प्रकृतिमा आधारित पर्यापर्यटनका काम गऱ्यौँ, वनमा हामीले काष्ठजन्य उद्योगलाई कच्चा पदार्थ उपलब्ध गरायौँ, गैर काष्ठजन्य जडीबुटी उद्योग खोल्यौँ भने सो त्यो राम्रो हो। कार्बन चाहिँ हामीले सहलाभको रूपमा बुझ्नुपर्छ। फेरि कार्बनबाट अत्यधिक पैसा आएर हामीले समृद्धि हासिल गरिहाल्छौँ भन्ने भन्दा नि, दिगो वन स्थापन गऱ्यौँ भने चाहिँ महत्त्वपूर्ण उपलब्धि हुन्छ, धेरै उद्योग धन्दाहरू खोल्न सकिन्छ र समृद्धिमा पुग्न सकिन्छ भन्ने कुरा हो। र यो कार्बन चाहिँ हामीले वन व्यवस्थापन र वन संरक्षण गर्दा गर्दै प्राप्त सहलाभलाई अतिरिक्त लाभको रूपमा बुझ्नुपर्छ। यो चाहिँ हामीले योभन्दा फर ढङ्गले सबै चिज यही हो भनेर बुझ्नु हुँदैन भनेर म आदरणीय श्रोताहरूलाई जानकारी गराउन चाहन्छु।
0: त्यसो भए मानव जनजीवनमा अथवा समग्र पारिस्थितिक पद्धतिमा प्रणालीमा चाहिँ वनको महत्त्व कति छ?
1: एकदमै राम्रो विषय उठ्नुभयो। खास गरी हामीले वनको महत्त्वलाई दुईटा हिसाबले हेर्नुपर्छ। एउटा सेवा, वनले दिने सेवा के छन् भनेर अध्ययन गर्नुपर्छ र अर्को वनले के वस्तुगत सामग्रीहरू दिन्छ भनेर हेर्नुपर्छ। यदि वस्तुगत सामग्रीहरू हामीले हेऱ्यौँ भने, खास गरी हामीले काठ, दाउरा, घाँस, पत्कर, सुत्तर, सेउला, काठ, जडीबुटीको कुरा गर्छौँ र पारिस्थितिकीय सेवा अथवा वातावरणीय सेवाको ढङ्गले वनले दिने सेवालाई हेऱ्यौँ भने, हामीले अक्सिजनदेखि लिएर र तपाईँको यो कार्बन साइकलको कुरा, जलचक्रको कुरा र यो बिरुवाको परागसेचन अथवा पोलिनेसनको कुरा, यस्ता कुराहरू र सिङ्गो इकोसिस्टमलाई सन्तुलित गर्ने विषयमा वनले हामीलाई सेवा प्रदान गरेको छ। अझ यसलाई अन्य अलिकति फर ढङ्गले बुझियो भने, हामीले एस्थेटिक भ्यालुको अथवा सौन्दर्यीकरणको कुरा लिन सक्छौँ। त्यसै गरी हामीले तपाईँको यो न्युट्रिएन्टका साइकललाई अगाडि सार्ने विषयहरू लिन सक्छौँ र कार्बन सेवालाई चाहिँ हामीले महत्त्वपूर्ण वातावरणीय सेवाको रूपमा लिएर बढ्नुपर्छ। र अर्को महत्त्वपूर्ण कुरा विषय के हो भने, हाम्रो खास गरी वन चाहिँ हाम्रो जनजीविकासँग तिनवटा पक्षबाट जोडिन्छ। एउटा आर्थिक अवस्थालाई सबलीकरण गर्ने, दोस्रो कुरा भनेको हाम्रो आदिवासी, दलित र समुदायहरूले चाहिँ आफ्नो परम्परागत ज्ञान र प्रथाजनित अभ्यासलाई, सांस्कृतिक विषयहरूलाई चाहिँ यसले संरक्षण गर्नलाई चाहिँ वनको अर्को महत्त्वपूर्ण भूमिका छ। त्यसै गरी अर्को तेस्रो महत्त्वपूर्ण भूमिका भनेको चाहिँ हाम्रो यसले चाहिँ हाम्रो वातावरणीय सेवा अन्तर्गत रहेर हामीलाई ठुलो सहयोग र टेवा पुर्याएको छ। अझ हामीले यसलाई वनलाई राम्रोसँग बुझ्ने हो भने, हाम्रो किसान महिला समुदायहरूको दैनिक गर्जो टार्ने मुख्य स्रोत, आधारभूत स्रोतको रूपमा वनलाई बुझ्नुपर्छ। त्यो तसर्थ वनलाई अहिले हामीले तिनवटा आयामबाट बुझ्नुपर्छ। एउटा आर्थिक आयामबाट बुझ्नुपर्छ, एउटा सामाजिक आयामबाट, जस्तो तपाईँले हाम्रो यो सामाजिक सोसियल भ्यालुको कुरा वनसँग जोड्नुहुन्छ, तेस्रो वातावरणीय आयाम र चौथो आयाम भनेको चाहिँ हामीले अहिले सांस्कृतिक आयामबाट हाम्रा चेपा

0: क्षेत्रले प्रकाश संश्लेषण विधिद्वारा हेर्नुहुन्छ भने बिरुवाले कार्बन डाइअक्साइड ग्यास लाई चाहिँ लिने र अक्सिजन चाहिँ हाम्रो वायुमण्डलमा फ्याँक्ने गर्छ। तसर्थ मान्छेको जीवन निर्वाहको लागि अक्सिजन चाहिँ महत्त्वपूर्ण चिज हो, अथवा यसलाई हामीले ग्यास हो, त्यो अक्सिजन ग्यासको लागि वन सबैभन्दा महत्त्वपूर्ण स्रोत हो। त्यस हिसाबले यो हामीसँग हाम्रो जीवन जीवनसँग जोडिएको विषय हो। जस्तो बजारमा तपाईँले अक्सिजन किन्नु पर्यो अथवा हस्पिटलमा गएर अक्सिजन किन्नु पर्यो भने त्यसको मोल छ, तर तपाईँले हामीले वन संरक्षण गरेर जङ्गल जोगाइदिएर फ्री रूपमा निःशुल्क रूपमा जुन अक्सिजन पाइरहनु भएको छ त्यो अमूल्य छ, र हामीले बजारबाट सधैँ अक्सिजन किनेर बाँच्न सक्ने अवस्था हुँदैन। तसर्थ वन नहुने भयो भने त मानवको जीवन अथवा हाम्रो यो समग्र मानव सभ्यता कल्पना गर्न सकिँदैन। पहिलो महत्त्वपूर्ण पक्ष चाहिँ हामीले यो हाम्रो जीवनसँग सँगै जोडिएको छ भन्नुपर्छ, र फेरि मान्छे जन्मिने बित्तिकै हाम्रो वातावरण र वनसँगको मान्छेको सम्बन्ध अर्को आयाम छ। हामी मर्दादेखि जन्मिँदादेखि मर्दासम्मको हाम्रो हाम्रो दाउराको प्रयोग, हाम्रो संस्कृतिको प्रयोग, मानव सभ्यताको प्रयोग, यो सम्पूर्ण प्रयोगमा वनबाट उत्पादन हुने वस्तु र वनले दिने सेवा दुवै विषयहरू जोडिएका हुन्छन्। तसर्थ वन संरक्षण गर्नुको विकल्प छैन, तर यसबाट अहिले पछिल्लो समय भनेको आर्थिक समृद्धि खोज्ने विषय हो। हामीले जङ्गल वनलाई दिगो रूपमा व्यवस्थापन गरेर त्यसबाट अधिकतम काठ, दाउरा, घाँस पत्कर, सुत्तर सेउला हाम्रा आधारभूत आवश्यकता परिपूर्ति गर्ने र यसबाट सञ्चालन हुने उद्योग धन्दाहरू खोल्ने, कास्ट मिलहरू खोल्ने, जडीबुटी उद्योगहरू खोल्ने, प्लाई उद्योगहरू खोल्ने, भेनियर उद्योगहरू खोल्ने, धूप बनाउने उद्योगहरू खोल्ने, पल्प र पेपर कागज उद्योग बनाउने खोल्ने, त्यसै गरी हामीले कपडा बनाउने उद्योगहरू खोल्ने, यस्ता यावत क्षेत्रहरू छन् जसले हामीले ठुलो सानो एउटा उद्यमदेखि लिएर ठुलो उद्योगसम्म खोल्न सक्ने अवसर वनले सिर्जना गर्छ, र यसले गर्दा हाम्रो मान्छेको आर्थिक र सामाजिक र वातावरणीय रूपमा पनि हामी वनसँग सँगै जोडिएका छौँ, र मान्छे र मानव समुदाय चाहिँ सिङ्गो वनसँग अनिष्ट सम्बन्ध छ भन्ने कुरा बुझ्नुपर्छ।
1: हजुर, वन संरक्षण गरे बापत वनले पैसा कमाउँछ भन्ने कुरा चाहिँ अनौठो सुनिन्छ होइन। जस्तो वन क्षेत्र जोगाए बापत देशको अर्थतन्त्रलाई टेवा पुग्ने, वन क्षेत्र जोगाए बापत त्यहाँका निजी सामुदायिक वनका उपभोक्ताहरूले त्यसको लाभ लिन सक्ने अवस्था कतिको छ?
0: एकदमै राम्रो प्रश्न गर्नुभयो। खास गरी 1970 ताका नेपाल चाहिँ मरुभूमिकरण हुँदैछ भनेर विभिन्न अध्ययन अनुसन्धान भएका प्रतिवेदनहरू हामीसँग थिए। त्यस पश्चात नेपाल सरकारले चाहिँ समुदाय, आदिवासी, दलित, महिला, जनजाति, उहाँहरूको चाहिँ संरक्षणमा महत्त्वपूर्ण भूमिका हुन्छ भनेर नेपाल सरकारले चाहिँ समुदायमा आधारित वन व्यवस्थापन प्रणाली अवलम्बन गर्यो। त्यस कार्यक्रम मार्फत चाहिँ हामीले सामुदायिक वन भन्ने कार्यक्रम चाहिँ हाम्रो प्राथमिकतायुक्त कार्यक्रम हामीले कार्यान्वयन गर्यौँ, र त्यो कार्यक्रम पश्चात चाहिँ अहिले हामी 1990 आजको मितिसम्म हेर्नुभयो भने हामी 29% वनबाट हामी 45% वन क्षेत्र भएको मुलुकको रूपमा पर्छौँ, र संसारका सबै मुलुकहरूमध्ये नेपाल पहिलो नम्बरको मुलुकमा पर्छ वन संरक्षणको अभियानले हेर्नुभयो भने। खास गरी वन जङ्गल जोगाउनलाई हाम्रो आदिवासी, जनजाति, समुदाय, सामुदायिक वनको ठुलो योगदान छ। समुदाय र नागरिकहरूले ठुलो लगानी गर्नुभएको छ। दिनौ जङ्गल चाहिँ संरक्षण गर्ने, जङ्गलमा गोडमेल गर्ने, वृक्षारोपण गर्ने, जङ्गल जोगाउने भूमिका उहाँहरूको अथक रह्यो, र त्यस हिसाबले अहिले हामीसँग वन चाहिँ 45% छ। र यो अवस्थाले के देखाउँछ भने हामी संरक्षणमा अब्बल भएछौँ, हाम्रो वन संरक्षण संस्थागत भयो भन्ने बुझ्नुपर्छ, र हाम्रो आधारभूत आवश्यकतालाई वनले मुख्य रूपमा परिपूर्ति गरेको छ। हाम्रो आजभन्दा एक दशक अगाडिको मात्रै कुरा हेर्नु भने हाम्रो काठ, दाउरा, घाँस पत्कर, सुत्तर सेउला आधारभूत वस्तुहरू सामुदायिक वन, साझेदारी वनहरूले उपलब्ध गराएका थिए, र अहिले हामीले संरक्षण गर्दै हामी अब व्यवस्थापनतर्फ लम्किएर पैसा आर्जन गर्ने, आर्थिक जो गर्नेतर्फ लम्कनुपर्छ। अब हामीले खालि आधारभूत आवश्यकता परिपूर्तिलाई निरन्तरता दिँदै अधिकतम वनबाट लाभ लिनेतर्फ अग्रसर हुनुपर्छ। यसको लागि जङ्गललाई उत्पादनमुखी बनाएर जानुपर्छ, तर जनतालाई अग्राधिकारमा राखेर सामुदायिक संस्था, सामुदायिक वन, कब्लेती वन र साझेदारी वनमा जनताको अधिकारलाई पूर्ण रूपमा सुनिश्चित हुने कुरालाई सुनिश्चित गर्दै अब वनलाई उत्पादनमा जानुको विकल्प छैन। यही कुरालाई सोझेर नेपाल सरकारले सामुदायिक वन लगायत सबै वनको चाहिँ

0: यो वनको दिगो व्यवस्थापनको मापदण्ड तयार गरेको छ र तद अनुकूल हाम्रो वन ऐन 2049 र वन नियमावली 2051 सफल कार्यान्वयन पश्चात संघीयता पश्चात हामीले दुईवटा महत्त्वपूर्ण दस्तावेज निर्माण गरेका छौँ, एउटा वन नीति 2075 र अर्को चाहिँ वन ऐन 2076 र वन नियमावली 2079 बनाएका छौँ। यसले खास गरी महिला आदिवासी जनजातिको सहभागितालाई उल्लेखनीय रूपमा चाहिँ अझै उजागर गरेको छ, अझ महिला लाई त हामीले 50% हाम्रो कार्य समितिमा ल्याउने व्यवस्था गरेको छ, आर्थिक कार्य सञ्चालनमा महिलाको भूमिका का चाहिँ आर्थिक कारोबारमा अध्यक्ष वा सचिवमध्ये मुख्य कार्यकारी पदमा महिला हुनुपर्छ भन्ने छ, आर्थिक कारोबारमा महिलाको दस्तखत अनिवार्य चाहिए भन्ने छ, त्यस कारण महिलाको नेतृत्व विकासमा महत्त्वपूर्ण भूमिका रह्यो र अहिले हामीसँग हेर्नुहुन्छ भने 62,000 भन्दा बढी महिलाहरू चाहिँ नेतृत्वमा हुनुहुन्छ, चाहे स्थानीय तहको वडा अध्यक्षदेखि सङ्घीय सांसदसम्मलाई हिसाब हेर्नु हो भने 62,000 भन्दा महिला नेतृत्व चाहिँ हाम्रो विभिन्न तहमा क्रियाशील हुनुहुन्छ, यो सामाजिक पुँजी हो, यो सिर्जना भएको छ।
1: हुन्छ, यहाँले आफ्नो महत्त्वपूर्ण समय दिनुभयो, त्यसका लागि धेरै धेरै धन्यवाद।
0: हस्, धन्यवाद।

थियो। वन तथा वातावरण मन्त्रालयका सहसचिव एवं रेट कार्यान्वयन केन्द्रका केन्द्र प्रमुख नवराज पुरासैनी। नेपालमा वनको संरक्षण किन आवश्यक छ र वनको महत्व कति छ त भन्ने विषयमा हामीसँग कुराकानी गर्दै यी र यस्तै सन्दर्भ सामग्री सँगसँगै आजलाई कार्यक्रम जलवायु र जीवनको निर्धारित समय सकिने लाग्यो। अर्को साता यही समयमा फेरि कार्यक्रमको साथमा उपस्थित हुने नै छौँ। कार्यक्रम सुनेर तपाईँको मनमा केही जिज्ञासा उठेका छन् भने हाम्रो ठेगाना www.radionepalprogram@gmail.com लेखी पठाउनुहोला। प्राविधिक साथी मिनर्वा बज्राचार्यलाई विशेष धन्यवाद भन्दै आजको कार्यक्रमबाट म पार्वती खड्का बिदा हुन्छु। नमस्कार।

0: समावेशी आवाज राष्ट्रीय रेडियो राष्ट्रको संचार।
1: नमस्कार, म अर्जुन श्रेष्ठ। कार्यक्रम पौरखीको कथामा यहाँलाई हार्दिक स्वागत छ। कार्यक्रम पौरखीको कथा रेडियो नेपालबाट हरेक आइतबार बिहान 8:35 पछि र शुक्रबार दिउँसो यसै समयमा पुनः प्रसारण हुनेछ। रेडियो नेपालको मिडियम वेभ तथा एफएम ब्यान्ड 98, 100 र 103 मेगाहर्जमा यो कार्यक्रम सुन्न सकिनेछ। साथै तपाईँको अनुकूल समयमा कार्यक्रम पौरखीको कथा रेडियो नेपाल online.com र रेडियो नेपालको मोबाइल एप डाउनलोड गरेर पनि सुन्न सक्नुहुनेछ। पौरखीको कथामा हामी देशभित्रै केही गर्न सकिन्छ भनेर आशा बोकेका व्यक्तित्वसँग कुराकानी गर्छौँ। उहाँका सफलताको कथा राख्छौँ अनि सङ्घर्ष र तिता मिठा भोगाईसँगै उहाँले देखेका सम्भावनाका कुराहरू पनि सुनाउनेछौँ। कार्यक्रम पौरखीको कथामा आज मैले सडकमा चिया कफी बेच्दा बेच्दै करोडौंको मालिक बन्न सफल युवा उद्यमी वर्षा रञ्जितकारसँग कुराकानी गरेको छु। कुनै बेला सडकमा टुलाउँदै चिया कफी बेच्ने तिनै युवा वर्षाले यति बेला ललितपुरको व्यापारिक केन्द्र लगनखेलमा कफी हाउस, बबल टी र आफ्नै ब्रान्ड टमाटो क्लोदिङका तयारी सामग्रीको व्यवसाय गर्दै आउनु भएको छ। वर्षा र उहाँका दाजु दुईजना भएर सञ्चालनमा ल्याएको ओपाज इन्भेस्टमेन्ट ग्रुपले उहाँ सहित 30 जनालाई रोजगारी दिनुका साथै करोडौं रुपियाँको कारोबार समेत गरिरहेको छ। कार्यक्रम पौरखीको कथाको आजको श्रृङ्खलामा तिनै पौरखी व्यक्ति ओपाज इन्भेस्टमेन्ट ग्रुपका सञ्चालक वर्षा रञ्जितकारसँग उहाँको उद्यममा केन्द्रित रहेर कुराकानी गरेको छु। कार्यक्रम पौरखीको कथामा यहाँलाई स्वागत छ।
2: धेरै धेरै धन्यवाद सर।
1: यहाँको चाहिँ यो ओपाज इन्भेस्टमेन्ट ग्रुप यहाँले सञ्चालनमा ल्याउनु भएको छ होइन? यो ग्रुपबाट चाहिँ के दुईवटा सेक्टरहरू चाहिँ
2: सञ्चालनमा ल्याइरहेको? एउटा चाहिँ ओपाज कफी हाउस, जुन चाहिँ रेस्टुरेन्ट बिजनेस हो, जहाँबाट चाहिँ हामी खाना अनि ड्रिङ्क्सहरू बेच्छौँ। अनि अर्को चाहिँ टोमाटो चाहिँ रिसेन्टली नै हामीले ओपन गरायो, जसबाट चाहिँ हामी फेसन सामानहरू जस्तै लुगा जुत्ता, अब कमिङ डेजमा चाहिँ एक्सेसरिजहरू ज्वेलरिजहरू पनि बेच्छौँ कमिङ डेजमा चाहिँ।
1: हजुर, सुरु चाहिँ तपाईँले त्यो कफीबाट सुरु गर्नुभयो होइन?
2: इन्ट्रेस्टिङ छ टपिक चाहिँ। हामीले चाहिँ अझै सडकमा बिजनेस स्टार्ट गरेको, म 12 सके पछाडि म र मेरो दाइले चाहिँ, म 17 वर्ष थिएँ, मेरो दादा चाहिँ 20 वर्ष हुनुहुन्थ्यो, अनि हामी दुईजनाले चाहिँ अब भन्दा हाँसुच्च होला थर्मसमा लगनखेलमा मङ्गलो बजारमा कफी बेच्थ्यौँ कि, त्यसरी स्टार्ट गरेको थियौँ हामीले चाहिँ।
1: यहाँले चाहिँ त्यो कफी सुरु गर्दाखेरि चाहिँ सडकबाट कफी बेच्न सुरु गर्नुभयो होइन? सडकमा भनेको चाहिँ सडकमा बसेरै त्यही बनाउने हो कि तयारी गरेर त्यसपछि सडकमा आएर चाहिँ बिक्री गर्ने के गर्ने?
2: हामी यस्तो गर्थ्यौँ, हिँड्थ्यौँ मजाले, त्यो तपाईँले उता असनहरूमा देख्नु भयो होला नि, काठमाडौँहरूमा बच्चाहरू थरोसेर चिया बुझ्दै हिँड्छ नि, सेम त्यही मोडल कपी एन्ड पेस्ट हो। तर हामीले चाहिँ कफी बेच्थ्यौँ के, त्यतिखेर चाहिँ अब नर्मली 20 रुपियाँमा चिया बेच्थ्यौँ नि त थर्मसमा, हामीले चाहिँ 40 रुपियाँमा कफी दियौँ क्या। कफीको टेस्ट यति मिठो थियो कि मान्छेहरूले बरु 3 कप दिनमा चिया खानु छ त 1 कप कफी खान्छु भनेर त्यसरी चाहिँ ट्रेन्ड सेट गरेको थियो कि हामीले चाहिँ लगनखेलमा। अनि बिस्तारै त्यस पछाडि लगनखेलमा सडकमा स्टार्ट गरेर अहिले लगनखेलमा नै अब जेस ओपाज कफी हाउस छ भनौँ न।
1: सुरु गर्दा चाहिँ यहाँले कहाँ बसेर बेच्नुहुन्थ्यो नि?
2: त्यो लगनखेल चाहिँ हामीले किन चुज गरे भन्दा, एक त क्राउड प्लेस पनि थियो, अब हामी अलिकति स्मार्ट प्ले गरेर भनौँ न, अब त्यहाँ क्राउड प्लेस भनेपछि व्यापार भइहाल्थ्यो होइन, अनि व्यापारीहरूलाई चाहिँ स्पेसली हामी टार्गेट गर्थ्यौँ, फेरि व्यापारी पनि सडकमा नै बेच्ने व्यापारी हुनुहुन्थ्यो नि, जसलाई चाहिँ अब घरबाट चिया आउने खाना आउने इम्पोसिबल थियो, अनि उहाँलाई नै टार्गेट गरेर चिया बेच्न जान्थ्यौँ कि हामी चाहिँ, अनि उहाँले खाइदिनु हुन्थ्यो।
1: कफी बिक्री गर्दाखेरि चाहिँ चिया पनि अथवा चाहिँ छुट्टै कफी मात्रै बिक्री गर्नुहुन्थ्यो?
2: होइन, हामीले कफी चिया भेराइटिज ल्याउँथ्यौँ। फर्स्टमा त हामीले कफी मात्र बेच्छु सोचे, पछि कफी अनि चिया अनि लेमन टी अनि ब्ल्याक कफी, मिल्क कफी, लाइक डिफ्रेन्ट भेराइटिज लिएर हाम्रो एउटा दुईजनाको टिम अपमा जानु पर्थ्यो क्या। एकजना जानु मिल्दैन, एकजना चाहिँ बाकस बोक्थ्यो, बक्समा चाहिँ हाम्रो भेराइटिज पाउडर्स हुन्थ्यो क्या, फेरि हामीले चाहिँ रेडिमेड हुन्थ्यो, अनि तातो पानी एउटा हुन्थ्यो, अन्त तातो पानीमा चाहिँ जुनै पनि हाम्रो रेमिडिजहरू चाहिँ मिक्स हुन्थ्यो कि, सो त्यसरी चाहिँ बेच्थ्यौँ।
1: पसाई पनि नजिकै थियो,
2: त्यही नजिकै हो, लगनखेलबाट 5 मिनटको दूरीमा थियो हाम्रो घर चाहिँ। अनि त्यतिखेर चाहिँ हामीले जाउला खेलमा, खासमा अझ कुरा अझै इन्ट्रेस्टिङ छ, हामीले खासमा लगनखेलमा त्यो जुन चिया बेचेको थियौँ नि, त्योभन्दा अगाडि जाउला खेलमा चाहिँ हामीले क्याफे नै खोलाएको थियौँ क्या। त्यतिखेर स्टार्ट चाहिँ क्याफे नै खोलाएको थियो 4 लाख रुपियाँको इन्भेस्टमेन्टबाट है, अनि हामीले 3 महिना पनि टिक्न सकेनौँ क्या। हुन त चाय चाइल्ड पनि थियो, चाइल्डिस थियो, दाइ बहिनी भर्खर 20 वर्ष, म 17 वर्ष, हामीलाई त केही नलेजै छैन होइन, सिधा त्यो के भन्छ विदाउट एनी के भन्छ तरवाल बिना चाहिँ हामी वार खेल्न गाँस्तो भएको थियो कि। अनि त्यतिखेर इन्ट्री गरिसकेपछि थाहा भयो कि रेन्ट एक्सपेन्सेस अनि हाम्रो स्यालेरी एक्सपेन्सेस त्यो कभरेज गर्न यति गाह्रो हुँदो रहेछ, मेन बिजनेस डुब्ने चाहिँ त्यसले गर्दा रहेछ भनेर थाहा भयो कि हामीले। अनि त्यहाँबाट 3 महिना 4 महिना बिस्तारै सस्टेन भयो, अनि त्यस पछाडि चाहिँ हामीले क्लोज डाउन नै गर्नु पऱ्यो क्या त्यो बिजनेसलाई चाहिँ। अनि त्यो क्लोज डाउन गरिसकेपछि फेरि हार मान्ने कुरा भएन, त्यो 4 लाख पनि अनेस्टली भनेर लोन लिएको, हामीले लोन लिएको मागेको यताउता गरेको हो क्या, अनि त्यो त तिर्नु पर्दैन हाल्यो। अनि त्यहाँबाट हामीले बाउन्स ब्याक चाहिँ स्ट्रिटमा कफी सेलिङ गरे हो क्या, रेस्ट इज द हिस्ट्री।
1: यसरी लगानी गरेर यो व्यवसाय गर्नुपर्छ भन्ने आँट अथवा सल्लाह कसैले दियो कि कसरी सुरुवात गर्नुभयो?
2: होइन होइन, अब यसमा पनि हामीलाई अब यस्तो छ, हाम्रो चाहिँ एउटा रिच टु ऱ्याक्स भन्छ नि, एउटा ऱ्याक्स टु रिच भने एउटा हुन्छ नि तपाईँलाई थाहा होला होइन, सो त्यस्तै स्टोरी नै छ भन्नुपर्छ। बच्चा बेला मलाई जहाँसम्म याद छ अब त्यस्तै नर्सरी एलकेजी युकेजीसम्म राम्रो ठाउँमा हुर्काएर राखेको, अनि त्यस पछाडि बिचमा बाबा बिराम भए पछाडि होइन पोभर्टी भन्दा पनि अन्डर पोभर्टी पनि देखाएको छ क्या, बच्चादेखि चाहिँ एकदमै अभावमा हुर्केको क्या हामी चाहिँ। अनेस्टली भन्नुपर्दा दाइर म होइन साथीको घर जाँदाखेरि साग भात पाकिरहेको छ भने पनि हामीलाई त्यो पनि ओहो भन् खानु मन लाग्ने होइन, काइन्ड अफ त्यो भनेपछि बुझ्यो होला क्या, मासु भात पनि होइन साग भात भनौँ न होइन, सो त्यो अभावमा हुर्क्या भएर होला होइन। अनि फेरि हाम्रो रगतमा पनि एउटा ड्याडको राम्रो बिजनेस जाने रगत पनि थियो, बिचमा बिराम भएर चाहिँ अफ रोड गयो होइन, अफ ट्र्याक गयो, सो हामी बच्चादेखि जहिले बिजनेस गर्नुपर्छ या पैसा कमाउनु पर्छ भन्ने एउटा मान्यता लिएर चाहिँ हुर्केको, दाजु र बहिनी त धेरै मिल्थ्यो बच्चादेखि नै। अनि मेरो एसएलसी प्लस टू सकिसके पछाडि चाहिँ राइट टाइमिङ पनि लाग्यो, अब मैले पनि टाइम दिन सक्छु, दाइ त झन् ब्याचलर्स कम्प्लिट गरेर बस्नु भएको थियो भनेपछि हामीले अब राइट टाइम हो अब चाहिँ गरौँ न त भनेर चाहिँ स्टार्ट गर्यो, सो त्यसरी स्टार्ट भयो क्या।
1: रेस्टुरेन्ट खोल्ने त्यतिको लगानी 4 लाख रुपियाँ लगानी लगाएर सुरु गर्नुभयो, त्यो चाहिँ सक्सेस हुन सकेन, प्रयास गर्नुभयो, पछाडि तपाईँहरू फेरि रोडमा त्यो कफी बेचेर हिँड्दा कस्तो अनुभव हुन्थ्यो त्यति बेला, अलिकति अप्ठ्यारो असजिलो लाग्नेहरू पनि हुन्थ्यो कि?
2: यसलाई चाहिँ अब सिधा भाषामा भन्नुपर्दा चाहिँ त्यही माइन्ड सेट भन्छु होइन, माइन्ड सेट र विलिङनेस भनौँ न, त्यो भित्रैबाट चाहे पछाडि चाहिँ लाज भन्ने कुरा लागिँदैन रहेछ। अनि अर्को भनेको चाहिँ दुईवटा अप्सन छ, डु अर डाई भन्ने छ नि त होइन, सो डाई भन्दा त डु इज बेटर नि त होइन, यही कुराबाट स्पष्टीकरण मिल्छ होला, किनभने मैले अघि पनि भनेको थिएँ मलाई अभावमा जिउनु मन थिएन, एन्ड मैले रोडमा कफी बेचेर होइन एउटा मेरो स्व्याग पोइन्ट चाहिँ के थियो भने म र मेरो दाईको चाहिँ त्यतिखेर हामी 17 वर्ष लगभग 18 वर्ष र दाई 21 वर्षको उमेरमा हामीले मासिक 3 लाख रुपियाँ बचत गर्न सक्यौँ क्या, जुन यतापट्टि बााउन्स ब्याक गरेर पनि लाइक जुन जाउला खेलमा हामीले सर्ट आउट गरेको थियो त्यसलाई फेरि खोलेर पनि मासिक 3 लाख रुपियाँ चाहिँ हामीले जोगाउन चाहिँ सफल भइसकेको थियौँ क्या, त्यो सडकबाट नै बेचेर हो। अब त्यो भइसके पछाडि चाहिँ स्व्याग पोइन्ट के हुन्थ्यो भने ठिक छ, अब त्यतिखेर चाहिँ ट्रेन्ड के थियो भने फाइनेन्समा काम गर्ने, ब्याङ्कमा काम गर्ने भने चाहिँ ओहो हुन्थ्यो क्या त्यो टाइममा अहिले होइन है। अनि मलाई चाहिँ कस्तो लाग्थ्यो भने भित्रै अब कसैले मलाई भन्ने आँट त गर्दैनथ्यो, तर आफूलाई पनि सेल्फ मोटिभेसन गर्नु पर्थ्यो, ठिक छ त्यो ब्याङ्कमा जागिर खाइरहेछ 20-25 हजार कमाएर होला म्याक्सिमम्, म 3 लाख रुपियाँ यता सडकमै बेचेर कमाइरहेको छु भने वाइ नट, किनभने डुइङ समथिङ इनोभेटिभ क्रिएटिभ अनि अलिकति भिडबाट छुटेर गर्दाखेरि मजा आउँछ र कमाइन्छ पनि भन्दा वाइ नट, सो त्यो चाहिँ मोटिभेसन थियो मेरो लागि, अनि दाइको लागि म मेरो लागि ऊ। अनि अर्को एउटा कुरा चाहिँ भन्नु मलाई, यदि फेरि म एक्लैले स्टार्ट गरेँ अथवा सुरज एक्लैले स्टार्ट गरे भए चाहिँ यहाँसम्म पुगिँदैन, उसले पनि त्यही भन्छ म पनि त्यही भन्छु क्या, उसको नाम चाहिँ सुरज रञ्जितकार हो होइन, कति रात रोको होइन त्यो सबै कुराहरू याद आउँदाखेरि चाहिँ अब प्राउड फिल हुन्छ, जस एउटा बहिनी भएर
1: कुनै ठाउँमा रेस्टुरेन्ट खोल्नुभयो तर त्यो सक्सेस भएन र सडकमा जानुभयो, अहिले फेरि तपाईँहरूले सुरु गर्नु भएको छ रेस्टुरेन्ट होइन, अहिले चाहिँ कस्तो छ नि
2: मतलब बिजनेस वाइज? योभन्दा अगाडि एउटा इन्टरभ्यू थियो कि त्यो रोडबाट करोडपति भनेर भनेको थियो नि, त्यो चाहिँ लगभग 2 वर्ष अगाडि थियो क्या होइन, त्यो इन्टरभ्यूको 2 वर्ष पछाडि आज 7 वर्ष, त्यो 5 वर्षमा थियो आज 7 वर्षमा छु, म 7 वर्षमा चाहिँ म प्राउडली भन्न सक्छु हो रोडबाट करोड, अब चाहिँ कसैले भन्छ भने म प्राउडली एक्सेप्ट गर्छु, सो तपाईँले अघि क्वेसन गर्नुभएको आन्सर चाहिँ त्यही हो, अहिले कस्तो छ त गोइङ गुड।
1: कार्यक्रम पौर्खीको कथामा आज म उपाज इन्भेस्टमेन्ट ग्रुपका संचालक मध्येका एक उद्यमी वर्षा रञ्जितकारसँग कुराकानी गरिरहेको छु। वर्षाजी, कफी हाउस पनि सञ्चालन छ, अर्को टमाटो एउटा क्लोदिङ ब्रान्ड होइन, अहिले चाहिँ त्यो बेला र अहिले बेलाको बिचमा तुलना गर्दाखेरि चाहिँ कस्तो अनुभव हुन्छ?
2: अब दुईटा किसिमले आन्सर दिनुपर्छ होला, पहिला यो खाउँ त्यो लाउँ त्यो लाउँ भन्दाखेरि 50 रुपियाँ सोच्नु पर्थ्यो भनेदेखि अहिले मलाई सोच्नु पर्ने जरुरी छैन, सो खुसी पनि छु तर एट द सेम टाइम सतर्क पनि रहन्छु क्या, किनभने जुन कुरा मैले पाएको छु यो गुमाउनु पनि सक्छु, तर त्यसको महत्त्व गरेन भने भोलिको दिनमा फेरि जमिनमा थचारिन नै सक्छु, त्यो हिजोको दिन फेरि दोहोरिँदैन नि भन्ने कुराले चाहिँ सतर्क गराउँछ।
1: सुरुमा तपाईँले त्यो कफी सडकमा बिक्री गरेर हिँड्नुभयो, त्यति बेला चाहिँ लगानी चाहिँ कतिबाट सुरु गर्नु भएको थियो?
2: प्यारेन्ट्सको हैसियत थिएन, होइन, त्यतिखेर हैसियत भएन नि, फाइनेन्सियली वी क्यान अफोर्ड। अब त्यतिखेर चाहिँ हामीले भनौँ न सबैजनालाई भन्यो होला क्या, अब यो स्टार्ट गरौँ, किनभने म र दाईसँग सुरजसँग त पैसा थिएन, हामीसँग लिटरली पैसा थिएन क्या। त्यस पछाडि हामीले ममुले चाहिँ एउटा सानो पूजा पसल जस्तो खोल्नु भएको थियो, होइन, त्यहाँबाट चाहिँ तिन चारवटा फाइनेन्ससँग चाहिँ उहाँको राम्रो कनेक्सन्स थियो। अब त्यतिखेरको हिसाबमा भने फाइनेन्सियल अनि कोअपरेटिभ भनेकोले धेरै नै सहयोग गर्थ्यो, साना तथा मझौला व्यवसाय अथवा यस्तो यस्तो कुराहरू हुन्थ्यो। अनि मम्मीले चाहिँ एउटा दुईवटा तिनवटा फाइनेन्समा चाहिँ प्रस्ताव हाल्नुभयो, त्यहाँबाट सर्टेन एमाउन्ट हामीले सङ्कलन गर्यो, अर्को बाँकी भनेको 10,000, 20,000, 30,000 गरेर कलेक्सन्स गरेर दाईले दाईको साथीसँग, मैले मेरो साथीसँग, मामासँग, माइजूसँग, अङ्कलसँग, आन्टीसँग, जतिजना पनि हुन्छ हामीले प्रस्ताव राखेर थोरै थोरै एमाउन्ट गरेर सङ्कलन गरेर 4,00,000 बनाएको। ओके, इट्स नट लाइक लास्ट 4,00,000 रेली अब बिजनेस भने होइन नि त, हामीले त्यो 4,00,000 सङ्कलन गर्न नै 2-3 महिना लाग्यो होला, बिहाइन्ड द स्टोरी त्यो पनि छ नि त। त्यो 4,00,000 दुबाइसके पछाडि चाहिँ हाम्रो एउटा दिमागमा चाहिँ के आयो भने, त्यतिखेर त अब हामी 17 वर्षको लागि त 4,00,000 भनेको त हैसियतको बार नै हो 17 वर्षको उमेरको लागि, होइन। सो एउटा कुरा चाहिँ के पनि आयो भनेदेखि चाहिँ 4,00,000 अलिकति ठुलै अमाउन्ट इन्भेस्ट गरेछ, अलि एकैचोटि लेभल 2 लेभल 3 स्टेप गर्दाखेरि चाहिँ पछुताउँदो रहेछ भनेर हामीले त्यहाँ पनि बुझ्यौँ। र अनि हामीले के गर्यौँ, त्यो जुन चाहिँ स्ट्रिटमा सडकमा बिजनेस स्टार्ट गरेको थियो नि, त्यतिखेर हामीले त्यही इन्भेस्टमेन्ट भनेको 2 थर्मसमा अनि 2-4 प्रडक्ट, हाम्रो कफीको प्याकेटहरू अनि चिया, चियापत्ती, दुध अनि पानी, त्यति नै त हुने होइन। सो बाकस त हामी नर्मली त्यो जुन चाहिँ चाउचाउको बाकसलाई कति राम्रो बनाएर चार्ट पेपरले बनाएर राम्रो बनाएर लगाउँदाखेरिको त्यतिखेर इन्भेस्टमेन्टहरू 10-15 हजारबाट स्टार्ट गराऊ, अनि त्यो 10-15 हजारले चाहिँ हामीलाई 3,00,000 आमदानी गराइदियो।
1: 10-15 हजार रुपियाँको लगानी थियो, तर तपाईँहरूले मन्थली चाहिँ 3,00,000 जति चाहिँ आमदानी
2: गरे, किन त्यहाँ चाहिँ फेरि रिसाइकल, लाइक रिसाइकल भन्दा पनि त्यसलाई के भन्छ, सर्कुलेसन चाहिँ आजको भोलि भयो नि त। आज मैले एक प्याकेट बेच्यो, मलाई त्यहाँबाट 500 फाइदा भयो, 500 छुट्टायो, अब त्यो 1,000 रुपियाँ फेरि इन्भेस्ट गर्यो, त्यो सर्कुलेसन भएको भएर चाहिँ हामीले त्यही 15,000, 20,000 स्टार्ट गर्यौँ। तर फेरि साइड बाई साइड हाम्रो ओभर हेड त यतापट्टि रेन्ट तिर्नुपर्ने थियो, धेरै कुराहरू थियो, स्यालेरी स्टाफहरूलाई पालेर राखेको थियो, होइन, 2-3 जना त होल्ड गर्नु पऱ्यो नि त, किनभने 2 महिना पछि फेरि भने जस्तै स्टाफ पाएन भने त्यसको पनि हामीले हेरिदिनु पऱ्यो। फेरि हामी बच्चै भए पनि त्यो अरूको इम्प्याथी गर्न जान्ने के, उसले मेरो लागि काम गराएको छ भनेदेखि उसको पनि बाल बच्चा छ, किन त्यो मलाई कनेक्ट हुन्छ नि त। त्यो टाइममा त मम्मी एज अ सिङ्गल मम कसरी पाल्नु भएको, त्यो ओभरअल सबै कुराहरू रिलेट हुन्थ्यो क्या, अनि त्यही भएर नि पाल्यो। सो 3,00,000 रुपियाँ फाइदा चाहिँ भयो, तर त्यो यस्तो हुन्थ्यो कि यहाँ र लियो फेरि यहाँ तिर्दो, त्यसरी चाहिँ
1: तपाईँले सडकमा चाहिँ कफी बेच्नुभयो र पहिलाको जुन डुबेको लगानी त्यहाँ तिर्नुभयो, त्यति बेला पनि
2: तिरियो।
1: अहिले चाहिँ यो इन्भेस्टमेन्ट ग्रुपमा चाहिँ जुन टोमाटो ब्रान्डको र यो ओपाज कफीको दुइटैको कुरा अलिकति बताइदिनु,
2: त्यसको त्यही बिल्डिङको तल चाहिँ हाम्रो फुड कोर्ट एन्ड बबल टी भनेर पनि लन्च गरेका छौँ, जसमा चाहिँ हामी बबल टिजहरू पनि बेच्छौँ। त्यो चाहिँ 3 सेगमेन्ट हो क्या, त्यो पनि स्ट्राटेजिकल हुनु पऱ्यो नि त, अब बिचमा पार्लर छ, त्यो बाहेक चाहिँ हाम्रो सबै बिजनेस तलदेखि माथिसम्म 5th फ्लोरसम्म हो।
1: अहिले त्यो ग्रुपले सञ्चालन गरेको ओपाज कफी अनि त्यस पछाडि यो टोमाटो क्लोदिङ ब्रान्ड, यिनीहरू चाहिँ लगन खेलमा सञ्चालन छ।
2: ओपाज इन्भेस्टमेन्ट ग्रुपले चाहिँ 2 ठाउँमा लगानी गराएको छ अहिलेको केसमा, 3 ठाउँ भनौँ, एउटा फुड कोर्ट एन्ड बबल टी भनेर पनि छ, त्यही 1st फ्लोरमा चाहिँ फुड कोर्ट एन्ड बबल टी छ, अनि त्यहाँबाट 2nd फ्लोरमा चाहिँ ओपाज कफी हाउस भनेर छ, अनि जुन चाहिँ 5th फ्लोरमा त्यहाँ चाहिँ टोमाटो छ। त्यसरी चाहिँ सेगमेन्ट गरेर हामीले यी 3 ठाउँमा चाहिँ लगानी गराएको छ। अब अर्को कमिङ डेजमा चाहिँ सेरेनी भनेर कार्डामम ब्लिस, जुन चाहिँ चिया, जुन हामीले सडकमा बेच्छौँ नि त्यो चिया, हो त्यही चिया चाहिँ अब हामी प्याकेट प्याकेटमा लन्च गरेर घर घरमा पुर्याउने चाहिँ कोसिस गर्छौँ, किनकि त्यो टेस्टमा चाहिँ हामी खत्रै कन्फिडेन्ट छौँ। तर अब नेपाली मार्केटमा प्राइस सेन्सिटिभ हुन्छ नि त, त्यो भएर चाहिँ अलिकति हामी मुभ लिन पछाडि परिरहेछौँ।
1: युवाहरूले इच्छा शक्ति राख्यो भने हामीलाई लगानीको र अरू धेरै कुराहरूले चाहिँ खासै प्रभाव पार्दैन, हामीले केही गर्न खोज्यो भने इच्छा शक्तिले पनि धेरै कुराहरू गर्न सकिन्छ भन्ने कुरा हो। त्यसको उदाहरण चाहिँ यहाँ पनि हो भन्ने मलाई लाग्छ। आमदानीको हिसाबले मासिक अथवा वार्षिक रूपमा चाहिँ कति जति आमदानी हुन्छ, त्यो आमदानी कुरा पनि गर्न मिल्छ?
2: मिल्छ, त्यही अघि भने जस्तै अब कति भनेर चाहिँ भएन, तर जस्ट ट्रान्जेक्सन्स, अब प्रफिटको कुरा चाहिँ नगरौँ, जस्ट वार्षिक तपाईँको करोडौँको ट्रान्जेक्सन्स हुन्छ। र अनि यो रिसेन्टली चाहिँ टोमेटो लन्च गरिसके पछाडि चाहिँ त्योभन्दा अझै एक्स्ट्रा अर्निङ भएर छ।
1: अहिले चाहिँ यहाँहरू यो जुन व्यवसाय गरिराख्नु भएको छ नि, यो व्यवसायमा चाहिँ कति जतिले रोजगारी पाएका छन्?
2: म र मेरो दाई शुद्ध काउन्ट गर्ने हो भने चाहिँ हामी 30 जना काम गर्छौँ ओभरअल, डिजिटल मार्केटिङ, तपाईँको फेसबुक, इन्स्टाग्राम ह्यान्डलर सबैलाई गरेर चाहिँ 30 जना जस्तो चाहिँ हामी काम गर्छौँ।
1: कार्यक्रम पौर्खीको कथामा आज म ओपाज इन्भेस्टमेन्ट ग्रुपका सञ्चालक मध्येका एक उद्यमी वर्षा रञ्जित कारसँग कुराकानी गरिरहेको छु। वर्षाजी, अहिले यहाँले जुन व्यवसाय सञ्चालन गर्नु भएको छ, सायद साझेदारी दाजु र बहिनी दुईजना मिलेर गर्नु भएको छ होइन, 10-15 हजारमा सुरु गरेको व्यवसाय अहिले यहाँले करोडौंको हाराहारीमा पुर्याउनु भएको छ, हिजोको दिन र आजको दिनलाई तुलना गर्दाखेरि कस्तो अनुभव हुन्छ?
2: खुसी लाग्छ, अब अभियसली खुसी लाग्छ, मेहनत गरेर अनुसारले फल पायो भनेदेखि चाहिँ स्टार्टिङ चाहिँ अब एउटा सजेसन एडभाइस दिनु पर्यो भने मैले कुनै युथहरूलाई चाहिँ कोही स्टार्ट गर्न खोजिरहेको छ भनेदेखि चाहिँ फर्स्टमा तिमी आँट, तिमी लड्छौ, त्यो सबै कुरालाई एक्सेप्ट गर एन्ड त्यस पछाडि जुन आउँछ नि त्यो चाहिँ अनएक्सपेक्टेडली मिराकल आउँछ क्या। सो मेरो लाइफको स्टोरी पनि त्यही नै हो, सफल हुन्छ कुनै पनि फिल्डमा। सो इन जेनरल म खुसी छु।
1: तपाईँहरू जस्तो युवालाई चाहिँ थप केही गर्नको लागि उत्साह बढाउनको लागि चाहिँ राज्यले चाहिँ कस्तो कुरामा सहयोग गरिदियो भने तपाईँहरू जस्तो युवालाई अझ थप केही गर्नको लागि उत्साह बढ्छ?
2: अब यो कुरा चाहिँ बोल्न हुन्छ कि हुँदैन मलाई थाहा छैन, किनभने म यता के अरे रेडियो नेपालमा आइरहेको छु अनि अभियसली म दरबारभित्र छु। तर अब ठिक छ, जस्ट बिङ अ युथ, नथिङ पर्सनल, एउटा चाहिँ अब हाम्रो देश पनि अलिक डेभलप भइदिए हुन्थ्यो नि होइन, लाइक किन जापान जानु, किन अस्ट्रेलिया जानु, हाम्रो नेपालीहरूको डेस्टिनेसन त्यो नै हो, जसको पढे लेखा छ अनि जसको लेखा छैन उनीहरू भनेको खाडी मुलुक जाने हो होइन। सो योको मेन रिजन भनेको चाहिँ अभियसली देशले राज्यले राम्रो सुविधा नदिनु भएको हो नि त होइन। एन्ड अर्को चाहिँ बिजनेस गर्दाखेरि चाहिँ एउटा अलिकति सहजता भइदिए हुन्थ्यो भन्ने कुरामा चाहिँ फर्स्ट त रजिस्ट्रेसन गर्नमा नै प्रब्लम छ क्या हाम्रो। म लिटरली होइन त्यतिखेर 18 वर्ष थियो होला, 18-19 इन बिट्विन थियो होला, त्यतिखेर म नागरिकता बोकेर त्यो कार्यालय 50 चोटि धाएँ होला क्या। त्यो चाहिँ मेरो एकदमै नाइट मेरै हो, मलाई एउटा टाइम त के पनि भइसकेको थिएन, भयो म यो बिजनेस गर्दैन म बरु बाहिर जान्छु, किन रिजन वाज द्याट क्या। कार्यालयमा होइन एउटा पेपर दिएर 1 नम्बरमा जा भन्छ, कहिले 10 नम्बरमा जान्छ, कहिले 15 नम्बरमा जा भन्छ एन्ड गाली खाएर आउनुपर्छ क्या। अनि सेम यसलाई डाइरेक्टली रिलेट गर्ने भनेदेखि जापानमा चाहिँ अब मेरो साथीभाइ दिदीहरू हुनुहुन्छ होइन, उहाँहरूले भने अनुसारले चाहिँ जापानमा बिजनेस खोल्नलाई गभर्मेन्ट सेक्टरमा गयो भनेदेखि माला लगाएर पठाउँछ अरे क्या। अनि नेपालमा त आज चाहिँ हामीले त केही क्राइमै गरे जस्तो गरेर बिहेभियर पाएँ क्या मैले चाहिँ, अनि यो चाहिँ मैले मात्र पाओ कि भनेर सोचेको, तर मैले धेरैको मुखबाट सुन्दाखेरि चाहिँ एटलिस्ट त्यो रजिस्ट्रेसन मात्र सजिलो बनाइदियो भने ल ठिक छ, ट्याक्स त हामी कमाएको अनुसार तिर्दिन्छौँ, हामीलाई प्रब्लम छैन, किनभने राज्य बलियो त एउटा राम्रो बजेट भयो भने पनि त बलियो हुन्छ नि, त्यो कुरा बुझेको छ हामीले एज अ जनता। तर स्टार्टिङमा त्यसरी नेगेटिभ बनाइदिँदाखेरि चाहिँ मलाई ऊबर चित्त दुखेको थियो, त्यतिखेर रोगो पनि थिएँ क्या, म त पुग्यो मलाई, म जान्न, किन त्यहाँ यस्तो कराएर पठाएको थियो क्या मलाई, तिम्रो दिमाग त पहिला निकाल्यो होइन, तिम्रो के अरे यो कार्यालयमा यताउता गर्ने त दिमाग छैन तिमीसँग, तिमी बिजनेस कसरी गर्छौ भन्दाखेरि त्यो वर्ड वाज लाइक खतरा छ क्या मलाई चाहिँ, आज पनि सम्झाखेरि खतरा चित्त दुख्छ
1: क्या। व्यवसाय सुरु गर्ने बेलामा राज्यले अलिकति सहजीकरण व्यवसाय मैत्री
2: मेन चाहिँ डिजिटल भयो नि झन् सजिलो, घरमै बसेर दर्ता हुने होइन, लाइक किनभने उहाँहरूसँग इन्फर्मेसन त भइहाल्छ, हरेक नागरिकको सबै इन्फर्मेसन भइ नै हाल्छ होइन, घरमै बसेर वान क्लिकमै दर्ता हुने हुन्छ कि होइन, वान क्लिकमै ट्याक्स तिर्न मिल्ने हुन्छ कि,
1: धेरै सहज त हुँदै गएको छ
2: अहिले त धेरै हुँदैछ।
1: तपाईँहरू जस्तो युवाहरू जो चाहिँ केही गर्न खोज्थे, केही गर्न चाहिँ इच्छा छ, केही गर्नको लागि इच्छा छ, यो खालको व्यवसाय गर्न सक्थे, मसँग लगानी छैन भन्नुहुन्छ, अथवा चाहिँ मसँग लगानी छ तर आइडिया छैन भन्ने पनि हुनुहुन्छ क्या, ती युवाहरूलाई चाहिँ कुनै पनि व्यवसाय अथवा केही गरौँ भन्नको लागि चाहिँ तपाईँको एउटा अहिलेसम्म गरेको अनुभवले चाहिँ कस्तो खालको सल्लाह दिनुहुन्छ?
2: मेरो मम्मीको चाहिँ एउटा फेभरेट डाइलग थियो होइन, घर बस्यो नेपाल देख्यो भन्थ्यो नि। सो त्यही कुरालाई चाहिँ मलाई अलिक एक्जागरेसन गर्न चाहे होइन, लाइक सपना जसले पनि देखेको हुन्छ है, फर्स्ट थिङ भनेको सबलाई शिखर चल्नु मनपर्छ, तर तिमी घरबाट बाहिर निस्किएनौ भनेदेखि नि स्टार्टै हुँदैन क्या। के थाहा मैले पहिला नचालेको भए मलाई स्ट्रिट कफी सेलिङ भनेको के हो, ओपाल भनेको के हो, टोमाटो भनेको के हो, मेरो सपनाको बाहार हुन्थ्यो होइन, मेरो औकातको बाहार हुन्थ्यो अनेस्टली भन्नुपर्दा, अझै त्यही शब्दमा भन्नुपर्दा। सो तिमी गन्तव्य पुग्नुको लागि चाहिँ फर्स्टमा हिँड्नुपर्छ, हिँड्दै गर्दाखेरि कोही न कोही भेटिन्छ क्या, लाइक त्यो भित्रबाट विल पावर, तपाईँ स्पिरिचुअलिटी भन्ने कुरा कतिको मान्नुहुन्छ थाहा छैन, तर म चाहिँ मान्छु है, भित्रबाट चाहने हो भनेदेखि चाहिँ एउटा शाहरुख खानको डाइलग पनि छ, मेरो दाइले चाहिँ धेरै बोल्नुहुन्छ कि यो तिमी चाहने हो भनेदेखि चाहिँ होइन, त्यो संसार युनिभर्स नै तिमीलाई साथ दिन्छ कि, तर स्टार्ट गर्नु पर्यो क्या, पैसा छैन मसँग नि त थिएन नि त, तर स्टार्ट गरिसके पछाडि कोही न कोहीले चाहिँ तिम्रो कुरा बुझिदिन्छ भन्ने कुरा हो।
1: उहाँ हुनुहुन्थ्यो आफ्नै पौरखमा रमाउने उत्साहित युवा उद्यमी ओपाज इन्भेस्टमेन्ट ग्रुपका संचालक वर्षा रञ्जितकार। कार्यक्रम पौरखीको कथा तपाईँलाई कस्तो लाग्यो? आफ्नो प्रतिक्रिया हाम्रो इमेल ठेगाना पौरखीको कथा @gmail.com पठाउन सक्नुहुनेछ। अर्को हप्ता यस्तै अर्का पौरखीको कथा लिएर आउने नै छु। तबसम्मका लागि प्राविधिक मित्र मिनर्भा वज्राचार्यसँगै म अर्जुन श्रेष्ठलाई बिदा दिनुहोस्। नमस्कार।
3: Bye.

0: मेरो प्रिय देवता म दुखीको निम्ति यत्रो त्याग यस्तो दुःख गर्नु
1: रानी दुःख भनेको त्यागमा होइन लोभ र मोह मात्र हेर सुख भनेको वस्तु न धनमा छ न महलमा छ न राम्रो लुगामा छ न मिठो खानामा छ सुख भनेको जुन बखतमा जुन कुराको आवश्यक हुन्छ हृदयदेखि मागेको हुन्छ त्यही पाउनमा छ रानी हृदयलाई पवित्र बनाउनको निम्ति एकमात्र उपाय छ चोखी मानव प्रेम र मानव प्रेमको सुखमय बाटो त्याग जबसम्म हामीमा त्याग हुँदैन तबसम्म प्रेमी र प्रेमिका बन्न सक्दैन के होला ईश्वरले यत्रो विशाल पृथ्वी बनाउनु भएको छ हाम्रो झोपडी पनि एक जङ्गलको छेउमा बन्छ
0: अवश्य

जय नेपाल, यो रेडियो नेपाल हो। हाम्रो प्रसारण मिडियम वेभ 684 किलो हजमा पोखरा, 792 किलो हजमा काठमाडौँ र 1143 किलो हजमा बर्दिवासबाट सुन्दै हुनुहुन्छ। यसका साथै एफएम 98.1 मेगाहर्ज तथा www.radionepalonline.com, www.radionepal.gov.np र रेडियो नेपाल मोबाइल एपमा हाम्रो प्रसारण सुन्न सक्नुहुन्छ। आज मिति 2083 साल वैशाख महिनाको 28 गते सोमबार, ज्येष्ठ कृष्ण पक्ष नवमी तिथि। तदनुसार मे महिनाको 11 तारिक सन् 2026 नेपाल सम्बत 1146 बचलागा नवमी। यस बेला बिहानको 5 बजिसकेको छ। बिहानको प्रसारणमा सम्पूर्ण श्रोतामा स्वागत तथा अभिवादन। प्राविधिक मित्र राजु थापा, सहकर्मी रमा ढुङ्गाना अनि यो प्रस्तुता राजन छेत्रीको। सदाको बिहानी झैँ आज बिहानको प्रसारण पनि हामी आरम्भ गर्दैछौँ आराध्य देव श्री पशुपतिनाथको आरती गायनबाट।

अहिले सुन्नुभयो आराध्यादेव श्री पशुपतिनाथको आरती गायन। अब प्रस्तुत छ सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बिहान 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

अबको केही बेरमै प्रस्तुत गर्नेछौ जीवन विज्ञान कार्यक्रम, त्यसपछि 5:25 अध्यात्म सन्देश कार्यक्रम, 5:50 सुन्नुहुनेछ संस्कृतमा समाचार, 6 बजे नेपालीमा समाचार, 6:05 प्रस्तुत गर्नेछौ अखबार कार्यक्रम, 6:30 सुन्नुहुनेछ अन्तर सम्वाद कार्यक्रम, 7 बजे सुनाउनेछौ समाचार, समाचारपछि 7:25 संचार तथा सूचना कार्यक्रम प्रसारण गर्नेछौ, 7:45 करिब 8 बजेसम्म हामी यहाँलाई स्वदेश गान सुनाउनेछौ, 8 बजे सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार, 8:10 प्रसारण गर्नेछौ जलवायु र जीवन कार्यक्रम, 8:35 प्रसारण गर्नेछौ सरोकार कार्यक्रम, 9 बजे सुन्नुहुनेछ नेपालीमा समाचार, 9:10 नेपाल भाषामा समाचार, 9:20 प्रसारण गर्नेछौ हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रम, 9:45 करिब 10 बजेसम्म हामी यहाँलाई चलचित्रका गीत सुनाएर मनोरञ्जन गराउनेछौ, 10 बजे सुन्नुहुनेछ समाचार, 10:05 प्रसारण गर्नेछौ देश दर्शन कार्यक्रम, 10:35 करिब 11 बजेसम्म हामी यहाँलाई आधुनिक गीत सुनाउनेछौ र 11 बजे सुन्नुहुनेछ समाचार, यसपछि पनि यहाँले हाम्रो प्रसारण निरन्तर सुन्न सक्नुहुनेछ।

0: भर्खरै सुनायौं सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बिहान 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। अब प्रस्तुत छ जीवन विज्ञान कार्यक्रम, यसपछि सुन्नुहुनेछ अध्यात्म सन्देश कार्यक्रम। सुन्दै गर्नुहोला रेडियो नेपाल।
1: हरिओम, जीवन विज्ञानको प्रस्तुति कार्यक्रम जीवन विज्ञान सुनिरहनु भएका सबै श्रोताहरूमा शुभ प्रभात। आज हामी प्रस्तुत गर्दैछौ जीवन विज्ञानका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री एलपी भानु शर्मा ज्यूले जीवन विज्ञान केन्द्रमा श्रीमद् भगवद् गीतामाथि दिनुभएको प्रवचन।
2: श्रीमद् भगवद् गीता अध्याय 11 विश्वरूप दर्शन योग श्लोक 7 मा भगवान श्री कृष्ण भन्नुहुन्छ, यही कस्तम जगत कृष्णम पश्चाद्य सचराचरम मम देहे गुणाकेश यचान्य द्रष्टुमिच्छसि। हे अर्जुन, अब मेरो यो शरीरको एक ठाउँमा स्थित चराचर सहित सम्पूर्ण जगतलाई देख र अरू जे पनि देख्न चाहन्छौ ती सबै कुरा देख। ईश्वरको सान्निध्यमा, ईश्वरको साक्षात्कारमा मनुष्य पुग्यो भने उसको जीवनमा कस्तो वरदान आउँछ, के आउँछ जीवनमा, यसको जीवित प्रमाण हो यो श्लोक। हामी आफ्नो जीवनमा धेरै कुरा गर्न चाहन्छौँ, धेरै क्रिया गर्छौँ, हामी धेरै काम गर्छौँ, बिहानदेखि बेलुकीसम्म हामी दौडिन्छौँ, उफ्रिन्छौँ, कराउँछौँ, हामीलाई हतार हुन्छ, हामीसँग समय हुँदैन, बडो समयको हामी अत्यन्तै सदुपयोग गर्न चाहन्छौँ। यो जम्मै के को लालसाले, लालसाभित्र के को छ, अपेक्षाभित्र के को छ, कि मैले जीवनमा सुख पाउँछु, मैले जीवनमा शान्ति पाउँछु, मैले जीवनमा आनन्द पाउँछु, मैले जीवनमा सन्तुष्टि पाउँछु, मैले जीवनमा प्रेम पाउँछु, यी सद्गुणहरू मेरो जीवनमा आउन् भन्ने लालसाका साथ मनुष्यले आफ्नो कर्महरू गर्छ। र यी लालसा यति गहिरा छन् कि पुरा जीवनको कर्म गरेर यी लालसा हामीले आफ्नो जीवनमा सार्थक पायौँ, यी अपेक्षालाई हामीले पुरा गर्न सक्यौँ भने पनि ठुलो हुन्थ्यो। तर दुःखको कुरा, यी जति पनि सद्गुणहरूको हामीले चर्चा गऱ्यौँ, सूची बनायौँ, जति पनि कुरा मनुष्यले पाउन खोजेको छ, मनुष्यको भित्रको प्राणले जे कुरा पाउन खोजेको छ, त्यो कुनै पनि दैनिक जीवनका क्रियाकलापले दिन सक्दैन। प्रेमको थोरै सङ्केत दिइरहन्छ, यो त कस्तो हो भने यति थोरै भोजन दिइरहेको छ मान्छे कि न मर्न सक्छ न उठ्ठीसँग बाँच्छ नै, वा यति थोरै पानी पिलायौँ हामीले कि त्यो पानी शरीरमा परेपछि त्यो व्यक्ति मर्न पनि सकेन तर ऊ बाँच्न पनि सक्दैन, त्यति पानीको भरमा उसको जीवन्तता प्रकट पनि हुँदैन। ठिक त्यसै गरी संसारले हामीलाई थोरै थोरै गुलियो चटाइरहन्छ, थोरै मह चटाइरहन्छ, र यसले मर्न पनि दिँदैन, यसले ठिकसँग बाँच्न पनि दिँदैन। यो संसार अरू केही पनि होइन, मैले बनाएको संसार हो। जति पनि हामी कर्म गर्छौँ, जति पनि काम गर्छौँ, ती जम्मै कामले हामीलाई अलिकति गुलियो भरि दिन्छ। यो होइन कि गुलियो दिनै दिँदैन, गुलियो दिन्छ। यो होइन कि थोरै सन्तुष्टि दिँदैन, अलिकति सन्तुष्टि दिन्छ, तर यति सन्तुष्टि बाँकी छ भन्ने पनि देखाउँछ। यो होइन कि प्रेम दिँदैन, परिवारले र बाहिरका कुराहरूले मलाई थोरै प्रेम पनि दिन्छन्, तर त्यो प्रेमलाई मैले ठिकसँग हेरेँ भने जुन प्रेम मैले पाइरहेको छु त्यो प्रेम यति सानो लाग्छ, जुन प्रेमको मभित्र आकाङ्क्षा छ, अपेक्षा छ, जुन प्रेमको मभित्र प्यास छ, त्यो प्यासको तुलनामा यो प्रेम केही पनि होइन, यति थोरै लाग्छ। यसरी संसारले हामीलाई निरन्तर एउटा भुलभुलैयामा हालिरहेको छ, एउटा मृग मरिचिकामा संसारले हामीलाई धकेलिरहेको छ। यो मृग मरिचिकाबाट निस्किन यति गाह्रो, किनभने थोरै मह त चटाइरहेको छ, यो होइन कि मैले पाएको छैन। साधारण मान्छेले सोच्छ, जो जसको जीवनमा धन छैन, सम्पन्नता छैन, धनीले केही पाइरहेका होलान्, धनीले भनिरहेको छ कि अरबपतिले केही पाइरहेका होलान्, अरबपति पनि असन्तुष्ट छ, उसले सोचिरहेको छ कि खरबपतिले केही पाइरहेका होलान्। र खरबपति पनि असन्तुष्ट छ। उसले सोचिरहेको छ कि विश्वका धनाढ्यहरूको सूचीमा परेका व्यक्तिले त केही न केही पाइरहेका होला नि भन्ने उसको मनमा पनि छ। तर धनाढ्यको सूचीमा परेको व्यक्तिलाई सोधौँ त उसले, यी धनले त भित्रको केही पनि भरिँदो रहन्छ, जीवनको जुन गहिरो प्यास छ त्यो प्यास त कुनै पनि धनले कहिले पनि भर्न नसक्ने रहेछन्, मैले यो देखेँ, अब के गरौँ भन्छ उसले। त्यो कहीँ पनि तृप्ति छैन, थोरै तृप्ति जहीँ तहीँ छ तर कहीँ पनि तृप्ति छैन, थोरै प्रेम जहीँ तहीँ छ, आकण्ठ भरिने भरपूर हुने प्रेम कहीँ पनि छैन, शान्ति पनि त्यस्तै छ, आनन्द पनि त्यस्तै छ, स्वास्थ्य पनि त्यस्तै छ। त्यस कारणले बडो यो न मरेको न बाँचेको अवस्थालाई अहिलेको मनुष्यको जीवन भनिन्छ। यसलाई ठिक चिरेर अर्जुनले के देखे, भगवान कृष्णले के देखाउनु भयो, गुरुले के देखायो अर्जुनलाई, शिष्यलाई के देखायो, के भन्नुहुन्छ अर्जुन, अहिले नै तिमी यस घडी मेरो शरीरको एक ठाउँमा स्थित सम्पूर्ण चराचर जगत सहित सबै कुरा देख र जे जे मन लाग्छ देख। भगवान कृष्ण भन्नुहुन्छ कि अहिले नै यस घडी देख, यो पश्चाद्य सचराचरम यो सर्वाधिक महत्वपूर्ण सूत्र हो, सर्वाधिक महत्वपूर्ण र अध्यात्मको मेरुदण्ड हो, यो अध्यात्मको केन्द्रबिन्दु हो। भगवान के भन्नुहुन्छ, अहिले देख। पुरै अध्यात्मको सार के हो, कि तिमी अहिले खुसी हौ कि कहिले पनि खुसी हुन सक्दैनौ, कि अहिले प्रेममा डुब कि कहिले पनि डुब्न सक्दैनौ। अध्यात्मले सबै कुरालाई अहिलेको समयमा ल्याउँछ, किनभने यहाँ वर्तमान बाहेक केही पनि छैन, विगत छँदै छैन गइसक्यो, भविष्य आएकै छैन भोलि आएकै छैन, यहाँ आज र आज मध्ये पनि अहिले बाहेक केही पनि छैन, अद्य वर्तमान क्षण बाहेक केही पनि छैन, यहाँ एकमात्र क्षण वर्तमान छ, वर्तमान मात्रै शाश्वत सनातन सत्य हो, वर्तमान बाहेक केही पनि सत्य छैन। र भोलि जब आउँछ त्यो पनि त आज भनेर आउँछ, हजार वर्षपछि आउने दिन पनि त त्यतिखेर आज नै भनेर आउने हो, आज बाहेक त केही पनि छैन। त भगवान भन्नुहुन्छ, हेर तिमीले यो शाश्वततालाई देख्यौ बुझ्यौ भने अब मलाई देख, तिमी वर्तमान क्षणमा डुब। यसको अर्को पनि अर्थ हुन्छ, संसारमा प्रयास गर्ने धनको माध्यमबाट खुसी हुन्छु भन्ने मान्छे, पदको माध्यमबाट खुसी हुन्छु, मेरो मान मर्यादा इज्जत बढाएर खुसी हुन्छु, केही उपलब्धि हासिल गरेपछि खुसी हुन्छु भन्ने व्यक्तिले हरेक कुरालाई भविष्यमा सारिरहेको हुन्छ, अङ्ग्रेजीमा भन्यो भने पोस्टपोन गरिरहेको हुन्छ, टारिरहेको हुन्छ, सारिरहेको हुन्छ। यो व्यक्तिले अहिले त मसँग खुसियाली छैन, अहिले त मसँग प्रेम छैन, अहिले त मसँग शान्ति छैन, तर चिन्ता पनि मलाई छैन, मैले यो जे गरिरहेको छु यसबाट भविष्यमा मलाई खुसी आउँछ, यी बच्चा बच्ची हुर्किन्छन् मलाई खुसी दिन्छन्, यो मैले लगाएको वृक्ष बढ्छ यसले मलाई खुसी दिन्छ, यो मैले अहिले सुरु गरेको कारखानाले भोलि उत्पादन गर्न थाल्छ, बजारमा बिक्री वितरण सुरु हुन्छ, मलाई मुनाफा आउँछ अनि म खुसी हुन्छु। हरेक कुरालाई व्यक्तिले भविष्यमा सार्छ, भविष्य अध्यात्मको आँखामा र सत्यको आँखामा छँदै छैन, या त म आज खुसी छु या कहिले पनि खुसी हुन्न, अहिले यस घडी र ईश्वर जहिले पनि आउँछ जीवनमा वर्तमान क्षण बनेर आउनेवाला छ। वर्तमान क्षणमा जो डुब्न सक्यो, जसले गहिरोसँग बुझ्यो कि म अहिले यस घडी शान्त हुनुपर्छ, यस घडीको शान्ति खोजौँ, म आज शान्त भएँ भने त भोलि पनि शान्त हुन्छु नि, भोलि पनि त यसै घडी हुने त हो नि, आज म दुःखको मनोवृत्तिले केही कर्म गरिरहेको छु भने दुःख रोपिरहेको छु, दुःख रोपेर सुख कसरी फल्ला, आज म दुःखी छु यो व्यवसाय फस्टाइसकेपछि सुखी हुन्छु भनेर व्यवसाय सुरु गरेँ, व्यवसायमा लगानी गर्दा पैसाको मात्रै लगानी कहाँ हुन्छ र मेरो दुःख या सुखको पनि त लगानी हुन्छ नि, मेरो चित्तको लगानी पनि त हुन्छ, जुन ठाउँमा मैले दुःखको लगानी गरेँ अशान्तिको लगानी गरेँ त्यहाँबाट सुख र शान्ति फल्ला भन्नु मैले कागती रोपेर भुइँ कटेर फल्छ भन्नु बराबर हो, यो कहिले पनि सम्भव छैन। त्यस कारणले भगवान कृष्ण भन्दै हुनुहुन्छ अर्जुनलाई, हेर तिमी वर्तमान क्षणमा रमाउन सिक, अहिले हेर सुख तिमीलाई अहिले छ, यस घडी छ, ईश्वर अहिले छ, ईश्वर भोलि आउने होइन, बुढेसकालमा आउने होइन, मरेपछि स्वर्ग पुग्ने होइन, या अहिले तिमी स्वर्गमा छौ या आजीवन र मृत्युपछि पनि तिमी नर्कमै हुनेछौ। तिमी अहिले खुसी भए हौ भोलि तिमी खुसी हुन सक्दैनौ, भोलिको कुरै नगर, किनभने भोलि जहिलेसुकै आजबाट जन्मिन्छ। आजको मेरो जे मनोदशा छ, जे मनोभाव छ, भोलि त्यही प्रक्षेपित भएर मैले अनुभव गरेँ त भने भोलि नयाँ के हुन्छ अचानक र आज हो। सम्पूर्ण अध्यात्मको देशणालाई भगवान कृष्णले यो अध्यय भन्ने शब्दमा हालिदिनुहुन्छ कि यस घडी हेर, अहिले अनुभव गर अर्जुन, अब तिमी भविष्यमा के पाउँछु भन्ने कुरातिर ध्यान नदेऊ, तिमी सुख अहिले आर्जन गर्ने बाटोमा लाग र अध्यात्म जीवनलाई अहिले भोग्ने विषय हो। त्यसकारणले साधारण व्यक्ति जो भोग गरिरहेको छ त्यो भोग केही ठुलो होइन, बडो कन्जुस भोगी हो। धनको माध्यमबाट भोग्न खोज्ने, मदिराको माध्यमबाट भोग्न खोज्ने, यौवनको माध्यमबाट भोग्न खोज्ने, आफ्नो मान प्रतिष्ठाको माध्यमबाट भोग्न खोज्ने व्यक्ति बडो कन्जुस प्रकृतिको भोगी हो। आध्यात्मिक व्यक्ति परम भोगी हो र परम योगी पनि हो। जो परम भोगी छ उही परम योगी हुन्छ, किन आध्यात्मिक व्यक्तिले खुसीलाई अहिले भोग्छ, उसले सार्दैन पर। त्यो मदिराको गिलास मेरो हातमा आएपछि अनि त्यो चुस्की मैले प्रारम्भ गरेपछि म खुसी हुन्छु भनेर धन आर्जन गर्दैन, अहिले यस घडीको खुसियाली, किनभने ईश्वर यस घडीको विषय हो। यहाँ टक्क म यस घडीमा अडिएँ भने मेरो जीवनले बल्ल नयाँ आयाम देख्न थाल्छ। त्यसकारणले अध्य अर्को कुरा भगवान् के भन्नुहुन्छ, मेरो यो जुन शरीर छ, सानो शरीर देखिरहेको थिएँ अर्जुनले, यो शरीरको एक ठाउँमा स्थित चर र अचर जगतसहित सम्पूर्ण कुरालाई देख। चर भनेको के हो, यो चलायमान प्रकृति, शरीर र मन र हृदयका जति पनि कुराहरू छन् यी सबै चलायमान हुन्। बाहिर देखिने कुरा सबै चलायमान हो, बाहिर छुने कुरा सबै चलायमान हो, यो चर जगत हो। अचर भनेको जे चलायमान छैन, त्यो मभित्रको आत्मा चलायमान छैन। भगवान् भन्नुहुन्छ हेर, मेरो शरीरमा तिमी चर र अचर दुइटै जगतलाई हेर, अचर जगत पनि छ त्यहाँ, त्यो अचर जगत पनि हेर। यसको अर्थ के हो भने ईश्वर कुनै एक ठाउँमा बस्दैन, जहाँ छ म जुन ठाउँमा छु, म मन्दिरमा छु कि शौचालयमा छु, ईश्वर त्यहीँ छ। भगवान् भन्नुहुन्छ एक ठाउँमा हेर तिमीले मलाई, मेरो कहीँ पनि हेऱ्यौ भने जसरी समुद्रको पानी जहाँ चाखे पनि उतिरै नुलिलो हुन्छ, ठिक त्यसै गरी ईश्वर त्यो जुन मैले जहाँ अनुभव गर्दा पनि उही अनुभवमा आउँछ। म कहाँ छुसँग अर्थै छैन, म तीर्थमा छु कि म युद्धभूमिमा छु, म मन्दिरमा छु कि म वेश्यालयमा छु, अर्थै छैन, जहाँ पनि उति नै अनुभवमा आउन सक्छ। जसले म यो ठाउँमा बस्छु, यो ठाउँ बाहेक कहीँ पनि बस्दिनँ भने रोजेको छ, त्यो ईश्वर होइन। जो सबै ठाउँमा एक रस छ, विभू छ, जो त्यो एउटै रससित जताततै स्थित देख भन्नुहुन्छ अर्जुनलाई। यसको अर्थ अब व्यक्तिको जीवनमा छटपटी सकिन्छ।
1: उहाँ हुनुहुन्थ्यो जीवन विज्ञानका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री एलपी भानु शर्माज्यू। हौस् त, भोलिको शुभ बिहानीमा यही फ्रिक्वेन्सी मार्फत जीवन विज्ञानको अर्को प्रस्तुति लिएर हामी आउनेछौँ। यहाँहरूको आनन्दित जीवनको कामना गर्दै म अस्मिता नेपाल बिदा हुन्छु। हरिओम।
3: झण्डु आयुर्वेद,
4: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक, पुतली सडक, काठमाडौँ।
3: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, बायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
4: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
3: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
4: झण्डु नेपाल प्राली, पुतली सडक, काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01-4530-418।
5: भगवान श्री कृष्णलाई अत्यन्त प्रिय पवित्र पुरुषोत्तम मासको अवसरमा साधकलाई मन शुद्धि, भक्ति वृद्धि र ईश्वर प्रेम प्राप्तिको सर्वोत्तम अवसर परम आराध्य गुरुवर जगद्गुरुत्तम श्री कृपालुजी महाराजको दिव्य पुष्पकला स्थापित श्री जगद्गुरुत्तम मन्दिर हेटौँडा मकवानपुरमा आयोजना हुन गइरहेको पुरुषोत्तम मास विशेष साधना शिविरमा सहभागी भई साधना स्तर अभिवृद्धि गरी लाभ लिनुहुन हार्दिक आमन्त्रण गर्दछौँ। मिति 2083 साल जेठ 3 गतेदेखि असार 1 गतेसम्म यस शिविरमा दैनिक साधना एवं ध्यान, सङ्कीर्तन, स्मार्ट साधना अभ्यास तथा आश्रमका विभिन्न सेवामा सहभागी हुने अवसर रहनेछ।
6: साधनाको सुव्यवस्थापनका लागि उपस्थित हुनुभन्दा कम्तीमा 3 दिन अगावै जानकारी गराइदिनु हुन अनुरोध गर्दछौँ। नाम दर्ताका लागि आजै सम्पर्क गर्नुहोस्।
5: सम्पर्क नम्बर 97-61-92-24-51 र 98-49-64-83-48। आउनुहोस्, यस पवित्र पुरुषोत्तम मासमा भक्ति साधना गरी जीवनलाई धन्य बनाऊ। जय श्री राधे।

0: गर्ने श्रोताहरू भगवत भक्ति या साधना जे जति पनि कार्य गरेर हामी सत्सङ्ग गर्न चाहन्छौँ, यसका लागि हामी सधैँ अज्ञानवश यो संसारलाई नै आफ्नो व्यवधानको रूपमा लिन्छौँ। तर सन्त महात्मा यही संसारलाई नै उपयोग गर्दै यही धरतीमा रही आफ्ना इष्टसित विहार गर्छन्। श्रोताहरू, यो रहस्य बुझ्नु नै वास्तविक तत्त्वज्ञान हो। आउनुहोस्, शास्त्र वेदका मार्मिक विषयहरूमा आधारित जगद्गुरु श्री कृपालुजी महाराजद्वारा प्रतिपादित प्रवचन श्रवण गरौँ। उहाँकै एकमात्र नेपाली प्रचारक स्वामी श्री हरिदासजीबाट।
1: हाम्रो तीन अवस्था हुन्छ, एक जाग्रत अवस्था, एक स्वप्न अवस्था र एक सुसुप्ति अवस्था। तीन अवस्था। जाग्रत अवस्था आत्मालाई भुलेर, ध्यान दिनुहोस्, आत्मालाई भुलेर शरीरलाई सर्वे सर्वा मानेर संसारको काम क्रोध लोभ मोहमा मस्त रहेको अवस्था, धन परिवार पोस्टमा मस्त रहेको अवस्था, यो जाग्रत अवस्था। दोस्रो छ स्वप्न अवस्था। स्वप्न अवस्थामा हामी सुतेको हुन्छौँ, निदाको हुन्छौँ,